0: हजुर दर्शन
1: भाग्यमानी बाबु राम्ररी आइपुग्नु भयो नि।
0: हजुर राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
2: नमस्ते बाबुजू।
1: नमस्ते, आउनु न भित्रै।
2: हुन्छ बाबुजू।
0: अनि दादा त अफिस गइसक्नु भयो होला है?
1: उहाँ त बिहानै हो। हुन्छ तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
0: हस् हस् भाउजू।
3: ओए वाइफाई होला नि, पासवर्ड माग्न।
0: हे त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
4: ए हो र,
0: एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
5: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
6: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। 6 बजे यहाँले सुन्नुहुनेछ नेपालीमा समाचार। अब सुन्नुहोस् संस्कृतमा समाचार।

यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले पूर्व राष्ट्रपतिद्वय डाक्टर रामवरण यादव र विद्यादेवी भण्डारीसँग छुट्टा छुट्टै भेट गरी संविधान संशोधनका विषयमा सुझाव संकलन गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनैतिक सल्लाहकार असीम शाहको नेतृत्वमा गठित कार्यदलले पूर्व राष्ट्रपतिद्वय डाक्टर यादव र भण्डारीको निवासमै पुगेर नेपालको संविधानलाई समय सापेक्ष, व्यवहारिक र थप सुदृढ बनाउने उद्देश्यका साथ सुझाव संकलन गरेको हो। पूर्व राष्ट्रपति डाक्टर यादवले नेपाली जनताको निकै ठूलो संघर्ष, अनवरत बलिदान र संविधान सभाको

समय थपेर गहन छलफलका बीच जारी गरिएको संविधानको मूल मर्मलाई जीवन्त राखेर राष्ट्रिय सहमति कायम गरी बहसपत्र तयार पार्न त्यसक्रममा कार्यदललाई सुझाव दिनुभएको छ। उहाँले संविधानमा व्यवस्था गरिएका संघीयता, लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक समावेशी जस्ता मुख्य स्तम्भहरूलाई अक्षुण राख्न पनि सुझाव दिनुभयो। उहाँले नयाँ पुस्ताका बदलिँदा माग र भावनालाई ध्यानमा राखेर अघि बढ्नुपर्नेमा विशेष जोड दिनुभएको कार्यदलले जनाएको छ। त्यसै गरी पूर्व राष्ट्रपति भण्डारीले वर्तमान संविधानलाई समयानुकूल बनाउन र हिजोका दिनमा अभ्यासका क्रममा देखिएका कमी कमजोरीलाई सुधार गरी संशोधन गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले संविधानमा सुनिश्चित गरिएको महिलाको एक तिहाई सहभागिताको उपलब्धिलाई रक्षा गर्दै अझ बढी व्यवहारिक बनाउनु पर्ने सुझाव पनि दिनुभयो। परराष्ट्र मन्त्री शिशिर खनाल भारतका विदेश मन्त्री डाक्टर एस जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा आज भारतको औपचारिक भ्रमणमा जानुहुने भएको छ। भ्रमणका क्रममा परराष्ट्र मन्त्री खनालले समकक्षी डाक्टर जयशंकरसँग औपचारिक भेटवार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ। उहाँको भ्रमण 24 गतेसम्म रहनेछ। भेटमा उहाँहरूबीच द्विपक्षीय व्यापार, लगानी, सम्पर्क सञ्जाल अर्थात् कनेक्टिभिटी, ऊर्जा र जनस्तरमा सम्बन्ध लगायतका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। भ्रमणले नेपाल र भारतबीच रहिआएको बहुआयामिक सम्बन्धलाई अझ सुदृढ तुल्याउने विश्वास लिइएको छ। परराष्ट्र मन्त्री खनाल 24 गते काठमाडौँ फर्कनुहुनेछ। यसैबीच भारतीय जनता पार्टीको निमन्त्रणामा भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रासवापाका सभापति रवि लामिछाने आज स्वदेश फर्कदै हुनुहुन्छ। पार्टीको उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नयाँ दिल्ली जानुभएका सभापति लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, परराष्ट्र मन्त्री डाक्टर एस जयशंकर, भारतीय जनता पार्टीका सभापति नितिन नवीन, सुरक्षा सल्लाहकार अजित डोभाल सहितका उच्च व्यक्तित्वहरूसँग भेटवार्ता गर्नुभएको थियो। विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। समृद्ध भविष्यको आधार जलवायु एवं प्रकृति मैत्री विकास भन्ने मूल नाराका साथ विश्वव्यापी रूपमा दिवस मनाउन लागि हो। दिवसका अवसरमा विभागले आज ललितपुरमा विशेष कार्यक्रमको आयोजना गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले प्रकृतिमुखी जीवनशैली अवलम्बन गरी वातावरण सुधारका गतिविधि प्रवर्धन गर्न सम्बन्धित सबैलाई आह्वान गर्नुभएको छ। राष्ट्रपति पौडेलले विश्व वातावरण दिवसका अवसरमा शुभकामना दिनुहुँदै स्वच्छ ऊर्जाको प्रयोग, वृक्षारोपण, जलवायु परिवर्तनसँग अनुकूलन गर्न सक्ने क्षमताको विकास, प्राकृतिक सम्पदाको संरक्षण मार्फत भावी पुस्ताका लागि सुरक्षित र हरित भविष्य निर्माण गर्न सक्नुपर्नेमा जोड दिनुभएको छ। राष्ट्रपति पौडेलले वातावरण संरक्षण, हरित विकास र जलवायु परिवर्तनको प्रभाव न्यून गर्ने कार्यप्रति सबै नागरिक समुदाय र सरकारवाला निकायको सक्रिय सहभागिताका लागि दिवसले थप ऐक्यबद्धता र उत्साह प्रदान गरोस् भनी शुभकामना पनि दिनुभएको छ। त्यस्तै उपराष्ट्रपति रामसाय प्रसाद यादवले वातावरणका लागि हानिकारक तत्त्वहरूको प्रयोग रोक्दै वातावरण मैत्री स्रोत, साधन र प्रविधिको उपयोगमा जोड दिनुपर्ने आवश्यकता औल्याउनु भएको छ। नेपाल भारत प्रबुद्ध व्यक्ति समूह इपिजीको नेपालतर्फका संयोजक डाक्टर भेष बहादुर थापाले इपिजी प्रतिवेदन राखिएको दराजको साँचो परराष्ट्र मन्त्रालयलाई हिजो हस्तान्तरण गर्नुभएको छ। संयोजक थापाले आफ्नो स्वास्थ्य र उमेरको कारण देखाउँदै परराष्ट्र मन्त्री शिशिर खनालको उपस्थितिमा परराष्ट्र सचिव अमृत बहादुर राईलाई दराजको साँचो हस्तान्तरण गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ। यही सञ्चार माध्यममा इपिजी प्रतिवेदन नै मन्त्रालयले बुझेको जस्तो सन्देश जाने गरी सार्वजनिक भएको विषयप्रति मन्त्रालयले चासो व्यक्त गरेको छ। प्रतिवेदन राखिएको दराजको साँचो मात्रै मन्त्रालयले बुझेको परराष्ट्रले स्पष्ट पारेको छ। रोजगारीका लागि विदेश पठाउने नाममा 29,20,000 रुपियाँ ठगी गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। बेरोजगार युवा युवतीलाई आकर्षक तलबको प्रलोभनमा पारेर रोजगारीका लागि फ्रान्स, जर्जिया, माल्टा लगायतका देश पठाउने बहानामा लामो समयसम्म झुक्क्याएर राखी विदेश नपठाई सम्पर्कविहीन भएको भन्ने उजुरीका आधारमा प्रहरीले सिन्धुपाल्चोकको साँगा चोकगढी गाउँपालिका दुईकी 26 वर्षीय निमा तामाङ तथा महोत्तरीको बर्दिवास नगरपालिका 6 का 24 वर्षीय विवेक शाहलाई पक्राउ गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। पक्राउ परेका मध्ये तामाङले फ्रान्स पठाउने भन्दै 22,85,000 र शाहले जर्जिया र माल्टा पठाउने भन्दै 6,35,000 रुपियाँ लिएर सम्पर्कविहीन भएका थिए। दुवैजनालाई काठमाडौँ उपत्यका विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धान र कारवाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक शरद कुमार थापा छेत्रीले जानकारी दिनुभयो। नापी विभागले मेरो किता मोबाइल एप सार्वजनिक गरेको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रदीप
प्रतिभा रावलको उपस्थितिमा सार्वजनिक गरिएको एप मार्फत नागरिकले जग्गा सम्बन्धी सेवा अब घरमै बसेर प्राप्त गर्न सक्ने भएका छन्। यी सेवा खल्ती र कनेक्ट आइपिएस मार्फत राजस्व तिर्न सकिने सुविधा समेत एपमा समावेश गरिएको विभागले जनाएको छ। त्यस अवसरमा मन्त्री रावलले डिजिटल सुशासनलाई सुदृढ बनाउन प्रविधि मैत्री सेवाहरूलाई विस्तार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो। सभामुख डोलप्रसाद अर्यालले संविधानमा व्यवस्था भएका दलित समुदायका अधिकारको प्रभावकारी कानूनका लागि संघीय संसद प्रतिबद्ध रहेको बताउनु भएको छ। जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसका अवसरमा राष्ट्रिय दलित आयोगले ललितपुरमा हिजो आयोजना गरेको कार्यक्रममा सभामुख अर्यालले जातीय विभेद तथा छुवाछुतको अन्त्य सरकार वा कुनै एक निकायको मात्र जिम्मेवारी नभई राज्य, राजनैतिक दल, नागरिक समाज, संचार क्षेत्र, शैक्षिक संस्था तथा सम्पूर्ण नागरिकको साझा दायित्व भएको बताउनुभयो। कार्यक्रममा महान्यायाधिवक्ता डाक्टर नारायण दत्त कणेलले जातीय भेदभाव तथा छुवाछुत उन्मूलन गर्न सामाजिक चेतना वृद्धिमा सरकार, आयोग र सरकारवालाले एकताबद्ध भई काम गर्नुपर्नेमा जोड दिनुभयो। विक्रम सम्बत 2063 जेठ 21 गते तत्कालीन पुनस्थापित संसदले नेपाललाई जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्र घोषणा गरेको थियो। रोल्पाको माडी गाउँपालिका दुई घरती गाउँका ब्याङखोला स्थित शहीद मार्गमा जीप दुर्घटना हुँदा हिजो 3 जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जीप चालक दाङको घोराही उपमहानगरपालिका 7 देसाहीका अन्दाजी 25 वर्षीय वीरबहादुर चौधरी, डङ्गीशरण गाउँपालिका 7 श्रीगाउँ घर भई हाल घोराही उपमहानगरपालिका 14 बस्ने 40 वर्षीय जीवधन चौधरी र उहाँकी श्रीमती अन्दाजी 38 वर्षीय कमला चौधरी रहेको इलाका प्रहरी कार्यालय घरती गाउँ रोल्पाले जनाएको छ। जस्ता पाता सिमेन्ट र प्लास्टिकका पाइप लगायतका निर्माण सामग्री लोड गरिएको जीप सडकबाट करिब 500 देखि 600 मिटर तल खसेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। देशका विभिन्न भागमा पछिल्लो 24 घण्टामा भएको विपज्जन्य घटनामा 5 जनाको मृत्यु भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार रौतहट, बारा र कपिलवस्तुमा सर्पले डसेर 3 जनाको मृत्यु भएको हो भने रोल्पामा रातमाटामा खहरे भेलले बगाएर 2 जनाको मृत्यु भएको हो। त्यसखाले विपज्जन्य घटनामा 11 जना घाइते भएको प्राधिकरणले जनाएको छ। नेपाल मेडिकल काउन्सिलले सार्वजनिक गरेको चिकित्सक दर्ता प्रमाणपत्र लाइसेन्स परीक्षाको नतिजाले स्वदेशी मेडिकल कलेजका विद्यार्थीहरूको गुणस्तर राम्रो देखिएको छ। चिकित्सक लाइसेन्स परीक्षाको समग्र उत्तीर्ण प्रतिशत 66.95 कायम भएको छ। स्वदेशी कलेजबाट उत्पादित विद्यार्थी 76.79% उत्तीर्ण हुन सफल भएको काउन्सिलले जनाएको छ। जलवायु परिवर्तनले सिराहा, बर्दिया, सुर्खेत त्यसै गरी पर्सा, कपिलवस्तु, काठमाडौँ, डोटी, मकवानपुर र चितवन गरी 9 जिल्लाको 84.2% जनजीवन प्रभावित भएको एउटा गैर सरकारी संस्थाले गरेको सर्वेक्षणले देखाएको छ। अध्ययन प्रतिवेदन अनुसार जलवायु परिवर्तनको असरले जलाशय सुक्दै गएका छन् भने वर्षा हुने प्रवृत्तिमा रूपान्तरण भएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले प्रविधि, कृत्रिम बौद्धिकता र एल्गोरिदम जस्ता निर्देशित वर्तमान विश्वमा पनि साहित्यले मानव सभ्यता र जीवन जगतलाई बुझ्ने सशक्त आधारभूत माध्यमका रूपमा काम गरिरहेको बताउनु भएको छ। काठमाडौँमा हिजो हिमालयन लिटरेचर फेस्टिभल एन्ड राइटर्स वर्कसपमा उहाँले साहित्यले समाज र मानिसलाई आत्मचिन्तन एवं मानवीय संवेदनालाई जोडेको बताउनुभयो। उहाँले विश्व राजनीति, अर्थतन्त्र र प्रविधिमा आएको तीव्र परिवर्तनका बीच पनि मानिसहरू अर्थ, सम्मान, पहिचान र आशाको खोजीमा रहेको बताउनुभयो। प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकमाथि सैद्धान्तिक छलफल भएको छ। समितिको हिजो बसेको बैठकमा सांसदहरूले अपराध अनुसन्धानलाई वैज्ञानिक बनाउन र न्यायिक प्रक्रियालाई गुणस्तरीय बनाउन विधि विज्ञान प्रयोगशालालाई आधुनिक प्रविधियुक्त बनाउने गरी विधेयक अघि बढाउनु पर्नेमा जोड दिनुभयो। बैठकमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपालको विधि विज्ञान प्रयोगशालालाई अन्तर्राष्ट्रिय स्तरको बनाइने गरी कानून निर्माण गर्न सरकार लागेको बताउनुभयो। र निर्माण कार्य अल्पत्र अवस्थामा पारिएका कञ्चनपुरका 15 सडक आयोजनाको ठेक्का तोडिएको छ। पूर्वाधार विकास कार्यालयले निर्माण व्यवसायी र पूर्वाधार विकास कार्यालयबीच भएको सम्झौता अनुसार ठेक्का सम्पन्न गरिसक्नुपर्नेमा थप म्याद समेत समाप्त भइसक्दा पनि काम सम्पन्न नगरेका 15 आयोजनाको ठेक्का तोडेको पूर्वाधार विकास कार्यालय कञ्चनपुरका सूचना अधिकारी लक्ष्मण राज जोशीले जानकारी दिनुभयो। बिहान 6 बजेको समाचार सकियो। अब अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

नमस्कार, दैनिक पत्र पत्रिकाको सँगालु कार्यक्रम अखबारमा स्वागत छ। म बाबुराम तिमिल सिन्हा। आज मिति 2083 साल जेठ 22 गते शुक्रबार, ज्येष्ठ कृष्ण पक्ष पञ्चमी तिथि, तदनुसार जुन 5 सन् 2026, नेपाल सम्मत 1146। कार्यक्रम अखबारको सुरुवातमा गोरखापत्र राष्ट्रिय दैनिकले अग्रपृष्ठमा प्रकाशित गरेका केही समाचारलाई लिँदैछौ। समृद्धिको ढोका खोल्न भारत आएको हुँ समाचार शीर्षक रहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले आफ्नो भारत भ्रमणलाई राजनीतिक उद्देश्य भन्दा पनि नेपालको आर्थिक समृद्धि र विकाससँग जोडेर प्रस्तुत गर्नुभएको छ। नयाँ दिल्लीमा राजनीतिक समीकरण नभई समृद्धिको नयाँ ढोका खोल्ने सहित आफू भारत आएको उहाँले बताउनुभयो। प्रवासी नेपाली सम्पर्क मञ्च भारतद्वारा नयाँ दिल्लीमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले नेपाललाई आर्थिक रूपमा सबल बनाउने अभियानमा अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो। उहाँले भन्नुभयो, नेपाल अब केवल सम्मानित राष्ट्रका रूपमा सीमित नभई समृद्ध राष्ट्र बन्नुपर्छ। नयाँ दिल्लीमा राजनीतिक ढोका खोल्न धेरै नेता आएका छन् भने म समृद्धिको ढोका खोल्ने उद्देश्यका साथ आएको हुँ। उहाँले समृद्ध नेपालको साझा सपनालाई साकार पार्न सहकार्यको वातावरण निर्माण गर्नु अहिलेको आवश्यकता रहेकोमा समेत जोड दिनुभयो। भारतसँग आफ्नो कुनै व्यक्तिगत वा दलगत स्वार्थ नरहेको प्रश्न पार्दै उहाँले नेपाल र नेपालीको हित बाहेक अर्को कुनै एजेन्डा नरहेको बताउनुभयो। गोरखापत्र दैनिकको अग्रपृष्ठमा यो खबर प्रकाशित छ। साथै आज परराष्ट्र मन्त्री भारत जानुहुँदै अर्को समाचार पनि अग्रपृष्ठमा रहेको छ। परराष्ट्र मन्त्री शिशिर खनालले शुक्रबारदेखि भारतको औपचारिक भ्रमण गर्नुहुने भएको छ। आफ्ना भारतीय समकक्षी यस जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा उहाँले भारत भ्रमण गर्न लाग्नु भएको हो। परराष्ट्र मन्त्रालयले बिहिबार एक विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्री खनालको औपचारिक भ्रमण शुक्रबारदेखि भई आइतबार टुङ्गिने जनाएको छ। भ्रमणका क्रममा परराष्ट्र मन्त्री खनालले नयाँ दिल्लीमा भारतीय विदेश मन्त्री डाक्टर जयशंकरसँग औपचारिक भेटवार्ता गर्नुहुनेछ। व्यापार, लगानी, सम्पर्क, ऊर्जा तथा जनस्तरका सम्बन्ध लगायत प्रमुख क्षेत्रमा सहयोग विस्तार गर्ने उद्देश्यका साथ दुवै पक्षले आपसी हितका विषयमा छलफल गर्ने कार्यक्रम तय भएको छ। गोरखापत्र दैनिकको अग्रपृष्ठको खबर हो। साथै यसै पृष्ठमा आज विश्व वातावरण दिवसको सन्दर्भ रहेको छ र सोही प्रसङ्गमा समेत खबर प्रकाशित रहेको छ। पर्यावरण मैत्री विकास नै उत्तम विकास 5 वर्ष अघि 2078 सालमा मेलम्ची नदीमा आएको बाढीले मेलम्ची खानेपानी आयोजनामा काम गरिरहेका इन्जिनियरहरूको ज्यान मात्र लिएन। काठमाडौँ उपत्यकामा भित्राउन ठिक्क पारिएको खानेपानीका सबै पूर्वाधार भत्ताभुङ्ग हुने गरी तहस नहस पारिदियो। देशका विभिन्न स्थानमा अकस्मात आउने बाढी पहिरोको वितण्डाले कैयौँ हाइड्रो पावरको भौतिक पूर्वाधार क्षतिग्रस्त बनाउने गरेको छ। यसले देशको आर्थिक नोक्सानीसँगै आम नागरिकले छिटो पाउने सेवा पनि ढिला हुन थालेका छन्। जलवायु परिवर्तनले वर्षा र मौसमको प्रवृत्तिमा उच्च परिवर्तन ल्याएको छ। उक्त कुराको महसुस नगरी जथाभावी पूर्वाधारको विकास हुँदा बाढी पहिरोमा बग्ने भत्कने क्रमसँगै दिगो विकास लक्ष्य प्राप्तिमै असर परेको छ। सन्दर्भ विश्व वातावरण दिवस, पर्यावरण मैत्री विकास नै उत्तम विकल्प, गोरखापत्र दैनिकमा खबर रहेको छ। साथै यसै पृष्ठमा बागमती किनार सौन्दर्यीकरण अर्को समाचार रहेको छ। सरकारले बागमती नदी किनारका अतिक्रमित क्षेत्र खाली गराएपछि सौन्दर्यीकरण कार्य अगाडि बढाएको छ। बागमती नदीको बहाव क्षेत्र मिचिएका ठाउँ खुल्ला गर्ने र 6 वटा व्यवस्थित बगैँचा पार्क निर्माणका लागि अध्ययन आरम्भ गरिएको हो। सरकारले काठमाडौँ, ललितपुर र भक्तपुरका नदी खोला किनारमा जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएको बस्ती खाली गराएपछि बर्खामा बाढी र डुबानको जोखिम पनि स्थायी
रूपले समाधान गर्ने गरी गृह कार्य थालेको हो। पूर्वाधार विकास मन्त्रालय अन्तर्गत अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति का आयोजना उपनिर्देशक एवं वरिष्ठ विभागीय इन्जिनियर उद्धव नेपालले सरकार एवं सम्बन्धित मन्त्रालयले नीतिगत निर्णय गरेपछि समितिले बागमती नदी किनारमा खाली गरिएका क्षेत्रमा वृक्षारोपण, हरियाली बगैँचा निर्माण, बाप क्षेत्र अतिक्रमण भएका ठाउँलाई खुलाउने बताउनुभयो। बागमती किनार सौन्दर्यीकरण आजको गोरखापत्र दैनिकमा यो खबर प्रकाशित छ। वैदेशिक अनुदान लक्ष्य भन्दा 26 अर्ब कम, नागरिक दैनिकको अग्रपृष्ठमा मुख्य समाचार प्रकाशित छ। आन्तरिक राजस्व कम भएर सरकारले वैदेशिक अनुदान तथा ऋणबाट बजेट बनाइरहेको अवस्थामा विदेशी दात्री निकायबाट नेपालमा आउने अनुदान पनि घट्न थालेको छ। सरकारले लक्ष्य अनुसार राजस्व सङ्कलन गर्न नसक्दा स्रोत अभावले विकास आयोजना प्रभावित भइरहेको अवस्थामा विकास साझेदारले दिने अनुदानमा पनि गिरावट आएको हो। सरकारले चालु आर्थिक वर्ष 2082-83 53,44,69,00,000 रुपियाँ विदेशी अनुदान लिने लक्ष्य लिएको थियो। चालु आर्थिक वर्ष सकिन डेढ महिना मात्र बाँकी रहँदा जेठ 20 गतेसम्म 20,91,00,000 रुपियाँ मात्र अनुदान प्राप्त भएको छ। वैदेशिक अनुदान लक्ष्य भन्दा 26 अर्ब कम, नागरिक दैनिकको अग्रपृष्ठमा यो खबर प्रकाशित छ। साथै यसै पृष्ठमा अर्को समाचार पनि रहेको छ, सरकारी विद्यालयमा किन घट्दैछन् विद्यार्थी। पछिल्ला वर्षमा सरकारी विद्यालयमा विद्यार्थीको संख्या घट्दै गएको छ। सरकारी विद्यालयमा विद्यार्थी संख्या निरन्तर घट्दो क्रममा रहँदा संस्थागत निजी विद्यालयमा भने बढेको तथ्याङ्कले देखाएको छ। जन्मदरमा आएको कमी, बसाई सराई, अभिभावकको रोजाई र शैक्षिक गुणस्तरप्रति अभिभावक कुसचेतना यसका प्रमुख कारण मानिएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयको तथ्याङ्क अनुसार शैक्षिक सत्र 2082 कुल विद्यार्थीको संख्या 62.2% सरकारी विद्यालयमा र 37.8% निजी क्षेत्रमा अध्ययनरत थिए। शैक्षिक सत्र 2081 यो संख्या 67.7% र निजीमा 33.3% थियो। यी दुई शैक्षिक वर्षको तुलना गर्दा सरकारीमा 4.5% विद्यार्थी घटेको र निजीमा 33% बढेको देखिएको छ। खबर नागरिक दैनिकको अग्रपृष्ठमा रहेको छ। रोपाई लाग्यो मल खै, अन्नपूर्ण पोष दैनिकमा खबर रहेको छ। देश कृषि प्रधान तर किसानलाई जहिल्यै मलको अभाव नहोस् पनि किन माघको आधा पनि मल उपलब्ध हुन सकेको छैन अनि किसानले दुःख नपाउने कुरै भएन। यसपटक पनि रोपाईको सिजन सुरु भइसकेको छ तर बजारमा पर्याप्त मल छैन। सरकारकै अनुसार पनि असारलाई पुग्ने मल मौजदात छ तर साउन र भदौमा हुने रोपाईका लागि के गर्ने। सरकारले अहिलेदेखि नै मल अभावलाई पूर्ति गर्न गम्भीर बन्नुपर्ने देखिएको छ। अन्नपूर्ण पोष दैनिकको अग्रपृष्ठमा यो खबर प्रकाशित छ। ७76 विद्युतीय सवारी प्रहरीको नियन्त्रणमा कर र भन्सार जाँचपास यसपटक पनि विवादमा, कान्तिपुर दैनिकको अग्रपृष्ठमा खबर प्रकाशित छ। विद्युतीय सवारी साधन इभीमा फेरबदल गरिएको करका दरहरू र बजेटको मुखमा भन्सारबाट जाँचपास गरिएका सवारी साधनको विषय यसपटक पनि विवादमा परेको छ। आर्थिक वर्ष 2083-84 बजेट वक्तव्य सार्वजनिक हुनु अघि करको दर हेरफेर सम्बन्धी सूचना चुहिएको आशंकामा कोरला र रसुवागढी नाकाबाट भन्सार जाँच पास गरिएका 776 विद्युतीय सवारी साधन सशस्त्र प्रहरी बल एपिएफले नियन्त्रणमा लिएको छ। ती सवारी साधन कास्कीको हेम्जा, पर्वतको कुस्मा, मुस्ताङको जोमसोम तथा
कोरला र रसुवाबाट नियन्त्रणमा लिएका हुन्। सशस्त्र प्रहरी प्रवक्ता डिआइजी विष्णु प्रसाद भट्टले सवारी आयात गर्दा फर्जी डकुमेन्ट पेश गरिएको सूचनाका आधारमा कोरलाबाट जाँच पास भएका 744 र रसुवाबाट दुईवटा सवारी साधन नियन्त्रणमा लिएको बताउनुभयो। डकुमेन्ट फ्रड गरेर सवारी साधन आयात भयो भन्ने सूचनाका आधारमा देशभरका युनिटमा परिपत्र गरिएको थियो, त्यही अनुसार सवारी साधन नियन्त्रणमा लिएको हो, उहाँले भन्नुभयो। 776 विद्युतीय सवारी प्रहरीको नियन्त्रणमा कर र भन्सार जाँच पास यसपटक पनि विवादमा। कान्तिपुर दैनिकमा यो खबर प्रकाशित छ। काङ्ग्रेस सदस्य संख्या निरन्तर ओह्रालो, लाखौंले गरेनन् अध्यावधिक। कान्तिपुर दैनिकको अग्रपृष्ठमा खबर रहेको छ। बाराका 40 वर्षीय जटाशंकर सहनी काङ्ग्रेसका महासमिति सदस्य हुनुहुन्थ्यो। अहिले काङ्ग्रेसको सदस्यता अध्यावधिक विवरणमा उहाँको नाम छैन। उहाँ 21 फागुनको प्रतिनिधि सभा निर्वाचनको संघारमा रासोपा प्रवेश गर्नुभएको थियो। काङ्ग्रेसमा अवसर पाउनै गाह्रो भयो। अर्कातर्फ पार्टीभित्रै धेरै विपक्षी रहेका छन्। कतै टिकट पाइहाले पनि अन्तर्घात हुन्छ, त्यसैले काङ्ग्रेस छाडे, साहनीले भन्नुभयो। बाराकै बसन्त बस्नेत काङ्ग्रेस छाडेर रासोपाको जिल्ला सभापति हुने दौडमा हुनुहुन्छ। 14 महाधिवेशनदेखि पार्टीको क्रियाशील सदस्यता नवीकरण नगर्नुभएका उहाँले काङ्ग्रेसकै शुभेच्छुक संस्था प्रेस युनियनको जिल्ला उपाध्यक्षबाट केही समय अगाडि मात्रै राजीनामा दिनुभएको हो। साहानी र बस्नेत झैं काङ्ग्रेसका सदस्यता अध्यावधिक नगर्नेको संख्या काङ्ग्रेसको सदस्यता अध्यावधिक नगर्नेको संख्या धेरै ठूलो पुगेको छ। आन्तरिक विवाद, पार्टी छाडेर अन्य दलमा प्रवेश, विदेश पलायन र परिचय देखाउन नचाहने लगायतका कारण कम संख्यामा मात्र सदस्यता अध्यावधिक भएको हो। पूर्व सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाका पक्षले पनि सदस्यता आवधिक गराएका छैनन्। काङ्ग्रेसमा सदस्यता संख्या निरन्तर ओह्रालो, लाखौंले गरेनन् अध्यावधिक। कान्तिपुर दैनिकमा यो खबर प्रकाशित छ। नेपाली काङ्ग्रेसको क्रियाशील सदस्यता नवीकरणको विषयलाई आजको नयाँ पत्रिका दैनिकले पनि भित्री पृष्ठमा प्रकाशित गरेको छ। करिब 4 लाखले गरे काङ्ग्रेस क्रियाशील सदस्यता अध्यावधिक, थप समयमा पनि अपेक्षा गरी अनुसार भएन अध्यावधिक, फेरि 28 गतेसम्म थपियो म्याद, समाचार शीर्षक रहेको छ। यो समाचारबाट हामी केही व्यक्तिको भनाइलाई लिँदैछौँ, जसमा प्रकाश स्नेही सहमहामन्त्री एवं क्रियाशील सदस्यता व्यवस्थापन समितिका सदस्य हुनुहुन्छ। कतिपय ठाउँमा प्राविधिक समस्या पनि देखियो। सुरुमा सदस्यता अध्यावधिक सुस्त भए पनि पछिल्लो समय स्पिड बढेको छ। सदस्यता अध्यावधिक भइरहेको छ, अध्यावधिकको सबै काम सकिएको छैन। अहिलेसम्म 4 लाख+ सदस्यता अध्यावधिक भएको छ, बाँकी प्रक्रिया के गर्ने निर्णयमा छिट्टै पुग्छौँ। कुन्दन राज काफले इतर पक्षका नेता 15 महाधिवेशनका लागि पहिले नै सदस्यता नवीकरण भइरहेको छ, अहिले अध्यावधिकको नाममा जालझेल गर्न खोजिएको हो। राजनीतिक त्याग र समर्पणको विषय हो। काङ्ग्रेससँग त्यागको लामो श्रृङ्खला जोडिएको छ, यसलाई उछिन्ने काम भइरहेको छ। पार्टी स्वार्थ बाजिने व्यक्तिको समूह कुक अखडा बन्नेतर्फ वास्तविक काङ्ग्रेस समेत सचेत रहनुपर्छ। करिब 4 लाखले गरे काङ्ग्रेस क्रियाशील सदस्यता अध्यावधिक, आजको नयाँ पत्रिका दैनिकमा खबर प्रकाशित छ। कार्यक्रम अखबारमा अब केही बेर विज्ञापन।

0: नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ चडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: अब पत्र पत्रिकामा भएका अन्य बाँकी प्रसङ्गहरू। सम्पत्ति छानबिनसँग डराए पूर्व न्यायाधीश। सरकारी आयोगले सम्पत्ति छानबिन सुरु गरेपछि पूर्व न्यायाधीश फोरमले विज्ञप्ति नै जारी गरेर भन्यो, पूर्व न्यायाधीशहरूले सम्पत्ति विवरण बुझाउनु पर्दैन, तर कानुनविद भन्छन् छानबिन हुन सक्छ। नयाँ पत्रिकाको अग्रपृष्ठमा खबर रहेको छ, जीवनको अधिक समय न्यायको इजलासमा बिताएका पूर्व न्यायाधीशहरू नै सरकारी आयोगले थालेको सम्पत्ति छानबिनसँग डराएका छन्। इमानको कमाई गर्वसाथ देखाउन सक्नुपर्नेमा आफूहरू आयोगलाई सम्पत्ति विवरण बुझाउन बाध्य नभएको तर्कसहित विज्ञप्ति नै निकालेर छानबिनबाट उम्किने कोसिस गरेका हुन्। तर पूर्व न्यायाधीशहरूको तर्कलाई कानुनविदहरूले युक्तिसङ्गत नभएको र उल्टै आशंका उत्पन्न गर्ने किसिमको रहेको भन्दै छानबिन हुन सक्ने आधार समेत प्रस्तुत गरेका छन्। सम्पत्ति विवरण बुझाउँदैनौ भन्नु पूर्व न्यायाधीशहरूकै इमान्दारीता र सचरित्रमा आँच आउने गम्भीर समस्या हो। प्राध्यापक डाक्टर गान्धी पण्डित वरिष्ठ अधिवक्ताको भनाइलाई उद्धृत गरिएको छ। टीकाराम भट्टराई वरिष्ठ अधिवक्ताको भनाइलाई पनि उद्धृत गरिएको छ। उहाँहरू पूर्व न्यायाधीशले आपत्ति नगरेको भए हुन्थ्यो, उहाँहरूको भनाई युक्तिसङ्गत छैन, पूर्व न्यायाधीशलाई सम्पत्ति विवरण बुझाउन केहीले निषेध गरेको छैन, त्यसैले छानबिनको दायरामा आउन हुँदैन भन्ने उहाँहरूको कुरा युक्तिसङ्गत छैन। भ्रष्टाचार निवारण ऐनले पदमुक्तलाई पनि भ्रष्टाचार मुद्दा लाग्ने भनेकाले पदमुक्त भइसकेकाहरूले पनि सम्पत्ति विवरण बुझाउन रोक्ने कुनै कानुनी प्रावधान छैन। 2058 भैरव प्रसाद लम्सालको नेतृत्वमा बनेको यस्तै आयोगले पूर्व न्यायाधीशहरूको पनि सम्पत्ति छानबिन गरेको थियो। न्यायाधीश खराब छैनन् है भन्ने अवस्था बनाउनु पर्नेमा उल्टै कारबाही योग्य सम्पत्ति रहेछ भनेर अनुमान गर्ने ठाउँ रह्यो। लीलामणि पौडेल पूर्व महासचिव नेपाल बार एसोसिएसनका तर्फबाट हुनुहुन्छ। उहाँहरू आफूलाई क्लिन चिट लिने गरी कुरामा चुक्नुभयो, यो गलत व्याख्या हो। पदमुक्त भएका कारबाहीमा परेका भन्दा पनि हामी खराब छौँ, त्यसैले हामीलाई छानबिन गर्न मिल्दैन भने जसरी आउनु गलत हो। सम्पत्ति छानबिनसँग डराए पूर्व न्यायाधीश, नयाँ पत्रिका दैनिकको अग्रपृष्ठमा खबर रहेको छ। कर्मचारी संयन्त्रमा तलबी विधाको दुरुपयोग, 3 दिनभित्र विवरण बुझाउन निजामती किताब खानालाई सामान्य प्रशासन मन्त्रालयको निर्देशन, नयाँ पत्रिका दैनिकमा खबर रहेको छ। शीतल निवास वरपर 500 मिटर क्षेत्रमा अग्ला भवन निर्माणमा रोक, राष्ट्रपति कार्यालयको सहमति अनिवार्य। नेपाल समाचार पत्रमा खबर प्रकाशित रहेको छ। फेरि फुटो राष्ट्रिय प्रजातन्त्र पार्टी, यो खबर पनि आजको नेपाल समाचार पत्रमा प्रकाशित रहेको छ। दार्चुला तिङ्कर सडक बजेट न्यून, स्थानीय निराश, ब्यास गाउँपालिकाको प्रसङ्गमा गोर्खापत्र दैनिकले भित्री पृष्ठमा खबर प्रकाशित गरेको छ। त्यसै गरी विकास योजनामा बजेट बढाउन माग, लुम्बिनी प्रदेश सरकारको बजेट तयारी भइरहँदाखेरि विकास योजनामा बजेट बढाउन माग गरिएको प्रसङ्गलाई उल्लेख गरिएको छ। आजको गोर्खापत्र दैनिकले अर्थ पृष्ठमा खिम्तीको आधा स्वामित्व लिन फेरि थालियो पहल शीर्षकमा खबर प्रकाशित गरेको छ। त्यसै गरी 20 मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने विषय पनि उल्लेख गरिएको छ। उखु कृषकलाई 20 करोड भन्दा बढी अनुदान सिफारिसको प्रसङ्ग पनि गोर्खापत्र दैनिकको अर्थ पृष्ठमा प्रकाशित रहेको छ। त्यसै गरी आजको नागरिक दैनिकले आफ्नो आर्थिक पृष्ठमा आर्थिक नगरी वीरगन्जको व्यापार व्यवसाय नै चौपट शीर्षकमा खबर प्रकाशित गरेको छ। आर्थिक नगरीका रूपमा परिचित वीरगन्जको व्यापार व्यवसाय अहिले ठप्प भएको छ। गण्डक नहर चोकदेखि वीरगन्ज भन्सारसम्मको मुख्य सडकको दुवैतिर पसल कबलहरू सडक विस्तारको नाममा भत्काइएपछि व्यापार व्यवसाय अनपेक्षित रूपमा घटेको प्रसङ्ग रहेको छ। भारतीय चिया बोर्डले गोदाममै नमुना परीक्षण थालेपछि चिया निर्यातमा पुनः अवरोध भएको प्रसङ्ग कान्तिपुर दैनिकको अर्थ पृष्ठमा प्रकाशित छ। त्यसै गरी अधिक तरलताले बढायो चिन्ता, बढेन कर्जा, कारोबार दैनिकमा आर्थिक प्रसङ्ग रहेको छ। त्यसै गरी अन्तर्राष्ट्रिय प्रसङ्गमा लेबनान इजरायल युद्ध विराम घोषणा, त्यसै गरी कक्रोच जनता पार्टी अब आन्दोलनमा भारतको प्रसङ्ग पनि रहेको छ। पत्र पत्रिकामा प्रकाशित यिनै विविध प्रसङ्गहरूसँगै कार्यक्रम अखबारको निर्धारित समय सकिएको छ। प्रविधिमा साथ दिनुहुने शङ्कर भण्डारीलाई धन्यवाद। यसपछि अन्तर्संवाद कार्यक्रम सुन्न सक्नुहुनेछ। अवश्य नमस्कार।

0: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
1: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
0: यहाँ पनि सबै राम्रो छ। ला, तेरो आमासँग कुरा गर।
1: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
0: किन टेन्सन लिन्छस् बाबु, हामी जस्ताको लागि एनटिसीको कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
1: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
0: सेवा सुचारू गर्नका लागि *14#डायल गर्नुहोस्।
2: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।

0: नमस्कार, अन्तरसंवादबाट सन्तोष रेग्मी। विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ। जलवायु परिवर्तनले विश्वव्यापी रूपमा जनजीवन प्रभावित भएको र हिमाली क्षेत्र खास गरी हिउँ पग्लने लगायतका कारण नेपाल संवेदनशील अवस्थामा रहेको सन्दर्भमा वातावरण दिवसको नेपालमा निकै महत्व छ। समृद्ध भविष्यको आधार जलवायु एवं प्रकृति मैत्री विकासको मूल नारा यसपटकको विश्व वातावरण दिवसको छ। दिगो वातावरण, कार्बन व्यापार जस्ता नयाँ विषयहरू पनि यसमा समेटिएका छन्। मानवीय व्यवहारमा सुधार र कानुन मार्फत नियमन नै वातावरण सन्तुलनको मुख्य आधार भएको सम्बद्धहरूले बताएका छन्। मूलत दिगो विकासका सन्दर्भमा लिइएका विभिन्न लक्ष्यहरूमध्ये सबैका लागि स्वच्छ पानी र सरसफाइको उपलब्धता एवं दिगो व्यवस्थापन सुनिश्चित गर्ने, जलवायु परिवर्तन तथा त्यसका प्रभावहरू नियन्त्रण गर्न तत्काल कदमहरू चाल्ने, दिगो विकासका लागि महासागर, समुद्र र समुद्री स्रोतहरूको संरक्षण र सदुपयोग गर्ने तथा जमिनमा हुने पारिस्थितिक प्रणालीको संरक्षण, वनको दिगो व्यवस्थापन, मरूभूमिकरण रोक्ने र जैविक विविधताको ह्रास हुन नदिने लगायतका आवश्यकता अहिले विश्व सामु छ। त्यसलाई दिगो विकासको मूल लक्ष्यले पनि समेटेको छ। मानवीय व्यवहारमा सुधार र कानुन मार्फत नियमन नै यसका मुख्य आधारहरू भएको सम्बद्धहरूको भनाइ छ। यसैबारे कुराकानी गर्न हामीसँग कृषि वन तथा वातावरण मन्त्रालय पछिल्लो समयमा फेरिएको नामअनुसार कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव नवराज पुडासैनी हुनुहुन्छ। सहसचिवज्यू,
1: हजुर,
0: स्वागत छ यहाँलाई।
1: धन्यवाद
0: हजुर। अब विश्व वातावरण दिवस, अहिले विश्वकै लागि यो दिवस निकै महत्त्वको छ, ध्यानाकर्षण गर्ने सन्दर्भमा या घचघच्याउने र हाम्रा व्यवहारहरू परिवर्तन गर्ने र राज्यका तर्फबाट विद्यमान कानुनहरूको समीक्षा गरी नयाँ ढङ्गले नयाँ कानुनहरू तर्जुमा गर्ने, कार्यान्वयन गर्ने यी लगायतका लागि यो दिवसको निकै महत्त्व रहेको छ। नेपालका सन्दर्भमा हामीले यो दिवसलाई कसरी मनाउँदैछौँ र त्यसको सार्थकता कसरी हुन सक्छ?
1: हस् धन्यवाद। आज विश्व वातावरण दिवस 2026 हामीले देशभरि विभिन्न कार्यक्रमहरू सञ्चालन गरेर मनाइरहेका छौँ र यो वर्ष चाहिँ खास गरी समृद्ध भविष्यको आधार जलवायु एवं प्रकृति मैत्री विकास भन्ने मूल नाराका साथ विश्व वातावरण दिवस भव्य रूपमा सम्पूर्ण विश्वका मानव समुदाय सम्पूर्ण सरकार, त्यसै गरी हाम्रो वन वातावरण क्षेत्रमा काम गर्ने सरकारवालाहरू र सबै सरकारी पक्षहरू मिलेर हामीले खास गरी अहिले जलवायु परिवर्तनका कारण बिग्रदो वातावरण र यसले वातावरणको अपूर्णीय क्षति भइरहेको सन्दर्भमा यसलाई चाहिँ न्यायोचित तरिकाले कसरी अगाडि बढ्न सकिन्छ र हाम्रो वातावरण र विकास बीचको सन्तुलन कसरी कायम गर्न सकिन्छ भन्ने मूल ध्येयका साथ मूल कार्यक्रम हामीले मनाइरहेका छौँ। आज हामीले एनटिएनसीमा नेपाल सरकारका कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीको प्रमुख अतिथितामा हामीले बृहत् कार्यक्रमहरू सञ्चालन गरेका छौँ केन्द्रीय स्तरमा, त्यसै गरी सातवटै प्रदेशका विषयगत मन्त्रालय, स्थानीय सरकार, समुदाय र विभिन्न तपाईँको अन्य सरकार निकायहरूले पनि आफ्नो ढङ्गले कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। तथापि आज सबभन्दा महत्त्वपूर्ण दिन किन हो भने सन् 1972 जुन 5 खास गरी मानव र वातावरण बिच चाहिँ अनैश्रिक सम्बन्ध छ र विकास र वातावरणलाई सन्तुलित मिलाएर लैजानुपर्छ र विकासको सन्दर्भमा चाहिँ खालि हामीले भौतिक पूर्वाधारका कुराहरूलाई मात्रै हेऱ्यौँ भने अहिलेको विकास चाहिँ दिगो हुँदैन भन्यौँ र हामीले खास गरी यही सन्दर्भलाई जोडेर आज हामी 2026 लगातार यही विकास, वातावरण, मानव अस्तित्वको विषयमा समग्र पृथ्वी संरक्षण लगायतका विषयहरू जोडेर हामीले अहिले वातावरणको कुराहरू गरिरहेछौँ। यसै सन्दर्भमा अहिले तिनवटै नेपालको सन्दर्भमा तिनवटै सरकार, त्यसै गरी हाम्रो स्थानीय समुदाय, त्यसै गरी तपाईँको युवा महिला हरूको समेत सहभागितामा भव्य रूपमा कार्यक्रम गर्ने गरी हाम्रा कार्यक्रमहरू सञ्चालन भइरहेका छन्।
0: अब आजको कार्यक्रमले भनौँ न जुन दिवस दिवसको मूल सार्थकता रहन्छ कि सम्बद्धहरू या सामूहिक रूपमा जो जो आबद्ध छन् जसले जसले यसमा भूमिका निर्वाह गर्नुपर्छ तिनीहरूको ध्यान आकर्षण गराउने, अब त्यो आजको दिवसले चाहिँ नेपालले चाहिँ के कुरालाई बढी जोड दिन्छ र कस कसबाट के कुराहरू चाहन्छ जसले गर्दा हाम्रो वातावरणमा पर्दै गएको यो ह्रास जुन छ वातावरणीय सरसफाइको कुरा लगायतका यी यावत सन्दर्भहरू जुन छन् वातावरण संरक्षणका सन्दर्भमा विद्यमान कानुनहरूको समीक्षाको सन्दर्भ आज हामीले के कुरा चाहिँ मूल रूपमा उठाउन खोजेका छौँ र त्यसलाई कसले कसरी चाहिँ उठाइदियो भने हामी चाहिँ हामीले लिएको लक्ष्यतर्फ अग्रसर हुन सक्छौँ।
1: मूल रूपमा विश्वका वातावरणीय सङ्कट तिनवटा हुन् जसलाई हामीले पहिचान गरेका छौँ। पहिलो वातावरणीय सङ्कट भनेको तपाईँको प्रदूषण हो, खास गरी माटो हावा र पानीको प्रदूषण सबभन्दा जटिल रूपमा देखा परेको छ। अझ भन्नुहुन्छ भने प्लास्टिकको प्रदूषण चाहिँ महत्त्वपूर्ण छ, पहिलो इन्भाइरोमेन्ट क्राइसिसको रूपमा हामीले यसलाई लिएका छौँ। दोस्रो भनेको तपाईँको जैव विविधताको ह्रास हो, कम्तीमा पनि तपाईँको 10 लाख प्रजातिहरू लोप हुँदैछन् भन्ने तथ्याङ्क आएका छन्। यसले गर्दा दोस्रो चाहिँ ती त्यस्ता प्रजातिहरू जसलाई हामीले जोगाउनु पर्ने हुन्छ, यो वातावरणको क्षयीकरणको कारणले यो भइरहेछ भनेपछि दोस्रो हाम्रो वातावरणीय ह्रास हो। तेस्रो विषय भनेको तपाईँको जलवायु परिवर्तनको कारणले हामीमा देखिएको समस्या हो। त्यसकारण हामीले अहिले के भनिरहेको छौँ भने वातावरणको संरक्षणको सम्बन्धमा अहिले मैले भनेका ट्रिपल प्लानेटरी क्राइसिसहरू छन्, यसलाई हामीले इन्भाइरोमेन्ट क्राइसिसको रूपमा बुझ्छौँ। प्रदूषण, जैविताको ह्रास र जलवायु परिवर्तन, यी कारणले हाम्रो वातावरण समग्र बिग्रिँदै गएको छ भन्ने, यसको मूल अंश चाहिँ मानव समुदाय मानिसले गरेका क्रियाकलापहरू प्रमुख हुन्। जस्तो तपाईँले अहिले मानवको आफ्नो विभिन्न जानेर नजानेर हेल्पेकाहीँले हाम्रो अहिले प्रकृतिमै त्यो वातावरण चाहिँ हामीले बिगारिरहेका छौँ। यसमा मानव चाहिँ सबभन्दा प्रमुख कारक हो, किनभने हामी सचेत छौँ, हामीलाई विकास पनि चाहिएको छ, हामी लामो समयसम्म हामीले सुख सेवा सुविधाका कुराहरू गर्छौँ, यो स्वाभाविक छ। र यो विषय चाहिँ अहिले वातावरणको विषय चाहिँ मानव अधिकारसँग समेत जोडेर आएको विषय छ। यसकारण यी ट्रिपल प्लानेटरी क्राइसिसहरूलाई व्यवस्थापन गर्नको लागि अहिले संसारभरिमा हामीले मूलत तीनवटा कुरा गर्छौँ। एउटा मरुभूमिकरण विरुद्धको चाहिँ तपाईँको खास गरी यो माटो संरक्षणको कुरामा हामी काम गरिरहेका छौँ, यसलाई हामीले यो डेजर्टिफिकेसनको विरुद्ध लड्ने अभियान। दोस्रो भनेको जलवायु परिवर्तन र यसका असर प्रभावहरूलाई न्यूनीकरण गर्ने काम र यसका अभियानहरू, जसलाई हामीले अहिले जलवायु परिवर्तनको संयुक्त राष्ट्रसङ्घीय प्रारूप UNFCCC को माध्यमबाट हामीले सबै मुलुकहरूले काम गरेका छौँ। तेस्रो विषय भनेको चाहिँ तपाईँको यो जैव विविधता संरक्षण सम्बन्धीको महासन्धि, यो तिनवटै विषयमा संयुक्त राष्ट्रसङ्घले लिडरसिप लिएर हरेक मुलुकहरू सहभागी भएका छौँ। यही म्यान्डेटमा रहेर नेपाल सरकारले मूलत तिनवटा पोलिसीहरू हामीले तयार गरेका छौँ। एउटा भनेको जैव विविधता जोगाउने सम्बन्धी वन वातावरण राष्ट्रिय निकुञ्जका क्रियाकलापहरू मूलत हाम्रो आदिवासी जनजाति समुदाय स्थानीय सरकारसँग हामीले काम गरिरहेका छौँ, यो हाम्रो निरन्तर चलिरहेको छ। दोस्रो कुरा भनेको अहिले हामीले खास गरी हामीसँग चाहिँ यो मरुभूमिकरण विरुद्धको चाहिँ यो माटोमा भइरहेको प्रदूषण, माटोमा भइरहेको क्षयीकरण र माटोमा चाहिँ अर्ग्यानिक पदार्थ जैविक पदार्थ घटिरहेको अवस्थामा अहिले हाम्रो NDC नेसनली डिटर्मिन्ड कन्ट्रिब्युसन डकुमेन्टले पनि 3.95% भन्दा बढी अर्ग्यानिक म्याटर चाहिँ हाम्रो माटोमा हुनुपर्छ भनेर योजना बनाएर हामी ल्यान्ड डिग्रेडेसन न्युट्रालिटी रिपोर्टै बनाएर हामी काम गरेका छौँ। तेस्रो कुरा भनेको चाहिँ जलवायु परिवर्तनको सन्दर्भमा अहिले नेपाल सरकारले तपाईँको न्यूनीकरणका उपायहरूमा रेड प्लस कार्यक्रम, ऊर्जा क्षेत्रका कार्यक्रमहरू हामीले चलाएर उत्सर्जन घटाउने कार्यक्रमहरू चाहिँ सञ्चालन गरिरहेका छौँ। त्यसमा हामीले वन संरक्षणका कुरा, वन व्यवस्था का कुरा, वैकल्पिक ऊर्जासँग जोडिएका अहिले कुकिङ स्टपका कुरा, हाइड्रो पावरका कुरा, क्लिन इनर्जीका कुरा हामीले गरिरहेछौँ। अर्को चाहिँ अनुकूलनमा, अनुकूलन चाहिँ हाम्रो महत्त्वपूर्ण कुरा हो र अनुकूलनका हामीले विभिन्न क्रियाकलापहरू, आयोजना, परियोजनाहरू डिजाइन गरेर नेपाल सरकारले नीतिमा कार्यक्रममा पनि यी कार्यक्रमहरू सञ्चालन गरेर खास गरी हामीले वातावरण नीति, वन नीति र जलवायु नीतिलाई एउटै छाता अम्ब्रेलाभित्र राखेर सबै क्रियाकलापहरू अनुसार हामीले ऐनदेखि कार्यान्वयन नीति कानुन संरचना तयारी कारण गर्ने दिशासम्म हामी अगाडि बढेका छौँ र अहिले यसै सन्दर्भमा हाम्रा चाहिँ खास गरी नेपाल सरकारले इन्टरनेसनल अन्तर्राष्ट्रिय समुदायसँग कमिटमेन्ट गरेको 2045 भित्रमा नेट जेरो इमिसन गर्ने भन्ने लक्ष्य पनि लक्ष्य उन्मुख हामी अहिले हाम्रा क्रियाकलापहरू गरिरहेका छौँ। यसरी नेपाल सरकारले नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारले यही ट्रिपल प्रायोरिटी क्राइसिसलाई सम्बोधन गर्नलाई संस्थागत रूपमा, संगठनात्मक रूपमा नीति र पोलिसीलाई कारण गर्ने सन्दर्भमा र तल स्थानीय समुदाय र प्रकृति मैत्री व्यवहारहरू चलाउनलाई यही संरचनालाई कारण गर्ने तहमा आयोजना, परियोजना, छलफल गरेर अहिले हामी चाहिँ दिगो विकासको लक्ष्यलाई, जलवायु परिवर्तनको लक्ष्यलाई, जैविकताको लक्ष्यलाई र वन क्षेत्रको समग्र ग्लोबल कुरालाई र प्रदूषणसँग जोडिने विषयलाई सँगै राखेर कार्यान्वयन गर्ने गरी हामी अगाडि बढिरहेका छौँ।
0: यहाँको महत्त्वपूर्ण समय र कुराकानीका लागि धेरै धेरै धन्यवाद।
1: हस् धन्यवाद।
0: उहाँ हुनुहुन्थ्यो कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव नवराज पुडासैनी। सरकारका तर्फबाट भइरहेका प्रयास र हुनुपर्ने प्रयास का विषयमा कुराकानी गर्दै आज हामी अन्तरसंवादमा विश्व वातावरण दिवसमा केन्द्रित भएका छौँ। समृद्ध भविष्यको आधार जलवायु एवं प्रकृति मैत्री विकास आजको यो दिवसको मूल नारा रहेको छ। यो नाराका सन्दर्भमा के कसरी यो नारालाई सार्थक बनाउन सकिन्छ, जलवायु परिवर्तनले विश्वव्यापी रूपमा पारेको जनजीवन प्रभाव, खास गरी हामी अलि संवेदनशील अवस्थामा विश्वका 4-5 संवेदनशील देशमध्ये हामी पर्ने भएको हुनाले हाम्रो यो संवेदनशीलताको सम्बोधन कसरी गर्न सक्छौँ भन्ने बारे आजको अन्तर्संवादमा केन्द्रित भइरहेका छौँ। कुराकानीमा दोस्रो चरणमा हामीसँग जोडिनु भएको छ एकजना वातावरणविद, दिगु उद्यमी सिलसिला आचार्य। आचार्यज्यू स्वागत छ यहाँलाई। हजुर, अब आज हामी विश्व वातावरण दिवस मनाउँदैछौँ। मूल रूपमा निजी क्षेत्रबाट या वातावरणमा लागिरहेका व्यक्तित्वहरूबाट, दिगो उद्यममा लागेका व्यक्तित्वहरूबाट यो क्षेत्रमा कसरी काम भइरहेको छ?
2: हजुर, अब यो क्षेत्रमा चाहिँ वातावरण भनेको पहिलो कुरा त सरकारले मात्रै गर्ने चिज पनि होइन, होइन, यसमा त सबैको नै यसमा रोल हुनुपर्छ। यो सबैले नै मिलेर, बिगार्ने पनि सबैले मिलेर हो, बनाउने पनि सबैले मिलेर हो। त्यही भएर अब यसमा भर्खर हामीले सरकारको बाट पनि सुन्यौँ, तर जति सरकारले चाहिँ गर्नुपर्ने हो सहयोग यसमा, अरू निजी क्षेत्रहरू, अरू सामाजिक संस्थाहरू, होइन, अनि समुदाय लेभलमा चाहिँ जति सरकारले गर्नुपर्ने त्यसमा चाहिँ एकदमै कम भइरहेको छ। तर आफ्नै हिसाबले चाहिँ निजी क्षेत्रहरू, समुदायहरूले चाहिँ अब गरिरहेछन्। नेपालको समुदाय स्तरको कामहरू पनि तपाईँहरूलाई थाहा नै छ होला, अब त्यो पहिलादेखि हाम्रो सामुदायिक वनदेखि लिएर धेरै कुराहरूमा नेपाल अगाडि छ। अहिले रुखहरू, जङ्गलको प्रतिशतहरू बढ्नेदेखि त्यस्तो कुराहरू केही भएको छन् राम्रो, तर धेरै च्यालेन्जेसहरू पनि छन्। त्यसमा अब विशेष गरी यो ग्रिन इकोनोमीको सेक्टरबाट जति पनि हरित र वातावरण मैत्री बिजनेसहरू गरेर त्यसरी निजी क्षेत्रहरूले पनि अहिले धेरै कन्ट्रिब्युसन गरिरहेको छन्। जस्तो अब हाइड्रोहरूको कुरा भयो, मैला व्यवस्थापनहरूकै कुरा भयो, अहिले यो वातावरण मैत्री प्रडक्ट्सहरू निकाल्नेदेखि लिएर त्यस्तो हिसाबले चाहिँ गरिरहेछ निजी क्षेत्रले र समुदायले। तर त्यसमा जति राज्यको नीति र राज्यको सहयोग हुन सक्थ्यो र यसलाई चाहिँ अझै वृहत स्तरमा लैजान सकिन्थ्यो त्यो चाहिँ छैन।
0: जस्तो अब भनौँ न, सरकारका तर्फबाट भइरहेको चाहिँ कामको हिस्सा भन्नुपर्दाखेरि चाहिँ कति सरकारले यो क्षेत्रमा काम गरिरहेको छ, निजी क्षेत्रले खास गरी यसमा गरिरहेको अहिलेसम्मको प्रतिशतको हिस्सा कस्तो छ, अथवा यसलाई कसरी हेर्न सकिन्छ?
2: अब यस्तो हो, यसमा चाहिँ सरकारको काम भनेको त जहिले पनि पोलिसी बनाउने हो, पोलिसी बनाएर एउटा वातावरण बनाइदिने हो जसले गर्दा अरूहरूले काम गर्न सकुन्, होइन। त्यसमा सबै काम सरकारले नै गर्ने भन्ने हुँदैन। तर जस्तो सरकारले चाहिँ अब अहिलेकै बजेटको कुरा गरौँ, अहिले बजेटमा चाहिँ धेरै कुराहरू अब यो हरित अर्थतन्त्रहरूलाई चाहिँ अझै प्रस्फुटन गर्ने, अझै यसलाई चाहिँ भनौँ न त्यसलाई सपोर्ट गरेर जाने हिसाबको धेरै कुराहरू आउन सक्थे, तर त्यसमा चाहिँ आएको छैन। जस्तै पहिलो कुरा चाहिँ यो जति पनि ग्रिन सेक्टरहरू छन् त्यसमा चाहिँ अब प्राथमिकताको क्षेत्रहरूमा राख्ने, त्यसमा ऋणहरू सहुलियत दिने, अनि त्यसपछि त्यसमा कर छुटहरू दिने, त्यो गरेर जस्तो फोहोर मैला जस्तो कुरा एउटा इक्जाम्पल फोहोरको
0: लिउँ,
2: त आजको दिनमा केन्द्रीय सरकारको पनि र के अरे स्थानीय सरकारको ठुलो टाउको दुखाइ बनेको चिज भनेको फोहोर मैला प्लास्टिक छ, होइन? यसको बारेमा हामीले रिसेन्टली एक वर्ष बिताएर नेपाल सरकारकै लागि नेपालमा पहिलो त्यस्तो प्लास्टिकको लगत अध्ययन पनि गऱ्यौँ। आजको दिनमा त्यसले चाहिँ यति धेरै खर्च बनाइरहेछ स्थानीय सरकारहरूलाई, स्थानीय सरकारको जिम्मामा छ यो, संविधानले नै स्थानीयले गर्नुपर्छ भनेको छ, तर उनीहरूसँग न त्यसको लागि पैसा छ, न त्यसको लागि प्राविधिक त्यसको ज्ञान छ, न क्षमता छ, त्यस्तो हुँदाहुँदै पनि दिइएको छ जिम्मेवारी चाहिँ। र त्यो आजको दिनमा चाहिँ खर्च र झमेला र त्यो चुनौतीको रूपमा रहेको, र अहिले चाहिँ के भइरहेको छ भने सबै धेरै ठाउँमा त उठ्दै उठ्दैन फोहोर, होइन? झन् गाउँपालिकाहरूतिर त सिस्टम नै छैन, नेपालभरिको एभरेज हेर्दा हामीले 45% मात्रै फोहोर उठ्छ, तर उठ्नेमा नि मेजोरिटी फेरि गएर ल्यान्डफिल नै फालिन्छ, हार्डली 15% पनि अहिले फोहोरबाट चाहिँ निस्किँदैन कलेक्सन हुने मध्ये, होइन? तर त्यसलाई चाहिँ प्राइभेट सेक्टरलाई इन्करेज गर्ने, त्यसमा चाहिँ ट्याक्स छुटहरू त्यो दिने भने चाहिँ प्राइभेट सेक्टरले चाहिँ सरकारको काम पनि सरकारको खर्च पनि लिइदिन सक्छ र उल्टो त्यसमा चाहिँ लगानी गर्छ। भर्खरै हामीले त्यसमा हिसाब गर्दाखेरि 5 खरबको चाहिँ यो इकोनोमी हो, होइन? सरकारले त्यसलाई खालि राइट पोलिसीहरूले चाहिँ त्यसलाई मात्रै सपोर्ट मात्रै गर्नु पऱ्यो भनेपछि 5 खरब चाहिँ सरकारलाई चाहिँ निजी क्षेत्रले हेल्प गर्न सक्छ, तर सरकारले त पोलिसी बनाउनु पर्यो नि त
0: फोहोर व्यवस्थापनबाट।
2: हजुर हजुर, त्यो त्यो कुराहरू चाहिँ त्यस्तो कुराहरू अझै राम्रोसँग आउन सक्थ्यो यो यो बजेट भाषणमा पनि हामीले धेरै आश पनि थियो, हामीले पनि धेरै त्यसमा कामहरू गऱ्यौँ, त्यसमा धेरै सल्लाह सुझावहरू पनि दियौँ। एउटा कवाडी कर चाहिँ हटाउने भनेको आजको दिनमा हामीले कस्तो भइरहेछ नि, स्थानीय सरकारले जसले ल्यान्डफिलबाट फोहोर झिक्छ उसलाई चाहिँ कर लगाउने, ल्यान्डफिल फाल्नलाई चाहिँ धेरै इन्करेज गर्ने, सस्तो बनाउने, त्यस्तो कामहरू भइरहेको छ, होइन? त्यसलाई त्यो त्यो एउटा कवाडी करको चाहिँ अब रोक्ने साउन्डदेखि भन्ने चाहिँ कुरा आयो, त्यो बाहेक अरू चाहिँ खासै आएन। सो अनि अर्को कुरा चाहिँ एउटा निजी क्षेत्रलाई प्रोत्साहन गर्ने कुरा भयो, जसले गर्दा सरकारले आफ्नो खर्च नि घटाउन सक्छ, आफ्नो काम पनि घटाउन सक्छ, त्यो निजी क्षेत्रलाई दिन सक्छ, होइन? अनि त्यसले अर्थतन्त्र नि बढ्छ, यसरी चाहिँ सरकारको नीति।
0: त्यसमा चाहिँ नीति अपेक्षित रूपमा सरकारले लिएको देख्नु भएन यहाँहरूले अथवा देखिएन?
2: यो पालि त्यस्तो देखेन, यो यो सरकारसँग त अझै बढी आश थियो, होइन? तर यसमा चाहिँ अझै त्यति परेन, अब मेबी अब हतार भयो कि के भयो, होइन? जारी नै रहन्छ। हजुर, मैले दोस्रो कुरा भन्नुलाई हामी नेपालको जति पनि पोलिसी मेकर्सहरू इभन ब्युरोक्राट्सहरू पनि उहाँहरू चाहिँ अब जस्तो हामी चाहिँ विदेशमा गएर अरूले हामीलाई हेल्प गर्दैन, हामी चाहिँ एकदमै जलवायुबाट सङ्कटबाट मारमा पऱ्यौँ, अर्काले हेल्प नगरिदिएको हुनाले, अर्काले पैसा नदिएको हुनाले हामी चाहिँ केही गर्न सकेनौँ, र अर्कोको पैसा चाहियो भनेर भन्नमा त्यो भाष्य एकदमै धेरै बनाएर बसेको छौँ हामीले। तर हाम्रै पनि त यत्रो बजेटहरू प्रत्येक वर्ष चाहिँ जहाँ पनि छुट्टिन्छ, त्यो चाहिँ वातावरणलाई सुधार्नमा गइरहेछ कि वातावरणलाई बिगार्नमा गइरहेछ, होइन? त्यो चाहिँ वातावरण मात्रै छ कि छैन त्यो चाहिँ हामीले हेरिरहेको छैनौँ। त्यहाँ पनि अर्को ठुलो हामीले चाहिँ काम गर्न सक्ने एरिया चाहिँ त्यो हो जस्तो लाग्छ। जस्तै जस्तो बाटो खन्दा हामीले जथाभावी बाटो खनिरहेछौँ, त्यसले गर्दा उल्टो पहिरोको जोखिम आइरहेछ, उल्टो त्यसले गर्दा भएको पानीको मूल पनि सुकिरहेछ, अथवा हामीले जथाभावी गिटी बालुवा दोहन गर्न दिइरहेछौँ, त्यसले गर्दाखेरि खोला पनि बिग्रिरहेछ, होइन? प्रकृति पनि बिग्रिरहेछ भने त त्यो हाम्रो आफ्नै कारणले पनि त हामीले वातावरण बिगारिरहेछौँ। त्यस्तो कुरालाई पनि हामीले चाहिँ उल्टो गर्न सक्यौँ भने पनि धेरै वातावरणको लागि चाहिँ गर्न सकिन्छ। सबै कुरामा अर्काको पैसा अर्काको प्रविधि ताक्नुपर्छ जस्तो लाग्दैन मलाई।
0: अब यो त भयो यहाँले नीतिगत तहमा देख्नुभएका समस्या र चाहिँ समाधानको उपाय पनि बताउनु भयो। तल्लो तहमा अब हामी करिब अन्तिम अन्तिममा पनि छौँ, तल्लो तहमा अहिले भइरहेको कामहरू चाहिँ कस्तो छ, अहिले कतिको उत्साह सिर्जना गरिरहेको छ? जस्तो भनौँ न, जस्तो यहाँले अघि उल्लेख गर्नुभएको थियो, हाम्रा वन संरक्षणका सवाल छन्, कार्बन व्यापारका सवाल छन् होइन, जसमा चाहिँ अब यो वनमा मात्रै अहिले अलिकति सीमित गरिएको कार्बन व्यापारलाई चाहिँ कृषिमा पनि केन्द्रित गर्न सकिन्छ कि, त्यसले एउटा चाहिँ उत्पादन पनि दिने र चाहिँ वातावरण संरक्षणको विषय पनि सम्बोधन गर्ने यी यावत विषयहरू छन् होइन। अब यसमा चाहिँ अहिले भइरहेको प्रयास र त्यसलाई अलिकति चाहिँ ध्रुवीकृत गर्ने या फरक अझै विस्तार गर्न सक्ने सम्भावनाको बारेमा अन्तिम मिनटमा भनिदिनुहोस् न।
2: हजुर, अब यसमा कार्बनको बारेमा चाहिँ अब नेपाल सरकारले भर्खरै कार्बन नियमावली पनि ल्यायो पहिलोचोटि, त्यसले गर्दा अब कार्बनको कामहरू गर्नलाई खुल्यो होइन, सबै कुराबाट अरू अरू निजी क्षेत्र अरूले पनि पार्टिसिपेट गर्न पाउने चाहिँ ल्यायो। तर एकदमै त्यसमा धेरै त्यो अझै पनि त्यस्तो पुगेको छैन, धेरै नै त्यसमा संशोधनहरू गर्नुपर्ने छ, त्यसले अहिले पनि धेरै सजिलो चाहिँ बनाउँदैन। गर्न चाहिँ अब खुल्यो, पहिला थिएन नियम अहिले आयो होइन, त्यो चाहिँ छ, तर त्यसलाई त्यसमा धेरै हिसाबले बाँध्ने चाहिँ सजिलो नियम अहिले धेरै नै त्यसमा संशोधन गर्नुपर्छ, अनि हामीले त्यो पनि कुरा पनि उठाउँदै आइरहेछौँ। वनको कुराहरू अब त्यो धेरै बेचेर खाइसक्यो नेपालले, त्यसको कथाहरू अब चाहिँ अब त्यो सामुदायिक वनकोमा पहिला जस्तो आश्रित पनि छैन समुदाय, त्यही भएर त्यसलाई पनि अब निजी क्षेत्रलाई पार्टिसिपेट गर्ने हिसाबले चाहिँ लिएर जानुपर्छ। सबभन्दा ठुलो कुरा चाहिँ मैले देखेको पोलिसीबाटै हो, लोकल लेभलको चाहिँ स्थानीय तहको चाहिँ क्षमता बढाउने, निजी क्षेत्रलाई चाहिँ लगानी गर्न आकर्षित गर्ने, र फेडरल लेभलले चाहिँ केन्द्रीय सरकारले चाहिँ हेल्प गर्ने गरेर जाने, र त्यसमा चाहिँ यो सबै होल अफ द सोसाइटी अप्रोच भन्छ, त्यसमा चाहिँ समुदाय पनि निजी क्षेत्र पनि अनि त्यसपछि सरकार पनि सबै मिलेर चाहिँ यसमा चाहिँ काम गर्ने वातावरण बनायौँ भने मात्रै वातावरण चाहिँ राम्रो बनाउन सकिन्छ। र वर्षमा एक दिन कुरा गरेर पनि पुग्दैन, यो चाहिँ मिडियाले अब सबैले पनि यो चाहिँ 365 दिन नै कुरा पनि गर्नुपर्छ, र काम पनि सबैले 365 दिन नै गर्नुपर्छ।
0: हजुर, यहाँको महत्त्वपूर्ण समय र कुराकानीका लागि धेरै धेरै धन्यवाद। वातावरणविद डिगो उद्यमी सिलसिला आचार्य अन्तरसम्वादमा कुराकानी गर्नुहुँदै पहिलो चरणमा हामीले कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव नवराज पुरासेनीसँग कुरा गर्यौँ, त्यसै गरी दोस्रो चरणमा सिलसिला आचार्यसँग। बिदा दिनुहोस्, नमस्कार।
3: कृषक माज बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
4: जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशका अधिकांश भूभागमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण गरेको सन्दर्भमा धान खेती गर्ने कृषकहरूमा बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
3: नेपालमा सूचित वा पञ्जीकृत भएका धानका जातहरू छनौट गर्नुहुन अनुरोध सहित
4: छोटो अवधिमा पाक्ने धानका जातहरू छनौट गर्नुहुन समेत आग्रह गर्दछौ।
3: सम्भव भएसम्म सुक्खा सहने जातहरू जस्तै सुक्खा श्रृङ्खलाका जातहरू तथा घैया 1, 2 र 3 र सुक्खा तथा डुबान दुवै सहने बहुगुणी 1, बहुगुणी 2 जातहरू प्रयोग गर्नुहुन अनुरोध छ।
4: यसका साथै सुक्खाको प्रभाव कम गर्न धानको ब्याड राख्दा एकैपटक नराखी निश्चित दिनको अन्तरालमा राख्नुहुन, त्यस्तै बर्सातको पानी संकलन प्रविधि छरुवा धान प्रविधिको अवलम्बन गर्नुहुन समेत अनुरोध छ।
3: बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवन तथा राष्ट्रिय बिउ बिजन समितिको सचिव

0: गाउँका कृषकहरू जम्मै सूचीकरण गर्न भनेर पालिकाको कृषि शाखा गइसके, हामी जानु पर्दैन भने?
1: केही थाहा छैन, फुर्सद पनि छैन, किन चाहियो? सबैले कृषक भनेर चिनेकै छन्।
0: त्यसो होइन नि बा, सूचीकरणले कृषकको औपचारिक पहिचान मिल्छ, सरकारलाई कृषिका योजना निर्माण गर्न र कृषकले सेवा सुविधा प्राप्त गर्न पनि सहज हुन्छ।
2: कुरा त ठिकै हो, के साँच्चै सूचीकरण गरेपछि हाम्रो पहिचान मिल्छ र सेवा सुविधा लिन यो चाहिने नै हो त?
0: हो नि, कृषि कार्यक्रममा कृषकको पहुँच पुर्याउन पनि यो सूचीकरण अति जरुरी छ, अनि यसले कृषकको पहिचान सहित परिचय पत्र पनि दिन्छ सरकारले।
2: सूचीकरण त गर्नै पर्ने हो,
0: नागरिकता, जमिनको लाल पुर्जा र फोटो पनि चाहिन्छ। ल बा, तपाईँ पालिकाको कृषि शाखा पुग्दै गर्नुहोस्, तला गरी दिदी पनि जान्छु भन्नुभएछ, म उहाँलाई लिएर आउँछु है।
3: कृषक सूचीकरण अभियानमा सहभागी बनौ, कृषकको पहिचान स्थापित गरौ।
4: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
5: नागरिक लगानी कोष।
6: विश्व खाद्य स्वच्छता दिवस 2083 को अवसरमा जनहितका लागि जारी सन्देश।
7: सबैतिर स्वच्छ खानपान, खाद्य जन्य समस्याको समाधान भन्ने नाराका साथ जुन 7, 2026 का दिन विश्वभर खाद्य स्वच्छता दिवस मनाउँदै गरेको अवसरमा नेपालले पनि यही जेठ 24 गतेका दिन विश्व खाद्य स्वच्छता दिवस भव्यताका साथ मनाउँदैछ। यस अवसरमा स्वस्थ जीवन यापनका लागि यी सन्देशहरू पालन गरौँ।
6: स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
7: लेबल विवरण नभएका, उपभोग्य अवधि सकिएका खाद्य पदार्थ खरिद तथा बिक्री वितरण नगरौँ।
6: फोहर, मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौँ।
7: खाद्य पदार्थको सिधा सम्पर्कमा आउने गरी मसीले लेखिएको, छापिएको वा रङ्गाइएको कागज प्रयोग नगरौँ।
6: तेल तथा घिउलाई पटक पटक तार्ने काममा प्रयोग नगरौँ।
7: खानेकुरामा अखाद्य रङको प्रयोग नगरौँ।
6: खाद्य पदार्थ तयार गर्दा स्वच्छता र सरसफाइमा ध्यान दिनुका साथै स्वच्छ र सफा पानी तथा कच्चा पदार्थ प्रयोग गरौँ।
7: खाद्य स्वच्छता तथा गुणस्तर ऐन 2081 को परिच्छेद 5 बमोजिम तोकिएका खाद्य व्यवसायको दायित्व पालना गरौँ।
6: नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, बबरमहल, काठमाडौँ।
8: सुशासन प्रवर्धनमा आम नागरिक सँगै सामाजिक स्वयंसेवी संघ संस्थाहरूको ठूलो भूमिका हुन्छ।
9: त्यसैले स्थानीय तहमा सुशासन प्रवर्धन गर्न स्वयंसेवी नागरिक संस्थाहरूको भूमिका महत्त्वपूर्ण हुनुपर्छ।
8: नागरिक संस्था आफू पनि जवाफदेही र पारदर्शी बनौ र अरूलाई पनि आफू जस्तै बन्न प्रेरित गरौ। खुला र पारदर्शी व्यवहारलाई जोड दिउ। भौतिक संरचनाहरूको स्तरीयता र गुणस्तर कायम गर्न सबैले ध्यान दिउ।
9: सामाजिक जवाफदेहिता र सदाचारका लागि सहकार्य
8: ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल।

0: यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट बिहान 7 बजेको समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। संविधान संशोधनका लागि बहस पत्र तयार गर्न गठित कार्यदलद्वारा पूर्व राष्ट्रपतिहरूसँग संविधान संशोधनका विषयमा सुझाव संकलन। परराष्ट्र मन्त्री शिशिर खनाल भारतका विदेश मन्त्रीको मैत्रीपूर्ण निमन्त्रणामा आज भारत भ्रमणमा जानुहुने। रासोपा सभापति रवि लामिछाने भारत भ्रमण पूरा गरी आज स्वदेश फर्कँदै। आज विश्व वातावरण दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गर्दै मनाइँदै वातावरण सुधारका गतिविधि प्रवर्धन गर्न राष्ट्रपति रामचन्द्र पौडेलको आह्वान। केही दिनदेखि बढेको गर्मी तथा तातो हावाको लहरका कारण तराईका जिल्लाको जनजीवन प्रभावित र इरानमा थप सैन्य कारवाही अघि बढाउनबाट रोक्ने प्रस्ताव अमेरिकी संसदबाट पारित।
1: एसई सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
1: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डे।

0: डेटा 50 मिनट बोनस वॉइस 50 एसएमएस बोनस
1: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म
0: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्
2: नेपाल टेलिकम राष्ट्रको संचार
3: समाचार अब विस्तारमा संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले पूर्व राष्ट्रपतिद्वय डाक्टर रामवरण यादव र विद्यादेवी भण्डारीसँग छुट्टा छुट्टै भेट गरी संविधान संशोधनका विषयमा सुझाव संकलन गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनैतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा गठित कार्यदलले पूर्व राष्ट्रपतिद्वय डाक्टर यादव र भण्डारीको निवासमै पुगेर नेपालको संविधानलाई समय सापेक्ष व्यवहारिक र थप सुदृढ बनाउने उद्देश्यका साथ सुझाव संकलन गरेको हो। यसै क्रममा पूर्व राष्ट्रपति डाक्टर यादवले नेपाली जनताको निकै ठूलो संघर्ष अनवरत बलिदान र संविधान सभाको समय थपेर गहन छलफलका बीच जारी भएको संविधानको मूल मर्मलाई जीवन्त राखेर राष्ट्रिय सहमति कायम गरेर बहसपत्र तयार पार्न कार्यदललाई सुझाव दिनुभयो। उहाँले संविधानमा व्यवस्था गरिएका संघीयता, लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक समावेशिता जस्ता मुख्य स्तम्भलाई अक्षुण्ण राख्दै नयाँ पुस्ताका बदलिदा माग र भावनालाई ध्यानमा राखेर अघि बढ्नुपर्नेमा विशेष जोड दिनुभयो। त्यस्तै पूर्व राष्ट्रपति भण्डारीले वर्तमान संविधानलाई समय अनुकूल बनाउन र हिजोका दिनमा अभ्यासका क्रममा देखिएका कतिपय कमजोरीलाई सुधार गरेर नै संशोधन गरिनुपर्नेमा जोड दिनुभयो। उहाँले संविधानमा सुनिश्चित गरिएको महिलाको एक तिहाई सहभागिताको उपलब्धिलाई रक्षा गर्दै यसलाई अझ बढी व्यवहारिक बनाउनु पर्नेमा जोड दिनुभयो। परराष्ट्र मन्त्री शिशिर खनाल भारतका विदेश मन्त्री डाक्टर एस जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा आजदेखि भारतको औपचारिक भ्रमणमा जानुहुने भएको छ। भ्रमणका क्रममा परराष्ट्र मन्त्री खनालले समकक्षी डाक्टर जयशंकरसँग औपचारिक भेटवार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ। भेटमा उहाँहरूबीच द्विपक्षीय व्यापार, लगानी, सम्पर्क सञ्जाल, ऊर्जा तथा जनस्तरका सम्बन्ध लगायतका विषयमा छलफल हुनेछ। भ्रमणले नेपाल र भारतबीच रहिआएको बहुआयामिक सम्बन्धलाई अझ सुदृढ तुल्याउने विश्वास लिएको छ। परराष्ट्र मन्त्री खनाल जेठ 24 गते काठमाडौँ फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। यसैबीच भारतीय जनता पार्टीको निमन्त्रणामा भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने आज स्वदेश फर्कँदै हुनुहुन्छ। पार्टीको उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नयाँ दिल्ली जानुभएका सभापति लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, परराष्ट्र मन्त्री डाक्टर एस जयशंकर, भारतीय जनता पार्टीका सभापति नितिन नवीन, सुरक्षा सल्लाहकार अजित डोभलसहित उच्च व्यक्तित्वसँग भेटवार्ता गर्नुभएको थियो। नेपाल भारत प्रबुद्ध व्यक्ति समूह इपिजीको नेपालतर्फका संयोजक डाक्टर बेसबहादुर थापाले इपिजी प्रतिवेदन राखिएको दराजको साँचो परराष्ट्र मन्त्रालयलाई बुझाउनु भएको छ। संयोजक थापाले आफ्नो स्वास्थ्य र उमेरका कारण देखाउँदै परराष्ट्र मन्त्री शिशिर खनालको समुपस्थितिमा परराष्ट्र सचिव अमृत बहादुर राईलाई हिजो दराजको साँचो हस्तान्तरण गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ। केही संचार माध्यममा इपिजी प्रतिवेदन नै मन्त्रालयले बुझेको जस्तो सन्देश जाने गरी सार्वजनिक विषयप्रति मन्त्रालयले चासो व्यक्त गर्दै उक्त प्रतिवेदन राखिएको दराजको साँचो मात्रै बुझेको स्पष्ट पारेको छ। विश्व वातावरण दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृति मैत्री विकास मूल नारासहित सप्ताहव्यापी रूपमा यो दिवस मनाउन लागि हो। दिवसका अवसरमा वातावरण विभागले ललितपुरमा विशेष कार्यक्रमको आयोजना गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले प्रकृतिमुखी जीवनशैली अवलम्बन गरी वातावरण सुधारका गतिविधि प्रवर्धन गर्न सम्बन्धित सबैलाई आह्वान गर्नुभएको छ। राष्ट्रपति पौडेलले विश्व वातावरण दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्नुहुँदै स्वच्छ ऊर्जाको प्रयोग, वृक्षारोपण, जलवायु परिवर्तनसँग अनुकूलन गर्न सक्ने क्षमताको विकास, प्राकृतिक सम्पदाको संरक्षणमा मार्फत हामी भावी पुस्ताका लागि सुरक्षित र हरित भविष्य निर्माण गर्न सक्छौँ भनी शुभकामना दिनुभएको छ। राष्ट्रपति पौडेलले वातावरण संरक्षण, हरित विकास र जलवायु परिवर्तनको प्रभाव न्यून गर्ने कार्यप्रति सबै नागरिक समुदाय तथा सरकारवाला निकायको सक्रिय सहभागिताका लागि दिवसले थप ऐक्यबद्धता र उत्साह प्रदान गरोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ। त्यसै गरी वातावरण दिवसका अवसरमा उपराष्ट्रपति रामसाय प्रसाद यादवले वातावरणका लागि हानिकारक तत्त्वको प्रयोगलाई रोक्दै वातावरण मैत्री स्रोत साधन र प्रविधिको उपयोगमा जोड दिनुपर्ने आवश्यकता औल्याउनु भएको छ। रोजगारीका लागि विदेश पठाउने नाममा 29,20,000 ठगी गरेको आरोपमा प्रहरीले 2 जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। नापी विभागले मेरो किता मोबाइल एप सार्वजनिक गरेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको उपस्थितिमा हिजो सार्वजनिक गरिएको एप मार्फत नागरिकले जग्गा सम्बन्धी सेवा घरमै बसेर प्राप्त गर्न सक्ने भएका छन्। नापी विभागका अनुसार एप मार्फत नक्सा प्रिन्ट, फिल्डबुक उतार, प्लट रजिस्टर उतार तथा फिल्ड रेखाङ्कनका लागि अनलाइन आवेदन दर्तापछि प्रणालीबाट ओटिपी उपलब्ध हुने र सेवाग्राहीले मोबाइल नम्बर तथा ओटिपी प्रयोग गरी आफ्नो आवेदनको अवस्था नियमित रूपमा हेर्न सक्नेछन्। यस्तै यी सेवा खल्ती र कनेक्ट आइपिएस मार्फत राजस्व तिर्न सकिने सुविधा पनि एपमा समावेश गरिएको विभागले जनाएको छ। मेरो किता सेवा मोबाइल एपसँगै वेब संस्करणमा पनि उपलब्ध रहेको विभागले जनाएको छ। सो अवसरमा मन्त्री रावलले डिजिटल सुशासनलाई सुदृढ बनाउन यस्ता प्रविधि मैत्री सेवालाई थप विस्तार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो। मन्त्री रावलले जग्गा सम्बन्धी सेवा लिन सेवाग्राहीले कार्यालय धाउनुपर्ने बाध्यता क्रमशः अन्त्य हुँदै गएको उल्लेख गर्दै मेरो किता एपले सेवा प्रवाहलाई थप सहज, छरितो, पारदर्शी र प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
4: नारायणी अस्पतालको सूचना।
5: नारायणी अस्पताल परिसर बिरगन्जमा यही मिति 2083 जेठ 12 गतेदेखि 1 महिनासम्म हरेक हप्ताको सोमबारदेखि शुक्रबारसम्म बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म नसर्ने रोग पहिचान अभियान तथा निशुल्क एनसिडी स्क्रिनिङ क्याम्प सञ्चालन हुँदैछ। नसर्ने रोगका सुरुवाती चरणमा धेरैजसो अवस्थामा कुनै पनि लक्षण देखिँदैन। उच्च रक्तचाप, मधुमेह, मुटु रोग तथा मोटोपना जस्ता नसर्ने रोगहरू बढिरहेका हुन सक्छन्। समयमा नै जाँच गर्नु सबैभन्दा ठूलो सुरक्षा हो। त्यसैले नारायणी अस्पतालद्वारा आयोजित निशुल्क एनसिडी स्क्रिनिङ क्याम्पमा सहभागी बनाऊ। यस अवसरमा रक्तचाप, सुगर तथा तौल जाँच र स्वास्थ्य परामर्श समेत दिइन्छ।
6: समयमै जाँच गरौ, गम्भीर रोगबाट बचौ। नारायणी अस्पताल बिरगन्ज पर्सा।
3: अब बाँकी समाचार। रोल्पाको माडी गाउँपालिका 2 घरती गाउँ ब्याङखोला स्थित शहीद मार्गमा बोलेरो जीप दुर्घटना हुँदा 3 जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जीप चालक दाङ घोराई उपमहानगरपालिका 7 देसाई निवासी 25 वर्षीय बीरबहादुर चौधरी, दङ्गी शरण गाउँपालिका 7 श्री गाउँ घर भई हाल घोराई उपमहानगरपालिका 14 बस्ने 40 वर्षीय जीवधन चौधरी र उनकी श्रीमती 38 वर्षीय कमला चौधरी रहेको इलाका प्रहरी कार्यालय घरती गाउँ रोल्पाले जनाएको छ। जस्ता पाता, सिमेन्ट र प्लास्टिकका पाइप लगायत निर्माण सामग्री लोड गरिएको बोलेरो पिकअप जीप सडकबाट करिब 500 मिटर तल खसेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। सभामुख डोलप्रसाद अर्यालले संविधानमा व्यवस्था भएका दलित समुदायका अधिकारको प्रभावकारी कार्यान्वयनका लागि संघीय संसद प्रतिबद्ध रहेको बताउनु भएको छ। जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा राष्ट्रिय दलित आयोगद्वारा हिजो ललितपुरमा आयोजित कार्यक्रममा सभामुख अर्यालले जातीय विभेद तथा छुवाछुतको अन्त्य सरकार वा कुनै एक निकायको मात्र जिम्मेवारी नभई राज्य, राजनैतिक दल, नागरिक समाज, संचार क्षेत्र, शैक्षिक संस्था तथा सम्पूर्ण नागरिकको साझा दायित्व भएको बताउनुभयो। सभामुख अर्यालले सामाजिक चेतना, कानून कार्यान्वयन र आर्थिक सशक्तिकरणलाई सँगसँगै अघि बढाउनु पर्ने आवश्यकता औल्याउनुभयो। कार्यक्रममा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादी मोदीले छुवाछुत र भेदभाव उन्नत समाजको निम्ति बाधक रहेको बताउनुभयो। महान्याधिवक्ता डाक्टर नारायण दत्त कणेलले जातीय भेदभाव तथा छुवाछुत उन्मूलन गर्न सामाजिक चेतना वृद्धिमा सरकार, आयोग र सरकारवालाले एकताबद्ध भएर काम गर्नुपर्नेमा जोड दिनुभयो। 2063 जेठ 21 गते तत्कालीन संसदबाट नेपाललाई जातीय भेदभाव तथा छुवाछुत मुक्त राष्ट्र घोषणा गरिएको थियो। उक्त दिनको स्मरणमा दलित समुदायको न्यायमा पहुँचका लागि राज्य संरचनाको प्रभावकारी परिचालन भन्ने नाराका साथ जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस हिजो मनाइएको हो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले प्रविधि, कृत्रिम बौद्धिकता र एल्गोरिदमद्वारा निर्देशित वर्तमान विश्वमा पनि साहित्यले मानव सभ्यता र जीवन जगतलाई बुझ्ने सशक्त आधारभूत माध्यमका रूपमा काम गरेको बताउनु भएको छ। हिजो काठमाडौँमा आयोजित हिमालयन लिटरेचर फेस्टिभल एन्ड राइटर्स वर्कसपमा उहाँले साहित्यले समाज र मानिसलाई आत्मचिन्तन तथा मानवीय संवेदनालाई जोडेको बताउनुभयो। संचार मन्त्री तिमिल सिन्हाले विश्व राजनीति, अर्थतन्त्र र प्रविधिमा आएको तीव्र परिवर्तनका बीच पनि मानिसहरू अर्थ, सम्मान, पहिचान र आशाको खोजीमा रहेको उल्लेख गर्नुभयो। प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक 2081 सैद्धान्तिक छलफल भएको छ। समितिको हिजो बसेको बैठकमा सांसदहरूले अपराध अनुसन्धानलाई वैज्ञानिक बनाउन र न्यायिक प्रक्रियालाई गुणस्तरीय बनाउन विधि विज्ञान प्रयोगशालालाई आधुनिक प्रविधियुक्त बनाउने गरी विधेयक अघि बढाउनु पर्नेमा जोड दिनुभयो। अपराधिक घटनाको निष्पक्ष छानबिन गर्न गठन हुने संस्थाको कार्यकारी निर्देशक र सञ्चालक सदस्यहरू विषय विज्ञ हुने गरी योग्यता तोक्नुपर्ने, दक्ष जनशक्तिलाई जिम्मेवारी दिनुपर्नेमा सांसदहरूले जोड दिनुभयो। त्यस्तै बैठकमा सांसदहरूले प्रयोगशालाबाट आएको रिपोर्ट चित्त नबुझे पुनः परीक्षण गर्न सकिने व्यवस्था राख्नुपर्ने, नमुना संकलन, भण्डारण र परीक्षणलाई व्यवस्थित बनाउनुपर्ने र अपराध अनुसन्धान गर्ने संस्थालाई स्वतन्त्र रूपमा अघि बढाउनु पर्ने विचार व्यक्त गर्नुभयो। बैठकमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपालको विधि विज्ञान प्रयोगशालालाई अन्तर्राष्ट्रिय स्तरको बनाइने गरी सरकार कानुन बनाउन लागिपरेको बताउनुभयो। नेपाल मेडिकल काउन्सिलले सार्वजनिक गरेको चिकित्सक दर्ता प्रमाणपत्र लाइसेन्स परीक्षाको नतिजाले स्वदेशी मेडिकल कलेजका विद्यार्थीको शैक्षिक गुणस्तर राम्रो देखिएको छ। चिकित्सक लाइसेन्स परीक्षाको समग्र उत्तीर्ण प्रतिशत 66.95 कायम हुँदा स्वदेशी कलेजबाट उत्पादित विद्यार्थी 76.79% उत्तीर्ण हुन सफल भएका छन्। काउन्सिलले एजेट 12 15 गतेसम्म सञ्चालन गरेको 69 चिकित्सक लाइसेन्स परीक्षामा सहभागी 2,263 परीक्षार्थीमध्ये 1,515 विद्यार्थी उत्तीर्ण भएका छन्। जलवायु परिवर्तनले सिराहा, बर्दिया, सुर्खेत, पर्सा, कपिलवस्तु, काठमाडौँ, डोटी, मकवानपुर र चितवन गरी 9 जिल्लाको 84.2% जनजीवन प्रभावित भएको एउटा सर्वेक्षणले देखाएको छ। काठमाडौँमा हिजो एक्सन एड अन्तर्राष्ट्रिय नेपालले सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार जलवायु परिवर्तनको असरले जलाशय सुक्दै गएको र वर्षा हुने प्रवृत्तिमा रूपान्तरण भएको देखिएको छ। प्रतिवेदनमा अध्ययन सीमा क्षेत्र अन्तर्गत 9 जिल्लाका 2,358 घर धुरी 1,773 जना युवा बीच सर्वेक्षण गरिएको थियो। तराईका धेरै जसो जिल्लाहरूमा केही दिनदेखि बढेको गर्मी तथा तातो हावाको लहरका कारण जनजीवन प्रभावित बनेको छ। देशको हिमाली तथा पहाडी भूभागमा मध्यम वर्षाको सम्भावना रहेको भए पनि मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराईका क्षेत्रहरूमा तातो हावाको लहर अझै केही दिन जारी रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। संवाददाता सरिता खनालको यो रिपोर्ट।
7: जल तथा मौसम विज्ञान विभागका अनुसार देशको हिमाली तथा पहाडी भूभागमा सामान्य हावाहुरी सहित मध्यम वर्षाको सम्भावना रहेको भए पनि तराई क्षेत्रमा भने अझै केही दिन तातो हावाको लहर जारी रहने सम्भावना रहेको छ। केही दिन अघि लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रहरूमा तापक्रम बढेर 40 डिग्री भन्दा माथि पुगेको थियो भने अहिले त्यसमा केही कमी आएको छ। अहिले तापक्रम केही घटेर 37-38 डिग्रीमा आएको भए पनि पूर्वी तराईका क्षेत्रहरूमा 40 डिग्रीसम्म पुग्न सक्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद रामप्रसाद दाहालले बताउनुभयो।
8: विशेष गरी पहाडी तथा हिमाली भूभागहरूतिर चाहिँ मध्यमसम्मको वर्षा हुने र तराई भूभागहरूमा तातो दिन जारी नै रहने देखिन्छ। पूर्वी क्षेत्रको तराई क्षेत्रहरूमा मधेस, कोशी, बागमती, गण्डकी प्रदेशहरूको तराई क्षेत्रहरूतिर आगामी 3 दिनमा पनि तातो दिन रहने जस्तो सम्भावना देखिन्छ। ठाउँ अथवा स्टेसन अनुसार फरक पर्छ। त्योभन्दा अगाडि लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईतिर 40 डिग्रीहरू घटेको थियो 2-3 स्टेसनहरूमा। अहिले धेरै जसो स्टेसनतिर 38 डिग्रीसम्म पुगेको छ र 40 पुग्न सक्ने सम्भावना रहेको छ।
7: तापक्रमको अवस्था स्टेशन अनुसार घटबड हुन सक्छ। अत्यधिक गर्मीका कारण शरीरमा पानीको मात्रा घट्ने, थकान तथा कमजोरी महसुस हुने, टाउको दुख्ने, चक्कर आउने, बेहोस हुने तथा बान्ता हुने जस्ता समस्या देखिन सक्छन्। यस्तो अवस्थामा विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा दीर्घ रोगीहरू बढी जोखिममा रहने भएकाले उनीहरूको स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने हुन्छ। हिमाली तथा पहाडी भूभागमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेकाले मौसम बारे जानकारी राखेर मात्रै बाहिर निस्कनु पर्ने र तराईका जिल्लाहरूमा अत्यधिक गर्मी बढ्ने भएकाले खेतबारीमा काम गर्दा बिहान साँझको समय मिलाएर काम गर्नुपर्ने हुन्छ। गर्मीबाट बच्न चर्को घाम लागेको समयमा सकेसम्म घरभित्रै बस्ने, अत्यावश्यक कामले निस्कनै परेमा घाम कम भएको समय मिलाएर निस्कने, पातलो कपडा प्रयोग गर्ने, टाउको छोप्ने, पानी धेरै पिउने र डिहाइड्रेसनबाट बच्ने उपाय अपनाउनु पर्ने हुन्छ। पुनः जल तथा मौसम विज्ञान विभागका मौसमविद दाहाल।
8: हिमाली पहाडी भूभागतिर मेघ गर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा हुने भएकोले पछिल्लो मौसमी अवस्था के कस्तो छ त्यो बारे चाहिँ सूचना लिने अध्यावधिक रहने र त्यही अनुसार आफ्नो योजना बनाउनु हुन म अनुरोध गर्दछु भने तराई क्षेत्रहरूमा चाहिँ तातो दिनको सम्भावना अझै पनि कायम नै रहेको भएर कृषि क्षेत्रमा काम गर्नुहुनेहरूले बिहान पख अथवा साँझ पख मात्र काम गर्ने, दिउँसो घाममा काम नगर्नु हुन म आग्रह गर्दछु र यातायातहरू सडकतिर हुनेहरूले पनि यसलाई चाहिँ विशेष ध्यान दिएर योजनाहरू बनाउने, पानी पिउने, हाइड्रेटेड रहने, बाहिर धेरै एक्सपोज नहुने गर्न चाहिँ म सम्पूर्णमा आग्रह गर्दछु।
7: पछिल्ला वर्षहरूमा जलवायु परिवर्तनका कारण नेपालको तराई क्षेत्रमा गर्मीको अवधि लामो र तीव्र बन्दै गएको छ। यसले स्वास्थ्य, कृषि तथा दैनिक जीवनयापनमा प्रत्यक्ष प्रभाव पारिरहेको छ। तराई क्षेत्रमा तातो हावाको लहर अझै केही दिन जारी रहने भएकाले सचेत रहन आवश्यक छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौँ।
3: निर्माण कार्य अलपत्र पारिएका कञ्चनपुरका 15 सड़क आयोजनाको ठेक्का तोडिएको छ। पूर्वाधार विकास कार्यालयले निर्माण व्यवसायी र पूर्वाधार विकास कार्यालय बीच भएको सम्झौता अनुसार ठेक्का सम्पन्न गरिसक्नु पर्नेमा थप म्याद समेत समाप्त भइसक्दा पनि काम सम्पन्न नभएपछि 15 आयोजनाको ठेक्का तोडेको हो। काममा ढिलासुस्ती गरेको भन्दै स्थानीयले विरोध गरेपछि एसएन निर्माणका 4, नागार्जुनको 4, राधा भानुका 2, गणपतिका 4 तथा आरपी कन्स्ट्रक्सनको 1 ठेक्का तोडिएको पूर्वाधार विकास कार्यालय कञ्चनपुरले जनाएको छ। ठेक्का रद्द गरिएका निर्माण व्यवसायीलाई कालो सूचीमा राख्न सिफारिस गरिने र ठेक्का सम्झौताको प्रावधान बमोजिम कार्य सम्पादन, जमानत, धरोटी बापतको रकम, पेस्की जफत गरिने कार्यालयले जनाएको छ। कैलालीमा सार्वजनिक यातायातका सवारी साधनमा सीसीटीभी क्यामेरा जडान कार्य तीव्र पारिएको छ। सरकारको निर्देशनपछि यात्रुको सुरक्षा, सड़क दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनलाई मध्यनजर गर्दै कैलालीमा सार्वजनिक यातायातमा सीसीटीभी जडान अनिवार्य गरिएको हो। धनगढ़ीबाट संवाददाता जगत साउदको यो रिपोर्ट।
9: सरकारको निर्देशनपछि कैलालीमा सार्वजनिक यातायातका सवारी साधनमा सीसीटीभी जडान गर्न यातायात व्यवसायहरूले सक्रियता बढाएका छन्। यात्रुको सुरक्षा, सडक दुर्घटना न्यूनीकरण, ट्राफिक व्यवस्थापनलाई मध्यनजर गर्दै सार्वजनिक यातायातमा सीसीटीभी जडान अनिवार्य गरिएको छ। सुन्दर सुदूरपश्चिम यातायात प्रणालीका अध्यक्ष पदमराज सापकोटा सरकारको निर्देशन बमोजिम सार्वजनिक यातायातका सवारी साधनमा सीसीटीभी जडान कार्य धमाधम भइरहेको बताउनुहुन्छ।
10: सम्पूर्ण ठुलो सवारी साधनदेखि लिएर सानो सवारी साधनमा हामीले अनिवार्य सिसी क्यामेरा लगाउने निर्णय गरेका छौँ र यो अनुसार अहिले चाहिँ सबै सवारी साधनले सिसी क्यामेरा लगाइरहेको अवस्था छ। लामो दूरीको दिवा तथा रात्रि सेवाका बसहरूले अनिवार्य रूपमा लगाइसकेको अवस्था छ र छोटो दूरीको गाडीहरूले पनि सिसी क्यामेरा लगाइरहेका छन्।
9: सुरुवातीमा सीसीटीभी जडानमा अलमल गरेका व्यवसायहरू सीसीटीभीको महत्व बारे जानकार भएपछि सवारी साधनमा सीसीटीभी जडान गर्न लागि परेको अध्यक्ष सापकोटाको भनाइ छ।
10: हामीले यो बारेमा व्यवसायीलाई मजदुरलाई पनि प्रश्न पार्यौं। सिसी क्यामेरा हाम्रो लागि हो, हाम्रो सुरक्षाको लागि हो र शान्ति सुरक्षाको हिसाबले पनि विभिन्न खालको गतिविधिहरू निगरानी हुने अवस्था भएकोले आवश्यक छ भन्ने कुरामा अहिले व्यवसाय मजदुरले बुझेको अवस्था छ।
9: कैलालीमा करिब 1,000 सार्वजनिक यातायातका सवारी साधन सञ्चालनमा रहेको बताइन्छ। यसमध्ये अधिकांश सवारी साधन धनगढीबाट लामो तथा छोटो दूरीमा चल्ने गरेका छन्। प्रत्येक बसमा कम्तीमा 3 सीसीटीभी जडान गरिएका छन्। सार्वजनिक यातायातमा सीसीटीभी जडान कार्यलाई प्रभावकारी बनाउन अनुगमन गर्ने व्यवस्था मिलाइएको छ। स्थानीय प्रशासन, यातायात व्यवस्था कार्यालय, ट्राफिक प्रहरीको टोलीले बेला बखत सार्वजनिक यातायातमा अनुगमन गर्दै आएको छ। कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी:
11: हामीले सडकै अनुगमन पनि गर्छौँ अनि विशेष गरी ट्राफिकलाई मोनिटरिङको लागि जिम्मेवारी पनि दिएका छौँ। त्यस्तै पर्यो भने अटेरी भयो भने त सरकारको नियमलाई पनि मान्नु पर्ने हुन्छ, हामी त्यो एक्सनमा पनि जान्छौँ।
9: सार्वजनिक यातायातमा पहिलो पटक सीसीटीभी जडान हुँदा यात्रुहरूलाई थप सहजता र सुरक्षा हुने अपेक्षा गरिएको छ। जगत साउद, रेडियो नेपाल, धनगढ़ी।
3: समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। अमेरिकी कंग्रेसको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानमा थप सैन्य कारवाही अघि बढाउनबाट रोक्ने एउटा प्रस्ताव पारित गरेको छ। प्रस्तावको पक्षमा 295 र विपक्षमा 208 मत परेको थियो। कंग्रेसको स्वीकृति बिना सञ्चालन भइरहेको इरान युद्धबारे आलोचकहरूले प्रश्न उठाएका छन्। अमेरिकी नेतृत्वमा वाशिङटनमा भएको उच्चस्तरीय वार्तापछि इजरायल र लेबनान युद्ध विराम लागू गर्न सहमत भएका छन्। तर इरान समर्थित हिजबुल्लाहको आक्रमण समाप्ति बिना कुनै पनि सहमति कार्यान्वयन नहुने स्पष्ट पारेको छ, जसले सम्झौतामाथि अनिश्चितता कायम गरेको छ। संयुक्त विज्ञप्ति अनुसार युद्ध विराम लागू हुन हिजबुल्लाहको गोलाबारी पूर्ण रूपमा रोकिएको हुनुपर्ने र दक्षिणी लेबनानबाट उसका लडाकुहरू हटाउने शर्त पनि समावेश गरिएको छ। दुवै पक्षबीच औपचारिक कूटनीतिक सम्बन्ध नभए पनि संयुक्त विज्ञप्तिमा पाइलट जोन स्थापना गर्ने सहमति भएको छ। अब आर्थिक समाचार।
12: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
13: हिमाल पारीको जिल्लाको रूपमा रहेको मुस्ताङमा अहिले स्वदेशी तथा विदेशी पर्यटकहरूको चहल पहल निकै बढेको छ। हिमाली दृश्य अवलोकन, रमणीक वातावरण र धार्मिक स्थलका रूपमा रहेको प्रसिद्ध मुक्तिनाथ क्षेत्रका कारण मुस्ताङमा स्वदेशीसँगै विदेशीमा खास गरी भारतीय पर्यटकहरूको बाक्लो उपस्थिति हुने गरेको टुकुचेका शिक्षक विष्णु थकालीले बताउनुभयो। भारतमा गर्मी बढ्दो रहेकाले पनि यति बेला नेपालका विभिन्न क्षेत्रका साथै भारतबाट समेत मुस्ताङ भ्रमणमा जाने पर्यटक निकै बढेको र त्यसले पर्यटन व्यवसायमा उत्साह थपेको स्थानीयले बताएका छन्। सरकारले स्थल मार्गबाट सिमाना ओहोरदोहोर गर्दा यात्रुले 500 रुपियाँसम्मको वस्तु भन्सार तिर्नु नपर्ने व्यवस्था बनाएको छ। बजेटसँगै सरकारले अध्यावधिक गरेको भन्सार सम्बन्धी झिन्टी कुन्टाको व्यवस्थाबाट 100 रुपियाँको सीमा बढाएर 500 रुपियाँ पुर्याइएको हो।
3: आर्थिक समाचारका साथमा सुरेन्द्र मणि त्रिपाठी। अब खेल समाचार।
14: ओपनर कुशल फुर्तेलको कीर्तिमानी प्रदर्शनमा मलेसियालाई पराजित गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोली समूह विजेताको रूपमा एसियाली खेलकुद एसियाड छनौटको सेमिफाइनलमा पुगेको छ। मलेसियामाथि 168 रनको फराकिलो जित निकाल्दै नेपाली टोली समूह एकको विजेताको रूपमा सेमिफाइनलमा पुगेको हो। नेपालसँग हारका बावजुद पनि मलेसियाले समूह उपविजेताको रूपमा अन्तिम चारमा स्थान पक्का गरेको छ।
3: खेल समाचारका साथमा अझै बम। अब मौसम। आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा, मध्य प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका एक दुई स्थानमा पानी पर्ने सम्भावना छ। मध्य र लुम्बिनी प्रदेशका तराई भूभागका थोरै स्थानमा मध्यम तातो लहर हुनुका साथै कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तातो दिन हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 29.8 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 19.5 डिग्री सेल्सियस। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29 देखि 31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:02 भयो भने सूर्यास्त भरे साँझ 7:04 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलद्वारा पूर्व राष्ट्रपतिहरूसँग संविधान संशोधनका विषयमा सुझाव संकलन। परराष्ट्र मन्त्री शिशिर खनाल भारतका विदेश मन्त्रीको मैत्रीपूर्ण निमन्त्रणामा आज भारत भ्रमणमा जानुहुने। रासोपा सभापति रवि लामिछाने भारत भ्रमण पूरा गरी आज स्वदेश फर्कँदै। आज विश्व वातावरण दिवस। नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै वातावरण सुधारका गतिविधि प्रवर्धन गर्न राष्ट्रपति रामचन्द्र पौडेलको आह्वान। केही दिनदेखि बढेको गर्मी तथा तातो हावाको लहरका कारण तराईको जनजीवन प्रभावित र इरानमा थप सैन्य कारवाही अघि बढाउनबाट रोक्ने प्रस्ताव अमेरिकी संसदबाट पारित। यसका साथै बिहान 7 बजेको समाचार यहीँ सकिन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।

0: नेपाल टेलिकमको इन्टरनेसनल रोमिङ सेवा सुचारु गर्न *14# #7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: समानुपातिक प्रतिनिधित्व, सकारात्मक विभेद, आरक्षण र सशक्तिकरण सँगै लक्षित वर्गको समानुपातिक प्रतिनिधित्वको लागि साझा आवाज कार्यक्रम समावेशी आवाज।
3: नमस्कार, समावेशी आवाज कार्यक्रममा तपाईँलाई हार्दिक स्वागत छ। आदरणीय श्रोताहरू, राष्ट्रिय समावेशी आयोग र रेडियो नेपालको सहकार्यमा सञ्चालन हुने समावेशी आवाज कार्यक्रम हरेक हप्ताको शुक्रबार बिहान 7:25 बजेदेखि रेडियो नेपालबाट प्रसारण हुन्छ। यो कार्यक्रम तपाईँले आफ्नो सुविधा अनुसार मिडियम वेबका साथै एफएम ब्यान्ड 98.1 र 103 MHz साथै रेडियो नेपाल अनलाइन, मोबाइल एप्स र फेसबुक पेजमा समेत सुन्न सक्नुहुन्छ।
4: राष्ट्रिय समावेशी आयोगद्वारा सञ्चालित यो कार्यक्रममा हामी आयोगका विभिन्न 11 कार्यक्षेत्र विषयमा राज्यले अंगीकार गरेको नीति, योजना र कार्यक्रम तथा लक्षित वर्गको हितका लागि गर्नुपर्ने कामका विषयमा छलफल गर्ने गर्छौं।
3: आजको कार्यक्रममा हामी राष्ट्रिय समावेशी आयोगको कार्यक्षेत्र कर्णालीमा बसोबास गर्ने आर्थिक रूपले विपन्न तथा सीमान्तकृत समुदायको अवस्था र आयोगको निष्कर्ष र सिफारिस कार्यान्वयनको अवस्थाको बारेमा कुरा गर्छौं।
4: नेपालको विकट भूगोल मानिने कर्णाली क्षेत्र प्राकृतिक स्रोत साधनले सम्पन्न भए पनि विकासको दृष्टिले पछाडि परेको क्षेत्र हो। गरिबी, बेरोजगारी र आधारभूत सेवाको अभाव तुलनात्मक रूपमा यो क्षेत्रका बासिन्दाले अलि बढी सामना गरिरहेका छन्। आर्थिक विपन्नता र सामाजिक विभेद पनि कर्णालीका सीमान्तकृत समुदायको समस्या हो। कृषिमा निर्भर अधिकांश परिवार आधुनिक प्रविधि, सिंचाइ र बजारको पहुँच नहुँदा न्यून उत्पादनमै सीमित छन्। राष्ट्रिय समावेशी आयोगले कर्णाली लगायतका छोडिएको क्षेत्र र विपन्न सीमान्तकृत समुदायको अवस्था पहिचान गरी राज्यलाई आवश्यक नीति, कार्यक्रम निर्माणका लागि सुझाव र सिफारिस गर्ने काम गर्दछ। यस सम्बन्धमा भइरहेका प्रयास, समस्या, चुनौती तथा आयोगको सिफारिस कार्यान्वयनको अवस्था र आयोगको अपेक्षा बारेमा आज हामीले राष्ट्रिय समावेशी आयोगका सदस्य पुष्पराज तिमल सेनासँग कुराकानी गरेका छौं। सुनौ उहाँसँग गरिएको कुराकानी।
3: कर्णालीमा बसोबास गर्ने अल्पसंख्यक, पिछडा तथा सीमान्तकृत समुदायको वर्तमानको अवस्था के छ, खास गरी यो सामाजिक र आर्थिक अवस्था उहाँहरूको समावेशिताको दृष्टिकोणले हेर्नु पर्दाखेरि कस्तो देखिन्छ?
5: खास गरी यी समुदायहरू राज्यका सरदर वर्गभन्दा पछाडि मानिन्छन्। राज्यले बनाएका नीति राम्रा छन्, तर कार्यान्वयन हाम्रो फितलो छ। यी वर्गका केही व्यक्तिहरूले मात्र बढी फाइदा लिएको पनि यदाकदा देख्ने गरिन्छ। जस्तै आरक्षणको सुविधा होस् अथवा अन्य फाइदाहरू चाहिँ अलि टाटा बाटा व्यक्तिहरूले लिएको पनि पाइन्छ। यो हामीले घटाउनुपर्छ भनेर हामीले राष्ट्रिय समावेशी आयोगले धेरै सचेतनाका कार्यक्रम र धेरै पोलिसीहरू अध्ययन गरेर, अनुसन्धान गरेर पोलिसीहरू बनाएर पनि सिफारिस गरिसकेका छ। अब हामीले नेगेटिभ मात्रै हुनु हुँदैन, अवस्था बिस्तारै सुध्रिँदैछ, हामी सकारात्मक भएर, सचेत भएर अगाडि बढ्नुपर्छ। सचेत हुनु नि पर्यो, सचेत गराउनु नि पर्यो कर्णालीका जनताहरूलाई, अल्पसङ्ख्यकहरूलाई अथवा पिछडा वर्गलाई, तराईको पिछडा वर्गलाई, यिनीहरूलाई हामीले माथि उठाउनलाई हाम्रो प्रयास पनि जारी रहनुपर्छ, उहाँहरूले पनि सरसल्लाह अनुसार अगाडि बढ्नुपर्छ भन्ने मलाई लाग्छ।
3: जस्तो यो कर्णालीका दलित, जनजाति, राउटे लगायतका समुदायहरू राज्यका सेवा अवसर निर्णय प्रक्रियामा अझै पनि पछाडि परिरहेका छन् भन्ने छ, उहाँहरूले भोग्नुपरेका समस्याहरू के हुन् र अवसर निर्माणका निमित्त के कस्ता कामहरू भइराखेका छन्?
5: हाम्रो आयोगले हेर्ने 11 क्षेत्रमध्ये साबिकको कर्णाली अञ्चल, कर्णाली साबिकको अञ्चल, कर्णाली अहिलेको प्रदेश कर्णाली होइन, कर्णालीका पाँचवटा, तत्कालीन कर्णालीका पाँचवटा जिल्ला छन्। पाँचवटा जिल्लामा कसरी त्यहाँका जनताहरूलाई माथि उठाउन सकिन्छ? सबै क्षेत्रमा, शिक्षा क्षेत्रमा, रोजगारीको क्षेत्रमा, स्वास्थ्य क्षेत्रमा, भौतिक पूर्वाधार विकासको क्षेत्रमा कसरी माथि उठाउन सकिन्छ भने हामीले पटक पटक कर्णालीमै पुगेर, हरेक जिल्लामा पुगेर पटक पटक स्थलगत निरीक्षण गर्ने, त्यहाँका समुदायको सुझावहरू लिने, कार्यक्रमहरू गर्ने, के गर्दा ठिक होला भन्ने, र कर्णालीबारे धेरै बुझेका विज्ञहरूसँग काठमाडौँमा पनि बोलाएर धेरै ठाउँमा छलफल गर्ने काम गरिसकिएको छ, भएको छ। विशेष गरी भौगोलिक विकटता, शिक्षाको अभाव, मौका अथवा अपर्चुनिटीको सीमितता तथा केही सीमित चलाख वर्गले मात्र फाइदा लिएको कारणले कर्णालीका यी दलित जनजाति राउटे समुदायहरू अलिकति पछि परेको देखिन्छ।
3: अनि यो समावेशी नीति तथा संविधानले सुनिश्चित गरेका अधिकारहरूलाई नै व्यवहारमा कार्यान्वयन गर्नको लागि जस्तो संघ सरकार स्थानीय र प्रदेश सरकारहरू कतिको गम्भीर ढङ्गले त्यो लक्ष्य प्राप्तिका दिशामा अगाडि बढिराखेको देखिन्छ, यहाँ अध्ययन अनुसन्धान र अनुभवले के बताउन सकिन्छ?
5: खासरी कानुनी रूपमा सबै सचेत देखिन्छन् तर व्यावहारिक रूपमा सचेत देखिन्नन्, किनभने कानुनमा लेखिएको छ व्यवहारमा कार्यान्वयन भएको छैन। हरेक क्षेत्र स्थानीय अथवा प्रदेश अथवा सङ्घ भनौँ त्यहाँभित्र कानुन कार्यान्वयनमा छिद्रता देखिन्छ, कानुन कार्यान्वयन पूर्ण रूपमा व्यावहारिक रूपमा लागू नभइसकेको हुनाले कतिपय चाहिँ अप्ठ्याराहरू देखिन्छन्। अनि सबै तहले फेरि राम्रो गर्नको लागि प्रयास गरेको देखिन्छ तर नतिजा कम आएको देखिन्छ, किन कानुनमा छ व्यवस्था गरिएको छ व्यवस्थालाई बढी ध्यान नदिएपछि यो चाहिँ नतिजा चाहिँ प्रभावकारी नभएको अलिक कम जस्तो देखिने जस्तो लाग्छ। अब समय चक्रसँगै यो हाम्रो देशमा समावेशिता 2072 संविधानपछि मात्रै लागू भएको, त्यस कारण बिस्तारै समावेशिता के हो, समावेशितालाई कसरी प्र्याक्टिस गर्ने, समावेशिता जनताले के गर्नुपर्ने, जनप्रतिनिधिले के गर्नुपर्ने, स्थानीय सरकारले के गर्नुपर्ने, केन्द्र सरकारले के गर्नुपर्ने, प्रदेश सरकारले के गर्नुपर्ने, सबै प्र्याक्टिसमै हुनुहुन्छ। त्यही भएर बिस्तारै अगाडि बढ्दैछ, समयचक्रसँगै विकास हुँदैछ, समावेशिताको विकास हुँदैछ, समावेशिता लागू हुँदैछ तर बढी अझ जति टाइम अगाडि बढ्ला अनि बढी यो व्यावहारिकतालाई बढी सबैले ध्यान दिएपछि यो राम्रोसँग अगाडि बढ्नेछ।
3: जस्तो अब शिक्षा स्वास्थ्य रोजगारी अवसर अन्य भौतिक निर्माण पूर्वाधारका कुराहरूमा पनि नागरिकहरूको सहज पहुँचको हिसाबले सबै क्षेत्र पछाडि परेको छ, त्यसमाथि पनि कर्णालीको समुदायले अझ धेरै समस्याहरू भोगिराख्नु परेको छ भन्ने छ। अब चुनौतीहरू के छन् र समाधानका लागि के कस्ता प्रयासहरू गरिराख्नु पर्ने हो, आयोगको बुझाइ र ठम्याइ चाहिँ के छ?
5: खास गरी यो कर्णाली नर्मल्ली यो विकटताको कारणले यो शिक्षा क्षेत्रमा अनि पछाडि छ, स्वास्थ्यको पर्याप्तता भनेको स्वास्थ्यमा नि धेरै पर्याप्तता हुनुपर्ने, स्वास्थ्य क्षेत्रमा पर्याप्तता हुनुपर्ने अपर्याप्त छ, त्यसमा नि पछाडि छ। सञ्चार माध्यमहरू सपोज अहिले पनि कर्णालीको कुनै जिल्ला जानुभयो भने तपाईँको टेलिफोनले सिम कार्डले काम गर्दैन, भनेपछि फोनले काम गर्दैन भने अरू कम्प्युटरले के काम गर्ला, अरू सञ्चार माध्यमले के काम गर्ला, टिभीले के काम गर्ला भन्ने आफैले बुझ्नुपर्ने कुराहरू छ। त्यसैले चाहिँ विकटताको कारणले समस्याहरू खडा भएछन्, यसलाई कसरी घटाउने भन्ने बारे हामीले अध्ययन अनुसन्धान कर्णालीको बारे नि हामीले अध्ययन अनुसन्धान गरेर विभिन्न विषयहरू सिफारिस गरेका छौँ। हामीले सिफारिसको बारेमा मैले तपाईँलाई पछाडि बताउनेछु। अब सीमित मात्रामा मात्रै रोजगारीको अवसर पाएछन् किनभने रोजगारी गर्ने अवसरै त्यहाँ कम छ, सीमितले रोजगारी छन्, रोजगारीको लागि नि चुनौती धेरै देखिन्छ किनभनेदेखि अपर्चुनिटी नभएपछि रोजगारी धेरैले पाउँदैनन्। अब आयोगले यसबारे यहाँ अध्ययन अनुसन्धान स्थलगत निरीक्षण तथा सुझाव सङ्कलन गरी विभिन्न विषयमा सिफारिस गरिसकेको छ। अहिलेको कानुनमा केही विभेद छैन, कानुनले सबै समान हो सबैले समान हक पाउनुपर्छ भनिसकेका छ तर व्यावहारिकतामा विभेद छ, हामी साँगुरो छौँ। त्यहाँका कर्णालीका जनताहरू नि अथवा सीमान्तिकृत समुदाय भन्नुहोस्, अब अल्पसङ्ख्यक समुदाय भन्नुहोस्, कर्णालीका समुदाय भन्नुहोस्, सबै शिक्षित विज्ञ भइसकेका छैनन्। त्यसैले चाहिँ अनि अब जनप्रतिनिधिहरू पनि व्यावहारिकतामा अलिकति साँगुरो अवस्थामै हुनुहुन्छ, बिस्तारै राम्रो हुँदैछ किनभने कानुनमा केही विभेद गर्न पाइँदैन भन्ने नै छ। कोही कोही ठाउँमा छिटफुट विभेद गरेको ठाउँ व्यक्तिले विभेद जसले गर्नुभएको छ उहाँलाई सजाय भएको अवस्था पनि छ। अब त्यही भएर कानुनी रूपमा विभेद नभएपछि व्यावहारिक रूपमा हरेक घर घरले तपाईँले मैले अर्कोले अर्कोले सबैले विभेद हटाउँदै जानुपर्छ अनि यो एक दिन विभेद रहित हुन्छ, होइन? अब समावेशिता भनेको समग्रता पनि हो, सबै तह क्षेत्र वर्गबाट विभेद अन्त्य गरियो भने बल्ल समावेशी समाज निर्माण हुन्छ, सबै एकजनाले गरेर हुने कुरा छैन। त्यही भएर हामी सबै तह वर्ग क्षेत्र सबैबाट यो विभेदको अन्त्य गर्नको लागि चाहिँ पहल गरेर समावेशी बनाउनु पर्छ र विभेद अन्त्य हुन्छ र समावेशी समतामूलक समाजको निर्माण हुन्छ भन्ने लाग्छ मलाई।
3: यहाँले भन्नुभयो जस्तै राज्य सञ्चार माध्यम लक्षित समुदाय स्वयंले नि अबको समयमा के कस्ता विषयमा बढी ध्यान दिनुपर्ने, जागरुक हुनुपर्ने अवस्था चाहिँ के छ त?
5: खासरी कानुनी र व्यावहारिकतामा फरकलाई कम गर्दै जानुपर्छ, अब के मैले तपाईँलाई के गर्दा ठिक होला भन्नु हो, म बुँदागत रूपमै गएँ। कानुनमा सबै व्यवस्था छ, व्यवहारमा लागू भयो होइन, त्यसलाई यो व्यवहारमा लागू गर्दै गर्दै जानुपर्छ। कानुनमा भएको व्यवहारमा नभएकोलाई व्यवहारमा नि कानुनमा भएअनुसार गर्दै गर्दै गयो भने यो फरक कम गर्दै लैजानुपर्छ। सकारात्मक विभेदलाई सकारात्मक हिसाबले बुझ्नुपर्छ। जस्तै सबैलाई समान हो भन्यो, तर हामीले आरक्षणको व्यवस्था गर्छौँ, तल परेको वर्गलाई माथि ल्याएर चाहिँ समान रूपमा ल्याएर समावेशी बनाउनको लागि सकारात्मक विभेद पनि गर्नुपर्छ। सकारात्मक विभेद किन गरियो भन्ने हामीले बुझाउन पनि सक्नुपर्छ। सकारात्मक विभेद नभई समानता अथवा समावेशिता लागू गर्न सकिँदैन। त्यसरी कतिपय ठाउँमा सकारात्मक विभेद गरेर पनि समावेशितामा ल्याउनु पर्ने हुनाले हामीले सकारात्मक विभेदको बारे नि यसको अर्थ बुझाउनुपर्छ। सकारात्मक विभेद गरेर कुन समुदायलाई माथि किन ल्याउन खोजिएको र यसको रिजल्ट के आउँछ भनेर हामीले सबैले बुझाउन सक्नुपर्छ। अब अर्को कुरा, राज्य सञ्चार माध्यम समुदायले निष्पक्ष भएर समावेशिता लागू गर्न पहल गर्नुपर्छ। अब नारामा सबैले निष्पक्ष हुनुपर्छ, निष्पक्ष हुनुपर्छ, निष्पक्ष हुनुपर्छ भन्ने, व्यवहारमा चाहिँ राज्यले समावेशी हिसाबले सबैलाई नहेर्ने, सञ्चार माध्यमहरूले लेख्दाखेरि एउटा समुदायलाई प्लस एउटा समुदायलाई माइनस अथवा उचाल्ने पछार्ने गरेर लेख्ने, र समुदायले पनि भन्ने बेला समावेशी हामी सबै हो बराबर हो भन्ने, तर चाहिँ व्यावहारिक रूपमा चाहिँ समुदायले यो सङ्कुचनतालाई चाहिँ बढावा दिने गर्यो भनेदेखि राम्रो हुँदैन। त्यसरी यस्ता कुराहरू हटाउनुपर्छ र हामी सबै यसमा यो समावेशिता लागू गर्नको लागि हामी सबैले पहल गर्नुपर्छ।
6: हजुर, अन्त्यमा अब यो लक्षित वर्गहरूको बारेमा आयोगबाट के कस्ता सिफारिसहरू भएका छन् यसबारेमा पनि संक्षिप्त जानकारी दिनुहोस् न।
5: हामीले विगत 5 वर्षमा, अब 5 वर्ष पुग्न 1 महिना जति बाँकी छ हाम्रो कार्यकाल, अब 5 वर्षमा हामीले 37 सिफारिस मात्र गरेका छौँ। राष्ट्रिय समावेशी आयोगले अध्ययन गर्छ, विज्ञहरू लगाएर त्यसबारे अनुसन्धान गर्छ, त्यो अध्ययन अनुसन्धानबाट आएको रिपोर्ट सम्बन्धित क्षेत्रमा गाउँमा गएर चाहिँ छलफल गर्छ, अनि विषयमा भएको छलफलमा गाउँबाट आएको अथवा दूरदराजबाट आएका सुझावहरू समेटेर हामीले चाहिँ एउटा रिपोर्ट, अध्ययनको रिपोर्ट बनाउँछौँ र त्यहाँबाट सठिक बुँदाहरूलाई हामीले सिफारिस गर्छौँ। त्यसैले हामी विगत 5 वर्ष जम्मा 37 सिफारिस गरेका छौँ। अब यसरी गर्दाखेरि हामीले 11 कार्यक्षेत्र छ आयोगको, धेरै सिफारिसहरू गरेका छौँ। 37 भने मैले तपाईँलाई, पिछडा वर्गको थर सूचीकरणको सिफारिस गरिसकिया छ, यो नेपाल सरकारको क्याबिनेटबाट पास हुन बाँकी छ, यसमा 50,200+ थरहरू समेटिएको छ, अनि लोकोन्मुख राउटे जाति संरक्षण सम्बन्धमा विशेष सिफारिस गरिया छ, 9 बुँदामा सिफारिस गरिएको छ। राउटेको संरक्षण गर्नलाई के गर्नुपर्छ, 9 बुँदामा सिफारिस गरिसकिया छ, अनि साबिक कर्णाली अञ्चलको समृद्धि र विकासका लागि विशेष व्यवस्था गर्न के गर्नुपर्छ भनेर यस सम्बन्धमा हामीले 18 सिफारिस गरिया छ। मैले यो सबै 9 बुँदा 18 बुँदा सबै तपाईँलाई बताएर साध्य लाउन त हाम्रो वेबसाइटमा सबै हामी राखेकै छौँ। अब अल्पसंख्यक तथा विपन्न वर्ग समुदायका लागि हामीले विशेष व्यवस्था गर्नको लागि 8 सिफारिस गरिसकिएको छ। पोहोर साल हामीले चाहिँ 17 अध्ययन गरेका थियौँ अघिल्लो आर्थिक वर्षमा, अहिले हामीले 7 विषयमा यो सालमा अध्ययन गर्दैछौँ। धन्यवाद।
6: हजुर, यो आयोगले गरिराखेका विभिन्न सिफारिसहरू अध्ययन अनुसन्धानबाट आएका निष्कर्षहरूलाई सरकारको तर्फबाट त्यसलाई कार्यान्वयन लिनको निमित्त सरकारका नीति योजना कार्यक्रमहरूमा समेटिएनन् भन्ने कुराहरू पनि गुनासोको रूपमा बारम्बार सुन्न सकिन्छ। यो के कारणले यो अप्ठ्यारो भइराखेको छ, यहाँले यसमा के गर्दाखेरि चाहिँ अझ उपयुक्त हुने ठान्नुहुन्छ?
5: अहिले संविधान संशोधन कार्यदलले संविधान संशोधन गर्दा के बुँदा राख्नु पर्ला, सुझाव दिनु होला भनेर चिठी पठाएको थियो। हामीले आयोगले निर्णय गरेर धेरै कुराहरू समेटेर निर्णय पठाएका छौँ। यसमा मैले किन जोड्न खोजेँ भन्दा, यसमा आयोगका सिफारिस अथवा आयोगले नेपाल सरकारलाई बुझाएको, राष्ट्रपतिलाई बुझाएको प्रतिवेदन प्रतिनिधि सभा र राष्ट्रिय सभामा छलफल हुनुपर्छ। छलफल भएर त्यो सभाले निकालेका निचोडका आधारमा उचित सिफारिसहरू अनिवार्य रूपमा कार्यान्वयन गर्नुपर्छ भनेर हामीले सुझाव दिएका छौँ। अब खास गरी अहिलेको प्राक्टिस के छ भन्दा, भइराखेको प्राक्टिस के हो भन्दा, सिफारिस हामीले मानम 10 गर्छौँ, 3 पनि कार्यान्वयन हुन्न। सपोज त्यो अवस्था भएको हुनाले 2 कुरा छ। एउटा कुरो त संवैधानिक आयोगहरूले सिफारिस भनेको कुन हो, सुझाव भनेको कुन हो, छुट्याउन सक्नु पर्यो। एउटै वर्षमा 55 सिफारिस गर्नुहुन्छ, 70 सिफारिस गर्नुहुन्छ भनेदेखि कतिपय आयोगहरूले त्यो गरेको पनि सुनिन्छ। अब त्यो हो भने सरकार जोसुकै आओस्, हामी नै आफै पनि सरकारमा गयौँ भने हामीले कार्यान्वयन गर्न सक्दैनौँ। त्यसरी सिफारिस भनेको कुरा चाहिँ कार्यान्वयन हुन सक्ने, यो देश हाम्रो, हामीले बनाइदिएका पोलिसी योजना अध्ययन अनुसन्धान गरेका सिफारिस नेपाल सरकारले लागू गर्यो भने देशलाई नै राम्रो हुने खाले भनेर गर्ने हो। त्यही भएर हामीले सम्भव हुने कुराहरू मात्रै सिफारिस गर्नुपर्छ र सरकारले उचित सिफारिसहरू तुरन्त कार्यान्वयन गर्नुपर्छ। अहिले सिफारिस कार्यान्वयनको अवस्था एकदम फितलो भएको हुनाले तपाईँलाई म एउटा अनौठो अध्ययन भनौँ, पोहोर साल हामीले सिफारिस कार्यान्वयनको अवस्था अध्ययन भनेर अध्ययनै गरेका छौँ। अब भनेपछि सिफारिस कार्यान्वयन नभएर कुन खाले चाहिँ अप्ठ्यारो पऱ्यो होला र हामीले सिफारिस कार्यान्वयनकै अवस्था भनेर गत साल हामीले अध्ययन नै गरेका थियौँ। त्यसैले यो सिफारिस गर्दा आयोगहरूले उचित सिफारिस गर्नुपर्छ है। सुझाव के हो, धेरै बुँदा सरकारलाई सल्लाह दिनुहुन्छ भने ती सुझावमा राख्नुहोस्, समेट्नुहोस्, तर सिफारिस भनेको ट्याक्क लागू हुने खालका व्यावहारिक हाम्रो देशले गर्न सक्ने खाले सिफारिस गर्नुपर्छ र सरकारले पनि यिनी सिफारिसहरूलाई चाहिँ लागू गर्न प्रयास गर्नुपर्छ। यो पर्सेन्टेज बढाउँदै जानुपर्छ। नर्मल्ली राष्ट्रिय समावेश आयोगले गरेका सिफारिसहरू गत सालको बजेटको नीति कार्यक्रममा पनि धेरै नै बुँदाहरूमा परेका थिए। हामी पूर्ण रूपमा हाम्रा सिफारिस कार्यान्वयन भयो भन्न त सक्दैनौँ, त्यही पनि अन्य अरू आयोगहरूभन्दा हाम्रो सिफारिसहरू चाहिँ कार्यान्वयन अलिकति बढी हो कि भन्ने महसुस गरिराखेका छौँ।
6: हजुर, अब अन्त्यमा जाँदा जाँदै राष्ट्रिय समावेशी आयोगका 11 कार्यक्षेत्रका लक्षित वर्गहरू सम्बन्धित सरकारवालाहरूलाई के भन्नु छ त?
5: होइन, राष्ट्रिय समावेशी आयोग हाम्रा 11 लक्षित वर्गहरूको उन्नयनको लागि, 11 लक्षित वर्गको उत्थानको लागि गरिने बनाउनु पर्ने कानुनहरूको लागि अथवा हामीले गर्नुपर्ने विशेष व्यवस्थाहरूको लागि राष्ट्रिय समावेशी आयोगले अहोरात्र खटेर काम गरिराखेको छ। म आफैलाई भन्नुभयो भने म 74 जिल्लामा पुगेर कार्यक्रममा सहभागी भइसकेँ, अब 3 जिल्ला मात्रै बाँकी छ। हामी 77 जिल्लामा करिब करिब पुगिसकेका छौँ, म आफै 74 जिल्लामा पुगेँ। हामी हरेक ठाउँमा गएर यी 11 लक्षित वर्गलाई उत्थान गर्नको लागि कहाँबाट के सुझाव आउँछ हामी स्थलगत रूपमा पनि पुगेर सरसल्लाह गरेर उहाँहरूले दिएका सुझावका आधारमा हामीले सिफारिस गर्ने गरिएको छ र उहाँहरूलाई हामीले आफ्नो कार्यकालमा पूर्ण रूपमा सकेको यो 11 लक्षित वर्गलाई सुदृढ गर्नको लागि उहाँहरूको लागि काम गर्न सकौँ भनेर हामी काममा प्रतिबद्ध छौँ।
6: अत्यन्तै व्यस्त हुनुहुन्थ्यो कार्यक्रम समावेशी आवाजको लागि समय दिनुभयो राष्ट्रिय समावेशी आयोगका माननीय सदस्य पुष्पराज तिमिलेसनाज्यू, यहाँलाई धेरै धेरै धन्यवाद।
5: यहाँ लगायत रेडियो नेपाल परिवारलाई राष्ट्रिय समावेशी आयोगको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु।
4: अहिले सुन्दै हुनुहुन्थ्यो राष्ट्रिय समावेशी आयोगका सदस्य पुष्पराज तिमलसेनासँग गरिएको कुराकानी। समावेशी सोच समृद्ध समाज कार्यक्रम समावेशी आवाज
3: हरेक शुक्रबार बिहान 7:25 बजे प्रसारण भइरहेको छ। कार्यक्रम समावेशी आवाज,
4: कार्यक्रम समावेशी आवाज।
2: आजलाई कार्यक्रमका लागि निर्धारित समय सकिएको छ। अर्को हप्ता अरू सन्दर्भ लिएर हामी फेरि आउनेछौ। कार्यक्रमका बारेमा केही प्रतिक्रिया र टिप्पणी भएमा info@nainc.gov.np मा इमेल गर्न सक्नुहुन्छ। यसका साथै राष्ट्रिय समावेशी आयोगको टेलिफोन नम्बर 01-5455-305 मा फोन गरेर आफ्नो कुरा राख्न सक्नुहुन्छ।
3: हस्त, कार्यक्रमबाट संयोजक सुशीला कुमारी पन्थ र तेज नारायण तिवारी, सञ्चालन सहकर्मीहरू चन्दा विष्ट र शोभा भट्टराईको साथमा भानुभक्त खड्का बिदा हुन्छु। नमस्कार।
7: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
8: मासु अन्डा दुधमा अब हामी आत्मनिर्भर बन्दैछौँ नि। हामी सबै यसरी नै उत्पादनमा लागेपछि बाहिरबाट आयात गर्नै पर्दैन, हामी आफै सक्षम बन्दैछौँ। अब
9: यति कुरामै खुसी भएर हुँदैन के धुर्मु, हामीले अझै उत्पादन र उत्पादकत्व बढाउन जोड दिनुपर्छ, त्यो पनि गुणस्तरीय उत्पादन।
8: सही भन्यो सुन्ताली,
10: मासु र अन्डा उत्पादनमा आत्मनिर्भर बनौ,
9: गुणस्तरीय उत्पादन गरी निर्यात प्रवर्धन गरौ।
11: नेपाल सरकार, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्र, हरियर भवन।

0: नमस्कार, विश्व वातावरण दिवस विशेष कार्यक्रममा तपाईँलाई हार्दिक स्वागत गर्दछौ। प्राविधिक सहकर्मी पुष्प रत्न बज्राचार्य अनि म गणेश थापा। यो कार्यक्रमलाई रेडियो नेपालको केन्द्रीय प्रसारणबाट यसै बेला सुन्न सक्नुहुनेछ। आज विश्व वातावरण दिवस। संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको आह्वानमा सन् 1974 हरेक वर्ष जुन 5 तारिक अर्थात् आजकै दिनलाई विश्व वातावरण दिवसका रूपमा मनाइन्छ। पछिल्लो समय वातावरण संसारमै एक चुनौतीपूर्ण समस्याको रूपमा देखा परेको छ। सर्वप्रथम वातावरणमा ह्रास ल्याउने मानिस नै हो भने यसको निराकरण गर्ने पनि मानिस नै हो। पर्यावरण बढ्दै गइरहेको जनसङ्ख्या वृद्धि, सवारी साधनको चाप र औद्योगिक क्षेत्रमा निस्कने घातक ग्यासले गर्दा वायु तथा पानी समेत प्रदूषित बन्दै गएको छ। आजको दिन हामी सबैले आफ्नो घर वरिपरि रहेको वातावरण सुधार गर्दै वन, जल, वनस्पति, कृषि तथा जीव जन्तु बीच पर्यावरणीय सम्बन्धलाई जीवनमुखी बनाई नेपालको संविधानले प्रदत्त गरेको प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हकलाई सार्थक बनाउन आवश्यक छ। विकास र वातावरण एक आपसका परिपूरक हुन् भन्ने अवधारणा बमोजिम हामीले सबै प्रकृतिमुखी जीवनशैली अवलम्बन गरी वातावरण सुधारका गतिविधि प्रवर्धन गर्न आवश्यक भइसकेको छ। नेपालमा विश्व वातावरण दिवस मनाउनुको कारण के हो? विशेष गरी नेपालले अहिले वातावरणीय क्षेत्रमा भोगिरहेका जोखिमहरू के हुन्? देशभर बढ्दो वातावरणको जोखिमलाई न्यूनीकरण गर्न के गर्नु पर्ला? यी र यस्तै प्रश्नमा रहेर हामीले कुराकानी गरेका छौँ वातावरणविद भूषण तुलाधरसँग। यहाँलाई कार्यक्रममा स्वागत छ।
1: धन्यवाद।
0: नेपालमा विश्व वातावरण दिवस मनाउनुको औचित्य के हो र यसको महत्वलाई नेपालमा कसरी हेर्न सकिन्छ?
1: दुईटा कुरा गरौँ। एउटा त यो दिवसहरू जुन हुन्छन् होइन, कहिले वातावरण दिवस होला, कहिले पानी दिवस होला, कहिले वन जङ्गल सम्बन्धी दिवस होला, यो दिवसहरूको मुख्य उद्देश्य के हो भन्दाखेरि कम्तीमा त्यो एक दिन यो विषयमा सबैको ध्यान आकर्षण गर्ने र यसमा गर्नुपर्ने कामहरूको बारेमा चर्चा गर्ने र कुनै नयाँ काम सुरु गर्ने। त्यसैले अरू दिन पनि वातावरण दिवस मनाउनु पर्छ, वातावरणको बारेमा छलफल गर्नुपर्छ, वातावरण सम्बन्धी क्रियाकलापहरू अरू दिन पनि गर्नुपर्छ। तर जसरी हामी अरू दिन पनि पूजा गर्छौँ तर दसैँमा विशेष पूजा गर्छौँ, त्यसै गरिकन वातावरण दिवसको दिनमा चाहिँ विशेष गरिकन वातावरण सम्बन्धी विभिन्न क्रियाकलापहरू हुन्छन्, वातावरण सम्बन्धी छलफलहरू हुन्छन् र वातावरणीय मुद्दामा सम्बन्धित निकायको र सर्वसाधारणकै ध्यान आकर्षण गर्ने काम गर्छौँ। त्यसैले वातावरण दिवस अथवा कुनै पनि दिवसको महत्व त्यहाँनिर। जहाँसम्म नेपालको कुरा छ, नेपाल वातावरणको दृष्टिकोणले संवेदनशील अवस्थामा छ। किन भन्दाखेरि एकातिर हाम्रो देशमै विभिन्न खालका वातावरणीय समस्याहरू छन्। वायु प्रदूषणको समस्या छ, काठमाडौँमा तराईका सहरहरूमा डढेलोको समस्या छ, त्यसै गरिकन विभिन्न सहरहरूमा पानीको समस्या छ, पानी प्रदूषण हुने र तराईतिर चुरेमा समस्या छ, इत्यादि प्रदूषणको समस्या छ, जैविक विविधता हराइरहेको त्यो समस्या छ र अर्को समस्या जलवायु परिवर्तनको समस्या छ, जुन संसारभरि छ तर हाम्रो जस्तो देशमा अझ त्यसमा विशेष महत्व राख्छ। किन भन्दाखेरि हामीले धेरै प्रदूषण नगरे तापनि, जलवायु प्रदूषण नगरे तापनि त्यसको असर हामीले भोग्न थालेका छौँ र त्यसको असर हामी भोग्ने क्षमता पनि अथवा त्यससँग जुझ्ने क्षमता पनि कम राख्छौँ। त्यसैले यो पनि हाम्रो लागि महत्त्वपूर्ण विषय हो। त्यसैले वातावरणप्रति हामी संवेदनशील भएको हुनाले र वातावरणीय असर हामी कहाँ धेरै पर्ने भएको हुनाले विशेष गरिकन वातावरण दिवस हाम्रो लागि महत्त्वपूर्ण छ र यसमा हामीले विभिन्न प्रकारका वातावरण समस्याहरू र त्यसका समाधानहरूको बारेमा छलफल गर्न र कामहरू गर्न आवश्यक।
0: भूषण सर, यहाँ आफै पनि लामो समयदेखि वातावरणको क्षेत्रमा संलग्न भएर अध्ययन अनुसन्धानका कार्य पनि गरिरहनु भएको छ। खास गरी नेपालले अहिले वातावरणीय क्षेत्रमा सामना गरिरहेका मुख्य चुनौतीहरू के हुन्?
1: सहरी क्षेत्रमा हेर्दाखेरि प्रदूषण नै हो भन्नुपर्छ, किनभने वायु प्रदूषण अत्याधिक मात्रामा छ, विशेष गरिकन जाडोको मौसममा, सुक्खा मौसममा। तराईका क्षेत्रमा अझ बढी छ भने काठमाडौँ जस्ता ठाउँमा पनि धेरै छ। एउटा सहरी क्षेत्रमा वायु प्रदूषण एउटा हो भने त्यस्तै गरिकन अन्य खालका प्रदूषणहरू, नदीनालामा हुने प्रदूषण भयो, फोहोरबाट हुने प्रदूषण इत्यादि सहरी क्षेत्रमा छन् र हाम्रो जस्तो देशमा जहाँ सहरीकरण तीव्र गतिमा भइरहेछ त्यो प्रदूषणलाई अथवा त्यो वातावरणीय असरलाई व्यवस्थापन गाह्रो भएका छ। एक दोस्रो ग्रामीण क्षेत्रमा हेर्ने हो भने त्यहाँ पनि वायु प्रदूषण छ तर त्यो भनेको यो घरभित्रको धुवा बढी हुन्छ। अहिले पनि आधाभन्दा बढी नेपालीहरूको घरमा दाउरा गुइँठा जस्ता इन्धनहरू प्रयोग गर्छ खाना पकाउनको लागि, त्यसबाट हुने प्रदूषण अत्याधिक मात्रामा हुने गर्छ। त्यो प्रदूषण भनेको काठमाडौँ जस्तो सहरमा हुने प्रदूषण भन्दा बढी हुने गर्छ त्यो भान्साभित्र, र त्यसबाट पीडित हुने भनेको विशेष गरिकन महिला र बालबालिका नै हो। र तेस्रो भनेको जुन जलवायु परिवर्तनको असर छ, त्यो अघि पनि भनिहाले सबै ठाउँ असर पर्छ र हाम्रो जस्तो देशमा अझ बढी पर्छ र त्यो असर नाली क्षेत्रमा पनि पर्छ, हिउँ पग्लेर तराईमा पनि पर्छ, त्यहाँका जलस्रोतलाई असर गर्छ, बेला बेलामा खडेरी हुने हामीले देखिआएका छौँ, पोहोर साल पनि भएको थियो र त्यसपछि फेरि बाढी हुने सम्भावना, बाढी पहिरोको सम्भावना, यस्ता घटनाहरू पहिला भन्दा बढी भिराकोले र जति पनि हामीले विकास गरेका छौँ त्यसमा पनि त्यसले गर्दाखेरि झन् असर पर्न सक्ने भएको हुनाले त्यो हाम्रो लागि एउटा गम्भीर चुनौतीको रूपमा अगाडि आएको छ। त्यसैले एकातिर प्रदूषण छन् भने अर्कोतिर यो जलवायु परिवर्तनको असर हामीले सामना गर्नुपर्ने भएको छ।
0: भूषण सर, अहिले जे जति मात्रामा वातावरणीय क्षेत्रमा जुन खालको जोखिम देखिरहेको छ त्यो जोखिम देखिनुको पछाडि मानवीय कारण पनि छ?
1: निश्चय पनि यो मानवीय कारण नै हो भन्न सक्छौँ हामी। जलवायु परिवर्तनकै कुरा गर्दाखेरि पनि त्यो मानवीय कारणले नै हुने गरेका हो। जुन जलवायु परिवर्तन किन हुन्छ त भन्दाखेरि हरित गृह ग्यास एकदमै धेरै उत्सर्जन भएपछि त्यसबाट जलवायु परिवर्तन हुने हो। तर त्यो हरित गृह ग्यास कहाँबाट उत्पन्न हुन्छ भन्दाखेरि मानवीय क्रियाकलापबाटै हुन्छ। चाहे त्यो घरको भान्सामा बालेको आगोबाट निस्किया धुवा होस् अथवा फ्याक्ट्रीबाट होस् अथवा गाडीबाट होस्, त्यसै गरिकन प्रदूषणको कुरा गर्दाखेरि पनि त्यो मानवीय कारणले हुन्छ। अक्सर धेरै जसो जस्तै इभन तपाईँको डडेलोको वन डडेलोकै कुरा गर्ने हो भने पनि त्यो पनि धेरै जसो डडेलो 90% भन्दा बढी मानवीय क्रियाकलापबाटै हुने गर्छ। त्यसैले वातावरणीय समस्यामा मुख्य कारक भनेकै मानव तथा मानवले गर्ने क्रियाकलापहरू हुन्। त्यसैले त्यहाँनिर समस्या समाधान गर्नुपर्ने आवश्यक छ। त्यसैले मानवीय क्रियाकलापबाट हुनु भनेको नराम्रो पनि हो तर त्यसको समाधान पनि मानवले नै निकाल्नुपर्ने भएको हुनाले समाधान पनि हाम्रो अगाडि, प्रदूषण पनि हाम्रो अगाडि छ, त्यसको सोल्युसन पनि हाम्रो अगाडि छ। कतातिर जाने भनेको हाम्रो आफ्नो चोइस हो।
0: यो वातावरणीय प्रदूषणको जुन जोखिम अहिले नेपालमा देखिरहेको छ यसको समाधानका लागि मानव आफै पनि हो। यहाँले जुन भनिरहँदाखेरि जोखिमको अवस्था न्यूनीकरण भएको देखिन्छ।
1: जोखिमको अवस्था धेरै अझ बढिरहेछ होइन, किन भन्दाखेरि मानवीय क्रियाकलापहरू वातावरण मैत्री हुन सकेको छैन। जति जति हामी विकास गर्दै जान्छौँ हाम्रो क्रियाकलापले बढी प्रदूषण गर्दै जान्छ। जस्तै भनौँ न देश विकास हुँदै जाँदाखेरि त्यहाँ गाडीहरू थपिन्छ, गाडीहरू थप्यो त्यहाँ गाडीहरूबाट प्रदूषण हुने गर्छ, त्यसै गरिकन उद्योगहरू थपिन्छ त्यहाँबाट प्रदूषण हुने गर्छ इत्यादि। तर राम्रो कुरा के छ भन्दाखेरि त्यसको समाधानको उपाय पनि सँगसँगै आइरहेको छ। जस्तै गाडीबाट प्रदूषण हुन्छ भनेर हामीले भन्यौँ तर विद्युतीय सवारी साधनहरू पनि आइरहेछ। त्यसै गरिकन हामीले सार्वजनिक यातायातमा चढ्न सक्छौँ, साइकल चढ्न सक्छौँ, हिँड्न सक्छौँ, यी सबै समाधानको उपायहरू हामीसँग छन् नभए होइन। त्यसै गरिकन उद्योगहरूमा पनि कुरा गर्ने हो भने कति उद्योगहरूमा जुन प्रदूषण हुन्छ त्यसको न्यूनीकरण गर्ने उपायहरू छन्। जस्तै इटा उद्योगमा प्रदूषण हुन्छ, इटा उद्योगको प्रदूषण नियन्त्रण गर्ने उपायहरू नभए होइन, त्यसमा जुन प्रयोग हुने कोइला छ त्यसको ठाउँमा यो बायो ब्रिकेट प्रयोग गर्न सकिन्छन्, जसले जुन हाम्रै देशमा उत्पादन हुन्छ त्यसले प्रदूषण न्यून गर्न सक्छ, अथवा इँटा बनाउने तरिकामा केही परिवर्तन गर्न सकिन्छ। कोइला नै प्रयोग गर्ने हो भने पनि माटोसँग मिलाएर प्रयोग गर्यो भने त्यसबाट प्रदूषण कम हुन्छ भन्छन्। इत्यादि उपायहरू, प्रविधिहरू, हामीले गर्न सक्ने कुराहरू धेरै छन्। त्यसतर्फ हामी लाग्नु पर्यो, त्यसतर्फ सरकारले पनि जनतालाई लाग्नको लागि प्रोत्साहन गर्नुपर्ने आवश्यक।
0: भूषण सर, काठमाडौँ लगायतका सहरमा जुन खालको बढ्दो वायु प्रदूषणको जोखिम देखिन्छ यसलाई नियन्त्रण गर्न के गर्नु पर्ला?
1: हामीले सबभन्दा पहिला के बुझ्नुपर्छ भन्दाखेरि यो वायु प्रदूषण धेरै जसो हाम्रै कारणले भयो। केही मात्रामा प्रदूषण बाहिरबाट पनि आउँछ। काठमाडौँमा प्रदूषण काठमाडौँ बाहिरका ठाउँहरूबाट आउँछन् अथवा देशै बाहिरबाट पनि भारततिरबाट पनि प्रदूषण आउँछन्। तर त्यो भनेको न्यून हो। हाम्रो आफ्नो जुन प्रदूषण उत्पादन हुन्छ त्यो भनेको करिब करिब यहाँको दुई तिहाई प्रदूषण भनेको त्यो यहीँबाट उत्पादन। त्यसपछि हामीले बुझ्नुपर्ने भनेको त्यो कहाँबाट आइरहेको छ। एक अघि मैले भनिहालेँ घरभित्रको धुवा किचनबाट आइरहेको छ। यदि हामीले घरमा दाउरा गुइँठा प्रयोग गरिरहेछौँ भने बिजुलीतर्फ स्विच गरौँ। आजकल त इन्डक्सन चुलो त बजारमा धेरै आइसकेको छ। अहिले एलपिजी ग्यास दाउरा महँगो भइरहेको बेलामा बिजुलीमा स्विफ्ट गर्न सकिन्छ, एउटा त्यो उपाय हो। दोस्रो कहाँबाट प्रदूषण भइरहेछ भन्दाखेरि गाडीहरूबाट, र गाडीहरू जुन थोत्रो गाडीमा छन् त्यसले धुवा बढी फाल्यो होला अथवा राम्रोसँग यसको मर्मत सम्भार नगर्दाखेरि त्यसले धुवा फालिरह्यो होला। त्यसैले गाडीको प्रदूषण रोक्नको लागि पनि हामीसँग विशेष गरिकन चारवटा उपाय हुन्छ। जस्तै गाडीमा हुने इन्धन हेर्ने, सकेसम्म विद्युतीय गाडी चढ्ने। दोस्रो भनेको गाडी नै प्रदूषण कम गर्ने खालका गाडीहरू हुन्छन्, जस्तै साइकल भयो अथवा विद्युतीय गाडीहरू नै भयो। तेस्रो भनेको त्यो गाडीको मर्मत सम्भार राम्रोसँग गर्ने, र चौथो भनेको सार्वजनिक यातायातको प्रयोग गर्ने अथवा यातायात प्रणालीमा सुधार गर्ने। यी सबै कुराहरू हामीले गर्न सक्छौँ। हामीसँग गाडी छ भने, मोटरसाइकल छ भने त्यसको मर्मत सम्भारमा अलिकति ध्यान दिए भने पनि यो कम हुन सकिन्छ। तेस्रो भनेको एउटा मैले सबभन्दा पहिला चुलो भने, त्यसपछि गाडी भने, तेस्रो भनेको फोहोर बाल्नाले पनि हुने गर्छ। फोहोरको व्यवस्थापन घरमै गर्न सकिन्छ अथवा फोहोर व्यवस्थापन गर्ने कम्पनी होस्, नगरपालिका होस्, त्यहाँ दिन सकिन्छ अथवा पुनः प्रयोग गर्नलाई दिन सकिन्छ। बाल्न आवश्यक छैन, बाल्नु हुँदा पनि हुँदैन, र अरूले बाले तापनि त्यो चाहिँ नगरपालिकालाई रिपोर्ट गर्नुपर्ने हुन्छ। त्यसैले फोहोर बाल्ने काम पनि कम गरौँ। र चौथो भनेको उद्योगहरू, काठमाडौँमा त्यति धेरै उद्योगहरू छैनन्, तर पनि इटाभट्टा छन् होइन, इटा उद्योगहरू छन्, त्यसै गरिकन डेरीहरू छन्, बोइलर भएका उद्योगहरू छन्, ती उद्योगहरूबाट पनि प्रदूषण कम गर्न सकिन्छ, कम गर्न आवश्यक, त्यसमा प्रविधिहरू छन्, त्यो प्रविधिमा जानको लागि सरकारले उद्योगहरूलाई प्रोत्साहन गर्नु पर्यो र कुनै कुनै उद्योग त काठमाडौँलाई उपयुक्त छैन भने बाहिर सार्न पनि सहयोग गर्न आवश्यक छ। त्यसैले यो चारवटा कुरा उद्योग, यातायात, फोहोर जलाउने र भान्साभित्रको प्रदूषण हामीले कम गर्न सक्यौँ भने काठमाडौँमा धेरै हदसम्म प्रदूषण नियन्त्रण गर्न सकिन्छ।
0: वातावरण संरक्षणमा तिनै तहका सरकार र आम नागरिकको भूमिका कस्तो हुनुपर्छ?
1: तिनै तहको सरकारको आफ्नो आफ्नो भूमिका, तपाईँ संघीय सरकार भन्ने हो भने संघीय सरकारले बनाउने भनेको नीति हो, संघीय सरकारले एउटा सबैलाई समेटेर लान सक्ने हो र लान आवश्यक। दोस्रो, प्रदेश सरकार पनि आफ्नो भूमिका छ, जस्तै यातायातको व्यवस्थापन भनेको अक्सर प्रदेश सरकारको भूमिकामा पर्छ, त्यहाँनिर प्रदेश सरकारले गर्न सक्छ, अथवा चाहिँ यो वन जङ्गल व्यवस्थापनमा पनि प्रदेश सरकारको ठुलो भूमिका छ। सबभन्दा ठुलो भूमिका त स्थानीय सरकारको हुन्छ, किनभने स्थानीय सरकार भनेको जनतामा को सबैभन्दा नजिकमा बसेर काम गर्ने सरकार हो, अथवा स्थानीय सरकार भनेको त नीति र जनताको बिचको साँगो हो, त्यसले जनतासँग छलफल पनि गर्छ, जनताको पीरमर्का पनि बुझ्छ र जनतालाई प्रत्यक्ष असर हुने खालका आयोजनाहरू क्रियाकलापहरू गर्न सक्छन्, जसले गर्दाखेरि प्रदूषण घटाउन सक्छ। जस्तै भनौँ न, फोहोर व्यवस्थापनको कुरा होस् अथवा इभन यातायात व्यवस्थापनको कुरा होस्, प्रदूषण कम गर्ने उद्योगहरूलाई प्रवर्धन गरेर होस्, यी कुराहरू स्थानीय सरकारले गर्न सक्छ, गर्नुपर्छ र जनताले पनि त्यसमा सहयोग गर्नुपर्छ। जनताले गर्ने भनेको एक, प्रदूषण नगर्ने, सकेसम्म प्रदूषण नगर्ने, आफूले आफूसँग मोटरसाइकल छ भने पनि सकेसम्म नचढ्ने र बेला बेलामा सर्भिसिङ गर्ने इत्यादि। दोस्रो भनेको प्रदूषणबाट बच्ने, प्रदूषण भएको ठाउँमा नजाने, जानै पर्यो भने पनि मास्क लगाउने, प्रदूषण बढी भएको समयमा नजाने, मास्क लगाउने इत्यादि। तेस्रो भनेको आवाज उठाउने, जसले नराम्रो काम गरेछ, सँगै छिमेकीमा कसैले आगो बालेछ, फोहोर बालेछ भने त्यहाँनिर गएर उहाँलाई भन्ने अथवा नगरपालिकालाई भन्ने। यो प्रदूषण रोक्नको लागि सबैले मिलेर आवाज उठायो भने मात्रै यो केही हुन्छ। त्यसैले आवाज उठाउने काम पनि स्थानीय जनताको हो।

0: त्यसैले प्रदूषण भनेको हाम्रोलाई एउटा प्रमुख प्राथमिकतामा राख्नुपर्ने विषय हो र त्यही अनुसारले नै सरकारले काम गर्नुपर्ने हुन्छ। प्राथमिकतामा राख्ने नै एउटा ठुलो कुरा हो। प्राथमिकतामा राख्ने भन्ने बित्तिकै त्यसलाई के गर्नुपर्छ भनेर नीति नियम बनाउने, जस्तै भनौँ न नेपालको लागि वायु प्रदूषण नियन्त्रण गर्नको लागि के गर्नु पर्ला भनेर अहिलेसम्म नीति पनि छैन, नियम पनि छैन, कानुन छैन अथवा योजना पनि छैन, त्यो बनाउनु पर्ने हो। दीर्घकालीन रूपमा के गर्नु पर्ला भनेर जुन प्रश्न सोध्नुभयो, सबभन्दा पहिला दीर्घकालीन रूपमा के गर्ने भन्ने योजना बनाएर त्यसलाई आधिकारिक रूपमा सरकारले मन्त्री परिषदबाटै पारित गरेर त्यसपछि त्यसलाई मा लगानी गर्ने हो। एउटा दीर्घकालीन योजना बनाएर लगानी गर्ने हो र बेला बेलामा हामी कहाँ पुग्यौँ भनेर हेर्ने हो। जस्तै भनौँ न, हामी अहिले के गर्छ हुन्छ भन्दाखेरि हरेक वर्ष बजेटमा जहिले पनि प्रश्न आउँछ यसपालिको बजेटमा के हुन्छ भनेर, कसैलाई थाहा हुँदैन विद्युतीय गाडीमा कर बढ्ने हो कि घट्ने हो भनेर। यो त 2-3 वर्षको लागि नै एउटा कार्यक्रम बनाउने पर्ने हो। 3 वर्षको लागि यस्तो खालको कर हुन्छ, यस्तो खालको छुट हुन्छ, हामीले विद्युतीय गाडी प्रवर्धन गर्नको लागि के गर्छौँ भनेर त्यो योजनामै हुनु पर्यो, कार्यक्रममै हुनु पर्यो र बजेट पनि क्लियर भयो भने काम गर्न सजिलो हुन्छ। निजी क्षेत्रले पनि यसमा लगानी गर्न सक्छ, व्यक्ति व्यक्तिले पनि यसमा लगानी गर्न सक्छ। त्यसैले यो एउटा सबैको सरोकारको विषय हो। त्यसैले सबैलाई समेटेर योजना बनाउनुपर्छ, दीर्घकालीन योजना बनाउनुपर्छ र त्यो योजनामा लगानी पनि गर्न आवश्यक छ।
1: हस्, यहाँलाई समय र संवादको लागि धन्यवाद।
0: यहाँलाई पनि धेरै धेरै धन्यवाद छ।
1: अहिले सुन्नुभयो विश्व वातावरण दिवसका अवसरमा रहेर वातावरणविद भूषण तुलाधरसँग गरिएको कुराकानी। हवस् त, यो कुराकानी सँगै आजलाई विश्व वातावरण दिवस विशेष कार्यक्रम यति नै। कार्यक्रमबाट प्राविधिक सहकर्मी पुष्प रत्न बज्राचार्य अनि म गणेश थापा बिदा भयौ। नमस्कार।
2: सडक तथा सडक पेटीमा पसल नराखौ, निर्माण सामग्री नथुपारौ र सडक सीमा अतिक्रमण नगरौ। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
3: प्रक्रिया पूरा गरी वैदेशिक रोजगारीमा जाँदा गम्भीर रोग लागेमा, दुर्घटना, अङ्गभङ्ग वा मृत्यु भएमा वैदेशिक रोजगार बोर्ड सचिवालयबाट आर्थिक सहायता पाउने कानुनी व्यवस्था छ।
4: जानु अघि पाउने सेवा र सहायता बारे बुझेर जाऊ। वैदेशिक रोजगार बोर्डको सचिवालय।
5: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौ। अहिले बिहानको 8 बज्ने लाग्यो। अब सुन्नुहोस् अङ्ग्रेजीमा समाचार।

0: system enables applicants to track the status of their request through their mobile phones and after registration. And it also supports online payment for service fees and revenue through digital platforms. In addition to the mobile app, the Mero Kitta service remains available through a web-based platform. Speaking at the launch program, Minister Rawal said the government is committed to expanding technology-based public service as part of efforts to strengthen digital governance and improve service delivery. Minister for Education and Sports, Sasmit Pokhrel, has pledged to facilitate revisions to the bill on the establishment and operation of a national forensic laboratory, incorporating expert feedback and addressing issues related to DNA testing and judicial procedures. The commitment came during discussions at the House of Representatives Education, Health and Information Technology Committee. Meanwhile, a task force formed to revise the national curriculum framework for school education has begun its work. Led by Kathmandu University professor Dr. Balchandra Luintel, the panel has been tasked with recommending reforms to make education more practical, value-based, and responsive to national and global needs. The task force has been given 5 months to submit its recommendations, which are expected to contribute to broader school education reforms and support Nepal's sustainable development goals. Members of the National Assembly have emphasized the need for a newly formed Women's Coordination Committee to play an active role in advancing women's rights, gender equality, and empowerment. During a meeting with National Assembly Vice Chair Leela Kumari Bhandari yesterday, lawmakers said the committee could make a meaningful contribution to strengthening policy discussions and promoting women-focused issues in Parliament. Responding to the concerns, Vice Chair Bhandari pledged full cooperation and coordination to ensure the committee's effective establishment and operation. The committee is expected to support broader efforts to ensure gender-responsive policy-making and stronger representation of women's issues within the legislative process. Leaders, government officials, and rights advocates have renewed their commitment to eliminating caste-based discrimination and untouchability, marking the National Day for the Elimination of Caste-Based Discrimination and Untouchability. Speaking at a program organized by the National Dalit Commission, Speaker of the House of Representatives, Dol Prasad Arial, said the Federal Parliament is committed to ensuring the effective implementation of constitutional provisions guaranteeing the rights of Dalit community. Similarly, Minister for Women, Children, Gender and Sexual Minorities and Social Security, Sita Badi, described caste-based discrimination and untouchability as major obstacles to building a democratic and progressive society. The day is observed in remembrance of historic declaration made by Parliament on June 4, 2006, declaring Nepal a nation free from caste-based discrimination and untouchability. A task force formed to prepare a discussion paper on constitutional amendment has held separate consultations with former presidents Dr. Ram Baran Yadav and Bidya Devi Bhandari, gathering suggestions on possible reforms to strengthen the constitution. The task force, led by Prime Minister Balendra Shah's political advisor Asim Shah, discussed issues related to national interest, governance reforms, and constitutional implementation. According to the task force, the consultations are part of a broader effort to prepare a discussion paper aimed at making the constitution more responsive to contemporary needs while preserving its fundamental values. World Environment Day is being observed across the world, including in Nepal today, with a series of programs aimed at promoting environmental conservation and sustainable development. This year's observance is being held under the theme Foundation for a Prosperous Future, Climate and Nature-Friendly Development. Various awareness and environmental protection activities are planned throughout the week. A special program is also being organized in Lalitpur today by the Department of Environment, with Minister for Agriculture, Forest and Environment Geeta Chaudhary attending as the chief guest. The department has also announced nationwide activities to promote environmental awareness and strengthen efforts towards sustainable and climate resilient development. Nepali climbing guide Dawa Sherpa, who had been missing on Mount Everest for 5 days, has been rescued alive in what rescuers are describing as a remarkable survival story. The 52-year-old support climber went missing on May 30th while descending from above Camp 3 at an altitude of around 7,500 meters after successfully summiting the world's highest peak. According to the Department of Tourism, he was found alive near Crampon Point, close to Everest Base Camp, by a member of the Everest Pollution Control Committee. He was airlifted to Kathmandu for treatment and is currently receiving medical care and is reported to be conscious and responding well, although he suffered frostbite on his hands. This news comes to you from Radio Nepal. Now on to an international news update. Fighting between Israel and Hezbollah has continued despite the announcement of a new United States brokered ceasefire agreement between Lebanese and Israeli officials. Hezbollah leader Naeem Qassem rejected the proposed ceasefire agreement, saying it would require the group to stop attacks and withdraw from southern Lebanon without guarantees of a complete Israeli withdrawal or an end to military operations. He stated that Hezbollah would continue its resistance as long as Israeli attacks and military presence in Lebanon persist. The agreement, reached during the U.S.-mediated talks in Washington, calls for the creation of security zones in southern Lebanon under the control of the Lebanese armed forces and seeks a cessation of hostilities. The latest developments underscore the fragility of diplomatic efforts to end the conflict as violence continues on both sides of the border despite renewed international mediation. Now the weather forecast for the country for today. The Department of Hydrology and Meteorology has issued a special heat wave bulletin urging residents in several districts of Southern Plains to remain alert as temperatures continue to rise. According to the Meteorological Forecasting Division, maximum temperatures in parts of Kosi, Mathes, Bagmati, Gandaki, Lumbini and Sudarpashchim provinces are likely to reach 38 degrees Celsius or higher over the next 3 days. A moderate heat wave is also expected in some areas of Mathes and Lumbini provinces. Meteorologist Saroj Pudasaini said temperatures reached 41 degrees Celsius in Bhairava and 40 degrees in Nepalganj yesterday, making them one of the among the hottest locations in the country. The department has advised people in 14 districts to take precautionary measures and urged residents in several other districts to stay updated on weather information. For today, the Meteorological Forecasting Division has forecast generally cloudy weather conditions over Kosi province and the hilly and Himalayan regions of the country, while partly cloudy conditions are likely over the Tarai region. There is a possibility of moderate rain or snowfall accompanied by thunder and lightning at a few places in Lumbini, Karnali and Sudarpashchim provinces, as well as in the hilly and Himalayan regions of the country and at one or two places in the Mathes province and the Tarai regions of Kosi, Bagmati and Gandaki provinces. In addition, moderate heat wave conditions are likely at a few places in the Tarai regions of Mathes and Lumbini provinces, while hot day conditions are likely in some places in the Tarai region of Kosi, Bagmati, Gandaki and Sudarpashchim provinces today. The division has also stated that there is a partial influence of an upper level western trough and local wind systems at present. Temperatures in the Kathmandu Valley are likely to range from 19 to 21 degrees Celsius, with daytime highs between 29 and 31 degrees Celsius today. That wraps up our news bulletin for this hour. But before we go, here is a quick recap of the headlines. Foreign Minister Shishir Khanna leaving for official visit to India today. Government initiates revising school-level national curriculum framework. World Environment Day being observed nationwide with focus on awareness and conservation programs. And Hezbollah rejects renewed ceasefire agreed by Israel and Lebanon. That's all for this hour. Our next English bulletin will be at 2 p.m. You can also tune in to our on-air broadcast, and for detailed news, visit us online at radionepalonline.com or download our mobile app to listen to our bulletins anytime, anywhere. Stay tuned. Have a good day.
1: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
2: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याऊ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
1: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
2: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
1: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
2: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
1: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
5: नेपालको समावेशी आवाज।
6: नमस्कार, म पूर्णचन्द्र घिमिरे हाम्रो स्वास्थ्य कार्यक्रममा हार्दिक स्वागत गर्छु। आज हामी हाम्रो स्वास्थ्य कार्यक्रमको अर्को नयाँ श्रृङ्खला लिएर उपस्थित भएका छौँ। आजको कार्यक्रममा हामी मुटु र मुटुमा आउन सक्ने जोखिमका विषयमा कुराकानी गर्नेछौँ। आज यस विषयमा कुराकानी गर्नका लागि हाम्रो अतिथिको रूपमा हुनुहुन्छ वरिष्ठ मुटु रोग विशेषज्ञ प्राध्यापक डाक्टर चन्द्रमणि पौडेलज्यू। उहाँ मनमोहन कार्डियो भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्ज काठमाडौँ टिचिङ अस्पतालमा कार्यरत वरिष्ठ डाक्टर हुनुहुन्छ। साथै उहाँ मुटुरोग विभागको प्रमुख समेत हुनुहुन्छ। आउनुहोस्, उहाँलाई कार्यक्रममा स्वागत गरौँ। डाक्टर साहब, कार्यक्रममा स्वागत छ।
7: धन्यवाद।
6: विशेष गरी यो मुटु अब शरीरको महत्त्वपूर्ण अङ्ग भनिन्छ, यो मुटुको बनोट कस्तो हुँदो रहेछ र यसको महत्त्व चाहिँ के रहेछ डाक्टर साहब?
7: मुटु भनेको एउटा अभिन्न अङ्ग हो। यो मुटुले चाहिँ हाम्रो शरीरमा ब्लड सञ्चालन गर्ने काम गर्छ। हामी सुतिरहेका हुन्छौँ, मुटु चलिरहेको हुन्छ। यो चाहिँ 300 ग्रामदेखि 350 ग्राम बराबरको अङ्ग हुन्छ। यो एउटा मात्रै हुन्छ। हामीलाई नेचरले भन्नुहोस् अथवा भगवान्ले भन्नुहोस्, आँखा दुईवटा, कान दुईवटा, नाको पाल दुईवटा, होइन होइन, दुईवटा हात, दुईवटा खुट्टा भए पनि मुटु चाहिँ एउटै छ। त्यसै कारणले मुटुलाई हामीले लग्जरी भएन, हात एउटा भएन भने अर्को हातले काम गर्न मिल्छ। दुईवटा हात त लग्जरी भयो, दुईवटा आँखा पनि लग्जरी भयो, तर मुटु एउटा हुनाले, दुईवटा नभएको हुनाले लग्जरी भएन। असर गरिहाल्यो भने ठुलो क्षति बिहोर्नुपर्छ। मुटु भनेको छातीको सेन्टर र थोरै बायाँ साइडमा करङभित्र अवस्थित हुन्छ। अब यसले ब्लड सञ्चालन गर्छ, हाम्रो शरीरको हरेक अङ्गहरूमा रक्त सञ्चार गर्ने काम गर्छ। यसको महत्त्व के छ भन्दा, यसले रक्त सञ्चार गर्ने खानेकुराहरू, सुगर, त्यसपछि अक्सिजन हाम्रो हरेक अर्ग्यानहरूमा, टिस्युहरू, तन्तुहरूमा पुर्याउने यसले काम गर्छ।
6: अब यस्तो महत्त्वपूर्ण अङ्ग मुटुमा समस्या आउँछ कसरी डाक्टर साहब?
7: अब यो मुटुमा जन्मनुभन्दा अगाडिदेखि नै र जन्मेर मान्छेको मृत्यु हुनुभन्दा अगाडिसम्म चाहिँ विभिन्न रोगहरूले मुटुलाई असर गर्न सक्छ। हाम्रो शरीरकै बनावटमा भ्रूण स्टेजदेखि मुटुमा जन्मने बेलासम्ममा डिफेक्टहरू बन्न सक्छन्। भनेको कहिलेकाहीँ प्वाल नटालिने अथवा एउटा हुनुपर्ने ठाउँमा दुईवटा बन्ने, त्यस्ता खालका मुटुका जन्मजात समस्याहरू जुन चाहिँ जन्मिसकेपछि देखिने हो। अब भ्रूण भएर 9 महिनामा पेटमा हुँदासम्म धेरै कारणले गर्दा, जस्तो कहिलेकाहीँ यो रेडिएसनहरूले गर्दा, खानपिनले गर्दा, औषधि सेवनले गर्दा, अल्कोहल र कहिलेकाहीँ त्यो औषधले पनि मुटुलाई असर गर्छ। आमाको पेटमा बच्चा छ भने त्यो बच्चालाई आमाले खाएको औषधिले पनि असर गर्न सक्छ। त्यसले गर्दा नि मुटुको रोगहरू आउन सक्छन्। जस्तै लिथियम भन्ने औषधि खायो भने मुटुको, अल्कोहल, स्मोकिङ गरेको छ आमाले भने पनि जन्मजात नराम्रो समस्याहरू भएर बच्चा जन्माउन सक्छ। भनेको मुटुको रोग जन्मजात एउटा जन्मजातै मुटुको रोग भएर जन्माउन सक्छ, थाहा नभएर कहिलेकाहीँ 40-50 वर्षमा मात्रै देखिन सक्छ, एउटा भयो। दोस्रो भनेको मुटुको चाहिँ वातको समस्या, पहिला विकराल थियो, अहिले पनि एउटा स्टेजमा छ तर पहिलाभन्दा अलिकति कम छ मुटुको वातको रोग। त्यसपछि आएर मुटुको मसलको रोग, त्यो चाहिँ मुटु कमजोर भएर जाने, मुटुले पम्प गर्न नसक्ने। त्यसपछि आएर मुटुको बाहिरको झिल्ली, पेरिकार्डियम भन्छन् जसलाई मुटुलाई अलिकति प्रोटेक्ट गरेर मुटुलाई राखेको हुन्छ, त्यो झिल्लीको रोग जसलाई हामी पेरिकार्डियम भन्छौँ, त्यो पेरिकार्डियममा सङ्क्रमण भएर अथवा पेरिकार्डियम बाक्लो भएर त्यसले अन्डाको खोल जस्तो भएर कन्स्ट्रक्टिभ पेरिकार्डाइटिससँग पनि हुन्छ। त्यस्तै गरेर ब्लड प्रेसर हाई भएको बिरामीको मुटुलाई असर गर्छ, हाइपरटेन्सिभ हार्ट डिजिज भन्छौँ हामीले। त्यसै गरेर डायबिटिज भए मान्छेको पनि मुटुमा लामो दीर्घ रोग, डायबिटिज भयो भने डायबिटिजले गर्दा मुटुमा असर गर्छ, कार्डियोमायोपथी हुन्छ। त्यस्तै गरेर अब एकदमै ठुलो विकराल रोग भनेको हार्ट अट्याक, कोरोनरी आर्टरी हुन्छ, मुटुलाई आफूले रक्त सञ्चार गर्ने कोरोनरी आर्टरीको रोगले गर्दा हार्ट अट्याक भएर मान्छेको अचानक मृत्यु हुने रोग हो यो। यसलाई चाहिँ कोरोनरी आर्टरी डिजिज भनेर भन्छौँ हामी। अब यो चाहिँ रोग मध्येको एकदमै ज्यान लिने र उपचार तुरन्त गरे भने पुरै रूपले निको पनि हुने। यो कसरी सुरु हुन्छ भने मुटुको रक्त सञ्चार गर्ने नली, जुन चाहिँ हामी कोरोनरी आर्टरी भन्छौँ, त्यो नलीमा चाहिँ हाम्रो 15-20 वर्षको उमेरदेखि नै बिस्तारै अलिअलि फ्याटको डिपोजिट हुने, बिस्तारै उमेर बढ्दै जाँदा त्यो 35-40-45 वर्षसम्म त्यो बढेर जाने। जुन मान्छेको खानपिन राम्रो छैन, चुरोट रक्सी सेवन गर्ने, ब्लड प्रेसर हाई छ भने त्यसको औषधि नखाने, कन्ट्रोल नगर्ने, डायबिटिजको सुगर कन्ट्रोल नहुने, एकदमै आलस्य भएर बस्ने, फिजिकल एक्टिभिटी नगर्ने, निन्द्रा एकदमै कम, तनाव एकदमै धेरै लिने, अब यस्तो मान्छेहरूलाई बिस्तारै त्यो बोसो थुप्रिने क्रम चाहिँ एकदम बढेर जान्छ। यो बोसो थुप्रिने मुटुको नसामा मात्रै नभएर हाम्रो शरीरको ब्लड भेसलहरू कोही नै पनि ठाउँमा हुनसक्छ, धेरै चाहिँ मुटुको नसामा हुन्छ। त्यस्तै गरेर ब्रेनलाई सप्लाई गर्ने नसाहरूमा पनि सँगसँगै बनेको हुनसक्छ। अब ब्रेनको नसामा कहिलेकाहीँ अचानक त्यो बन्दै गएर ठुलो गएर झ्यापै बन्द भयो भने हामीले ब्रेन एट्याक स्ट्रोक भन्छौँ, पक्षघात हुन्छ भने मुटुमा त्यो नसामा थुप्रदै गयो र अचानक त्यो बन्द भइदियो र अचानक दुख्ने बान्ताउने भएर मुटुको रक्त सञ्चार अचानक बन्द भयो भने त्यो चाहिँ हामी हार्ट एट्याक भन्छौँ। यो हार्ट एट्याक हुनको लागि चाहिँ त्यो बोसो थुप्रिने क्रमलाई हामीले के भन्छौँ, एथेरोस्क्लेरोसिस भन्छौँ। अब त्यो एथेरोस्क्लेरोसिस एउटा बिस्तारै बढ्दै गएर 10-15 वर्ष, कसैलाई 5-10 वर्ष, कहिलेकाहीँ 15-20 वर्षमा एउटा नसामा साँगुरो हुँदै हुँदै गएर 70%भन्दा बढी त्यो साँगुरो भयो भने हिँड्दाखेरि दुख्छ, न रक्त सञ्चारलाई कुलोको पानी थुनेको जस्तो, पानी खल्ल बगिरहेको ठाउँमा सानो बनाइदियो भने त पानी कम जान्छ। त्यस्तै गरेर ब्लड सर्कुलेसन गरिरहेको नसा सुक्दै सानो हुँदै हुँदै हुँदै गयो भने 70%मा थाहा हुँदैन, 70%भन्दा बढी सानो हुँदै गयो भने, अनि मान्छेलाई हिँड्दाखेरि दुख्न थाल्छ, त्यो 90% बन्द भयो भने अलिअलि सानोतिनो लुगा लाउँदा हिँड्दा तलमाथि हुँदा 90-95% दुख्छ भने, 95%देखि 100% भयो भने अलिकति चल्दाखेरि पनि र बस्दाखेरि पनि दुख्छ। त्यो भनेको नसा जब बन्द भयो भने पुरै ब्लड सर्कुलेसन हुने भएन मुटुमा, ब्लड सर्कुलेसन भएन भने अनि दुख्ने भयो, अब यसलाई चाहिँ हामी हार्ट एट्याक भन्छौँ। अब यो भनेको तपाईँलाई थाहा हुँदैन, हामीलाई थाहा हुँदैन, कति टेस्ट गर्दा कहिलेकाहीँ नदेखि नै सक्छ, अचानक त्यो जहाँ बोसो थुप्रेको ठाउँमा फुटेर त्यहाँ चाहिँ रगत र अलिअलि बोसोले त्यो ब्लड भेसल ब्लड रक्त नली बन्द गरिदिन्छ। त्यो बन्द भएपछि त रक्त सञ्चार हुन पाएन, त्यसपछि मुटुको मसलमा रक्त सञ्चार नभएपछि त रक्त सञ्चार विहीन भएपछि त दुख्न थाल्छ, पसिना खलखल आउन थाल्छ, बान्ता हुन थाल्छ, र कोही कोही मान्छे त झ्यापै बेहोस भएर ढल्छन्, जसलाई हामी कार्डियक एरेस्ट भन्छौँ। त्यो कार्डियक एरेस्ट मान्छेले देख्यो, थाहा छ यसलाई एरेस्ट भयो भनेर मुटु थिचेर केही चाहिँ थिचेर रिभाइभ गर्यो भने मान्छे बाँच्न सक्छ। अब बाहिर ठाउँमा त्यस्तै ठाउँमा छ, कसैले देखेन भन्ने मान्छे त्यही बेला मृत्यु हुनसक्छ।
6: अहिले यहाँले भन्नुभएको जस्तो धमनी ब्लक हुने कुरालाई जस्तो हामी सर्वसाधारणले एउटा कोलेस्ट्रोल भनेर अहिले सबैले बुझ्छौँ नि, सायद यही नै होला होइन डाक्टर साहब?
7: यस्तो छ, कोलेस्ट्रोल भनेको हाम्रो शरीरमा नितान्त हामीलाई चाहिने चिज हो। हाम्रो शरीरको सबभन्दा सानो एउटा सेल हुन्छ, त्यो सेलको बाहिरको लेयरहरू बन्दा पनि कोलेस्ट्रोलको युज हुन्छ, कोलेस्ट्रोल चाहिन्छ, किनभने लिपिडको लेयर हुन्छ सेलको बाहिर, भित्र हाम्रो हर्मोनहरू बन्दा र हरेक चिज बन्दाखेरि चाहिँ कोलेस्ट्रोलको नितान्त आवश्यक पर्छ। तर त्यही कोलेस्ट्रोल पनि विभिन्न किसिमका हुन्छन्, एउटा सर्वसाधारणले बुझ्दा गुड कोलेस्ट्रोल जसलाई हामीले एचडिएल भन्छौँ, र ब्याड कोलेस्ट्रोल जसलाई चाहिँ हामीले एलडिएल भन्छौँ। त्यो एलडिएलको मात्रा शरीरमा बढ्यो भने त्यो चाहिँ बिस्तारै थुप्रिँदै जान्छ मुटुकोमा, ब्रेनको नसाहरूमा थुप्रिँदै जान्छ र एथेरोस्क्लेरोसिस भएर त्यो नसा साँगुरो हुँदै जान्छ। हाई डेन्सिटी लाइपोप्रोटिन एचडिएलको मात्रा बढी छ भने त्यो बोसो थुप्रिनु कम हुन्छ। अब एलडिएल कोलेस्ट्रोल बढी हुने खानेकुराहरू के हो त भन्दा अन्डाको पहेँलो, रातो मासु, तारेको चिजहरू, चिल्लो पदार्थ, यी खानेकुराहरूमा चाहिँ कोलेस्ट्रोलको मात्रा अत्याधिक हुन्छ। यस्तो अत्याधिक भएको खानेकुरा एकदम धेरै सेवन गर्यो भने पनि त्यो त्यहाँ थुप्रिने भयो र त्यो थुप्रिने प्रक्रिया एकदमै छिटो, त्यहाँ अलिअलि सुनिने, इन्फ्लामेसन हुने र छिटो छिटो गरिदिने काम चाहिँ स्मोकिङ, निकोटिन हुन्छ, त्यसले रक्त नलीलाई खुम्चाइदिन्छ, त्यहाँ अलिअलि घाउ जस्तो बनाउने कोसिस गर्छ अनि त्यहाँ गएर छिटो छिटो थुप्रिने काम गर्छ। साथसाथै सुगर भएको मान्छेलाई पनि त्यो थुप्रिने प्रक्रिया एकदमै छिटो छिटो भएर जान्छ। सुगर भएको मान्छेको सुगर कन्ट्रोल छैन। अब मान्छे आलस्य भएर बसिरहेछ भने त्यो कोलेस्ट्रोल, फ्याट त हाम्रो शरीरमा विभिन्न ठाउँबाट भित्र बाहिर होइन ब्लड सर्कुलेसनमा भित्र जाने, बोसो भएर बाहिर शरीरमा बस्ने, यो प्रक्रियामा हामी एक्सर्साइज गरौँ भने त्यो भित्र बाहिर हुने इनर्जिक रूपमा बाहिर निस्कने र भित्र गएर थुप्रिने पाउँदैन। हाम्रो सिडेन्ट्री लाइफस्टाइल भयो, फिजिकल एक्टिभिटी भएन भने त्यो क्रम पनि बढी हुने भयो र अत्याधिक स्ट्रेस लियो भने स्ट्रेस हर्मोन पनि रिलिज हुन्छ, होइन कर्टिसोल रिलिज हुन्छ, एड्रिनालिन, नन एड्रिनालिन, ती हर्मोनले पनि के गर्छ त्यो प्रक्रियालाई बढाउँछ र यो हर्मोन अचानक रिलिज हुने भयो भने कहिलेकाहीँ त्यो बोसो थुप्रिएर त्यो नसा साँगुरो भइरहेको नसामा अचानक त्यो थुप्रिएको बोसो फुट्छ, होइन त्यो फुटिसकेपछि त्यहाँ रगत जम्छ, त्यसपछि हार्ट एट्याक हुन्छ। त्यही भएर स्ट्रेस एकदमै तनाव लिएको छ अथवा चुरोट सेवन गरेको छ त्यस्तो मान्छेहरूमा त्यो बोसो भएको ठाउँमा अचानक बोसो फुटेर अनि ब्लड जमेर हार्ट एट्याक हुने चान्सेस बढी।
6: अहिले यहाँले भनेअनुसार त तनावले त्यो हर्मोन उत्पादन गर्छ र त्यो हर्मोनले पनि समस्या गर्न सक्छ भनेपछि यसलाई त्यो तनाव हर्मोनलाई रोक्ने केही उपाय हुन्छ डाक्टर साहब?
7: यस्तो हुन्छ, आफ्नो हामीहरूको निन्द्रा र हामीहरूको तनाव यो भनेको हामीले ग्रुमिङ बच्चैदेखि तपाईँ कुन संस्कारमा हुर्किरहनु भएको छ, तपाईँलाई समाजले के कुरा सिकाइरहेछ। अब एउटा बच्चा हिँडिरहेछ बाटो देखेन भने त्यसलाई लगेर बाटोमा पुर्याइदिने संस्कारबाट हामी अहिले चाहिँ गाउँघरमा कोही मान्छे आयो भने होइन यसले त हामीलाई केही बिगार्न आएको कि भन्ने शङ्का घेरामा अहिले हामी छौँ, त्यही भनेको हाम्रो वातावरण गर्दा सिर्जना गर्ने हो। र यो स्ट्रेस हर्मोन तपाईँले भने जस्तै अब वर्क प्लेस पनि एउटा घर हो, जस्तो 8 to 5 यहाँ काम गर्छौँ भने यो त हामी घरमा भन्दा बढी हामी यहाँ बस्छ, त्यसपछि तपाईँ घरमा जानुहुन्छ 8 घन्टा सुत्नुहुन्छ त घरमा त 4-5 घन्टा मात्रै बस्नुहुन्छ भनेपछि वर्क प्लेसमा स्ट्रेस नहुने वातावरण सिर्जना गर्ने तलदेखि माथि सबैको दायित्व हो। त्यो भएपछि स्ट्रेस कम गर्ने कोही मान्छेलाई केही छ कि भनेर सिनियर जुनियर सबै मिलेर सोध्ने अथवा कसैलाई केही छ भने त्यसलाई समस्या सल्भ गरिदिने गरे पनि यी स्ट्रेसका वातावरणहरू कम हुन्छन् र मान्छेले हाम्रो हुर्कँदै जाँदाखेरि पनि हामीले चाहिँ स्ट्रेस कम गर्नको लागि उपायहरू हामीले अप्नाउने अवलम्बन गर्नुपर्ने हुन्छ। अब जस्तो मेडिटेसन, अहिले चाहिँ मेडिटेसन थियो भने पहिला पहिला बच्चामा जप ध्यान गर्न सिक्यो राम्रै रहेछ, त्यसले गर्दा आफ्नो मानसिक शान्त हुने, मान्छेले एकाग्र भएर एकछिन बस्यो भने स्ट्रेस हर्मोन पनि रिलिज हुने रहेछ भने त्यस्तै गरेर योगाहरू गर्ने होइन अनि एक्सर्साइज गर्ने यसले पनि कुनै हदसम्म निन्द्रा र तनावलाई कम गर्छ। यो भनेको तनाव नहुने त संसारमा केही पनि चिज छैन। तपाईँको जन्मिसकेको बच्चाले मलाई अब एकछिनमा खाना दिन्छन् कि दिँदैन भनेर रुन्छ, त्यो पनि तनावले रुने हो, तनाव त्यहाँ पनि रहेछ, तनाव नभएको दुनियाँ छैन। तर त्यसलाई कसरी कम गर्ने र त्यसलाई छिटो त्यो कट अफ गरेर अर्को वातावरणबाट इमिडिएटली कसरी लाने भन्ने चाहिँ मान्छेले सानैदेखि फेस गर्दै गयो भने मान्छे त्यो वातावरणमा भिज्छ, त्यसले गर्दा पनि हामीले तनावलाई ट्याकल गर्न सकिन्छ।
6: कोलेस्ट्रोलकै सन्दर्भमा केही व्यक्तिहरूले मैले यहाँसँग कुराकानी गर्ने भएपछि के भन्नुभएको थियो भने म लामो समयदेखि औषधि खाइरहन्छु र मैले फेरि खानेकुराहरूमा पनि त्यस्तो पथ परेजमा म बस्दिनँ भन्नु हुन्थ्यो। अब यो कोलेस्ट्रोलको औषधि खाँदा त अहिले यहाँले भने चाहिँ राम्रो खाले कोलेस्ट्रोल पनि घटाउँछ होला यसले त
7: हुन्छ, राम्रो खाले कोलेस्ट्रोललाई घटाउँदैन
6: हजुर,
7: नराम्रो खालको कोलेस्ट्रोललाई चाहिँ घटाउँछ। अब दुईवटा कुरा यहाँ बुझ्नुपर्ने के छ भने कोलेस्ट्रोल अब हार्ट एट्याक भइसकेको मान्छेलाई हामीले कसरी अगाडि उसको लाइफलाई अगाडि लाने र हार्ट एट्याक नभएको मान्छेलाई कसरी लाने
6: अथवा मुटु रोगको बिरामीले कसरी लाने र नर्मल, किनभने अहिलेसम्म जस्तो मलाई केही भएको छैन भने मैले कस्तो गर्ने, यदि म मुटुको रोगी छु अथवा मलाई ब्लड प्रेसर सुगर कुनै किसिमका रोगहरू छन् भने हामीले कस्तो गर्ने, एकदम राम्रो पोइन्ट उठाइदिनु भयो डाक्टर साहब।
7: मलाई कुनै पनि रिस्क फ्याक्टर छैन, रिस्क फ्याक्टर मसित छैन भनेको एउटा केटा मान्छे 45 वर्ष भन्ने बित्तिकै दुईवटा रिस्क फ्याक्टर हो हार्ट एट्याकको लागि, होइन मेल सेक्स एज मोर देन 45-50 इयर्स भने दुईवटा रिस्क फ्याक्टर यसै हो, अरू धेरै पनि चाहिँदैन होइन। अब त्यसमा चाहिँ तपाईँ स्मोकिङ टोब्याको लिनुहुन्छ, स्मोकिङ गर्नुहुन्छ, भ्याप युज गर्नुहुन्छ, त्यसपछि तपाईँलाई सुगर छ, प्रेसर हाई छ, कन्ट्रोल गर्नुहुन्न, सुगर कन्ट्रोल गर्नुहुन्न, अल्छी गर्नुहुन्छ, होइन ध्यान प्राणायाम एक्सर्साइज गर्नुहुन्न, कहीँ जानु पऱ्यो भने साधनै युज गर्नुहुन्छ. आलस्य भएर बसी मात्रै राख्न खोज्नु, शरीरमा घर घरसीदेखि शान्तिले कामहरू गर्नलाई अल्छे गर्नुहुन्छ भने यी सबै भएको मान्छे र यी नभएको मान्छेमा चाहिँ धेरै फरक पर्छ. अनि यो सबै चिज छ भने भए पनि मान्छेलाई चाहिँ अब चुरो रोक्न सकिन्छ, खैनी रोक्न सकिन्छ, अल्कोहल रोक्न सकिन्छ, ब्लड प्रेसरलाई कन्ट्रोल गर्न सकिन्छ, सुगरलाई कन्ट्रोल गर्न सकिन्छ. र यो मान्छेलाई मुटुको रोग लागिसकेका छैन भने यी सबै कम गरेर चिल्लो बोसोयुक्त खानेकुराहरू कम गरियो भने हाम्रो रिस्क फ्याक्टर घट्यो. रिस्क घटेपछि त्यो बोसो थुप्रिने क्रम पनि घट्छ. थुप्रिने क्रम घट्दै गयो भने होला त्यो चाहिँ 70-80 वर्षमा अलि धेरै जम्ला, तर यङ एजमा 40-50 वर्षको उमेरमा जम्दैन. अब अर्को मान्छे भयो हार्ट एट्याक भइसक्यो, 40-50 वर्षको उमेरमा हार्ट एट्याक भइसक्यो अथवा मुटुको रोग लागिसक्यो. अब मुटुको रोग लागेको मान्छेलाई पनि यी सबै मैले भनेको ब्लड प्रेसर हाई, सुगर, त्यसपछि स्मोकिङ, अब अल्छीपन, तनाव, होइन निन्द्रा, यी सबै कुरा उसले ब्यालेन्स गरेर अगाडि लगेको छ, सबै कुरा कन्ट्रोलमा छ भने उसको एकचोटि अट्याक भयो भने भोलि भविष्यमा फेरि अट्याक हुने चान्सेस कम हुन्छ. रेगुलर डाक्टरको सल्लाह अनुसार, स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि सेवन गरिरहेछ भने रिस्क चाहिँ घटेर जान्छ. तर अब तपाईँले औषधि खानु भएको छ तर खानपिन तपाईँले होइन, मैले औषधि खाएपछि त खानपिन किन बार्नु पर्यो? अब एकदमै चिल्लो कोलेस्ट्रोल बढी भएको खानेकुराहरू अब तथानाम खानुभयो भने त रिस्क त रहन्छ. अब त्यो रिस्कले फर्दर एकचोटि अट्याक भयो, एकचोटि मुटु रोग लगायो भने फेरि त्यसलाई इमर्जेन्सी भएर फेरि समस्या आउन सक्ने चान्सेस बढी भएर जान्छ. त्यो भएर यी सबै रिस्क फ्याक्टरहरूलाई घटाउनुपर्छ. मुटु रोगी भए पनि नभए पनि आफ्नो मुटुलाई स्वास्थ्य राख्नलाई रिस्क फ्याक्टर घटाउनु पऱ्यो. रोग लागिसक्यो भने भोलि दोस्रोचोटि केही अप्ठ्यारो नपरोस् भनेर त्यसको लागि पनि रिस्क फ्याक्टर घटाउनु पऱ्यो. साथसाथै स्वास्थ्य कर्मीको सल्लाह अनुसार आफूलाई मुटुकै रोग लागिसकेको छ, हार्ट एट्याक भइसकेको छ भने त्यसको औषधि खानु पऱ्यो, प्रेसर हाई छ भने प्रेसर औषधि खानु पऱ्यो, सुगर छ भने सुगरको औषधि खानु पऱ्यो, चुरो सेवन छ भने त्यो छोड्नु पऱ्यो, होइन निन्द्रा छैन भने निन्द्रालाई लगाउने उपायहरू हुन्छन्, टेक्निक हुन्छन्, अब साइकियाट्रिक डाक्टर साइकोलोजिस्टहरू हुन्छन्, सल्लाह लिनु पऱ्यो. यी उपायहरू गऱ्यो भने फरक चाहिँ पक्कै हुन्छ.
6: हजुर, हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ. यहाँहरू हाम्रो स्वास्थ्य कार्यक्रम सुनिरहनु भएको छ. हाम्रो स्वास्थ्य कार्यक्रममा आज हामी मुटु र मुटुमा आउन सक्ने जोखिमका विषयमा कुराकानी गरिरहेका छौँ. यस विषयमा कुराकानी गर्नका लागि आजको हाम्रो अतिथिको रूपमा हुनुहुन्छ वरिष्ठ मुटु रोग विशेषज्ञ प्राध्यापक डाक्टर चन्द्रमणि पौडेलज्यू. डाक्टर साहब, म फेरि संवादकै क्रमलाई जोड्न चाहन्छु किनभने हाम्रो संवाद साह्रै महत्त्वपूर्ण भइराखेको छ. यहाँले कोलेस्ट्रोलका कुरा गरिदिनु भयो, होइन सुगरका कुरा गरिदिनु भएको छ, तनाव व्यवस्थापनका कुरा गरिदिनु भएको छ. धेरै जानकारी हाम्रो आदरणीय श्रोताहरूले पाइरहनु भएको छ, श्रोता तथा दर्शकहरूले यसबाट लाभ लिइरहनु भएको छ. म अब अलिकति यहाँले अहिले जस्तो राम्रो खानपिन नहुने भनेर भन्नुभएको थियो, अब म अलिकति खानपिनको विषयमा जोड्न चाहन्छु. जस्तो अब हामीले खानपिन चाहिँ हाम्रो कस्तो हुनुपर्छ, जस्तो अहिले भने जस्तै कुनै रोग नलाग्दाको अवस्था र रोग लागिसकेका, किनभने जस्तो ब्लड प्रेसर, सुगर, कोलेस्ट्रोल मध्ये अब तिनै थरी छ कि अथवा एक थरी मात्रै छ कि, होइन कोही बिरामी भइसकेको अवस्था अथवा औषधि खाइरहेका बिरामी र अहिलेसम्म म निरोगी नै छु, मैले कुनै किसिमको औषधि खानु परेको छैन भन्ने व्यक्तिहरूले खाने खानपिन चाहिँ कस्तो हुन्छ, कस्तो खानपिनलाई हामी राम्रो मान्न सक्छौँ?
7: अब हामीले खाने खानेकुरामा हामीलाई शरीरमा चाहिने कार्बोहाइड्रेट, फ्याट, प्रोटिन, अब मिनरल्स र भिटामिन, यही खानेकुरा हो. अब कार्बोहाइड्रेट, फ्याट, प्रोटिन भनेको शरीरलाई बनाउने काम गर्छ, भिटामिनले क्याटालिस्टको काम गर्छ, मिनरलले पनि त्यसमा सपोर्ट गर्छ. यी तत्त्वहरू हाम्रो शरीरलाई चाहिन्छ. अब कार्बोहाइड्रेट हामीले चामल, पिठो, मकै, कोदो अनि गहुँको पिठो, त्यसपछि रोटी, भात, हामी भुजा जे भन्छौँ यसमा चिउरा, ब्रेड, बिस्किट, यो भनेको कार्बोहाइड्रेट पर्याप्त हुने खानेकुरा हो. त्यसपछि घिउ खानुहोस्, तेल खानुहोस्, बोसो भएको खानेकुरा खानुहोस्, चिज खानुहोस्, यी खानेकुराहरू चाहिँ के हुन्छन् यसमा बोसोको मात्रा बढ्यो. र प्रोटिन भनेको माछा, मासु, अन्डा, गेडागुडी, दाल, यो प्रोटिन बढी भएको खानेकुरा भयो. अनि त्यसपछि साग सब्जी र फलफुलमा भिटामिन हुन्छ र फाइबरहरू. अब हामीले खाने खानेकुराको सामान्य मान्छेले बुझ्दाखेरि कल्पना एउटा गरौँ, एउटा थालमा हाम्रो खानेकुरा साग सब्जी फलफुल एक भाग लगाउँ, भात, रोटी, ब्रेड, चिउरा जे हुन्छ त्यसलाई एउटा भाग लगाउँ, अब अर्को भागमा चाहिँ तपाईँ प्रोटिन, गेडागुडी, दाल राखौँ, होइन. अब त्यसमा नर्मल मान्छे छ, कुनै रोग लागेको छैन भने तपाईँले एक चम्चा घिउ, अब त्यो तपाईँले नौनी अथवा अर्को घिउ एक चम्चा, नर्मल मान्छेले राम्रोसित हिन्डुल हुने छ भने त्यो खान मिल्छ. अब एक्सर्साइजै नगरी एकदमै सिरेन्डी छ भने त्यो पनि कट अफ गर. अब यी खानेकुराहरू मिलाएर खायो भने हामी रोग बाट बच्न पनि सक्छौँ। त्यस्तै गरेर कुनै मान्छेलाई मुटुको हार्ट एट्याक भइ नै सकेको छ, रोग लागिसकेको छ भने यसमा हामीले प्रोटिनको मात्रालाई त्यही नै राखेर फ्याटको मात्रा बन्द गरेर त्यसपछि फ्याटमा पनि स्याचुरेटेड सुपर स्याचुरेटेड फ्याट भनिन्छ कि, जस्तो तपाईँ हामीले खाने माछा मासुलाई घिउमा तारेर अब डिप फ्राई गरेर खाइन्छ भने त्यो द्याट इज अ पोइजन जस्तो हो, त्यो चाहिँ सुपर स्याचुरेटेड फ्याट हुन्छ। हो त्यस्तो खानेकुराहरू चाहिँ सकेसम्म हामीले खानु हुँदैन, नर्मल मान्छेले खानु हुँदैन र मुटुको रोग लागेको मान्छेले त झन् छुनै हुँदैन, त्यस्तो खानेकुरा चाहिँ नखाउँ। हो सागसब्जी फलफुल भएको खानेकुरा, त्यसपछि आएर प्रोटिन कार्बोहाइड्रेट, त्यसपछि भेजिटेबल र फ्रुट्स, अब यी मिलाएर तपाईँ खानुभयो भने तपाईँलाई रोग लागिसकेको मान्छेलाई पनि अझ रोग बढेर जाने चान्सेस कम हुन्छ। अब हामीले डायबिटिज भएको मान्छे छ भने त्यही अनुसारको कार्बोहाइड्रेटको खानेकुरा अलिकति कम भएर क्यालोरी कम भएको खानेकुरा खाने, फ्याट चाहिँ नखाने, प्रोटिन भेजिटेबलहरू बढी खाने, अब यस्तो खालको खानेकुरा खानुभयो भने रोग चाहिँ कम लाग्छ।
6: अब जस्तो यो हामी स्वस्थ रहनका लागि यहाँले अहिले भनिसक्नु भएको छ, एउटा हामीले हाम्रो खानपिनलाई ध्यान दिनुपर्छ, अर्को हाम्रो जीवनशैलीलाई ध्यान दिनुपर्छ र हामीले व्यायाम गर्नुपर्छ भन्नुभएको छ। हामी कस्तो जीवनशैली अपनाएर कस्तो किसिमको व्यायाम गऱ्यौँ भने हामी स्वस्थ रहन सक्छौँ रुख्छ?
7: अब तपाईँको काम कस्तो छ त्यसमा नि भन्नुहोस् होइन, अब नेपाल त डाँडा पहाड
6: हो, जस्तो गाउँघरमा हुने मान्छे परिश्रम गर्नुहुन्छ, अब सहरमा बस्ने मान्छे अफिसियल समयमा बिच कुर्चीमा बसेर मेरो दैनिकी बितेको हुन्छ, अब यस्तो मान्छेहरूले कस्ता किसिमका व्यायामहरू गरिरहन्छ?
7: अब तपाईँ हामी जो चाहिँ 9 to 5 अफिसमा बसेर काम गर्ने मान्छेले, तपाईँले तपाईँको शरीरलाई कम्तीमा आधा घन्टा दिनमा छिटो छिटो हिँड्ने, ताकि अलिअलि खल्ल पसिना आओस् र मुटु ढुकढुक गरेको अनुभव होस् होइन, त्यो हुने गरी तपाईँदेखिको आधा घन्टा परिश्रम गर्नुहोस्। तपाईँ अब अहिले सेन्टरहरू छन्, जिमहरू छन्, त्यहाँ गएर कार्डियोको यही एक्सर्साइजहरू गर्दा पनि हुन्छ। तपाईँले एकदमै ठुल्ठुलो जिमै गर्नुपर्छ, हेभी बडी बिल्डिङ गर्नुपर्छ भन्ने छैन, मुटु प्रोटेक्सनको लागि होइन, मुटु प्रोटेक्सनलाई एरोबिक एक्सर्साइज सबभन्दा राम्रो भनेको जगिङ अथवा कुद्नुहोस् अथवा ट्रेडमिलमा कुद्नुहोस् होइन, जहाँ कुदेर कम्तीमा आधा घन्टा पसिना आउने गरी, खलखल पसिना आउने गरी, मुटु ढुकढुक हुने गरी हिँड्नुहोस्। त्यो गर्नुभयो भने अब ब्लड प्रेसर कन्ट्रोल हुन्छ, सुगर कन्ट्रोल हुन्छ, स्ट्रेस घट्छ है, तपाईँको शरीरको यी सबै कुराहरू राम्रोसँग युटिलाइज हुन पाउँछन्। कार्बोहाइड्रेट फ्याट प्रोटिनहरूको शरीरले लिने र फाल्ने झन् स्मुथ तरिकाले गर्न सक्छ होइन, त्यही भएर व्यायामको ठुलो रोल छ।
6: कमसेकम दैनिक दिनमा आधा घन्टा भने पनि कमसेकम हिँड्नै पर्यो, चलायमान हुनै पर्यो होइन।
7: अमेरिकन कलेज अफ कार्डियोलोजी WHO-ले दिएको भनेको कम्तीमा पनि आधा घन्टा, 6 days इन ए विक भन्छ, टोटल गर्दा 3 घन्टा, हप्ताभरिमा 3 घन्टा। अब कस्तो किन त्यो किन भन्नु खोजे, मान्छेको कामले व्यस्तताले गर्दा कहिलेकाहीँ मान्छेले हप्तामा हरेक दिन गर्न नसक्ने होइन, अब 6 दिन भन्यो भने त एक दिन त मान्छेले नगर्न पनि सक्छ, अथवा हप्ताभरि 3-4 घन्टा हिँड्ने ट्रेकिङहरू गर्ने, अरू दिन चाहिँ 10-15 मिनट अथवा त्यसको बाहेकको 1-2 दिन गर्न सक्ने भयो भने एउटा हिसाबले शरीरलाई चलायमान बनाउन
6: सकिन्छ। यहाँ चाहिँ नेपालको एउटा महत्त्वपूर्ण अस्पताल, अब मुटु रोगको लागि विशेष मानिन्छ, यस्तो महत्त्वपूर्ण अस्पतालमा बसेर त्यसमा पनि विभागीय प्रमुखको समेत जिम्मेवारी लिएर आम नागरिकलाई सेवा दिइरहनु भएको छ, आम नागरिकले यहाँ के कस्ता किसिमका सेवा सुविधाहरू पाउन सक्छन् यस अस्पतालबाट डाक्टर साहब?
7: अब हाम्रो यो हस्पिटल, अब हामी यहाँ जुन ठाउँमा काम गरिरहेछौँ, अब तपाईँले देख्दा यो हस्पिटल मात्रै हो, तर हाम्रो हिसाबले हामीले काम गर्दा चाहिँ एउटा हस्पिटल हो, सर्भिस बिरामीलाई सर्भिस दिने छ। अर्को भनेको यो यहाँ चाहिँ म पनि यहीँ पढेर मैले MD यहीँ गरेको हो, DM यहीँ गरेको हो र फेलोसिप गर्न 1 वर्ष बाहिर गयो भने मैले त यहाँ यहीँ पढेर यहीँ हुर्केको हो भनेपछि त यहाँ चाहिँ पढ्ने टिचिङ एन्ड लर्निङ एक्टिभिटी हुन्छ, एक्टिभिटी भनेपछि हामीले स्किल नलेज ट्रान्सफर गर्ने ठाउँ हो यो। तेस्रो भनेको रिसर्च, रोग नयाँ नयाँ आउँछ, नयाँ नयाँ कसरी के छ भनेर रिसर्च पनि हुने गर्छ हामी यहाँ 3 चिज गरेर गर्छौँ। तर अब हाम्रो यहाँ आउने बिरामीहरू हामीले जसलाई सर्भिस दिन्छौँ उहाँको सर्भिसको प्रकृति कस्तो छ भने हामीले OPD-मा हामी बिरामी हेर्छौँ, चाहिँ सामान्य अवस्थामा भएको बिरामी अथवा हस्पिटल भर्ना भएर डिस्चार्ज भएर अनि फेरि फलोअप गरेको बिरामी, र वार्डमा सेरी अलिकति गाह्रो भएर भर्ना भएको वार्डमा हुन्छ भने ICU CCU-मा अलिकति सिरियस बिरामीहरू, क्रिटिकल स्टेजको बिरामीहरू ICU CCU-मा हामी भर्ना राखेर बिरामी हेर्छ। अब बिरामीको रोगको प्रकृति कस्तो छ भन्न खोज्नु भएको छ भने रोगको प्रकृति अहिले आएर 20 वर्ष अगाडि हामी स्टुडेन्ट हुँदा अथवा हामी भर्खर भर्खर काम गर्दाखेरि रोगको प्रकृति र अहिलेको रोगको प्रकृति थोरै फरक छ। अहिलेको रोगको प्रकृति हाम्रो यस क्रिटिकल केयर शिशुमा हेऱ्यो भने धेरै जसो बिरामी हार्ट एट्याक रिलेटेड त्यसले गर्दा मुटुलाई जुन क्षति पार्छ त्यसले गर्दा हार्ट फेलियर हुन्छ त्यस्तो बिरामीहरूको प्रकृति बढी छ। त्यसै आएर मुटुको बाथको रोग मुटुको मसलको रोग अन्त्यमा मान्छेलाई जे रोग लाग्यो नि मुटु फेल भएर हार्ट फेल भएर आउने हो भने चाहिँ यस्तो प्रकृतिको मान्छेहरू बढी आउनुहुन्छ। छिटो छिटो आउनुभयो नसा खोलिदियो रक्त सञ्चार भयो मुटुको मसल बच्छ ज्यान पनि बच्छ भोलि मुटु मसल बच्छ त्यसपछि मुटु मसल बच्यो भने त पछिसम्मलाई सजिलो हुने भयो। कहिलेकाहीँ मुटुको क्षति हुन्छ मसलहरू बिग्रिन्छ अनि पछि गएर हार्ट फेलियर हुने चान्स बढी हुन्छ होइन। एउटा हार्ट एट्याकको बिरामी हामीले जुन एन्जियोप्लास्टी गरेर नसा खोल्छौँ अनि अर्को भनेको बेहोस भएर आउने मुटुको चालको गडबडी छ। चालको गडबडी चाल कम भए पनि मान्छे बेहोस हुनसक्छ त्यस्तो चाहिँ मुटुको ब्याट्री राख्छौँ हामीले जसलाई हामी पेसमेकर भन्छौँ होइन त्यो पेसमेकर नै हामी राख्छौँ। अर्को भनेको मुटुको धड्कन बढी भएर बेहोस भएर आउने मुटुको धड्कन बढी हुने भेन्ट्रिकुलर टेकिकार्डिया हुने फिब्रिलेसन भएको मान्छेहरू पनि आउनुहुन्छ त्यस्तो मान्छेलाई हामी आइसिडी र मुटु अब कमजोर हुँदै गएर मुटु अन्तिम स्थितिमा पुगेर स्यासा भएर आउने र हिँड्न राम्रोसित नसक्ने मान्छेलाई औषधले काम गरेन भने मुटुको पम्पिङ फङ्सन बढाउनलाई सिआरटिडी सिआरटिपी भन्छौँ त्यस्तो पनि हामी यहाँ गर्छौँ। यो चाहिँ कार्डियोलोजीको अन्तर्गतको कुरा गर्दैछु मैले। त्यस्तै गरेर इलेक्ट्रोफिजियोलोजिकल स्टडी गर्छौँ हामीले जुन चाहिँ मुटुको धड्कन रिलेटेड समस्या मुटुको धड्कन एकदमै छिटो छिटो हुने अनि आफै ठिक हुने अथवा छिटो छिटो बारम्बार हुने मान्छे बेहोस हुने पसिना आउने ढुकढुकी बढ्ने त्यस्तो मान्छेलाई मुटुको चोर बाटोबाट मुटुको इलेक्ट्रिकल एक्टिभिटी हुन्छ त्यस्तो इलेक्ट्रिकल एक्टिभिटीलाई हामीले चाहिँ लेजरको माध्यमले बर्न गरेर त्यो बाटो बन्द गरिन्छ। बाटो बन्द गरेपछि त एब्नर्मल धड्कन आउन सक्दैन होइन त्यो इलेक्ट्रोफिजियोलोजिकल टेस्ट पनि गर्छौँ। र अर्को भनेको जन्मजात रोग जुन चाहिँ मुटुको पालहरू हुन्छन् त्यो पालहरू कहिलेकाहीँ 30-40 वर्षसम्म थाहा हुँदैन जाँचेपछि थाहा हुन्छ। त्यस्तो पालहरू पनि डिभाइसेस अब यो काछीबाट एउटा नसा खोलेर अनि मुटुमा लगेर त्यो डिभाइस अम्रेला जस्तो हुन्छ डिभाइसले त्यो पुवालाई टाल्ने गर्छौँ। यस्ता किसिमका कार्डियोलोजीमा हामीले चाहिँ लामो समयदेखि गर्दै आइरहेछौँ। त्यसपछि बाहेक मनमनमा यहीँ मुटुको हार्ट एट्याक भएको मान्छेलाई कहिलेकाहीँ एन्जियोप्लास्टी गरेर नहुने हुनसक्छ भने त्यस्तो मान्छेलाई हामीले अपरेसन हाम्रो सर्जिकल सर्जनको कुरा गरेँ अपरेसन गर्ने सर्जनहरूले त्यो नसामा हाम्रै शरीरको अरू नसा लगाएर जोड्ने जसलाई चाहिँ हामीले सिएबिजी भन्छौँ बाइपास सर्जरी उहाँहरूले सर्जरी गर्नुहुन्छ। र कहिले भल्भहरू लिकेजहरू हुन्छन् ती लिकेज भल्भहरू छन् भने ती लिकेज भल्भहरूमा अपरेसन गरेर अर्को भल्भ राखिदिएपछि लिकेज हुँदैन अथवा भल्भ साँगुरो छ भने त्यो भल्भलाई खुलाएर त्यहाँ एउटा अर्को भल्भ हालिदिएपछि बिरामीलाई निको गर्ने यो चाहिँ सर्जनहरूले गर्नुहुन्छ। र अहिले भर्खर भर्खर आएको नयाँ प्रविधि पनि हामीले केही मान्छेहरूलाई गरेको छौँ भल्भ साँगुरो भयो र त्यसलाई चाहिँ नचेरी क्याथेटर डिबले मुटुमा लगाएर त्यसलाई खोलेर त्यहाँ भल्भ त्यहीँ राखिदिने जुन चाहिँ अलिकति महँगो छ अहिले तर सजिलो छ।
6: जस्तो प्रेसरले चाहिँ आँखा हान्यो किडनी हान्यो भनेर भन्ने गर्छौँ यो चाहिँ कस्तो अवस्थामा हुन्छ?
7: ब्लड प्रेसर हाई हुने भनेको दुईटा कारण छ। एउटा चाहिँ मल्टी फ्याक्टोरियल जसको कारणै छैन भन्छौँ हामी त्यो भनेको चाहिँ 80-85% मान्छेमा हुन्छ 10-15% मान्छेमा कारण हुन्छ हाई ब्लड होइन कहिलेकाहीँ किडनीको समस्याले गर्दा हुन्छ नसाको रोगले गर्दा हुन्छ हर्मोनको रोगले गर्दा हुन्छ शरीरमा कुनै ट्युमर परेर त्यसले हर्मोन रिलिज गरेर हुन्छ त्यसले पनि ब्लड प्रेसर बढाउँछ। त्यसले ब्लड प्रेसर बढायो भने अब कुनै ट्युमर छ भने निकालेर फालिदिने किडनीको नसा सानो साँगुरो भएको छ भने त्यो नसालाई ठुलो बनाइदिने किडनीको रोग लागेको छ भने त्यसलाई उपचार गर्ने र हर्मोन बढी भएको छ भने त्यो हर्मोनको औषधि खाने यो भयो भने ब्लड प्रेसर कन्ट्रोल गर्न सकिन्छ। यसलाई हामी सेकेन्डरी हाइपरटेन्सन भन्छौँ 15% तर प्राइमेरी एसेन्सियल हाइपरटेन्सन भनेको 85%मा मल्टिपल फ्याक्टर अब बुवा आमालाई प्रेसर छ छोराछोरीलाई प्रेसर भयो एउटा जेनेटिकले गर्दा अर्को वातावरण एकदम तनाव भएको वातावरण काम गरिराख्नुपर्छ घरमा स्थिति तनाव छ राति सुत्न मिल्दैन ब्लड प्रेसर हाई हुन्छ अथवा कहीँ दुखिरहेछ शरीर दुखिरहेछ त्यसले गर्दा नि ब्लड प्रेसर बढ्ने हुन्छ स्मोकिङ गर्नुहुन्छ त्यसले पनि ब्लड प्रेसर बढाउँछ। यी कारणले गर्दा ब्लड प्रेसर बढ्ने गर्छ। र यो ब्लड प्रेसरले आँखालाई हान्ने मुटुलाई हान्ने भनेको के भने, यो ब्लड प्रेसर भनेको हाम्रो नर्मली 120-80 हुनु, 140-90 अथवा त्योभन्दा माथि भयो भने हामी हाइपरटेन्सन नै भन्छौँ, होइन। त्यो दुईवटा तिनवटा रिडिङ लगातार लिँदा, तिनवटा रिडिङभन्दामा ब्लड प्रेसर 140 अथवा 90 अथवा त्योभन्दा बढी आयो भने ब्लड प्रेसर हाई भयो। 140-90 10 वर्ष 15 वर्ष 20 वर्षमा बिस्तारै मुटुलाई आँखालाई किडनीलाई नसालाई अलिअलि असर गर्न त सक्छ, तर त्यही ब्लड प्रेसर एकैचोटि 180-110 बढी, कहिले काहीँ 200-240 तलको 120-130 पुग्यो भने त्यसले चाहिँ डाइरेक्टली ब्रेनमा ह्याम्रेज हुनसक्ने, आँखामा अलिअलि ब्लिडिङ हुनसक्ने, अथवा आँखाको भित्र रेटिनामा असर गर्न सक्ने, अथवा किडनीमा असर गर्न सक्ने, अथवा हार्टमा असर गर्न सक्ने हुन्छ। त्यसै कारणले त्यसलाई हामीले हाइपरटेन्सिभ इमर्जेन्सी र अर्जेन्सी भन्छौँ। त्यस्तो खालको बिरामीलाई हामीले हस्पिटलमा राखेर भर्ना गरेर छिटो ब्लड प्रेसर कन्ट्रोल गरेर 2-4 दिन राखेर ब्लड प्रेसर एउटा ठाउँमा आएपछि अनि डिस्चार्ज गर्छौँ भने 120-130-140 कहिलेकाहीँ 160-170 तल 110 ब्लड प्रेसर छ, बिस्तारै बढेको छ भने हस्पिटलको ओपिडीमा आएर औषधि सेवन गर्ने, अरू फिजिकल एक्टिभिटी, नुनको थोरै कमी, फलफुल बढी, सागसब्जी बढी खाने, घरेलु उपायहरू पनि गरेर ब्लड प्रेसरलाई कन्ट्रोल गर्छौँ।
6: अब यो मुटुमा आउन सक्ने जोखिमहरू हटियाट्याक हुन नदिनका लागि, अब यसका लागि त पहिला एउटा व्यक्तिकै भूमिका होला, मैले नै पहिला केही गर्नुपर्ने होला, म पछि मेरो घर परिवारको भूमिका होला, समाजको भूमिका होला, है कतिपय कुराहरू समाजका कारणले पनि, किनभने हामी नेगेटिभतिर गइराख्यौँ भने पनि त्यसले पनि हामीलाई असर गर्दै जाने भयो। अब त्यसपछि सरकारवाला सरकारवाला सबै पक्ष मिल्यो भने, किनभने यहाँहरू त अहोरात खटिरहनु भएको छ, स्वास्थ्य कर्मी खट्नु भएको छ, हस्पिटलहरू महत्त्वपूर्ण मुटु रोगकै अस्पतालहरू विभिन्न ठाउँमा बनिरहेका छन्, अब त्यसै गरी नर्सहरू, अब ल्याब टेक्निसियनहरू, स्वास्थ्य कर्मीहरू सबै खटिरहनु भएको छ, तर पनि रोग त दिनानुदिन बढिरहेको अवस्था छ। त्यसबाट अब यो मुटुजन्य समस्याहरू आउन नदिनका लागि एउटा व्यक्ति, घर परिवार, समाज, सरकार, सरकारवाला कस कसले के गर्यो भने हामी यसलाई कम गर्न, किनभने अब यो रोक्न त सकिँदैन होला, होइन, अब यसलाई कम कसरी गर्न सकिन्छ होला, अनि त्यसमा केही सुझावहरू छन् कि डाक्टर साहब?
7: अब हामीले अब इन्डिभिजुअल लेभल, पर्सनल लेभलमा व्यक्तिले गर्न सक्ने चिज भनेको रिस्क फ्याक्टर चाहिँ घटाउनु पर्यो। रिस्क फ्याक्टर के भयो त भन्दा, स्मोकिङ गर्नु भएन, अल्कोहल खानु भएन, ब्लड प्रेसर हाई छ भने औषधी खाएर कन्ट्रोल गर्नु पऱ्यो, रेगुलर चेकअप गर्नु पऱ्यो, सुगर कन्ट्रोल गर्नु पऱ्यो, सुगर हाई छ भने, त्यसपछि अलिकति फिजिकल एक्टिभिटी दिनमा आधा घन्टा आफूलाई दिनु पऱ्यो, आधादेखि एक घन्टा आफूलाई दिनु पऱ्यो, त्यसपछि थोरै योगा गर्न सकिन्छ, मेडिटेट गर्न सकिन्छ, अथवा आफ्नो वरिपरिको साथी कोहीसँग बसेर एकछिन स्वास्थ्यका कुराहरू गर्न सकिन्छ, अथवा समाजका कुराहरू गर्न सकिन्छ, यसले गर्दा नि तपाईँको तनाव कम हुन्छ, राति राम्रो निन्द्रा सुत्नु पऱ्यो, र तनाव व्यवस्थापन गर्ने अरू टेक्निक गऱ्यो भने पर्सनल लेभलमा यसले कम गर्छ। यही कुरा तपाईँले गर्ने कुरा तपाईँको घरको बुवा आमा, दाजुभाइ, दिदीबहिनी, बच्चाहरूसित त कुरा गर्नुभयो, हामीले घरको खाना यस्तो खाना खाऊँ, यो चिज हामीले नखाऊँ, यो मिठो हुन्छ तर खानुहुन्न, जङ्क फुडहरू नखाउँ, तारेर नखाउँ, हामी बोइल गरेर खाउँ, हाम्रो शरीर निरोगी छ भने हामीले यतिसम्म फ्याट खाउँ, एक चम्चासम्म चिलो खान सकिँदैछ, हामी धेरै एक्सर्साइज गर्न सक्छौँ, हाम्रो खानेकुरा प्रकृति अलिकति कार्बोहाइड्रेट फ्याट भएको खानेकुरा हामी बढाउन सक्छौँ भन्ने, यी तपाईँले घरमा गर्न सक्नुहुन्छ। अथवा शनिबार तपाईँ वरिपरिको छिमेकी 2-4 जना 5-7 जना भेला हुनुहुन्छ भने त्यही लेभल हो भने तपाईँ कुरा गर्न सक्नुहुन्छ, त्यो भनेको पर्सनल व्यक्तिले गर्न सक्ने चिज भयो। त्यसपछि आएर अब डाक्टरले बिरामी भएर आइहाल्नुभयो भने तुरुन्त इमर्जेन्सी उपचार गर्ने र जाने बेलामा यही सल्लाह हामीले दिएर पठाउने हो डाक्टरको लेभलबाट। त्यसै समाजबाट अब जस्तो सरकारले हामीलाई दिएको कुरा, अब रेडियो, टेलिभिजन, अब तपाईँले यी सबै कुराहरू अहिले मसित सोधिराख्नु भएको छ, यो त हरेक मिडियामा एक दिनमा कति बाहिर आइराखेको हुन्छ, होइन, मान्छे चाहिँ अवेर चाहिँ यसले गराइराख्ने, होइन, एउटा समाजको एकजना सानो मान्छेदेखि ठुलो मान्छेसम्म, सानो तब्कादेखि ठुलो तब्कासम्म मान्छेलाई अवेर गराइ नै राख्ने, यसले चाहिँ जनचेतना बढ्दै गएपछि यी कुराहरू इम्प्लिमेन्ट गर्न सजिलो हुन्छ। यस्तै गरेर अब मेन भनेको हाम्रो सरकार, हाम्रो स्वास्थ्य मन्त्रालय पोलिसी बनाउने ठाउँमा पनि रोग उपचार गर्ने दिनदेखि खानेकुराको लेभलसम्म, त्यसपछि प्रिभेन्सन कसरी रोग कम गर्ने भन्ने कुरादेखि, र हाम्रा जनता अहिले जन्मेको भर्खर जन्मेको बालक 20-30 वर्षमा उसलाई कस्तो खालको रोग लाग्न सक्छ यो वातावरणमा अबको हामीले हुर्कायौँ भनेर हामीले इम्पोज गर्न सक्नु पऱ्यो।
6: हजुर,
7: अब 20 वर्षमा हाम्रो समुदायलाई योसम्म रोग, यस्ता यस्ता रोग लाग्न सक्छन्, हामीले यति फिजिकल एक्टिभ गरेका छौँ, यस्तो खालको काम गरेका छन्, स्कुलमा यस्तो जान्छन्, बसमा आइन्छन् भने, अब 20 वर्षमा हाम्रो प्रक्षेपण गर्नु पऱ्यो कि यस्तो खालको मुटुको रोग यति लाग्न सक्ला, क्यान्सर यति लाग्न सक्ला, हाम्रो खानेकुरामा स्थिति यस्तो छ भने यस्तो हुनसक्छ भने अहिले प्रक्षेपण गरेर त्यसकै टार्गेटको अनुसार हामीले स्वास्थ्य कर्मीहरू निर्माण गर्नु भविष्यको लागि. अहिले हाम्रो सरकार लागिरहेछ, सरकारले मात्रै होइन अब प्राइभेट कलेजहरूले प्राइभेट हस्पिटलले पनि गर्नुभएको छ. त कस्तो छ भने त्यो अब एकदमै एकरूपता छैन, होइन एकरूपता नभएको हुनाले कुनै मान्छेले धेरै सर्भिस पाएको छ भने कुनै ठाउँको मान्छेले त्यति सर्भिस पाएको छैन. यो एउटा सिस्टमलाई एउटै सिस्टम बनाएर एकरूपता ल्यायो भने मान्छेको डाटाहरू हुन्छ नि जुम्लामा गएर यसो हेर्नुभयो भने तपाईँको डिटेल स्वास्थ्य सम्बन्धी तपाईँले 10 यस्तो यस्तो छ अहिले ब्लड प्रेसर आएछ औषधि खाइराख्नु भएको छ सबै रिपोर्ट ठिक छ जुम्ला गएर हेर्नु पनि सक्ने होइन. तपाईँ गएर भोलि कागज भित्तामा जानुभयो केही भएर यसो तपाईँको नाम र तपाईँको आइडी नम्बर भनौँ न नागरिकता राख्नुहोस् अथवा एनआइडी नम्बर राखेर यसो हेर्ने बित्तिकै तपाईँको रिपोर्ट सबै आउने भविष्य त्यहाँ कोही मान्छेले डाक्टरले के छ त उहाँलाई यस्तो छाती दुखेर आउनुभएको थियो पहिले के थियो भन्दा पहिले यति मात्रै रहेछ अहिले दुखेर आउनुभयो भने चाहिँ उसले हिस्ट्री पनि सजिलो हुन्छ र कस्ट पनि कम भएर जान्छ.
8: हजुर
7: होइन कस्ट पनि कम भएर जान्छ नि त. त्यो भएको हुनाले एकरूपता ल्याउनलाई पनि हामीले एउटा सिस्टमले डाटालाई कलेक्ट गर्ने र कालान्तरमा तपाईँले 10 वर्षसम्म यो डाटा हेर्नुभयो भने त हाम्रो पपुलेसन यस्तो खानेकुरा खाएको यस्तो लाएको यस्तो स्ट्रेस लिएको होइन त्यसपछि आएर यस्तो समाजमा हुर्केको मान्छेलाई हजारौँजना छन् भने 10 जनालाई यस्तो भयो 20 जनालाई यस्तो भयो 20 जना यस्तो भयो त्यहीँबाट तपाईँको रिसर्च पनि भयो उपचार पनि राम्रो पाउने भयो. अब हामीसित खर्च छ खर्च पनि भएको छ तर अलिकति म्यानेजमेन्ट चाहिँ भनौँ न एकदम चुस्त दुस्त नहुँदाखेरि कहीँ अलिक बढी पोखिएको कहीँ कम पोखिएको होइन कहीँ नहुँदै नभएको यी सबैले गर्दा एकरूपता नभएर र एउटा राम्रो सिस्टम नहुनाले हामीसित त केही छैन कि जस्तो लाग्छ. तर मुटुको हिसाबले हेर्ने भने हामी यो 15-20 वर्षमा हामीले ठुलो फड्को मारिसकेको छौँ.
6: डाक्टर साहब साह्रै महत्त्वपूर्ण संवाद भयो. यस्तो व्यस्तताका बिच पनि आफ्नो अमूल्य समय र विचार आम समुदायका लागि रेडियो नेपाल मार्फत प्रदान गर्नुभयो. यो समय र संवादका लागि यहाँलाई धन्यवाद डाक्टर साहब.
7: समय दिनुभएकोमा तपाईँलाई पनि धन्यवाद.
6: तपाईँ रेडियो नेपालबाट हाम्रो स्वास्थ्य कार्यक्रम सुनिरहनु भएको छ. हाम्रो स्वास्थ्य कार्यक्रममा आज हामी मुटुमा आउन सक्ने जोखिमका विषयमा कुराकानी गऱ्यौँ. आजको हाम्रो संवादका लागि हामीमा आज अतिथिका रूपमा हुनुहुन्थ्यो वरिष्ठ मुटु रोग विशेषज्ञ प्राध्यापक डाक्टर चन्द्रमणि पौडेल. उहाँ मनमोहन कार्डियो थोरासिस भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्ज काठमाडौँ टिचिङ अस्पतालमा कार्यरत वरिष्ठ डाक्टर हुनुहुन्छ. साथै मुटु रोग विभागको प्रमुख समेत हुनुहुन्छ. आज उहाँसँग गरिएको संवाद यहाँहरूलाई कस्तो लाग्यो? अब हामी हाम्रो कार्यक्रमको अन्त्यमा आइपुग्यौँ. यहाँहरूलाई आजको कार्यक्रमको सन्दर्भमा कुनै राय सुझाव र सल्लाहहरू दिन मन लाग्यो भने हाम्रो कार्यक्रमको ठेगाना यस प्रकार छ. कार्यक्रम हाम्रो स्वास्थ्य रेडियो नेपाल पोस्ट बक्स नम्बर 634 सिंहदरबार काठमाडौँ नेपाल भनेर लेखी पठाउन सक्नुहुनेछ. यदि यहाँहरूसँग इमेलको पहुँच छ भने इमेलमा swasthyahamro@gmail.com लेखी पठाउन सक्नुहुनेछ. आजको कार्यक्रम सुनिदिनु भएकोमा यहाँहरू सबैप्रति हार्दिक आभार व्यक्त गर्दै आजका अतिथिलाई विशेष विशेष धन्यवाद दिँदै आजको प्रस्तुतिबाट म पूर्ण चन्द्र घिमिरे पनि बिदा हुन्छु. यहाँहरूको बाँकी समय सुखद रहोस्. हवस् त नमस्कार.

0: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोस छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
1: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ, दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
2: नागरिक लगानी कोष।
3: कृषक माझ बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
4: जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशका अधिकांश भूभागमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण गरेको सन्दर्भमा धान खेती गर्ने कृषकहरूमा बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
3: नेपालमा सूचित वा पञ्जीकृत भएका धानका जातहरू छनौट गर्नुहुन अनुरोध सहित
4: छोटो अवधिमा पाक्ने धानका जातहरू छनौट गर्नुहुन समेत आग्रह गर्दछौ।
3: सम्भव भएसम्म सुक्खा सहने जातहरू जस्तै सुक्खा श्रृङ्खलाका जातहरू तथा घैया 1, 2 र 3 र सुक्खा तथा डुबान दुवै सहने बहुगुणी 1, बहुगुणी 2 जातहरू प्रयोग गर्न हुन अनुरोध छ।
4: यसका साथै सुक्खाको प्रभाव कम गर्न धानको ब्याड राख्दा एकै पटक नराखी निश्चित दिनको अन्तरालमा राख्नु हुन, त्यस्तै बर्सातको पानी संकलन प्रविधि, छरुवा धान प्रविधिको अवलम्बन गर्नु हुन समेत अनुरोध छ।
3: बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवन तथा राष्ट्रिय बिउ बिजन समितिको सचिवालय ललितपुर।
4: फोन नम्बर 542-13-59।
5: सुशासन प्रवर्धनमा आम नागरिक सँगै सामाजिक स्वयंसेवी संघ संस्थाहरूको ठूलो भूमिका हुन्छ।
6: त्यसैले स्थानीय तहमा सुशासन प्रवर्धन गर्न स्वयंसेवी नागरिक संस्थाहरूको भूमिका महत्त्वपूर्ण हुनुपर्छ।
5: नागरिक संस्था आफू पनि जवाफदेही र पारदर्शी बनौ र अरूलाई पनि आफू जस्तै बन्न प्रेरित गरौ। खुला र पारदर्शी व्यवहारलाई जोड दिउ। भौतिक संरचनाहरूको स्तरीयता र गुणस्तर कायम गर्न सबैले ध्यान दिउ।
6: सामाजिक जवाफदेहिता र सदाचारका लागि सहकार्य
5: ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल।
7: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुनाउँछौँ प्रेमध्वज प्रधान र किरण प्रधानको स्वर, देवराज न्यौपानेको रचना र प्रेमध्वज प्रधानको सङ्गीत रहेको यो स्वदेश गान।

0: कुनै पनि निर्माण कार्य गर्दा अनिवार्य रूपमा सडक विभागको पूर्व स्वीकृति लिऊ, अन्यथा एक वर्ष कैद वा 5,000 रुपियाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ।
1: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: रमेश, तिमी त विदेश गएर घरै बनायौ, म त ऋणमा चुरलुम्मै डुबे यार।
4: हेर सुरेश, म चाहिँ विदेश जानु अघि स्थानीय तहमै इलेक्ट्रिसियनको तालिम लिएर गएको थिएँ। विदेशमा पनि सिप सिकेर गए, सिप अनुसारको काम पाए, काम गर्न पनि सजिलो भयो, दाम पनि राम्रै कमाए नि केटा।
3: अब बुझे यार, विदेश जानु अघि तालिम नलिएर ठुलै गल्ती गरेछु नि।
5: हो, त्यसैले वैदेशिक रोजगारमा जाँदा सिप सिकेर मात्र जाने गरौँ। वैदेशिक रोजगार बोर्डको सचिवालय।
1: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अहिले बिहानको 9 बज्ने लाग्यो। अब सुन्नुहोस् समाचार।

यो रेडियो नेपाल हो। अब दीपक जोशीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलद्वारा पूर्व राष्ट्रपतिहरूसँग सुझाव संकलन। परराष्ट्र मन्त्री शिशिर खनाल भारतका विदेश मन्त्रीको मैत्रीपूर्ण निमन्त्रणामा आज भारत भ्रमणमा जानुहुने। राष्ट्रपा सभापति रवि लामिछाने आज भारत भ्रमण पूरा गरी स्वदेश फर्किँदै। र युक्रेनका राष्ट्रपतिद्वारा रुसी राष्ट्रपति समक्ष युद्ध अन्त्यका लागि प्रत्यक्ष भेटवार्ताको प्रस्ताव। समाचार विस्तारमा। संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले पूर्व राष्ट्रपतिद्वय डाक्टर रामवरण यादव र विद्यादेवी भण्डारीसँग छुट्टा छुट्टै भेट गरी संविधान संशोधनका विषयमा सुझाव संकलन गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा गठित कार्यदलले पूर्व राष्ट्रपतिद्वय डाक्टर यादव र भण्डारीको निवासमै पुगेर नेपालको संविधानलाई समय सापेक्ष, व्यावहारिक र थप सुदृढ बनाउने उद्देश्यका साथ सुझाव संकलन गरिएको हो। यसै क्रममा पूर्व राष्ट्रपति डाक्टर यादवले नेपाली जनताको निकै ठूलो सङ्घर्ष, अनवरत बलिदान र संविधान सभाको समय थप गरेर गहन छलफलका बीच जारी भएको संविधानको मूल मर्मलाई जीवन्त राखेर राष्ट्रिय सहमति कायम गरेर बहसपत्र तयार पार्न कार्यदललाई सुझाव दिनुभयो। यसै गरी पूर्व राष्ट्रपति भण्डारीले वर्तमान संविधानलाई समय अनुकूल बनाउन र हिजोका दिनमा अभ्यासका क्रममा देखिएका कतिपय कमजोरीलाई सुधार गरेर नै संशोधन गर्नुपर्नेमा जोड दिनुभयो। परराष्ट्र मन्त्री शिशिर खनाल भारतका विदेश मन्त्री डाक्टर एस जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा आज भारतको औपचारिक भ्रमणमा जानुहुने भएको छ। भ्रमणका क्रममा परराष्ट्र मन्त्री खनालले उहाँका समकक्षी डाक्टर जयशंकरसँग औपचारिक भेटवार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ। भेटमा उहाँहरूबीच द्विपक्षीय व्यापार, लगानी, सम्पर्क सञ्जाल, ऊर्जा तथा जनस्तरका सम्बन्ध लगायत विषयमा छलफल हुनेछ। यसबीच राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नेतृत्वको प्रतिनिधिमण्डल भारत भ्रमण पूरा गरी आज स्वदेश फर्किँदैछ। भारत भ्रमणका क्रममा सभापति लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाह लगायतसँग उच्च स्तरीय भेटवार्ता गर्नुभएको थियो।

0: विश्व वातावरण दिवस 2026 आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। समृद्ध भविष्यको आधार जलवायु एवं प्रकृति मैत्री विकास मूल नारासहित सप्ताहव्यापी रूपमा दिवस मनाउन लागि हो। दिवसका अवसरमा शुभकामना दिनुहुँदै राष्ट्रपति रामचन्द्र पौडेलले प्रकृतिमुखी जीवनशैली अवलम्बन गरी वातावरण सुधारका गतिविधि प्रवर्धन गर्न आह्वान गर्नुभएको छ। वातावरण दिवसका अवसरमा उपराष्ट्रपति राम साहे प्रसाद यादवले वातावरणका लागि हानिकारक तत्त्वको प्रयोगलाई रोक्दै वातावरण मैत्री स्रोत साधन र प्रविधिको उपयोगमा जोड दिनुपर्ने आवश्यकता औल्याउनु भएको छ। नापी विभागले मेरो कित्ता मोबाइल एप सार्वजनिक गरेको छ। भूमि व्यवस्था सहकारी तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको उपस्थितिमा हिजो सार्वजनिक गरिएको एप मार्फत नागरिकले जग्गा सम्बन्धी सेवा घरमै बसेर प्राप्त गर्न सक्ने भएका छन्। नापी विभागका अनुसार एप मार्फत नक्सा प्रिन्ट, फिल्ड बुक उतार, प्लट रजिस्टर उतार तथा फिल्ड रेखाङ्कनका लागि अनलाइन आवेदन दर्तापछि प्रणालीबाट ओटिपी उपलब्ध हुने र सेवाग्राहीले मोबाइल नम्बर तथा ओटिपी प्रयोग गरी आफ्नो आवेदनको अवस्था नियमित रूपमा हेर्न सक्नेछन्। नेपाल भारत प्रबुद्ध व्यक्ति समूह इपिजीको नेपालतर्फका संयोजक डाक्टर भेषबहादुर थापाले इपिजी प्रतिवेदन राखिएको दराजको साँचो परराष्ट्र मन्त्रालयलाई बुझाउनु भएको छ। संयोजक थापाले आफ्नो स्वास्थ्य र उमेरका कारण देखाउँदै परराष्ट्र मन्त्री शिशिर खनालको समुपस्थितिमा परराष्ट्र सचिव अमृत बहादुर राईलाई हिजो दराजको साँचो हस्तान्तरण गर्नुभएको मन्त्रालयले जनाएको छ। रोल्पाको माडी गाउँपालिका 3 घरती गाउँ ब्याङ खोला स्थित शहीद मार्गमा जीप दुर्घटना हुँदा हिजो 3 जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जीप चालक दाङ घोराई उपमहानगरपालिका 7 देसाहीका 25 वर्षीय वीरबहादुर चौधरी, दङ्गीशरण गाउँपालिका 7 श्रीगाउँ घर भई हाल घोराई उपमहानगरपालिका 14 बस्ने 40 वर्षीय जीवधन चौधरी र उहाँकी श्रीमती 38 वर्षीय कमला चौधरी रहेको प्रहरीले जनाएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले प्रविधि, कृत्रिम बौद्धिकता र एल्गोरिदमद्वारा निर्देशित वर्तमान विश्वमा पनि साहित्यले मानव सभ्यता र जीवन जगतलाई बुझ्ने सशक्त आधारभूत माध्यमका रूपमा काम गरिरहेको बताउनु भएको छ। काठमाडौँमा हिजो आयोजित हिमालयन लिटरेचर फेस्टिभल एन्ड राइटर्स वर्कसपमा उहाँले साहित्यले समाज र मानिसलाई आत्मचिन्तन तथा मानवीय संवेदनालाई जोडेको बताउनुभयो। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अबै किसिम विज्ञापन।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवैजना फेसबुक र भाइबरमा 0। अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा 0 रहेछौ। अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: बाँकी समाचार। सभामुख डोलप्रसाद अर्यालले संविधानमा व्यवस्था भएका दलित समुदायका अधिकारको प्रभावकारी कार्यान्वयनका लागि संघीय संसद प्रतिबद्ध रहेको बताउनु भएको छ। जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा राष्ट्रिय दलित आयोगद्वारा हिजो ललितपुरमा आयोजित कार्यक्रममा सभामुख अर्यालले यस्तो बताउनु भएको हो। नेपाल मेडिकल काउन्सिलले सार्वजनिक गरेको चिकित्सक दर्ता प्रमाणपत्र लाइसेन्स परीक्षाको नतिजाले स्वदेशी मेडिकल कलेजका विद्यार्थीको शैक्षिक गुणस्तर राम्रो देखाएको छ। चिकित्सक लाइसेन्स परीक्षाको समग्र उत्तीर्ण प्रतिशत 66.95 कायम हुँदा स्वदेशी कलेजबाट उत्पादित विद्यार्थी 76.79% उत्तीर्ण हुन सफल भएका छन्। निर्माण कार्य अलपत्र पारिएका कञ्चनपुरका 15 सड़क आयोजनाको ठेक्का तोडिएको छ। पूर्वाधार विकास कार्यालयले निर्माण व्यवसायी र पूर्वाधार विकास कार्यालय बीच भएको सम्झौता अनुसार ठेक्का सम्पन्न गरिसक्नुपर्नेमा थप म्याद समेत समाप्त भइसक्दा पनि काम सम्पन्न नभएपछि 15 आयोजनाको ठेक्का तोडेको हो। अब अन्तर्राष्ट्रिय समाचार। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेनेस्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्ध अन्त्यका लागि प्रत्यक्ष भेटवार्ताको प्रस्ताव गर्नुभएको छ। पुटिनलाई सम्बोधन गर्दै सार्वजनिक पत्र लेख्नुभएका जेनेस्कीले युक्रेन र रुसबीच प्रत्यक्ष संवादबाट मात्रै शान्ति सम्भव हुने बताउनु भएको छ। करिब 1,800 शब्दको पत्रमा उहाँले प्रस्तावित वार्ताको अवधिभर पूर्ण युद्ध विराम गर्न पनि आग्रह गर्नुभएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेनेस्की र पुटिनबीच प्रत्यक्ष भेटवार्ता भए राम्रो हुने प्रतिक्रिया दिनुभएको छ। रुसी राष्ट्रपति कार्यालयले पत्र प्राप्त भएको पुष्टि गर्दै पुटिनलाई यसबारे जानकारी गराइने जनाएको छ। अब मौसम सम्बन्धी जानकारी। आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा, मध्य प्रदेश लगायत कोशी बागमती र गण्डकी प्रदेशका तराई भूभागका एक दुई स्थानमा पानी पर्ने सम्भावना छ। मध्य लुम्बिनी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा तातो दिन हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा अधिकतम तापक्रम 29.8 र न्यूनतम तापक्रम 19.5 डिग्री सेल्सियस मापन भयो। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29 देखि 31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:02 भयो भने सूर्यास्त भरे साँझ 7:04 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि। संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलद्वारा पूर्व राष्ट्रपतिहरूसँग सुझाव सङ्कलन। परराष्ट्र मन्त्री शिशिर खनाल भारतका विदेश मन्त्रीको मैत्रीपूर्ण निमन्त्रणामा आज भारत भ्रमणमा जानुहुँदै। राष्ट्रपति सभापति रवि लामिछाने भारत भ्रमण पूरा गरी आज स्वदेश फर्किनुहुँदै। र युक्रेनका राष्ट्रपतिद्वारा रुसी राष्ट्रपति समक्ष युद्ध अन्त्यका लागि प्रत्यक्ष भेटवार्ताको प्रस्ताव। रेडियो नेपालबाट बिहान 9 बजेको समाचार सकियो। अब यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
4: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोस छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल अनलाइन .com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहुँ,
0: लुम्बिनी प्रदेशमा
1: सातदोबाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

समय सन्दर्भ कार्यक्रमबाट मुकुन्द भण्डारीको नमस्कार। मलाई प्रविधिमा साथ दिँदै हुनुहुन्छ मित्र राजु थापा। आदरणीय श्रोता, आज जुन 5 अर्थात् विश्व वातावरण दिवस, विश्व समुदायले वातावरण संरक्षणका लागि ऐक्यबद्धता जनाउने विशेष दिन। प्रकृति र मानव सभ्यता एकाआपसका परिपूरक हुन्, तर औद्योगिकरण, तीव्र र अव्यवस्थित सहरीकरण तथा प्रकृतिको दोहनका कारण आज पृथ्वी सङ्कटमा परेको छ। विश्वव्यापी रूपमा बढ्दै गएको तापक्रम, जलवायु परिवर्तनका अनपेक्षित असरहरू र जैविक विविधताको ह्रासले मानव अस्तित्वमाथि नै प्रश्नचिह्न खडा गरिदिएको छ। नेपालको सन्दर्भमा कुरा गर्दा हाम्रा चुनौतीहरू अझ विशिष्ट र जटिल छन्। एकातिर हामी विश्वकै सर्वोच्च शिखर सगरमाथा र हिमाली श्रृङ्खलाहरूको देश भनेर गर्व गर्छौँ, तर अर्कोतर्फ जलवायु परिवर्तनका कारण हाम्रा हिमालहरू तीव्र गतिमा पग्लिरहेका छन्। हिमतालहरू फुट्ने जोखिम बढेको छ भने हिमाली अर्थतन्त्र सङ्कटमा परेको छ। हाम्रा पहाडहरू खडेरी र पहिरोको चपेटामा छन् भने तराईका भूभागले अनपेक्षित तापक्रम वृद्धि

0: मा देखाउने गरेको छ। आज विश्व वातावरण दिवस यसै सन्दर्भमा हामी यहाँसँग कुराकानी गर्दैछौँ। खास गरेर पछिल्लो समयका कुरा गर्दाखेरि जलवायु परिवर्तनका कुराहरू आइरहेका छन्, यसले पारेका असरका कुराहरू आइरहेका छन्, र अझै भन्यो भने जलवायु परिवर्तन अथवा वातावरण प्रदूषणमा नेपालको हात छैन, तर पनि यसको असर हामीले भोग्नु परेको छ भन्ने कुराहरू आइरहेका छन्। र विश्व मञ्चहरूमा यी कुराहरू उठाइरहँदाखेरि एउटा प्राध्यापक एउटा अनुसन्धानकर्ताको आँखाबाट हेर्दाखेरि विगत केही दशकमा नेपालको समग्र वातावरणीय अवस्था कस्तो छ, के कस्तो परिवर्तन पाउनुभएको छ, कुराकानीको सुरुवात यसैबाट गरौँ न।
1: हस्, धन्यवाद। त्यही त आज विश्व वातावरण दिवस, यसको सर्वप्रथम त सबैजनालाई शुभकामना दिन चाहन्छु र सबैजना चाहिँ यही वातावरणको लागि चाहिँ काम गरौँ भनेर भन्न चाहन्छु। र अब रह्यो अहिले विश्व विभिन्न वातावरणीय समस्याहरूबाट ग्रसित छन्, अब त्यसमा जलवायु परिवर्तन भए, त्यसपछि प्रदूषणका कुराहरू छन् होइन, लगायत अब भूक्षयको कुरा, अनि त्यसपछि आएर अब यो मास माइग्रेसन भन्छौँ जसले गर्दा अर्गनाइजेसन होइन, यो विभिन्न वातावरणीय समस्याहरूले चाहिँ ग्रसित रहेको छ। अब यो विश्वको हाम्रो यो ग्लोबल इकोनोमिक फोरमको एउटा रिपोर्ट अनुसार पनि विश्व चाहिँ अहिले मुख्य गरी तिनवटा वातावरणीय समस्याबाट चाहिँ ग्रसित छ। एउटा जलवायु परिवर्तन, अर्को चाहिँ यो वाटर रिसोर्सको सङ्कट, र त्यसपछि आएर चाहिँ यो मास माइग्रेसन भन्छौँ होइन, यो बसाइ सराइ। र यसमा चाहिँ यो अब पछिल्लो समय विशेष गरी जलवायु परिवर्तनलाई चाहिँ संसारले सबैले हेरिरहेको विषय भएको हो। र यसमा हेर्दाखेरि नेपालको परिप्रेक्ष्यमा हेर्दाखेरि पनि जलवायु परिवर्तनले गर्दाखेरि विभिन्न किसिमका चाहिँ इस्युहरू चाहिँ होइन असरहरू चाहिँ देखिएको छ भन्ने चाहिँ भन्न सकिन्छ। जस्तो हामीले केही वर्ष अगाडि चाहिँ नेपालको विभिन्न तापक्रमहरूको अवस्थाहरू हेरेका थियौँ, त्यसो गर्दाखेरि चाहिँ नेपालको तापक्रमहरू प्रति दशकमा चाहिँ झन्डै 4 डिग्री सेल्सियसले चाहिँ बढिरहेको छ भन्ने चाहिँ त्यो देख्न सकिन्छ है। भनेपछि 0.4 भन्छौँ है, 0.4 डिग्री सेल्सियस प्रति दशकको हिसाबले त्यो भनेको चाहिँ, अनि त्यसमा पनि अझ के छ भने उच्च हिमाली क्षेत्र चाहिँ बढी तापक्रम परिवर्तन भइरहेको क्षेत्र भन्ने छ, र यसले गर्दाखेरि यहाँ रहेका विभिन्न पारिस्थितिक प्रणालीहरूमा चाहिँ असर पर्न थालेको भन्ने हामीले देख्न र अध्ययनबाट चाहिँ निष्कर्षहरू निस्केका छन्। त्यसको प्रमुख असरहरू भनेको जस्तो यहाँ रहेको होइन, जस्तो अब जलस्रोत भयो, यहाँको पहाडी क्षेत्रहरूमा त्यहाँको कृषि क्षेत्र, त्यहाँ रहेको वनस्पति होइन, हरेक क्षेत्रमा चाहिँ यसको असरहरू पर्न सक्ने देखिन्छ। र त्यसबाहेक पनि अब हाम्रो जस्तो देशमा चाहिँ अब जहाँ चाहिँ अर्गनाइजेसन यो सहरीकरणहरू चाहिँ बढ्दै गइरहेको छ, मुख्य क्षेत्रहरूमा हेर्नुहुन्छ भने चाहिँ यहाँ स्पेसली अब यो प्रदूषण वायु प्रदूषणको समस्याहरू चाहिँ उच्च माथि देखिन्छ। जस्तो काठमाडौँ उपत्यका नै हेर्ने हो भने कुनै कुनै समय होइन मौसममा चाहिँ उच्च होइन संसारकै सबैभन्दा बढी प्रदूषण युक्त चाहिँ क्षेत्र भनेर चाहिँ रेकर्ड गरिएको छ। त्यसबाहेक पनि हाम्रा अब सहरी क्षेत्रमा भएका खोला नाला यहाँ यी क्षेत्रहरूमा पनि हरेक क्षेत्रमा चाहिँ असर परिरहेको चाहिँ देखिन्छ। अब यी विषयहरूमध्ये चाहिँ अब अलिकति यो जलवायु परिवर्तन अलि मुख्य विषयको रूपमा चाहिँ आएको छ, किन भन्दाखेरि यसले चाहिँ वातावरणको हरेक सेक्टर होइन हरेक तत्त्व यो फ्याक्टरहरूलाई चाहिँ हामीले कनेक्ट हुन्छ क्या होइन, एउटा कुनै पनि अब जस्तो भनौँ न तापक्रम परिवर्तन हुँदासाथ त्यसको असर भनेको चाहिँ हरेक पारिस्थितिक प्रणालीमा चाहिँ पर्ने हुन्छ, जसले गर्दाखेरि चाहिँ यो इस्यु चाहिँ मुख्य मुद्दाको रूपमा आएको छ। र यसले गर्दाखेरि अहिले अब हाम्रो चाहिँ अब तराई होइन झन्डै 60 मिटरदेखि लिएर अब संसारकै सबैभन्दा अग्लो क्षेत्र भएको चाहिँ यो क्षेत्र हो रिजन, त्यसले गर्दाखेरि चाहिँ यहाँ भएको विभिन्न किसिमको पारिस्थितिक प्रणालीहरूमा विभिन्न किसिमले चाहिँ असर पर्ने चाहिँ देखिन्छ।
0: यसैमा मैले जोडिहालेँ, यहाँले भने जस्तै तराई पहाड र हिमाल सबै भौगोलिक हिसाबले सबै भूभागहरू हामीसँग छन्, तर हिजो आजकै कुरा हेर्ने हो भने तराईमा अत्याधिक गर्मी बढिसकेको छ, पनि हिमालहरू पग्लिरहेका छन् होइन, हिमतालहरू फुट्ने समस्याहरू देखिएका छन्, यसलाई त हामीले तत्काल समाधान गर्नुपर्ने हुन्छ। यो हामीहरूको तर्फबाट अथवा नेपालको तर्फबाट नेपालीले गर्न सक्छ या यसलाई चाहिँ यसको लागि अन्तर्राष्ट्रिय समुदायले नै गुहार्नुपर्ने हुन्छ, या कहीँ गुहारे पनि समाधान हुन सक्दैन, के हुन्छ के स्थिति?
1: होइन निश्चय पनि अब जस्तो यस्ता खालका समस्या

0: अरू तापक्रम बढ्दो तापक्रम होइन अनि त्यसबाट पर्न जाने जस्तो हिमताल विस्फोटनको घटनाक्रमहरू जस्तो अब तामेको घटना भयो यता लामटाङको होइन गत वर्षको चाहिँ घटनाहरू यस्ता खालका चाहिँ विपदका यो चरम विपदका घटनाहरू चाहिँ बढिरहेको भन्ने चाहिँ हामीले देख्न सकिन्छ होइन र अब यसलाई चाहिँ समाधानको लागि भन्यो भने मुख्य कुरा त अब हामी आफैले पहिलो काम भनेको हामी आफैले नै इनिसिएसन लिनुपर्ने हुन्छ सुरुवात गर्नुपर्छ त्यसपछि चाहिँ अब डेफिनेटली हामीसँग केही रिसोर्स अभाव हुनसक्छ त्यस्तो खालका कार्यहरू गर्नको लागि त्यसका लागि अन्तर्राष्ट्रिय समुदाय होइन त्यताबाट चाहिँ सहयोग लिनुपर्ने हुन्छ सहकार्य जस्तो अब भनौँ न सूचना आदान प्रदानकै लागि पनि हामीले अन्तर्राष्ट्रिय सहकार्य आवश्यक पर्छ जस्तो फर इक्जाम्पल उदाहरण हेर्दाखेरि चाहिँ जस्तो गत वर्षको होइन यो लामटाङको रसुवागढीको चाहिँ घटना हेर्ने हो भने त्यहाँ चाहिँ त्यो घटनाको सुरुवात भनेको टिबेटन क्षेत्रमा भएको तर प्रत्यक्ष त्यसको प्रत्यक्ष असर चाहिँ हामीलाई पर्यो भनेपछि त्यहाँनिर चाहिँ एउटा भनेको सूचनाको आदान प्रदान पनि महत्त्वपूर्ण हुन्छ भन्ने कुरा भयो त्यसपछि आएर अब त्यो त्यसको लागि समाधानका लागि आवश्यक पर्ने बजेटको कुराहरू हुन्छन् भनेपछि ती सबै कुराको लागि चाहिँ अब त्यसमा त्यति मात्र नभएर जस्तो अब कतिपय कुरामा चाहिँ प्राविधिक कुराहरू पनि हुन्छन् होइन त्यो प्राविधिक कुराहरू अध्ययन अनुसन्धानको लागि पनि अन्तर्राष्ट्रिय सहयोग र सहकार्यहरू चाहिँ आवश्यक पर्छ त्यस कारणले सुरुवात हामीबाट गर्नुपर्छ होइन तर त्यसमा हामीले हाम्रो क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सहयोग चाहिँ अवश्य पनि आवश्यक पर्छ
1: यहाँले यो भन्दै गर्दाखेरि कार्बन उत्सर्जनमा नेपालको योगदान प्राय शून्य अथवा नगन्ने अथवा थोरै छ तर पनि जलवायु परिवर्तनको सबैभन्दा ठुलो मार हाम्रा हिमालहरू अथवा हाम्रा हिमाली समुदायहरूले भोग्नु परेको छ यो वातावरणीय अन्याय भनौँ न यसलाई यो विरुद्धमा नेपालले अन्तर्राष्ट्रिय मञ्चहरूमा आफ्नो उपस्थिति कसरी बलियो बनाउन सक्छ हामीले त्यो बनाउन सकेका छौँ कि छैनौँ हाम्रो स्थिति के छ
0: निश्चय पनि अब जस्तो हामी भन्ने नै आएको जस्तो गत वर्षकै तथ्याङ्क हेर्ने हो भने 2025 नेपालले चाहिँ यो संसारको 0.08% यो ग्रिन हाउस ग्यास भन्छौँ होइन हरित गृह ग्यास चाहिँ उत्सर्जन गरेको छ संसारमा त्यो भनेको चाहिँ एकदमै नगन्ने हो र यही विषयलाई चाहिँ अब हामीले बारम्बार विश्व मञ्चमा चाहिँ उठाइरहेको पनि अवस्था छ र त्यसमा अब जस्तो एउटा चाहिँ अब लिस्ट डेभलपिङ कन्ट्रीको माध्यमबाट पनि उठाइराखेको छ होइन र अब त्यसो भन्दै गर्दाखेरि अब हामी सधैँ पीडित छौँ त्यो अनि हामीलाई सहयोग गर्नुपर्छ भन्ने हिसाबले त्यो त्यसरी लबिङ गर्ने अथवा त्यसरी नेगोसिएसन गर्ने भन्दा पनि अब चाहिँ हामीले हाम्रो होइन रिसोर्स हाम्रो साधन स्रोतलाई चाहिँ देखाएर अनि त्यसपछि हामीले अन्तर्राष्ट्रिय जगतमा कसरी कन्ट्रिब्युट गर्न सक्छौँ योगदान दिन सक्छौँ त्यो हिसाबले चाहिँ एउटा कम्पिटेटिभ हिसाबले चाहिँ दाबी गर्नुपर्छ भन्ने चाहिँ मलाई लाग्छ हामीले सधैँ मात्र जहिले पनि हामी गरिब छौँ होइन अनि हामी कम हो गर्छौँ भन्ने त्यसरी चाहिँ अलिकति पेस गरिरहेको अवस्था छ तर अब त्यो होइन हामी एउटा हिमाली क्षेत्रमा बसेको बासिन्दाले चाहिँ संसारको पारिस्थितिक प्रणालीमा योगदान गरिरहेका छौँ हामीले यहाँ हिमालमा बसेर चाहिँ हामीले होइन यहाँको वाटर रिसोर्सहरू जुन चाहिँ 2 बिलियन भन्दा बढी पपुलेसनको लागि चाहिँ होइन संरक्षण गरिरहेका छौँ भने त्यस बापत चाहिँ हामीले होइन त्यो सेवा बापत चाहिँ हामीले चाहिँ क्षतिपूर्ति पाउनुपर्छ भन्ने हिसाबले चाहिँ हामी अगाडि बढ्नुपर्छ र अहिले पछिल्लो समय त्यस्तो खालको यो अन्तर्राष्ट्रिय ग्रान्टहरूको पनि व्यवस्था भएको छ होइन र त्यसमा विशेष गरी अब हाम्रा प्राविधिकहरू हाम्रा वैज्ञानिक होइन अनि हाम्रो सरकारी तर्फबाट चाहिँ यो मिलेर कसरी एउटा योग्य प्रस्तावना तयार गर्ने प्रपोजल तयार गर्ने र त्यसलाई चाहिँ लगाएर पेस गर्ने जस्तो हामीले अब यो क्षेत्रमा हामी झन्डै 45% जति चाहिँ होइन वन जङ्गलहरू बचत गरेर राखेका छौँ त्यो भनेपछि हाम्रो लागि कार्बन संचितिको एउटा ठुलो क्षेत्र हो त्यसबाहेक पनि हामीसँग अपार रिन्युएबल रिसोर्सेसहरूको सम्भावनाहरू छन् जस्तो अब हाइड्रो पावरकै कुरा छ होइन सोलर इनर्जीहरूको कुरा छ भनेपछि त्यस बापत होइन स्वच्छ ऊर्जालाई चाहिँ प्रमोट गरेर हामीले कार्बन यो ट्रेडिङमा चाहिँ कसरी अगाडि बढ्ने त्यता पनि हामीले चाहिँ ध्यान दिनुपर्ने चाहिँ देखिन्छ
1: जुन किसिमको विकासका कुरा गर्दाखेरि हामी अहिले पनि डोजर चलाउने अनि जङ्गल फडानी गर्ने कुराहरू, नदीको बाब परिवर्तन कुरा, यी कुराहरू भइरहेका छन् हाम्रो विकासको परिभाषा हेर्दाखेरि। दिगो विकासको अवधारणामा अवधारणा नेपालमा पनि यो सम्बन्धी नीति लागू गरिएको अवस्थामा यसलाई व्यावहारिक रूपमा लागू गर्न सकिएको छैन। हामीले चाहिँ नीतिमा बनाएका छौँ जुन किसिमले चाहिँ विकास निर्माण काम गर्नु पर्ने हो त्यो अनुसार गर्न सकिरहेका छैनौँ। विकास र वातावरणको सन्तुलन मिलाउनको लागि हामी कसरी अगाडि बढ्नु पर्ला? यहाँले यो अनुभव गर्नुभएको छ कि हामीहरू चाहिँ विकास र वातावरणको सन्तुलन नमिलेको हो कि भन्ने कुरा अनुभव गर्नुभएको छ?
0: हजुर, हामीले अलिकति यो विकासलाई कसरी चाहिँ डिफाइन गर्ने हाम्रो परिप्रेक्ष्यमा भन्ने चाहिँ महत्त्वपूर्ण कुरा हुनसक्छ। जस्तो अब रोड बनाउनु त्यो मात्र पनि विकास होइन। अब हाम्रो अलिकति यो देशले हाम्रो एउटा स्पष्ट नीति चाहिँ हुनुपर्छ भन्ने लाग्छ। किन भन्दाखेरि विकासलाई अब अहिले हामी अन्तर्राष्ट्रिय होइन विभिन्न देशहरूसँग चाहिँ कम्पिटिसन गर्ने हिसाबले विकास गर्ने हो कि अथवा हामीले यो देशलाई होइन एउटा एकदमै प्राकृतिक रूपमा चाहिँ राखेर बरु होइन विभिन्न किसिमका जस्तो टुरिस्टहरू होइन जस्तो अब नेचर लभिङ होइन टुरिस्टहरू भित्राउने होइन त्यो किसिमको चाहिँ विकास लैजाने त्यो त्यसमा चाहिँ हामी स्पष्ट हुनुपर्छ। होइन हामीले इन्फ्रास्ट्रक्चरहरू बनाएर होइन युरोप अमेरिका जस्ता ठुल्ठुला विकास निर्माण गर्ने हो भने त्यही अनुसार जानु पऱ्यो होइन त्यो गर्ने बेलामा चाहिँ हामीले अब वातावरण पक्षलाई पनि समेट्दै जानुपर्छ है। होइन अब हामीले अहिले रहेको यहाँको यो प्राकृतिक स्रोत साधनहरूलाई संरक्षण गर्ने हामी अलि यो पूर्वीय दर्शन भन्छौँ नि होइन पूर्वीय दर्शन अनुसार चाहिँ विकास गर्ने होइन त्यो तरिकाले हो भने चाहिँ हामीले त्यही तरिकाले अब जस्तो ठुल्ठुला इन्फ्रास्ट्रक्चरहरू नबनाउने होइन जति हुन्छ चाहिँ यहाँ प्राकृतिक हिसाबले त्यस्तो खालका चाहिँ अब जस्तो नेचर बेस्ड सल्युसनहरूलाई खोज्ने होइन अनि त्यसलाई चाहिँ अन्तर्राष्ट्रिय उमा चाहिँ पर्यटकीय हिसाबले चाहिँ ल्याउनको लागि चाहिँ त्यसलाई प्रमोदन गर्ने होइन यस्ता यस्ता खालको चाहिँ गर्नुपर्ने हुन्छ। तर हामी स्पष्ट हुनुपर्ने चाहिँ के हो भने हामी कुन होइन विकासको मोडेलबाट चाहिँ जाने होइन त्यो कुरामा चाहिँ हामी स्पष्ट हुनुपर्छ। जस्तो कतिपय अब अहिले संसार एकदमै यो एन्थ्रोपोजेनिक टाइम भन्छ कि होइन यो मानवले चाहिँ एकदमै डोमिनेट गरेको समय होइन यो समयमा चाहिँ हामी अब कतिपय चाहिँ जस्तो विभिन्न देशका उनीहरू एकदम नेचरसँग चाहिँ क्लोजली चाहिँ बसेर केही समय भए पनि टाइम कटाउन चाहन्छन् भनेपछि त्यस्तो खालको टुरिस्ट पर्यटकहरूलाई लिएर आउने गरी चाहिँ हामीले त्यो किसिमको इन्फ्रास्ट्रक्चरहरू चाहिँ हामीले डेभलप गर्ने हो कि होइन त्यसमा चाहिँ हामी स्पष्ट हुनुपर्छ।
1: यो जलवायु परिवर्तनका कुराहरू वातावरणीय परिवर्तनका कुराहरूलाई हेर्दाखेरि जुन विश्वमा विकासका मोडेलहरू छन् नि यसलाई पनि केही परिमार्जित गर्नुपर्ने अथवा कि फरक ढङ्गले सोच्नुपर्ने बेला आयो के यस्ता कुरा बहस हुन्छ नि हुँदैनन् बौद्धिक सर्कलमा?
0: होइन अब यसमा बहस हुनलाई अलिक ढिला भइसकेको जस्तो लाग्छ मलाई। किन भन्दाखेरि अब संसारको अधिकांश देशहरू होइन यो औद्योगिक कम्पिटिसनमा होइन त्यसमा चाहिँ लागिसकेका अवस्था लागिसकेका छन् होइन अनि एउटा हामी एकदमै चरम हुन्छ नि अवस्थामा चाहिँ पुगिसकेको चाहिँ देख्न सक्छौँ होइन र अब हामीले चाहिँ अहिले पछिल्लो समय हेर्ने भनेको चाहिँ हाम्रो डेभलपिङ कन्ट्रीहरू त्यसमा चाहिँ बढी हेरिराखेका छौँ होइन तर हामी अब डेभलपिङ कन्ट्री अहिले मैले भने जस्तै हामी डेभलपिङ कन्ट्रीहरूले चाहिँ अब त्यो विकासशील होइन विकास भइसकेका देशहरूबाट चाहिँ सिकेर होइन अब चाहिँ यो होइन अन्तर्राष्ट्रिय कम्पिटिसन र यो इन्फ्रास्ट्रक्चर होइन औद्योगिकरणको घोडबाजीमा चाहिँ नलागिकन होइन यो वातावरण मैत्री विकास कसरी गर्ने किन भन्दाखेरि हामीसँग अहिले त्यो किसिमको चाहिँ लर्निङ पनि भइसकेको अवस्था छ। जस्तो यो केही वर्षको तथ्याङ्कहरू हेर्नुहुन्छ भने हामीले यो हरित गृह ग्यासलाई उत्सर्जन नगरिकन पनि होइन जस्तो किन भन्दाखेरि हरित गृह ग्यास भनेको त जलवायु परिवर्तनको प्रमुख कारण हो नि होइन त्यस्तो खालको चाहिँ हरित गृह ग्यासहरू उत्सर्जन नगरिकन पनि हामीले विकास गर्न सकिन्छ यो जिडिपी भन्छौँ होइन आर्थिक अवस्थालाई चाहिँ नाप्ने होइन जिडिपी चाहिँ हामीले बढाउन सक्छौँ है हरित गृह ग्यास घटाएर घटाएको अवस्थामा पनि जिडिपी बढाउने होइन भनेपछि यस्तो खालको गर्न सकिन्छ भन्ने चाहिँ अहिलेको यो पछिल्लो तथ्याङ्कहरूले पनि देखाएको छ वैज्ञानिक अध्ययनहरूबाट देखिएको छ भनेपछि हामी डेफिनेटली वातावरणलाई असर नगरिकन चाहिँ कसरी विकास गर्न सकिन्छ होइन त्यो कुरामा चाहिँ हामी डेफिनेटली ध्यान दिनुपर्ने हुन्छ विशेष गरी अब हामी जस्तो डेभलपिङ कन्ट्रीहरूले।
1: यस्तो कुरामा त यहाँहरू प्राज्ञिक क्षेत्रमा काम गर्ने व्यक्तिहरू, त्रिभुवन विश्वविद्यालय लगायत अन्य विश्वविद्यालयहरू पनि छन्, योसँग काम गर्ने विभिन्न संस्थाहरू पनि छन् होइन, यसमा चाहिँ वातावरणीय समस्याहरूको अध्ययन अनुसन्धानमा यहाँहरूको पनि भूमिका महत्त्वपूर्ण हुन्छ। यस्ता कुराहरू नीति निर्माण तहमा अथवा नीति निर्माण नीति बनाउँदाखेरि यहाँहरूको पनि सहयोगको महत्त्वपूर्ण भूमिका हुन्छ। यी सल्लाहहरू दिनुहुन्न यहाँहरू अथवा परामर्श हुन्छ कि हुँदैन?
0: होइन, त्यो हुन्छ नै हुन्छ। किन भन्दाखेरि अब अलिकति अब मैले अघि पनि भने जस्तो हाम्रो जस्तो यो विकासशील हुन्छ नि देशमा चाहिँ अलिकति यो वातावरणीय इस्युहरू कम प्राथमिकताको क्षेत्रमा पर्छन् होइन, त्यसले गर्दाखेरि अलिकति कम कामहरू भइरहेको चाहिँ देखिन्छ। तथापि अहिले पछिल्लो समय होइन, हामीले विकासको क्रममा चाहिँ वातावरणलाई जोड्दै जानुपर्छ र सकेसम्म वातावरण मैत्री हरेक कुरा चाहिँ वातावरण मैत्री हुनुपर्छ भन्ने हिसाबले चाहिँ त्यसरी कामहरू भएका छन् र त्यो हुने र जस्तो अब नीति निर्माणै भनौँ न होइन, तयार गर्ने बेलामा चाहिँ अहिले पछिल्लो समय चाहिँ अब विश्वविद्यालयहरू पनि संलग्न छन् होइन, त्यो जस्तो अब हाम्रो वातावरण नियमावलीहरू बनाउने बेलामा, ऐनहरू बनाउने बेलामा होइन, यो जलवायु परिवर्तनको नीति यसको कार्यान्वयन गर्न कार्यविधिहरू बनाउने होइन लगायत यी प्रक्रियाहरूमा चाहिँ अहिले पछिल्लो समय निश्चय पनि हाम्रो भएका छन्। र अब यसरी हेर्दाखेरि चाहिँ के हुन्छ भने डकुमेन्ट चाहिँ बनिसकेको छ, नीति निर्माण चाहिँ बनेको छ, तर अब त्यसलाई मेन अहिले हाम्रो पछिल्लो समयमा च्यालेन्ज भनेको चाहिँ त्यसलाई इम्प्लिमेन्टेसन गर्ने
1: होइन
0: त्यसमा छ। त्यस कारणले अब त्यो इम्प्लिमेन्टेसनमा चाहिँ अब खासै हाम्रो अहिले पछिल्लो समय विश्वविद्यालयको भूमिका अलिक कमै हुन्छ होइन। हजुर
1: हजुर, अब यो कुरा गर्दै गर्दाखेरि जुन किताबी ज्ञान र यथार्थ कुराहरू हुन्छ नि त्यसलाई चिन्नको लागि पनि यहाँहरूले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने हुन्छ। धेरै विद्यार्थीसँग यहाँको सम्बन्धी हुन्छ, भविष्यका चाहिँ कर्णधारहरू उहाँ यो वातावरणसम्म सम्बन्धित उहाँले पनि काम गरिराख्नु भएको छ। यसरी हेर्दाखेरि किताबी ज्ञान र मैदानको वास्तविकता बिच खाडल पुर्नको लागि यहाँहरू जस्ता प्राविधिक संस्थाले कसरी काम गर्दै हुनुहुन्छ?
0: यही अब वातावरण समस्यालाई नै प्रमुख होइन प्राथमिकता दिएर अहिले अब विश्वविद्यालयहरूमा वातावरणसँग सम्बन्धित जलवायु परिवर्तन लगायतका विपदका होइन पाठ्यक्रमहरू चाहिँ समावेश गरेर त्यही किसिमको कार्यक्रमहरू चाहिँ अहिले लागू भइरहेको अवस्था छ। जस्तो अब हामीले नेपालकै परिप्रेक्ष्यमा हेर्ने हो भने 2001 मास्टर्स प्रोग्राम इन्भाइरोमेन्ट साइन्समा त्रिभुवन विश्वविद्यालय अन्तर्गत चाहिँ खोलेर चाहिँ काम भइरहेको छ, जसले चाहिँ अब यहाँको यो वातावरण समस्यामा होइन एड्रेस गर्नको लागि चाहिँ सहयोग पुगोस् भन्ने हिसाबले नै सुरु भएको हो। अब हामीले 2001 चाहिँ मास्टर्स प्रोग्रामबाट चाहिँ जनशक्तिहरू चाहिँ उत्पादन भइरहेको छ, अब ती होइन उच्च स्तरका जनशक्तिहरूलाई चाहिँ कसरी चाहिँ हाम्रो यो जस्तो बनेका नीति निर्माणहरू होइन त्यसलाई चाहिँ इम्प्लिमेन्टेसनमा चाहिँ लागू गर्ने त्यतापट्टि चाहिँ अलिकति हामी ध्यान दिनुपर्ने चाहिँ देखिन्छ। जस्तो अब हुन त अब हाम्रो वातावरण एन नियमावलीले पनि केही व्यवस्थाहरू चाहिँ गरेको छ, तर त्यो अघि भनेको जस्तै इम्प्लिमेन्टेसनमा चाहिँ हामी एकदमै कमजोर छौँ। जस्तो उत्पादन जनशक्ति उत्पादन भइरहेको छ, पाठ्यक्रमहरू होइन अहिलेको समय सापेक्ष पाठ्यक्रमहरू हामीले लागू गरेर चाहिँ आवश्यकता के छ त्यो कुराहरूलाई चाहिँ दिन खोजेका छ खोजेको छ होइन। तर अब मुख्य कुरा चाहिँ अब यहाँ आयो हाम्रो सरकारी होइन सरकारी पक्षबाट चाहिँ कसरी त्यसलाई चाहिँ लागू गर्ने होइन र त्यो जस्तो हाम्रो आवश्यकता अनुसार चाहिँ त्यो जनशक्तिलाई कसरी चाहिँ युज गर्ने प्रयोग गर्ने होइन त्यता चाहिँ ध्यान दिनुपर्ने हुन्छ।
1: यहाँले नीतिको कुरा गर्नुभयो नि सर, नीति नियमका कुराहरू हाम्रो कतिको पर्याप्त छ, अझै सुधार गर्नुपर्ने छ या लागू गर्न सक्यो भने पनि त्यसले पनि समाधान गर्न सक्छ?
0: होइन, म त एकदमै सजिलोसँग भन्दाखेरि चाहिँ अहिलेको नीति निर्माण हामीले अवश्य पनि पर्याप्त छ, त्यसलाई लागू गर्नुपर्ने चाहिँ हामीले तत्काल अहिले आवश्यकता हो।
1: अनि पछिल्ला वर्षहरूमा काठमाडौँ उपत्यका लगायत नेपालका अन्य प्रमुख सहरहरू विश्वकै सबैभन्दा बढी वायु प्रदूषण हुने सूचीमा हामी सुन्ने गरेका छौँ, समय समयमा तथ्याङ्कहरू पनि आउने गरेका छन्। एउटा वातावरणविदको हिसाबले एउटा वैज्ञानिकको नजरमा हेर्दाखेरि के कारणले होला, हाम्रो यो भूगोलको कारणले अब यस्तो हो अथवा हाम्रा सवारी साधन नै त्यस्ता हुन् या अन्य केही प्राविधिक कारणले गर्दाखेरि हामी यस्तो जोखिममा छौँ, के देखिन्छ?
0: होइन, त्यसलाई दुवै तरिकाले चाहिँ व्याख्या गर्न सकिन्छ।
1: हजुर,
0: एउटा त भूगोल पनि एउटा कारक रूपमा छ, जस्तो अब हामी अलिकति समथर भूभागबाट अलिक माथिल्लो क्षेत्रमा रहेको यो क्षेत्र हो यो होइन नेपालको, अब भन्यो भने चाहिँ सबै इन्डियन प्लेटको होइन साउदर्न पार्टमा पर्छ, जहाँ चाहिँ यो हावाको गतिहरू पनि त्यही त्यो दिशातिर चाहिँ बहने हुन्छ। अनि त्यो एउटा कारण पनि भयो। अर्को भनेको चाहिँ अब अलिकति हाम्रो यो अहिलेको सहरीकरण हुन्छ नि,
1: हजुर,
0: त्यसमा पनि ध्यान दिनुपर्ने हुन्छ। अहिले हुन त अब हामीले पछिल्लो समय चाहिँ यहाँ प्रयोग हुने सवारी साधनहरू सबै चाहिँ होइन अन्तर्राष्ट्रिय स्तरकै छन्, अन्तर्राष्ट्रिय मापदण्डकै छन् होइन, तिनीहरूबाट खासै त्यस्तो होइन। तर पनि हाम्रो अब यो विकासको चरणले गर्दाखेरि चाहिँ पर्फेक्ट हुन्छ नि, एउटा राम्रो हाई क्वालिटीमा चाहिँ यो जस्तो रोडहरू नबनिसकेको अवस्था होइन, अनि त्यसपछि आएर त्यहाँको वायु प्रदूषणहरूको लागि कम गर्नको लागि चाहिँ उपकरणहरूको जडान भइस नभइसकेको अवस्था होइन, यो विभिन्न कारणहरूले गर्दाखेरि पनि अवश्य पनि यो वायु प्रदूषणहरूको समस्याहरू चाहिँ बेला बेलामा देखिने गर्छ। तर अब यो स्पेसली अब काठमाडौँ होइन लगायत हाम्रो प्रमुख सहरहरूमा देखिने भनेको चाहिँ यो बढी चाहिँ सिजनल चाहिँ बढी अझ देखिन्छ कि, कुनै अब कुनै सिजनमा चाहिँ बढी उच्च देखिने, कुनैमा चाहिँ अब अन्य चाहिँ सामान्य नै हुन्छ। यो चाहिँ अब भौगोलिक कारणले पनि त्यसमा चाहिँ भूमिका खेलेको छ।
1: यहाँले बसाइँ सरेका कुरा गर्नुभएको थियो, पछिल्लो समय हाम्रो चाहिँ पहाडबाट तराईतर्फ बसाइँ सर्ने क्रम बढेको छ, अब यो तथ्याङ्कले पनि देखाउँछ। हिजोको दिनमा चाहिँ तराईमा जमिनहरू पनि खाली थिए, जङ्गल पनि थियो, फडानी गरेर चाहिँ तराईमा चाहिँ बढी बस्ने, पहाडहरू रित्तिँदै गएका छन्। तर जङ्गली हिसाबले हेर्ने हो भने रित्तिएका ठाउँहरूमा जङ्गल भएर पनि त्यसलाई पूर्ति गर्नुपर्ने हो, तर त्यो हुन सकेको छैन नि।
0: अहिले पछिल्लो अध्ययनबाट हेर्नुहुन्छ भने त्यो पछाडि चाहिँ बढेको डेफिनेटली हामीले देख्न सक्छौँ। जस्तो अब हाम्रो प्रमुख सहरी क्षेत्रहरूमा हेर्नुहुन्छ भने र तराई क्षेत्रहरू हेर्नुहुन्छ भने सबै पहाडबाट गएर चाहिँ होइन बिहान पछाडि सरेको अवस्था चाहिँ छ, त्यो त स्पष्ट रूपमा देखिने कुरा हो। र त्यसो गर्दाखेरि चाहिँ स्पेसली अब यो उच्च हिमाली क्षेत्र अनि हाम्रो यो मध्य पहाडी क्षेत्रहरूमा जहाँबाट चाहिँ बसाइ सरेको छ त्यो क्षेत्रमा चाहिँ केही हराभरा भएको अनि फेरि त्यसपछि त्यहाँ भेजिटेसनहरू बढेको भन्ने चाहिँ त्यो हाम्रो वैज्ञानिक तथ्यले पनि देखिन्छ। तर पनि हामीले यहाँ ध्यान दिनुपर्ने कुरा के हो भने जस्तो अब पहिला चाहिँ हाम्रो यो बसाइ सराएको साथसाथै जनसङ्ख्या पनि त हाम्रो वृद्धि भइरहेको छ होइन। जनसङ्ख्या वृद्धि हुँदाखेरि हाम्रो यो प्रयोग गर्ने यो मानव फुट प्रिन्ट भन्छौँ हामीले होइन, हाम्रो फुट प्रिन्ट पनि बढेको छ। अनि जसले गर्दाखेरि अब जस्तो त्यो सबै जमिनहरू केही कुनै न कुनै तरिकाले चाहिँ मानवीय गतिविधिमा चाहिँ प्रयोग भइरहेको अवस्था छ। त्यसले गर्दाखेरि भने जस्तो क्वालिटीमा चाहिँ त्यो अब वन जङ्गलहरू होइन हराभरा नभएको चाहिँ अवस्था छ होइन। अब यहाँ फेरि अर्को एउटा चाहिँ अब हामीले माथिबाट यो ढाकेको मात्र देखिन्छ, अलिकति कहिलेकाहीँ चाहिँ हामीले वन जङ्गलको क्वालिटीमा पनि ध्यान दिनुपर्ने हुन्छ
1: होइन।
0: त्यहाँको कस्ता खालको चाहिँ काठहरू छन्, दाउरा कस्तो छ, त्यसले वन त्यहाँ रहेको वनस्पति होइन अनि त्यहाँको वन्यजन्तुहरूलाई कसरी चाहिँ संरक्षण प्रदान गरिरहेको छ त्यो कुरा पनि ध्यान दिनुपर्ने हुन्छ। तर डेफिनेटली अहिले यो पछिल्लो समय स्पेसली यो सेटेलाइट भन्छौँ भू उपग्रहको तस्विरहरूको अध्ययन गर्दाखेरि चाहिँ नेपालमा यो भेजिटेसनको चाहिँ क्षेत्र चाहिँ बढेको छ भनेर देख्न सकिन्छ।
1: जलवायु परिवर्तनले गर्दाखेरि हिमाल पग्लिए त्यसले गर्दाखेरि हाम्रो बाली नालीहरूमा पनि असर परेको छ, मुस्ताङका स्याउका कुराहरू, आलुका कुराहरू, त्यसै गरेर पहाडमा हुने बालीका कुराहरू, तराईमा हुने बालीका कुराहरू, यी समस्याहरू देखेका छन्। यसले गर्दाखेरि कतै हाम्रो परम्परागत किसिमले जुन पाइने बाली नाली फलफुलहरू नष्ट हुने हुन् कि भन्ने समस्या छ, यसलाई जोगाउनु पर्ने हुन्छ। हामी अहिलेको अवस्थामा हाम्रो प्रयासले यी जोगाउन सक्छ कि सक्दैन, के छ स्थिति
0: अहिले यो ग्लोबलाइजेसनको कन्टेक्स्टमा चाहिँ हेर्ने हो भने एकदमै कठिन छ। जस्तो तपाईँले भन्नुभएको चाहिँ हाम्रो कृषि क्षेत्रमा यहाँको होइन रैथाने बिउ बिजनहरू लगभग लोप भइसकेको अवस्था छ होइन। अब फेरि हाम्रो रैथाने भन्दा साथ अलिकति हामीले के भन्छौँ भन्दाखेरि यो उत्पादन कम हुन्छ भन्ने हिसाबले कृषक आफैले पनि त्यसलाई छोडेर होइन जुन चाहिँ उत्पादन बढी हुन्छ त्यस्तो खालकोलाई चाहिँ बढी होइन प्रमोट गर्ने त्यसलाई युज गर्ने चाहिँ त्यस्तो खालको चाहिँ अहिले परम्परा छ। अनि त्यसले गर्दाखेरि चाहिँ हाम्रो रैथाने होइन बिउ बिजनहरू चाहिँ लोप भइसकेको र हुन लागेको अवस्थाहरू चाहिँ देख्न सकिन्छ। अब यसमा चाहिँ अलिकति हामीले अलिकति स्ट्राटेजिकली पनि कसरी चाहिँ त्यसलाई संरक्षण गर्न सकिन्छ त्यसमा लाग्नुपर्छ भन्ने चाहिँ मलाई लाग्छ। जस्तो अब हुन त केही केही अब जस्तो यो सिड ब्याङ्कहरूको कन्सेप्टहरू ल्याएर त्यसले यहाँको रैथाने है बिउ बिजनलाई चाहिँ संरक्षण गर्नुपर्छ र त्यसलाई प्रमोट गर्नुपर्छ भनेर त्यसरी अहिले केही चाहिँ सुरुवात पनि भएका छन्। तर अब हामीले हेर्दाखेरि के हो भने हाम्रो कतिपय ठाउँहरू स्टिल होइन हामी अर्ग्यानिक अवस्थामै छौँ क्या, होइन भनेपछि त्यस्तो ठाउँलाई चाहिँ रोजेर कमसेकम त्यहाँ चाहिँ संरक्षणको प्रयासहरू चाहिँ हामीले गर्नुपर्छ।
1: समृद्ध भविष्यको आधार जलवायु एवं प्रकृति मैत्री विकास भन्ने नारा राखेको छ, यसले हेर्दाखेरि विश्वव्यापी नाराको दृष्टिकोणले हेर्दाखेरि यो चाहिँ नेपालको मात्र समस्या नभएर विश्वव्यापी रूपमा यस्तै समस्या देखियो। हामी नेपालको सन्दर्भमा कुरा गर्दाखेरि डोरजर चल्यो, वन फडानी भएका कुराहरू गरिरहेका छौँ, आखिर प्रवृत्ति त संसारमा सबै ठाउँमा एउटै किसिमको रहेछ नि होइन?
0: हजुर, निश्चय पनि अहिले प्रविधिहरू यो किनभने अघि पनि भने मैले यो ग्लोबलाइजेसनको कन्टेक्स्टमा होइन कुरा गर्दाखेरि संसारभरि त्यो प्रविधिहरू सजिलैसँग चाहिँ यताउता जान सक्ने अवस्था छ होइन, जहाँ डेभलप भए पनि होइन त्यो त्यसलाई हामीले सजिलै एडप्ट गर्ने होइन त्यसलाई प्रयोग गर्ने त्यस्तो खालको चाहिँ गर्न सक्ने अवस्था अहिले छ। त्यसमा चाहिँ केही फरक छैन, फरक छैन। अब भनौँ न अहिले अब हामीले नै हाम्रै देशमा हेर्ने हो भने चाहिँ हामीले हरेक प्रविधिहरू होइन त्यो सबै कुराहरू चाहिँ हामीले बाहिरबाट नै इम्पोर्ट गरिराखेका छौँ होइन, भनेपछि यो कन्टेक्स्टमा चाहिँ अब यसलाई कसरी चाहिँ बेस्ट तरिकाले चाहिँ युज गर्ने हाम्रो लागि जुन चाहिँ प्रविधि बेस्ट हो होइन, हामीले विकासको मोडेल छनौट गर्दै गर्दाखेरि चाहिँ कुन प्रविधि चाहिँ हाम्रो लागि चाहिन्छ त्यो कुराहरूमा चाहिँ अलिकति हामीले ध्यान दिनुपर्ने हुन्छ।
1: हामी कुराकानीको अन्त्यमा पुगेका छौँ। अन्त्यमा वातावरण संरक्षणको कुरा गर्दाखेरि हामी सरकार वा अन्य कुनै सरकारी निकाय कुनै संस्थाले मात्र देखाउने गरेका छौँ, तर यसमा आम नागरिक विद्यार्थी अथवा सर्वसाधारण सबैको भूमिका महत्त्वपूर्ण हुन्छ। आफ्नो आफ्नो भान्सा, आफ्नो घर, आफ्नो दैनिक जीवनशैलीमा कस्तो परिवर्तन ल्याउन सक्यो भने हामी वातावरण जोगाउन सक्छौँ, वातावरण अथवा जलवायु परिवर्तनमा योगदान दिन सक्छौँ। आजको दिनमा आम नागरिकले गर्नुपर्ने कर्तव्य के हो वातावरण जोगाउनको लागि बताइदिनु न।
0: वातावरण सबैको लागि चाहिन्छ होइन, अनि वातावरण नभइकन हामी होइन एउटा स्वस्थ अवस्थामा रहन सक्दैनौँ। जब चाहिँ स्वस्थ वातावरण हुन्छ तब हामी स्वस्थ रहन सक्छौँ होइन, भनेपछि अब यो स्वस्थ वातावरण कायम गर्नको लागि चाहिँ हरेक हिसाबले चाहिँ हामीले योगदान पुऱ्याउन सक्छौँ। जस्तो अब व्यक्तिगत तवरबाटै पनि हामीले वातावरणलाई होइन हानि नहुने किसिमले चाहिँ गर्न सकियो होइन, जस्तो अब फोहोर मैलाको कुराहरू छ भने फोहोर मैलाको लागि कसरी व्यवस्थापन गर्ने हामीले व्यक्तिगत तवरबाटै त्यो व्यवस्थापन गर्न सक्छौँ। त्यसले गरेर अब हामीले प्रयोग गर्ने ऊर्जाहरू कुन चाहिँ कुन किसिमको चाहिँ ऊर्जा प्रयोग गरिरहेका छौँ, नवीकरणीय गरिरहेका छौँ कि अथवा पेट्रोलियम यो फोसिल फ्युल बेस्ड चाहिँ गरिरहेका छौँ कि होइन, हाम्रो हरेक आनी बानी त्यसले चाहिँ हाम्रो वातावरण संरक्षण र त्यसको प्रवर्तनमा चाहिँ सहयोग पुग्ने हुन्छ। र कतिपय कामहरू चाहिँ हामीले इन्डिभिजुअल तवरबाट भन्दा पनि एउटा सङ्गठित तरिकाले होइन अथवा भनौँ न सरकारी स्तरबाटै पनि गर्नुपर्ने हुन्छ, र विशेष गरी त्यो गर्नको लागि चाहिँ हाम्रो अब समुदाय राष्ट्रको लागि चाहिँ कस्तो खालको चाहिँ कार्य गर्ने हो त्यसमा डेफिनेटली हामीले इन्डिभिजुअलले पनि होइन सपोर्ट गर्न सक्छौँ। र त्यो हिसाबले चाहिँ अब जस्तो अहिले अघि हामीले सुरुमा पनि कुरा गऱ्यौँ, पहिलो भनेको चाहिँ अब यो सबै के होइन एउटा हामी हुन त अब अहिले पछिल्लो समय वातावरणलाई संरक्षण गर्नुपर्छ, वातावरण हाम्रो लागि नै हो भन्ने चाहिँ त्यो किसिमको चेतना त अब भइसकेको छ, तथापि त्यसलाई हामीले अघि भनेको जस्तै कार्यान्वयन हुन्छ नि, जस्तो अब कतिजना मलाई थाहा भए भए पनि मैले फोहोर गरिराखेको त्यस्तो खालको चाहिँ अवस्था छ होइन, भनेपछि त्यसमा चाहिँ हामीले व्यक्तिगत तवरबाट चाहिँ सुधार गर्न सकिन्छ र देशको लागि वातावरणको लागि होइन कसरी चाहिँ होइन के चाहिँ आवश्यकता छ त्यसको पहिचान गरेर ती कुराहरूलाई चाहिँ बिस्तारै समाधान गर्दै जानुपर्छ भन्ने चाहिँ मलाई लाग्छ। हरेक अब स्पेसली अब यो निर्माणको अवस्थामा होइन हामीले कुनै पनि भौतिक संरचनाहरू निर्माणको अवस्थामा चाहिँ त्यसले अथवा हामीले भनौँ उद्योग धन्दाहरू चाहिँ सुरुवात गर्ने क्रममा चाहिँ त्यसले वातावरणलाई कतिको चाहिँ असर पार्न सक्छ र त्यसलाई चाहिँ त्यो असरलाई चाहिँ न्यूनीकरण गर्नको लागि चाहिँ हामीले के उपाय गर्ने, किनभने अहिले प्रविधि सजिलैसँग चाहिँ एभाइलेबल छ होइन पाइन्छ, भनेपछि त्यो प्रविधिलाई युज गरेर चाहिँ घट होइन प्रदूषण घटाउने वातावरणलाई चाहिँ नोक्सान हुनबाट चाहिँ जोगाउने होइन ती कुराहरूमा चाहिँ हामी इन्डिभिजुअल र सामुदायिक समूह सामूहिक रूपमा पनि हामी लाग्न सक्छौँ।
1: हुन्छ सर, समय दिनुभयो, यहाँलाई धन्यवाद।
0: हस्, धन्यवाद।
1: आजको कार्यक्रममा हामीले कुराकानी गऱ्यौँ त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डाक्टर सुदीप ठकुरीसँग। यसै कुराकानी सँगसँगै समय सन्दर्भ कार्यक्रम यहीँ पुरा हुन्छ। प्राविधिक मित्र राजु थापालाई धन्यवाद दिँदै मुकुन्द भण्डारी बिदा हुन्छु। नमस्ते।

0: वैदेशिक रोजगार बोर्डको सचिवालय।
1: गाउँका कृषकहरू जम्मै सूचीकरण गर्न भनेर पालिकाको कृषि शाखा गइसके, हामी जानु पर्दैन भने?
2: केही थाहा छैन, फुर्सद पनि छैन, किन चाहियो? सबैले कृषक भनेर चिनेकै छन्।
1: त्यसो होइन नि बा, सूचीकरणले कृषकको औपचारिक पहिचान मिल्छ, सरकारलाई कृषिका योजना निर्माण गर्न र कृषकले सेवा सुविधा प्राप्त गर्न पनि सहज हुन्छ।
2: कुरा त ठिकै हो, के साँच्चै सूचीकरण गरेपछि हाम्रो पहिचान मिल्छ र सेवा सुविधा लिन यो चाहिने नै हो त?
1: हो नि, कृषि कार्यक्रममा कृषकको पहुँच पुर्याउन पनि यो सूचीकरण अति जरुरी छ, अनि यसले कृषकको पहिचान सहित परिचय पत्र पनि दिन्छ सरकारले।
2: सूचीकरण त गर्नै पर्ने हो,
1: नागरिकता, जमिनको लाल पुर्जा र फोटो पनि चाहिन्छ। ल बा, तपाईँ पालिकाको कृषि शाखा पुग्दै गर्नुहोस्, तल्ला गरी दिदी पनि जान्छु भन्नुभएछ, म उहाँलाई लिएर आउँछु है।
3: कृषक सूचीकरण अभियानमा सहभागी बनौ, कृषकको पहिचान स्थापित गरौ।
4: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ, दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
5: नागरिक लगानी कोष।
6: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ, यस बेला बिहानको 10 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

यो रेडियो नेपाल हो। अब उसालो हानीबाट समाचार सुन्नुहोस्। परराष्ट्र मन्त्री शिशिर खनाल भारतको विदेश मन्त्री डाक्टर एस जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा आज भारतको औपचारिक भ्रमणमा जानुहुने भएको छ। भ्रमणका क्रममा परराष्ट्र मन्त्री खनालले भारतीय विदेश मन्त्री डाक्टर एस जयशंकरसँग औपचारिक भेटवार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ। भेटमा उहाँहरूबीच द्विपक्षीय व्यापार, लगानी, सम्पर्क सञ्जाल, कनेक्टिभिटी, ऊर्जा तथा जनस्तरका सम्बन्ध लगायत विषयमा छलफल हुनेछ। परराष्ट्र मन्त्री खनाल यही जेठ 24 गते काठमाडौँ फर्कने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नेतृत्वको प्रतिनिधिमण्डल भारत भ्रमण पूरा गरी आज स्वदेश फर्किँदैछ। भारत भ्रमणका क्रममा सभापति लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाह लगायतसँग उच्च स्तरीय भेटवार्ता गर्नुभएको थियो। विश्व वातावरण दिवस 2026 आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। समृद्ध भविष्यको आधार जलवायु एवं प्रकृति मैत्री विकास मूल नारासहित सप्ताहव्यापी रूपमा दिवस मनाउन लागि हो। दिवसका अवसरमा शुभकामना दिनुहुँदै राष्ट्रपति रामचन्द्र पौडेलले प्रकृतिमुखी जीवनशैली अवलम्बन गरी वातावरण सुधारका गतिविधि प्रवर्धन गर्न आह्वान गर्नुभएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले प्रविधि, कृत्रिम बौद्धिकता र एल्गोरिदमद्वारा निर्देशित वर्तमान विश्वमा पनि साहित्यले मानव सभ्यता र जीवन जगतलाई बुझ्ने सशक्त आधारभूत माध्यमका रूपमा काम गरिरहेको बताउनु भएको छ। हिजो काठमाडौँमा आयोजित हिमालयन लिटरेचर फेस्टिभल एन्ड राइट्स वर्कसपमा उहाँले साहित्यले समाज र मानिसलाई आत्मचिन्तन तथा मानवीय संवेदनालाई जोडेको बताउनुभयो। संचार मन्त्री तिमिल सिन्हाले विश्व राजनीति, अर्थतन्त्र र प्रविधिमा आएको तीव्र परिवर्तनका बीच पनि मानिसहरू अर्थ, सम्मान, पहिचान र आशाको खोजीमा रहेको बताउनुभयो। नापी विभागले मेरो किता मोबाइल एप सार्वजनिक गरेको छ। भूमि व्यवस्था, सहकारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको उपस्थितिमा हिजो सार्वजनिक गरिएको एप मार्फत नागरिकले जग्गा सम्बन्धी सेवा घरमै बसेर प्राप्त गर्न सक्ने भएका छन्। नापी विभागका अनुसार एप मार्फत नक्सा, प्रिन्ट, फिल्डबुक, उतार, प्लट रजिस्टर, उतार तथा फिल्ड रेखाङ्कनका लागि अनलाइन आवेदन दर्तापछि प्रणालीबाट ओटिपी उपलब्ध हुने र सेवाग्राहीले मोबाइल नम्बर तथा ओटिपी प्रयोग गरी आफ्नो आवेदनको अवस्था नियमित रूपमा हेर्न सक्नेछन्। रेडियो नेपाल

0: बाट अहिले बिहान 10 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवैजना फेसबुक र भाइबरमा जिरो, अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा जिरो रहेछौ। अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरै हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। रोल्पाको माडी गाउँपालिका दुई घरती गाउँ याङखोला स्थित शहीद मार्गमा जीप दुर्घटना हुँदा 3 जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जीप चालक दाङ घोराई उपमहानगरपालिका 7, देसाई निवासी अन्दाजी 25 वर्षीय वीरबहादुर चौधरी, दङ्गीशरण गाउँपालिका 7, श्री गाउँ घर भइहाल घोराई उपमहानगरपालिका 14 बस्ने अन्दाजी 40 वर्षीय जीवन धन चौधरी र उनकी श्रीमती अन्दाजी 38 वर्षीय कमला चौधरी रहेको इलाका प्रहरी कार्यालय घरती गाउँ रोल्पाले जनाएको छ। जस्ता पाता सिमेन्ट र प्लास्टिकका पाइप लगायत निर्माण सामग्री लोड गरिएको बोलेरो पिकअप जीप सडकबाट करिब 500 देखि 600 मिटर तल खसेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्ध अन्त्यका लागि प्रत्यक्ष भेटवार्ताको प्रस्ताव गर्नुभएको छ। पुटिनलाई सम्बोधन गर्दै सार्वजनिक पत्र लेख्नुभएका जेलेन्स्कीले युक्रेन र रुस बीच प्रत्यक्ष संवादबाट मात्रै शान्ति सम्भव हुने बताउनु भएको हो। करिब 1,800 शब्दको पत्रमा उहाँले प्रस्तावित वार्ताको अवधिभर पूर्ण युद्ध विराम गर्न पनि आग्रह गर्नुभएको छ। तर पुटिनले यसअघि नै यस्तो युद्धविरामको प्रस्ताव अस्वीकार गरिसक्नु भएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने जेलेन्स्की र पुटिन बीच प्रत्यक्ष भेटवार्ता भए राम्रो हुने प्रतिक्रिया दिनुभएको छ। रुसी राष्ट्रपति कार्यालयले पत्र प्राप्त भएको पुष्टि गर्दै पुटिनलाई यसबारे जानकारी गराइने जनाएको छ। पत्रमा जेलेन्स्कीले युद्ध अन्त्यका लागि आफू र पुटिन बीच प्रत्यक्ष भेट आवश्यक रहेको भन्दै स्विजरल्याण्ड वा टर्की जस्ता मुलुकमा वार्ता गर्न सकिने प्रस्ताव गर्नुभएको छ। यसैबीच सेन्ट पिटर्सबर्गमा आयोजित आर्थिक मञ्चका क्रममा बोल्दै पुटिनले युक्रेनसँग सम्झौताका लागि आफू तयार रहेको बताउनु भएको छ। तर त्यसका लागि दुवै पक्षले सम्झौता र केही समझदारी गर्नुपर्ने उहाँको भनाइ थियो। यो सँगै रेडियो नेपालबाट बिहान 10 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 11 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
3: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
4: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।

0: नमस्कार, म सरोज रिजाल साहित्य संसार कार्यक्रममा हार्दिक स्वागत गर्दछु। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट साहित्य संसार कार्यक्रम हरेक शुक्रबार बिहान 10 बजेको समाचारपछि प्रसारण हुँदै आएको छ र शनिबार बेलुकी 9 बजेको समाचारपछि यो कार्यक्रम पुनः प्रसारणको रूपमा सुन्न सक्नुहुनेछ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालका मिडियम वेब तथा एफएम ब्यान्ड 98.1 र 103 MHz यो कार्यक्रम सुन्न सक्नुहुनेछ। साथै तपाईँको अनुकूल समयमा साहित्य संसार कार्यक्रम रेडियो नेपाल online.com radionepal.gov.np मा पनि सुन्न सक्नुहुनेछ। साथै रेडियो नेपालको मोबाइल एप्स डाउनलोड गरेर पनि सुन्न सक्नुहुनेछ। आजको कार्यक्रममा हामीसँग हुनुहुन्छ लेखक गुराँस वन गिरी। उहाँको प्रकाशित कृतिको कुरा गर्दा स्त्री र सम्भोग कृति रहेको छ। विशेष गरी स्त्री र सम्भोग पुस्तकले सामाजिक मनोवैज्ञानिक विषयमा विभिन्न दृष्टिकोण राख्दै समाजको चित्रण गर्ने प्रयास गरेको छ। आज हामी रेडियो नेपालको स्टुडियो सिंहदरबारमा उहाँसँग विशेष गरी उहाँको प्रकाशित कृति स्त्री र सम्भोगका विषयमा चर्चा परिचर्चा गर्ने कोसिस गर्नेछौँ। सर्वप्रथम स्वागत गरौँ लेखक गिरीलाई। गुराँसज्यू, स्वागत छ साहित्य संसार कार्यक्रममा।
1: धेरै धेरै धन्यवाद आदरणीय सरोज सर।
0: हजुर, अब कुराकानीको सुरुवात गरौँ। तपाईँको लेखनतर्फको यात्रा कसरी प्रारम्भ भयो? लेखनतर्फ तपाईँ कसरी अगाडि बढ्नुभयो? एकचोटि सम्झौँ न, लेखन यात्रा अगाडि बढ्दै गर्दाको क्षण कसरी तपाईँ यतातिर आकर्षित हुनुभयो?
1: मलाई याद हुँदासम्म म 4 क्लासमा पढ्थेँ सरोज सर। 4 क्लासमा पढ्दादेखि नै कापी र कलम समाउने मलाई बानी पर्यो। त्यो बेलादेखि नै गजलहरू लेख्ने, कविताहरू लेख्ने र एकदमै आर्टिकलहरू लेख्ने, प्रकृतिलाई एकदम अब्जर्भ गर्ने, रुख बिरुवालाई अब्जर्भ गर्ने, त्यहाँबाट लेख निकाल्ने, एनिमललाई अब्जर्भ गर्ने, उनीहरूको पेन र संवेदनाबाट आर्टिकलहरू लेख्ने गर्दै गर्दै गर्दै गर्दै गएँ। यसरी लेखकै बनेर जन्मिन्छु जस्तो लाग्थेन। म एउटा आफ्नो पर्सनल डेभलपमेन्टको लागि इनर वर्क जस्तो गरेर पीडा हुँदाखेरि पनि कलम र कापी समाएर बसेर लेखिसके पश्चात हल्का हुने बानी बच्चैबाट थियो। तत्पश्चात हुर्किँदै जाँदा फेसबुक, सामाजिक सञ्जालहरूमा, टिकटकहरूमा, युट्युबहरूमा कन्टेन्ट क्रिएट गर्ने, बनाउने, लेख्ने गर्दा गर्दै गर्दा गर्दै अहिले पुस्तक नेपाली समाजलाई एउटा उपहारको रूपमा मैले ल्याउन सके।
0: हजुर, यो पुस्तक लेखनकै कुरा गर्दै गर्दाखेरि विशेष गरी तपाईँको प्रकाशित पुस्तकको शीर्षकबाटै एउटा चासो र बहस पनि सिर्जना गरेको हामी देख्न सक्छौँ।
1: हजुर,
0: तपाईँको पुस्तकको शीर्षक रहेको छ स्त्री र सम्भोग।
1: हजुर,
0: यो जुन शीर्षकले नै अलिकति त्यो आकर्षण र चासो पैदा गरिराख्दाखेरि विशेष गरी तपाईँलाई यही शीर्षकमा पुस्तक लेख्नुपर्छ भन्ने सोच कहिलेबाट पलाएको थियो? कसरी यो पुस्तकको सिर्जना भयो भनौँ न।
1: खासमा म मोटिभेसनको सेक्टरमा 10 वर्ष भयो नेपालमा लागेको। करिब करिब 5-7 लाख बच्चाहरूलाई हामीले सकारात्मक सोच, आर्ट अफ ग्याटिट्युड, मोटिभेसन, होइन, इनर ग्रोथलाई कसरी हामी डेभलप गर्न सक्छौँ त भन्ने सेक्टरमा काम गर्दा गर्दै बच्चीहरूसँग भेटघाट हुन्थ्यो, महिला दिदी बहिनीसँग भेटघाट हुन्थ्यो। म्याम, मेरो यस्तो समस्या छ नि भनेर कतिपयले ठ्याक्कै अङ्गालो हालेर रोइदिनुहुन्थ्यो। यही बिचमा यसरी मानिसहरूसँग भेट्दा भेट्दै, विशेष गरेर महिला दिदी बहिनी, सानो सानो बच्ची, नानीहरूसँग भेट्दा भेट्दै, उनीहरूलाई सुन्दा सुन्दै सुन्दा सुन्दै उनीहरूको कथा दिमागमा यति धेरै भरिएछ कि अब त्यसलाई खाली कसरी गर्ने त। खाली गर्नको लागि मैले केवल कलम र कापी कलम उठाएको थिएँ। तर कलम उठाउँदा उठाउँदै यो प्रकारको क्रान्तिकारी शीर्षकका साथ एउटा पुस्तक तयार हुन्छ भन्ने कुरा त मैले पनि अड्कल घाटेको थिएन। तर पुस्तक रेडी भयो। यही यात्राले मलाई यो पुस्तक तयार गर्नलाई प्रेरणा दियो भन्नुपर्छ मैले।
0: त्यसमा पनि विशेष गरी तपाईँ आफू पनि एकजना स्त्री,
1: हजुर,
0: र स्त्रीकै कुरा लाई तपाईँले विशेष त यहाँनिर मैले जोड दिन खोजेको पनि जुन सम्भोग भन्ने शब्द प्रयोग गरेर जसरी चित्रण गर्न खोज्नु भएको समाजलाई,
1: हजुर,
0: त्यो चाहिँ एक हिसाबले हेर्दाखेरि जीवनको अनुभव या घटनाहरू जुन अहिले भर्खरै पनि तपाईँले प्रसङ्गमा निकाल्नुभयो, कतिपय व्यक्तिहरूले सुनाएका अनुभव घटनाहरूलाई प्रतिबिम्बित गर्दै तपाईँले यो पुस्तक लेख्नु भएको हो, या यसलाई एकजना स्त्रीको कथा या समाजको ऐनाको रूपमा लिन सकिन्छ, वा त्यो भन्दा पर गएर मानिसभित्रको एउटा अपुरोपनको खोजी गर्दै जाँदाखेरि निस्किएको यो पुस्तकको रूपमा हामीले बुझ्ने त?
1: हजुरले सोधेको प्रश्न एकदम उच्च प्रश्न छ, उच्च चेतनाको प्रश्न। यो प्रश्नको उत्तर मेरो एज अ राइटर मेरो तर्फबाट मैले हजुरलाई दिँदा तपाईँले भने जस्तै हामीले समाजभित्रको ऐनाको रूपमा यो पुस्तकलाई लिन सक्छौँ। समाजभित्र हामीले देख्दा त हाम्रो समाज सकुशल सुन्दर हराभरा राम्रो देख्छौँ। त्यहाँभित्र जो मानव चेतना स्त्री र पुरुषको रूपमा आफ्नो आफ्नो कर्मक्षेत्रमा अगाडि बढ्दै हुनुहुन्छ उहाँभित्र, त्यहाँभित्र कस्ता कस्ता व्यथाहरू रहेछन्, कस्ता कस्ता पीडा रहेछन्। हामीले वैवाहिक सम्बन्धलाई एकदम राम्रो भनेर विवाह बन्धनमा बाँधि दिएका जोडीहरूभित्र पनि कति पीडाहरू रहेछ, जुन उसले आफ्नै पुरुष साथीलाई पनि भन्न नसक्ने, सँगसँगै समाजमा कसैसँग सेयर पनि गर्न नसक्ने, तर भित्रभित्रै एउटा स्त्री सुसाइडको मेन्टालिटीसम्म पुगेको मैले देखिसके पश्चात यी कुराहरूमा कलम चलाइएन भने भोलि आउने पुस्ता पनि यही पेनका साथ यही पीडाका साथ बाँच्न बाध्य हुन्छ भन्ने एउटा प्रेरणा मलाई मिल्यो। भने अर्को, मानवभित्र जुन अपुरोपन हुन्छ, जुन अधुरोपन हुन्छ, सम्पूर्ण कुरा हुँदा हुँदै पनि मान्छे जुन अपूर्णताको अनुभव गर्छ त्यसको पनि ऐना हो यो।
0: यो शीर्षक चयन जसरी तपाईँले गर्नुभएको छ,
1: हजुर,
0: कस्तो सन्देश दिनको लागि यो शीर्षक जुराउनु भएको हो त तपाईँले?
1: एकदम यो पनि राम्रो प्रश्न। स्त्री र सम्भोग जुन शीर्षक मैले रोजे, वास्तवमा हाम्रो समाजमा तपाईँ आज सरोजी मलाई प्रश्न गर्दै हुनुहुन्छ, म गुराँस बनगिरी म तपाईँलाई उत्तर दिँदैछु। वास्तवमा हामी पनि सम्भोगबाटै, माता पिताको सम्भोग पछि न हामी यो धरामा यो पृथ्वीमा हामी आएका हौ। यो विषयमा चर्चा गर्न, यो विषयमा कुरा गर्न, यसले पनि मानिसलाई डिप्रेसनमा पुर्याइरहेको छ, यसले पनि मानिसलाई सुसाइड तर्फ उन्मुख गराइरहेको छ, यसले मानिसलाई कुण्ठित बनाइरहेको छ, विशेष गरेर स्त्री पात्रहरू अझै धेरै कुण्ठित हुनुहुँदो रहेछ भन्ने कुरा कसैले रिसर्च गर्नुपर्छ कि पर्दैन? मलाई लाग्छ पर्छ। कसैले कलम चलाउनु पर्छ कि पर्दैन? पर्छ। मैले गाली खाउँला, मलाई कतिले गाली दिनु होला, कतिले ताली बजाउनु होला, मैले दुवै कुरालाई स्वीकार्ने रिस्क लिएरै यो टाइटल राखेकी हुँ कि यसलाई उजागर गर्न जरुरी छ, यो भित्र पनि पीडाहरू रहेछन्, यसलाई सहज रूपमा लिने अवस्था छैन भन्ने कुरा मलाई बोध भए पश्चात मैले कलम चलाएको हो र यो टाइटल मैले रोजेकी हुँ।
0: तपाईँले यो पुस्तकमा जसरी सम्भोगलाई प्रतिबिम्बित गर्नुभएको छ, त्यसले शारीरिक विषयलाई बढी प्राथमिकता दिन्छ या त्यो भावनात्मक सम्बन्ध, सामाजिक र दार्शनिक सम्बन्धसँग बढी केन्द्रित रहेको छ? लेखकको हिसाबले भन्नुपर्दाखेरि तपाईँले यसलाई कसरी लिनुभएको छ? यो शरीरको भाषा बोल्ने एउटा माध्यम हो या आत्मालाई नै प्रकट गर्ने एउटा संवादको रूपमा चाहिँ तपाईँले यो शब्द जुन जसरी सम्भोग प्रयोग गर्नुभएको छ त्यसलाई चाहिँ चित्रित गर्नुभएको छ त, लेखकको हिसाबले भन्दा के भन्नुहुन्छ यसमा?
1: प्रकृतिले सम्भोगलाई बनाएको हजुरले भनेको जस्तै आत्मा प्रकट गर्नलाई हो, आत्माको प्रकट होस्, दुईजना सेम ऊर्जा भएका दुई फरक लिङ्ग स्त्री र पुरुषको संयोग पश्चात उनीहरू दुवैजनाले एकले अर्कालाई आत्माको रूपमा प्रकट गराउन सकुन् भन्ने हेतुले नै प्रकृतिले यो उपहार दिनुभएको हो। तर हाम्रो समाजमा त्यो छैन। हाम्रो समाजमा शारीरिक सम्बन्धलाई मात्रै र शारीरिक क्षणिक सन्तुष्टिलाई मात्रै फोकस गरेर सम्भोगलाई कहीँ न कहीँ हामीले दुरुपयोग गरेको अवस्था छ। त्यसकारण किताबमा शारीरिक रूपमा कसरी हामी दुरुपयोग भयौँ र यहाँबाट कसरी पीडा विकास भयो त्यो सँगसँगै समाधान के हो त? समाधान त चेतना हो नि, आफ्नो स्वरूपको बोध हो नि। यो कुरालाई पनि दार्शनिक पक्षबाट पनि मैले उठाएको छु। शारीरिक रूपमा मात्रै सीमित भयो भने त्यो पीडा हुने रहेछ, तर त्यही सङ्गीत साहित्य चेतना बुझाइ सुरुवात भयो, विकास भयो दुई कपल बीच भने त्यसले दुवैजनालाई आत्म केन्द्रित बनाउन, आत्म प्रकट गराउनलाई सहजीकरण गर्दो रहेछ भन्ने दुवै पक्षबाट मैले कलम चलाएको छु।
0: तपाईँले जसरी तपाईँका विचारहरू व्यक्त गरिराख्नु भएको छ, यसले त प्रेम र सम्भोगको जुन परिभाषा छ यसमै फेरबदल ल्याउने खालको विचारहरू प्रकट गरे जस्तो देखिन्छ यसरी सरसर्ती हेर्दै गर्दा। मैले यहाँ प्रश्न जोड्न चाहे, विशेष गरी प्रेमको उचाइ या उच्चतम बिन्दु भनेको सम्भोग हो भनेर जसरी बुझिँदैछ, त्यो विषय नै एउटा सम्भोगबाट पनि प्रेम सुरु हुन्छ भनेर बुझ्न सकिन्छ त त्यसो भए?
1: मेरो दृष्टिकोणमा प्रेम भनेको धेरै उच्च कुरा हो, प्रेम भनेको विशुद्ध कुरा हो, प्रेम भनेको चेतनाको त्यो चरम पराकाष्ठा हो जहाँ हामीले परमात्माको झलक पाउँछौँ। प्रेम बिनाको सम्भोग भएको भएर नै आज समाजमा धेरै दुर्घटनाहरू छन्। सम्भोग हुँदै प्रेमसम्म मान्छे पुग्न सक्छ, किनकि यो क्षणिक कुरा हो, यो शारीरिक डिजायर मात्रै हो, तर म शरीर मात्र होइन, म शरीरभन्दा भिन्न केही पनि रहेछु, त्यो कसरी थाहा पाउने भन्दा हामीसँग भावना हुन्छ, कसैसँग हामी टाढा भएर पनि भावनात्मक रूपमा जोडिएको हुन्छौँ, त्यसलाई प्रेम भनिन्छ। भने शरीर नभई नहुने अवस्था भनेको सम्भोग हो। जब हामी सम्भोगको सन्तुष्टि र सम्भोगको नश्वरता र क्षणिक कुरालाई अन्डरस्ट्यान्ड गर्छौँ, तत्पश्चात मात्रै भावनात्मक रूपमा विकास हुने प्रेमको गहिराई र चेतनाको प्रकाशतर्फ उन्मुख हुन सक्छौँ। सर,
0: यसो भनिरहँदाखेरि त यो विरोधाभास पनि हुन्छ होला नि फेरि, जस्तै प्रेमले सम्भोगतिर अग्रसर बनाउने हो कि सम्भोगले प्रेम चाहिँ निम्त्याउने हो त?
1: सम्भोगबाट प्रेम विकास हुन पनि सक्छ र सम्भोगबाट पेन, दुःख, पीडा विकास हुन पनि सक्छ, तर प्रेमले सधैँ सुख मात्रै दिन्छ। यसकारण सम्भोगबाटै प्रेममा पुगिन्छ भन्ने कुरा म चाहिँ मान्दिनँ। प्रेम बिना सम्भोग पनि विकास हुन सक्छ, ज्ञानको रूपमा, चेतनाको रूपमा। कसैलाई कसैको प्रकाश मन पर्न सक्छ, कसैले लेखेको शब्द मन पर्न सक्छ, कसैले बजाएको सङ्गीत मन पर्न सक्छ, बिना स्वार्थ, त्यो प्रेम हो नि त। तर सम्भोगमा त कहीँ न कहीँ हामी स्वार्थले नै जोडिएका हुन्छौँ, तर सम्भोग पनि यदि निस्वार्थ भाव, केवल शारीरिक सन्तुष्टिको लागि मात्र नभएर सम्भोगमा सम्मान, चेतना, ज्ञान मिल्यो र बिना स्वार्थ सम्भोगमा हामी उत्रियौँ भने त्यहाँबाट हामी बल्ल प्रेममा पुग्न सक्छौँ।
0: हामीले विशेष गरी जुन समाजले सहज ढङ्गले स्वीकार नगर्ने विषयमा जसरी अहिले बहस गरिरहेका छौँ, एक हिसाबले भन्ने हो भने समाजले स्त्रीको विषयमा त चर्चा परिचर्चा गर्न रुचाउँछ, तर सम्भोगको विषय जुन स्त्री मार्फत गरिने कुराहरूलाई फेरि बन्देज लगाइरहेको अवस्थामा पनि हामी यो संवादमा जसरी विविध विषयहरूमा कुराकानी गरिरहेका छौँ, विशेष त एकजना महिला या स्त्री पात्रले नै यी विषयहरू उठान गर्दै गर्दाखेरि यो चुनौतीपूर्ण विषय पनि हो।
1: एकदम
0: समाजले स्वीकार्ने या समाजले हेर्ने दृष्टिकोणमा आउने बदलाव र त्यसले पार्ने प्रभावको बारेमा, त्यो प्रभाव रहँदा रहँदै पनि जसरी तपाईँले विभिन्न कथाहरू मार्फत समाजलाई चित्रित गर्न खोज्नु भएको छ, यसले नेपाली समाजमा जसरी स्त्रीका इच्छा, स्वतन्त्रता र सम्बन्धहरूलाई खुला रूपमा संवाद गर्ने एउटा वातावरण सिर्जना गर्छ कि भन्ने एउटा आयामको रूपमा पनि यो पुस्तकलाई लिन सकिन्छ होला। यसरी हेर्दै गर्दाखेरि विशेष त यो पुस्तकले स्त्रीभित्र रहेको मौनतालाई अथवा महिलाभित्र रहेको जुन संकुचनपन छ त्यो तोड्ने प्रयास गरेको हो।
1: एकदम हो, एकदम हो। जस्तो जो कहिल्यै स्कुल गएन, जो कहिल्यै कलेज गएन, उसलाई पनि प्रकृतिले शरीर त दिनुभएको छ, उसलाई पनि आकर्षण त दिनुभएको छ, ऊ पनि सम्भोगमा उत्रियो, उसले पनि सन्तान त बनायो। कतिपय अवस्थामा पाठेघर झरेर हस्पिटल जान लाज मानेर पाठेघरलाई, झरेको पाठेघरलाई सम्हालेर बस्ने आमाहरू पनि हुनुहुन्छ यही समाजभित्र। आज हामी पढे लेखेको केटीहरू यति निर्धक्क भएर, यति आत्मविश्वासका साथ यी विषयहरूमा कलम चलाइरहँदा र हजुरसँग यसरी संवाद गरिरहँदा मैले अनुसन्धानको क्रममा भेटेका त्यस्ता आमाहरू अहिले झल्झल्ती मेरो आँखा अगाडि हुनुहुन्छ। र प्लस सम्भोगले नै श्रीमानकै कारणले डिप्रेसनमा पुगेर सुसाइडसम्मको योजना बनाएका लेडिजहरू पनि यो समाजमा हुनुहुन्छ, र सम्भोगबाटै सन्तुष्ट भएर फेरि अध्यात्मको उचाइतर्फ पुगेका, साधना गर्दै गरेका साधिका र साधकहरू पनि यही समाजमा हुनुहुन्छ, र सम्भोगकै कारणले धन्नै धन्नै लाइफ डिस्ट्रोय भइसकेका, बाँच्नै बिर्सिएका, जीवनको महत्त्व नै बिर्सिएका केही महिला पात्रहरूसँग नि मैले अनुसन्धानको क्रममा भेटिसके पश्चात आउने भविष्य, जुन ढङ्गबाट हामी आधुनिकतातर्फ उन्मुख भइरहेका छौँ र यस्ता प्र्याक्टिकल विषयहरूलाई जसरी हामी दबाउन खोज्छौँ, हामी त कहिल्यै पनि यो सम्भोगको विषयमा त बोल्नै हुन्न, यो शब्द उच्चारणै गर्न हुन्न भने जस्तो गरेर यसलाई दबाउने प्रयत्न र प्रयास त गरिरहेका छौँ। यही कारणले गर्दा कति छोरीहरू सुसाइडको मुखसम्म पुगेका छन्। बलात्कार भइसके पश्चात, एकदम कसैले उसलाई बलात्कार गरिसके पश्चात, कोही नानीहरूलाई कसैले छोइदिइसके पश्चात, मैले त ठुलै पाप गरे भनेर फेरि डिप्रेसनमा पुगेका बच्चीहरूलाई पनि मैले यही समाजभित्र भेटेको हुनाले यो पुस्तक प्रत्येक पितालाई झस्काउने, विवाहभन्दा अगाडि चाहिँ के सोच्नु पर्दो रहेछ त मैले आफ्नो बच्चीको लागि भनेर पिताहरूको लागि पनि हो भने, प्रत्येक ती स्त्रीहरूको लागि हो जो बलात्कृत पनि भएर त्यसलाई दबाइरहेका छन् तर त्यहाँभित्र पनि अझै जीवन छ भन्ने बोधतर्फ उन्मुख गराउनलाई पनि हो।
0: तपाईँले जसरी विचारहरू प्रकट गरिराख्नु भएको छ, यसले एक हिसाबले भन्ने हो भने यो पुस्तक मौनता भित्र रहेको त्यो अभिव्यक्तिलाई प्रकट गरेको जस्तो पनि देखिन्छ।
1: हजुर,
0: अब यसैमा जुन कथाको अथवा जो तपाईँले दावी गर्नुभए अनुसार सत्य कथाहरूलाई आधारित बनाएर यो पुस्तक तयार गरिएको छ भन्नुभएको छ, तपाईँको दावी अनुसार त्यो कथामा उपस्थित भएका पात्रहरू मार्फत तपाईँले विषयवस्तु प्रकट गर्दै गर्दाखेरि
1: हजुर
0: यो मौनता विरुद्धको प्रतिवादको रूपमा कथालाई बुझ्ने या त्यो स्वीकारोक्तिको रूपमा समाजमा घटेका घटनाहरूलाई प्रतिबिम्बित भनेर मान्ने त
1: कथा धेरै प्रकारको कथा छ सरोजी. जस्तो एउटा मानसिक रोगी आमाको कथा छ त्यहाँभित्र. त्यसो भएको हुनाले उहाँको मनोविज्ञान के हो त? उहाँको निश्चित समय आफ्नो श्रीमानसँग एकदम अथाह प्रेम हुन्छ. जाय जन्म जन्मिन्छ, तत्पश्चात श्रीमानले छोडेर गइदिए पश्चात उहाँ लगभग आजको डेटसम्म पनि मेन्टल रोगीको रूपमा परिचित हुनुहुन्छ. भने पश्चात उहाँको पनि एउटा सम्भोगको जीवन थियो, सुखको समयहरू थियो, प्रेमको आलिङ्गनहरू थियो. त्यसैको गहिराईले उहाँलाई यति झस्काएर राखिदियो कि त्यसकारण उहाँलाई मानसिक रोगी त हुन परेन भनेर पनि त्यसरी पनि कलम चलेको छ. कति कस्तो पात्रहरू हुनुहुन्छ भने विवाह भयो, परिवारले एकदमै हुनीखानी छ, तराईको केटा हो ल राम्रो छ भनेर पहाडको केटीलाई तराईको केटासँग विवाह गरेर पठाइदिनु भएको छ. तर श्रीमानले 3 वर्षसम्म टचै गरेको छैन, छोकै छैन. छुँदै नछोइसके पश्चात उसले कतै कमी महिमा त छैन भनेर आफूलाई श्रृङ्गार्ने, आफूलाई सुन्दर बनाउने हर सम्भव प्रयास गरेको छ. र 3 वर्ष पश्चात श्रीमानले छुँदै नछोइकन त्यो विवाह सम्बन्ध टुङ्गिन्छ. त्यसलाई हामीले कसरी हेर्ने? यही समाजभित्र घटेको घटना हो. त्यो केटी जसलाई विवाह गरेर पठाइयो, जो 3 वर्षसम्म केवल आफ्नो श्रीमानको एउटा स्पर्शको लागि 3 वर्ष उसले आफूलाई श्रृङ्गारेको छ, हर सम्भव प्रयास गरेको छ, उसको मनोविज्ञान कस्तो होला? के घट्यो होला त्यो केटीमा? यस्ता कथा पनि मैले
0: जसरी कथाको विषयवस्तु बताउँदै गर्दाखेरि जसरी तपाईँको दाबी छ महिलाहरूले त्यो अवस्थासम्म अथवा एक्लोपनको त्यो हदसम्म बिहोर्नु परेको अथवा त्यसरी पनि जीवन जिउनु परेको बताइराख्दाखेरि ती पात्रहरू समाजकै प्रतिनिधि पात्र हुन् भनेर बुझ्ने आधार या त्यसलाई चाहिँ काल्पनिक रूपमा यस्तो पनि हुन सक्छ भनेर बुझ्ने त्यो दुवै दाबी त रहन्छ नि फेरि त्यसभित्र पनि. तपाईँले जसरी बताइराख्नु भएको छ हुन सक्छ त्यो समाजकै प्रतिनिधि पात्र पनि हुन सक्छ, तर त्यही कुरा फेरि जसरी तपाईँले प्रस्तुत गर्नु भएको छ. अर्को एउटा जुन तपाईँले अघि प्रसङ्गमा पनि कोट्याउनु भएको थियो सम्भव नभएको सम्भोगको विषय,
1: सम्भव नभएको सम्भोग
0: जुन चाहिँ एक हिसाबले भन्ने हो भने त्यो असम्भवै भनेर बुझ्न पनि सक्छ,
1: असम्भवै भनेर बुझ्न सक्यो
0: हो. यस्ता विषयहरू राख्दै गर्दाखेरि
1: हजुर
0: त्यो समाजकै यथार्थ प्रतिनिधि पात्र मार्फत केही कुराहरू उजागर भएको भनेर विश्वस्त दिलाउने आधार पनि त तपाईँले त्यहाँ समावेश गर्नु त भएको होला पक्कै.
1: हजुर छ, किन भन्दा जो सम्भव नभएको सम्भोगको पात्र मेरै घरको स्टाफ हो उहाँ, र उहाँलाई मैले आफैले आफैसँग राखेर रिसर्च गरे हो. मैले बिना रिसर्च बिना अनुसन्धान कुनै पनि पात्रको कसैलाई लामो अब्जर्भेसनमा नराखिकन उनीहरूको भित्र गहिराईको मनोविज्ञानलाई नछामिकन मैले कलम चलाएको छैन. त्यसकारण हाम्रै समाजभित्र घटेका यी घटनाहरू हुन्, तर हजुरले भनेको जस्तो अर्को पार्टबाट एउटा काल्पनिक पनि त हुन सक्छ भन्ने कुरा त सही हो. एउटा लेखकले त जस्तो पनि कल्पना आफूभित्रैबाट निकाल्न सक्छ, त्यो कुरा सत्य हो. हुँदाहुँदै पनि यी कथाहरूका पात्रहरू चाहिँ मैले छानेका पात्रहरू हाम्रै समाजभित्रका तपाईँका अनि हाम्रा ऐनाहरू हुन् सर.
0: तपाईँले एउटा कुनै प्रसङ्गमा एउटा वाक्य पनि प्रयोग गर्नुभएको थियो, विशेष गरी जीवनको उद्देश्य र बोध सम्झाउने कृतिको रूपमा यो पुस्तक आएको छ भनेर कतै उल्लेख गर्नुभएको थियो.
1: हजुर हो,
0: जुन उद्देश्यले लेखिएको भन्नुभएको छ त्यो बोध पाठकले कसरी गर्न सक्छ होला तपाईँ लेखककै हिसाबले भन्नुपर्दा? किनभने त्यहाँनिर तपाईँले एक हिसाबले भन्दाखेरि मानिस प्रेममा अर्को व्यक्तिलाई पनि खोजिरहेको हुन्छ या अन्तत ऊ आफै अपूर्णता या पहिचानलाई पछ्याइरहेको हुन्छ भन्ने सन्दर्भ पनि त्यसले झल्काउन सक्छ. त्यही विषयलाई केन्द्रित गर्दै गर्दाखेरि जीवनको उद्देश्य र बोध सम्झाउने भन्नुको तात्पर्य चाहिँ के हो? लेखकले नै भन्दाखेरि के भन्नुहुन्छ?
1: एकदम कस्तो सुन्दर प्रश्न. यो प्रश्न सोधियोस् भन्ने चाहिँ मलाई थियो, किनभने हामीले पुस्तक त राइटरले पुस्तक लेखिदिइसके पश्चात राइटरको मृत्यु हुन्छ, तत्पश्चात पढ्ने पाठकहरूले पुस्तकलाई पुनः पुनः जन्माइदिनुहुन्छ. तर मेरो दृष्टिकोणमा जस्तो एज अ राइटर तपाईँले भन्दा के भन्नुहुन्छ भनेर सोधेको हजुरको प्रश्नमा, प्रत्येक कथा पछाडि एउटा एउटा बोध छ. हरेक कथा जुन घटेको छ तत्पश्चात एउटा बोध छ, र पछाडि मैले एउटा एज अ लेखक मैले आफ्नो दृष्टान्त पनि पछाडि दिएको छु. र मैले दिएको दृष्टान्तमा म आज पनि यहाँबाट के भन्न चाहन्छु, सम्पूर्ण पुरुष पात्र र स्त्री पात्र सबैलाई भन्दा हामी केवल सम्भोग र सर्भाइभललाई खाने बस्ने सुत्ने उठ्ने यति क्षणको लागि यति पलको लागि जीवन बाँच्न धरामा आएको हुँदै होइनौ, यही भनेर मैले कलम चलाएको छु। हामी केवल शारीरिक डिजायरको लागि यो संसारमा आएको होइनौ, हाम्रो आफ्नो आफ्नो उद्देश्य छ र हाम्रो उद्देश्य, हामीले गर्नुपर्ने हाम्रो कर्म, हामीले समाजलाई पार्नुपर्ने प्रभाव चेतनाको रूपमा, लेखनको रूपमा, बोलीको रूपमा, कर्मको रूपमा, सत्कर्मको रूपमा तपाईँकै भित्र छ। कहीँ न कहीँ बाहिरी कुरा भरिपूर्ण बनाउने प्रयास गर्दा गर्दै हामीले आफूले लिएर आएको उद्देश्य चाहिँ बिर्सिँदो रहेछौँ र बिर्सिँदा बिर्सिँदै मृत्युको मुखसम्म पुग्छौँ।
0: गुरासजी, त्यसो भए तपाईँले जसरी आफ्ना विचारहरू व्यक्त गरिराख्नु भएको छ तपाईँका पुस्तक मार्फत पनि र अहिलेको संवादका क्रममा पनि, यसरी हेर्दै गर्दाखेरि स्त्रीलाई समाजले हेर्ने दृष्टि र स्त्रीले आफूलाई बुझ्ने दृष्टिबीच ठुलो दूरी छ।
1: एकदम छ। स्त्रीलाई समाजले कसरी हेर्ने भन्ने कुरा त स्त्रीको हातमा हुन्छ नि सर। हामीले हामीलाई खालि पुतलाको रूपमा, गुडियाको रूपमा, पार्लर जाने, लिपस्टिक लाउने, मेकअप गर्ने, त्यो भन्दा पर हाम्रो कुनै पनि प्रकारको उद्देश्य नै छैन। हामी एउटा चेतना नै होइनौ, चैतन्य नै होइनौ। हामीलाई पनि ज्ञानको, वेदको, गीताको, पुराणको, उपनिषद्को अधिकार छ भन्ने कुरा स्त्रीले बिर्सिरहेको अवस्था हो अहिले। अहिलेको समाजमा यो अझै विडम्बनाको रूपमा म देख्छु। अहिले हामी एकदम आधुनिक भनेर प्यान्ट टिसर्ट लाउने, जो प्यान्ट टिसर्ट लाउने, कम्प्युटर चलाउने स्त्रीहरूमा पनि यो बोध कम छ। त्यसकारण समाजभन्दा पनि हामी स्त्रीमा प्रब्लम देख्छु क्या, म त हामीमा प्रब्लम देख्छु। हामी चेतनातर्फ, ज्ञानतर्फ, प्रकाशतर्फ उन्मुख हुने प्रयत्न र प्रयास सदियौँदेखि गरेनौँ।
0: नेपाली समाजको मनोविज्ञान कस्तो पाउनुभयो त तपाईँले जसरी अनुसन्धान गरिराख्दाखेरि, महिला केन्द्रित विषयवस्तु उठान गर्दै गर्दाखेरि समाजको मनोविज्ञान कस्तो छ अथवा कुन अवस्थामा पुगेको छ?
1: समाजको मनोविज्ञान भन्दा हामी यसभित्र, समाजभित्र पुरुष पात्र पनि, स्त्री पात्र पनि, र समाजमा कुनै न कुनै क्षेत्रमा आफ्नो त्याग दिइसक्नु भएको सबै सम्पूर्ण व्यक्तित्वहरू पर्दिनुहुन्छ। तर म स्त्रीमै केन्द्रित भएर मैले रिसर्च गरेको हुनाले मैले स्त्रीहरूमा प्राय इन्डिपेन्डेन्ट हुनुलाई त्यति धेरै प्राथमिकता नदिने, आफू नै डिपेन्डेन्ट भएर बाँच्न चाहने र एउटा दुईटा बच्चा भइसके पश्चात अहिले आइरहेका नयाँ कुराहरूमा अपडेट र अपग्रेड हुन भन्दा पनि बढी शरीर केन्द्रित भएर आफूलाई साज सज्जामा मात्रै केन्द्रित गराउने र आफ्नो जुन पीडा, जीवनमा जुन घटना घट्यो त्यो घटनापछि उठ्नै नचाहने, त्यो घटनापछि बाँच्नै नचाहने, त्यही घटनालाई बोकेर आफ्ना यति सुन्दर जीवनका ऊर्जाहरूलाई समाप्त पार्ने त्यस्तो खालको एकदमै साँघुरो मनोविज्ञान देखे सर मैले त नेपाली समाजमा आजको डेटमा पनि।
0: त्यसो हुँदाखेरि त त्यसो भए जुन समाजभित्र अथवा समाजले स्वीकारेको जुन नैतिकता या व्यक्तिको निजी सत्य बीचको जुन द्वन्द्व त कायमै छ, त्यो द्वन्द्वलाई प्रकाशन गर्दै गर्दाखेरि तपाईँले जुन पुस्तकमा त ती निजत्व या निजी विषय जुन कतिपय हिसाबले भन्ने हो भने गोपनीयता भित्र राखिनुपर्ने कुरा भनेर जसरी समाजले औल्याएको छ, ती विषयलाई छताछुल्ल पार्दै गर्दाखेरि यो द्वन्द सिर्जना गराउने हिसाबले, एक हिसाबले मैले भन्न खोजेको चाहिँ समाजमा देखिएको जुन प्रवृत्ति छ त्यो प्रवृत्तिगत द्वन्द उठान गर्दै गर्दा लेखकले समाजको पक्ष लिने कि मानवताको पक्षमा कलम चलाउने त?
1: लेखकले मानवताको पक्षमा कलम चलाउने, मानवता जिउँदो रह्यो, मानवता हामीभित्र मानवीय संवेदना जिउँदो रह्यो भने मात्रै एउटा स्वस्थ समाज बन्छ सर। म चाहिँ त्यसरी आफ्नो विवेकको प्रयोग गर्छु।
0: अब हामी यो संवादको क्रमलाई धेरै लामो समय त समयको पाबन्दीले गर्दा लम्ब्याउन सक्दैनौँ, तर प्रश्नहरू अझै बाँकी छन्। विशेष त अघि पनि मैले प्रसङ्ग कोट्याउने प्रयास गरेँ, यो नेपाली समाज जुन खुला संवाद, विशेष गरी सम्बन्धको कुरालाई लिएर होस् या प्रेमको कुरालाई लिएर होस्, खुला संवाद रुचाउन अझै पनि चाहिरहेको छैन। भलै ती संवादहरू सुन्न या एक्लो महसुस गरेको बेला ती कुराहरू ऊ कल्पना गर्न र त्यस्तै कुराहरूमा रम्न रुचि त राख्छ, तर खुला रूपले ऊ प्रकट हुन चाहदैन। यस्तो समाज भित्र रहेर तपाईँले महिलाका विषय, त्यसमा पनि विशेष गरी सम्भोगको माध्यमबाट जसरी सन्देश प्रवाह गर्न खोज्नु भएको छ, यो पुस्तकै मुख्य सन्देश के हो त?
1: पुस्तकको मुख्य सन्देश भनेको स्त्रीहरू पनि चेतना हुन्। स्त्रीले आफूलाई केवल शरीर केन्द्रित, म शरीर हुँ र म एकदम श्रृङ्ग सिँगारेर मात्रै मेरो अस्तित्व रहन्छ भन्ने जुन एउटा गलत विश्वास लिएर आज हामी बाँच्दैछौँ, यसलाई त्याग्नुपर्छ। चेतना हो तपाईँ, तपाईँ शिक्षा, तपाईँ ज्ञान, तपाईँ दीप, तपाईँ प्रकाश, तपाईँ अध्यात्मको क्षेत्रमा योद्धा बनेर खरो रूपमा उत्रिन सक्नुपर्छ। तपाईँ केवल शरीर होइन, शरीरमा भएका सम्भोगको बीचमा भएका असन्तुष्टिहरू, सम्भोगकै बीचबाट तपाईँ डिभोर्स भइसके पश्चात पनि तपाईँसँग तपाईँको जीवन छ, तपाईँसँग तपाईँको जीवन छ, तपाईँ बाँच्नुपर्छ। अन्यको लागि पनि बाँच्न सिक्नुपर्छ, सोसाइटीको लागि पनि बाँच्न सिक्नुपर्छ। पहिला म मानव हुँ, पहिला म चेतना हुँ भन्ने ज्ञान स्त्रीले प्राप्त गरोस् र आफ्नो उद्देश्यतर्फ उन्मुख हुन सकोस्, ऊ पनि प्रकाशमान भएर प्रकाश दिन सकोस् भनेर भन्ने उद्देश्य भन्ने ज्ञान चाहिँ मेरो विशेषतः पुस्तकबाट मैले दिन खोजेको सन्देश, महत्त्वपूर्ण सन्देश त्यो।
0: गुराजी, यसो भनिरहँदाखेरि पनि अझै एउटा प्रश्न म तपाईँमाथि थप्न चाहन्छु।
1: प्लिज,
0: विशेष त तपाईँको बुझाइमा प्रेम के हो त त्यसो भए?
1: मेरो बुझाइमा प्रेम त्यो हो सर, प्रेमको चर्चा गर्ने हैसियत हामी आम सर्वसाधारण, म लेखक भने पनि, म फलानो भने पनि, प्रेमकै चर्चा गर्ने त्यत्रो ठुलो हैसियत हामीसँग, हामी मानवसँग छैन। प्रेमको अनुभवलाई उतार्नै सकिँदैन। प्रेम सम्भोग र शरीरको तृष्णा प्रेम होइन सर, प्रेम बोध हो, स्वरूपको बोध, स्वयंको बोध, आत्माको बोध, चेतनाको बोध, सम्पूर्ण विकारहरूबाट माथि उठिसके पश्चात जुन प्रकाशलाई हामी साक्षात्कार गर्छौँ त्यो प्रेम हो। अझै यसो भनिरहँदा पनि प्रेमको व्याख्या मैले अधुरो नै गरिरहेको छु।
0: भर्खरै पुस्तक सार्वजनिक गर्नुभएको छ,
1: हजुर।
0: विशेष गरी यो पुस्तकको कुरा गर्दाखेरि सामाजिक मनोवैज्ञानिक पुस्तकको रूपमा पनि हामीले यसलाई मान्न सक्छौँ, अथवा समाजको यथार्थ परक पुस्तकको रूपमा पनि हामीले यसलाई लिन सक्छौँ। अब आगामी दिनमा कस्तो लेखन योजना बनाउनु भएको छ? यो हतार हुन सक्छ यो प्रश्न, तर पनि मैले यो बसाइकै क्रममा तपाईँसँग यो प्रश्न पनि राखेँ।
1: हजुर, प्रेम, मृत्यु र मुक्ति, तपाईँले प्रेमकै प्रश्न मलाई जानेर सोध्नुभयो या नजानेर सोध्नुभयो, आई डोन्ट नो, तर प्रेम, मृत्यु र मुक्ति मैले सबैभन्दा पहिला लेखेको 5 वर्षको मेरो रिसर्च हो। मेरो मैले आफ्नै आत्माको अध्ययन गरेर, आफैले आफैलाई अनुसन्धान गरेर, 5 गुरुहरूको छत्र छायामा बसेर मैले लेखेर, अनुसन्धान गरेर लेखेर तयार गरेको किताब प्रेम, मृत्यु र मुक्ति हो, जसलाई मैले बजारमा ल्याउन ढिलो गरेर स्त्री र सम्भोगलाई पहिला लिएर आएँ। यसको लगत्तै प्रेम, मृत्यु र मुक्ति मैले आफ्नो राष्ट्रको लागि, यो देशको लागि निमित्त बनेर मैले लेखेको भन्दिनँ, म अस्तित्वको निमित्त हुँ, र त्यो किताबलाई म छिट्टै नेपाली बजारमा लिएर आउँछु। लेखन यात्रालाई म जिउँदो हुँदासम्म, यो श्वास रहँदासम्म म जारी राख्नेछु, र समाजमै भएका विकृतिहरू र त्यसका समाधान के हो त, समस्या मात्र देखाइदिने काम हामी गर्छौँ, म विशेषतः समाधान के हो त भनेर कलम चलाउन चाहन्छु सर।
0: हजुर, यो बसाइका क्रममा मैले सोध्न छुटाएको कुनै विषय जुन आजको सन्दर्भमा भन्नै पर्ने त्यस्तो कुनै विषय छ भने गुराजी तपाईँको लागि समय।
1: धन्यवाद सर। म 18 उमेरमा बेलायत गएर 4 बेलायतमा लगभग 30-35 ठाउँमा काम गरेर राम्रै पोस्टमा जागिर गरेर त्यो पोस्ट छोडेर फर्किएको एउटा युवा हुँ। यसकारण र मैले देशमै रोजगार छ, देशमै गर्न सकिन्छ भन्ने उद्देश्य बोकेर नेपाल फर्किएँ र मलाई विदेशभन्दा नेपाल फलिफाप भयो। र विदेशमा मैले सिकेको एउटा कुरा, विदेशको मान्छेहरू अध्ययनशील हुन्छन्, अनुसन्धानलाई मन पराउँछन्, पुस्तकलाई प्रेम गर्छन्। आज हामी मोडर्न भयौँ, आज हाम्रो लागि टिकटक एभाइलेबल छ, फेसबुक एभाइलेबल छ, विभिन्न गाना बजानाहरू बजिरहेका छन्। यही कुरामा हामीले आफ्नो जीवनको ऊर्जालाई बर्बाद गराइरहेका छौँ। कसैले बनाइदिएको गीत हेरेर मस्त र मख छौँ। कति घर घरमा मैले त डिजिटल डिप्रेसनका रोगीहरूलाई हेर्छु एज अ काउन्सिलरको रूपमा। त्यो बिचमा मैले हाम्रो नयाँ युवाहरू डिजिटल डिप्रेसनको शिकार भएर, धेरै मोबाइल चलाएर डिप्रेसनको शिकार भएर बसेको देखेको छु। कृपया बाँच्न सिक्नुहोस्, अध्ययन गर्न सिक्नुहोस्, अनुसन्धान गर्न सिक्नुहोस्, नेपाल के हो, राष्ट्र के हो, र राष्ट्रिय यो देशको संस्कृति के हो, त्योतर्फ पनि अलिकति हामी उन्मुख हुन र केन्द्रित हुन जरुरी छ। यही सन्देश म दिन चाहन्छु।
0: हजुर, महत्त्वपूर्ण समय उपलब्ध गराएर स्टुडियोसम्म आएर यो रेकर्ड गर्ने अवसर दिनुभयो। विशेष गरी आज पनि हामीले सकारात्मक चिन्तन लाई लिएर केही चर्चा परिचर्चा गऱ्यौँ। तपाईँको पुस्तक स्त्री र सम्भोगमा केन्द्रित भएर यसका लागि यहाँलाई धेरै धेरै धन्यवाद,
1: र सरोज सरलाई पनि धेरै धेरै धन्यवाद, भर्खरै बजारमा आएको यो कृतिलाई यो स्थान दिनुभयो। हार्दिक नमन सर।
0: हवस्, अहिले हामीसँग कुराकानी गर्दै हुनुहुन्थ्यो लेखक गुराज बन गिरी। आज हामीले विशेष गरी सामाजिक मनोवैज्ञानिक विषयमा लेखिएको पुस्तक स्त्री र सम्भोगका विषयमा चर्चा गर्यौं। हवस् त आजलाई यति। तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो? तपाईँको सल्लाह र सुझाव हामीलाई साहित्य संसार 2023@gmail.com इमेल पठाएर जानकारी दिन सक्नुहुनेछ। आजको कार्यक्रमबाट प्राविधिक मित्र मिनर्वा वज्राचार्य सहित संयोजक ताराप्रसाद वस्ती र म सञ्चालक सरोज रिजाल पनि बिदा हुन्छु। नमस्कार।
2: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब हामी तपाईँलाई करिब बिहानको 11 बजेसम्म आधुनिक गीतहरू सुनाउँछौँ। सुरुवातमा सुनाउँछौँ रिता बराइलीको स्वर। रिता बराइलीकै रचना अनि सङ्गीत हो बिनु क्षितिज र ईश्वर मगियाको।

भर्खरै सुनायौं भानुभक्त ढकालको स्वरमा रहेको आधुनिक गीत शालिक गौतमको रचना अनि संगीत हो आलोक शर्माको। आधुनिक गीतहरू सुनाउने क्रममा अब सुनाउँछौ दुर्गा परियारको स्वर रचना अनि संगीत सञ्जु कुमार थापाको।

भर्खरै सुनायौँ शिव परियारको स्वर राधेश्याम निरसको रचना अनि सङ्गीत हो रामेश श्रेष्ठको। आधुनिक गीतहरू सुनाउने क्रममा अबका लागि अन्तिम गीत सुनाउँछौँ। अन्जु पन्तको स्वर, नभी अधिकारीको रचना अनि सङ्गीत हो सन्तोष श्रेष्ठको। यसपछि केही सूचना र सन्देश सुन्नुहुनेछ भने ठिक 11 बजे बिहान समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

भारतको औपचारिक भ्रमणमा जानुहुने भएको छ। भ्रमणका क्रममा परराष्ट्र मन्त्री खनालले भारतीय विदेश मन्त्री डाक्टर एस जयशंकरसँग औपचारिक भेटवार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ। भेटमा उहाँहरूबीच द्विपक्षीय व्यापार, लगानी, सम्पर्क सञ्जाल, कनेक्टिभिटी, ऊर्जा तथा जनस्तरका सम्बन्ध लगायत विषयमा छलफल हुनेछ। परराष्ट्र मन्त्री खनाल यही जेठ 24 गते काठमाडौँ फर्कने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नेतृत्वको प्रतिनिधिमण्डल भारत भ्रमण पूरा गरी आज स्वदेश फर्किँदैछ। भारत भ्रमणका क्रममा सभापति लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाह लगायतसँग उच्च स्तरीय भेटवार्ता गर्नुभएको थियो। विश्व वातावरण दिवस सन् 2026 आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। समृद्ध भविष्यको आधार जलवायु एवं प्रकृति मैत्री विकास मूल नारासहित सप्ताहव्यापी रूपमा दिवस मनाउन लागि हो। दिवसका अवसरमा शुभकामना दिनुहुँदै राष्ट्रपति रामचन्द्र पौडेलले प्रकृतिमुखी जीवनशैली अवलम्बन गरी वातावरण सुधारका गतिविधि प्रवर्धन गर्न आह्वान गर्नुभएको छ। उहाँले वातावरण संरक्षण, हरित विकास र जलवायु परिवर्तनको प्रभाव न्यून गर्ने कार्यमा दिवसले थप ऐक्यबद्धता र उत्साह प्रदान गरोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ। राष्ट्रिय सतर्कता केन्द्रले सरकारी कार्यालयमा छड्के अनुगमनलाई तीव्रता दिएको छ। केन्द्रले दैनिक 10 कार्यालयमा छड्के अनुगमन गर्ने गरेको केन्द्रका सूचना अधिकारी सरिता खतिवडाले जानकारी दिनुभयो। उहाँले 5 समूह बनाएर कार्यालय समयमा हाजिरी, पोसाक, फाइल, ट्राफिङ जस्ताको अनुगमन गरिरहेको बताउनुभयो। उहाँका अनुसार गत साउन यता केन्द्रले 1130 कार्यालय अनुगमन गरेको छ। तीमध्ये 6710 जना कर्मचारीले कार्यालय समय पालना नगरेको र 1162 कर्मचारीले तोकिएको पोसाक नलगाएको पाइएको केन्द्रका सूचना अधिकारी खतिवडाले जानकारी दिनुभयो। सो क्रममा कतिपय कार्यालयमा 2-3 पटक समेत अनुगमन गरिएको छ। छड्के अनुगमनमा ती कर्मचारीलाई कारवाही गर्ने सिफारिस गरेको उहाँले बताउनुभयो। कर्मचारीलाई निजामती सेवा ऐन 2049 दफा 55 अनुसार सम्बन्धित कार्यालयले चेतावनी पत्र दिने र सोको अभिलेख कार्यालयमा राखिने भएको छ। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले प्रविधि, कृत्रिम बौद्धिकता र एल्गोरिदम द्वारा निर्देशित वर्तमान विश्वमा पनि साहित्यले मानव सभ्यता र जीवन जगतलाई बुझ्ने सशक्त आधारभूत माध्यमका रूपमा काम गरिरहेको बताउनु भएको छ। हिजो काठमाडौँमा आयोजित हिमालयन लिटरेचर फेस्टिभल एन्ड राइट्स वर्कसपमा उहाँले साहित्यले समाज र मानिसलाई आत्मचिन्तन तथा मानवीय संवेदनालाई जोडेको बताउनुभयो। संचार मन्त्री तिमिल सिन्हाले विश्व राजनीति, अर्थतन्त्र र प्रविधिमा आएको तीव्र परिवर्तनका बीच पनि मानिसहरू अर्थ, सम्मान, पहिचान र आशाको खोजीमा रहेको बताउनुभयो। नापी विभागले मेरो किता मोबाइल एप सार्वजनिक गरेको छ। भूमि व्यवस्था, सहकारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको उपस्थितिमा हिजो सार्वजनिक गरिएको एप मार्फत नागरिकले जग्गा सम्बन्धी सेवा घरमै बसेर प्राप्त गर्न सक्ने भएका छन्। नापी विभागका अनुसार एप मार्फत नक्सा, प्रिन्ट, फिल्ड बुक, उतार, प्लट रजिस्टर उतार तथा फिल्ड रेखाङ्कनका लागि अनलाइन आवेदन दर्ता पछि प्रणालीबाट ओटिपी उपलब्ध हुने र सेवाग्राहीले मोबाइल नम्बर तथा ओटिपी प्रयोग गरी आफ्नो आवेदनको अवस्था नियमित रूपमा हेर्न सक्नेछन्। रोल्पाको माडी गाउँपालिका 2 घरती गाउँ याङ खोला स्थित शहीद मार्गमा जीप दुर्घटना हुँदा 3 मृत्यु भएको छ। मृत्यु हुनेमा जीप चालक दाङ घोराई उपमहानगरपालिका 7 देसाई निवासी अन्दाजी 25 वीरबहादुर चौधरी, दङ्गी शरण गाउँपालिका 7 श्री गाउँ घर भइहाल घोराई उपमहानगरपालिका 14 बस्नी अन्दाजी 40 जीवधन चौधरी र उनकी श्रीमती अन्दाजी 38 कमला चौधरी रहेको इलाका प्रहरी कार्यालय घरती गाउँ रोल्पाले जनाए।

0: को छ। जस्ता पाता, सिमेन्ट र प्लास्टिकका पाइप लगायत निर्माण सामग्री लोड गरिएको बोलेरो पिकअप जीप सडकबाट करिब 500-600 मिटर तल खसेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्ध अन्त्यका लागि प्रत्यक्ष भेटवार्ताको प्रस्ताव गर्नुभएको छ। पुटिनलाई सम्बोधन गर्दै सार्वजनिक पत्र लेख्नुभएका जेलेन्स्कीले युक्रेन र रुसबीच प्रत्यक्ष संवादबाट मात्रै शान्ति सम्भव हुने बताउनु भएको हो। करिब 1800 शब्दको पत्रमा उहाँले प्रस्तावित वार्ताको अवधिभर पूर्ण युद्ध विराम गर्न पनि आग्रह गर्नुभएको छ। तर पुटिनले यसअघि नै यस्तो युद्ध विरामको प्रस्ताव अस्वीकार गरिसक्नु भएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने जेलेन्स्की र पुटिन बीच प्रत्यक्ष भेटवार्ता भए राम्रो हुने प्रतिक्रिया दिनुभएको छ। रुसी राष्ट्रपति कार्यालयले पत्र प्राप्त भएको पुष्टि गर्दै पुटिनलाई यसबारे जानकारी गराइने जनाएको छ। पत्रमा जेलेन्स्कीले युद्ध अन्त्यका लागि आफू र पुटिन बीच प्रत्यक्ष भेट आवश्यक रहेको भन्दै स्विजरल्यान्ड वा टर्की जस्ता मुलुकमा वार्ता गर्न सकिने प्रस्ताव गर्नुभएको छ। यसैबीच सेन्ट पिटर्सबर्गमा आयोजित आर्थिक मञ्चका क्रम बोल्दै पुटिनले युक्रेनसँग सम्झौताका लागि आफू तयार रहेको बताउनु भएको छ। तर त्यसका लागि दुवै पक्षले सम्झौता र केही समझदारी गर्नुपर्ने उहाँको भनाइ थियो। यो सँगै रेडियो नेपालबाट बिहान 11 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 12 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
1: अहिले सुन्दै हुनुहुन्थ्यो बिहान 11 बजेको समाचार। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब प्रस्तुत गर्दैछौँ आज दिउँसो प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। केही छिनमा यहाँहरूले सुन्नुहुनेछ कार्यक्रम युवा संसार। युवा संसार कार्यक्रमपछि लोकधोर गीतहरू सुन्न सक्नुहुनेछ मध्याह बाह्र बजेसम्म। मध्याह बाह्र बजे समाचार प्रसारण हुनेछ। समाचारपछि कार्यक्रम स्रष्टा र सिर्जना सुन्नुहुनेछ। 1 बजे समाचार सुन्नुहुनेछ। 1 बजेको समाचारपछि हिजो बेलुकी प्रसारण भएको कृषि कार्यक्रमको पुनः प्रसारण हुनेछ। कृषि कार्यक्रमको पुनः प्रसारणपछि यहाँहरूले फ्यान बक्स कार्यक्रम सुन्नुहुनेछ करिब 2 बजेसम्म। 2 बजे अङ्ग्रेजीमा समाचार प्रसारण हुनेछ। 2:15 प्रदेश प्रसारण आरम्भ हुनेछ, जस अन्तर्गत रेडियो नेपालका 7 वटै प्रादेशिक प्रसारण केन्द्रबाट 6 बजेसम्म छुट्टा छुट्टै प्रदेश प्रसारणका कार्यक्रम सुन्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपराह 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार र 5:15 बजेदेखि 5:45 बजेसम्म शैक्षिक कार्यक्रम विषयगत पाठको पुनः प्रसारण हुनेछ। अब प्रस्तुत छ कार्यक्रम युवा संसार।
2: नमस्कार, युवा संसार कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत छ। म हुँ दुर्गा अधिकारी अनि प्रविधि संयोजनमा हुनुहुन्छ पराग पोखरेल। यो कार्यक्रम यहाँहरूले मिडवेबका विभिन्न फ्रिक्वेन्सीहरूसँगै एफएम 98.1 र 101.3 MHz अनि www.radionepal.gov.np का साथै रेडियो नेपालको मोबाइल एप आफ्नै मोबाइलमा डाउनलोड गरेर पनि संसारभर हामीलाई सुन्न सक्नुहुनेछ। भनिन्छ, मानिस फरक क्षमता र गुणका साथमा जन्मन्छन्। हरेक व्यक्तिले गरेका सङ्घर्ष र प्रयास अरूका लागि प्रेरणा पनि बन्न सक्छन्। यही मान्यतालाई मनन गर्दै हामी युवा संसार कार्यक्रममा विविध क्षेत्रमा क्रियाशील युवाका अनुभव सुनाउन उपस्थित हुने गर्दछौँ। आजको युवा संसार कार्यक्रममा भने हामीसँग राष्ट्रिय युवा परिषदका प्रशासकीय प्रमुख गेहनाथ गौतम स्टुडियोमा हुनुहुन्छ। उहाँसँग हामी राष्ट्रिय युवा परिषदको 10 वर्षे यात्रा, उपलब्धि, चुनौती र आगामी योजनाका बारेमा कुराकानी गर्नेछौँ। अब भने आउनुहोस्, कार्यक्रममा स्वागत गरौँ राष्ट्रिय युवा परिषदका प्रशासकीय प्रमुख गेहनाथ गौतमलाई। यहाँलाई युवा संसार कार्यक्रममा हार्दिक स्वागत छ।
3: नमस्कार, धन्यवाद।
2: आरामै हुनुहुन्छ?
3: हजुर, ठिक छ।
2: हजुर, यहाँ राष्ट्रिय युवा परिषदका प्रशासकीय प्रमुख हुनुहुन्छ, होइन? राष्ट्रिय युवा परिषदको स्थापना भएको पनि एक दशक बितिसक्यो। 2072 साल फागुन 19 गते राष्ट्रिय युवा परिषदको स्थापना भएको थियो। यो एक दशक राष्ट्रिय युवा परिषदले पार गर्दै गर्दाको यो क्षणलाई यहाँ कसरी समीक्षा गर्नुहुन्छ?
3: 1998 अगस्त 8 देखि 12 यो संयुक्त राष्ट्र सङ्घको समन्वयमा पोर्चुगलको लिजबनमा भएको 140 देश सम्मिलित युवा मामिला हेर्ने मन्त्रीहरूको जुन एउटा विशेष सम्मेलन थियो, त्यो सम्मेलनमा नेपाल पनि सहभागी भएको र नेपाल पनि सहभागी भएपछि युवासँग सम्बन्धित विषयमा नीति निर्माण गरेर जाने र युवा केन्द्रित क्रियाकलाप अगाडि बढाउने एउटा सामूहिक प्रतिबद्धता भएको थियो। त्यो प्रतिबद्धता अनुसार नेपालमा पनि ऐन निर्माण भएर राष्ट्रिय युवा परिषद गठन भयो 2072 साल फागुन 19 गते, अघि यहाँले पनि भन्नुभयो, र त्योभन्दा अगाडि युवा नीति पनि लागू भएको थियो 2072। यस आधारमा राष्ट्रिय युवा परिषद गठन भएको करिब 10 वर्ष भयो अहिले यो 82-83 आइपुग्दाखेरि, र 10 वर्षको अवधिमा राष्ट्रिय युवा परिषदले सरकारद्वारा प्रदत्त जे कार्यक्रम छ युवा केन्द्रित, त्यो कार्यक्रमहरूलाई व्यवस्थित तरिकाले कार्यान्वयन गर्ने काम एकातिर गरेको छ भने अर्कातिर सहायता संस्थाहरूसँगको सहकार्य, त्यो युएन एजेन्सीसँग जोडिएका संस्थाहरू पनि हुन्छन्, राष्ट्रिय र अन्तर्राष्ट्रिय गरिसकेका संस्थाहरू र युवा केन्द्रित अन्य निकायहरूसँग पनि सहायताले समन्वय गर्दै हामीले युवा केन्द्रित क्रियाकलापहरू गर्दै आएका छौँ। र विशेष गरेर राष्ट्रिय युवा परिषदले युवाको नेतृत्व विकास गर्ने, क्षमता विकास गर्ने र उद्यमशीलता प्रवर्धन गर्ने र क्षमता विकास अन्तर्गत तालिम प्रदान गर्ने जस्ता कामहरूमा अलि बढी आफूलाई केन्द्रित गरेको छ। यसका साथमा पोलिसी डायलग गर्ने क्रियाकलाप पनि गर्दै आएको छ। यस्ता क्रियाकलाप गर्दा 10 वर्षको अवधिमा वर्तमान सरकार र अहिलेको संसदको संरचनासँग पनि राष्ट्रिय युवा परिषदको अपेक्षा र उद्देश्यलाई जोडेर हेर्न सकिन्छ। प्रतिनिधिसभामा 102 40 वर्ष मुनिका युवाहरू चाहिँ मान्य सभासद हुनुहुन्छ भने सामान्य प्रधानमन्त्री बालेन्द्र शाहज्यू सहित 10 अरू थप मन्त्रीहरू युवा उमेरको हुनुहुन्छ भने यो क्याबिनेटमा यो किसिमको उपस्थिति हुनु भनेको आफैमा पनि राष्ट्रिय युवा परिषदको अपेक्षा र उद्देश्य अनुसार नेतृत्व विकास भएको छ भनेर हामी गौरव गर्न चाहन्छौँ।
2: 10 वर्षको समीक्षालाई हेर्दै गर्दाखेरि चाहिँ नीतिगत रूपमा चाहिँ राष्ट्रिय युवा परिषद जुन 2072 साल फागुन 19 गते स्थापना भयो, त्यसपछि राष्ट्रिय युवा नीति 2072 जारी भयो र त्यसै अनुसार काम सुरु भयो। सायद 2072 ऐन पनि थियो, क्यारे ऐन पनि बनेको थियो, होइन? त्यसपछि नीतिगत व्यवस्थामा चाहिँ के कस्ता परिवर्तनहरू आए?
3: युवा केन्द्रित क्रियाकलापमा फोकस गरेर जाने कुरा छ। केन्द्रमा राष्ट्रिय युवा परिषद भयो, प्रदेश तहमा पनि प्रदेश युवा परिषद गठन गरेर जाने अभ्यास सुरु भएको छ। 3 प्रदेशमा प्रदेश युवा परिषद गठन भइसकेको छ भने स्थानीय तहमा पनि स्थानीय युवा परिषद गठन गरेर जानुपर्छ भनेर हामीले भनेका छौँ। त्यसका आधारमा पनि स्थानीय तहको समन्वयमा 36 स्थानीय तहमा अहिले स्थानीय युवा परिषद गठन भएको छ। यो चाहिँ परिषदको जस्तै संरचना स्थानीय तहसम्म 3 गठन भएको एउटा विषय भयो भने अर्को चाहिँ युवा क्लबहरू गठन भएर जाने परिचालन हुने र नीति निर्माण तहमा स्थानीय तहदेखि माथिल्लो तहसम्म नै समन्वय गर्ने प्रभावमूलक तरिकाले उहाँले चाहिँ भूमिका खेल्न सक्ने वातावरण बन्दै गएको छ भने युवाहरू स्वरोजगारतिर अलिकति आत्मनिर्भर भएर जाने कुरामा प्रोत्साहित भएको छ। यद्यपि राष्ट्रिय युवा परिषद एक्लैले सबै कामहरू गर्न सक्दैन, तथापि हामीले मार्गदर्शन गर्ने कतिपय कुरामा अभिमुखीकरण गर्ने काम हो, हामी त्यो काममा अगाडि बढेका छौँ। र त्यसका आधारमा स्थानीय उत्पादनसँग जोडेर जाने कुरा, लघु उद्यम विकास गरेर जाने कुरा र सु आर्जन गरेर जाने कुरा र नेतृत्व तहमा जाँदा पनि इमान्दारिताका साथ नेतृत्व तहमा बसेर काम गर्ने कुरा, नेतृत्व विकास गर्ने कुरामा हाम्रो भूमिकाले सकारात्मक काम गरेको छ भन्ने लाग्छ। जस्तै अब स्थानीय तहमा पनि राष्ट्रिय युवा परिषदसँग आबद्ध रहनुभएका धेरै महानुभावहरू जनप्रतिनिधि हुनुहुन्छ। अब सङ्घीय संसदमा पनि राष्ट्रिय युवा परिषदको पूर्व सदस्यजीहरू जस्तै अहिले मान्य मन्त्री गीता चौधरी राष्ट्रिय युवा परिषदको पूर्व सदस्य हुनुहुन्छ, उहाँ मन्त्री नै हुनुहुन्छ भने अरू मान्य सभासदहरू क्षेत्रीय थेपेदेखि अब सविता गौतम पनि जोडिनु भएको छ। यस्तै मान्यजीहरू पनि हामीसँग आबद्ध रहनुभएको, हामीसँग जोडिनु भएको सदभाव राख्ने पर्सनालिटी नै तयार हुनुभएको छ।
2: प्रशासकीय प्रमुख भएर हेर्दै गर्दाखेरि चाहिँ 10 वर्षमा साँच्चै नै युवाहरूले राष्ट्रिय युवा परिषद चाहिँ हाम्रा लागि रहेछ र हामीले राष्ट्रिय युवा परिषदबाट चाहिँ यो उपलब्धिहरू हासिल गर्न सक्यौँ भन्ने त्यस्ता महत्त्वपूर्ण केही आँकडाहरू पनि छन्?
3: हजुर, अलिकति हामीसँग त्यस्ता पनि छन्। जस्तै अब नमुना युवा संसद अभ्यास हामीले एउटा गर्छौँ, किन जनप्रतिनिधिको रूपमा रहेर भोलि नीति निर्माणमा काम गर्नुपर्ने नेपाली युवालाई यसमा अभ्यस्त गराउनको लागि नमुना संसदको अभ्यास हामीले गर्छौँ। कुटनीतिक विषयसँग पनि जोडेर जानलाई उहाँलाई चाहिँ मुन भन्छौँ हामी। संयुक्त राष्ट्र सङ्घीय नमुना महासभाको अभ्यास पनि गर्छौँ, एनवाइसी मुन भन्छौँ, त्यो पनि हामी कार्यक्रम गर्छौँ। त्यसबाट पनि अहिलेसम्म 500 जति युवाहरू त्यसमा सहभागी हुनुभएको छ भने अघि भनेको नमुना संसदमा त अझ बढी सङ्ख्या रहनुभएको छ। स्थानीय क्लबहरूमा जोडिएको सहभागिता पनि धेरै छ भने जिवाइबिएसआई भन्ने हाम्रो एउटा कार्यक्रम छ, जेनेरेट योर बिजनेस स्टार्ट योर बिजनेस भन्ने छ। यो चाहिँ वित्तीय साक्षरतासँग जोडिएको द आइएलबाट सर्टिफाइड प्रशिक्षकबाट प्रशिक्षण गर्ने बिजनेस प्लान समेत बनाउने गरी तालिम चाहिँ 7 दिनको त्यो तालिम पनि भएको छ। त्यसले लगभग 1000 बढी युवाहरू चाहिँ त्यस कार्यक्रमबाट लाभान्वित हुनुभएको छ। त्यस्तै अब हामीले यो इन्क्युबेसनको पनि अभ्यास गरेका छौँ। गत वर्ष मात्रै हामीले 80 युवालाई चाहिँ इन्क्युबेसनको बुट क्याम्प 7 दिनको तालिम सञ्चालन गऱ्यौँ। त्योभन्दा अगाडि पनि यस्ता कार्यक्रमहरू भएका छन्। त्यस्तै वाइएलडिपी भन्ने सरको नेतृत्व युवा नेतृत्व विकास कार्यक्रम भन्ने छ, युवाहरूको नेतृत्व विकासका लागि पनि हामीले कार्यक्रम गर्छौँ। विशेष गरेर जनप्रतिनिधिहरू जो चाहिँ नेतृत्वमा रहनुभएको छ उहाँहरूलाई भेला गरेर उहाँहरूसँग चाहिँ नेतृत्व विकाससँग सम्बन्धित तालिमहरू हामीले गर्थ्यौँ, कार्यक्रम गर्थ्यौँ। त्यो काम गत वर्ष पनि भएको छ। त्यस्तै अब अर्को स्वयंसेवक परिचालन गर्ने अर्को हाम्रो एउटा महत्त्वपूर्ण कार्यक्रम छ। देशमा विभिन्न अवस्थामा युवाहरूलाई परिचालन गर्ने र स्वयंसेवकीय भावना विकास गर्ने कुरामा राष्ट्रिय युवा परिषदले परिचालन गर्ने काम पनि गर्दै आएको छ। विपद व्यवस्थापन भयो, जलवायु परिवर्तनसँग जोडिएको भयो, स्वास्थ्यसँग जोडिएको अथवा अन्य यावत स्वयंसेवकीय भावनाको विकास गर्ने र स्वयंसेवा गर्ने सिप विकास गर्ने काम हामीले गर्दै आएका छौँ। भने अर्को युवा परामर्श भन्ने एउटा लोकप्रिय कार्यक्रम छ हामी कहाँ। युवा परामर्श कार्यक्रमले एक दिन मात्रै हो तर सम्बन्धित विषयमा युवालाई परामर्श गर्न, जस्तै उद्यमशीलतासँग जोडिएको हुनसक्छ, कहिले कहिले विपदसँग जोडिएको हुनसक्छ, कहिले स्वयंसेवा नै भनौँ, स्वास्थ्यसँग जोडिएका विषय होलान्, होइन मनोपरामर्श, यस्ता विभिन्न विषयमा चाहिँ आइटीसँग जोडिएको कुरा भयो, जस्ता विषयमा चाहिँ हामीले युवा परामर्श कार्यक्रम गरेर युवाहरूलाई चाहिँ अलिकति अभिप्रेरित गर्ने, दीक्षित गर्ने र उहाँहरूको जीवनशैलीलाई अलिक मर्यादित बनाएर जाने, शिक्षित बनाएर जाने कुरामा हामीले भूमिका खेल्दै आएको छौँ।
2: हजुर, जस्तो राष्ट्रिय युवा परिषदले जुन नीतिगत रूपमा पनि होइन यो कार्यक्रमहरू व्यवहारगत रूपमा पनि यी कार्यक्रमहरू जुन लागू गरेको छ र यी गाउँ गाउँसम्म यी कार्यक्रमहरू जुन पुर्याएको छ, तर त्यसले साँच्चै नै व्यवहारिक लक्ष्य हासिल गरेको छ त, त्यसको अनुगमन मूल्याङ्कन भएको छ कि छैन परिषदबाट, अपेक्षित लाभ लिन सक्नु भएको छ कि छैन।
3: हाम्रो कार्यक्रम चाहिँ अलिकति अभिमुखीसँग जोडेका कार्यक्रम अलिक बढी हुने भयो, क्षमता विकाससँग जोडेका छोटा छोटा कार्यक्रम हुने भयो। त्यसमा चाहिँ व्यक्तिलाई सहभागी गराएर हामीले कार्यक्रम गर्छौँ, कार्यक्रम गरिसकेपछि त्यसो फलोअप गर्ने अभ्यास अलिक कम भएको छ। तर पनि हामीले नेतृत्व विकास गर्ने, क्षमता विकास गर्ने र युद्ध उद्यमशीलता प्रबन्धन गर्ने 3 मुख्य कुरा राष्ट्रिय युवा परिषदको रहँदाखेरि अहिले भइरहेको राजनीति नेतृत्वमा युवाको सहभागिताको कुरा, युवाहरूले विभिन्न क्षेत्रबाट चाहिँ आवाज उठाउने कुरा, युवाहरू चाहिँ सहभागी भएर चाहिँ उद्यमशीलता प्रबन्धन गर्ने कुरामा जति सहभागिता भएको छ, त्यहाँ काहीँ न काहीँ राष्ट्रिय युवा परिषदको पनि मर्म र हाम्रो योगदान रहेको छ भन्ने हामी त्यसरी हेर्न सकिन्छ। डाटा नै लिएर त्यसरी निरन्तर रूपमा हामीले मूल्याङ्कन गरेको अवस्था चाहिँ छैन।
2: हजुर, यो राष्ट्रिय युवा परिषदमा यहाँहरूले दिनुभएका, सञ्चालन गर्नुभएका तालिम भए, अभिमुखीकरण कार्यक्रमहरू भए, त्यहाँ आउने त युवा नै हुनुभयो होइन?
3: राष्ट्रिय युवा परिषद ऐन 2072 चाहिँ 16-40 उमेर समूहका त्यो नागरिकलाई चाहिँ युवा भनेर मानेको छ। त्यस आधारमा 16-40 युवालाई पनि 2 हामी विभाजन गरेका छौँ। 16-24 अलिक बढी नेतृत्वसँग फोकस गरेका छौँ भने त्यहाँदेखि 40 चाहिँ उद्यमशीलतासँग जोडेर हामीले लैजाने गरेका छौँ। र अहिले चाहिँ राष्ट्रिय युवा नीति 2082 चाहिँ यो उमेर समूहलाई 18-35 कायम गर्ने प्रस्ताव गरेको छ, नीतिमा पास भएको छ। ऐनमा चेन्ज नभएको त हामी भन्दा 16-40 भन्छौँ, तर अब आगामी दिनमा युवा नीति अनुसारै कानुन परिवर्तन भएपछि हामी त्यो अनुसारै अगाडि बढ्छौँ। अहिले चाहिँ हामी 16-40 भन्छौँ।
2: हजुर, तर यो राष्ट्रिय युवा नीति 2072 यहाँहरूले संशोधन गरेर राष्ट्रिय युवा नीति 2082 ल्याउनु भएको छ होइन? त्यो चाहिँ ऐनमा चाहिँ आइसकेको छैन, नीति चाहिँ भइसकेको छ होइन? त्यसमा चाहिँ यो 18-35 युवाको उमेर समूह भनेर यहाँहरूले त्यो नीतिमा समावेश गर्नुभएको छ होइन? यसको वैज्ञानिक कारण चाहिँ के त, किन यसो गर्नु पर्यो? युवा नीति 2072 16-40 भन्यो, फेरि 82 यसलाई संशोधन गरियो, यो किन त?
3: अन्तर्राष्ट्रिय अभ्यास हेर्दा पनि कहीँ मिश्रित खालको देखिन्छ, कहीँ 40 पनि छ, कहीँ 35-28 मात्रै पनि भएको पाइन्छ होइन? माथिल्लो चाहिँ चल्दो 16-18 यस्तै छ, विभिन्न ठाउँमा छ भने चाहिँ सार्क कन्ट्रीसँग अलिकति मिलाएर जानुपर्छ भनेर पनि यसलाई चाहिँ 16-35 कायम गर्न खोजेको छ। र यसो गर्दाखेरि राष्ट्रिय युवा परिषदको सेवाग्राही समुदाय पनि अलिकति घट्छ। यो 16-40 हुँदाखेरि 42 थियो भने अब 18-35 चाहिँ 32% हाराहारीमा हुन्छ भनेपछि अब 10% चाहिँ कम हुन्छ, जति कम हो उति कम कार्यक्रमले पनि फोकस गरेर उहाँलाई चाहिँ सघन कार्यक्रम गराउन सकिन्छ। त्यो पनि एउटा अर्को ढङ्ग लिएर
2: युवाहरू धेरै लाभान्वित हुनुहुन्छ भन्ने उद्देश्य पनि रह्यो।
3: हजुर, त्यसरी पनि हेरेको छ यसलाई।
2: हजुर, नीति अहिले चाहिँ लागू भएको अवस्थामा चाहिँ छैन,
3: नयाँ नीति लागू भएको भनेको यसो उमेरका दृष्टिकोणले अब बाँकी छ।
2: हजुर,
3: तर अब नीतिका भावना जे छन् त्यही भावना अनुसार हामीले वार्षिक कार्यक्रमहरू कार्यान्वयन गर्ने कुरा, वार्षिक नीति, वार्षिक कार्यक्रम, बजेट योजना जे छ त्यो बनाएर जाने कुरा त नयाँ नीति अनुसारै अगाडि बढेको छ।
2: हजुर, अब यो सँगसँगै अर्को कुरा पनि छ, जस्तो राष्ट्रिय युवा परिषदले 10 पार गर्दै गर्दा युथ भिजन 2025 भनेर जुन राष्ट्रिय युवा परिषदबाटै सार्वजनिक भएको थियो होइन, त्यसमा विभिन्न रणनीतिहरू तय गरिएको थियो, उद्देश्य लक्ष्यहरू थिए होइन। अहिले हामी 2026 छौँ, युथ भिजनले लिएका लक्ष्यहरू कतिको प्राप्ति हुन सके, युथ भिजन 2025 कस्तो रह्यो समग्रमा?
3: यो युथ भिजन 2025 कुरा गर्दाखेरि कस्तो छ भने, अब यो बहुपक्षीय विषय हो। राष्ट्रिय युवा परिषद एक्लैले सबै युथ भिजनका कार्यक्रमहरू कारण गर्न सक्ने अवस्था पनि होइन, एउटा मन्त्रालयले मात्रै गर्ने कुरा नै गर्ने, त्यसको आधार सबै क्षेत्रसँग यो जोडिने विषय भयो। तर राष्ट्रिय युवा परिषदले आफ्नो डिपार्टमेन्ट परेको, जे छ आफ्नो कार्यक्षेत्रभित्र परेको र विशेष गरी आफूसँग भएका कार्यक्रम रहेका विषयलाई कार्यान्वयन गरेको छ। त्यो बाहेक अरू निकायले गर्ने कामहरूमा यसको समीक्षा गरेको छ, समीक्षाले पनि केही कुरो देखाउँछ। निश्चित छ सबै कुरो उद्देश्य प्राप्त भएको छैन, तर विशेष गरेर नेतृत्व विकासको दृष्टिकोणले युवाहरूको नेतृत्व पहिलेको भन्दा बढोत्तरी भएर गएको प्रश्न चाहिँ सबै छ, र त्यसको आधारमा उपलब्धि भएको देखिन्छ भने गुणस्तरीय र व्यवसाय शिक्षाको कुरा भनेको शिक्षा मन्त्रालयसँग बढी फोकस हुन्छ होइन। प्राविधिक शिक्षा भनेको सिटिभिटी लगायतका निकायसँग जोडिएको छ, उहाँले आफ्नो ढङ्गले गरिरहनु भएको छ। रोजगारी र उद्यमशीलता र सिप विकासको कुरामा पनि रोजगारी सिर्जना गर्ने कुरामा अरूले गर्ने, हामीले त्यो अभिमुखीकरण गरेर जाने कुरा हो, त्यो काममा हामी अगाडि बढेका छौँ। स्वास्थ्य र सामाजिक सुरक्षा जस्तो अर्को विषय पनि सेक्टरले हेर्दा अर्को निकायसँग बढी जोडिन्छ, तर हामीले चाहिँ ओरिएन्टेसन गर्ने कुरा त्यसलाई पनि जोडिदिएका हुन्छौँ भने युवा परिचालन, सहभागिता र नेतृत्व विकास मुख्य रूपमा राष्ट्रिय युवा परिषदको कार्यक्षेत्रभित्र पर्छ। पाँचवटा जो युथ भिजनका पिलर छन् त्यो पिलरमा चाहिँ युवा परिचालन, सहभागिता र नेतृत्व विकासको पाटो चाहिँ हाम्रो, त्यो दिशामा निकै राम्रो उपलब्धि भएको छ भने हामी भन्न सक्छौँ। खेलकुद र मनोरञ्जनको विषय पनि अब मुलुकले आफ्नो क्षमताअनुसार अगाडि बढेकै देखिन्छ।
2: हजुर, यो सँगै अब युवा उद्यमशीलता अनि रोजगारीको क्षेत्रमा चाहिँ परिषदको योगदानलाई कसरी हेर्न सकिन्छ त?
3: राष्ट्रिय युवा परिषदले स्टार्टर बिजनेस, जेनेरेटर बिजनेस होइन, जेनेरेटर बिजनेस, स्टार्टर बिजनेस भनेर त्यस अन्तर्गत वित्तीय साक्षरता तालिम प्रदान गर्यो। 1000+ बढी व्यक्तिले तालिम प्राप्त,
2: नयाँ स्टार्टअप गर्नको लागि,
3: नयाँ स्टार्टअपको लागि कसैलाई उद्यम गर्छु भन्न उसलाई सोच छ, तर त्यो सोच अनुसार काम गर्नका लागि हामीले सहजीकरण गर्ने तालिम दिएर उहाँलाई चाहिँ बिजनेस प्लान बनाउनेसम्मको शिक्षा दिन्थ्यौँ। त्यो हुँदै गरेको छ, त्यो चाहिँ लगभग 1000+ बढी व्यक्ति त्यसबाट लाभान्वित हुनुहुन्छ। एउटा त्यो भने अर्को अब स्टार्टअप सूचना प्रविधिमा आधारित स्टार्टअप व्यवसाय प्रदर्शनी कार्यक्रम यो वर्ष भइरहेछ, जस्तै साथै प्रदेशमा यो कार्यक्रम गर्दैछौँ। दुईवटा प्रदेशमा सकियो, पोखरा र कर्णालीको भर्खरै सुर्खेतमा सकिएको छ, पोखराको गण्डकीको चुनाव अगाडि नै सकिएको थियो, र बाँकी अरू 5 प्रदेशको पनि हामी यही आर्थिक वर्षभित्र सम्पन्न गर्छौँ भने स्टार्टअप व्यवसायमध्ये मुलुकभरिबाट 6 स्टार्टअप व्यवसायलाई 2,00,000 दरले हामी राष्ट्रिय रूपमा एउटा प्रदर्शनी गर्दै मूल्याङ्कन गरेर 6 चाहिँ पुरस्कृत गर्ने गरी हामीले अर्को कार्यक्रम छ हाम्रो, त्यो त्यसको पनि तयारी भइरहेको छ। 23 युवा व्यवसायले आवेदन दिनुभएको छ, त्यसमध्ये हामीले छनौट गर्ने क्रममा चाहिँ 15 छनौट गर्छौँ, र छनौट भएपछि उहाँहरूलाई स्टार्टअप प्रदर्शनीमा उहाँलाई समावेश गराउँछौँ, र उहाँको प्रदर्शन समेत हेरेर र डकुमेन्ट हेरेर अनि मूल्याङ्कनकर्ताले मूल्याङ्कन गर्छ, 6 चाहिँ 2,00,000 दरले पुरस्कार पाउने कार्यक्रम हुन्छ। मैले यो किन भनेको भने यस्ता कार्यक्रमले उद्यमी भएर जानुपर्छ भन्ने कुरामा ऊर्जा थप्ने कुरा र उहाँलाई अभिमुखीकृत गर्ने कुरा, अलिकति प्रोत्साहित गर्ने कुरा गर्छ, त्यो काममा राष्ट्रिय युवा परिषदले भूमिका खेलेको छ।
2: यति गरेर मात्रै त अब सम्पूर्ण युवाहरूलाई समेट्न सकिन्न होला होइन। राष्ट्रिय युवा परिषदले जुन नीतिगत रूपमै अगाडि बढ्नुपर्ने हो, जुन बढी पनि रहेको छ होइन, यो सँगै अब देशभरिका युवाहरूलाई समेट्नका लागि चाहिँ कुनै ठोस कामहरू अब हुनेवाला छन् कि अथवा भइरहेका छन् कि के छ?
3: हजुर, राष्ट्रिय युवा परिषदको 2082/18 बैठकले चाहिँ एउटा निर्णय गरेको थियो, प्रदेशमा प्रदेश युवा परिषद, स्थानीय तहमा स्थानीय युवा परिषद गठन गर्ने क्रममा एकदम व्यापकता दिने र सबैले सहयोग गर्नुपर्छ भन्ने खालको एउटा निर्णय गरेका थियौँ। त्यस पछाडि फेरि पुस 18 नयाँ सरकार, अन्तरिम सरकार बनेपछि तत्कालीन मन्त्री माननीय बबुल गुप्ताज्यू, माननीय मन्त्रीजी युवा मन्त्री हुनुहुन्थ्यो, उहाँको अध्यक्षतामा बसेको अर्को बैठकले पनि यसलाई अझ बढी सघन रूपमा अगाडि बढाउने भन्ने भएको छ। त्यस पछाडि निर्वाचन हुँदै गयो र यो आर्थिक वर्षको करिब करिब अन्त्य हुन लागेको छ, त्यसले गर्दा आगामी वर्षदेखि हामी यसलाई अझ बढी सघन रूपमा लैजान्छौँ। र युवा विशेष गरी युवाको पहिले त फोरम विकास गर्ने कुरा भनेको परिषद गठन गर्ने अथवा युवा एकत्रित हुने कुरालाई हामीले संस्थागत गर्ने कुरामा सहजीकरण गर्छौँ, र युवा क्लब गठन गर्ने कुरा छ, युवा क्लबहरू पनि त्यहाँ परिचालक हुन्छन्। त्यस पछाडि उहाँहरूले स्थानीय सरकारसँग जोडिने कुरा, विकास निर्माणसँग जोडिएका कुरा, स्वयंसेवा विकाससँग जोडिएका कुरा र अन्य उत्प्रेरक क्रियाकलापमा युवाहरूलाई जोड्ने कुरामा जान्छौँ भने अर्कातिर चाहिँ हामीले स्थानीय तहको युवामा चाहिँ स्थानीय शासन स्वमूल्याङ्कन सूचक विकास गरेको छौँ हामीले। त्यसको आधारमा राष्ट्रिय युवा परिषदले स्थानीय तहहरूको युवा मैत्री अवस्था के छ भनेर पहिचान गर्नलाई अहिले परीक्षण पनि गर्दैछ, र त्यसलाई हामी संस्थागत ढङ्गले लिजा जस्तै किसिमले हामी विकास गरेर जान सकिन्छ भन्ने सोचाउँछौँ, हामी त्यो लाइनमा पनि गरिरहेको छौँ। यी कुराहरूले चाहिँ युवा केन्द्रित नीति तर्जमा, युवा केन्द्रित कार्यक्रम विकास र युवा केन्द्रित क्रियाकलाप अभिवृद्धि गर्ने कुरामा सहयोग पुर्याउँछ भन्ने लाग्छ।
2: अब अर्को एउटा जस्तो देशमा देखिएको समस्या समस्या पनि छ, त्यो समस्या अब त नेतृत्वमा पनि युवा नै जानुभएको भएर साँच्चै हरौला कि भन्ने हामी सबैले आश पनि गरेका छौँ। जस्तो युवाहरूको बढ्दो विदेश मोह छ होइन, त्यो बढ्दो विदेश मोहलाई चाहिँ राष्ट्रिय युवा परिषदले कसरी हेरिरहेछ, त्यसलाई न्यूनीकरणका लागि, रोकथामका लागि युवा लक्षित कार्यक्रम अथवा भनौँ न उहाँहरूलाई रोजगारमा जोड्न सक्यो भने त उहाँहरू पक्कै पनि जानुहुन्न होला होइन। बौद्धिक पलायनको उस्तै ठुलो समस्या छ, यिनीहरूलाई चाहिँ राष्ट्रिय युवा परिषदले कसरी हेरिरहेछ?
3: एकदम महत्त्वपूर्ण प्रश्न गरौँ दुर्गाजी। वास्तवमा वैदेशिक रोजगारीमा जाने कुरा एक ढङ्गले हेर्दा त के हो भने हाम्रो परम्परागत ढङ्गले पनि हामी व्रतबन्ध पछि त्यसाटन गर्न जाने हाम्रो वैदिक अभ्यास थियो। त्यो अभ्यासले पनि के गर्छ भने युवालाई खास समयपछि घर छोडेर बाहिर जाने, शिक्षा दीक्षा प्राप्त गर्ने र पछि आएर आफ्नो गाउँ समाजमै बसेर सेवा गर्नुपर्छ भन्ने हाम्रो परम्परागत सोच थियो। त्यो देशाटन त्यो छ। त्यसले गर्दा अहिले यो ग्लोबलाइजेसनको अवस्थामा मान्छे देश छोडेर बाहिर जाने कुरा त्यस्तो धेरै नेगेटिभ कुरा पनि होइन, तर उहाँहरूले त्यहाँबाट प्राप्त गरेको ज्ञान सिप चाहिँ नेपालभित्रै आएर चाहिँ उपयोग गरेर जानुपर्छ भन्ने कुरा र नेपालमा नै उपयोग गर्ने कुरामा नेपालले वातावरण बनाउनुपर्छ भन्ने यी दुईवटा कुरालाई अलिक बढी सन्तुलित तरिकाले हामी लैजानुपर्ने खाँचो छ। त्यो दिशामा जानुपर्छ। त्यस दिशामा राष्ट्रिय युवा परिषद युवा केन्द्रित क्रियाकलाप गर्दाखेरि स्वदेशभित्रै सम्भावना छन्, स्वदेशमै यहाँहरूले आफ्नो गतिविधि अगाडि बढाउन सक्नुहुन्छ भन्ने कुरा र अलिक अझ हामी त युथ पोर्टल नै विकास गरेर युवाहरूलाई सम्पूर्ण जानकारी एकै ठाउँ एउटै छाताबाट दिएर उहाँलाई देशभित्रै रहने र उद्यमशीलता प्रबन्धन गर्ने कुरामा अगाडि बढ्नुपर्छ भने हामी खोजेर पनि रहेका छौँ। त्यो दिशा हामी जान चाहन्छौँ भने अब राष्ट्रिय युवा परिषद अन्तर्गत चाहिँ 12 युवा सञ्जाल छन्। विभिन्न क्षेत्रका युवा सञ्जालहरूले गठन गरेका छौँ। युवा सञ्जालहरूले आफ्नो आफ्नो क्षेत्रमा जस्तै परम्परागत युवा सञ्जाल छ, पर्यटनसँग जोडेको युवा सञ्जाल छ, स्वास्थ्यसँग जोडेको छ, होइन, घरेलु उद्योगसँग जोडेको, यस्ता विभिन्न खालका युवा सञ्जाल छन्। त्यो युवा सञ्जालहरूले पनि आफ्नो आफ्नो क्षेत्रमा उहाँले पनि काम गर्छन् र उहाँलाई प्रोत्साहित गर्ने काम हामी गर्छौँ। अलिक पछिल्लो दिनमा चाहिँ हामीले डायस्पोरा युवा सञ्जाल गठन गर्नुपर्छ भन्ने एउटा सोच विकास भएको छ। डायस्पोरा नेपाली डायस्पोरा जो जहाँ छ उहाँहरूलाई पनि नेपालको हितमा उपयोग गर्ने, नेपालको पक्षमा उहाँहरूसँग भएको स्रोत साधन र क्षमतालाई उपयोग गरेर जानुपर्छ भनेर त्यसको लागि चाहिँ युवा सञ्जाल डायस्पोरा युवा सञ्जाल नै गठन गरेर अगाडि बढ्नुपर्छ भनेर हामी त्यसलाई पनि अगाडि बढ्न खोजिरहेका छौँ।
2: हजुर, विदेशै जानु पनि नराम्रो कुरा होइन, तर त्यहाँ पुगेर आफ्नो एउटा बिन्दुमा पुगिसकेपछि चाहिँ स्वदेशमा फर्किएर त्यहाँ उहाँहरूले हासिल गर्नुभएका शिक्षा दक्षताहरूलाई यहाँ लागू गर्नुभयो भने त एकदमै राम्रो कुरा हो होइन। यस्ता कुराहरूलाई प्रोत्साहन गर्नका लागि चाहिँ अरू थप कार्यक्रमहरू पनि केही हुनेवाला छन् कि?
3: अब आगामी वर्ष हामीले प्रस्ताव गरेका कार्यक्रमहरू अब भर्खरै अस्ति 15 बजेट भाषण भएको छ, त्यसबारे अब हाम्रो कार्यक्रमले हेर्न बाँकी छ। मलाई लाग्छ हामीले प्रस्ताव गरेका कार्यक्रमहरू भएको छ, यिनै कार्यक्रम विशेष गरेर युवा केन्द्रित क्रियाकलापलाई बढी फोकस गर्ने, युवाको जागरण गर्नका लागि चाहिँ युवा परामर्शको कुरा, युवा स्वयंसेवक परिचालन गर्ने कुरा, युथ पोर्टल विकास गरेर जाने कुरा, नमुना युवा संसद, संयुक्त राष्ट्रसङ्घ नमुना महासभा, अब यो अघि भनेको जिवाइबिएसआई तालिम इन्क्युबेसन तालिम सञ्चालन गर्ने कुरा, अनि विशेष गरेर अहिलेको युगको माग पनि हो र हाम्रो हामी त्यो दिशा छलाङ पनि मारेका छौँ। डिजिटल साक्षरता र साइबर सुरक्षा जस्ता विषयमा अलिकति आइसिटीसँग जोडिएको विषय अभिमुखीकरण गर्ने कुरामा डिजिटल साक्षरता र साइबर सुरक्षालाई फोकस गरेर जाने कुरा जस्ता विषयमा र युवा नेतृत्व विकास गर्ने कुरामा चाहिँ हामी हाम्रा कार्यक्रमहरू प्रस्ताव गरेर तिनै कार्यक्रमहरू हामी आगामी वर्ष पनि अझ सघन रूपले कार्यक्रम गर्छौँ। यसरी क्रियाकलाप गर्दाखेरि कार्यान्वयन गर्दाखेरि राष्ट्रिय युवा परिषद एक्लै काम गर्दैन, सकेसम्म सरकारी निकाय सङ्घीय प्रदेश र स्थानीय तहसम्मका सरकारी निकायसँग एकातिर, निर्वाचित जनप्रतिनिधिहरूसँग अर्कातिर र त्यसको साथमा सन्त राष्ट्रसङ्घीय एजेन्सी युएनडिपी युएनएफपिए लगायतका युएन एजेन्सीसँग युनिसेफ लगायतका युएनएजेन्सीसँग एकातिर पनि अर्कातिर चाहिँ आइएनजिओ पनि हुन्छ र स्वदेशभित्र रहेका पनि जो हामीसँग आबद्ध हुनुहुन्छ उहाँहरूसँग चाहिँ सहकार्य गरेर हामी विभिन्न क्रियाकलाप गर्छौँ। त्यो क्रियाकलापले नै युथ मोबिलाइजेसन र युथ इङ्गेजमेन्टको बाटोमा हामी अगाडि बढ्न चाहन्छौँ। हामी अझ 2040 लागि चाहिँ युवा सहभागिता मार्गचित्र नै विकास गरेर जाने, जनसाङ्खिक लाभका दृष्टिकोणले नेपालको अहिलेको जनसङ्ख्याको अवस्था राम्रो छ, त्यसलाई कसरी समाज विकासका लागि उपयोग गर्न सकिन्छ, मुलुकको हितका लागि उपयोग गर्न सकिन्छ भन्ने बारेमा चाहिँ युवा सहभागिता मार्गचित्र नै विकास गरेर जाने सोचमा पनि हामी रहेका छौँ।
2: नेतृत्व पनि युवाहरूकै छ होइन, सरकार भर्खरै नयाँ गठन भएको छ, हाम्रो भनौँ न बजेट पनि आइसकेको अवस्था छ होइन, यसलाई चाहिँ राष्ट्रिय युवा परिषदले चाहिँ कसरी हेरेको छ? जस्तो युवाहरूका खातिरमा बजेटले के कस्ता खालका कार्यक्रमहरूलाई समेट्न सकेको होला भन्ने कुरा केही समीक्षा भएको छ?
3: अब यो वर्षको कार्यक्रम हामीले हेर्दाखेरि गत वर्षका जस्तो ठ्याक्कै निकायगत रूपमा तोकेर कार्यक्रम अलिक छैन हामी कहाँ, किनभने भर्खरै राष्ट्रिय युवा परिषद हिजो युवा तथा खेलकुद मन्त्रालय चाहिँ हाम्रो लियाजो मन्त्रालय थियो भने अब यो चाहिँ युवा श्रम तथा रोजगार मन्त्रालयसँग लियाजो हुने गरी राष्ट्रिय युवा परिषद त्यतापट्टिको कार्यक्षेत्र तोकेको छ। त्यसले गर्दाखेरि अब हाम्रो कतिपय कार्यक्रमहरूको बारेमा अझै हामीले होमवर्क गरेर यकिन गर्नु बाँकी छ। तथापि हामीले प्रस्ताव गरेको जे कार्यक्रम छ त्यो कार्यक्रम नै ओके भएको छ, त्यही नै त्यही अनुसार अगाडि बढेको छ भने हामीले बुझेका छौँ। त्यही कार्यक्रमलाई चाहिँ हामी अगाडि बढ्ने हाम्रो आन्तरिक सोच छ भने अर्कातिर मैले अघि पनि भने वर्तमान सरकारको संरचना वर्तमान संसदीय नेतृत्वको संरचना हेर्दाखेरि युवा मैत्री शासन प्रवर्तन गर्ने कुरामा राष्ट्रिय युवा परिषदको जे थट छ त्यो थट हिजोको भन्दा अझ बढी सकारात्मक तरिकाले कार्यान्वयन गरेर जान सकिन्छ त्यो इम्प्लिमेन्टेसनको दृष्टिकोणले हेर्दाखेरि अझ बढी सहजता छ भन्ने हामी अनुभूत गर्छौँ।
4: हजुर, अहिले जुन संसद एउटा हेर्न लायक देखिएको छ जहाँ युवाहरू धेरै हुनुहुन्छ होइन, धेरै सङ्ख्यामा युवाहरू देखिनुहुन्छ, आफ्ना भिजनहरू राखिरहनु भएको छ होइन, यो सबै हुनुमा कहीँ न कतै राष्ट्रिय युवा परिषदको पनि योगदान छ भन्न सकिन्छ?
3: हामी त एकदम गौरवका साथ भन्छौँ, वर्तमान सामान्य प्रधानमन्त्री सहित मन्त्रीमण्डलमा रहेको 11 जना 40 वर्ष मुनिको युवाहरू मान्य मन्त्रीजी रहनु, अनि 102 जना भन्दा बढी युवा नेतृत्व चाहिँ मान्य सभासद रहनु भनेको राष्ट्रिय युवा परिषदको थटसँग असाध्यै मिलेर हाम्रो मेहनतले काम गरेको हो। त्यसको कुनै न कुनै जस चाहिँ राष्ट्रिय युवा परिषदलाई पनि जान्छ र राष्ट्रिय युवा परिषद हिजोको भन्दा अझ बढी सशक्त भएर जाने कुरामा वर्तमान सरकारले त्यसरी नै नीति बनाएर जान्छ र युवा परिषद मार्फत युवाहरूको परिचालन गर्ने कुरा, युवाहरूलाई सही मार्गदर्शन गर्ने कुरा र युवाहरूको चाहिँ इथिक्ससहित युवालाई राष्ट्र निर्माणमा परिचालन गर्ने कुरामा हामी अझ सहजताको साथ अगाडि बढ्न सकिन्छ भन्ने हामी अपेक्षा गर्छौँ, त्यो हुँदै गएको भन्ने अनुभव भएको छ।
4: हजुर, अब 10 वर्षसम्मको यात्रा जसरी राष्ट्रिय युवा परिषदले तय गर्यो र विभिन्न नीतिहरू बने, कार्यक्रमहरू भए, गाउँठाउँमा पुगे होइन, राष्ट्रिय युवा परिषदको बारेमा जति युवाहरूलाई थाहा भयो, तर अब होल नेपालका 753 वटै स्थानीय तहमा राष्ट्रिय युवा परिषदका कार्यक्रमहरू पुग्ने गरेर र त्यहाँका सबै युवाहरू लाभान्वित हुने गरेर अबका बाँकी दिनमा चाहिँ राष्ट्रिय युवा परिषदले कसरी कार्यक्रमहरू अगाडि बढाउँछ, अबका सपनाहरू चाहिँ के छ?
3: मलाई वास्तवमा राष्ट्रिय युवा परिषदको 10 वर्षको अब हामीले 10 वर्ष भिजन पनि निकाल्यो, यस प्रकारको स्थापना दिवस फाल्गुन 19 अवसर हामीले राष्ट्रिय युवा परिषदको 10 वर्ष पनि सानो पुस्तिका प्रकाशन गर्यौँ। यो पुस्तिका हामीले सबै मान्य सभासदहरूले प्राप्त गर्ने गरी भिजन होलमा पनि राखेको छौँ, अन्त पनि हामीले प्रचार प्रसार गरेका छौँ। यसका आधारमा नेपालको विशेष गरी विद्वत वर्ग र विशेष गरी युवा केन्द्रित विद्वत वर्गले राष्ट्रिय युवा परिषदले अहिलेसम्म गरेका क्रियाकलापको समीक्षा स्वतन्त्र ढङ्गले समीक्षा गर्नुपर्छ र त्यो समीक्षापछि अब हामीले गर्नुपर्ने कामको बारे थप मार्गदर्शन कानुनद्वारा नै हामीले निर्दिष्ट गर्नुपर्छ र त्यो निर्दिष्ट गरेको कार्यक्षेत्रअनुसार हामीले आगामी दिनहरूमा क्रियाकलाप नीति कार्यक्रम विकास गरेर हामी अगाडि बढ्नुपर्छ भन्ने लाग्छ भने एउटा युवाले राष्ट्रिय युवा परिषदसँग जोडिएको युथ पोर्टलभित्र प्रवेश गर्दाखेरि एउटा युवा म कहाँ छु, मैले मेरो थट अनुसार मैले अगाडि बढ्नलाई के गर्नुपर्छ भन्ने कुरामा एउटा मार्गदर्शक भूमिका त्यसले खेल्न सकोस्, यसलाई बाटो दिन देखाउन सकोस्, कुनै विषय सिप भए त्यहाँबाट प्राप्त गर्न सकोस्, कुनै अवसर छ कसैले जब सिकिङ गरिरहेको छ त्यो सिकिङको अवसर पनि उसले त्यहाँबाट हेर्न सकोस्, त्यस्तो किसिमको एउटा गेट बनाइदिने त्यस्तो किसिमको फोरम जस्तो त्यसलाई क्रिएट गरेर जान पाए हुन्थ्यो भन्ने लागेको छ भने अलिकति समन्वय र सहकार्यको कुरामा चाहिँ विगतमा 10 वर्ष मैले हेर्दाखेरि म पनि त्यहाँ गएको 1 वर्ष भयो, हेर्दाखेरि के देखिन्छ भने युवा केन्द्रित क्रियाकलाप सबै निकायमा छरिएको छ किनभने सबैतिर काम गर्ने युवा हुन्छ, त्यो युवा केन्द्रित क्रियाकलाप छन्। जसरी हामी जेन्डर बजेट भन्यौँ होइन, लैङ्गिक बजेट भने चाहिँ अरू पनि भन्छौँ नि, गरिबीमुखी यी विभिन्न कुरा जस्तै युवामुखी बजेट, युवा मैत्री बजेटको कुरा चाहिँ जहाँ जहाँ छ त्यसलाई चाहिँ राष्ट्रिय युवा परिषदको छायाभित्र राखेर जोडेर त्यसलाई लैजानुपर्छ भन्ने लाग्छ भने अर्कातिर चाहिँ एउटा जेन्युन राष्ट्रिय रूपबाट हेर्ने विषय के भने हाम्रा नेपालमा रहेका अन्तर्राष्ट्रिय राजदूतावासहरू मार्फत आफ्नै ढङ्गले चाहिँ युवा परिषद गठन गरेर अभ्यास युवाहरूलाई परिचालन गर्ने गरेको विगतदेखिको अभ्यास छ र अहिले भइरहेको धेरै जनशक्ति त्यसबाट पनि लाभान्वित भएको छ र यो लाभलाई विगतमा राष्ट्रिय युवा परिषद थिएन, 72 सालभन्दा अगाडि थिएन, त्योभन्दा अगाडि कुनै दूतावास मार्फत त्यसरी अभ्यास गरेको भएन। राष्ट्रिय युवा परिषद नै गठन भइसकेपछि सरकारी एउटा निकाय भएपछि त्यो निकायहरूले युवा परिचालन गर्ने कुरालाई अलग अलग आफ्नो आफ्नो किसिमले सञ्चालन गर्ने भन्दा पनि राष्ट्रिय युवा परिषदको छत्र छायाभित्र रहेर राष्ट्रिय परिषदसँग समन्वय गरेर अनि मात्रै जाने किसिमको नीति बनाउने कुरामा चाहिँ जान पाएदेखि त्यसले हामीलाई एउटा राष्ट्रिय दृष्टिकोणले पनि त्यो महत्त्वपूर्ण हुन्थ्यो, त्यसले राम्रो काम गर्थ्यो भन्ने मलाई लाग्छ। त्यो दिशामा आगामी दिनमा हामीले समन्वय गरेर नीति परिमार्जन गरेर अथवा नीतिलाई विकास गरेर जानुपर्ने खाँचो देखिएको छ भने अर्को चाहिँ डायस्पोराको कुरा मैले अघि पनि भने, डायस्पोरा युवा सञ्जाल गठन गर्ने र युवाहरू विश्वभरि छरिएका युवाहरूलाई नेपालको हितमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने कुरालाई अलिकति सशक्त ढङ्गले परिचालन गर्नुपर्ने देखिन्छ। त्यो दिशामा हामी जान सके राम्रो हुन्थ्यो भन्ने लाग्छ भने कतिपय हाम्रा क्रियाकलापहरू एक वर्ष भएको क्रियाकलाप अर्को वर्ष नहुने अर्को वर्ष भएको कार्यक्रम अर्को वर्ष नहुने हुँदाखेरि चाहिँ त्यो टुक्रै टुक्रै भएर जाँदाखेरि निरन्तरता नहुने बित्तिकै त्यो बिचमा छरिँदो रहेछ, त्यो अनुगमन गर्ने कुरा पनि कमजोर हुँदोछ। त्यसले गर्दा कार्यक्रम जे छ खास कार्यक्रम चाहिँ निरन्तर रूपमा हुने किसिमको फिक्स हुने किसिमको एउटा पद्धति विकास गर्न सक्यो भने राष्ट्रिय युवा परिषदलाई कन्टिन्युटी दिएर काम गर्न सजिलो हुन्छ भन्ने लाग्छ। जस्तै जेन्जी मुभमेन्टको कुरा गरौँ, जेन्जी मुभमेन्ट भयो 2023-24 गते, त्यस पछाडि मुलुकमा सबै अन्य जस्तो भयो केही समय, तत्कालीन अन्तरिम सरकार बनेपछि पनि को अगाडि बढ्ने फोरममा कता अगाडि बढ्ने भन्ने नै कन्फ्युज भइरहेको बेलामा राष्ट्रिय युवा परिषदले शहीदहरूप्रति श्रद्धाञ्जली गर्ने कार्यक्रम हामीले गऱ्यौँ, एउटा सरकारी निकाले त्यो कार्यक्रम गऱ्यौँ, त्यस पछाडि सहकार्य गरेर कार्यक्रम गर्ने कुरा पनि हामीले त्यति बेला युएनएफपीसँग सहकार्य गरेर चाहिँ त्यति बेला चाहिँ जेन युवाहरूसँग पनि सहकार्य गरेर हामीले पोलिसी डायलग गर्ने अब आगामी दिन के गर्नुपर्छ भने समीक्षात्मक कार्यक्रम गऱ्यौँ, त्यस पछाडि अन्य निकायले पनि क्रमशः कार्यक्रम गर्दै जानुभयो। त्यसैले हामीले स्टार्टिङमा राष्ट्रिय युवा परिषदले लिड गरेको छ भनेर म खुसीको साथ भन्न चाहन्छु। हो त्यस्ता क्रियाकलापहरू यदि हामीसँग अलिकति लचिलो बजेट थियो भने हामी सघन ढङ्गले देशैभरि कार्यक्रम गर्न सक्थ्यौँ। हामीसँग त्यति बेला बजेट नभएकोले गर्दाखेरि र म्यान्डेटको दृष्टिकोणले हामीले कन्फ्युजन भएकोले गर्दा हामीले कतिपय काम गर्न सक्यौँ, तर आगामी दिनमा चाहिँ अलिकति फ्लेक्जिबल बजेट हामीसँग राखिदिने जसले गर्दाखेरि हामी चाहिँ तत्कालीन अवस्थामा जे आवश्यक पर्छ आवश्यक परेको विषयमा तुरुन्तै युवा केन्द्रित क्रियाकलाप गर्न चाहिँ हामीले कार्यक्रम विकास गरेर जान सक्ने वातावरण बन्यो भने अझ प्रभावकारी ढङ्गले काम गर्न सकिन्छ भन्ने लाग्छ।
4: युवा आफैले पनि सचेत हुनु पर्यो, जस्तो नेपाल सरकारको तर्फबाट आफ्नो लागि के कस्ता कार्यक्रमहरू भइरहेका छन् ती कुरामा चाहिँ अलिकति चासो राख्नु पर्यो, सचेत पनि हुनु पर्यो र हेर्नु पनि पर्यो, खोज्नु पनि पर्यो र आफै आफ्नो देशमा के गर्न सक्छु भन्ने एक खालको भिजन पनि ल्याउनु पर्यो। यदि राष्ट्रिय युवा परिषदमा गएर उहाँहरूसँग सहकार्य गर्दा तपाईँ यदि राम्रो केही गर्न सक्नुहुन्छ भने त्यहाँ समन्वय पनि गर्नु पर्यो, होइन?
3: हजुर, एकदम सही कुरा गर्नु। सम्पर्कमा रहनुहुने मानवहरूलाई हामी आफ्नो ढङ्गले सहजीकरण गर्छौँ र देशभरि गरेका कामहरूलाई हामी राष्ट्रियकरण गर्ने कुरामा अलिकति बढी हामीले होमवर्क गर्नुपर्ने छ, त्यो गऱ्यो भने आगामी दिनमा अझ सजिलो हुन्छ र युवाहरूलाई जोडिन पनि म आह्वान गर्छु।
4: हजुर, जाँदा जाँदै हाम्रा आम युवाहरू जो के गरौँ कसो गरौँ भनेर छटपटाइरहनु भएको छ, कोही देशमा भविष्य देख्नुहुन्छ, कोही विदेशमा भविष्य देख्नुहुन्छ, कोही के गरौँ भन्नुहुन्छ, कोही नयाँ स्टार्टअप गर्न खोजिराख्नु भएको छ तर गर्न सकिराख्नु भएको छैन, लगानीको स्रोत पाइराख्नु भएको छैन, विभिन्न समस्याको कौतूहलताले अहिले युवाहरूलाई उथलपुथल बनाइरहेको यो अवस्थामा यहाँ के सल्लाह सुझाव दिन चाहन्छु?
3: हजुर, सम्पूर्ण युवा साथीहरूलाई म के अनुरोध गर्छु भने नेपालमा अनन्त सम्भावना छ, नेपाल विश्वको रमणीय मुलुक पनि हो, सम्भावना भएको मुलुक पनि हो, आफ्नै मुलुकमा अलिकति सुशासन प्रबन्धन गर्ने नै हामीले धेरै गर्न सक्छौँ। हामी आफ्नै मुलुकमा बसेर काम गर्न सकिन्छ, नेपालमा अब यो ग्लोबलाइजेसन र आइटीको उपयोग हेर्दाखेरि नेपालमै बसेर अन्तर्राष्ट्रिय पेसा व्यवसाय पनि गर्न सकिन्छ, स्वदेशै बसेर गर्न सकिन्छ, त्यो दिशामा जान सकिन्छ। मुलुकप्रति सकारात्मक भावना राखेर हामीले काम गरेर जानुपर्छ, क्षमता विकास गर्ने कुरामा जो जहाँ रहे पनि मुलुक भित्र रहेर मुलुकको लागि केही गर्ने कुरामा सबैजना लाग्नुपर्छ भन्ने लाग्छ। र राष्ट्रिय युवा परिषद यहाँलाई आफूले कुनै पनि विषयमा पाउनुपर्ने सल्लाह सुझावको विषयमा चाहिँ अनुरोध गर्नु भने राष्ट्रिय युवा परिषद यहाँलाई सहजीकरण गर्न सदैव तत्पर रहेको छ भन्ने अनुरोध गर्न चाहन्छु।
4: हजुर, विषय एउटा घरको रूपमा रूपान्तरण भइरहेको यो अवस्थामा तपाईँले बाहिरै गएर शिक्षा लिनुपर्छ भन्ने छैन, बाहिरै गएर काम गर्नुपर्छ भन्ने छैन, आइटीबाट यहीँबाट पनि काम गर्न सक्नुहुन्छ र यहीँबाट पनि बाहिरको शिक्षा लिन सक्नुहुन्छ, होइन?
3: सेक्टर अनुसार सबै निकायले सहजीकरण गर्छन् र त्यसमा युवा केन्द्रित क्रियाकलापमा अझ बढी हामीले सल्लाह सहजीकरण गर्ने कुरामा सहयोग गर्न सक्छौँ।
4: हस्, राष्ट्रिय युवा परिषदको 10 वर्षीय यात्रा, उपलब्धि अनि आगामी योजनाबारे हामीले केही कुराकानी गऱ्यौँ। यो अमूल्य समय अनि संवादका लागि हामी आभारी छौँ।
3: हजुर, युवा संसार कार्यक्रममा यसरी राष्ट्रिय युवा परिषदको विषयमा बोल्ने अवसर प्राप्त भएकोमा यहाँ दुर्गाजी सहित रेडियो नेपाल परिवारलाई हार्दिक धन्यवाद व्यक्त गर्छु। धन्यवाद।
2: अहिले भर्खरै सुन्नुभयो राष्ट्रिय युवा परिषदका प्रशासकीय प्रमुख गेनाथ गौतमसँग गरिएको यो कुराकानी। यहाँहरूलाई युवा संसार कार्यक्रम कस्तो लागिरहेको छ? सल्लाह, सुझाव अनि प्रतिक्रिया दिन नभुल्नुहोला। साथै तपाईँका गाउँठाउँमा पनि युवा आफै सक्रिय र सचेत भएर कुनै नयाँ नौलो र सकारात्मक काम गर्दै हुनुहुन्छ भने हामीलाई भन्न सक्नुहुनेछ। तपाईँका कुरा हामी युवा संसार कार्यक्रममा समेट्दै जानेछौँ। हौस् त, आजलाई युवा संसार कार्यक्रम यति नै। कार्यक्रम सुनिदिनु भएकोमा यहाँहरूप्रति आभारी छौँ। अर्को हप्ता अर्कै अतिथिका साथमा उपस्थित हुने बाचा गर्दै प्रविधि संयोजनमा रहनुहुने पराग पोखरेलसँगै दुर्गा अधिकारी बिदा भए। नमस्कार, यहाँहरूका हरेक पल शुभ रहन्।

अहिले सुन्नुभयो लोकदोहोरी गीत खेमसेन छुरी र आस्था विश्वकर्माको स्वरमा डम्बर विश्वकर्माको शब्द रहेको थियो भने लय सङ्कलन युस्कल छिनालको. अब सुनाउँदैछौँ शान्तिश्री परियार र हरि सुनारको स्वरमा रहेको यो अर्को दोहोरी गीत. शब्द तथा लय सङ्कलन रहेको छ गोविन्द पङ्गेनीको.

अब सुनाउँदैछौ यो अर्को गीत विक्रम परियार र अन्जु विश्वकर्माको स्वरमा, नवीन बाबु विश्वकर्माको शब्द रहेको छ भने शान्त शिशिरको लय संकलन। यो गीतपछि यहाँहरूले केही सूचना र सन्देशहरू सुन्नुहुनेछ। सूचना र सन्देशहरूपछि ठिक 12 बजे समाचार प्रसारण हुनेछ। समाचारपछि कार्यक्रम स्रष्टा र सृजना सुन्न सक्नुहुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल।

यो रेडियो नेपाल हो। अब बेन्जु सुवेदीबाट समाचार सुन्नुहोस्। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले जलवायु परिवर्तनका चुनौती बीच आर्थिक समृद्धि र वातावरण संरक्षणलाई सँगसँगै अघि बढाउनु पर्ने बताउनु भएको छ। विश्व वातावरण दिवस सन् 2026 मूल समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले समृद्ध भविष्यको आधार जलवायु एवं प्रकृति मैत्री विकास भन्ने नाराले नेपालको दिगो विकास यात्रालाई मार्गदर्शन गर्ने बताउनुभयो। मन्त्री चौधरीले सरकारले जलवायु परिवर्तन न्यूनीकरण तथा अनुकूलनलाई राष्ट्रिय विकास योजनाको अभिन्न अङ्गका रूपमा अघि बढाइरहेको उल्लेख गर्दै हरित अर्थतन्त्रको विकासलाई नीतिगत तहबाट व्यवहारिक कार्यान्वयनको चरणमा प्रवेश गराइएको बताउनुभयो। पूर्व प्रधानमन्त्री सुशीला कार्कीले गत फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन विश्वकै लागि अध्ययन गर्न लायक रहेको बताउनु भएको छ। निर्वाचन आयोगले आज काठमाडौँमा आयोजना गरेको केन्द्रीय समीक्षा कार्यशालाको उद्घाटन गर्दै उहाँले उक्त कुरा बताउनु भएको हो। उहाँले निर्वाचन सफल हुनुमा तत्कालीन सरकार, निर्वाचन आयोग, सुरक्षा निकाय, सञ्चारकर्मी लगायतको भूमिका महत्त्वपूर्ण रहेको चर्चा गर्नुभयो। बेनी जोमसुम कोरला सडकको म्याग्दी खण्डमा पर्ने खाम भित्तामा पहिरो रोकथाम आयोजना सञ्चालन भएको छ। बेनी जोमसुम कोरला सडक योजना कार्यालयले खाम भित्ता क्षेत्रको 300 मिटरमा पहिरो र कटान रोकथाम आयोजना सञ्चालन गरेको हो। आयोजना प्रमुख तेजस्वी शर्माका अनुसार पहिरो नियन्त्रणका निम्ति निर्माण कम्पनीसँग 7 करोड रुपियाँमा ठेक्का सम्झौता भएको छ। चितवन स्थित

0: प्रविधिको अवलम्बन गर्नु हुन समेत अनुरोध छ।
1: बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवन तथा राष्ट्रिय बिउ बिजन समितिको सचिवालय ललितपुर।
0: फोन नम्बर 5423159।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: झण्डु आयुर्वेद,
4: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
3: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
4: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
3: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
4: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01-4530-418।
5: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
6: नागरिक लगानी कोष।
7: सुशासन प्रवर्धनमा आम नागरिक सँगै सामाजिक स्वयंसेवी संघ संस्थाहरूको ठूलो भूमिका हुन्छ।
8: त्यसैले स्थानीय तहमा सुशासन प्रवर्धन गर्न स्वयंसेवी नागरिक संस्थाहरूको भूमिका महत्त्वपूर्ण हुनुपर्छ।
7: नागरिक संस्था आफू पनि जवाफदेही र पारदर्शी बनौ र अरूलाई पनि आफू जस्तै बन्न प्रेरित गरौं। खुला र पारदर्शी व्यवहारलाई जोड दिउ। भौतिक संरचनाहरूको स्तरीयता र गुणस्तर कायम गर्न सबैले ध्यान दिउ।
8: सामाजिक जवाफदेहिता र सदाचारका लागि सहकार्य
7: ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल।
9: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ।
10: नमस्कार। कार्यक्रम संस्था र सिर्जनाबाट प्राविधिक सहकर्मी सुलोचना वज्राचार्यसँगै म कार्यक्रम सञ्चालक रमेश भट्ट हार्दिक स्वागत तथा न्यानो अभिवादन व्यक्त गर्दछौ। प्रत्येक शुक्रबार 12 बजेको समाचारपछि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट प्रसारण हुँदै आइरहेको छ कार्यक्रम संस्था र सिर्जना। कार्यक्रम संस्था र सिर्जना रेडियो नेपालका एफएम ब्यान्डहरू 98.3 MHz पनि सुनिरहनु भएको छ र रेडियो नेपालका 7 प्रादेशिक प्रसारणका केन्द्रहरूबाट पनि सुनिरहनु भएको छ। यसका साथै अनलाइन र फेसबुकका माध्यमबाट पनि हामीलाई प्रत्यक्ष सुनिरहनु भएको छ। कार्यक्रम संस्था र सिर्जनामा हामी गायक, गायिका, रचनाकार एवं सङ्गीतकारहरूसँग कुराकानी गर्दै आइरहेका छौँ। आज हामीले कार्यक्रम संस्था र सिर्जनामा सहिमा श्रेष्ठसँग कुराकानी गरेका छौँ। कार्यक्रम संस्था र सिर्जनाको शुभारम्भ गर्दैछौँ। आजका अतिथि सहिमा श्रेष्ठ र डेभिड शङ्करको स्वर, राजेन्द्र थापाको रचना, दीपक शर्माको सङ्गीतबाट। त्यसपछि उहाँसँग गरिएको कुराकानी सुन्न सक्नुहुनेछ।

0: कार्यक्रम संस्कार सिर्जनामा स्वागत छ।
1: ज्यू धन्यवाद।
0: आरामै हुनुहुन्छ?
1: एकदम ठिक छु।
0: आज भोलि केमा व्यस्त हुनुहुन्छ?
1: आज भोलि त्यही त हो नि, गीत संगीत प्रोग्राम त्यस्तै त्यस्तैमा।
0: पछिल्लो समयमा के छ, नयाँ गीतहरू कति आउने तयारीमा छन्, कतिका गीतहरू तयारी छन् भनौँ न?
1: आफ्नै गीत आफ्नै प्रोजेक्टहरू पनि छ, अब चाँडै नै आउँछ, अनि त्यसपछि मुभीहरूको पनि लाइनअपमै छ, आउँदैछ।
0: भर्खरै हामीले एउटा गीत निकै चर्चामा रहेको गीत सुनायौँ, डेभिड शङ्कर र तपाईँको आवाज रहेको छ। यो गीतका बारेमा कुराकानी गरौँ। यो गीत निकै चर्चामा रह्यो, यो गीतको प्रतिक्रियाहरू कस्तो पाइराख्नु भएको छ? यो गीत राजेन्द्र थापाले लेख्नु भएको हो, अनि ठ्याक्कै तपाईँ कहाँ पुग्ने भनौँ न, यो कसरी पुग्यो या यसको बारेमा के छ?
1: त्यसको लागि चाहिँ मैले हाम्रो यो गीतका सम्पूर्ण युनिट अनि मुभीको युनिटलाई नै धन्यवाद दिनुपर्छ, होइन, किनकि उहाँहरूले मलाई विश्वास गरेर होइन मेरो भोइसमा सुट गर्छ है यो गीत भनेर चाहिँ मलाई राजेन्द्र थापा सर, दीपक शर्मा दाई र हाम्रो छक्का बन्जा चारको होल युनिटले नै मलाई विश्वास गर्नुभयो नि त। जस्तो विश्वास गर्नुभएको थियो त्यसरी नै मैले एकदमै 100% निभाउने कोसिस गरेँ त्यो गीतलाई। डेभिड शङ्करजी र मैले गाएका थियौँ, अडियन्समा ल्याउँदाखेरि उहाँहरूले पनि त्यति नै मन पराइदिनु भयो कि, धेरै मन पराइदिनु भयो, त्यस कारणले चाहिँ मैले अब थ्याङ्क यू भन्नुपर्छ सबैलाई। उहाँले मलाई उसलाई नै सुट गर्छ भनेर नै बनाइदिनु भएको गीत थियो यो।
0: जस्तो अहिले रेडियो नेपाल सुनेर बस्नुभएका आम श्रोता हुनुहुन्छ, तपाईँको बारेमा जिज्ञासा हुनसक्छ, साइमा श्रेष्ठको जन्म घर कता होला, सङ्गीत क्षेत्रतिर कसरी प्रवेश गर्नु भएको होला भन्ने जिज्ञासा हुनसक्छ।
1: यो त मेरो इन्टरभ्यू हेर्नु भएको छ, सुन्नु भएको छ भने प्रायः सबैलाई थाहा नै होला, होइन, पहिलेदेखि भन्दै आएको। मेरो जन्म चाहिँ खाँची सन्धि खड्कामा भएको हो, स्कुल मैले त्यतै गरेको हो, जनज्योति माविमा, अनि त्यस पछाडि चाहिँ बुटवल सिफ्ट भयो, अनि त्यहाँबाट कलेज पढ्दा पढ्दै चाहिँ अब यो हाम्रो खोजी प्रतिभा भन्ने एउटा रियालिटी सो जो नेपाल टेलिभिजन मार्फत प्रसारण हुने गर्थ्यो, अनि त्यसमा चाहिँ भाग लिएँ, अनि त्यस पछाडि अब सेलेक्ट हुँदै हुँदै आउँदाखेरि चाहिँ अब मेरो चाहिँ बसाइ हुन्छ नि यात्रा नै काठमाडौँतिर मोडियो मेरो, होइन, त्यस पछाडि चाहिँ यहीँ नै छु मैले। त्यहाँबाट चाहिँ अहिले ब्याक हेर्नु चाहिँ परेको छैन, मेरो दर्शक श्रोता भगवान् मेरो आफन्तजन सबै फ्यामिली मेम्बरको सपोर्टले गर्दाखेरि।
0: त्यो खोजी प्रतिभाहरू अहिले जस्तो कार्यक्रमहरू ठाउँ ठाउँमा भइरहेका छन्, विभिन्न टिमले गरिरहेका छन्, अहिले तपाईँ

0: आफै पनि जज हुनुहुन्छ एउटा सोको, कस्तो लाग्छ यो तपाईँले त्यो बेला सहभागिता हुँदाखेरिको क्षण र अहिले तपाईँ जज बस्दाखेरि कस्तो अनुभव?
1: त्यो पनि गाह्रै थियो, यो पनि गाह्रै छ, दुइटै उस्तै हो होइन। हामीले त्यहाँ टेबलमा बसेर जज गर्नलाई त हामीलाई इजी नै लाग्छ होला, तर कस्तो हुन्छ भने अहिले चाहिँ पहिला जस्तो छैन नि त। अहिले त अडियन्स पनि एकदमै सङ्गीत विज्ञ नै हुनुहुन्छ कि, उहाँलाई थाहा हुन्छ कि कसले मतलब सही गाएको छ, कसले गाएको छैन, होइन, कुन लेभलसम्मको जान सक्छ भनेर उहाँहरूले एकदमै राम्रोसँग जजमेन्ट गर्न सक्नुहुन्छ कि। अहिले त जज नै अडियन्स हो भनेर भन्छु म चाहिँ, होइन, त्यो बेलाको जस्तो छैन। त्यही भएर चाहिँ अब फेरि कतिपय कुराहरू चाहिँ हामीले त्यहाँ लाइभ सुन्दा र रेकर्डमा सुन्दाखेरि डिफ्रेन्ट हुन्छ नि त, होइन, त्यो कुराले पनि डिफ्रेन्ट हुन्छ। अप्ठ्यारो त अब केही कुराहरू गर्नको लागि होइन, केही चिजको लागि पनि सजिलो चाहिँ छैन, होइन, गाह्रो नै छ। तर अब त्यही हो, एक्सपिरियन्स, होइन, मैले चाहिँ अब अनुभव बटुलिरहेछु अब कन्टेस्टेन्ट हुँदाखेरि र अहिले चाहिँ त्यही ठाउँमा आएर जज हुँदाखेरिको चाहिँ एकदमै रमाइलो पनि छ, त्यत्तिकै गाह्रो पनि छ।
0: कति सालमा चाहिँ सहभागिता हुनुभएको थियो?
1: 66-67 थियो, होइन, अनि त्यहाँ चाहिँ त्यति बेला नै हो।
0: कुन गीत गाउनु भएको थियो?
1: मैले चाहिँ आँखामा आउने तस्बिर तिम्रो भनेर सुरुको अडिसनमा चाहिँ, होइन, आदरणीय सुरेश अधिकारी सरको कम्पोजमा रहेको अनि सञ्जीवनीजीले गाउनु भएको गीत थियो। त्यो गीत गाएर चाहिँ मैले प्रभावित पारेँ उहाँहरूलाई, अनि त्यस पछाडि कन्टिन्यू मेरो यात्रा चलिरहेछ।
0: तपाईँको अर्को सिर्जनाको कुरा गरौँ, यो एकल सुर रहेको छ तपाईँको, विजय सापकोटाले लेख्नु भएको, महेश खड्काको सङ्गीत, निकै चर्चित सङ्गीतकार, हेरेको हेरे, यो कति सालमा साङ्गीतिक बजारमा ल्याउनु भएको?
1: यो चाहिँ 68 सालको अन्त्य अन्त्यतिर रिलिज गरेको सहीमा एल्बममै समावेश गीत हो यो चाहिँ, र अत्यन्त लोकप्रिय भएको थियो यो गीत चाहिँ, र अहिले पनि मन पराउनु हुन्छ। मैले भर्खरै रिसेन्टली चाहिँ यसको रिमेक बनाएर राखेको छु, मतलब अडियो चाहिँ सेम तर भिडियो चाहिँ नयाँ प्याटर्नको बनाएर मैले मेरो आफ्नै युट्युब च्यानल सहीमा श्रेष्ठ युट्युब च्यानलमा राखेको छु, र दर्शक श्रोताहरूले मन पराइदिनु भएको छ।
0: यो
1: मेरो फर्स्ट एल्बमको गीत हो, यस गीतका शब्द कारण छ, हाम्रो शब्द रचना गर्नुभएको छ विजय सापकोटा र सङ्गीत गर्नुभएको छ महेश खड्का सरले। सहीमा एल्बममा समावेश थियो यो गीत, मेरो फर्स्ट एल्बमको।

0: भर्खरै यहाँलाई सुनायौँ आजका अतिथि साइमा श्रेष्ठ को सुर, विजय सापकोटाको रचना रहेको थियो, महेश खड्काको सङ्गीत। हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। रेडियो नेपालका सातवटै प्रादेशिक प्रसारण केन्द्रहरूबाट पनि सुनिरहनु भएको छ र रेडियो नेपालका एफएम ब्यान्डहरू 98.3 MHz पनि सुनिरहनु भएको छ। साथसाथै अनलाइन र फेसबुकका माध्यमबाट पनि हामीलाई प्रत्यक्ष सुनिरहनु भएको छ। आज हामीसँग अतिथि साइमा श्रेष्ठ हुनुहुन्छ। पछिल्लो समयमा हामीले सामाजिक सञ्जाल मार्फत पनि युवाहरू गायन क्षेत्रतिर सङ्गीत क्षेत्रतिर प्रवेश गरेका देखिरहेका छौँ, उहाँहरूलाई कसरी जियो तपाईँसँग 10-12 वर्षको यो सङ्गीत क्षेत्रको अनुभव छ?
1: यस्तो प्लेटफर्म त राम्रै हो होइन, हाम्रो त्यो पालनभन्दा अहिले त धेरै एडभान्स नै भइसकेको छ, धेरै प्लेटफर्महरू भयो क्या होइन। त्यति बेला चाहिँ एउटा टेलिभिजन मात्रै थियो भने अहिले त अब आफै घर घरमा कलाकारहरू जन्मिनु भएको छ कि घर घरमा होइन। सो अब सिङ्गिङकै उसमा भन्दा हरेक क्षेत्रमा हो, फेरि सिङ्गिङमा मात्र नभएर होइन मोडलिङतिर अनि एक्ट गर्नेतिर होइन सबैतिर सबै क्षेत्रमा नै आउनु भएको छ। अब यो सोसियल साइडले प्लेटफर्म धेरै छ नि त होइन। अनि त्यस पछाडि अब कुन अर्थमा भन्ने, अब यो भाइरलवाला अर्थमा भन्ने हो कि होइन, अब फ्याक्ट अब कसैमा आफूमा ट्यालेन्ट छ होइन, अब देखाउने एउटा प्लेटफर्म नपाएर त्यो रोज्नु भएकोतिर भन्ने हो कि होइन।
0: अब जस्तो कसैले युट्युब च्यानलका रूपमा पनि आफ्नो भ्युजका आधारमा पनि ल्याउने र भल्गर शब्दहरू भनौँ न गाउन लगाउने, त्यस्तो विकृति पनि देखिरहेको,
1: त्यो कुरा त एकदमै गलतै हो होइन। किनकि हामी साधना गरेर यो फिल्डमा होइन कति सङ्घर्ष गर्दाखेरि पनि त्यो एउटा ठाउँ पनि पाउन अलि अझ कति धेरै गाह्रो हुन्छ नि त होइन। अब अहिले आएर चाहिँ नेगेटिभ कुराहरूलाई चाहिँ बढी प्राथमिकता दिँदाखेरि चाहिँ खासमा ट्यालेन्ट होइन जसले साधना गरिराख्नु भएको छ, जो रियल एउटा कलाकार हुनुहुन्छ, उहाँहरू चाहिँ एकदमै पछि पर्नु भएको छ कि यो कुराहरूले, त्यो कुरामा चाहिँ एकदमै दुःख लाग्छ मलाई चाहिँ।
0: सङ्गीतमा प्रवेश गर्दाखेरि भनौँ न, सङ्गीत क्षेत्रमा प्रवेश गर्दाखेरि यो सङ्गीत सम्बन्धी ज्ञान भनौँ या कतिको हुन्छ रियाजहरू,
1: त्यो त एकदमै हुन जरुरी छ। किनकि सङ्गीत भनेको के हो त भन्ने त थाहा हुनु पर्यो नि त होइन। अनि त्यस सङ्गीत भनेको सबभन्दा पहिला चाहिँ मैले अनुशासन हो भन्छु होइन, मैले सिकेको चाहिँ अनुशासन। किनकि सङ्गीत भनेको चाहिँ आफू चाहिँ अनुशासनमा बसेर होइन हरेक कुराहरू मतलब हुन्छ नि, सङ्गीतलाई कसरी निहाल्ने भन्ने कुरा, सङ्गीतको सारेगामा पदा निसा भन्या चाहिँ के हो यो होइन, 12 वर्ड चाहिँ कसरी हामीले लिन पर्छ, के हुन्छ त्यो भित्र भन्ने कुरा चाहिँ, एउटा सङ्गीत त एउटा सागर हो क्या, महासागर के, त जति बुझे पनि हामी उत्ति नै अन्जान अन्जान अन्जान हुन्छ। त्यही भएर सिकेर चाहिँ आउनुपर्छ, सिक्नुपर्छ, हामी जुन फिल्डमा गयो होइन त्यो बारे चाहिँ अलिकति ज्ञान त हामीलाई हुन पर्यो नि त अगाडि बढ्नको लागि, न कि अब भाइरलको जस्तो चक्करमा परेर ए म अब रातारात हिट हुन्छु अनि आज आयो भोलि बिलायो, त्यो त ठिक लाग्दैन। त्यस्तो चाहिँ हामी चाहिँ जुन क्षेत्रमा त्यसले लङ लास्टिङ हामीले कसरी चाहिँ जान सकिन्छ त भनेर सोच्दाखेरि चाहिँ त्यो बारे चाहिँ हामीलाई ज्ञान चाहिँ हुनै पर्छ।
0: जस्तो गीतकार सङ्घहरू छन्, गीतसँग भनौँ न सङ्गीतसँग आबद्ध धेरै सङ्घ सङ्गठनहरू छन्, उहाँहरूको भूमिका कस्तो पाउनु भएको छ? जस्तो अहिले हामीले थोरै विकृतिका कुराहरू गऱ्यौँ, उहाँहरूले कस्तो रोल खेलिराख्नु भएको छ?
1: मलाई चाहिँ त्यही गीत सङ्गीतमै संस्थाहरूमा भएकोले नै भाइरल खोजेर हिँडिराख्नु भएको हुन्छ होइन, अब अरू त के भन्ने र म त केही भन्नु छैन उहाँहरूको बारेमा।
0: नेपाल सरकारको यसमा चाहिँ ध्यान,
1: नेपाल सरकारको चाहिँ ध्यान जानु जरुरी छ,
0: सेन्सरका कुराहरू
1: हो एकदमै एकदमै। अब उटपट्याङ, अब मैले आज केही उटपट्याङ मलाई चर्चित हुनु छ भने, अब अहिलेको के छ भने अनि सोसियल साइड सबैको हातमै संसार छ नि त, अहिले वर्ल्ड नै हातमै छ नि त होइन, हामीले अब त्यसलाई चाहिँ कसरी उपयोग गर्ने भन्ने कुरा हो नि। अब त्यसलाई चाहिँ यस्तो भयो कि अब हामीलाई चाहिँ हाम्रो देशमा चाहिँ कस्तो भयो भने प्रवृत्ति चाँडो आयो कि होइन, हामीले चाहिँ त्यसलाई चाहिँ कसरी परिचालन गर्ने त भने त्यो शिक्षा पहिला लिन पर्यो नि त होइन, त्यो शिक्षा पहिला नलिकन हाम्रामा त्यो बढी त्यो आइसक्यो होइन, अनि त्यसलाई चाहिँ हाम्रो त्यसलाई चाहिँ सही तरिका भन्दा चाहिँ गलत तरिकाबाट धेरै प्रयोग भयो क्या त्यो चिजहरू चाहिँ। त्यस कारण
0: जस्तो चलचित्रमा सेन्सरका कुराहरू छन्, सेन्सर बोर्ड छ, तर गीतको सङ्गीतका क्षेत्रमा पनि सेन्सर हुनुपर्ने मेरो एउटा,
1: त्यो त एकदमै हुनुपर्छ, त्यो त एकदमै हुनुपर्छ, जे मन लाग्यो त्यही होइन। अब यहाँ चाहिँ कस्तो छ भने अब जस्तो उटपट्याङ हुन्छ नि, अब डबल मिनिङ तिर्प अब के छ होइन, अब त्यो त अब अहिले आएर सुनिन्छ होइन, सुन्दिनँ भन्दा पनि सुन्नुपर्छ नि त कति भयोहरू, अनि त्यस्तो छ होइन, त्यो कुराहरूमा चाहिँ एकदमै सेन्सर चाहिँ हुनैपर्छ भन्छु म चाहिँ।
0: सङ्गीतलाई निश्चल सफा बनाउन चाहिँ के भूमिका हुनसक्छ नेपाल सरकारको, कस्तो भयो भने सङ्गीत क्षेत्र सङ्लो
1: अनि ग्रेड चाहिँ तोकिदिनुपर्छ भनेर भन्छु मैले त, ग्रेड चाहिँ हुनैपर्छ
0: कलाकारहरू,
1: त्यो चाहिँ हुनैपर्छ, कलाकार त सबै कलाकार, तर कस्तो टाइपको त के त होइन, उसले कत्तिको योगदान दिइरहेछ, के गरिरहेछ होइन, उसले सिकेर
0: आऊ
1: त्यही त, उसको के छ ट्यालेन्ट होइन, त्यो सबै कुराहरू हेरेर चाहिँ ग्रेडिङमा गरिदियो भने चाहिँ बेटर होला जस्तो लाग्छ।
0: खोजी प्रतिभाबाट त धेरै भनौँ न भिडियो हेर्नेले धेरैले चिन्छन् होला, हाम्रो अडियो रेडियो नेपाल दूर दराजमा सुनिरहेका हुन्छ, अनि तपाईँका सिर्जना थुप्रै चर्चित छन्, तपाईँले खासमा साईमा श्रेष्ठ भनेर
1: चिन्नुहुन्न चिन्नुहुन्न हो त्यो
0: नै चिनाउने जस्तो आफूलाई लाग्छ नि, यो गीतले मलाई चाहिँ चिनेका छन्। अब कलाकारको यस्तो हुन्छ, तपाईँलाई धेरैले चिनेका हुन्छन्, तपाईँले सोच्ने के हो भने मलाई चिनेको छैनन् होला भने, तर दर्शक र श्रोताले ख्याल गरिरहेका हुन्छ,
1: त्यो त्यो चाहिँ हो होइन। अब कतिपय अवस्थामा चाहिँ कस्तो छ भने अहिले फेस भ्यालु के सोसल साइडमा हामी जति धेरै मतलब एक्टिभ भयो होइन, जति धेरै आयो मिडियामा है, अब जसरी हुन्छ कि कसरी हुन्छ होइन, त्यो आयो भने अडियन्सले होइन हाम्रो वाच गर्नुहुन्छ मतलब निहाल्नुहुन्छ नि त होइन। अब मेरो सवालमा चाहिँ कस्तो छ भने हामीले प्रायः जस्तो अब काम गऱ्यो भने एउटा गीत गऱ्यो भने मोडलिङतर्फ गयो भने चाहिँ मैले नै सबै कुराहरू नगरेर मैले मोडललाई त्यो गीत दिन्छु होइन, उहाँहरूको काम त्यो हो, अनि सबैको आफ्नो आफ्नो पाटो काम हुन्छ, त्यसरी चाहिँ लगाउने गरेको भएर हामी चाहिँ पर्दा पछाडि भयो भने एक त अब प्लेब्याक गर्ने त्यत्तिकै पर्दा पछाडि हुन्छ, अब जो स्क्रिनमा प्ले भइरहेको छ उसैले नै गएको होला उही सबै उयो होला भन्ने टाइपको छ नि त होइन अडियन्सलाई, तर अहिले त कतिपय अवस्थामा त थाहा भइसक्यो
0: क्या, गीतकारहरूले के भन्छन् गीत हामीले लेखेर आउँछौँ तर चिनिँदाखेरि गायक गायिका चिनिन्छन्,
1: त्यो पनि हो, तर यस्तो हो फेरि मेरो सवालमा चाहिँ मैले जहिले पनि स्टेज पर्फर्म गर्दाखेरि हाम्रो कम्पोजर लिरिसिस्टको स्रष्टाहरूको नाम चाहिँ मैले लिएर नै मैले पर्फर्म गर्ने गर्छु प्राय जस्तो, र कोही कोही ठाउँमा होला अब एकदम हतार हुन्छ नि, लिमिट टाइम हुन्छ होइन, अनि त्यहाँ धेरै बोल्न पाइँदैन, त्यस्तो ठाउँमा नलिएको अवस्था होला होइन भने चाहिँ एभ्री मैले उसमा चाहिँ प्लेसमा ठाउँहरूमा त्यो नाम भनेर नै पर्फर्म गरिरह हुन्छु मैले चाहिँ।
0: अर्को सृजनाको कुरा गरौँ, यो अमर बान्तुले लेख्नु भएको सिल्की कपाल, यो पनि निकै चर्चामा रहेको गीत हो,
1: यसको फिडब्याक
0: फिडब्याक कस्तो पाइराख्नु भएको छ, कमेन्टहरू कस्तो आइरहेको छ?
1: कार्टुन क्रियुको उसबाट युनिटले गर्नुभयो यो गीत चाहिँ होइन,
0: हजुर,
1: डिफ्रेन्ट प्याटर्नको गीत गर्नुभयो उहाँहरूले, तर उहाँहरूलाई पनि एउटा त्यो कौतूहलता थियो कि ला अब हामीले यस्तो हिपहपवाला गरेको यो चल्छ कि चल्दैन टाइपको होइन, तर उहाँले पनि एक्सपेक्ट नगरेको गरेर राम्ररी मन पराइदिनु भयो क्या हाम्रो दर्शक श्रोताहरूले, सो एकदमै राम्रो भएको छ यो गीत पनि। ध्रुव विश्वजीले मलाई साथ दिनुभएको छ डुएट भोकलमा चाहिँ, हाम्रो अमर बान्तु यो गीतको बारेमा पनि छ, मेरो कपाल चाहिँ मैले चाहिँ सिल्की मतलब अब स्ट्रेट गराएको थिएँ अनि सिल्की सिल्की कपाल थियो, अनि उहाँले चाहिँ प्राय जस्तो लाइभ मतलब लिरिक्स लेख्नुहुन्छ कि ठ्याक्क हेरेर मान्छेलाई होइन, त्यो प्याटर्नको गीतहरू गर्ने भएको भएर चाहिँ ल है साईमा बहिनीलाई मैले यो गीत गरिदिएको छु ल भनेर भन्छु, अनि त्यस पछाडि मैले चाहिँ मन पर्यो मलाई, अनि दीपक शर्मा दाजुले चाहिँ कम्पोज गर्नुभयो गीत पनि, राम्रो भइरहेछ यो गीत पनि,
0: एक लाइन सुन्छौँ अनि त्यसपछि हामी श्रोताको माझमा राख्छौँ।
1: यस गीतका लिरिसिस्ट हुनुहुन्छ हाम्रो आदरणीय अमर बान्तु दाजु, हाम्रो कम्पोजर दीपक शर्मा दाजु, र मलाई डुएट भोकलमा साथ दिनुभएको थियो ध्रुव विस्कोजीले, दुई लाइन चाहिँ सुनाउन चाहन्छु।
2: Handsome, handsome lagyo ho, kasto handsome lagyo ho, chatta kapal kate kacho, handsome lagyo, aja meru bhitri man le pani, yes te bhara magyo, aja meru bhitri man le pani, yes te bhara magyo, silki kapal udyo, सिल्की कपाल उड्यो हो, सिल्की कपाल उड्यो हो, सुस्तरियो हावा चल्दा सिल्की कपाल उड्यो, तिमी सँग नजर मिल्ने मेरो कस्तो साइत।

0: हजुर, भर्खरै यहाँलाई सुनायौँ आजका अतिथि साईमा श्रेष्ठ र ध्रुव बिस्कोको सुर, अमर बान्तुको रचना, दीपक शर्माको सङ्गीतमा हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। हाम्रा एफएम ब्यान्डहरू 98.3 MHz पनि सुनिरहनु भएको छ, रेडियो नेपालका 7 प्रादेशिक प्रसारणका केन्द्रहरूबाट पनि सुनिरहनु भएको छ, अनलाइन र फेसबुकका माध्यमबाट पनि हामीलाई प्रत्यक्ष सुनिरहनु भएको छ। आज हामीसँग अतिथि साईमा श्रेष्ठ हुनुहुन्छ। पछिल्लो समयमा एआई प्रविधि आएको छ, कसरी
1: अब प्रविधि त के आउन थाल्यो होइन, अब जति पनि अब ऊ जाँदै जान्छ, अझै नयाँ टेक्निकल्ली कुराहरू होइन, प्रविधिहरू त आउँछन् नै होइन। अनि अब त्यसको लागि चाहिँ अब त्यो पनि त्यही हो, मैले भने नि अब सही तरिकाबाट युज गर्न सक्यो भने त्यो त अब राम्रै हो क्यारे होइन। अब गीत सङ्गीतको क्षेत्रमा चाहिँ अलिकति चाहिँ ह्याम्पर चाहिँ गरा हो कि हो कि जस्तो लाग्छ, तर त्यही पनि ठिकै छ। अब आफ्नो सिर्जना यदि राम्रो छ, स्ट्रङ छ भने त अभियसली चलि नै हाल्छ। त्यसले पनि अब
0: सिकाइ हो कि चुनौती हो जस्तो लाग्छ,
1: दुइटै हो भन्छु। अब एआई त अब जति पनि अब त्यो हाम्रो प्रविधि भित्रिँदै जान्छ, अब त्यो त अब हामी अब यसरी हामीले अब जसरी उ गरिरहेछौँ नि आफ्नै उसबाट, अब यो त एआई भनेको त अब सबै के वर्ल्डमा जति पनि उहरू कम्पोजहरू छन् अनि त्यसलाई चाहिँ मिक्स गरेर होइन त्यहाँबाट निकाल्ने हो नि त उसले होइन। अनि त्यस कारणले चाहिँ फिल त हुँदैन होइन, अब त्यो अब आफूले भित्रबाट आत्माबाट निकालेको चिज र होइन अब एउटा मेसिनले निकालेको एउटा प्रविधिले निकालेको चिज त त्यो सेम त हुँदै हुँदैन। अब त्यही पनि कतिपय अवस्थामा अब राम्रो पनि छ, फेरि मै आफैलाई नै मनपर्छ कतिपय अब एआई को कम्पोजहरू होइन, अब त्यसलाई पनि हामीले सही उपयोग गर्यो भने चाहिँ धेरै राम्रो हुन्छ।
0: जस्तो 12-13 वर्ष भयो सङ्गीत क्षेत्रमा तपाईँ हुम्मिएको भन्नुहुन्छ होइन, अनि कति जति अडियो कति जति भिडियो केही तथ्याङ्क?
1: भिडियोको त अब कति छ थाहा भएन, अडियो चाहिँ 500+ भयो होला,
0: 500 बढी। तपाईँलाई साईमा श्रेष्ठ भनेर चिनाउने त थुप्रै छन्, त्यो मध्ये हुन त यो सङ्गीत र सन्तान बराबर, तपाईँका गीतहरू आफ्ना सन्तान जतिको हुन्छ, कसैलाई कम माया कसैलाई धेरै त हुँदैन, त्यो मध्ये पनि यसो साईमा श्रेष्ठ भनेर यसो चिनाउने,
1: सहीमा श्रेष्ठ भनेर चिनाउने गीत त त्यही मैले गाइसकेँ, हेरेकै म हुन्छु होला। सहीमा एल्बमका धेरै गीतहरू छ जो अडियन्स हाम्रो दर्शक श्रोताहरूले मन पराइदिनुहुन्छ, मन पराइदिनु भयो होइन। त्यस त धेरै धेरै गीतहरू आइसक्यो बजारमा र मुभीको गीतहरू पनि धेरै नै मन पराइदिनु भएको छ। त्यही हो, अब यही नै भनेर चाहिँ अब कुन चाहिँलाई भन्ने त अब यस्तो छ क्या, फेरि अब सहीमा श्रेष्ठको गीत सबैलाई मनपर्छ होइन, सुन्नु नै भएको छ गीतहरू, तर को हो त सहीमा श्रेष्ठ भन्ने चाहिँ अझै पनि हुन्छ नि, अब धेरै अडियन्सलाई चाहिँ थाहा नहुन सक्छ, त्यो चाहिँ हो।
0: यो सङ्गीत क्षेत्रमा लागिसकेपछि भनौँ न आर्थिक कुरा आउँछ, कस्तो छ अहिले नेपालमा सङ्गीत क्षेत्रको अवस्थामा लाग्नु भएका कलाकारहरूको?
1: अब अरूको त म जान्दिनँ होइन, तर मेरो चाहिँ ठिक छ, अरूको त कसरी जिम्मा लिने, अब यस्तो छ, अब सङ्गीतै क्षेत्रमा लागेर पनि त मान्छेले आफ्नो सृष्टि बनाइरहेछ त होइन। अब कति उदाहरणहरू छन् नि होइन, हजुरलाई थाहा छ मलाई थाहा छ अडियन्सलाई नै थाहा छ, अहिले त सबै कुरा युट्युबमा आइहाल्छ क्यारे होइन, अब त्यो लुकाउने कुरै छैन नि। तर मलाई चाहिँ एकदमै राम्रोसँग होइन, म एकदमै सन्तुष्ट छु यो फिल्डमा लागेर होइन, र कतिपय कुराहरूमा हुन्छ नि म किन लागेछु म बेकारमा, यो टाइपको मलाई कहिले पनि त्यो हुन पनि नपरोस् भएको पनि छैन।
0: अब छिट्टै हामीले के सुन्न पाउँछौँ?
1: अब चाँडै चाहिँ एउटा गीत छ लोकलोक प्याटर्नको, त्यो गीत चाहिँ चाँडै बजारमा आउँदैछ, भिडियोको तयारीमा छु,
0: अब छिट्टै बजारमा आउँदैछ। हामी कार्यक्रम संस्थान सिर्जनाको अन्ततिर छौँ, अन्तमा हामी तपाईँ र ज्वाला राईको स्वरको गीत राख्नेछौँ कार्यक्रमको अन्तमा। रेडियो नेपालसम्म आउनुभयो, समय दिनुभयो, त्यसका लागि धन्यवाद दिन चाहन्छौँ। रेडियो नेपाल परिवारको तर्फबाट सहकर्मी साथी राम अवरेललाई पनि धन्यवाद, अवसर
1: दिनुभयो।
0: अन्तमा रेडियो नेपाल सुनेर बस्नुभएको आम श्रोतालाई के भन्न चाहनुहुन्छ?
1: सम्पूर्ण श्रोताहरूलाई चाहिँ यतिन्जेल हामीलाई सुनिदिनु भयो धन्यवाद सबैजनालाई, नेपाली गीत सङ्गीतलाई माया गरिदिनु होला, मेरो गीत पनि चाँडै आउँदैछ, सुनिदिनु होला, हेरिदिनु होला। सहीमा श्रेष्ठ भनेर मेरो आफ्नै पनि युट्युब च्यानल छ, त्यसलाई चाहिँ एकपटक भिजिट गर्नु होला भन्न चाहन्छु। र धेरै पछाडि मैले इन्टरभ्यू दिइरहेको छु कि, किनकि म फेरि अब त्यो इन्टरभ्यू दिइराख्ने उसमा पनि पर्दैन खास, खासमा, अनि त्यस पछाडि चाहिँ पहिला जस्तो पनि छैन नि त अहिले। सो त्यस कारणले चाहिँ आज हजुरले यो अवसर दिनुभयो होइन, त्यसको लागि चाहिँ रमेश भट्ट दाई हजुरलाई अनि हाम्रो रेडियो नेपालका सम्पूर्ण टेक्निसियन दाजु दिजुहरूलाई चाहिँ सम्पूर्ण परिवारलाई नै धेरै धेरै धन्यवाद दिन चाहन्छु।
0: आफ्नो अमूल्य समय रेडियो नेपालको स्टुडियोसम्म आएर दिनुभयो त्यसका लागि धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। र अन्तमा एक लाइन सुन्छौँ, यो गीत कस्तो मिलेको यो हाम्रो जोडी?
1: यस गीतका रचनाकार आदरणीय अमर बान्तु दाजु नै हुनुहुन्छ भने सङ्गीतकार दीपक शर्मा दाई र मलाई ज्वाला राईले साथ दिनुभएको छ डुएटमा यो गीत।

0: रेडियो नाटक रेडियो नेपालमा
1: आमाको त उमेर पनि भइसक्यो, उहाँले त बसी बसी खाने दिनु हो अब।
2: लाल खोली खोले जाउ जाउ, गुरुजी अगाडि बढाउन, अगाडि अलि अगाडि बढाउन।
3: जे भने पनि आमा आमा आमा बिहे गरेर आएको 2 वर्ष भइसक्यो।
4: रेडियो नेपालमा हरेक शनिबार दिउँसो 1:30 बजेको समय रेडियो नाटकको समय।
5: ठिक छ, म त्यो डिम्पल र रन्जुलाई पनि खबर गर्छु, त्यो शीलालाई चाहिँ त आफै बोलाए।
0: नयाँ नयाँ स्वादमा रेडियो नेपालमा प्रसारण भइरहेको छ रेडियो नाटक।

0: नै पर्यो नि। बल्ल बल्ल यतिको वर्षपछि घर आएको छिमेकी छोरालाई त छिमेकीको नाताले पनि त भेट्न जानु पर्यो नि, हैन?
1: अवश्य सुन्नुहोस् रेडियो नाटक हरेक शनिबार दिउँसो 1:30 बजे
2: केवल रेडियो नेपालमा।
3: विदेशमा सिकेको सिप यही प्रयोग गरौँ भन्दा 81 तपाईँमा यो परिवर्तन।
2: हरेक शनिबार दिउँसो 1:30 बजे
4: यदि यस्तै पारा हो भने सीमा म सक्दिन तिमीसँग बस्न, आफ्नो बाटो लाग्ने हो।
5: त्यो अस्ति हेरेको पछिल्लो केटासँग खुरुकको बिहे गर्नानी, त्यति राम्रो केटोहरू कुटुम्ब फेरि पाइँदैन क्या?
6: मलाई अघि नै थाहा थियो कि आमाले यही कुरा गर्न लाग्नु भएको भनेर।
2: रेडियो नाटक रेडियो नेपालमा।
7: सागर, तपाईँले हिजोको घटनाबाट धेरै चिन्ता लिनु भए जस्तो लाग्यो।
1: हरेक शनिबार दिउँसो 1:30 बजे
2: रेडियो नेपालमा।
8: नाति नातिनी खेलाउने रहर कस लाग्दैन र यो बुढेसकालमा।
9: नेपाल र नेपाली बीचको सम्बन्ध, नेपाल बिनाको नेपाली र नेपाली बिनाको नेपाल कल्पनै गर्न सकिन्न। हाम्रो यो सम्बन्ध रगत र मुटु जस्तो, हाम्रो यो सम्बन्ध श्वास र शरीर जस्तो।

रगत बगेर नसाहरूमा र धुकधुकी नापेर छातीमा देशभक्तिको तस्विर छ हाम्रो आँखामा, दुबो जस्तै फैलेको छ राष्ट्रभक्ति हाम्रो हृदय हृदयको फाँ।

जाति र संस्कृतिको फरकपन र त्यही फरकपनको पहिचान हो नेपाल। बहुजाति भाषा र संस्कृतिको बहुलता हाम्रो चिनारी। मन फाट्ला केही कुरामा कहिलेकाहीँ, तर फाट्नु र च्यातिनु हुन्न हाम्रो पहिचानको छाती।

छरिएको बस्ती, छरिएको घर, तर पौरखको सुन फुलाउने एकै आँगन र विश्वास चुलिने एकै धुरी, सुख दुःखको समान अनुभूति, हाम्रो संस्कृति र हाम्रो पुर्खाले सिकाएको सद्भावको सङ्लो सिप।

समय र चेतनाले विश्वसँग नजिक छौँ। सिक्नु छ विज्ञान र प्रविधिका हर कुरा यसै मेसोमा। देशबाट अलि टाढा पनि छन् कति, आँखामा हिमाल छैन तिनको, तर जहाँ पुगे पनि देशकै झल्को र झझल्को छ तिनको समृद्ध चेतनामा।

टुटेर होइन, फुटेर पनि होइन, आपसमा जुटेर एक हुनु छ, सङ्लो पार्नु छ पसिनाको नदी र उठाउनु छ पौरखको हिमाल, हिमालको शान्ति, हरियो ममता र आँखाभरिको चारकोसे छातीमा हिमाल जस्तै उठेको छ हाम्रो देशभक्ति साझा।

देश आमा र देशको सम्मान मातृपूजा, हामी नेपाली नेपाल आमाका साझा सन्तान, पुर्खाको गौरवपूर्ण इतिहास सम्झेर भोलिलाई सुरक्षित राख्नु छ यो देशको नासो, पौरखको पसिना अर्पेर तिर्नु छ आमाको दुधको भाडा र देशको ऋण।

0: स्वास्थ्य सम्बन्धी कुनै पनि सल्लाह लिन परे सिधै डाक्टरहरूसँग कुराकानी गरौँ।
1: यसका लागि वीर अस्पतालमा सञ्चालित टेली मेडिसिन सेवाको सम्पर्क नम्बर 9853-45701 र 9853-45702 बिहान 10 बजेदेखि 6 बजेसम्म भाइबर, व्हाट्सएप वा इमोमा म्यासेज वा कल गर्न सकिन्छ। स्वास्थ्य सुरक्षित राखौँ, भविष्य सुरक्षित बनाऊ।
0: वैदेशिक रोजगार बोर्डको सचिवालय।
2: कृषक माझ बियो बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
3: जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशका अधिकांश भूभागमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण गरेको सन्दर्भमा धान खेती गर्ने कृषकहरूमा बियो बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
2: नेपालमा सूचित वा पञ्जीकृत भएका धानका जातहरू छनौट गर्नुहुन अनुरोध सहित
3: छोटो अवधिमा पाक्ने धानका जातहरू छनौट गर्नुहुन समेत आग्रह गर्दछौ।
2: सम्भव भएसम्म सुक्खा सहने जातहरू जस्तै सुक्खा श्रृङ्खलाका जातहरू तथा घैया 1, 2 र 3 र सुक्खा तथा डुबान दुवै सहने बहुगुणी 1, बहुगुणी 2 जातहरू प्रयोग गर्न हुन अनुरोध छ।
3: यसका साथै सुक्खाको प्रभाव कम गर्न धानको ब्याड राख्दा एकै पटक नराखी निश्चित दिनको अन्तरालमा राख्नु हुन, त्यस्तै बर्सातको पानी संकलन प्रविधि, छरुवा धान प्रविधिको अवलम्बन गर्नुहुन समेत अनुरोध छ।
2: बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवन तथा राष्ट्रिय बिउ बिजन समितिको सचिवालय ललितपुर।
3: फोन नम्बर 5423-59।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। पूर्व प्रधानमन्त्री सुशीला कार्कीले गत फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन विश्वकै लागि अध्ययन गर्न लायक रहेको बताउनु भएको छ। निर्वाचन आयोगले आज काठमाडौँमा आयोजना गरेको केन्द्रीय समीक्षा कार्यशालाको उद्घाटन गर्दै उहाँले उक्त कुरा बताउनु भएको हो। उहाँले निर्वाचन सफल हुनुमा तत्कालीन सरकार, निर्वाचन आयोग, सुरक्षा निकाय, संचारकर्मी लगायतको भूमिका महत्वपूर्ण रहेको चर्चा गर्नुभयो। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जेएनजी विद्रोहपछि छ महिनाभित्रको निर्धारित समयमा प्रतिनिधि सभा सदस्यको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुनु चान्चुने कुरा नभएको बताउनु भएको छ। उहाँले समीक्षा कार्यशालाबाट प्राप्त हुने सुझावका आधारमा आगामी निर्वाचनमा मतदाता शिक्षालाई प्रभावकारी बनाउने, मतदान स्थल र केन्द्रलाई थप पहुँचयोग्य बनाउने, सदर मतको प्रतिशत बढाउने काम गरिने बताउनुभयो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले जलवायु परिवर्तनका चुनौतीबीच आर्थिक समृद्धि र वातावरण संरक्षणलाई सँगसँगै अघि बढाउनु पर्ने बताउनु भएको छ। विश्व वातावरण दिवस सन् 2026 मूल समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले समृद्ध भविष्यको आधार जलवायु एवं प्रकृति मैत्री विकास भन्ने नाराले नेपालको दिगो विकास यात्रालाई मार्गदर्शन गर्ने बताउनुभयो। जलवायु परिवर्तनमा नेपालको योगदान न्यून रहे पनि हिमालदेखि तराईसम्म यसको असर स्पष्ट देखिन थालेको उहाँले बताउनुभयो। मन्त्री चौधरीले सरकारले जलवायु परिवर्तन न्यूनीकरण तथा अनुकूलनलाई राष्ट्रिय विकास योजनाको अभिन्न अङ्गका रूपमा अघि बढाइरहेको उल्लेख गर्नुहुँदै हरित अर्थतन्त्रको विकासलाई नीतिगत तहबाट व्यावहारिक कार्यान्वयनको चरणमा प्रवेश गराइएको बताउनुभयो। पूर्व न्यायाधीश एवं मन्त्री परिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीले संविधान संशोधन गर्दा मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित इन्ट्याक्ट राख्दै शासकीय स्थायित्व र सन्तुलनमा विशेष ध्यान दिन सुझाव दिनुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा गठित संविधान संशोधन बहसपत्र तयारी कार्यदलसँगको भेटघाटमा उहाँले यस्तो सुझाव दिनुभएको हो। कार्यदलका संयोजक शाहसहित सदस्यहरू सुझाव संकलनका क्रममा पूर्व न्यायाधीश रेग्मीको बानेश्वर स्थित निवास पुग्नु भएको थियो। कार्यदलका संयोजक असीम शाहले पूर्व न्यायाधीश एवं पूर्व मन्त्री परिषद अध्यक्ष रेग्मीका यी महत्वपूर्ण र मार्गदर्शन सुझावलाई कार्यदलले तयार पार्दै गरेको बहसपत्रमा गम्भीरताका साथ समावेश गर्ने प्रतिबद्धता जनाउनु भएको छ। राष्ट्रिय सतर्कता केन्द्रले सरकारी कार्यालयमा छड्के अनुगमनलाई तीव्रता दिएको छ। केन्द्रले दैनिक 10 कार्यालयमा छड्के अनुगमन गर्ने गरेको केन्द्रका सूचना अधिकारी सरिता खतिवडाले जानकारी दिनुभयो। उहाँले 5 समूह बनाएर कार्यालय समयमा हाजिर, पोसाक, फाइल ट्रापिङ जस्ताको अनुगमन गरिरहेको बताउनुभयो। बेनी जोमसुम कोरोला सडकको म्याग्दी खण्डमा पर्ने खाम भित्तामा पहिरो रोकथाम आयोजना सञ्चालन भएको छ। बेनी जोमसुम कोरोला सडक योजना कार्यालयले खाम भित्ता क्षेत्रको 300 मिटरमा पहिरो र कटान रोकथाम आयोजना सञ्चालन गरेको हो। आयोजना प्रमुख तेजस्वी शर्माका अनुसार पहिरो नियन्त्रणका निम्ति निर्माण कम्पनीसँग 7 करोड रुपियाँ ठेक्का सम्झौता भएको छ। भूमि व्यवस्था सहकारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्पर्कविहीन निजामती कर्मचारीलाई आगामी 3 दिनभित्र हाजिर हुन आह्वान गर्दै त्यसो नगरे कारवाही प्रक्रिया अघि बढाउने चेतावनी दिएको छ। उक्त मन्त्रालयले आज एक सूचना जारी गरी अध्ययन विधा तथा असाधारण विधा सम्बन्धी अभिलेख राष्ट्रिय किताबखाना निजामतीमा अध्यावधिक नभएका कर्मचारीहरूलाई 3 दिनभित्रमा अनिवार्य रूपमा आफ्नो अभिलेख अध्यावधि गराउन आह्वान गरेको हो। चितौन स्थित कारागारका 50 कैदीमा भाइरल ज्वरो देखिएको छ। जिल्ला कारागारका प्रमुख रविन्द्र ढुङ्गानाका अनुसार हालसम्म 50 कैदीमा यो समस्या देखिएको हो। 600 मात्र क्षमता रहेको सो कारागारमा हाल 712 कैदी छन्। त्यहाँ 50 महिला र 550 पुरुषलाई राख्न सक्ने व्यवस्था भए पनि क्षमताभन्दा बढी बन्दीहरूलाई राखिएको छ। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ दिउँसो 1 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
2: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
1: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गते सम्म।
2: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्ध अन्त्यका लागि प्रत्यक्ष भेटवार्ताको

0: प्रस्ताव गर्नुभएको छ। पुटिनलाई सम्बोधन गर्दै सार्वजनिक पत्र लेख्नुभएका जेलेन्स्कीले युक्रेन र रुसबीच प्रत्यक्ष समाजबाटै मात्रै शान्ति सम्भव हुने बताउनु भएको हो। करिब 1800 शब्दको पत्रमा उहाँले प्रस्तावित वार्ताको अवधिभर पूर्ण युद्ध विराम गर्न पनि आग्रह गर्नुभएको छ। तर पुटिनले यसअघि नै यस्तो युद्ध विरामको प्रस्ताव अस्वीकार गरिसक्नु भएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने जेलेन्स्की र पुटिन बीच प्रत्यक्ष भेटवार्ता भए राम्रो हुने प्रतिक्रिया दिनुभएको छ। रुसी राष्ट्रपति कार्यालयले पत्र मार्फत भएको पुष्टि गर्दै पुटिनलाई यसबारे जानकारी गराइने जनाएको छ। र आज दिउँसो लुम्बिनी र कर्णाली सुदूरपश्चिम प्रदेशका केही स्थान तथा अन्य हिमाली र पहाडी भागका एक दुई स्थानमा मेघ गर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका तराईका एक दुई स्थानमा पनि वर्षाको सम्भावना छ। यसै गरी मधेस र लुम्बिनी प्रदेशका तराई भागका थोरै स्थानमा तातो लहर चल्ने तथा कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा गर्मी बढ्ने सम्भावना छ। रेडियो नेपालबाट दिउँसो 1 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 2 बजे अङ्ग्रेजीमा, 3 बजे पुनः नेपालीमा सुन्न सक्नुहुनेछ। हौस् त, नमस्कार।
1: कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम किसान प्रश्न मञ्च। किसानका समस्या, जिज्ञासा, प्रश्नहरूको समाधान खोज्ने तपाईँको आफ्नै कार्यक्रम किसान प्रश्न मञ्च।
2: नमस्कार, किसान प्रश्न मञ्चमा यहाँहरूलाई स्वागत छ। कार्यक्रममा हामी किसान कल सेन्टर, एसएमएस, सामाजिक सञ्जाल र किसानको घर खेतबाट समेटिएका किसानका समस्याहरूलाई सम्बन्धित विज्ञ मार्फत सम्बोधन गर्छौँ। आजको कार्यक्रममा किसानहरूको पशुपालनसँग सम्बन्धित समस्याहरूलाई सम्बोधन गर्छौँ। विज्ञको रूपमा हुनुहुन्छ भरतपुर महानगरपालिकाका पशु विकास अधिकृत डाक्टर रबिन बस्ताकोटी। यहाँलाई कार्यक्रममा हार्दिक स्वागत छ।
3: धन्यवाद।
2: गाई भैँसीमा बाजोपनको समस्याबारे बताइदिनुहोस् न र यसलाई कम गर्न के गर्नुपर्छ भनी चितवनबाट भरत लम्सालले जिज्ञासा राख्नुभएको छ।
3: वैज्ञानिक रूपमा हेर्दाखेरि चाहिँ उत्पादन बढाउँदै गएको छ। अहिलेको अध्ययन अनुसन्धानहरूले पशुको उत्पादन क्षमता बढ्दै जाँदाखेरि प्रजनन सम्बन्धी क्षमता चाहिँ घट्दै गएको, त्यो हिसाबले गर्दाखेरि चाहिँ प्रजनन व्यवस्थापन र उत्पादनको व्यवस्थापनमा विशेष ख्याल पुर्याउनु पर्ने देखिन्छ। र बाँझोपन चाहिँ एउटा मात्रै कारणले नभइकन विभिन्न कारणहरूले चाहिँ हुने खालको समस्या हो, जसलाई चाहिँ हामी वैज्ञानिक रूपमा भन्दाखेरि मल्टिफ्याक्टोरियल भन्छौँ। एकमात्र नभइकन एकभन्दा बढी समस्याहरू देखिन्छ र विशेष गरी नेपालको विभिन्न ठाउँमा बाँझोपन सम्बन्धी उपचारमा मिलिरहँदा नेपालको परिप्रेक्ष्यमा भन्दाखेरि चाहिँ पहिलो चाहिँ पशुको आहार व्यवस्थापन प्रमुख रूपमा देखिन्छ। विशेष गरी हामीले ठुला जातका पशुहरू बाहिरबाट भित्रायौँ हो, जस्तो होलिस्टेन क्रसको, जर्सी क्रसका गाईहरू र भैँसीमा चाहिँ मुर्राको उन्नत नस्लको इन्डियाबाट, पाकिस्तानबाट भित्रे भनेपछि ती पशु भित्रिँदाखेरि ती पशुलाई गर्ने व्यवस्थापन पनि सँगसँगै भित्रिनु पर्थ्यो। व्यवस्थापन चाहिँ कम भित्रियो भन्ने मेरो बुझाइ हो। भन्नु खोजेको नस्ल ठुलो आयो र हाम्रो व्यवस्थापन चाहिँ पुरानै पद्धतिको छ, त्यो हिसाबले आहारको व्यवस्थापन त्यति राम्रो हुन सकेको छैन। उसको शरीरलाई चाहिने, पेट भर्न चाहिने आहार पुर्याउने एउटा कुरा रह्यो। दोस्रो चाहिँ उसले उत्पादन दिनको लागि चाहिने खास खास पोषक तत्त्वको मात्रा कति पुग्यो भन्ने भयो र तेस्रो चाहिँ त्यसले त्यहाँबाट अतिरिक्त शक्ति चाहिँ प्रजननको लागि पुगे कि पुगेन भन्ने कुरा चाहिँ प्रधान हुन्छ। र यो आहारमा चाहिँ विशेष गरी होलिस्टेन जातको पशुहरूमा चाहिँ ठुलो शरीर हुने, हाम्रो चाहिँ लोकल गाई जम्मा 350 किलो बढीमा हुन्छ, स्थानीय क्रसको गाईहरू त्यो चाहिँ 600-700 किलोको छ। भनेपछि किसानहरूले चाहिँ पालनमा चाहिँ पहिलाको पाले गाईले यति खुवाएको भए हुन्थ्यो, यसलाई यति खुवाए पुग्ला भन्ने अड्कल छ। त्यो यति हातको अड्कलले चाहिँ त्यो पशुको आहार पुगेकै छैन। पहिला पेट भर्ने आहार पुग्नु पर्यो, त्यसपछि चाहिँ पोषक तत्त्व पुग्नु पर्यो। विशेष गरी होलिस्टेनमा चाहिँ पेट भर्ने र पोषक तत्त्व दुइटै पुर्याउनु पर्ने रे र अरूमा चाहिँ पोषक तत्त्व थप्नु पर्ने। र हाम्रो अर्को चाहिँ आहारमा देखेको समस्या भनेको हामी सबै चाहिँ कृषि उपजमा आधारित पशुपालनमा छौँ। सामान्यतया साना किसानहरूले चाहिँ विशेष गरी अलिकति धान पनि लगाउँछ, गहुँ, मुसुरो के के लगाउँछ, तिनीहरूको बाई प्रोडक्ट जस्तो धान काटिसकेपछि पराल भो, तोरीको गट्टेहरू, मुसुरोको भुसहरू यिनीहरू खुवाउने छ। त्यो चलनमा गर्दाखेरि चाहिँ विशेष गरी यी चिजहरू बढी खुवाइने र हरियो घाँसहरू र उन्नत जातको घाँसहरू चाहिँ कम खुवाउने प्रचलनले गर्दाखेरि चाहिँ घाँसबाट आउने खनिज तत्त्व र भिटामिनको मात्रा कम भयो। त्यही भएर पेट भर्नको लागि हरियो घाँसको मात्रा अत्यधिक बढाउनु पर्ने देखिन्छ। प्राय गरी अहिले हाम्रो पशुहरूमा मैले हेर्दाखेरि चाहिँ ठुलो होलिस्टेनको गाईहरूलाई चाहिँ 5-7 किलो अथवा बढीमा 8 किलो भन्दा बढी यो सुक्खामा परालको मात्रा चाहिँ दियो भने उसले पेट भर्नको लागि अरू आएर चिज खाँदैन, किन भन्दा पेट पहिले त्यसले भरिन्छ। त्यो हुँदाखेरि उसलाई चाहिने चिज पुगेको छैन। त्योभन्दा बढी भएको चिज त कति के खुवाउने त भन्दाखेरि घाँसमै आधारित गर्नुपर्ने छ, र आहार व्यवस्थापनमा विशेष गरी घाँसमा आधारित हुनुपर्ने आवश्यक देखिन्छ आहारको विषयमा। अर्को व्यवस्थापनमा नयाँ चाहिँ समस्या के देखिएको छ भन्दाखेरि चाहिँ ती गाईहरू बाहिरबाट ल्याएका गाईहरू चाहिँ 32 डिग्री सेल्सियस तापक्रमभन्दा कम तापक्रमसम्म मात्रै अनुकूलन हुन सक्छन्। त्योभन्दा बढी हुँदाखेरि उनीहरूलाई चाहिँ वातावरणीय प्रभाव देखिन्छ। जस्तो अब चितवनको परिप्रेक्ष्यमा चितवनबाट सुन्नु भएको छ, अब अहिले चाहिँ 38-39-40 बढी नै छ, भनेको 10 डिग्री तापक्रम बढिसकेको छ। भनेपछि यो तापक्रमले गर्दाखेरि उसको शारीरिक अवस्थामा उत्पादनमा नि असर गर्छ, प्रजननमा नि असर गर्छ, र विशेष गरी प्रजननमा चाहिँ त्यो प्रजनन गराइसकेपछि अथवा साँडा लगाइसकेपछि अथवा कृत्रिम गर्भधान गराइसकेपछि त्यो बच्चा गएर पाठेघरमा टाँसिनुपर्ने अवस्था, त्यो म्याटर्नल रिकग्निसन भन्छौँ हामी पहिले भाषामा भन्दाखेरि, र सामान्य हिसाबमा भन्दाखेरि बच्चा जुन बन्यो त्यो पाठेघरमा टाँसिएर बसेर वृद्धि विकास हुनु पर्यो, हो त्यो प्रक्रियामा चाहिँ यो तापक्रमको असर डाइरेक्ट देखिन्छ। भनेपछि हाम्रो गोठको व्यवस्थापन, गोठ चाहिँ जुन पुरानो अलि होजो खालको गोठ छ, ती गोठहरूमा पनि समस्या देखाउन सक्छ। विशेष गरी उहाँले चाहिँ यो दुईटा आहार व्यवस्थापन र यो गोठको संरचनाको व्यवस्थापनमा ध्यान दिनुपर्ने देखिन्छ।
2: सिगास बैतडीबाट रमेश धामीले लौकाट चरा पाल्दा खोर कस्तो बनाउने भनी जिज्ञासा राख्नु भएको छ।
3: यो लोकल कुखुरा प्रजातिकै हो, र विशेष गरी यो अफ्रिकाबाट विभिन्न ठाउँ हुँदै नेपाल भित्रिएको, यसलाई चाहिँ विशेष सामान्यतया बुझ्दाखेरि चाहिँ स्थानीय कुखुरा पालेकै हिसाबबाट पाल्न सकिन्छ, र पालेको पद्धति चाहिँ कसरी पाल्ने भन्ने कुराले चाहिँ खोरको आकार कसरी निर्धारण गर्ने भन्ने कुरा हुन्छ। खुल्ला छोडेर खुल्ला चरिचरणमा उसले आफैले किरा फट्याङ्ग्रा घाँसपात के पाउँछ त्यही अनुसार खान्छ भनेर पाल्ने हो भनेदेखि अलिक ठुलो क्षेत्र चाहियो, उसले चाहिँ आफै चरणबाट आउनु पर्यो। र अर्को चाहिँ होइन, म अब हाम्रो स्थानीय पालिरहेको हिसाबले सानो खोर बनाएर रातिलाई थुन्छु दिनभरि चरेर खान्छ भन्ने किसिमबाट पाल्ने भने एक किसिमबाट सोच्नुपर्छ। र अर्को चाहिँ अब अहिले सामान्यतया हामीले देखिरहेको लेयर्स कुखुरा र ब्रोइलर कुखुरा पाले जस्तो खोरमा राखेर पाल्ने, खोरमा त्यो डिप लिटर सिस्टम भन्छौँ, त्यसरी पाल्ने हो भने अर्को क्षेत्रफलको हिसाब अड्कल गर्नुपर्छ। र अर्को यो सँगसँगै त्यो लौकाठ चाहिँ अन्डाको लागि पनि पालिन्छ र मासुको लागि पनि पालिन्छ। भनेपछि मासुको लागि पाल्ने हो कि अन्डाको लागि पाल्ने हो भन्ने पनि यकिन गरेर उहाँले चाहिँ क्षेत्रफल निर्धारण गर्न सक्नुहुन्छ। यो सबैलाई हेर्दाखेरि चाहिँ जस्तो फ्री रेन्जमा भनेको खुल्ला चरिचरणमा पाल्नुहुन्छ भनेदेखि चाहिँ मासुको लागि पाल्ने हो भने प्रति कुखुरा 15 स्क्वायर फिट जति चाहिन्छ, भन्दाखेरि अन्डा उत्पादनको लागि पाल्ने हो भने 25 स्क्वायर फिट चाहिन्छ, र चाहिँ राति चाहिँ खोरमा थुन्ने दिनभरि चर्न जाने खालको हिसाबले पाल्ने हो भनेदेखि प्रति स्क्वायर फिटमा 2 कुखुरा अट्ने गरेर राति मात्रै थुन्ने दिनभरि चरणमा जाने गर्नु दिन सक्नुहुन्छ। तर यो कुखुराको प्रकृति चाहिँ घाँस चेतेर खाने र चाहिँ त्यसलाई हानि नोक्सानी पुर्याउने हुँदाखेरि यसरी राति थुन्ने र दिनभरि खुल्ला छोड्दाखेरि चाहिँ आफ्नै तरकारी बारी पनि नष्ट पार्न सक्छ र अर्को छिमेकीको तरकारी बारी पनि नष्ट पार्न सक्छ। त्यो भएर छेकबार चाहिँ 1.5 मिटरको छेकबार लाउने गर्नु, र अर्को चाहिँ उहाँले पुरै बन्द कोठामा डिप लिटर सिस्टममा खोरमा पाल्नुहुन्छ भने प्रति कुखुरा 2-2.5 स्क्वायर फिटको क्षेत्रफल मिलाउनु पर्छ, र मासुको लागि पाल्ने हो भनेदेखि क्षेत्रफल थोरै कम हुँदा हुन्छ, र अन्डाको लागि पाल्ने हो भने 2-3 वर्षसम्म अन्डा दिन सक्छ यसले। त्यो 2-3 वर्षसम्मै अन्डा दियोस् र वर्षमा 100-120 अन्डा दिइरहोस् भन्ने हो भने उहाँले क्षेत्रफल चाहिँ अहिले तोकिएकै मात्राको क्षेत्रफल व्यवस्थापन गरेर पाल्नुपर्ने हुन्छ।
2: लमजुङबाट कृष्ण घिमिरेले आहार व्यवस्थापनले पनि पशु प्रजनन स्वास्थ्यमा प्रभाव पार्छ कि पार्दैन भनी जिज्ञासा राख्नु भएको छ।
3: पशुलाई दिएको आहारले चाहिँ उसको प्रतिरक्षा क्षमता बलियो बनाउन सक्यो भने रोग रोक्न सक्छ। दोस्रो चाहिँ त्यो आहारले चाहिँ उसको प्रजननको लागि, भ्रूण विकासको लागि, अन्डा विकासको लागि र भालेमा भन्दाखेरि शुक्रकोटको विकास र सक्षम शुक्रकीट बन्नको लागि आहारको महत्त्वपूर्ण भूमिका हुन्छ। अब यो आहार व्यवस्थापन कमजोर हुँदाखेरि चाहिँ उसको शारीरिक प्रक्रियाको कुरा चाहिँ अन्डाको विकास हुने पोथीमा भयो भने र भालेमा भयो भने शुक्रकीटको विकास हुने र चाहिँ पछि बच्चा बनिसकेपछि भ्रूणको विकासमा असर पार्ने कुरा एउटा रह्यो। दोस्रो चाहिँ उसको आहार कमजोर प्रकृतिको भयो भने त्यसले चाहिँ उसको प्रतिरक्षा क्षमता कमजोर बनाउँछ। प्रतिरक्षा क्षमता कमजोर हुने भनेको अर्कोतर्फबाट संक्रामक रोगहरू आउन सक्छ। भनेपछि आहार व्यवस्थापन भइदियो भने यो संक्रामक रोग आउने सम्भावना चाहिँ धेरै नै घट्छ। हुन त त्यसमा फेरि अर्को गोठको जैविक सुरक्षाको कुरा त रह्यो, तर चाहिँ रोगलाई रोक्नको लागि पनि शरीर बलियो हुनुपर्ने आवश्यकता हुन्छ। जस्तो पहिला चाहिँ यो लम्पी स्किन रोगको समस्याको बेलामा चाहिँ जुन गोठमा आहार राम्रो छ, हरियो घाँस पर्याप्त मात्रामा मिलेको छ, खनिजको परिपूर्ति भएको छ र हरियो घाँसबाट चाहिने जस्तो प्रतिरक्षा क्षमताको लागि चाहिने जिङ्क, कपर, सेलेनियम, भिटामिन ई जस्ता तत्त्वहरू आएको रहेछ भनेदेखि चाहिँ त्यो गोठमा लम्पी स्किन रोगको प्रभाव कम देखिएको थियो। अब यो प्रजननमा जोड्दाखेरि पनि त्यही नै हो। यी जुन अघि मैले उल्लेख गरेका सूक्ष्म खाद्य तत्त्व छन्, जिङ्क, भिटामिन ई, सेलेनियम, कपर जस्ता यी चिजहरू प्रजननको लागि पनि उत्ति नै महत्त्वपूर्ण हुन्छन् र बाहिरबाट आउने रोग रोक्नको लागि पनि उत्तिकै महत्त्वपूर्ण हुन्छन्। भनेपछि आहार व्यवस्थापन राम्रो भयो, हरियो घाँसको मात्रा र यस्ता सूक्ष्म खाद्य तत्त्वहरू र भिटामिनको मात्रा पुग्दाखेरि चाहिँ शारीरिक प्रक्रिया पनि यत्तिकै एक्टिभ रहने भयो। दोस्रो चाहिँ बाहिरबाट आउन सक्ने संक्रामक रोगहरूलाई पनि रोक्न सक्ने भयो। त्यही भएर आहारको चाहिँ विशेष भूमिका रहन्छ।
2: शिवनारायण मेहताले सप्तरीबाट गाईको बाछीको मुख सुक्ने र श्वास छिटो छिटो फेर्ने गर्छ, किन होला भनी समस्या राख्नु भएको छ।
3: छिटो छिटो सास फेर्ने भनेको एउटा चाहिँ गर्मीको तनावको एउटा समस्या हो। दोस्रो चाहिँ त्यहाँ उहाँले स्पष्ट उल्लेख गर्नु भएकै रहेछ, त्यो मुख सुक्खा भयो भने विशेष गरी यो उघ्राउने पशुहरूमा, गाई भैँसी भेडा बाख्रामा चाहिँ यो नाकको चिसोपन र ओसिलोपनले उसको स्वास्थ्य अवस्थालाई चाहिँ दर्शाउँछ। जस्तो नाक ओसिलो भइरहेको छ, भिजेको छ भनेदेखि पशु चाहिँ स्वस्थ छ भन्ने बुझ्न सकिन्छ। नाक चाहिँ सुक्खा छ भनेपछि उसलाई केही न केही समस्या छ। अहिले उहाँले भनेकोमा तापक्रमको अवस्था उल्लेख गर्नु भएको छैन। यदि चाहिँ ज्वरो उच्च ज्वरोको अवस्था रहेछ भने पनि त्यो सुक्खा हुने हुन्थ्यो नै। अर्को चाहिँ अहिले भनेको जस्तो गर्मीको तनावको कुरा गर्यो हामीले, त्यो गर्मीको तनावले रहेछ भने पनि त्यो सुक्खा हुने र सास फेर्ने बढी हुन्छ। यो दुईटा प्रश्न हेर्दाखेरि चाहिँ यो मलाई चाहिँ उहाँको अरू ज्वरो संक्रामक कुरा भन्दा पनि अहिले गर्मीको तनाव बढ्दै गएको जस्तो लाग्छ। बाछीको भन्नुभएको छ भनेपछि सानो उमेरमा झन् गर्मीको तनाव बढी नै हुने हुन्छ। त्यही भएर उहाँको लागि चाहिँ गर्मी व्यवस्थापनको उपाय अप्नाउनु पर्यो। तराईमा छ भनेपछि दिउँसो आहारको व्यवस्थापन कुरा, दिउँसो गर्मीको समयमा खाना कम दिने अथवा छारीको रुखको मुनि छारीमा बस्ने अवस्था मिलाउने, अथवा विशेष गरी फेरि छारीमा बस्ने भन्दाखेरि चाहिँ ठुलो तराईतिर चाहिँ ठुलो बथान हुन्छ, 25-30 गाई चराउनुमा लिएर जाने अथवा भैँसीहरूको पनि, अनि रुख एउटा मात्रै दुईवटा रहेछ भने त्यो एउटा रुख मुनि मात्रै बस्यो भनेदेखि त्यो एनिमलको संख्या धेरै हुन्छ होइन। एकै ठाउँमा जनावर थुप्रिँदाखेरि चाहिँ गर्मी बढी हुन्छ। 24 पानीको व्यवस्थापन मिलाउने र आहारामा चाहिँ विशेष गरी खुदो पानीहरू दिने गरियो भनेदेखि उसलाई चाहिँ थोरै आहाराले पनि शक्ति दिन्छ र शीतलता पनि प्रदान गर्छ। यसरी व्यवस्थापन गर्नुपर्छ। विशेष गरी उहाँले चाहिँ त्यो ज्वरो थियो कि थिएन भन्ने भएको भए त्यही अनुसारको व्यवस्थापन सुझाउन सकिन्थ्यो। ज्वरो नहुँदाखेरि अहिले चाहिँ गर्मीको व्यवस्थापनको हिसाबले गोठको व्यवस्थापन, आहार व्यवस्थापन र उसलाई पर्याप्त पानीको मात्रा पुर्याउने व्यवस्थापन गर्नुपर्ने देखिन्छ।
2: भैँसीमा कृत्रिम गर्भाधान गरेको 3 भयो, दुध एक पटक दुहेपछि फेरि पग्रिन्छ तर छुन दिँदैन, किन होला भनी पुतली बजार स्याङ्जाबाट लक्ष्मी छेत्रीले जिज्ञासा राख्नु भएको छ।
3: भैँसी चाहिँ अलिकति के छ भन्दाखेरि सेन्सिटिभ प्रजाति छ कि। गाईमा चाहिँ त्यस्तो आज उसले चाहिँ ऋतुकालको दिनमा छ भनेदेखि आज कृत्रिम गर्भाधान गरायो अथवा साँढे लगायो भने त्यो दिन अलि चञ्चल हुन्छ, भोलिबाट ऊ शान्त हुन्छ। तर भैँसीमा के हुन्छ भन्दाखेरि त्यस पछाडि चाहिँ उसको उत्पादनमा फरक आउँछ। कुनै कुनै भैँसीले त्यही दिनबाट अब दुध दिने बन्द पनि गर्छन्। कुनै कुनैले एक छाक मात्रै दुध दिने भनेको बिहान र बेलुका दुहिन्थ्यो, एक छाक मात्र दिने हुन्छ। विशेष गरी यो यस्तो भैँसीको यो उसको जातीय गुण जस्तै छ। भनेपछि उसले चाहिँ बाली गइसकेपछि त्यो भैँसीले अब दुध उत्पादन कम गर्ने अथवा दुध दिनको लागि चाहिँ आनाकानी गर्ने, लाती हान्ने त्यस्तो गर्छ भने उहाँहरूले व्यवस्थापकीय रूपमा चाहिँ बाली गएपछि उसलाई चाहिँ परिपूरकको मात्रा केही दुध उत्पादनको लागि सहयोग, जस्तो क्याल्सियमको सप्लिमेन्ट भयो होइन, अरू चाहिँ अघि भनेको जस्तो भेली जस्तो केही शक्तिको स्रोतहरू दिने। त्यो अतिरिक्त शक्ति पुगेपछि के हुन्छ त भन्दा उसले उत्पादन त हुन्छ, त्यो भैँसी सजिलै दिन्छ। त्यही सामान्य अवस्थाको उत्पादन हुँदाखेरि उसले अब त्यो आफ्नो शक्ति सिफ्ट केमा गर्छ, प्रजननतिर सिफ्ट गर्छ, यतापट्टि उत्पादन आउँदैन। यो भैँसीको नेचर नै हो। अब उहाँले भैँसीलाई चाहिँ अतिरिक्त रूपमा उसलाई चाहिने खाद्य तत्त्वको व्यवस्थापन गर्ने उपाय गर्नुपर्छ, होइन भनेदेखि बिस्तारै भैँसीले चाहिँ 6-8 चाहिँ थाक्ने हुन्छ क्या, त्यो बाली गइसकेपछि दुध नदिने हुनसक्छ। उहाँले व्यवस्थापकीय रूपमा उसलाई अतिरिक्त फकाउने उपाय गर्नु पर्यो, अतिरिक्त रूपमा उसलाई दाना पानी अथवा चाहिँ परिपूरकहरू दिएर व्यवस्थापन गर्नुपर्छ। विशेष गरी गाईहरूमा यस्तो समस्या आउँदैन। गाईहरूमा त बरु झन् ब्याउने समय आइसक्यो, अब दुध कसरी थकाउने भन्ने समस्या हुन्छ। भैँसीमा चाहिँ बाली गएपछि केही भैँसीहरूमा त्यस्तो देखिन्छ, उहाँले व्यवस्थापकीय उपाय अप्नाउने हो। त्यो गर्दा पनि दिएन भनेदेखि चाहिँ अब भैँसी चाहिँ अलि लामो समय चाहिँ थारो बसिदिन्छ, अथवा चाहिँ एकचोटि बाली गइसकेपछि ब्याउनको बेलामा चाहिँ 2-4, 6-8 चाहिँ दुध नदिएको अवस्था हुन्छ। यो भैँसीको चाहिँ विशेष गरी यो भैँसी अलि सेन्सिटिभ हुन्छ।
2: भैँसी ब्याउने छ कि छैन भन्ने कसरी पत्ता लगाउने भनी लमजुङबाट बुद्धि बहादुर थापाले जिज्ञासा राख्नु भएको छ।
3: अब यसमा चाहिँ ठाउँ अनुसारको उपलब्ध के छ भन्ने हुन्छ। लमजुङमा हेर्दाखेरि चाहिँ अब उहाँले विशेष गरी प्राविधिकलाई बोलाएर उपचार गर्नुपर्दाखेरि चाहिँ सामान्यतया प्राविधिकले 3 अवस्थामा चाहिँ गर्भ जाँच गर्नुहुन्छ, मलद्वारबाट हात हालेर पाठ्यगर्भको अवस्था वृद्धि विकास भएको छ कि छैन भनेर जाँच गर्ने उपाय हुन्छ। र अब अरू केही विकसित ठाउँहरूमा जस्तो चितवन जस्तो ठाउँहरूमा चाहिँ 30-35 अवस्थामा चाहिँ भिडियो एक्सरे मेसिनबाट बच्चा छ कि छैन भनेर जाँच्न सकिन्छ। यो दुईटा चाहिँ एकदम सजिलो उपायहरू हो। लमजुङको कन्टेक्स्टमा हेर्दाखेरि चाहिँ उहाँले 3 हाराहारीमा पुगेपछि प्राविधिकलाई बोलाएर मलद्वारबाट हात राखेर पाठेघरको अवस्था के छ भनेर जाँच गर्न सक्नुहुन्छ। यसबाट कुनै पशुलाई हानि नोक्सानी पनि गर्दैन र चाहिँ यो सेफ पनि छ, अरू कुनै थप औजार उपकरणहरू पनि चाहिएन, यसरी गर्न सक्नुहुन्छ।
2: नवलप्रासीबाट रमेश मगरले गर्मी बढ्दै जाँदा दुधालु पशु वस्तुलाई कसरी व्यवस्थापन गर्ने भनी जिज्ञासा राख्नु भएको छ।
3: गर्मीको व्यवस्थापन गर्न सकिएन भने, गर्मीको तनाव बढ्यो भने एउटा उत्पादनमा पनि कमी आउने भयो, अर्को चाहिँ प्रजनन समस्या पनि देखिन्छ। अघि नै हामीले छलफल गर्यौँ, विशेष गरी दुधालु पशुको लागि चाहिँ आहार व्यवस्थापनमा विशेष ख्याल पुर्याउनु पर्ने हुन्छ। उपपदार्थमा आधारित भएर पराल र नलहरू जस्तो खुवाउँदाखेरि चाहिँ तराईमा बढी खुवाउने गरिन्छ। त्यो खुवाउँदाखेरि उहाँहरूले भिजारा दिनु उपयुक्त हुन्छ। भिजारा दियो भने उसलाई चपाउने र त्यसलाई निलोको लागि चाहिँ शक्ति कम लाग्छ। यो परालहरू चाहिँ प्राय पराल अथवा नलहरू जे दिनुहुन्छ उहाँहरूले भिजारा दिनको लागि एउटा सुझाव दिन्छु म। दोस्रो चाहिँ पानी खानको लागि चाहिँ 24 घन्टा पानी खान मिल्ने व्यवस्थापन गरिदिनुपर्छ। अझै चाहिँ अटोमेटिक वाटर ड्रिङ्कर भन्ने पाइन्छ, भनेको स्वचालित रूपमा पशुले पानी खान मिल्ने यस्तो थाल जस्तो खालको हुन्छ, पशुले अठायो भनेदेखि त्यहाँबाट पानी आफै आउँछ र त्यो स्वचालित खालको पानी खान मिल्ने भने उसले इच्छा लागेको बेलामा पानी खान पाउँछ। दोस्रो चाहिँ पानीको ट्याङ्की कहाँ राख्नु भएको छ भन्ने कुरा ख्याल गर्नुपर्छ। तराईमा चाहिँ अत्यधिक गर्मी छ, ट्याङ्की बाहिर हुन्छ, अनि पशु गोठमा शीतलैमा भए पनि त्यो ट्याङ्कीको पानी आउँदाखेरि तातो पानी आयो, ट्याङ्की चाहिँ शीतलमा राख्नुपर्ने। त्यो शीतलको ट्याङ्की भयो भने पानी पनि शीतल हो। र अर्को चाहिँ अब किसानको अवस्था हेरेर 8-10 गाई पाल्ने किसान हुनुहुन्छ भने अझै चाहिँ त्यो फोहरा फाल्ने हुन्छ नि, सानो फोहरा फाल्ने खालको चाहिँ सस्तोमै पाइन्छ। त्यो फोहरा चाहिँ जोड दिने गोठमा माथिपट्टि सिलिङमा जोड दिएपछि त्यसले चाहिँ आर्द्रता दिन्छ, शीतल पनि दिन्छ। तर चाहिँ पोठा गुम्म बनाइयो भने त्यसले चाहिँ आर्द्रता मात्रै बढाइदिन्छ, झन् हपक्क परेको गर्मी हुन्छ। हावा खेल्ने भेन्टिलेसनको अवस्था मिलाउने त्यो चिसोपनको लागि चाहिँ त्यस्तो फगरहरू जोड्न सक्नुहुन्छ। र आहारा दिने कुरामा चाहिँ प्राय जसो चाहिँ यो दिउँसोको समय भनेको 10-5 समयमा कम दिने, बिहानको समय र रातिको समयमा आहारा दिने गर्नुपर्छ। किनभने आहारा खाइसकेपछि पचाउनको लागि फेरि उसले शारीरिक प्रक्रिया सुरु हुन्छ, मेटाबोलिजम सुरु हुन्छ। त्यो हुँदाखेरि के हुन्छ, शरीरबाट आफै ताप उत्पन्न हुन थाल्छ। त्यो ताप व्यवस्थापनको लागि चाहिँ प्राय गरी बिहानमा र रातिको समयमा अब उसलाई दिने टोटल आहारा 100 मान्ने भने 60-70% आहारा बिहान अलि चाँडो र रातिको समयमा दिएर व्यवस्थापन गर्नुपर्ने हुन्छ। र गोठ उहाँको चाहिँ कुन दिशामा फर्केको छ त्यो अनुसार उहाँले एटलिस्ट चाहिँ बिहान अथवा बेलुकाको समयमा शीतल पर्ने खालको चाहिँ पर्दाको व्यवस्थापन गर्ने गर्नु पर्यो। अर्को वर्ष अझै गर्मी बढ्दै जान्छ, उहाँलाई सुझाव चाहिँ उहाँको गोठमा एउटा दुईटा चाहिँ जम्म रुख पर्ने खालको आँपको रुख अथवा पिपलको रुख यस्तै रुखहरू साइडमा हुर्काउन मेरो सल्लाह छ। त्यो भयो भने 2-3 त्यो रुख हुर्किँदै जान्छ, पशुले शीतलता पाउँछ। त्यही ट्याङ्क रुख मुनि चाहिँ उहाँले ट्याङ्की राखिदिनु भने अझ शीतल पनि हुन्छ। अहिलेको लागि चाहिँ सामान्यतया गोठमा त्यो फोहराको व्यवस्थापन गर्ने, रातिमा र बिहानमा चाहिँ आहारा दिने र चाहिँ परालहरू यस्तो दिँदाखेरि भिजाएर दिने, हरियो घाँसको मात्रा बढाउने, सुक्खाको मात्रा चाहिँ कम गर्ने र चाहिँ यो खुदो भेली जस्ता चिजहरू चाहिँ आहारामा दिने, त्यस्तोबाट शीतलता प्रदान गर्छ। यस्तै व्यवस्थापन गर्नको लागि सुझाव दिन चाहन्छु।
2: किसानले राख्नु भएको समस्याहरूको समाधान खोजिदिनु भएकोमा यहाँलाई धेरै धेरै धन्यवाद।
3: हस् धन्यवाद।
2: हस् त आजको लागि किसान प्रश्न मञ्च यति नै। अर्को साता पनि किसानहरूको समस्याको समाधान लिई पुनः उपस्थित हुने नै छौँ। त्यतिन्जेलसम्मका लागि म लगायत सम्पूर्ण टिम बिदा हुन्छौँ। नमस्कार।

नमस्कार अनि हार्दिक स्वागत गर्छु सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुनेर कार्यक्रम फ्यान बक्स कहिले आउँछ भन्दै पर्खेर बसिरहनुभएका तपाईँ सबै मित्रलाई म तपाईँकै साथी रिता आचार्य अनि प्रविधि संयोजनमा हुनुहुन्छ देवकी भण्डारी। हजुर, कार्यक्रम फ्यान बक्स तपाईँमा जाउने गर्छ प्रत्येक शुक्रबार दिउँसो 1:20 करिब 2 बजेसम्म। अनि मित्र, कार्यक्रम फ्यान बक्स एउटा मात्र यस्तो कार्यक्रम हो जसमा म तपाईँबाट प्राप्त भएको इमेल पढ्ने गर्छु। तपाईँ हामीलाई इमेल गर्न सक्नुहुन्छ। यदि तपाईँ इमेल गर्न चाहनुहुन्छ भने हाम्रो इमेल आइडी रहेको छ fanbox2077@gmail.com। उच्चारण गर्छु म तपाईँ सबैलाई सजिलो होस् भन्नका लागि, या FANBOX fanbox2077@gmail.com। त मित्र, कार्यक्रममा तपाईँबाट प्राप्त भएको इमेल त म पक्कै पनि पढ्छु नै, तर अहिले भने कार्यक्रमको पहिलो कौशली स्वरूप सुनाउँदैछु। स्वरूप राजुलीको स्वरमा सजिएको यो गीत रचना शिव चामलागाईले गर्नुभएको हो भने सङ्गीत राम सिटौलाको रहेको छ।

हजुर, कार्यक्रम फ्यान बक्स सुनिरहनु भएको छ तपाईँ। यो समयमा कार्यक्रम फ्यान बक्स तपाईँको माझमा सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको माध्यमबाट तरङ्गित भइरहेको छ। मित्र, कार्यक्रम फ्यान बक्स एउटा मात्र यस्तो कार्यक्रम हो जसमा म तपाईँबाट प्राप्त भएको इमेल पढ्ने गर्छु। तपाईँ हामीलाई इमेल गर्न सक्नुहुन्छ यो कार्यक्रममा। यदि तपाईँ इमेल गर्न चाहनुहुन्छ तर तपाईँलाई इमेल गर्ने आइडी थाहा छैन भने इमेल आइडी म बताउँछु। इमेल आइडी रहेको छ fanbox2077@gmail.com। उच्चारण गर्छु म तपाईँ सबैलाई सजिलो होस् भन्नका लागि, fanbox2077@gmail.com। त मित्र, तपाईँले यो इमेल आइडीमा इमेल गर्दा तपाईँको इमेलमा एउटा सन्देश हुनुपर्छ। सन्देशको साथमा कार्यक्रममा बज्ने गीत यदि तपाईँ आफ्ना आफन्तको नाममा सुनाउन चाहनुहुन्छ भने अवश्य पनि उहाँहरूको नाम लेखेर तपाईँ आफ्नो इमेल हामीलाई गर्न सक्नुहुन्छ। है त, यो जानकारी गराएँ मैले। यो जानकारी पश्चात अब म अर्को जानकारी गराउँछु। त्यो के हो भने, तपाईँले हाम्रो वेबसाइट www.radionepal.gov.np अनि www.radionepalonline.com, रेडियो नेपालको मोबाइल एप र हाम्रो वेबसाइटमा गएर अडियो सङ्ग्रहबाट पनि फुर्सदको समयमा हामीलाई सुन्न सक्नुहुन्छ। कृपया सुन्ने कोसिस गर्नुहोला है। यो आग्रह पश्चात अब चाहिँ म लाग्छु तपाईँबाट प्राप्त भएको तपाईँको इमेल पढ्नतर्फ। तपाईँहरू आफ्नो इमेल कहिले आउँछ भन्दै पर्खेर बसिरहनु भएको छ होला, होइन? पर्खनु पर्दाको पीडा ज्यादै कष्टप्रद हुने गर्छ। त्यही हुँदा म हाम्रो मित्रहरूलाई धेरै बेर कष्ट दिन चाहन्न लाग्दैछु। तपाईँबाट प्राप्त भएको यो पहिलो इमेल पढ्नतर्फ यसै क्रममा यो इमेल हामीलाई हाम्रो नियमित श्रोता राजाराम राय माझीजीले गर्नुभएको हो। लेख्नुहुन्छ राजाराम राय माझीजी, नमस्कार अनिताजी, गर्मी बढ्दो छ, सजग अनि सचेत रहनुहोला भनेर लेख्नु भएको छ। धेरै धन्यवाद राजारामजी है। गर्मी पक्कै पनि दिनानुदिन बढिरहेको छ। यो गर्मीको महिनामा चाहिँ हामीले धेरै पानी पिउने गर्नुपर्छ मित्रहरू। सबैजनाले अलि बढी पानी पिउँ है, स्वस्थ रहौँ, म यही आग्रह गर्छु। अनि अझ गाडी लेख्नु भएको छ राम राजा राय माझीजीले। उहाँको छोराको नाम चाहिँ राम राजा हो, उहाँको नाम चाहिँ राजाराम हो है। राजारामजीले, म पालुङ शिखरकोटबाट हजुरको नियमित श्रोता राजाराम राय माझी भने लेख्नु भएको छ। अनि अझ गाडी लेख्नु भएको छ, मेरो जन्मदिनमा विभिन्न माध्यमबाट शुभकामना दिनुहुने सबैमा आभारी छु भन्न चाहन्छु। अनि अब बज्ने गीत मेरो जीवनसाथी किशोर राय माझीको लागि, मेरो छोरा राम राजा राय माझीको लागि, त्यसै गरी नरेन्द्र रिमाल, अरुण नदी खत्री, सुमी लिम्बू, सृजना मुखिया, रामबहादुर खड्का, मुना मुखिया, रामबहादुर खड्का, मुना मुखिया, ओम मणि सापकोटा, सुकुराम लामा, सूर्य लामा लगायत मलाई राजाराम भनेर चिन्ने सबैलाई अब बज्ने गीत सुनाउँछु। अनि विशेष गरी सम्झना पनि भन्छु भने लेख्नु भएको छ राजाराम राय माझीजीले शिखरकोट पालुङबाट। त धेरै धन्यवाद राजारामजी, तपाईँले हामीलाई नियमित सुन्नुहुन्छ, असाध्यै खुसी लाग्छ। नियमित रूपमा इमेल पनि गर्नुहुन्छ, थ्याङ्क यू सो मच है। हामी तपाईँको लागि अनि तपाईँले भन्नुभएको सबैको लागि मिठो सम्झनाका साथमा गीत बजाउँछौँ, तर एकैछिनपछि है। त अब पनि हामी अर्को इमेल पढ्नतर्फ लाग्दैछौँ। यसै क्रममा यो इमेल रुबिना राईजीले गर्नुभएको हो, इलामबाट। लेख्नुहुन्छ रुबिनाजी, दिजु दर्शन, म इलामबाट सुन्दैछु। मलाई यो कार्यक्रम एकदमै धेरै मनपर्छ। यो कार्यक्रमको निरन्तरताको कामना पनि म गर्छु। अनि आज यो कार्यक्रम मार्फत मलाई रुबिना राई भनेर चिन्नुहुने सबैलाई अब बज्ने गीत सुनेर मनोरञ्जन गर्नुहोला भन्न चाहन्छु। अनि अन्त्यमा छोटो सन्देश मेरो साथीहरूलाई दिन चाहन्छु भने लेख्नु भएको छ रुबिनाजीले। त रुबिनाजीको साथीहरूले यतिखेर हामीलाई सुनिरहनु भएको छ भने मित्रहरू, तपाईँलाई रुबिनाजीले केही सन्देश दिन चाहिरहनु भएको छ मेरो आवाज मार्फत। भन्नुहुन्छ रुबिनाजी, टाढा भए पनि मनदेखि कहिल्यै टाढा नभएका मेरा सबै प्रिय साथीहरूलाई धेरै धेरै सम्झना। जीवनको यात्रामा सँगै हाँसेका ती पलहरू आज पनि मनमा ताजा छन्। जहाँ भए पनि सधैँ खुसी, सफल र स्वस्थ रहनुहोला। यो कार्यक्रम मार्फत मेरो माया, सम्मान अनि धेरै सम्झना सबै साथीहरूमा पुगोस्। पुराना यादहरू कहिल्यै पुराना हुँदैनन्, साथीहरू सधैँ विशेष हुन्छन्। धन्यवाद भन्ने लेख्नु भएको छ हाम्रो रुबिना राईजीले। धेरै धन्यवाद रुबिनाजी, साथी भनेका खास हुन्छन्, साथीहरू सधैँ सबैभन्दा माथि हुन्छन् होइन।
तर सबै साथीहरूलाई उही दर्जा दिन पनि मिल्दैन, तर हामी चाहिँ जोसँग साथी भन्छौँ नि मित्र, उसले चाहिँ साथीको भूमिका राम्रोसँग, एउटा असल साथीको भूमिका राम्रोसँग निर्वाह गरौँ हामी यही कामना गर्छौँ। भनिन्छ एउटा असल साथीले सुखमा मात्र होइन दुःखमा पनि साथ दिन्छ है, बरु गाँस छोड्छ तर साथ छोड्दैन भन्ने हाम्रो भनी आएको एउटा भनाइ छ होइन। त्यसैले एकदमै असल मित्र बन्ने कोसिस गरौँ मित्र, हामी यही आग्रह गर्छौँ। अनि यो आग्रहका साथमा अब चाहिँ म गीत नै सुनाउँछु। अबको क्रममा यो गीत मैले लिएकी छु मल्लिका कार्कीको स्वरमा सजिएको, गीत रचना एसपी कोइरालाले गर्नुभएको हो भने सङ्गीत महाराजा थापाको रहेको छ।

हजुर, मैले सोचे जस्तो के पो हुन्थ्यो होला तिमी साथ भए। मित्रहरू, जीवन सोचे अनि सम्झे जस्तो सरल कहाँ छ र होइन? तर जीवन सोचे जस्तो छैन, सोचे अनुरूप सरल अनि सहज छैन भन्दैमा हामी त्यसैमा निराश भएर बस्नु चाहिँ पक्कै पनि हुँदैन है। जीवनलाई सजिलोसँग चलाउनका लागि मेहनत गर्नै पर्छ, परिश्रम गर्नै पर्छ। मित्र, जीवन यस्तै हो है। जीवनमा उकाली पनि छन्, ओह्राली पनि छन्, दुःख पनि छ, सुख पनि छ। दुःख सुखको ऋत नै हो, सम्मिश्रण नै हो जीवन होइन। त्यसैले हाम्रो जीवनलाई चाहिँ हामीले सहजसँग चलाउनका लागि परिश्रम गर्न नचुकौँ मित्र, मेहनत गरौँ अनि आफ्नो लक्ष्यमा पुग्न सफल हुन्छ। यही कामना गर्दै अब भने कार्यक्रममा म फेरि पनि स्वागत गर्दै तपाईँबाट प्राप्त भएको इमेल पढ्नतर्फ नै चाहन्छु। तपाईँलाई थाहा नै छ, तपाईँ यो कार्यक्रममा हामीलाई इमेल गर्न सक्नुहुन्छ भन्ने कुरा होइन। यदि तपाईँ इमेल गर्न म पनि चाहन्छु, तर इमेल आइडी के होला भनिरहनु भएको छ भने इमेल आइडी रहेको छ fanbox2077@gmail.com। उच्चारण गर्छु म तपाईँ सबैलाई सजिलो होस् भन्नका लागि, fanbox2077@gmail.com। त मित्र, तपाईँले यो इमेल आइडीमा इमेल गर्दा तपाईँको इमेलमा एउटा सन्देश हुनुपर्छ, सन्देशको साथमा कार्यक्रममा बज्ने गीत। यदि तपाईँ आफ्नो आफन्तको नाममा सुनाउन चाहनुहुन्छ भने अवश्य पनि उहाँहरूको नाम लेखेर तपाईँ आफ्नो मेल हामीलाई गर्न सक्नुहुन्छ है। त यो जानकारी गराएँ मैले, यो जानकारी पश्चात अब अर्को जानकारी गराउँछु, त्यो चाहिँ तपाईँको मेल पढेर है। त ओके, अबको क्रममा यो मेल रहेको छ विवान छेत्रीजीको। विवान छेत्रीजीको घर सुर्खेतमा हो भने उहाँ अहिले पढ्न को लागि काठमाडौँमा हुनुहुन्छ। लेख्नुहुन्छ विवानजी, दिदी लाइफमा एकदमै ठुलो उद्देश्य राखेर मेहनत गर्दैछु। नयाँ ठाउँ, नयाँ अनुभव र राम्रो भविष्यका लागि यहाँ सङ्घर्षरत छु। सपोर्ट र माया पाउँदा अझै मोटिभेट हुन्छु। धन्यवाद सबैलाई भनेर लेख्नुभएको छ विवान छेत्रीजीले। उहाँको घर सुर्खेत हो भने उहाँ चाहिँ अहिले पढ्नको लागि काठमाडौँमा बसिरहनु भएको छ। राम्रोसँग पढ्नुहोला विवानजी, पक्कै पनि मेहनतको फल मिठो हुन्छ होइन। मेहनत गर्दा हामीलाई दुःख लाग्छ, तर त्यो दुःख पछिको सुख एकदमै मिठो हुन्छ। त्यसैले दुःख गर्न चाहिँ बिर्सनु हुँदैन विवानजी, परिश्रम गर्न नचुक्नुहोला, लगातार मेहनत गर्नुहोला। कोसिस गर्नुभयो भने पक्कै पनि राम्रो हुन्छ है। त राम्रो फ्युचरको लागि भनेर उहाँले लेख्नु भएको छ। पक्कै पनि मेहनत गर्नुहोस्, परिश्रम गर्नुहोस्, अवश्य पनि राम्रो भविष्य निर्माण हुन्छ है विवानजी। अल दि बेस्ट त्यसको लागि। त विवानजीलाई हामी गीत पक्कै पनि सुनाउँछौँ, तर एकैछिनपछि त्योभन्दा अगाडि अर्को एउटा इमेल नै पढ्न चाहन्छु म। यो इमेल हामीलाई सुजाता शर्माजीले गर्नुभएको हो। उहाँको घर चापागाउँ भने लेख्नु भएको छ भने उहाँ अहिले हुनुहुन्छ अस्ट्रेलियामा। लेख्नुहुन्छ सुजाताजी, दिदी म पढ्नको लागि अस्ट्रेलिया आएको हुँ, तर के गर्ने, मान्छे चाहिँ यहाँ छु, मन चाहिँ मेरो नेपालमा छ। असाध्यै पीडा हुन्छ यो कार्यक्रम सुन्दा। म मेरो घरमै भएको आभास गर्छु, आफ्नो घरको आँगनमै बसेर रेडियो सुनेको मलाई आभास हुन्छ यो कार्यक्रम सुन्दा। त्यही भएर यो कार्यक्रम म सधैँ सुन्ने कोसिस गरिरहेको हुन्छु। अनि यो कार्यक्रम सुन्दा चाहिँ म आफ्ना आफन्तको माझमै बसिरहेको छु। म कतै टाढा एक्लो अनुभव गरेको छैन भन्ने मलाई अनुभव गराउन सफल भएकोमा यो कार्यक्रमलाई धेरै धन्यवाद भनेर लेख्नु भएको छ हामीलाई सुजाता शर्माजीले। धेरै धन्यवाद। उहाँको घर चाहिँ ललितपुरको चापागाउँमा हो भने उहाँ अहिले हुनुहुन्छ अस्ट्रेलियामा पढ्नको लागि जानुभएको। राम्रोसँग पढ्नुहोला सुजाताजी। अनि तपाईँले पढिसकेपछि चाहिँ आफ्नो देशमै आएर तपाईँले पढ्नुभएको कुरा खर्चिनुहोला है। हामी यही आग्रह गर्छौँ मित्र, अहिले चाहिँ राम्रोसँग पढ्नुहोला अनि हामीलाई आफ्नो परिवारको सदस्य ठान्नुहोला। सम्भव भएसम्म सुनेर साथ दिने कोसिस गर्नुहोला अनि इमेल पनि गर्दै रहनुहोला। धेरै धन्यवाद सुजाताजी तपाईँलाई है। त यति मिठो माया गर्नुहुँदो रहेछ है। मायाको लागि, सम्झनाको लागि धेरै धन्यवाद भन्दै सुजाता शर्माजी तपाईँको लागि अनि तपाईँलाई चिन्ने तपाईँका आफ्ना आफन्त परिवारजन इष्टमित्र सबै सबैको लागि हामी एउटा गीत पक्कै पनि सुनाउँछौँ। त अब पनि हामी गीत नै सुनाउँछौँ, जगदीश समाल र रचना रिमालको स्वरमा सजिएको गीत रचना हेमकुमार राईले गर्नुभएको हो भने सङ्गीत महेश खड्काको रहेको छ।

हजुर, सुन्दै हुनुहुन्छ कार्यक्रम फ्यानबुक, सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको तरङ्ग मार्फत तरङ्गित भइरहेको छ यो कार्यक्रम। अनि मित्र, कार्यक्रम फ्यानबुक्स एउटा मात्र यस्तो कार्यक्रम हो जसमा तपाईँ हामीलाई इमेल गर्न सक्नुहुन्छ। तपाईँ यो कार्यक्रममा तपाईँलाई थाहा नै छ होइन, यदि तपाईँले भर्खरै मात्रै आफ्नो रेडियो सेट ट्युन इन गरी सुन्न थाल्नुभएको हो अनि इमेल त म पनि गर्न चाहन्छु तर इमेल आइडी के होला भनिरहनु भएको छ भने इमेल आइडी म बताउँछु, fanbox2077@gmail.com हो हाम्रो इमेल आइडी। उच्चारण गर्छु म तपाईँ सबैलाई सजिलो होस् भन्नका लागि, fanbox2077@gmail.com। त मित्र, यो इमेल आइडीमा तपाईँले इमेल गर्दा तपाईँको इमेलमा एउटा सन्देश हुनुपर्छ, सन्देशको साथमा कार्यक्रममा बज्ने गीत। यदि तपाईँ आफ्नो आफन्तको नाममा सुनाउन चाहनुहुन्छ भने अवश्य पनि उहाँको नाम लेखेर तपाईँ आफ्नो इमेल हामीलाई गर्न सक्नुहुन्छ है। त यो जानकारी गराएँ मैले, यो जानकारी पश्चात अब भने म फेरि पनि लाग्छु तपाईँबाट प्राप्त भएको तपाईँकै इमेल पढ्नतर्फ। यसै क्रममा यो इमेल हामीलाई योगेन्द्र भण्डारीजीले गर्नुभएको हो। उहाँले आफ्नो स्थायी घर महालक्ष्मी नगरपालिका वडा नम्बर 5 सालघारी मङ्काले टोल हो भने, अहिले चाहिँ रोजगारीको सिलसिलामा दक्षिण कोरियामा विगत आधा दशकदेखि कार्यरत छु भने लेख्नुभएको छ। लेख्नुहुन्छ योगेन्द्रजी, परदेशमा रहँदा अनलाइनको माध्यमबाट रेडियोमा समय मिलेसम्म जोडिने गरेको छु। मेरो घरमा बुवा आमा हुनुहुन्छ, उहाँहरूलाई धेरै सम्झेको छु, भन्न चाहन्छु यो कार्यक्रम मार्फत। अनि अब बज्ने गीत मलाई योगेन्द्र भण्डारी भनी चिन्नुहुने देश परदेशमा छरिएर रहनुभएका, रेडियो सुनिरहनु भएको सबै सबैलाई मिठो सम्झना भन्दै बिदा हुन्छु भने लेख्नु भएको छ योगेन्द्र भण्डारीजीले। उहाँको स्थायी घर चाहिँ महालक्ष्मी नगरपालिका वडा नम्बर 5 सालघारी हो भने उहाँ अहिले हुनुहुन्छ कार्यरत दक्षिण कोरियामा। त योगेन्द्रजी, तपाईँको सन्देश मैले पढेर सुनाइसकेँ है, अब म चाहन्छु तपाईँलाई चिन्ने तपाईँका आफ्ना आफन्त इष्टमित्र साथीभाइहरूले तपाईँको यो सन्देश सुनिरहनु भएको होस् भन्ने है। त यो मिठो चाहना, यो मिठो कामनाका साथमा अब भने म अर्को इमेल पढ्नतर्फ लाग्न चाहन्छु। यसै क्रममा यो इमेल हामीलाई रमेश चौधरीजीले गर्नुभएको हो। उहाँको घर नेपालको कैलाली हो भने उहाँ अहिले हुनुहुन्छ युरोपमा, युरोपको कुन ठाउँ हो खुलाउनु भएको छैन, मात्र युरोप भनेर लेख्नु भएको छ है। लेख्नुहुन्छ रमेशजी, म यो कार्यक्रम नियमित सुन्ने गरेको छु, यो कार्यक्रम मार्फत म सबै सबैलाई धेरै सम्झिरहेको कुरा पनि बताउन चाहन्छु। म मेरो घर परिवार लगायत मलाई चिने सबै सबैलाई मिठो माया भन्दै यो कार्यक्रम म सधैँ सुन्छु, मैले सधैँ साथ दिइरहेको कुरा पनि तपाईँलाई सम्झाउँदै बिदा हुन्छु भने लेख्नु भएको छ रमेश चौधरीजीले। उहाँको नेपालको घर कैलाली हो भने उहाँ अहिले युरोपबाट हामीलाई सुनिरहनु भएको छ। धेरै धन्यवाद रमेशजी, यति मिठो माया गर्नुहुँदो रहेछ, साथको लागि मायाको लागि धेरै धेरै धन्यवाद है। अब रमेशजी, तपाईँले लेख्नुभएको कुरा त मैले पढेर सुनाइसकेँ, म चाहन्छु तपाईँको आफ्ना आफन्तले यतिखेर तपाईँको यो सन्देश सुनिरहनु भएको होस् भन्ने है। त अब यति भन्दै कार्यक्रमबाट बिदा माग्नुपर्ने बेला भइसकेको छ मित्र। आज जो जो मित्रले हामीलाई कार्यक्रममा इमेल गर्नुभएको छ उहाँहरूलाई धेरै धन्यवाद भन्छु म त्यसको लागि। अनि जो मित्रले आज कार्यक्रममा इमेल त गर्नुभएको छैन तर व्यस्तताका बावजुद हामीलाई समय दिएर सुनिदिनु भएको छ, तपाईँको अमूल्य साथको लागि, तपाईँको अमूल्य मायाको लागि धेरै धेरै धन्यवाद भन्छु म। अनि प्रविधि संयोजन गरिदिनु भएकोमा देवकी भण्डारी अनि पराग पोखरेललाई धेरै धन्यवाद भन्दै अब तपाईँको माझमा स्वरूपराज आचार्यको स्वरमा सजिएको एउटा गीत सुनाउँदै बिदा हुन्छु। गीत रचना शिशिर योगीले गर्नुभएको हो भने सङ्गीत सुरेश अधिकारीको रहेको छ। अनि मित्र, जाँदा जाँदै तपाईँलाई सम्झाउँछु, तपाईँले ठिक 2 बजे अङ्ग्रेजीमा समाचार सुन्न सक्नुहुन्छ, त्यसपछि अरू थुप्रै प्रस्तुतिहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल भन्दै कार्यक्रम फ्यानबक्सबाट म तपाईँकै साथी अनिता आचार्य बिदा भएँ। हौस् त नमस्कार।

0: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
1: नागरिक लगानी कोष
2: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
3: झन्डु आयुर्वेद,
4: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झन्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक, पुतली सडक, काठमाडौँ।
3: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
4: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
3: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
4: झन्डु नेपाल प्राली, पुतली सडक, काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01-4530-418।
5: सुशासन प्रवर्धनमा आम नागरिक सँगै सामाजिक स्वयंसेवी संघ संस्थाहरूको ठुलो भूमिका हुन्छ।
6: त्यसैले स्थानीय तहमा सुशासन प्रवर्धन गर्न स्वयंसेवी नागरिक संस्थाहरूको भूमिका महत्त्वपूर्ण हुनुपर्छ।
5: नागरिक संस्था आफू पनि जवाफदेही र पारदर्शी बनौ र अरूलाई पनि आफू जस्तै बन्न प्रेरित गरौँ। खुला र पारदर्शी व्यवहारलाई जोड दिउँ। भौतिक संरचनाहरूको स्तरीयता र गुणस्तर कायम गर्न सबैले ध्यान दिउँ।
6: सामाजिक जवाफदेहिता र सदाचारका लागि सहकार्य
5: ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल।
7: होइन, के पोको पारा त्यस्तो? सुन भेट्यौ कि क्या?
8: सुनै हो, हेर त,
7: माटो पो रहेछ त।
8: ल, यही माटोमा राम्रो फलाएर बेचेर घाँटीमा कानमा लाउने सुन किन्न पाएपछि भयो नि त यो सुन।
7: बाठी पो रहेछ त। अनि यो माटो चाहिँ किन पोको पार्यो नि?
8: माटोलाई सुधार गर्नु परेन। माटोमा के तत्त्वको कमी छ जान्न, जचाउन जान्ला।
7: ए, अनि यो माटो जचाउन चाहिँ कहाँ जाने नि?
8: पालिकाको कृषि शाखा वा प्रदेशको माटो परीक्षण प्रयोगशाला त हो नि। तर आफ्नो ठाउँमा भएको माटोको अवस्था इन्टरनेट सुविधा भएको मोबाइल वा कम्प्युटरमा डिजिटल सोयल म्याप हेरेर पनि थाहा पाउन सकिन्छ।
9: हो, इन्टरनेट भएको ठाउँमा soil.narc.gov.np मा लग इन गरेर कम्प्युटर वा मोबाइलबाट आफ्नो ठाउँको माटोको अवस्थाको बारेमा जानकारी लिऊ र माटोको गुणस्तर बढाऊ।
10: नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्र, हरियर भवन।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौँ। अब आरम्भ हुन्छ प्रदेश प्रसारण, जस अन्तर्गत यहाँहरूले मिडियम वेब 684, 792 र 1143 किलो हर्जका साथमा एफएम 98 101.3 मेगाहर्जमा कोशी प्रादेशिक प्रसारण केन्द्र धनकुटा, रेडियो नेपाल कोशी प्रादेशिक प्रसारण अन्तर्गत तारिणी प्रसाद कोइराला स्मृति सञ्चार ग्राम विराटनगर, मधेस प्रादेशिक प्रसारण केन्द्र बर्दिवास, बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ, गण्डकी प्रादेशिक प्रसारण केन्द्र पोखरा, लुम्बिनी प्रादेशिक प्रसारण केन्द्र दाङ, कर्णाली प्रादेशिक प्रसारण केन्द्र सुर्खेत र सुदूरपश्चिम प्रादेशिक प्रसारण केन्द्र नेपालबाट बेग्ला बेग्लै कार्यक्रम सुन्न सक्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपराह्न 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। साथै रेडियो नेपालका विभिन्न ठाउँमा रहेका रिले स्टेसनहरूबाट एफएम 98, 100 र 103 मेगाहर्जमा पनि हाम्रो प्रादेशिक प्रसारण सुन्नुहुनेछ।

नमस्कार, मिडियम वेबसाइट से 92 किलो हर्ज का साथ में एफएम बैंड 98.1 र 103 मेगा हर्ज में हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट बोलिरहेका छौँ। रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ सुनेर बस्नुभएका सम्पूर्ण आदरणीय श्रोतालाई हार्दिक स्वागत अभिवादन गर्छौँ। प्रविधि संयोजनमा पराग पोखरेल अनि उद्घोषणतर्फ अर्जुन श्रेष्ठ, विमला राई र म रुक्मिणी पोखरेल। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट बोलिरहेका छौँ। अब प्रस्तुत गर्दैछौँ साँझ 6 बजेसम्म प्रसारण गर्ने कार्यक्रमबारे जानकारी।

केही बेरमै यहाँहरूका माझमा राख्नेछौँ स्वदेश गान। स्वदेश गान सुनिसकेपछि चलचित्रका गीतहरू सुनाउनेछौँ। 3 बजे समाचार केन्द्रीय प्रसारणबाट सुन्नुहुनेछ भने 3:15 दनुवार भाषामा समाचार बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट सुन्नुहुनेछ। 3:25 पौरखीको कथा कार्यक्रमको पुनः प्रसारण सुन्नुहुनेछ। 4 बजे समाचार केन्द्रीय प्रसारणबाट सुन्नुहुनेछ। 4:05 शेर्पा भाषामा समाचार सुन्नुहुनेछ भने 4:15 हमै दनुवार कार्यक्रम सुन्नुहुनेछ। 5 बजे समाचार सुन्नुहुनेछ। 5:05 तामाङ भाषामा समाचार सुन्नुहुनेछ। 5:15 शैक्षिक रेडियो कार्यक्रम विषयगत पाठ 1 र 2 पुनः प्रसारण सुन्नुहुनेछ। 5:45 उर्दू भाषामा समाचार सुन्नुहुनेछ। 5:59 बागमती प्रादेशिक प्रसारणको सेवा समाप्त हुनेछ। हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट बोलिरहेका छौँ। अब राख्दैछौँ यो स्वदेश गान। रामलाल जोशीको स्वरमा रहेको छ, लक्ष्मण लोहनीको रचना रहेको यो स्वदेश गानमा गायकको आफ्नै सङ्गीत रहेको छ। यो स्वदेश गानपछि चलचित्रका गीतहरू सुन्नुहुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल।

भर्खरै सुनायो सुदेश गान, अब राख्दैछौँ चलचित्रका गीत। यो पहिलो गीतलाई लिएका छौँ चलचित्र उनको स्वीटरबाट, सुजन चापागाई र सुनिता थेग्मीको सुरमा रहेको छ, हर्क साउदको रचना सुजन चापागाईको सङ्गीतमा।

भर्खरै यहाँहरूले सुन्नुभयो चलचित्र परदेशी दुईको गीत नारायण रायमाझी र टिका फुन अनि साथीहरूको सामूहिक स्वरमा नारायण रायमाझीको रचना र सङ्गीतमा. अब सुनाउँदैछौँ चलचित्र ज्वाइँ साफको यो गीत रहेको छ, अर्जुन पोखरेलको सङ्गीतमा रहेको छ भने यादव लम्सालको रचना रहेको यो गीतमा निशान भट्टराई समीक्षा अधिकारीको स्वर रहेको छ.

पार्खरै सुन्नुभयो चलचित्र तेल भिसाको गीत अन्जु पन्त र आशिष अविरलको स्वरमा एकनारायण भण्डारीको रचना आशिष अविरलको संगीतमा अब सुनाउँछौ दिमाग खराब चलचित्रको यो गीत रहेको छ सुमित खड्का र नम्रता काफ्लेको स्वरमा रहेको छ बाबुल गिरीको रचना र संगीतमा

भर्खरै यहाँलाई सुनायौँ चलचित्र यात्राको गीत मेलिना राई र धर्मेन्द्र देवानको स्वरमा रहेको थियो। यो गीतमा बाबुराम दाहालको सङ्कलन रहेको थियो भने शम्भुजित बास्कोटाको सङ्गीतमा रहेको थियो, रचना रहेको थियो बाबुराम दाहालको। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। ठिक 3 बजे यहाँहरू 3 बजेको समाचार सुन्नुहुनेछ। 3 बजेको समाचार सुनिसकेपछि दनुवार भाषामा समाचार सुन्नुहुनेछ 3:15। अहिले भने चलचित्रका गीतहरू सुनाउने क्रमको अन्तिम गीत राख्दैछौँ। प्रकाश सपुत र शान्ति श्री परियार अनि साथीहरूको सामूहिक स्वरमा रहेको यो गीत हर्क साउद र दिनेश राउतको रचना रहेको छ। सुभाष भुषालको सङ्गीत रहेको यो गीतलाई लिएका छौँ पूजार कार्की सार्कीबाट। यो गीतपछि केही सूचना सन्देश सुन्नुहुनेछ, सुन्दै गर्नुहोला रेडियो नेपाल।

0: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोस छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। परराष्ट्र मन्त्री शिशिर खनाल भारतका विदेश मन्त्री डाक्टर एस जयशंकरको निमन्त्रणामा आज नयाँ दिल्ली प्रस्थान। लामो विदामा रहेका कर्मचारीहरू तीन दिनभित्र हाजिर हुन नआए कार्यवाही गर्ने सामान्य प्रशासन मन्त्रालयको चेतावनी। जलवायु प्रकृति मैत्री विकासलाई प्राथमिकता दिन सरकारको आह्वान। हरित अर्थतन्त्रलाई व्यवहारिक कार्यान्वयन गर्नु

0: विविध विषयमा विचार विमर्श हुनेछ। परराष्ट्र मन्त्रीको यो भ्रमणबाट नेपाल र भारत बीचको बहुआयामिक सम्बन्धलाई अझ सुदृढ तुल्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। परराष्ट्र मन्त्री खनाल यही जेठ 24 गते स्वदेश फर्कनुहुने कार्यक्रम छ। सशस्त्र प्रहरी बल नेपालले राजस्व छलीको आशंकामा विभिन्न स्थानबाट नियन्त्रणमा लिएका 799 विद्युतीय सवारी साधनका सम्बन्धमा विस्तृत छानबिन गर्न सरकारले एक समिति गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको विशेष निर्देशनमा अर्थ मन्त्रालय, भन्सार विभाग, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रतिनिधिहरू सम्मिलित संयुक्त छानबिन समिति गठन गरिएको हो। प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार सरकार सुशासन र राजस्व रक्षाका मामिलामा सचेत रहेकाले तत्कालै समिति गठन गरी कानूनी प्रक्रिया अगाडि बढाइएको हो। समितिले सवारी साधन नियन्त्रणमा लिएकै स्थलगत रूपमै पुगेर द्रुत गतिमा छानबिन सुरु गरिसकेको उहाँले जानकारी दिनुभयो। सम्पत्ति छानबिन आयोगले तोकिएका सबै पदाधिकारी तथा व्यक्तिले यही जेठ मसान्तभित्र आफ्नो सम्पत्तिको विवरण बुझाइसक्ने विश्वास व्यक्त गरेको छ। सार्वजनिक पदमा रहेका पदबाट सेवानिवृत्त भएका वा हटिसकेको व्यक्तिले आफै वा आफ्नो प्रतिनिधि वा हुलाक वा आयोगको इमेल मार्फत विवरण तथा उजुरी बुझाउन सक्ने व्यवस्था गरिएको छ। आयोगले 2048 2083 सालसम्मको कुनै समय अवधिमा सार्वजनिक पद धारण गरेका व्यक्तिले पदीय दुरुपयोग गरी अशुभाविक कमाई गरेको देखिए उजुरी गरी छानबिन प्रक्रियामा सहयोग गर्न सम्बद्ध सबैसँग अनुरोध गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान र गौरव भएको बताउनु भएको छ। यो कवि सिद्धिचरण श्रेष्ठको 115 जन्म जयन्तीको अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले साहित्य सृजना केवल भावनाको अभिव्यक्ति मात्र नभई समाजलाई चेतनशील, जागरूक र संवेदनशील बनाउने महत्त्वपूर्ण माध्यम भएको बताउनुभयो। उपराष्ट्रपति रामसहाय प्रसाद यादवले आयुर्वेद, योग तथा ध्यान जस्ता परम्परागत एवं प्राचीन उपचार पद्धतिलाई आधुनिक स्वास्थ्य प्रणालीसँग जोडेर सुलभ, सहज र दीर्घकालीन स्वास्थ्य लाभ हासिल गर्न सकिने बताउनु भएको छ। किर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालय परिसरमा आज आयोजित आयुर्वेद, योग तथा ध्यान मार्फत स्वास्थ्य शीर्षकको अन्तर्राष्ट्रिय गोष्ठीको समुद्घाटन गर्दै उहाँले योग मार्फत जीवनशैली जन्य रोग रोकथाम गर्न सकिने बताउनुभयो। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्पर्कविहीन निजामती कर्मचारीलाई आगामी 3 दिनभित्र हाजिर हुन आह्वान गर्दै त्यसो नगरे कारवाही प्रक्रिया अघि बढाउने चेतावनी दिएको छ। उक्त मन्त्रालयले आज एक सूचना जारी गरी अध्ययन विदा तथा असाधारण विदा सम्बन्धी अभिलेख राष्ट्रिय किताबखाना निजामतीमा अद्यावधिक नभएका कर्मचारीलाई 3 दिनभित्रमा अनिवार्य रूपमा आफ्नो अभिलेख अद्यावधिक गराउन आह्वान गरेको हो। नेपाल सरकार मन्त्रालय, आयोग, सचिवालय तथा केन्द्रीय स्तरका कार्यालयलाई आफ्नो निकायबाट विभिन्न समयमा अध्ययन विदा वा असाधारण विदा स्वीकृत भएका कर्मचारीको विवरण, विदा अवधि समाप्तिपछि कर्मचारी हाजिर भए वा नभएको तथा अन्य विवरण राष्ट्रिय किताबखाना निजामतीसँग समन्वय गरी एकिङ गर्न र 3 दिनभित्र अभिलेख अद्यावधिक गराउन सूचनामा अनुरोध गरिएको छ। कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले जलवायु परिवर्तनका चुनौतीका बीच आर्थिक समृद्धि र वातावरण संरक्षणलाई सँगसँगै अघि बढाउनु पर्ने बताउनु भएको छ। विश्व वातावरण दिवस 2026 मूल समारोहलाई सम्बोधन गर्दै उहाँले समृद्ध भविष्यको आधार जलवायु एवं प्रकृति मैत्री विकास भन्ने नाराले नेपालको दिगो विकास यात्रालाई मार्गदर्शन गर्ने बताउनुभयो। जलवायु परिवर्तनमा नेपालको योगदान न्यून रहे पनि हिमालदेखि तराईसम्म यसको असर स्पष्ट देखिन थालेको उहाँको भनाइ छ। मन्त्री चौधरीले सरकारले जलवायु परिवर्तन न्यूनीकरण तथा अनुकूलनलाई राष्ट्रिय विकास योजनाको अभिन्न अङ्गको रूपमा अघि बढाइरहेको उल्लेख गर्दै हरित अर्थतन्त्रको विकासलाई नीतिगत तहबाट व्यावहारिक कार्यान्वयनको चरणमा प्रवेश गराइएको बताउनुभयो। स्वस्थ वातावरण स्वस्थ जीवनको लागि अपरिहार्य मानिन्छ, तर आफ्नै क्रियाकलापको कारण जैविक विविधतामा असर पर्दा मानिसहरू वातावरणीय समस्याको सामना गर्न बाध्य भएका छन्। सहकर्मी यशोदा अधिकारीको रिपोर्ट।
1: वरिपरिको परिवेशलाई वातावरण भनेर बुझिए पनि समग्रमा प्राकृतिक, जैविक, सामाजिक, आर्थिक, सांस्कृतिक र मानव निर्मित तत्त्वहरूको प्रणालीलाई वातावरण भनेर बुझ्ने गर्दछौ। सडक पूर्वाधार, कृषि जमिनको विस्तार, अवैध

0: काठ कटानी, वन डढेलो र वन स्रोतमा मानिसहरूको निर्भरताका कारण पछिल्लो समय वातावरणमा ह्रास आएको पाइन्छ। सवारी साधन निर्माण कार्य, उद्योग धन्दा विस्तार, जथाभावी फोहोर फाल्ने चलन र डढेलोका कारण वायु प्रदूषण बढेको देखिन्छ भने उद्योगबाट निस्कने फोहोर तथा कृषि रसायन नदीमा मिसिँदा पानीको गुणस्तर घटेको प्रत्यक्ष अनुभूत गर्न सकिन्छ। वन विनाश र भौतिक पूर्वाधार निर्माणका कारण बाढी पहिरो र भूक्षयको जोखिम बढ्दै गएको छ। त्यस्तै जलवायु परिवर्तनका कारण तापक्रम वृद्धि भई हिमनदी पग्लनुदेखि अनियमित वर्षाको जोखिम पनि प्रत्यक्ष रूपमा देखिन थालेको छ। हुन त पर्यावरणमाथिको दोहन र त्यसले जीव र जनावरमा ल्याउने समस्या विश्वव्यापी नै हो। अहिले विश्वका धेरै सहरहरूले 50 डिग्री सेल्सियससम्मका तापक्रमको सामना गरिरहेका छन्। सन् 1990 दशक यता उच्च तापक्रमका कारण 23% मृत्युदर बढेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। नेपालमा पनि वातावरण प्रदूषणका कारण अनेक प्रकोपहरू देखिन थालेको वर्षौं पहिलेदेखि हो। सरकारले कानून बनाएरै विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको भए पनि वातावरण विनाश हुने क्रम रोकिएको छैन। कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव नवराज बुढासैनी सरकार वातावरण संरक्षणमा निरन्तर लागि परेको बताउनुहुन्छ।
1: यो माटोमा भइरहेको प्रदूषण, क्षयकरण, ल्यान्ड डिग्रेडेसन न्युट्रालिटी रिपोर्टै बनाएर हामी काम गरेका छौँ। जलवायु परिवर्तनको सन्दर्भमा न्यूनीकरणका उपायहरूमा रेड प्लस कार्यक्रम, ऊर्जा क्षेत्रका कार्यक्रमहरू हामीले चलाएर उत्सर्जन घटाउने कार्यक्रमहरू चाहिँ सञ्चालन गरिरहेछौँ। वन संरक्षणका कुरा, वन व्यवस्थापनका कुरा, वैकल्पिक ऊर्जासँग जोडिएका अहिले कुकिङ स्टपका कुरा, हाइड्रो पावरका कुरा, क्लिन इनर्जीका कुरा हामीले गरिरहेछौँ।
0: मानिसका कारण विनाश भएको वातावरण जोगाउन पनि मानिसहरू नै अग्रसर हुनुपर्ने देखिन्छ। वातावरण अभियन्ता सिलसिला आचार्य पनि निजी क्षेत्रसँग सहकार्य गरेर सरकारलाई प्रत्येक कार्यक्रमलाई हरित अर्थतन्त्रसँग जोड्न सुझाव दिनुहुन्छ।
2: ग्रिन इकोनोमीको सेक्टरबाट हरित र वातावरण मैत्री बिजनेसहरू गरेर त्यसरी निजी क्षेत्रहरूले पनि अहिले धेरै कन्ट्रिब्युसन गरिरहेछन्। त्यसमा जति राज्यको सहयोग हुन सक्थ्यो र यस्तै अझै छैन।
0: पृथ्वी सबै जीव जनावरको साझा घर हो। आफू बस्ने घरको संरक्षण गर्नु सबैको कर्तव्य पनि हो। प्राकृतिक स्रोतमाथिको दोहन कम गरे मात्रै संकटमा पर्दै गएको जैविक विविधतालाई जोगाउन सकिन्छ। यशोदा अधिकारी, रेडियो नेपाल, काठमाडौँ।
3: रिपोर्टपछि बाँकी समाचार। पूर्व प्रधानमन्त्री सुशीला कार्कीले गत फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन विश्वकै लागि अध्ययन गर्न लायक रहेको बताउनु भएको छ। निर्वाचन आयोगले आज काठमाडौँमा आयोजना गरेको केन्द्रीय समीक्षा कार्यालयको उद्घाटन गर्दै उहाँले निर्वाचन सफल हुनुमा तत्कालीन सरकार, निर्वाचन आयोग, सुरक्षा निकाय, संचारकर्मी लगायतको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जेएनजी विद्रोहपछि 6 महिना भित्रको निर्धारित समयमा प्रतिनिधि सभा सदस्यको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुनु चान्चुने कुरा नभएको बताउनुभयो। उहाँले समीक्षा कार्यशालाबाट प्राप्त हुने सुझावको आधारमा आगामी निर्वाचनमा मतदाता शिक्षालाई प्रभावकारी बनाउने, मतदान स्थल र केन्द्रलाई थप पहुँच योग्य बनाउने, सदर मतको प्रतिशत बढाउने काम गरिने बताउनुभयो। पूर्व प्रधान न्यायाधीश एवं मन्त्री परिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीले संविधान संशोधन गर्दा मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित राख्दै शासकीय स्थायित्व र सन्तुलनमा विशेष ध्यान दिन सुझाव दिनुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा गठित संविधान संशोधन बहसपत्र तयारी कार्यदलसँगको भेटघाटमा उहाँले यस्तो सुझाव दिनुभएको हो। कार्यदलका संयोजक शाहसहितका सदस्यहरू सुझाव संकलनका क्रममा पूर्व प्रधान न्यायाधीश रेग्मीको बानेश्वर स्थित निवास पुग्नु भएको थियो। कार्यदलका संयोजक असीम शाहले पूर्व प्रधान न्यायाधीश एवं पूर्व मन्त्री परिषद अध्यक्ष रेग्मीका यी महत्वपूर्ण र मार्गदर्शक सुझावहरूलाई कार्यदलले तयार पार्दै गरेको बहसपत्रमा गम्भीरताको साथ समावेश गर्ने प्रतिबद्धता जनाउनु भएको छ। पछिल्लो समय ई रिक्सा चलाएर स्वरोजगार बन्ने महिलाको संख्या बर्दियामा उल्लेख्य रूपमा बढ्दै गएको छ। आफ्नै मेहनतबाट राम्रो आमदानी हुन थालेपछि उनीहरूमा आत्मविश्वास बढेको छ भने छोराछोरीको पढाइ लेखाइ र घर खर्च व्यवस्थापनमा समेत सहजता आएको छ। बाँकेबाट संवाददाता सरला सुविदीको रिपोर्ट।
4: पछिल्लो वर्षहरूमा सहरदेखि गाउँ बस्तीसम्म ई रिक्साको प्रयोग तीव्र रूपमा बढेको छ। सस्तो भाडा, साँगुरो गल्ली तथा कच्ची सड़कमा समेत सहज रूपमा सञ्चालन गर्न सकिने भएकोले छोटो दूरीका यात्रुका लागि ई रिक्सा भरपर्दो यातायातको साधन बन्दै गएको छ। यही अवसरलाई प्रयोग गर्दै बर्दियाका महिलाहरू पनि अहिले यातायात क्षेत्रमा सक्रिय हुन थालेका छन्। ई रिक्सा चालक इन्दु थारू:
5: दुईजना कमाएपछि अलि सजिलो हुन्छ, पुरुषले बाहिर अनि महिलाहरू त्यतिकै बेरोजगार बस्नुभन्दा अटो चलाएर केही।
4: गुलरिया, राजापुर र गिरुवा क्षेत्रका विभिन्न स्थानमा यात्रु पुर्याउँदै आएका महिला चालकहरू दैनिक आमदानीले परिवारको खर्च धान्न सहयोग पुगेको बताउँछन्। घरमा खाली बस्नुभन्दा केही आमदानी गर्ने उद्देश्यले आफूहरू यो पेसामा लागेको उनीहरूको भनाइ छ। ई रिक्सा चालक निमा ओली र बेलमती थारू:
6: दिनमा मैले 1500 कमाइहाल्छु भनेपछि त्यही राम्रो लाग्यो मलाई। बाख्रा पाल्दा पनि अब वर्षमा ती हो काम गर्ने दुःख पीडा त्यस्तै हुन्छ, त्यो भन्दा बरु यही राम्रो लाग्यो।
7: पहिला त एकदम अप्ठ्यारो लाग्छ, अहिले चाहिँ ठिकै लाग्छ मलाई। गाउँ घरमा केही आफत पर्यो भने बोलाउँछन् उहाँहरूलाई मेडिकल ल्याउन।
4: जिल्लामा हाल 20 भन्दा बढी महिला ई रिक्सा चालक सक्रिय रहेको अनुमान गरिएको छ। महिला चालकहरू पुरुष भन्दा बढी जिम्मेवार र ट्राफिक नियम प्रति सचेत देखिएको जिल्ला ट्राफिक कार्यालय बर्दियाले जनाएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक सन्दीप बेलवासे:
8: महिला र पुरुषको सुरक्षाको दृष्टिले हेर्दाखेरि अझै बढी महिलाहरू संयमित भएर चलाएको देखिन्छ।
4: महिलाहरू यातायात क्षेत्रमा सक्रिय बन्दै गएसँगै बर्दियामा महिला सशक्तिकरणको नयाँ उदाहरण स्थापित हुन थालेको छ। ई रिक्सा उनीहरूका लागि केवल आमदानीको स्रोत मात्र बनेको छैन, आत्मनिर्भर जीवनको आधार पनि बनेको छ।
3: रिपोर्टपछि बाँकी समाचार। चितवन स्थित कारागारका 50 कैदीमा भाइरल ज्वरो देखिएको छ। जिल्ला कारागारका प्रमुख रविन्द्र ढुङ्गानाका अनुसार हालसम्म 50 कैदीमा ज्वरोको समस्या देखिएको हो। 600 मात्र क्षमता रहेको उक्त कारागारमा हाल 712 कैदी रहेका छन्। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ दिउँसो 3 समाचार। अब केही बेर विज्ञापन।
9: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र रु 20 प्रिपेड सिम कार्ड, रु 9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
10: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
9: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
10: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
11: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यको लागि रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनलाई आमन्ने सामन्ने वार्ताको लागि पत्र लेख्नु भएको छ। युक्रेनी राष्ट्रपति जेलेन्स्कीले पत्रमा युद्ध अन्त्य गर्न ढिलो भए फेरि अमेरिकाको आँखा पर्न सक्ने चिन्ता व्यक्त गर्नुभएको छ। उहाँले वार्ताको लागि पूर्ण रूपमा युद्ध विराम गर्नुपर्ने प्रस्ताव राख्नु भएको छ, जसलाई रसियाली सुरुमै अस्वीकार गरिसकेको छ। अब मौसम। आज दिउँसो लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा अन्य हिमाली र पहाडी भागका 1-2 स्थानमा मेघगर्जन र चट्यान सहित मध्यम वर्षा हुने सम्भावना छ। मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराईका 1-2 स्थानमा पनि वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार पुनः एकपटक। परराष्ट्र मन्त्री शिशिर खनाल भारतका विदेश मन्त्री डाक्टर एस जयशंकरको निमन्त्रणामा आज नयाँ दिल्ली प्रस्थान। लामो विधामा रहेका कर्मचारीहरू 3 दिनभित्र हाजिर हुन नआए कार्यवाही गर्ने सामान्य प्रशासन मन्त्रालयको चेतावनी। जलवायु प्रकृति मैत्री विकासलाई प्राथमिकता दिन सरकारको आह्वान। हरित अर्थतन्त्रलाई व्यवहारिक कार्यान्वयन गर्नुपर्नेमा जोड़। र युद्ध अन्त्यको लागि प्रत्यक्ष वार्ता गर्न युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीद्वारा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई पत्र। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो दिउँसो 3 समाचार। सकियो समाचारको अर्को बुलेटिन अपरान्न 4 सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
12: सडकमा राखिएका ट्राफिक चिन्हको सदैव पालना गर्नुहोस्, यसले तपाईँको यात्रालाई सहज र सुरक्षित बनाउँछ।
13: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग। श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई कुनै पनि प्रकारको सहायता आवश्यक परे वैदेशिक रोजगार बोर्ड सचिवालयमा सम्पर्क राखौ।
14: यसका लागि श्रमाधान कल सेन्टरको पैसा नलाग्ने नम्बर 1141 पनि सम्पर्क राख्न सकिन्छ।
13: वैदेशिक रोजगार बोर्डको सचिवालय।

यी रेडियो नेपाल हो, धनवारी भाषक समाचार भेषबहादुर धनवारबाट सुन। निर्वाचन आयोगका जैला फागुन 21 गते सम्पन्न क्लब प्रतिनिधि सभा सदस्य निर्वाचन केन्द्रीय समीक्षा कार्यशाला गोष्ठी आयोजना कलर छट आयोगक बागमती बाहेक प्रदेश स्तरक समीक्षा सम्पन्न गरी सिद्धालय पाछु केन्द्रीय स्तरमा आज इच्छ काठमाडौँमा समीक्षा कार्यशाला आयोजना गर्ल हो। कार्यशाला पहिला प्रधानमन्त्री अशोक पहिला प्रधान न्यायाधीश सुशीला कार्की कार्यवाहक मुख्य निर्वाचन आयुक्त रामप्रसाद भण्डारी मिल्न रूपमा उद्घाटन गर्दल रहेछ। कार्यक्रममा पहिले गृहमन्त्री ओमप्रकाश अर्याल, पहिला कानुन न्याय अञ्चल संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हाक, आयोगक आयुक्त द्वितीय डाक्टर जानकी कुमारी तोलाधर, तसु सगुन शमशेर जबराज, सङ्घीय संसद प्रतिनिधि कर्ल, राजनीतिक दलक प्रतिनिधि, नेपाल सरकार उपस्तरक उप अधिकारी, सुरक्षा निकायक प्रतिनिधि, निर्वाचन पर्यवेक्षक, निर्वाचनमा खट्ला निर्वाचन अधिकृत, जिल्ला निर्वाचन अधिकारी, मतदान अधिकृत, स्वयंसेवक, अनशोक सञ्चारकर्मी सहभागी रहेछ। परराष्ट्र मन्त्री शिशिर खनाल आजदेखि भारत औपचारिक निम्तामा भारत घुमेलाई लागि चेल रहेछ। आफ्नै भारत बर्बरिक एस जयशङ्कर मिल्न निम्तामा औक्रिक भारत घुमेलाई क्रममा करे लाग्ला हो। परराष्ट्र मन्त्रालयको एक विज्ञप्ति जारी गरेको परराष्ट्र मन्त्री खनालले औपचारिक भ्रमणमा आजदेखि सुरु हकीको आयतवार टुङ्गला जनाएर रहेछ। घुमेलाई क्रममा परराष्ट्र मन्त्री खनालले नयाँ दिल्लीमा र भारतक विदेश मन्त्री डाक्टर जयशङ्कर सङ्घिक औपचारिक भेटबाट कटिएकल रहेछ। व्यापार, लगानी, सम्पर्क, ऊर्जा अञ्चल जनस्तरको सम्बन्ध लागि मुख्य क्षेत्रमा सहयोग विस्तार गर्ला उद्देश्यको साथ दुवै पक्ष आपसी हितक विषयमा कुराकानी कर्ला रहेछ। उप्र स्तर घुमेलाई नियमित आनला दिल अन्तर्गत हकेसक्ला यी भ्रमणक नेपाल तसु भारत बिच टिकेला अन्छौ धेरै आयामिक दुवै पक्ष सम्बन्धलाई थप सुधारेर बनाला अपेक्षा कर्ला रहेछ। परराष्ट्र मन्त्री जेठ 24 गते आइतबार आफ्नै देश फर्केलाई मन्त्रालयमा उल्लेख कर्ला रहेछ। विश्व वातावरण दिवसक 2026 आजदेखि भिन्न भिन्न कार्यक्रम मनाइरहेछ। समृद्धिक भविष्यक आधार जलवायु अंश प्रकृति मैत्री विकास मूल्य नारासँगै साप्ताहिक रूपमा मनाइला हो। दिवसक अवसरमा आयोजित कार्यक्रममा बाजेको कृषि वन अंश पर्यावरण मन्त्री गीता चौधरी जलवायु परिवर्तन चुनौती बीच आर्थिक बढ्ला तसु वातावरण जोगाइला लागि सङ्घिक आगु बढ्यापनेमा बाज लड्छ। विश्व वातावरण दिवसक 2026 मूल समारोह लागि सम्बोधन गर्दै मन्त्री चौधरी समृद्ध भविष्यक आधार जलवायु अंश प्रकृतिमाथि विकास बाजीको नारा नेपाललाई टिकेला विकास यात्रा लागि मार्गदर्शन कटी बाज लड्छ। मन्त्री चौधरी सरकारको जलवायु फेरला माने कर्ला अंश अनुकूलन लागि राष्ट्रिय विकास आयोजना पुरानी अङ्गको रूपमा आगु बढिरहला उल्लेख गर्दै हरित अर्थतन्त्रको विकास लागि नीतिगत तहबाटै व्यावहारिक कार्यान्वयन चरणमा प्रवेश गर्ला बाजलर छ। उक्त अवसरमा राष्ट्रपति रामचन्द्र प्रले प्रकृतिमुखी जीवनशैली अवलम्बन गरेको वातावरण सुधारल गतिविधि बढाएर कर्ल सम्बन्धी सभ्य लागि आह्वान कर्ला रहेछ। यसनिकै उपराष्ट्रपति रामसाय प्रसाद यादव पनि वातावरण लागि हानि कर्ल तत्त्व प्रयोग लागि रोकिएको वातावरण मैत्री स्रोत साधन तसु प्रविधि उपयोगमा जोड दिएपर्नेमा चाहिला विषयमा औँल्याला रहेछ। भूमि व्यवस्था सहकारी मामिला अंश सामान्य प्रशासन मन्त्रालय सम्पर्कमा नैरला निजामती कर्मचारीलाई आएर 3 दिनभित्र हाजिर राखेर आह्वान कटी उए नै कर्ल कारवाहीमा प्रक्रिया आगु बढाएर चेतावनी दिएर रहेछ। उए मन्त्रालयले आज एकै सूचना जारी गरेको अध्ययन विधा अंश असाधारण विधा सम्बन्धी अभिलेख राष्ट्रिय किताबखाना निजामतीमा अध्यावधि नयाँ कर्मचारीलाई 3 दिनभित्र अनिवार्य रूपमा आफ्नै अभिलेख अध्यावधि कार्यालयलाई आह्वान गर्ल हो। नेपाल सरकारको मन्त्रालय आयोग सचिवालय अंश केन्द्रीय स्तर कार्यालय आफ्नै निकायबाट भिन्न भिन्नै समयमा अध्ययन विधा अंश असाधारण विधा स्वीकृत हक्ल कर्मचारी विधा विवरण अध्यावधि सक्ल पाछु कर्मचारी हाजिर हक्ल अंश नयाँ हक्ल अंश अन्य विवरण राष्ट्रिय किताबखाना निजामती सँगै समन्वय गरेको एकिन कार्यालय तसु 3 दिनभित्र अभिलेख अध्यावधि कार्यालयलाई सूचनामा अनुरोध गर्ल रहेछ। राष्ट्रपति रामचन्द्र प्रलेख हामै भाषा साहित्य तसु संस्कृति हामै मौलिक पहिचान तसु गौरव हक्ल बाजल छ। आज युग कवि सिद्धिचरण श्रेष्ठ 11 जन्मला जयन्ती अवसरमा आयोजित कार्यक्रम लागि सम्बोधन कटे ओखिक साहित्य सृजना केवल भावनात्मक अभिव्यक्ति मात्र नयाँ समाज लागि चेतनशील जागरूक तसु संवेदनशील बनाएर महत्त्वपूर्ण माध्यम पनि हक्ल उल्लेख गर्दछ। यसनिकै उपराष्ट्रपति रामसाय प्रसाद यादव आयुर्वेदक योग अंश ध्यान जसले पहिलेदेखि अंश पुरानै उपचार पद्धतिलाई आधुनिक स्वास्थ्य प्रणालीसँगै मिलेको बाटे नागरिक लागि सजिलो तसु टिकेलाई स्वास्थ्य लाभ लिएर देशकल बाजलर छ। आयुर्वेदक योग अंश ध्यानबाट स्वास्थ्य अन्तर्राष्ट्रिय गोष्ठी उद्घाटन गर्दै उपराष्ट्रपति यादवक योग जीवनशैली रोग जस्ने रोक्यालामा तसु ध्यान मानसिक शान्ति तनाव व्यवस्थापन अंश सामाजिक सद्भाव प्रबन्धनमा सहयोग पुगेलाई बाजलर छ। राष्ट्रिय सतर्कता केन्द्रका सरकारी कार्यालयमा छटके डेठाला लागि बेचको दिलर छ। केन्द्र 3 दिने 10 कार्यालयमा छटके डेठाला गर्ने सुकर्ला सूचना
अधिकारी सरिता खतिवडाई जानकारी दिलाचार सूचना अधिकारी खतिवडाई पाँचवटै समूह बनाएको कार्यालय हाजिरी पोसाक फाइल ट्राफिङ जसने डिठाला कर्ल बाहिर ओखिक अनुसार जहिले साउन इच्छी केन्द्रमा 1130 कार्यालय डिठाला कर्ल छ उयो मध्ये 6710 जना कर्मचारी कार्यालय समय पालना नै कर्ल तसो 1162 कर्मचारी तोक्ल पोसाक नै लगाला पाइला केन्द्रको सूचना अधिकारी खतिवडाई जानकारी दिला रहेछ सन्दुक चेक जाँच कर्लमा रहला पुलिसक टोलक देशक भिन्न भिन्न ठाउँबाट लागु औषध सहित 15 लागि पक्राउ कर्ल छ केन्द्रीय पुलिस समाचार कक्ष अनुसार भक्तपुर नगरपालिका 10 भक्तलाई पार्टीबाट चिकित्सक सिफारिसमा मात्र किन्ला पाइला 15 ट्याब्लेट सहित दोलखा चरीकोट नगरपालिका 6 विशाल भण्डारी पक्राउ कर्ल छ यसनिकै कैलाली धनगढी नगरपालिका 3 मोहना लरी किनारबाट लागु औषध खैर हेरेन सँगै उही उपमहानगरपालिका 3 एक एक किशोरी बाँकेक राप्तिन सोनारी गाउँपालिका 6 कुण्डा चोकबाट खैरो हेरेनसँगै 2 सुनसरी उनेरुवा नगरपालिका 4 बस चोकबाट 1 इटहरी उपमहानगरपालिका 18 पल्टेवाबाट उयो लागु औषधसँगै उयो तसु पैसो नै रु 47,500 एकजनाको लागि पक्राउ कर्लर छ ओस्नेके भोक्रा नरसिंह गाउँपालिका 6 एक धरान उपमहानगरपालिका 17 2 दाङ्गा तुलसीपुर उपमहानगरपालिका 17 दुधसाराबाट 1 सुर्खेत वीरेन्द्र नगरपालिका 2 2 तसु कञ्चनपुर बेलौरी नगरपालिका 8 पचुईबाट 3 लागि पक्राउ कर्ल जनाल रचट सेब्य अभियुक्त लखकबाट खैरो हेरेन बरामद कर्ल रचट अन्छो उयो लखक बुधबार तसु बिहिबार पक्राउ कर्ल हो धेरै डिप्टो सँगै 12 पर्सा पाखा सर्पदंश घटना बढेलाई ह्वात्त बढ्ल रचट सर्प रसिकु 12 पत रौता नगरपालिका वडा नम्बर 4 बेलदारमा 1/18 महिनाको छाँटेक मर लखल रचट बुधबार बिहारको पत रौता नगरपालिका वडा नम्बर 4 बेलदार बसला एकै महिला मकै खेतमा ज्याला करिकु काम कर्ला 19 महिनाको छ्याबेक लिएको जाला क्रममा उही मकै बारीमा खेल्ला क्रममा छ्याबेक लागि खुट्टामा सर्प डसिकु मर लखल रचट खजाला छ्याबेलाई चाँडसोको उपचार लागि प्रादेशिक अस्पताल कलाई लेग्ला क्रममा बाटमै मर लखल अस्पताल जनाल रचट पाछलो 24 सर्प डसिकु 12 जिल्लाको 9 खजा लखल रचट टिप्टो बढीको जमिनमा बडा लुकेको बस्ल विशाल सर्प बाहर निस्कलाई थाल्न पाछु सर्पदंश घटना बढीको नारायणी अस्पताल वीरगञ्ज आकस्मिक सेवा कक्ष मुख्य डाक्टर दिलीप चौरसिया बाजल रचट पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी बर्दघाट सुस्तापूर्वक देवचुली नगरपालिका 14 प्रगति नगरमा मोटरसाइकल ट्रकमा ठोकट्टे एकैजनाको मर लखल रचट भने एकैजना खाजाला बेसको खाजाला लखल रचट जैलरात कावासुदी बाटे नारायणगढ तर्फ जैटी रहल मोटरसाइकल ट्रकमा ठोकट्टे मोटरसाइकलमा चढ्ल मध्यबिन्दु नगरपालिका 151 वर्षिक ओम नारायण गुरग मर लखल हो जिल्ला पुलिस कार्यालयको नवलपरासी बर्दघाट सुस्तापूर्वक उपरीक्षक युवराज खड्का अनुसार दुर्घटनामा मोटरसाइकल चालक भारतक नागरिक 26 विशाल कुमार श्रीवास्तव बेसको अखल रचट ओखी चितवनमा रहला पुरानी मेडिकल कलेजमा उपचार भइरहल रचट ट्रक चालक लागि पुलिसक समातिको तर्ल रचट देशैभर अख्नि उप्रक वायुमण्डलमा रहला पश्चिममा मनेक चेप्ल रेखा अनुसार अस्थानीय वायु मनेक प्रभाव रहला देशक भिन्न भिन्न क्षेत्र पाखा फेरिजेको त्यसो बर्खा खेसक्ल रहेछ जल अनुसो मौसम पहिला कारण अनुमान महाशाखा अनुसार अग्नि कोशी मधेस बागमती तसु सुदूरपश्चिम प्रदेशक लगायत देशक हिमाली अनुसो पहाडी भागमा मनेक मनेक फेरेन्जेला रचट भने तराई धेरै जस्ने क्षेत्रमा मौसम सफा रहल रहेछ कोशी बागमती गण्डकी लुम्बिनी तसु कर्णाली प्रदेशक मनेक अनुसो सुदूरपश्चिम प्रदेशक पहाडी भाग एकै दुई ठाउँमा मनमनेक पानी परिरहल रहेछ यसनिकै मधेस तसु लुम्बिनी प्रदेशक तराई भागक मनेक ठाउँमा मनमनेक ढिप्टो लहर चलेला अन्छो कोशी बागमती गण्डकी तसु सुदूरपश्चिम प्रदेशक तराई मनेक ठाउँमा ढिप्टो बढेला सम्भावना रहला रचट आजलाई धनवारी भाषाको समाचार सिद्धिलेख हस्त शिवा ढोक गरिनु।

0: जहाँ मेहनत र परिश्रम छ त्यहाँ सफलता र सम्मान पनि छ। भनिन्छ, काम गरे दाम मिल्छ अनि सम्मान। यो हो पौरखीको कथा। नमस्कार, म अर्जुन श्रेष्ठ। कार्यक्रम पौरखीको कथामा यहाँलाई हार्दिक स्वागत छ। कार्यक्रम पौरखीको कथा रेडियो नेपालको मिडियम वेभ तथा एफएम ब्यान्डको 98.100 र 103 मेगाहर्जमा हरेक साता यसै समयमा सुन्न सक्नुहुनेछ। साथै तपाईँको अनुकूल समयमा कार्यक्रम पौरखीको कथा रेडियो नेपाल online.com र रेडियो नेपालको मोबाइल एप डाउनलोड गरेर पनि सुन्न सक्नुहुनेछ। पौरखीको कथामा हामी देशभित्रै केही गर्न सकिन्छ भनेर आशा बोकेका व्यक्तित्वसँग कुराकानी गर्छौँ। सङ्घर्षका बीच उहाँले देखेका सम्भावनाका कुराहरू पनि सुनाउनेछौँ। कार्यक्रम पौरखीको कथामा आज मैले काठमाडौँको बुढानीलकण्ठ स्थित अल्लो बजार प्राइभेट लिमिटेडका सञ्चालक एवं उद्यमी खडग बोगटीसँग कुराकानी गरेको छु। करिब 18 वर्ष अघि बोगटीले सुरु गर्नुभएको अल्लो बजार मार्फत गाँजा, अल्लो लगायतका रेसाजन्य कच्चा पदार्थबाट धागो लगायतका कपडाहरू उत्पादन हुँदै आएको छ। करिब 200 प्रकारका तयारी वस्तुहरू उत्पादन गर्दै आएको अल्लो बजार मार्फत 80 जना भन्दा बढीले रोजगारी समेत पाइरहेका छन्। अल्लो बजारले 36 जिल्लामा रेसाजन्य वस्तुको पहिचान गरेर 18 जिल्लाका कच्चा पदार्थ मार्फत तयारी वस्तु उत्पादन गरी विभिन्न 13 देशमा निर्यात समेत गरिरहेको छ। कार्यक्रम पौरखीको कथाको आजको श्रृङ्खलामा तिनै पौरखी व्यक्ति अल्लो बजार प्राइभेट लिमिटेडका सञ्चालक एवं उद्यमी खडग बोकटीसँग कुराकानी गरेको छु। कार्यक्रम पौरखीको कथामा यहाँलाई स्वागत छ।
1: नमस्कार सर।
0: यहाँले चाहिँ यो अल्लो बजार उद्योग सञ्चालनमा ल्याउनु भएको छ, यो अल्लो बजार मार्फत चाहिँ कस्ता कस्ता वस्तुहरू चाहिँ उत्पादन हुन्छन् र बजारमा पठाउनुहुन्छ, कुराकानीको सुरुवात चाहिँ यसैबाट गरौँ कि?
1: हुन्छ सर। नेपालमा अल्लोको वस्तु, अल्लो, हेम, केतुके, बनानादेखि लिएर भेडाको उन, लोक्ता, विभिन्न किसिमको रेसाजन्य वस्तु हुन्छ। त्यो रेसाबाट हामीले धागो बनाएर, कपडा बुनेर विभिन्न वस्तु निर्माण गर्छौँ। त्यो गरिसकेपछि हाम्रो यो वस्तु त धेरै हुन्छ सर, किनकि यो जुत्ता, मोजा, कोट प्यान्ट, दौरा सुरुवाल, ल्यापटप ब्याग, मनी ब्याग, क्यामेरा ब्याग, स्कुल ब्याग, योगा ब्याग, खादा पर्दा जस्ता धेरै 200 उत्पादनहरू हामीले निरन्तर गरिराखेका छौँ सर।
0: अरू कपडाहरू र यो अल्लोको रेसा मार्फत बनाउने कपडाहरूमा चाहिँ के फरक हुन्छ नि? यहाँले त बनाइराखेको अनुभव छ।
1: यो नेपालीमा फरक छ। नेपाली प्राकृतिक रेसा भनेपछि यो शरीरलाई धेरै फाइदाका कुराहरू छन्। नेपालमै पाइने, अरू देशको एक्सपोर्ट भएको छैन भन्नुभन्दा पनि यहाँ हामीले यही वन जङ्गलबाट खेर गइरहेको कच्चा पदार्थलाई हामीले यही आफ्नै आँखा अगाडि काम गर्न पाइने हुनाले यो एकदम सरल छ भन्ने छ।
0: पछिल्लो चरण चाहिँ स्वदेशी बनेका ढाका, यहीँ बनाइएका उत्पादित वस्तुहरू, यसै गरेर अल्लोका विभिन्न वस्तुहरू होइन, कपडाहरू चाहिँ प्रयोग गर्ने अलिकति प्रचलन बढेको हो कि जस्तो चाहिँ देखिन्छ। अहिले अलिकति आकर्षण चाहिँ यतातिर पनि छ होइन?
1: हजुर सर।
0: जुन यहाँले उत्पादन गरेको वस्तु छ नि, यो वस्तुहरूको अहिले माग कस्तो छ?
1: हजुर सर, धेरै छ सर, यसका मागहरू धेरै छन्। स्वदेशमा पनि छ त्यति, विदेशमा पनि त्यति छ। प्राय जसो हामीले योभन्दा अगाडि विदेशमै हामीले सप्लाई गरेर, विदेशमै हामीले मार्केट लिएर एउटा नेपालको फेब्रिकलाई बेचिराखेका थियौँ भने अहिले नेपालमै पनि रैथा नेपालीको खाना खाने, नेपाली उत्पादनका लुगा लाउने भन्ने एउटा कल्चर, राम्रो फिडब्याक छ। त्यस कारणले अहिले त नेपालमा प्राय जसो बजार धेरै बढ्न थालेको छ। हामीले पनि बजारको माग अनुसार विभिन्न किसिमका उत्पादनहरू दिँदै आइराखेको छौँ। अझै बढ्दो छ, दिन सकिने हाम्रा उद्यमीहरू धेरै खडा गर्नुपर्ने, धेरै उत्पादन र धेरै उद्यमीहरू बन्नुपर्ने अवस्था देखिएको छ सर।
0: जुन रेसा मार्फत चाहिँ यहाँले कपडाहरू उत्पादन गर्नुहुन्छ विभिन्न किसिमका, जस्तै अघि पनि यहाँले भनिसक्नुभयो, अल्लोबाट चाहिँ अथवा रेसाजन्य वस्तुबाट यहीँ नेपालमै उत्पादन गरेर यसमा टोपी बनाउने, झोलाहरू बनाउने,
1: हजुर,
0: लगाउने कपडाहरू बनाउने लगायत 200 भन्दा बढी वस्तुहरू उत्पादन गर्छौँ भनेर भन्दै आउनु भएको छ। यी वस्तुहरू मध्ये कुन चाहिँ अलिक बढी माग हुने, चाहना व्यक्त गर्ने रहँदो रहेछ?
1: विशेष गरेर गाँजाका लुगाहरू बढी मात्रामा बिक्री हुन्छ, अनि अल्लोको ब्यागहरू चाहिँ बढी बिक्री हुने देखिन्छ, र केराको फाइबरबाट बनेको चाहिँ म्याटहरू धेरै बिक्री हुने हुन्छ, र अनि लोक्ताको कागज बढी बिक्री भइराखेको छ। अनि त्यसपछि यो जुन भेडाको उन, भेडाको उनबाट हामीले बस्ने चकटीदेखि लिएर अनि त्यो पन्जाहरू अनि टोपीहरू त्यस्तो बनाउने, त्यसको पनि त्यत्तिकै माग छ, आफ्नो क्षेत्रमा सबै फेब्रिकको त्यतिकै माग छ सर।
0: यो यहाँले यो अल्लो बजार भनेर सुरु गर्नु भएको चाहिँ कति भयो?
1: अल्लो बजार हामीले सुरु गरेको लगभग 18 वर्ष भइसक्यो सर। अब यो अल्लो बजारको महत्त्व के छ भन्दा, अल्लो बजारभित्र त्यसमा हेमको पनि प्रोडक्ट छ, अल्लोको पनि प्रोडक्ट छ, केतुकीको पनि प्रोडक्ट छ, भिमलको पनि छ, भेडाको उनको पनि वस्तु त्यहाँ निर्माण हुन्छ, अनि त्यसपछि लोक्ता हुन्छ, अर्गेली हुन्छ, बाबियो हुन्छ, अनि त्यसपछि अलैँचीको रेसाबाट पनि बन्छ, यो केराको रेसाबाट पनि बन्छ। धेरै लगभग 10-12 आइटम नेपालमै प्राकृतिक रेसा बन्दो रहेछ, जुन कि यो खेर गइरहेको रेसा हामीले लगभग 1 मिटरदेखि 60 फाइबरसम्म रेसा भयो कि हाम्रो वस्तु निर्माण हुँदो रहेछ। त्यो कारणले हामीले त्यो अल्लो बजारभित्र सबै देशैभरिका उद्यमीहरूले आफ्नो प्रोडक्ट, आफ्नो जिल्लाको प्रोडक्ट त्यहाँभित्र राखेर हामीले स्वदेश तथा विदेशको मार्केट लिन सक्छौँ भन्ने हिसाबले लागेका छौँ सर।
0: यहाँलाई यो अल्लो बजार उद्योग नै सञ्चालन गर्नुपर्छ, केराका रेसाबाट, हेम्पका रेसाबाट होइन, यसै गरेर अल्लोका रेसाहरूबाट पनि कपडा बनाएर स्वदेशमा आयार्जन गर्न सकिन्छ भन्ने त्यो सोच चाहिँ तपाईँलाई त्यति बेला चाहिँ कसरी आयो?
1: यो सोच कसरी आयो भन्दा सर, सर्वप्रथम त हाम्रो एउटा पुस्ताको पेसा हो। हाम्रो जिजुबाजेदेखि यो कम्मरमा बुन्ने पेसा निरन्तरता थियो, तर त्यसलाई उकालत गर्ने हिसाबले हामी यो पछिल्लो पुस्ताले पनि यसलाई अलि इन्ट्रेस्ट लिएर हामी लागौँ, स्वदेशमै भन्दा पनि विदेश अन्तर्राष्ट्रिय मार्केट पनि लिन सक्छौँ भन्ने हिसाबले हामीले पुस्ताको पेसालाई पुस्तान्तर गर्नका लागि लागेका हौँ। यो कारणले हामीले अब यो नेपालमै पाइने पनि र नेपालमै उत्पादन गर्दाखेरि हामी एउटा स्वरोजगार पनि बन्ने भयौँ भन्ने हिसाबले लागेका हौँ सर।
0: सुरुमा चाहिँ यहाँले यो अल्लो बजार भनेर सुरु गर्दै गर्दाखेरि त्यति बेलाको केही अनुभव छ?
1: छ सर, त्यो त धेरै उतार चढाव थियो सर। त्यसका लागि यहाँसम्म पुग्नका लागि, अल्लो बजार सञ्चालन गर्नका लागि धेरै सङ्घर्ष गरियो सर। सुरुमा त हामीले लगभग त्यतिखेर धनी बाबुका छोराछोरी सहर पढ्न जान्थे, हामी किसानको छोरा चाहिँ हामी कोदोको एकदम मोटो रोटी हालेर भोग लागेको बेला खाने रोटी हालेर हामी जङ्गलमा लोक्ता चुहाउन जान्थ्यौँ। लोक्ता चुहाएर अनि त्यसपछि त्यतिखेर हाम्रो एउटा लगभग जनावरको पद जस्तै थियो। त्यो सङ्घर्ष गऱ्यौँ हामीले, त्यसमा 3 वर्षसम्म त्यो सङ्घर्ष गर्दै जाँदा हामी 3 क्लास पढे जस्तै अनुभव पाइयो, तर त्यसबाटै हामी रोजीरोटी गरेर बसेका थियौँ। अब त्यो 3 वर्षको अन्तराल पछि हामी धोबीको पद थियो सर त्यतिखेर, जुन धोबीको पद भन्नाले हामी त्यही अल्लोलाई, अल्लो हेम जुनसुकै रेसा रेसाहरूलाई पकाएर खोलामा कुट्ने धुने धोबीको पद थियो, त्यो पनि सङ्घर्ष हो। त्यतिखेर हाम्रो बजारीकरण केही पनि भएको थिएन, सङ्घर्षै गरिराखेका थियौँ। अब त्यो अन्तराल पछि अझ फेरि हामी एउटा धागो बाँड्ने प्लानिङमा गयौँ र फाइबर बनाइसकेपछि धागो बाँड्नुपर्छ भन्नेमा दिमाग पुग्यो। अब धागो बाटेर गलैँचालाई सप्लाई गरेर अलिकता बेच्दै रोजीरोटी गऱ्यौँ, अनि हामी सङ्घर्षमै छौँ। त्यसले बाटो पाएको छैन कि यसले चाहिँ राम्रो बजार लिया भए हामी त्यसैमा अड्किन्थ्यौँ, त्यसलाई फोकस गर्थ्यौँ, अनि हामी त्योभन्दा पछाडिका बाटाहरू हामी थाहा हुन्थ्यो या हुँदैन थियो। अब त्यो बजार लिँदा पनि हामी एउटा गरिखाने बाटो मात्र भयो, एउटा उद्योग भएर ठुलो मास प्रोडक्ट गर्ने देखिएन। त्यो नदेखिँदाखेरि अझ हामी कपडामा गयौँ। फेरि हामी अर्को प्लानिङ, अर्को सेक्टरमा कपडा जाँदै गर्दा कपडा बुनेर गार्मेन्टलाई बेचेर अनि त्यसपछि त्यसमा पनि हामीले हात हाल्दा लगभग 12 वर्षको अनुभव पाइयो। 12 वर्षसम्म सङ्घर्षै सङ्घर्षमा, 12 वर्ष सङ्घर्ष गर्दै जाँदा अझ पनि हामीले राम्रो बजार, नेपाली बजार पाइएन, नेपाली प्रोडक्टको बजार पाइएन। अब त्यहाँ पछि हामीले अब यो स्टक राखेर के गर्ने, अब गार्मेन्टलाई बेच्नु भन्दा हामी सिलाउने पनि गरौँ, अर्को सेक्टर तयार गर्यौँ त्यहाँबाट, अनि सिलाई सेक्टर तयार गर्यौँ। सिलाई सेक्टर तयार गर्दै जाँदा हामीले त्यहाँ पनि जुत्तादेखि मोजा होइन, कोट प्यान्ट, दौरा सुरुवाल, स्कुल ब्याग, योगा म्याट जस्ता वस्तुहरू, धेरै स्कुल ब्याग जस्ता धेरै उत्पादनहरू सिलायौँ। सिलाउँदै गर्दा त्यहाँ पनि 3 वर्ष कट्यो। 3 वर्ष त्यो कट्दै हाम्रो 15 वर्ष जीवन बित्यो। 15 वर्षसम्म त्यो गरिसकेपछि हामीले लगभग 15 क्लास पढे जस्तै अनुभव पाइयो। 15 वर्ष पढिसकेपछि अब त्यसले बिक्रीमा गयो, बल्ल बल्ल प्रोडक्ट देखिसकेपछि जनताहरूले अलि जसले पनि यो लाउने चिज, चिज, यो बोक्ने चिज रहेछ, यो लगाउने चिज, यो जुत्ता जस्तै सबै आइटम देख्दा अलि बजार बढ्यो। बढिसकेपछि अनि हामीले अझै नेपालीहरूले नचिनेको हुँदा विदेशमा बेचेर पनि हामीले रोजगारी सिर्जना, रोजीरोटी गरेर गरिखाने बाटो भयो।
0: कार्यक्रम पौरखीको कथामा आज मैले अल्लु बजार उद्योगका सञ्चालक खड्ग बोकटीसँग कुराकानी गरिरहेको छु। बोकटीजी, सुरुको दिनमा यहाँले एक किसिमको सङ्घर्ष गर्नुभयो र आज आफूले गरेका उत्पादनहरू चाहिँ बजारमा आइरहेको डिमान्ड झन्डै झन्डै धान्न नसक्ने अवस्था आएको अहिलेको बखतमा चाहिँ यो बीचको अनुभूति चाहिँ कस्तो हुन्छ?
1: अहिले त धेरै यसको अनुभव पनि पाइयो र यसको बजार पनि धेरै देखियो र यसमा त्यो सिलसिलामा त्यो अनुभव हुँदै गर्दा र अनि बजारको माग पनि बढ्दै जाँदा र यसको प्राकृतिक रेसाले यस्ता वस्तुहरू निर्माण हुँदो रहेछ भन्ने एउटा अनुभव बटुल्दा अहिलेको अवस्थामा हामीले मेसिन औजार पनि निर्माण गरेका छौँ। मेसिन औजार जुन कि पहिला एउटा कपडा बुन्ने मेसिन ल्याउनु पर्यो भने पानीपोत दिल्ली धाउनु पर्थ्यो भने अहिले हामी नेपालमै फलामको काठको यही कपडा बुन्ने, धागो बाँड्ने जस्ता त्यसपछि फाइबर बनाउने यी मेसिन औजारहरू हामी नेपालमै हाम्रै कम्पनीले बनाउँछ।
0: भनेपछि यहाँले अहिले त्यो यी वस्तुहरूलाई प्रशोधन गर्नेदेखि लिएर यसलाई उत्पादन गर्ने चरणमा आवश्यक पर्ने औजारहरू पनि यहाँहरू आफैले तयारी पनि गर्नुहुन्छ?
1: तयारी गर्छौँ सर। यो सिलसिलामा यो तयार गरेर यी जुन 18 वर्षका अनुभवहरू अहिले पालिकाले उद्यमीहरू खडा गरेर त्यसमा हामी प्रविधि र प्राविधि हामी दिएर गाउँका ससाना उद्यमीहरूलाई उहाँहरूलाई त्यही रेसा पाउँछ। सिर्फ हामीले यहाँबाट प्रविधिका कुरा केही मेसिन औजार लिएर लगानी पालिकाले गरेर अनि हामी बजारमा माग भए अनुसार स्वदेश या विदेशका जुन बजारको माग छ त्यही अनुसारको हामी तालिम दिएर उद्यमीलाई सिप सिकाउँछ। त्यो सिप सिकिसकेपछि उहाँहरूले तत्काल पालिकामै बिक्री गर्ने अवस्था त हुँदैन अनि हामी त्यहाँ उत्पादन भएको बजारीकरण पनि गरिदिन्छौँ।
0: अल्लो बजारले चाहिँ यो वस्तुहरू कसरी बजारीकरण गरिराखेको छ?
1: अब यसमा हाम्रो रेसालाई गाउँका जुन समूह हुन्छन्, जुन हामीले तालिम दिएका परीक्षार्थीहरू हुन्छन्, उनीहरूबाट हामी कलेक्सन गर्छौँ। सकेसम्म त अहिले हामीले लगभग नेपालमा यो अल्लो, हेम, केतुके, भीमल, भेडाको ऊन जुन केराको रेसा छ नि लगभग 36 जिल्लामा अलरेडी छ। सबै जिल्लामा प्राकृतिक रेसा त छ नै तर त्यसमा विशेष गरेर 36 जिल्लामा अलरेडी हामी गएरै देखिराखेका छौँ। त्यसमा 36 जिल्लाको सबै हामीले चलाउन नसकेर लगभग 18 जिल्लाको रेसा चलाइराखेका छौँ। 18 जिल्लाको जुन रेसा ल्याएर हामीले उत्पादन वस्तु निर्माण गरेका छौँ र यसमा अहिले जुन यो गभर्मेन्टको सपोर्ट भयो भने हामीले 36 जिल्लाको र मेटेरियल हामी किनिदिने, त्यसको वस्तु निर्माण गर्ने भन्ने प्लानिङ छ सर।
0: हामीले वस्तु उत्पादनका कुरा पनि गर्यौँ, कच्चा पदार्थ कहाँबाट प्राप्त हुन्छ भन्ने कुरा पनि गर्यौँ होइन, सँगै अहिले यहाँसम्म आइपुग्नको लागि हामीले कस्तो खालको सङ्घर्ष गर्यौँ भन्ने कुरा पनि गर्यौँ।
1: हजुर सर।
0: अब अर्को पाटो चाहिँ यहाँसम्म आउँदै गर्दा यसरी यहाँले वस्तुहरू उत्पादनै गर्दै गर्दाखेरि चाहिँ यहाँलाई यो काम गर्नको लागि प्रोत्साहन थप्ने काम अथवा यहाँलाई कुनै खालको सहयोग चाहिँ हाम्रा राज्यका निकायहरूबाट पनि भयो कि अथवा चाहिँ आफ्नै बलबुताले मात्रै यहाँसम्म आइपुग्यो, यो बारेमा थोरै जोडाउन।
1: हजुर सर, यो आफ्नै बलबुताले भएको सर। अब सरकार निकायबाट हामीले कोही अनुदान, मेसिन औजार, प्रविधि जस्ता हस्तान्तरण त्यस्ता हामीले केही पनि पाएको छैन। हामीले जस्तै मानौँ कुनै लोन त्यस्तो लिएर पनि हामीले अघि बढेको छैनौँ। त्यसमा हामी सुविधा सम्पन्न त्यो अनुदान त्यस्तो केही पनि होइन, आफ्नै बलबुतै र आफ्नो व्यक्तिगत लगानीले सङ्घर्ष गर्दै अहिले यहाँसम्म पुगेको हो सर।
0: यहाँहरू जस्तो जुन व्यक्ति हुनुहुन्छ, स्वदेशमै केही गरौँ, स्थानीय उत्पादनलाई चाहिँ बढावा दिउँ, आय आर्जनसँग जोडौँ र रोजगारी सिर्जना गरौँ भनेर लाग्नु भएको छ नि।
1: हजुर सर।
0: तपाईँहरू जस्तो उद्यमीहरूको लागि चाहिँ राज्यले चाहिँ कस्तो खालको सहयोग गरिदियो भने अझै तपाईँलाई चाहिँ थप केही गरौँ भन्ने एउटा चाहिँ मनोबल बढ्ने, प्रोत्साहन हुने थियो होला?
1: त्यसमा त हामीले थोरै भिजन बनाएका छौँ। यसमा गभर्मेन्टले सपोर्ट गर्यो भने हामीले सर्वप्रथम त प्रदेश स्तरीय उद्योग चलाउने, जुन प्रदेशका जति पालिका छन् पालिकाबाट उत्पादन भएको वस्तु प्रदेशमा जस्तै बिगमार, भाटबटेनी छ नि यस्तोमा लैजाने, हामीले सबै उद्यमीहरूको एकै ठाउँमा बजारीकरण गर्ने त्यस्तो स्थापना गर्यो भने गाउँमा खेतबारी जता रेसा पनि त्यति बाँझा छन्। त्यहाँ प्राकृतिक रेसा छर्छन्, छर्यो भने त्यो उम्लिएर त्यो रेसा त्यहाँ किनिन्छ। उनीहरूले अझै उद्योगीहरू उद्यमीहरू धेरै बन्ने छन् भन्ने छ एउटा। अर्कोतिर हामी सुरुवात त पालिकाबाट, स्थानीय सरकारले लगानी गर्यो भने गाउँमा थुप्रो उद्योगहरू त्यत्तिकै राजस्व तिर्ने मात्र भएका छन्, तिनीहरूले चलायमान भएका छैनन्।
0: जस्तै यसमै अलिकति जोड्न खोजे, यहाँहरूको सोच चाहिँ स्थानीय स्तरमा उत्पादन भएका रेसाजन्य वस्तुहरूलाई प्रशोधन गर्ने, त्यसलाई तयारी गर्ने र बजारसम्म पठाउने खालको कुरा चाहिँ स्थानीय स्तरमै अथवा चाहिँ प्रदेश स्तरमै उद्योग सञ्चालन गर्न पाए हुन्थ्यो भन्ने खालको एउटा चाहिँ इच्छा अथवा राज्यबाट चाहिँ त्यो खालको सहयोगको अपेक्षा राख्नुभयो होइन? ठोस रूपमा चाहिँ कस्तो खालको चाहिँ सहयोग गरिदिए हुन्थ्यो भन्ने यहाँको अपेक्षा हो यहाँहरू जस्तो उद्यमीको?
1: सरकारले त विशेष गरेर मेसिन औजार प्रविधिमा सहयोग गर्नु पर्यो एक नम्बरमा। दोस्रोमा जुन हाम्रो कुना कन्दराका उद्यमीहरूले पालिका प्रदेशसम्मका जुन उद्यमीहरू छन् उहाँहरूको रेसा अहिले गाउँमै जाम भएको छ, त्यो रेसा किन्ने एउटा त्यो माध्यममा लगानी गरिदिनु। त्यो गर्यो भने प्रविधि र रेसा किन्ने मात्र गर्यो भने त्यसमा त उत्पादनहरू गर्ने त थुप्रो उद्योगहरू लागिपर्ने छन्। त्यस्तो अवस्था देखिएको छ अहिलेको अवस्था।
0: यहाँको उद्योग अल्लो बजार उद्योग छ नि,
1: हजुर,
0: यो उद्योग मार्फत चाहिँ यहाँले तयारी गरेका वस्तुहरू चाहिँ बजारीकरण कसरी गर्दै आउनु भएको छ, कहाँ कहाँ जान्छन् उत्पादित वस्तुहरू चाहिँ, बजारीकरण चाहिँ कसरी गरिराख्नु भएको छ?
1: बजारीकरण त हाम्रो रेसा बनाउँछौँ, त्यो रेसा पनि त्यत्तिकै बिक्री भइरहेछ।
0: हजुर,
1: त्यसपछि रेसाले धागो बाँड्ने प्लानिङले लिन्छ, अब त्यो बजार छ। धागो बनाइसकेपछि कपडा बुन्ने गलैँचा बुन्नेको बजार निकै छ, त्यो बजारमा गइराखेको छ, बिक्री भइराखेको छ। त्यहाँ पछि कपडा बुनिसकेपछि जुन सिलाइ कटाइ गर्ने गार्मेन्ट, गार्मेन्टले लिएर आफ्ना वस्तु निर्माण गरेर उसले पनि उत्ति बजार लिने र त्यसको पनि बजार भइराखेको छ। जब अब कपडा रेडी भइसकेपछि अनि वस्तु निर्माण जुनसुकै लुगा कपडा ब्यागहरू बनाइसकेपछि त्यो विदेशमा पनि अत्याधिक गइराखेको छ, निर्यात भइराखेको छ। कि अहिले हाम्रो अल्लो बजारको कुरा गर्ने हो भने हामीले जर्मनी, युएसए, जापान, क्यानाडा, स्पेन लगभग त्यस्तै लगायतका 13 देशमा हामीले दिइराखेका छौँ।
0: हजुर, 13 देशमा चाहिँ यहाँहरूको वस्तुहरू जान्छ?
1: जान्छ। हाम्रो अल्लो बजार प्राली काठमाडौँ बुढानीलकण्ठ वडा नम्बर 1 मा अवस्थित छ। त्यसमा हामीले प्रत्यक्ष 80-84 जना उद्यमीहरूले निरन्तर दैनिक काम गरिराखेका छन्।
0: हजुर, 80-84 जनाले,
1: हजुर सर। र त्यो त्यतिलाई काम गर्दै जाँदा अब हामीले त्यसमा कच्चा पदार्थ त धेरै चाहियो, अनि हामीले त्यसमा 3 लगानी गरेका छौँ, एउटा फाइबर किन्ने स्टोक, एउटा प्रोडक्ट्स, एउटा बजारमा दिने, त्यो तरिकाले हामीले काम गर्दै आइराखेका छौँ।
0: यहाँको यो करिब 18 वर्षको अनुभवले त पक्कै केही बोल्छ। कस्ता कस्ता वस्तुहरू कुन कुन जिल्लामा चाहिँ सम्भावना छन्?
1: म अल्लो बजारमा काम गर्दै जाँदा हाम्रा नेपालका विभिन्न जिल्लामा हिँड्दै गर्दा अहिले रेसा सबै जिल्लामा छ। हेम पनि छ, अल्लो पनि छ, केतुके छ, भिम्मल छ, अर्गेली छ, बाबियो छ, भेडाको ऊन छ, लोक्ता छ, बनाना छ, यो सनपाट छ, लगभग 10-12 प्राकृतिक रेसा रहेछ, त्यो सबै जिल्लामा पाउने रहेछ। अहिले नेपालमा धेरै उद्योग त छन्, करिब करिब सबै उद्योगले जस्तै 50-50% चलाए पनि लगभग 18 जिल्लाको चलिराखेको छ, र 18 जिल्ला त अझ त्यत्तिकै छन्, अरू जिल्ला त अझै त्यत्तिकै र मेटेरियल उम्रिन्छ, कुहिन्छ, सर्छ, त्यस्तो अवस्था छ। त्यो अवस्थामा मैले कहाँ जोडेँ भन्दा अहिलेको जुन सरकार छ, सरकारले अलि उद्योग सम्बन्धी अलि चासो लिएको देख्छु म। त्यो चासो लिँदै गर्दा जुन बुटोल स्पिनिङ मिल छ, त्यो बुटोल स्पिनिङ मिल त्यत्तिकै बसिराखेको अवस्थामा हामी सबै उद्योगी मिलेर, नेपाली उद्योग, सबै नेपाली उद्योग मिलेर र हामीले यो 36 जिल्लाको 36,00,000 र मेटेरियल पाइने हुनाले, त्यो अवस्था हामीले प्रत्यक्ष देखेको हुनाले, त्यो र मेटेरियलले 50% कटन, 50% हामीले नेपाली रेसा मिक्स गरेर धागो प्लानिङ गरेर हामीले सटिङ सुटिङतिर लियौँ भने नेपालीहरूले केही बाटो पाउँछन् कि, र नेपाल गरी खाने एउटा माध्यम हुन्छ, र हाम्रो त्यो रेसा चलायो भने गाउँका कुना कन्दराका दिदी बहिनीको हात हातमा पैसा जानेछ, मैले अवस्था त्यो देखेको छु सर।
0: हामी कुराकानीको करिब अन्तिम तर्फ पनि आइपुगेका छौँ। अन्त्यमा चाहिँ तपाईँहरू जस्तो उद्यमी यहाँसँग लामो अनुभव छ, यो अनुभवको आधारमा चाहिँ हाम्रा युवाहरूलाई यहाँको केही सन्देश छ?
1: म युवाहरूलाई के सन्देश दिन्छु भने, हामीले त पुस्ताको पेसालाई एउटा कम्मरमा बुन्ने पेसालाई हामीले अहिले अलि परिवर्तन ल्याएका छौँ, र अझ युवाहरू त धेरै पढेका छन्, उनीहरूले त अझै यसलाई केही डेभलप गर्न सक्छन्। आफ्ना फ्यामिलीहरू छोडेर, अब आफ्नो नेपाल भूमिलाई छोडेर विदेशमै पैसै पैसा ठुलो त होइन, नेपालमा त्यहाँ जति मेहनत गर्छौँ, 36 डिग्रीमा हामी काम गर्छौँ, त्यति हामीले नेपालमा गर्यो भने अझै राम्रो तरिकाले पेसा यहीँ रहेछ भन्ने मैले देखेको छु। त्यस कारणले युवाहरूलाई सर्वप्रथम त नेपालमै केही गरौँ भन्ने मेरो भनाइ त्यो छ। धेरै सम्भावना छ सर।
0: यहाँको व्यस्त समयका बावजुद पनि समय दिनुभयो, समय र संवाद दुवैको लागि हार्दिक आभार प्रकट गर्दछु।
1: धन्यवाद सर, धेरै धेरै धन्यवाद।
0: उहाँ हुनुहुन्थ्यो गाँजा अल्लो लगायतका रेसाजन्य कच्चा पदार्थबाट धागो लगायतका कपडाहरू उत्पादन गरेर ती वस्तुहरूको बजारीकरण समेत गर्दै आएको अल्लो बजारका सञ्चालक एवं उद्यमी खडक बोगटी आफ्नो व्यावसायिक अनुभवका बारेमा हामीसँग कुराकानी गर्नुहुँदै। कार्यक्रम पौरखीको कथा तपाईँलाई कस्तो लाग्यो? आफ्नो प्रतिक्रिया हाम्रो इमेल ठेगाना पौरखीको कथा@gmail.com पठाउन सक्नुहुनेछ। अर्को हप्ता यस्तै अर्का पौरखीको कथा लिएर आउने नै छु। तबसम्मका लागि म अर्जुन श्रेष्ठलाई बिदा दिनुहोस्। नमस्कार।

0: वैदेशिक रोजगारीमा जानु अघि आफू जाँदै गरेको देशको जानकारी लिनु अत्यन्त जरुरी हुन्छ।
1: त्यहाँको भाषा, संस्कृति, नियम कानुन सिक्नै पर्छ।
0: यात्रा प्रक्रिया, सुरक्षा उपाय र आपतमा के गर्ने भन्ने कुरा सिकाउने पूर्व प्रस्थान अभिमुखीकरण तालिम लिनुपर्छ।
1: पूर्व प्रस्थान अभिमुखीकरण तालिम तोकिएको संस्थाबाट लिएपछि प्रमाणपत्र अनिवार्य रूपमा लिनुपर्छ।
0: तालिम कुनै औपचारिकता होइन, आफ्नै सुरक्षा र अधिकार संरक्षणका लागि हो।
1: महिला श्रमिकहरूले पूर्व प्रस्थान अभिमुखीकरण तालिम शुल्क भने फिर्ता पाइन्छ।
0: वैदेशिक रोजगार बोर्डको सचिवालय।
2: ट्राफिक लाइटको सदैव पालना गरौँ, यसले तपाईँलाई चोकमा हुन सक्ने दुर्घटनाबाट प्रत्येक पल्ट सुरक्षा गर्दछ।
3: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान र गौरव भएको बताउनु भएको छ। युगकवि सिद्धिचरण श्रेष्ठको 115 जन्म जयन्तीको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले साहित्य सृजना केवल भावनाको अभिव्यक्ति मात्र नभई समाजलाई चेतनशील, जागरूक र संवेदनशील बनाउने महत्वपूर्ण विषय भएको उल्लेख गर्नुभयो। राष्ट्रपति पौडेलले साहित्यले हाम्रो समाज, जनजीवन, लोकतान्त्रिक मूल्य मान्यता, रूपान्तरण, परिवर्तन, देशप्रेम र सामाजिक न्यायका लागि उत्प्रेरित गर्दै सभ्य र सुसंस्कृत समाजमा महत्वपूर्ण योगदान दिएको बताउनुभयो। राष्ट्रपति पौडेलले जन्मभूमि प्रतिको गहिरो माया, राष्ट्रप्रतिको आस्था र नेपाली जनजीवन प्रतिको संवेदनशीलता प्रचुर मात्रामा पाइने युगकवि सिद्धिचरण श्रेष्ठका कविता मध्ये उहाँको रचना मेरो प्यारो ओखलढुङ्गाले जन्मभूमि प्रतिको अगाध प्रेमलाई नेपाली साहित्यमा अविस्मरणीय रूपमा स्थापित गरेको उल्लेख गर्नुभयो। परराष्ट्र मन्त्री शिशिर खनाल भारतका विदेश मन्त्री डाक्टर एस जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा आज नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ। नयाँ दिल्लीमा रहँदा उहाँले आफ्ना भारतीय समकक्षी

0: सकेका व्यक्तिले आफैले वा आफ्नो प्रतिनिधि वा हुलाक वा आयोगको इमेल मार्फत विवरण तथा उजुरी बुझाउन सक्ने व्यवस्था गरिएको छ। आयोगले 2048 देखि 2083 सालसम्मको कुनै समयविधिमा सार्वजनिक पद धारण गरेका व्यक्तिले पदीय दुरूपयोग गरी अस्वाभाविक कमाई गरेको देखिए उजुरी गरी छानबिन प्रक्रियामा सहयोग गर्न सम्बद्ध सबैसँग अनुरोध गरेको छ। पूर्व प्रधानमन्त्री सुशीला कार्कीले गत फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन विश्वकै लागि अध्ययन गर्न लायक रहेको बताउनु भएको छ। निर्वाचन आयोगले आज काठमाडौँमा आयोजना गरेको केन्द्रीय समीक्षा कार्यशालाको उद्घाटन गर्दै उहाँले उक्त कुरा बताउनु भएको हो। उहाँले निर्वाचन सफल हुनुमा तत्कालीन सरकार, निर्वाचन आयोग, सुरक्षा निकाय, सञ्चारकर्मी लगायतको भूमिका महत्वपूर्ण रहेको चर्चा गर्नुभयो। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जेएनजी विद्रोहपछि 6 महिनाभित्रको निर्धारित समयमा प्रतिनिधि सभा सदस्यको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुनु चान्चुने कुरा नभएको बताउनुभयो। पूर्व प्रधान न्यायाधीश एवं मन्त्री परिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीले संविधान संशोधन गर्दा मूल मर्म र प्रस्तावनालाई अपरिहार्य इन्ट्याक्ट राख्दै शासकीय स्थायित्व र सन्तुलनमा विशेष ध्यान दिन सुझाव दिनुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा गठित संविधान संशोधन बहसपत्र तयारी कार्यदलसँगको भेटघाटमा उहाँले यस्तो सुझाव दिनुभएको हो। कार्यदलका संयोजक असीम शाहले पूर्व प्रधान न्यायाधीश एवं पूर्व मन्त्री परिषद अध्यक्ष रेग्मीका यी महत्वपूर्ण र मार्गदर्शन सुझावलाई कार्यदलले तयार पार्दै गरेको बहसपत्रमा गम्भीरताका साथ समावेश गर्ने प्रतिबद्धता जनाउनु भएको छ। सशस्त्र प्रहरी बल नेपालले राजस्व छलीको आशंकामा विभिन्न स्थानबाट नियन्त्रणमा लिएका 779 वटा विद्युतीय सवारी साधनका सम्बन्धमा विस्तृत छानबिन गर्न सरकारले एक समिति गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको विशेष निर्देशनमा अर्थ मन्त्रालय, भन्सार विभाग, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रतिनिधिहरू सम्मिलित संयुक्त छानबिन समिति गठन गरिएको हो। प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार सरकार सुशासन र राजस्व रक्षाका मामिलामा सचेत रहेकाले तत्कालै समिति गठन गरी कानून प्रक्रिया अघि बढाइएको हो। समितिले सवारी साधन नियन्त्रणमा लिएकै स्थलगत रूपमै पुगेर द्रुत गतिमा छानबिन सुरु गरिसकेको पनि उहाँले जानकारी दिनुभयो। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ अपराह्न 4 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: 4G LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VoLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 MHz र VoLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनलाई आम्ने सामने वार्ताका लागि पत्र लेख्नु भएको छ। युक्रेनी राष्ट्रपति जेलेन्स्कीले पत्रमा युद्ध अन्त्य गर्न ढिलो भए फेरि अमेरिकाको आँखा पर्न सक्ने चिन्ता व्यक्त गर्नुभएको छ। उहाँले वार्ताका लागि पूर्ण रूपमा युद्ध विराम गर्नुपर्ने प्रस्ताव राख्नुभएको छ, जसलाई रसियाले सुरुमै अस्वीकार गरिसकेको छ। रेडियो नेपालबाट अपराह्न 4 बजेको समाचार सकियो। समाचार कर्को बुलेटिन साँझ 5 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

दि रेडियो नेपालीन आङसिरिङ लामा शेर्पाने सेरिकेकी साङ्ग्युर सेन्रोनाङ जम्बुलिङ खोरयुक तुसेन गिथोङ गि सुट्टु गारिङ गेलखाप नाङला ल्यारिम नासक कोरिक्याने सिङवाय दि तुसेन कि कप्ला कोरिक्याउ ल्यारिमला सुङलप नाङिन ससिङ नाथुङ तेजिन खोरयुक लोनपो गीता चौधरी कि नाम गिरुवा कि कले पर्लासङ पल्जोर यर्गे तङ खोरयुक सुङ्क्यप कि लाका गोजुगो सुङवाय जम्बुलिङ खोरयुक तुसेन गिथोङ गि सुट्टु कि लेन्जोमला सुङलप नाङिन लोनपो चौधरी कि नाम गिरुवा न्युङमो जप लाकाला ग्यालियो यर्गे छर्सिकी सिला गोजु सुङसुङ तुगुरङ क्याने सिङजिन सोनपाराम साया प्रसाद यादव कि सङ खोरयुकला क्योन गेकु लुक्सोला गेकिन खोरयुकला फेन्चेन पोङगु स्रोत साधन तङ लक्ष्य त्यो थगोला सुगेप नाङसुङ सिङजिन रामचन्द्र पौडेलकी दक्पी के तङ रिसुङ त्यो दक्पी मौलिक मोसी तङ छेतोङ हिन्दु सुङवाय आरिङ युग कवि सिद्धिचरण श्रेष्ठ कि थेङ सैचिक तङ च्याङी ठुङ्कर तुसेन कि कप्ला कोडिक्याउ ल्यारिमला सुङ लप्नगिन सिङजिन श्रेष्ठ कि

Saitya Srupti, Sisokla Yergeton Guptan, Sisok Nangla Lin, Kapel Gitup Kakshan Bushi, Dup Sung Sung, Duran Kanir, Singzin Shan Param Sahe Persad Yadapki, Ayurved Tang Gum Doke, Gomala Toku, Menjuki Luxula, Tandi Tuso Nangsin, Totin Pranali Tang, Kan Sigil Kane, Mimang Tiola Tangbu, Zolamutang, Putakbu, Totin Sewa Tirtubu Sung Sung, Ayurved Tang Gum Tema, Totin Srupti, Zambuling Goshti ki temril kyanangin Singzin Shonpa Yadab ki gom ki nazatiyo yungmo zop sem kirmu zop tang dungal todik tezin sisokla sang shide erge zopla rogram kituk sung sung. Sisit lonpo sisir khanal gyakar ki chigal lonpo Dr. S. Day Sangar ki denchangla aring Naya Dili phemoy Naya Dili la junu otu parla khonki gyakar ki chigal lonpo Dr. Zay Sangar tan kyan thukshet ki tup leari motup shen wae Sisit lon khan ki shetup nangsin khongtui parla chong dosung lok tizin gyalkap ngi par ki tamzi tang kur nasokla tongu ki tup shen wae Sisit lonpo ki di zikur tema yembu tang gyakar par ki tamzi mang gyashadop riawa kyan wae Sisit lonpo khanal jet la ki gatengi shuji ki sermu rangyul loku lyari motup lon khan ki shen wae gomi timpon tezin lon soki gomi chikhep khilaras rekmi ki Satim Giro Zoparla, Gelkap ki Putak Puyergela, Kakshan Pusibu, Tungunangwe, Silon Balendra Sahaki, Subsit Totonbu Osim Sahaki Gotitla Zoo, Satim Giro Bhaspatra, Todikitublaki, Sokwat and Kan Tuktitla, Gomi Timpon Regmiki, Karikari Singzin Tizin, Silon ki Pranali Sukane Laglen Kin Srup Kurla, Shorke Takchut Kitubangu, Tungunangsung, Laki Sokbi Gajinpa Osim Sahaki, Gomi Timpon Regmiki, Nangup Dukui Tungula, Laki Sokbi Zoyotu. पत्रला जोकु खेलन क्या नांग वाए ओदेम सोकपा एमबी कार्यभाग ओदेम आयुक्त चो रामप्रसाद भण्डारी की जेनजी गोकुलतिङला लाटु नंगी तेनतेन क्याउ तुसोला प्रतिनिधि सभा सोकमिकी ओदेम सिधे तेमा डुपा क्याउ लाका ससे ग्यासन पोइन्दुप सुङवाए गलुप फागुन लाकी गतेङी सुची कि सेरमु डुपा चुङ्गु ओदेम कुर्की केन्द्रीय स्तर की समीक्षा कार्यशाला कि तेमरिल कि तुब्ल्यारिमला आरिङ कार्यभाग चो भण्डारी कि ओदेम कि तुसो तेनतेन क्यासीमा ओदेम डुपा क्युई थोपकी कि मोथोपी स्वरूप कोर्ला थोकपा क्याउ इन्सिनाङ काले कि नेताङला सङ एमबी सुङ सोकपा सफित शोखा डेलो उतुप सोकपा तेवाताङ मिमाङ तेरी कि सोकसुक तेमा ओदिम डुपा चुङ्गुप सलुजो नाङसुङ कार्यभाग आयुक्त भण्डारी कि गोकुल जुगला थेन्दुप नेताङला ओदेम सिनाङ याम्बा थाप मेतुप तप कि काले कि नेताङला सङ खोङतुई ओदेम डुपा कितुब्ला हुर्ता क्याउ ठेन्सो कि ओदेम डुपा चुङ्गुप सुङसुङ सोसिङ टडिक सहकारी सङ्घीय मामिला तेजिन सामान्य प्रशासन लोनखाङकी डेलो मेतुप निजामती ल्याचेतपातिओला ताउङ्गुप निमा सुमनाङला ल्याखुङला उङ्गौला सु नाङ्गिन थिम तङ्गुप लाका गोजुतुप सेनवाए लोनखाङकी लेन्ची खेफेलकि लोबजुङ कुङसाङ तेजिन याम्बा कुङसाङ तेओला देनुतुप ल्याचेतपातिओला निमा सुमनाङला इन्जिक मिन्जिक कुङसाङ कोर्की ग्यालयोङ तेपखाङकी रेकर्डला अपडेट कि गोला सुइन एमबी सुङकी लोनखाङ छोकपा टुङी खाङ तेजिन केन्द्रीय स्तरकी ल्याखुङ तुई त्यामा तुसो नासोकला लोबजुङ कुङसाङ स्वीकृत चुङ्गुप ल्याचेतपातुई थो तङ कुङसाङ सिन्सिमा ल्याचेतपातिओ ल्याखुङला वाउ तङ माउ थो निमा सुमकी नाङला अपडेट कि गोला लेनला सुवाए सशस्त्र कोर्सुङ मग्मी बल नेपालकी ग्याठल क्यपोलोकु क्याउ थोकपाला दासा नासोक्ने जिम्बु लोक तेमा जिङ्क्योङ कितुप गाडी सही दिन्ताङ दिन्छु थोन गुकी कोर्ला न्याम्सिप कितुपला सुङकी सोकपा जोन वाए सिलोन तेजिन लोनसोक ल्याखुङकी मिक्सल निर्देशन्दा नोर लोनखाङ भन्सार सोकपा एम्बी कोर्सुङ मग्मी तङ सशस्त्र कोर्सुङ मग्मी बलकी कुसप्त्य ओतु पिर्मी सोकपा जो सेन वाए सिलोन बालेन्द्र शाहकी प्रेस तेजिन न्याम्सिप खेपा दिपा दाहालकी सेतुप नङसिन सुशासन तङ ग्याठल सुङक्योपकी कोर्ला स्यार्के सोकपा जोने लाका गोजुइन सोकपी डिम्रुल गाडी त्यो जिम्बु छेरमुराङ ती दासला लेम्ने न्याम्सिप कितुप लाका गोजु खेन्तोक नाङसुङ राष्ट्रिय सतर्कता केन्द्रकी सुङकी ल्याखुङला छड्के अनुगमन कितुप लाका हुर्ता क्याने किउतुप सेनवाए केन्द्रकी निमा चिक्ला ल्याखुङ चिथाम्बाला छड्के अनुगमन क्याउ केन्द्रकी लेन खेपेल कितुपमी सरिता खतिवाडाकी ख्यान्तोक नाङगुबिन खोङकी ल्याचेतपातुई सोकपाङ्गा चोके जोने ल्याखुङ तिवाला तुसोला हाजिर क्याउ माक्यौ ल्याखुङकी माझा कोदु माकुन्दु ताङ फाइल ट्राइपिङकी कोरला ग्याम्सिप किउतुप सुङसुङ तन्दा सेक्ला केन्द्रकी ल्याखुङ तोङ चिकताङ सही चिकताङ सुमचुला ग्याम्सिप क्याउ सिजी तिनाङला तोङ टुकताङ सही दिनताङ चिथाम्बा ल्याचेतपातिओ ल्याखुङला तुसोला मालेपु ताङ तोङ चिकताङ सही चिकताङ टुकचुर्याङी ल्याचेतपातिओ ल्याखुङला तेन तेन क्याउ माझा माकुन्दु ङ्याउ सेनवाए
ठोटेन बिमा बोर्ड की गेरकी ठोटेन सकमा यांगना म्यानखाङ तेवला इमर्जेन्सी सेवा गो निरपुतुई तोन्दोकला बिमा सुविधा नङसिन म्यान्जुकी टडिक कितुब्ला निर्देशन बिनुवाए। बोर्ड की मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर पवन कुमार साहकी निरपुतीवाला इमर्जेन्सी म्यान्जुकी गो न्याताङ वासिङ तिरङ बिमा नाङला खेलुप ठोटेन सेवा तिर्गोला निर्देशन बिन्दु सुङसुङ। बोर्ड की जेठलाकी गते चुरुग्ने जुन पल्जोर कालेकी न्याताङला खक्सन पोसी याम्बा थाकचोत माचुङ्वा सेक्ला बिमा ल्यारिमला सक्सु गोतुप गेरकी ठोटेन सकपा तङ म्यानखाङ त्यामातिरङ इमर्जेन्सी सेवा मिसिङ याम्बा सेवा त्यो जिन्क्योङ मिकितुप सेनवाए। यम्बुने छिगेल्ला नम्रु जिन्क्योङ कि वाउ हिमालय एयरलाइन्स कि काठमाडौँ ने ज्ञानकी सेन्जेनला नम्रु जिन्क्योङ कितुप गनवाए। एयरलाइन्स कि दिजेट लाकी गते निशु चिकी सेर्मुने जुन काठमाडौँ सेन्जेन काठमाडौँ नम्रु जिन्क्योङ कितुप घोषणा ख्याउन। नम्रु सेवा दुन्ठकला निमा नि काठमाडौँ कि त्रिभुवन जम्बुलिङ नम्रु थाङथाङ ज्ञानकी सेन्जेन बाबा आन जम्बुलिङ नम्रु थाङ पर्ला कितुप गनवाए। गलुप छुजो निशु जिल्ला गाडी ताङ बाइक तोङ्गु मिमेरा तोङि सै नि ताङ गुसु गुवा गुला कोसुङ मकमिकी ठिम ताङुप सेनवाए। तितेमा सुङला ट्याङ्गा बुम निशु सुम ताङ तोङ दिन्छु थोन्चिक गेठाल दुनवाए। काठमाडौँ उपत्यका ट्राफिक कोसुङ मकमी ल्याकुङकी छाङारक थुने गाडी तोङ्गुप ठिमकी खप्तेला राइड सेयरिङ एप थोकु ट्राफिक ताक मिस्यु ताङ गाडी स्पिडला तोङ्गुप त्योला ठिम ताङुप यिन। तुग्राङ क्याने लेन मिस्यु काङथेप हर्न तोङ्गुप ताङ काङथेप पार्किङ कितुप त्योला साङ ठिम ताङुप सेनवाए। तन्दी तुसोला छजु फरिन गल्सीमा मधेसकी मितिवा कलेला खेलुप सेनवाए। मधेसकी दासा बङ्गिला दुन्ठक चिग्नेजुन छजु फर्सीमा त्याकी मितिवा कलेला स्वरूप ताङ लु नजा फेल्थोपु जल तेजिन मौसम विज्ञान विभाग ल्याखुङ जनकपुरकी सेतुभिन। लु कि ताक्त्यो एन छेतु जु न्यमझुङा डप कोम्बा लङ्गु टेन्बा तोरु ताङ चुङमा लङ्गु हिन्दुप सेनवाए। प्रादेशिक म्यानखाङ जनकपुरकी लु त्यामा सुङक्युप कितुब्ला खाङबी नाङला ट्याङ्गेला देगु निमा सेन्देला पाङ्ला युकु म्याङ्गु मजार हेमे कोनगु ताङ छु बङ्गि थुङ्गु टुङ्गु नाङवाए। दुराङ ज्ञाने दिलोला एर्बी तुसोला छरो न्युङ्म गेगु जल तेजिन मौसम विज्ञान विभाग ल्याखुङ जनकपुरकी सेनवाए। हारिङ मधेस ताङ कोसी प्रदेशकी तराई सखुल्ला छजु फरूप न्याताङ होतुप सेनवाए। जल तेजिन मौसम विज्ञान विभागकी मौसम पूर्वानुमान महाशाखाकी हारिङ गेलखपकी खाङरी ताङ फु सकुलकी दासा तिवला मुक्पा सुपु सेनवाए। तुग्राङ क्याने खाङरी ताङ फु सकुलकी दासा चिक्सोङ सोला थक ताङ डुगेकु ताङ छरुवा ताङ खा गेकथुपु न्याताङ होतुपसाङ सेनवाए। कोसी कर्णाली ताङ सुदूरपश्चिम प्रदेशकी खाङरी ताङ फु ताङ बागमती गण्डकी ताङ लुम्बिनी प्रदेशकी दासा चिक्सोङ सोला छरुवा ताङ खा गेकथुप नेताङ होतुपसाङ मौसम पूर्वानुमान महाशाखाकी सेतुबिन। रेडियो नेपालले हारिङकी सेरिकेकी साङ्गिर डुप्सुङ थुचिसे।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहुँ,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: लुङबा छिक्याल युल ठोङकेर मिमाङ तेरिसा लेपु रिम्बाला लोग्यादम्बा गुन्मा छै लाका ख्याउ थाङ ग्याङसिङ गियार ग्याला आकाशवाणी ल्यान्डलाइन सिडिएमए जुग्ला मोबाइल सुविधा गी लोग्यु कि लेगेन डुबा ख्यानुवा टेलिकम ग्याङसिङ सब्जी कि थुचो सम्बा कि लाग्छ ओदो ग्याङसिङ सब्जी निरी खेलेन चिक्दा हिन थाङ ग्याङसिङ सब्जी कि तेमा लुङबा यार्के तुङ्गु निरी थम्चा निरी खेलेनिन्
1: नेपाल टेलिकम

0: हजुर, सिपिक एकता सुर तनवार सुर कार्यक्रम हामी तनवार दिन खनि ठिक 4:15 बजे सुको सुनै नै बिर्स्या है। शिवा तसु ढोकरिनु मुई कार्यक्रम सञ्चालिका सरस्वती राई दनुवार तसु
1: मुई भेष बहादुर दनुवार सार्वजनिक सेवा प्रसारण नेपाल रेडियो नेपाल केन्द्रीय प्रसारण केन्द्र सिंहदरबारकबाट प्रसारण गर्दै आइल दनुवार भाषा कार्यक्रम हामी दनुवारमा तोलक सबैलाई हार्दिक स्वागत रहेछ।
0: साथी लग आज तोलक छक्क परेले अखे कि आज शुक्रबार पनि यी कार्यक्रम आइली को पनि दुईजना आइरेला बाइकु। हजुर, हरेक शनिबार सट्टामा हरेक शुक्रबार ठिक 4:15 बजे सुकुने 5 बजेसम्म नै तोलेखे सुनै पार्छे है। अब भने नै झुक्कीको नै बिर्साको शुक्रबार ठिक यी समयमा सुनलार गर।
1: रेडियो प्रेमी साथीलाई तोलकलाई थाहा नै रहेछ यी कार्यक्रम रेडियो नेपालक मिडियम सँगै देशसेवा गर्न एफएम ब्यान्ड 98.103 MHz एकैचोटि सुनै पारे भने www.radionepal.gov.np दसु psp.nepal.gov.np सहित online.com रेडियो नेपाल एप सँगै रेडियो नेपालक फेसबुक पेजमा सुरा संसारभरि सुनै पारे।
0: साथी लग आज भने हामी कुनो पनि पाउनालीको आइले किन आज कार्यक्रममा हामी छुट्टा तरिकै छुट्टा शैलीमा चालालार सोचेको आइरहनु छुट्टा बोल्न किन हो टु अग्नि तोलखे सुनिधरले हाम्रो रेडियो कार्यक्रम दनवारी भाषा कार्यक्रम हामी दनवार जुन अग्नि तोलखे शनिबार सट्टामा शुक्रबार सार्लरचे हामी कार्यक्रम तोलखे यी समयमा हरेक शुक्रबार सुने पार्छे हामी कुरो गर्दैछौँ हाम्रो दनवार जाति हाम्रो समुदाय बारेमा कछि किना कनिको मानिको कत्का बस्रेला बल्ला हरेक प्रदेश अनुसार हरेक जिल्ला अनुसार कुरो गरिदारेन
1: नेपालक जातिक भिन्न भिन्न फरकपन देश सक्ल रहेछ नेपालक 2078 जनगणना अनुसार 142 भन्दा धेरै जात जाति रहेछ बाजीको उल्लेख गर्ल जातिक रहल गिन्ती कर्ल तथ्याङ्क 2078 दिठाल रहेछ पाछलो मानिस गिन्ल कर्ल 2078 नेपाल नै तथ्याङ्क 142 जातिक रहल छाप्ल रहेछ कुये जाति लग मध्ये दनुवार पनि एकटा सिङ्गे आफ्निक परम्परा तसु संस्कृति बोक्ल जाति मध्ये एकटा हो नेपाल राज्यभर दनुवार समुदाय 2068 मानसक गिन्ती कर्ल 80,000 उल्लेख कर्ल दनुवार समुदाय गिन्ती कर्ल तथ्याङ्क अनुसार 22,784 अंश जम्मा जनसङ्ख्या 0.28% डिठाल रहेछ जम्मा गिन्ती राष्ट्रिय मानुष गिन्ती कर्ल कार्यालय अनुसार नेपाल जम्मा 2,91,64,578 पाइल रहेछ जम्मा मानसक 0.27% मात्रै अंश 82,784 राष्ट्रक मानसक गण कार्यालय अनुसार 122 थरी जात जाति लखक बस्न पाइरहेछ जुनके जेना मात्रै दनुवार जात लेखल जाति नेपाल भर बस्न पाइल रहेछ यी मध्ये 125 नयाँ जात जाति लखक रूपमा थप्ल पाइल रहेछ राणा थारू भूमिहीन बनकरिया सुरेल चुम्बा नुब्री फ्री मुगल मुनम पुन रौनियार बनिया गङगोट कर्मरोङ्ग खटिया बेलदार चाई खुलौटे तसु केवरत राष्ट्रिय मानस गन्ती करिकु छाप्ल प्रतिवेदन अनुसार 2078 सो थाप्ल नयाँ जात जाति लखक रहेछ
0: यसनिके राष्ट्रिय मानुष गण 2068 प्रतिवेदन अनुसार नेपालमा 111 माइखक भाषा उल्लेख हक्नेसो पनि 13 माइखक भाषा थपेको 2078 मानुष गण प्रतिवेदन अनुसार 124 माइखक भाषा नेपालमा रहछन् यी भाषामा भोटे लोबा चुम नुम्री वारागुम्बा नारा फु राणा थारू कर्मयोङ मुगाली तिचुरोङ पोइके साद्री मुन्डा मुडियारी तसु केवरत नयाँ थप्ल माइखक भाषा रहेछ राष्ट्रिय मानुष गण प्रतिवेदन 2078 अनुसार जम्मा मानुष गन्ती अनुसार 0.17% अंश 49,992 जना दनवारी भाषा सारा छन् पुर्खाक भाषा बाइकु जिजु बाजेक माएक बुब्याग बुम्याग लखेत चालालार वा सारालार कर्ल भाषा पनि मान्छन् राष्ट्रिय जनगणना 2078 अनुसार दनवारी जाति 61,224 जना अंश 0.21% पुर्खाक भाषा सारालार कर्ल गर्न पाए। ओस्टिके गरेको राष्ट्रिय मानुष गन्ती गर्न प्रतिवेदन 2068 अनुसार पनि 0.46% मानुष अंशु 121,982 जना प्राकृतिक पूजा करलार धर्म मानलार गर्न देखाउँदैछ। यहाँमा पनि पुर्खर मानुष 39,572 जना तसु महिलामा 43,212 गरीको राष्ट्रिय मानुष गन्ती गर्न प्रतिवेदन अनुसार 82,784 जना रहेछ। नेपाल अधिराज्य करिब 62 जिल्लामा बसलार कर्ल दनुवार जाति बसोबास कर्ल राष्ट्रिय मानुष गन्न प्रतिवेदन अनुसार 7 प्रदेशक पनि 35 जिल्लामा कोशी प्रदेशमा चाहिँ 16,900 ताप्लेजुङ खोटाङ धनकुटा इलाम झापा मोरङ सुनसरी उदयपुर मात्र बस्ल प्रमाण प्रतिवेदनमा दिठाल रहेछ। प्रदेश तसु जिल्ला आधारमा भने हेठक अनुसार रहेछ। प्रदेश तसु जिल्ला आधारमा भने हेठक अनुसार पनि रहेछ तसु संख्या सभामा पनि रहेछ।
1: अब हामी एउटा सचेतनामूलक सन्देश सुनौ।
0: 14, 15, 14, 15, 14, 15, 14, 15
1: बजारमा नयाँ गीत
0: बोई नेपाल टेलिकमक भिन्न भिन्न सेवा अफर लग सस्तो नि धेरै सस्तोमा किनै पर्नेमा *14 ह्यास डायल करे पर्लार खैको उही अखिको कण्ठ पारिधरल
1: हो र दाया
0: ओत्का मात्रै हो र भाइ नेपाल टेलिकमे बेला बेलामा आनलार थरी थरी अफरक बारेमा थाहा प्यालै सुरा *14 ह्यास डायल करे पर्लार खैको नि तु
2: 14, 15, 14, 15, 14, 15, 14, 15
1: मलाई सुरा कण्ठे भइ दाया
0: नेपाल टेलिकम राष्ट्रको संचार।

0: भाइ क्या कुरो हक्सी राखेको छ? हामी सुने हक्सिक न नै हक्सिक
1: भइहाल्छ नि भर्के बेटेला हात मागे इच्छे कुटुम्बलाई खाइला रात बिहा काई गर्ला बाजेको छलफल गर्ला
0: लु बेतरक बिहा गर्ला बेला भैँसी दैलिक र कटका वर्ष भैले यी
2: हुर्केसी दैली यी एङ्ने असार श्रीको 17 वर्ष पुगिली अर्का घरमा जेलार जात फेरि एना त राम्रो कुल घराना कुटुम्ब लग मागे आइरिला हामी त बेटेक लाभ निदो करिसिदै
0: भाइ क्या होला यी बुढाबुढीलाई 20 वर्ष नै पुगेको करार बिहा छाटे बिहा हो
3: छाटे बिहा गरै नै हक्सिक बाजलार थाहा भएको तोलखलाई
2: बेटेक पनि राजी रहिस हामी कर्ल सेबे ओखरी खुसी लागि त हो नि
3: कहाँ हक्सिक उनीको एक्का कम उमेरमा बिहा गर्थे पढाइ लेखाइ भविष्य सेबे बर्बाद हक्सिक
0: पहिला त पढाइ लेखाइ सिद्ध्या पर्थे
3: कम उमेरमा बिहा होख्नमा छाटे जन्मलार म्याक र छाटे दुइटालाई खतरा हक्सिक
0: मरै समेत पार्छ बुझिले
1: ओहो हो र बोल्ल
0: पटके मात्र हो र छाटे बिहा एउटा कानुनी अपराध हो
3: छाटे बिहा करलार र कारलारलाई छाटे लहक विरुद्ध कसुर मानेको 75,000 जरिवाना र 3 वर्षसम्म कैद सजाय अखै पार्छ
4: जनहितमा जारी सन्देश हजुर अब कुन कुन हाम्रो भाषामा हाम्रो जातिमा गीत संगीत बाजीको नयाँ ताराक रूपमा चम्के लागिरहेला टु अब भने सुरु कोसेली धर्सुक यी सोलारी गीत जुन गीत अझै मात्र रेडियो नेपालमै रेकर्ड गर्न गीत हो आबी कान्छी नाचुक छम छमी बालार गीत तोलहक माझमा

0: यी सोलार गीत आफै कान्छी पाछु कार्यक्रममा स्वागत र साथी लाग यी गीत अक्षय मात्र रेडियो नेपालमा रेकर्ड गर्न गीत हो। यी गीत जैल हप्ता सो यी कार्यक्रममा बस्दै आइरहे। यी गीतक शब्द रचनाकार बोल्ने अख्नि हाम्रो कार्यक्रममा समाचारमा सुन्ने दला स्वर मोरो सहकर्मी साथी सरस्वती राई अनुहार नै हो। मधेस प्रदेशक 33,105 जुनकेमा सप्तरी सिरा धनुषा महोत्तरी सर्लाई रौतट बारा पर्सामा यी हामी समुदाय रचित।
1: यसले के बागमती प्रदेशमा पनि 32,562 सिन्धुपाल्चोक धादिङ नुवाकोट काठमाडौँ भक्तपुर ललितपुर काभ्रे पलाञ्चोक सिन्धुली मकवानपुर चितवनमा समेत रचित।
0: लुम्बिनी प्रदेश पाखा 67 जना रचित कपिल वस्तु रूपन्देही बाँकेमा रचित। गण्डकी प्रदेश पाखा 103 जना रचित कास्की लमजुङ बाँके पाखा रचित।
1: यसले कर्णाली प्रदेशक पनि 14 सुर्खेतमा तसु सुदूरपश्चिमक 13 प्रदेशकमा पनि सुर्खेतमा मात्रै रचित।
0: धनुवा जातिक सुरु विकास विषयमा भिन्न भिन्नै विचार छ। एकटा थरिक अड्कल अनुसार धनुवा लेखक 14 शताब्दी सिमरनगढबाट नेपाल पस्ल विचार धर्ल रह समाजशास्त्री लेखक गढलसँगै भिटर छिरीको अध्ययन गर्ल अध्ययन अनुसार धनुवा भाषा मगधी भाषाबाट आएला समेत उल्लेख गर्ल छ। तसु पनि यी सभ्य कथन गर्ल पुष्टि तसु कार्यलाई प्रमाण किचु पनि अख्निसम्म पाइला भए। ओस्नेके धनुवा जातिक नाम धर्ल विषयमा पनि भिन्न भिन्नै तर्क लेखक पाइला। एकै थरिक बोल्टी अनुसार दलवार शब्द फेरन्जाको धनुवार बनला हो तसु एकरक अर्थ बाल्लो लड्ल लडाकु अक्लाट धनुवा रखेको दलवार अखेलाई जैलतर्फी पनि समाजशासी लखक समुदायक हिसाबक धनुवा लखक घर बनाएलाई मधेस कछार छु पस्ल लखक अन्य समुदाय छु बस्ने उल्लेख गर्न पाइला। फुसक छाना चित्रोक भित्ता तसु मनमनेक बेगल बेगल छाप्रा बनाएको बस्ला तसु महाभारत खोजसम्म उक्ला धनुवार भने पहाडक समुदायक तरिका छु पाथर माटी सँगै औकृत समय अनुसारक पक्का घर बनाएको बस्ला समेत पाइछ।
1: पाछलो समय बर्के भुइँचाल जैल पाछु यी समुदाय पुरानो तरिकै सो बानाल घर सरकारी नीति नियम कारण यी समुदाय मौलिकता भने हेराते जैल पाए। बर्के विनाश गर्ल भुइँचाल कारण घर भुइँचाल थामेले तरिकै सो बानाले नीति अनुसार अन्य समुदाय जस्निके बन्ल रछि।
0: धेरै जस्ने समुदायक मुहार मनमाने काडो चुट्ने आँख गौ ल्याई चिउडा बर्के कान काडो कपाल दारी जुङ्गा धेरै जस्ने उचाइ 5 फिटदेखि उप्र अक्लो पाइछ। महिला लखक मुहार पनि उए पुरुष जस्नेक नै डिठाला। धनुवा समुदायक परिश्रममा विश्वास गराई तसु धेरै परिश्रम रहल पाइछ।
1: तथ्याङ्क कार्यालय उल्लेख गरेको छाप्ल दनुवार समुदाय 82,784 जना मानुष भिन्न भिन्न 35 जिल्लामा बस्ल 2078 तथ्याङ्क कार्यालय जनाल रचिक भने तथ्याङ्क कार्यालय अनुसार दनुवार समुदाय आफ्नै भाषा दनुवारी भाषा सारालार मानुष जम्मामा 42% मात्र रचिक। अख्निक समय अनुसार यी जातिक पहिचान भाषा छुट्टा छुट्टै नै रचिक तसु भाषा चालालमा पनि लिपि सेब्बे हेराको यी अवस्थामा किचु भइके। आजुक समय प्रविधि तसु संसारक सँगै माइखक भाषा सारालार संख्या दिनदिनै घटेको जैरेली। यी कारण दनुवार भाषा सारालार संख्या दिनदिनै घटेको जैल हकिकुने दनुवारी भाषा नेपाली भाषा तसु संसारभर चल्लार अङ्ग्रेजी भाषै कर्तेखनी दनुवारी भाषामा प्रभाव परिरेली।
0: यी गरेको दनुवारी भाषा झन्डलमा तसु सङ्कटमा परेलाई साथी लोप समुदायक बसेलाई खाएलाई दनुवार समुदायक एकै परिवार छु बस्ल मन पराला र समुदायभित्र नै अखेलाई सक्ल अवस्था छु समेत डिठाला रचिक तसु बस्ती भने झुरुप्प बसेलाई मन पराला मुई बर्के जाति समुदाय बोल्ल जाति भन्दा दनुवार समुदायक जातिक महिला लेखक निकल कर्ल अधिकार धेरै नै उप्र स्तरमा रचिक। सेव्य सम्पत्ति चालालाई परिवार निकल कर्ल बरोबरीको रूपमा प्रयोग गर्न रचिक। परिश्रम छु खुसी अखेलाई तसु परिश्रममै रमाला रोक्ल यी समुदाय कमाला धेरै जस्ने दिन दिने खर्च गरेको जीवन चालाला तसु व्यवस्थापन छु खर्च अखेलाई करला कारण बचत कम अखेलाई करला डिठाला रचे। खास गरीको महिला पुरुष खेतीपाती करेलाई कर्मसो समान रूप सो हातेमालो करला कार्य पाइला। आगुक पुस्ता सो शिक्षा लागि उप्र महत्व नदिएलाई कारण सामुदायिक चेतना स्तर बढ्यालाई मनेक नै रहलर पाइछ। तसु शिक्षाको महत्व बुझेलाई वर्ग पहिलो पुस्तादेखि नै चनाखो तसु चलाख स्तर बुद्धि सो मनेक नै रहल पाइछ। तसु शिक्षाको महत्व बुझेलाई वर्ग पहिलो पुस्तादेखि नै चनाखो तसु आफ्नै छोराटे लखक शिक्षा सो आगु बढ्ल कराल पाइला। पाछलो समय सो समुदायिक स्तर शिक्षाक महत्व अंशो अधिकारो आफ्नै ठानेलाई धारणा विकासो थप चेतनाक विकास तसु वृद्धि समुदायक हिसाबमा दनर समुदायक प्रकृति पूजक रचित।
1: राज्य व्यवस्था अनुसार दनुवार समुदाय हिन्दू धर्म मान्ला रूपमा ठडाकु पनि मान्ला समुदायक रूपमा चिनाइन्छ छ। हिन्दू धर्म मान्ला पनि मुख्य भगवानक रूपमा देवता भिन्न भिन्न बस्ती अनुसार थरी थरी होक्ल पनि वनदेवी तसु घर भित्र मुख्य देवता मान्ला चलन रहेछ। उयमा पनि दनुवार समुदाय झारफुक करलार कर्ल ज्ञानक विषयमा विश्वास गर्ल देखाउँछ छ। यही कारण पनि आजुक दिनमा पनि झारफुक कर्ल देखे पाए। मुख्य कुल देवता पूजा गरेले धार्मिक विधि पुराकु गर्ने सो पनि आफ्नै बर्के बनलारको ख्या प्यालै मास मोर रक्सी सँगै भोज गरेले यी समुदाय तराई पहाड तसु सेव्य मानुस एकके पार्लार धारणा समुदाय अझसम्म पनि रचे।
0: सहरी क्षेत्र सो समयानुकूल पेरेलाई कर्ल पोसाक पाइला। पुरुष लखक कमिज सुरुवाल अनि महिला लखक फरिया चोलो सादा रङ्गक लगाएर गर्छ। यी समुदाय सो बिहा प्रक्रिया पुरा गरेलाई प्रक्रिया सजिलो रहेछ। नेपालमा कानुन चौक पनि बिहा लागि 20 वर्ष तोक्ल रचिकमा पनि उमेर पुग्ल 24-25 वर्ष नागी सिद्धान सो पुरुष मानुष लखक महिला लागि लिखु घरमा करिकु बस्ल निदो कर्ल पनि लगभग बिहा काम सकेलाई अक्ल प्रावधान डिटाला। परम्परागत रूप सो बेट्याक मागेलाई बिहा पनि कर्ल पनि दुईजना राजी खुसी मिलिकु बस्ल पनि बेट्याक मायक बाबेक लागि मने दुधक भार नै बुझालेसम्म सहायक बोयक समुदायिक मान्यता नै पाला सामाजिक चलन रचे। यी अर्थ सो पनि दनुवार महिला लखक सामाजिक स्तरमा उपर रहल स्पष्ट डिठाल रचे। नेपालक 35 जिल्ला सो बसोबास गर्ल दनुवार भिन्न भिन्न संगठनक नाम सो संगठित रहल 20 जिल्ला सो मात्र रचे। जनजातिक सूची सो धेरै मनेक मानिस रहल समुदायिक रूपमा चिन्ला यी जाति नै नजिकै छिमेकी टाठाबाट जातिक मानिस लखेबाट भन्ने भिन्न भिन्न रूप सो ठगीको आइल हकीको सकभर उही लखक सम्पर्क सो आयलाई नै चैला। खास गरीको नेपालक भूमिमा रहल भिन्न भिन्न जाति लखक अझ धेरै मनेक मानिस रहल अन्छ हेराइटी जल जात जाति इतिहास अन्छ पढेलाई सूक्ष्म रूप सो सरकार लखक निकाय गरेलाई सकिरहल रहेछ।
1: श्रोता साथी लग यी बारेमा हामी कुरो गर्दै गर्छौ। अखनिले भने एकटा गीत तोलहाग माझमा

0: यी गीत पाछु तोलखलाई स्वागत र श्री कार्यक्रममा अग्नि तोलखी सुनिधरले हाम्रो रेडियो कार्यक्रम दनुवारी भाषा कार्यक्रम हामै दनुवार जुन अग्नि तोलखे शनिबार सट्टामा शुक्रबार सार्ला रचेक हामी कार्यक्रम तोलखे यी समयमा हरेक शुक्रबार सुने पार्छे हामी कुरो गर्दै रहेछौँ हाम्रो दनुवार जाति हाम्रो समुदाय बारेमा कछि किना कनिको मानिको कटका बस्रेला बल्ला हरेक प्रदेश अनुसार हरेक जिल्ला अनुसार कुरो गरिदरेन उयोमा पनि थप किचो बाँकी कुरो अब फेरि धर्छ आफ्नै सिङ्गे मौलिक पुरानो संस्कृति बोक्ल समुदायक लागि पाछलो समय पहाडी समुदायसँगै उयो लखक भाषा संस्कार संस्कृति सँगै जोडै ठाल्ल फेरन्जैल नाममा पनि मौलिक संस्कृति हेराते जैल रहेछ दनुवार समुदाय पुरानो तसु राजनीतिक संगठन आफ्नै कानुनी चलन चल्ती अनुसार जनिके राणा शासनकबाट मान्यता पाइला तसु धेरै प्रभावशाली पनि रहेछ तसु पञ्चायती व्यवस्थासँगै यी मान्यता पाइला पुरानो दनुवार समुदायक राजनीतिक न्याय दिलार संगठन सदौ लागि उठेलै नै पार्ल समुदाय उपर्ने घुर्चीको फ्याँकिरहेले यी गणतन्त्र सो राजनीतिक न्यायिक संगठन प्रणाली प्रभावविहीन बना कुनै एकता मौलिक संस्कृति बोक्ल समुदायिक संरचना सदौ बन्द काराल रहेछ
1: पाछलो समय यी दनुवार समुदायिक निराश कर्ल मञ्चो फैलल डिठालर छ यी प्रकारक मनोवृत्ति रोकेलाई धेरै मास अन्चो मोड रक्सी पिला आदिसो कर्ल नैचैदो खर्च घटालाई अन्चो नैचैदो तरिकै सो रहल शिक्षक अभाव सँगै सामुदायिक ज्ञान सिप दिएलाई आवश्यक डिठालर छ यी सामुदायिक बस्ती स्तर सो अझ ज्ञान सिप दिएलाई आवश्यक रहल डिठालर यी सामुदायिक बस्ती स्तर सो अझ पनि शिक्षा स्वास्थ्य अन्चो समय सापेक्ष विकासक अन्य दृष्टि नेतृत्व पङ्क्ति पाछु रहल र छ सामाजिक बन्ल तसु राजनीति संगठन अन्चु लोक साहित्य अन्चु मौलिक इतिहासक वैज्ञानिक दृष्टि खोज अकेलाई धेरै नै चाल रहेछ संस्कार संस्कृति तसु परम्परा धान्ने नाम सो ढ्याके ब्यासो ऋण लिक्यु कर्ल नैचेदो खर्च रोकेलाई आदि कार्य सो यी जाति लागि समयानुकूल शिक्षा देयलाई सघाल पर्छ डिठाल रहेछ वर्षिक नै नैचेदो ऋण करिकु कर्ल खर्च वर्च करिकु जग्गा जमिन बेचेको कर्यापलार कारण समेत वर्कै समस्यामा यी समुदाय परिरहेछ
0: हजुर खास गरीको आर्थिक अवस्था कमजोरी अंशो शिक्षा नै पुग्ल कारणले मौलिक रूपमा दनुवार समुदाय जग्गा जमिन नयक्ल बन्ते जैरेले सेबे समुदाय जसनिके ठिके यी समुदायमा जानलार बुझलार तसु पढ्ल लेख्ल सोझो तसु किछु नै बुझ्ल सतलार तसु आफ्नै प्रतिष्ठामा खिचातानी समेत कर्लार अभ्यास समेत देख्ल कारण पनि थप समस्यामा जैलार बाजलार निस्कल यी समुदायमा भित्र लड्छ
1: यी बीचमा हामी धर्छौँ एउटा गीत धर्छौँ सूर्य राई दनुवार स्वर संगीत रचनाको साथ

0: ये गीत जुरे राई दनुवारको स्वरमा सुन्ला गीतमा तोरो मनमा लाग्ला ये माया प्रेमका कुरा रहेछ तुई बिर्सी दाल्न यस्निकै साथ आजुक समय सो महिला तसु पुरुष लके सभ्य क्षेत्र लखक सो बरबरिक हक तसु अधिकार अपेक्षाकला एक निम्ति भिन्न भिन्न विकास बनालाई काम लखक हकला पुरुष सँगै महिला लखक सहभागिता बढाइ पर्ने डिटाला महिला सहभागिता हकल काम लोके प्रभावकारी रूप से सफल समेत हकल उदाहरण रहेछ यसनिकै महिला सहभागिता बढाइलाई कर्ल महिला लखे विविध दृष्टिकोणबाट सक्षम बनाइ पर्न लागि सभ्य भन्दा आगु उही लखक अग्निसम्म कनको अवस्थामा रहेछ बाजला विषयगत अध्ययन कर्ल समेत चाहिँ डिटाला समुदाय दनुवार समुदायमा रहन जनदारी तसु कछाडे गरेको तीन वर्ग सो समुदायमा आफ्नै नै आफूले फरक फरक रूपमा बाँड्ला समेत डिठाल रहेछ रजन वर्ग दनुवार लखक आफ्नै लागि राजपूत अंश क्षेत्रीय वर्ग सो धरलार भने जनदारी लखक भमना संस्कार संस्कृति तसु परम्परा मान लखल आफ्नै आफ्नै लागि उप वर्ग ठान्न कर्ल डिठाला सेव्य विशेष पाछु पल्लो वर्ग लागि समुदायलाई कछाडे दनुवार रूप सो बाँड्ला दायर सो धर्ल पाइला जातीय रूप सो बाँड्ला आधार सो पाछलो समय दनुवार समुदाय भित्र फरक गरेको बाँड्ला कारण समेत बढ्ला मानव संख्या धेरै नै मनेक डिठाल रहेछ
1: हजुर यही कर्ते नयाँ थर लेख्ला समुदाय पाछलो समुदाय पहिचानक लागि लडाई कर्ते नै आगु बढ्ला संख्या धेरै नै देखे यसनिके बाढ्ला कर्ल नयाँ थर लेख्ला समुदाय पाछलो समय पहिचानक लडाई लड्ला बाजीको साम्प्रदायिक पट्टि आगु बढ्ला थानेले सम्म पनि पर्ल देखे पुरानो संस्कार संस्कृति अपनाल दनुवार समुदाय जातीय छुट्टाल जसनिके तस्निके रहलमा पनि अर्को थिके समुदाय छुइल किचु पनि खाइलार कुरो नै खाइलार गरिकु आफ्नै जाति स्वच्छ चलन चल्ती पाछलो समय एन्निके मौलिकता हेराते जैरेली रेडियो प्रेमी साथी लग आजलाई भने हामी यति नै विषय वस्तु लिएको आइनौ जुन चाहिँ आज हाम्रो चाहिँ हाम्रै आफ्नै दनुवार जातिक समुदाय ल कछी कछी रछट कनिकु बस्रेला र कटका प्रतिशतमा भाषा सारा छट कनक पहिरनलाई छट कनिकु बस्रेला बालार गुरुमा आजको कार्यक्रममा हामी तोलहलाई धरिनौ तोलहलाई आजको कार्यक्रम कनक लागिले हामी अर्को हप्ता फेरि पनि यस्निके विषय वस्तुमा नयाँ नयाँ कुरो लिएको आइछौ नयाँमा हामी नयाँ पाहुना पनि लिएको आइछौ तोलेखलाई थानेर चाहिँ उत्केले हाम्रो कार्यक्रम सुनेले भने नै बिर्स्या यी बाछे कार्यक्रम लास्ट पल्टा स्वागत गर्छु म कार्यक्रममा तोलखलाई अब भने हाम्रो कार्यक्रमक समय लगभग सिद्धि सिधैली आजको कार्यक्रमक ढाँचा शैली तोलखलाई कनका लागिले हामीले प्रतिक्रिया दिएलै भने नै बिर्स्या तसु अबैसो शुक्रबार यी समयमा हामीलाई सुने पनि नै बिर्स्या प्रतिक्रियाको लागि हाम्रो मोबाइल नम्बर पनि रचिक 97 64 39 81 15 म सरस्वती राई दनुवार गो भने
0: तसु 98 49 34 94 14 म भेष बहादुर दनुवार
1: सँगसँगै हामीलाई इमेल ठेगानामा पनि पाठ पार्छे इमेल ठेगाना हो imsaraswati17@gmail.com अंशो bdanwar335@gmail.com पनि पाठ पार्छे हस्त यत्काजुकसम्म हामीलाई सुनेको साथ दिलार सेपे रेडियो प्रेमी साथी लखलाई धन्यवाद दिति आजको कार्यक्रममा प्राविधिक रूपमा सहयोग गर्ला साथी सहित सहकर्मी साथी
0: भेष बहादुर दनुवार
1: तसुमी सरस्वती राई दनुवारलाई पनि बिदा दियो रेडियो नेपाल सुनेको बसीधरा तोलखक समय शुभ रहो
0: टोक करिनु

0: बिस्तारै चल्ने मालवाहक तथा यात्रुवाहक सवारी चालकले सदैव सर्भिस लेनको प्रयोग गर्नुहोस्। यसले तपाईँको यात्रालाई सहज र सुरक्षित बनाउँदछ। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
1: विदेशमा बस्दा फजुल खर्च र गैर कानुनी काम नगरौ, जेल सजाय वा दण्ड जरिवाना पनि हुन सक्छ।
2: सिकेको सीप र पुँजीलाई उद्यममा लगानी गरौ, तपाईँको परिश्रम सुरक्षित भएमा वैदेशिक रोजगारी सफल हुनेछ।
1: वैदेशिक रोजगार बोर्डको सचिवालय।
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। यति बेला प्रविधि संयोजनमा पुष्प रत्न बज्राचार्यसँगै म मनुका कुँवर उपस्थित भएकी छु। साँझको 5 बज्ने लागेको छ। अब सुन्नुहुनेछ समाचार।

यो रेडियो नेपाल हो। अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान र गौरव भएको बताउनु भएको छ। यो कवि सिद्धिचरण श्रेष्ठको 115 जन्म जयन्तीको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले साहित्य सिर्जना केवल भावनाको अभिव्यक्ति मात्र नभई समाजलाई चेतनशील, जागरूक र संवेदनशील बनाउने महत्त्वपूर्ण विषय भएको उल्लेख गर्नुभयो। राष्ट्रपति पौडेलले साहित्यले हाम्रो समाज, जनजीवन, लोकतान्त्रिक मूल्य मान्यता, रूपान्तरण, परिवर्तन, देशप्रेम, सामाजिक न्यायका लागि उत्प्रेरित गर्दै सभ्य र सुसंस्कृत समाजमा महत्त्वपूर्ण योगदान दिएको बताउनुभयो। राष्ट्रपति पौडेलले जन्मभूमिप्रतिको गहिरो माया, राष्ट्रप्रतिको आस्था र नेपाली जनजीवनप्रतिको संवेदनशीलता प्रचुर मात्रामा पाइने यो कवि सिद्धिचरण श्रेष्ठका कवितामध्ये उहाँको रचना मेरो प्यारो ओखलढुङ्गाले जन्मभूमिप्रतिको अगाध प्रेमलाई नेपाली साहित्यमा अविस्मरणीय रूपमा स्थापित गरेको उल्लेख गर्नुभयो। परराष्ट्र मन्त्री शिशिर खनाल भारतको राजधानी नयाँ दिल्ली पुग्नु भएको छ। भारतका विदेश मन्त्री डाक्टर एस जयशङ्करको औपचारिक निमन्त्रणामा भारतको भ्रमणका क्रममा खनाल आज नयाँ दिल्ली पुग्नु भएको हो। नयाँ दिल्ली स्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई भारतका लागि नेपाली नियोगका कार्यवाहक राजदूत डाक्टर सुरेन्द्र थापा र भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले स्वागत गर्नुभयो। भ्रमणका क्रममा परराष्ट्र मन्त्री खनालले द्विपक्षीय वार्ता गर्नुहुनेछ भने

0: महत्वपूर्ण रहेको चर्चा गर्नुभयो। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जेएनजी विद्रोहपछि छ महिनाभित्रको निर्धारित समयमा प्रतिनिधि सभा सदस्यको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुनु चान्चुने कुरा नभएको बताउनुभयो। सशस्त्र प्रहरी बल नेपालले राजस्व छलीको आशंकामा विभिन्न स्थानबाट नियन्त्रणमा लिएका 779 विद्युतीय सवारी साधनका सम्बन्धमा विस्तृत छानबिन गर्न सरकारले एक समिति गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको विशेष निर्देशनमा अर्थ मन्त्रालय, भन्सार विभाग, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रतिनिधिहरू सम्मिलित संयुक्त छानबिन समिति गठन गरिएको हो। प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार सरकार सुशासन र राजस्व रक्षाका मामिलामा सचेत रहेकाले तत्कालै समिति गठन गरी कानुनी प्रक्रिया अघि बढाइएको हो। समितिले सवारी साधन नियन्त्रणमा लिएकै स्थलगत रूपमै पुगेर द्रुत गतिमा छानबिन सुरु गरिसकेको उहाँले जानकारी दिनुभयो। सम्पत्ति छानबिन आयोगले तोकिएका सबै पदाधिकारी तथा व्यक्तिले यही जेठ मसान्तभित्र आफ्नो सम्पत्तिको विवरण बुझाइसक्ने विश्वास व्यक्त गरेको छ। सार्वजनिक पदमा रहेका पदबाट सेवानिवृत्त भएका वा हटिसकेको व्यक्तिले आफै वा आफ्नो प्रतिनिधि वा हुलाक वा आयोगको इमेल मार्फत विवरण तथा उजुरी बुझाउन सक्ने व्यवस्था गरिएको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ साँझ 5 बजेको समाचार। अब एकैछिन विज्ञापन।
1: नेपाल टेलिकमको 4G

0: नेपाल टेलिकम राष्ट्रको संचार
1: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग. संयुक्त राज्य अमेरिकाले क्युबाली राष्ट्रपति तथा क्यास्ट्रो परिवारका नजिकका सदस्यहरूलाई लक्षित गर्दै नयाँ प्रतिबन्धहरू घोषणा गरेको छ. यस कदमले क्युबा अमेरिका सम्बन्धमा पुनः तनाव चुलिएको छ. अमेरिकी प्रतिबन्ध सूचीमा राष्ट्रपति मिगुएल डियाज क्यानेल, उहाँकी श्रीमती र सौतनी छोरा समेत परेका छन्. साथै पूर्व राष्ट्रपति राहुल क्यास्ट्रोका छोरा र नाति पनि प्रतिबन्धको दायरामा आएका छन्, जसलाई क्युबाको राजनीतिक संरचनामा प्रभावशाली शक्तिको रूपमा चित्रित गरिएको छ. क्युबामाथि सन् 1962 अमेरिकी व्यापार प्रतिबन्ध लागू रहँदै आएको छ. तर पछिल्ला महिनाहरूमा राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इन्धन आपूर्ति रोक्ने तथा टापु कब्जाको सम्भावना समेत सङ्केत गर्दै दबाव बढाएको बताइएको छ. रेडियो नेपालबाट साँझ 5 बजेको समाचार सकियो. हवस् त, नमस्कार.
2: अहिले सुन्दै हुनुहुन्छ रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण. केही बेरमा विषयगत सिकाइको शैक्षिक रेडियो कार्यक्रम पुनः प्रसारण सुन्न सक्नुहुनेछ. अब सुन्नुहुनेछ तामाङ भाषामा समाचार.

0: श्रोतावृन्द नमस्कार। नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित रेडियो शैक्षिक कार्यक्रममा हार्दिक स्वागत गर्दछौँ।
1: नमस्कार विद्यार्थी भाइ बहिनीहरू, आज हामी माध्यमिक तह कक्षा 9 विज्ञान तथा प्रविधि विषयको एकाइ 8 सरल यन्त्र अन्तर्गत सरल यन्त्र भनेको के हो, सरल यन्त्रको यान्त्रिक फाइदा, त्यसै गरी गति अनुपात र कार्यक्षमताका बारेमा शिक्षक र विद्यार्थीबीच गरिएको छलफल प्रस्तुत गर्दैछौँ। भाइ बहिनीहरू, तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै मुख्य मुख्य बुँदाहरू टिपोट गर्न तयार हुनुहोस् है त। तयार हुनुभयो?
2: नमस्कार सर।
3: नमस्कार। अरे आज कहाँबाट बिहानै तिमीहरू मेरो घरमा आइपुग्यौ?
4: सरलाई फुर्सद छ कि छैन, आज स्कुल जानुभन्दा पहिले सरसँग यान्त्रिक फाइदा, गति अनुपात र कार्यक्षमता बारे सोधौ भनेर आएको।
3: ल भित्र आउन त, बस। हिजो तिमीहरू कक्षामा एब्सेन्ट भएकोले तिमीहरूले पढ्न पाएनौ होइन?
2: हो सर, हामीलाई वक्तृत्व प्रतियोगिताको छनौटको लागि हेड सरसँग भेट्न आवश्यक थियो, त्यसैले हामी दुवैजना त्यतातिर गएका थियौँ सर।
4: कहिलेकाहीँ त प्रतियोगिताले पनि पढाइ छुटाउँछ सर।
3: ठिकै छ, हामीहरूले पनि तिमीहरूलाई परेको मर्का बुझ्छौँ। जुन बेला आवश्यक पर्छ त्यो बेला भन्नु, हामी समय निकालेर छुटेको कक्षालाई कभर गरिदिइहाल्छौँ नि।
2: धन्यवाद सर। सर मिसहरूको सहयोगको कारणले गर्दा नै हामीहरू प्रतियोगितामा भाग लिन पनि सकिरहेका छौँ।
4: सर, सरल यन्त्र भनेको के हो?
3: सरल यन्त्रहरू भनेका त्यस्ता उपकरणहरू हुन् जसले कार्यलाई छिटो, सजिलो र सुविधाजनक बनाइदिन्छ।
2: परिभाषा त कस्तो सजिलो लाग्यो मलाई।
3: हो, तर अर्थ चाहिँ गहिरो छ नि, त्यो पनि बुझ्नुपर्छ नि।
4: सर, पहिले त सरल यन्त्र चिन्नु पर्यो नि होइन, अनि न त्यसको परिभाषाको कुरा आउँछ।
3: कुरा ठिक भन्यो। हाम्रो घरमा वा दैनिक जीवनमा प्रयोग हुने गल, नेल कटर, घिर्नी, लट्टाई, चिप्लेटी, चक्कु, चुलेसी, बन्चहरू, पेचकस, पेच किल्ला, कैँची आदि सबै सरल यन्त्र हुन्।
2: सर, यी सबै त औजार वा उपकरणहरू होइनन् र?
3: हो त, अनि मैले परिभाषामा उपकरण भने त।
4: यन्त्र त आखिर यन्त्र नै हो, सरल यन्त्र किन भन्नु परेको सर?
3: यी यन्त्रहरूको बनावट याद गर त, यिनीहरूको बनावट साधारण छ कि छैन?
2: छ सर।
3: यिनीहरूलाई चलाउन कुनै ट्रेनिङ लिनुपर्छ?
4: पर्दैन सर।
3: हो, सरल बनावट भएका र प्रयोग गर्नलाई ट्रेनिङ पनि लिनु नपर्ने भएकोले नै यिनीहरूलाई सरल यन्त्र भनिएको हो।
2: सरल यन्त्रको सट्टा जटिल यन्त्र भन्यो भने कस्तो यन्त्र बुझ्ने सर?
3: यिनै सरल यन्त्रहरू मिलेर जटिल यन्त्र बनेको हुन्छ।
4: जस्तै
3: प्रिन्टिङ प्रेस, डोजर आदि।
2: सर, सरल यन्त्र सबै एकै प्रकारका हुन्?
3: होइनन्, बनावटको आधारमा सरल यन्त्रलाई चार प्रकारमा विभाजन गरिएको छ।
4: के सर?
3: उत्तोलक लिभर, पाङ्रा र बिँड अङ्ग्रेजीमा विल एन एक्सेल, घिर्नी इङ्ग्लिसमा पुल्ली र छड्के सतह इङ्ग्लिसमा इन्क्लाइन प्लेन।
2: सर, मैले त पेच र फेसो पनि सरल यन्त्र हुन् भनेर सोचेकी थिएँ।
3: पेच र फेसो पनि सरल यन्त्र हुन्, तर यी दुई यन्त्रहरू छड्के सतहकै बदलिएको रूप भएकोले यिनीहरूलाई छड्के सतह अन्तर्गत नै राखिएको छ।
4: यसको मतलब सरल यन्त्रहरू चार किसिमका हुन्छन् भन्नु पर्यो।
3: हो
2: सर, अघि सरले सरल यन्त्रले कार्यलाई सजिलो, छिटो र सुविधाजनक बनाउँछ भन्नुभएको थियो, त्यसको अर्थ चाहिँ के हो?
4: सर, कार्यलाई सजिलो बनाउनु भनेको के हो, पहिले त्यो बुझौँ न।
3: तिमीले 100 न्युटन तौल भएको वस्तुलाई उचाल्नु पर्यो भने कति बल लगाउनु पर्छ?
2: उचाल्नु भनेको गुरुत्व बल विरुद्ध बल लगाउनु हो, त्यसैले 100 न्युटन बल नै लाउनु पर्छ नि, होइन र सर?
3: हो, तर सरल यन्त्रको प्रयोगले त्यही वस्तुलाई 100 न्युटन भन्दा कम बल लगाएर पनि उचाल्न सकिन्छ।
4: यन्त्र प्रयोग नगरी खाली हातले उचाल्नु पर्दा 100 न्युटन बल नै लगाउनु पर्छ।
3: हो, तर कतिपय यन्त्रको प्रयोग गर्दा त्यसैलाई 100 न्युटन बल भन्दा कम बलले उचाल्न सकिन्छ।
2: मतलब सबै यन्त्रमा कम बल प्रयोग गरेर धेरै तौल उचाल्न सकिँदैन।
3: ठिक, कुनै सरल यन्त्रबाट कम बलले धेरै तौल उचाल्न सकिन्छ, त्यस्तो सरल यन्त्रले कामलाई सजिलो बनाइदियो भनिन्छ।
4: अनि कसरी थाहा पाउने कि यो यन्त्रले कामलाई सजिलो बनाउँछ भनेर?
3: तिमीहरूले उत्तोलक बारे अघिल्लो कक्षामा पढेका थियौ नि?
2: थियौ सर।
3: पहिलो दर्जाको उत्तोलकको एक छेउमा बल लगाएर थिच्दा अर्को छेउमा राखिएको तौल उचालिन्छ, होइन?
4: हो सर।
3: त्यहाँ बल लगाएर जति दूरीसम्म थिचिन्छ त्यो दूरीलाई के भनिन्छ?
2: बल दूरी। अनि तौल जति दूरीसम्म उचालिन्छ त्यो दूरीलाई तौल दूरी भनिन्छ।
3: अनि यन्त्रमा बल दूरी र तौल दूरी सधैँ बराबर हुन्छ?
4: हुँदैन सर।
3: हो, जुन यन्त्रमा तौल दूरी भन्दा बल दूरी लामो हुन्छ त्यसमा कम बलले धेरै तौल उचाल्न सकिन्छ, तर घर्षण नगर्ने हुनुपर्छ।
2: त्यसो भए कुनै पनि सरल यन्त्रमा तौलले पार गर्ने दूरी भन्दा बलले पार गर्ने दूरी लामो भएमा त्यसबाट कम बलले धेरै तौल उचाल्न सकिन्छ।
3: ठिक भन्यो।
4: ए, त्यसैले कम बलले धेरै तौल उचालेकोले गर्दा नै सरल यन्त्रले कार्यलाई सजिलो बनाउँछ भनेको हो सर?
3: हो त।
2: सजिलो बनाउँछ भन्ने बुझियो, अनि छिटो र सुविधाजनक बनाउँछ भनेको चाहिँ के हो सर?
3: त्यही उत्तोलक। फेरि सम्झाइ, यदि बलको नजिकै आलम्ब अर्थात् फलक्रम छ भने बल दूरी कम र तौल दूरी लामो हुँदैन।
4: हुन्छ सर।
3: अनि बल लगाएर थोरै थिच्दा पनि तौल त वात्तै माथि उठ्दैन।
2: यतिखेर बलले पार गर्ने दूरी भन्दा तौलले पार गर्ने दूरी बढी हुन्छ।
3: हो, बल लगाएर थोरै दूरीसम्म थिच्दा पनि तौल धेरै माथिसम्म उचालिने भएकोले काम छिटो भयो नि।
4: त्यसो भए काम छिटो हुनलाई यन्त्रमा बल दूरी भन्दा तौल दूरी लामो हुनुपर्छ, हो सर?
3: हो त।
2: अब एउटा कुरा मात्र बाँकी रह्यो, यन्त्रले कामलाई कसरी सुविधाजनक बनाउँछ?
3: ल, त्यो पनि बुझौँ है। कुनै वस्तुलाई माथितिर उचाल्न बललाई कुन दिशातिर लगाउनु पर्छ?
4: माथितिरै बल लगाउनु पर्छ नि।
3: तर उत्तोलकमा अनि घिर्नीमा तलतिर बल लगाएर वस्तुलाई माथितिर उठाएको तिमीहरूले देखेका छैनौ?
2: छ सर।
3: यहाँ बलको दिशा परिवर्तन भयो। माथि उचाल्नु भन्दा तलतिर थिच्नु वा तान्नु सजिलो हुन्छ, त्यसैले सरल यन्त्रले बलको दिशा परिवर्तन गरी कामलाई सुविधाजनक बनाइदिन्छ।
4: ए, बल त परिभाषाको अर्थ बुझियो।
3: परिभाषा त बिर्सेको छैनौ नि?
2: छैन सर। सरल यन्त्रहरू भनेका त्यस्ता औजार वा उपकरणहरू हुन् जसले कार्यलाई सजिलो, छिटो र सुविधाजनक बनाइदिन्छ।
1: विद्यार्थी भाइ बहिनीहरू, अहिलेसम्मको छलफलबाट तपाईँहरूले दैनिक जीवनमा प्रयोग हुने र कामलाई छिटो, सजिलो र सुविधाजनक बनाउने औजार वा उपकरणहरूलाई सरल यन्त्र भनिँदो रहेछ भन्ने कुरा बुझ्नुभयो। सरल यन्त्रमा बल दूरी लामो भएमा कम बलले धेरै तौल उचाल्न सकिने र तौल दूरी बढी भएमा काम छिटो हुने, त्यसै गरी सरल यन्त्रले बलको दिशा पनि परिवर्तन गरेर कामलाई सुविधाजनक बनाउँदो रहेछ भन्ने कुरा तपाईँहरूले बुझिसक्नुभयो। विद्यार्थी भाइ बहिनीहरू, सरल यन्त्रका सम्बन्धमा हामी अरू थप छलफल गर्दैछौँ, ध्यानपूर्वक रेडियो सुन्नुहोस् है त।
4: सर, यो तिनवटै फाइदाहरू एउटै यन्त्रबाट प्राप्त गर्न सकिन्छ कि सकिँदैन?
3: कुनै सरल यन्त्रमा एकैपटक बल दूरी र तौल दूरी लामो हुन सक्दैन। कि बल दूरी लामो हुन्छ कि तौल दूरी, होइन?
2: हो सर।
3: त्यसैले यी तिनवटै फाइदाहरू एउटै उपकरणबाट पाउन सम्भव छैन, तर एउटा अपवाद पनि छ।
4: त्यस्तो के सर?
3: पहिलो दर्जाको उत्तोलकमा कुनै बेला तौल दूरी र कुनै बेला बल दूरी बढी हुन सक्छ र यसले बलको दिशा पनि परिवर्तन गर्दछ, त्यसैले पहिलो दर्जाको उत्तोलकले सरल यन्त्रका तिनवटै फाइदाहरू दिन सक्छ।
2: सर, सरल यन्त्रबाट कम बलले धेरै तौल उचाल्न सक्ने, कामको वेग बढ्ने र बलको दिशा परिवर्तन हुने फाइदाहरू पाइदो रहेछ।
4: त्यसपछि के पढाइ भएको थियो सर?
3: त्यसपछि यान्त्रिक फाइदा, गति अनुपात र कार्यक्षमता पढाएको थिएँ।
2: यान्त्रिक फाइदा र गति अनुपात बारे कक्षा आठमा पनि पढेको होइन हामीले?
4: हो त, मलाई केही कुराहरू याद पनि छ।
2: मलाई पनि।
3: ल, के याद छ भन त?
4: यन्त्रमा बल र तौल बीचको अनुपातलाई यान्त्रिक फाइदा भनिन्छ।
3: गडबड भयो त?
4: ए, मैले सम्झिए, उल्टो भयो। यन्त्रमा तौल र बल बीचको अनुपातलाई यान्त्रिक फाइदा भनिन्छ।
3: हो, अहिले ठिक भन्यो। तौल र बल बीचको अनुपात भन्दाखेरि तौललाई बलले भाग गर्ने हो, तर बल र तौल बीचको अनुपात भन्यो भने उल्टो हुन्छ। बललाई तौलले भाग गर्ने कुरा गलत हुन्छ नि।
2: सर, मलाई चाहिँ सूत्रबाट सम्झिन सजिलो लाग्छ, यान्त्रिक फाइदा बराबर तौलका मुनि बल।
3: ठिक छ, तर कुनै यन्त्रको यान्त्रिक फाइदा 3 छ भन्नाले तिमी के बुझ्छौ?
4: त्यो यन्त्रमा जति बल लगाइन्छ त्यो भन्दा 3 गुणा बढी तौल उचाल्न सकिन्छ भन्ने बुझिन्छ।
2: सर, यसको सट्टा जति तौल उचाल्नु छ त्यो भन्दा 3 गुणा कम बल लगाउनु पर्छ भन्ने पनि हुन्छ, होइन र?
3: कुरा उही हो
4: सर, गति अनुपात पनि सजिलै छ। यन्त्रमा बलले पार गर्ने दूरी अर्थात् बल दूरी र तौलले पार गर्ने दूरी अर्थात् तौल दूरीको अनुपातलाई त्यो यन्त्रको गति अनुपात भनिन्छ।
3: ठिक, अनि सूत्र नि?
2: म भन्छु गति अनुपात बराबर बल दूरीका मुनि तौल दूरी।
3: ठिक, अनि यान्त्रिक फाइदा र गति अनुपातको एकाइ चाहिँ के हुन्छ नि?
4: सर, यिनीहरूको एकाइ हुन्छ र?
2: एकाइ हुँदैन सर, तर किन भन्ने कुरा चाहिँ याद आएन।
3: यान्त्रिक फाइदा भनेको दुईवटा बलहरू बीचको अनुपात हो, तौल पनि बल नै हो नि।
4: हो सर,
3: बलको एकाइ न्युटन हो, अनि दुईवटा बलको अनुपात भनेपछि न्युटनहरू आपसमा काटिएन।
2: हो सर, त्यसैले यान्त्रिक फाइदा अङ्कमा आउँछ र त्यो अङ्कले यन्त्रमा लगाएको बलले कति गुणा तौल उचाल्न सकिन्छ भन्ने बताउँछ।
3: यान्त्रिक फाइदा त दशमलवमा पनि आउन सक्छ नि, अर्थात् 1 भन्दा कम।
4: यान्त्रिक फाइदा 1 भन्दा कम भन्नुको मतलब यान्त्रिक बेफाइदा होइन सर?
3: हो, र यसको मतलब यन्त्रमा तौल भन्दा धेरै बल लगाउनु पर्दछ भन्ने बुझ्नुपर्छ।
2: सर, गति अनुपातमा नि?
3: गति अनुपात 4 छ भने तौलले भन्दा बलले 4 गुणा बढी दूरी पार गर्दछ भन्ने बुझ्नुपर्छ।
4: सर, 1 भएमा नि?
3: तौल दूरी र बल दूरी बराबर हुन्छ भन्ने बुझिन्छ।
2: सर, गति अनुपात 1 भन्दा कम भएमा नि?
3: त्यो यन्त्रमा बलले भन्दा तौलले धेरै दूरी पार गर्दछ जसले गर्दा काम छिटो हुन्छ भन्ने बुझिन्छ।
4: सर, यो पनि दुईवटा दूरीहरूको अनुपात भएकोले यसको एकाइ हुँदैन होइन?
3: हो, त्यसैले यसलाई अङ्कमा व्यक्त गरिन्छ।
2: सर, अब कार्यक्षमता बारे कुरा गरौँ न।
3: यन्त्रमा बल लगाउँदा सुरुमा बल लागेको भागले केही दूरी पार गर्छ, यसको मतलब त्यहाँ बल र दूरी दुई कुराहरू संलग्न भए।
4: हो सर,
3: जब यन्त्रमा बल लाग्दछ र बल लागेको भागले दूरी पार गर्दछ भने त्यहाँ कार्य हुन्छ जसलाई यन्त्रमा गरिएको कार्य अर्थात् लागत कार्य भनिन्छ।
2: अङ्ग्रेजीमा वर्क इनपुट हो सर?
3: हो, यसको परिणाम स्वरूप तौलले दूरी पार गर्दछ, तौल भनेको पनि बल हो, र फेरि बलले दूरी पार गर्दा पुनः कार्य हुन्छ जसलाई यन्त्रले गरेको कार्य वा उत्पादित कार्य भनिन्छ।
4: अङ्ग्रेजीमा वर्क आउटपुट होइन?
3: हो, उत्पादित कार्य र लागत कार्यको अनुपातलाई कार्यक्षमता भनिन्छ जसलाई प्रतिशतमा व्यक्त गरिन्छ।
2: कार्यक्षमताको सूत्र के हुन्छ सर?
3: कार्यक्षमता बराबर उत्पादित कार्यका मुनि लागत कार्य इन्टु 100%।
4: सर, मैले कार्यक्षमताको अर्को सूत्र पनि किताबमा देखेको थिएँ।
3: हो, कार्यक्षमता बराबर यान्त्रिक फाइदाका मुनि गति अनुपात इन्टु 100% पनि हुन्छ। यसलाई गणितीय तरिकाले प्रमाणित पनि गर्न सकिन्छ।
2: यी सूत्रहरू प्रयोग गरेर हिसाब गर्नुपर्छ हो?
3: हो त,
4: घर्षण बढी भए कार्यक्षमता कम हुने र घर्षण कम भएमा कार्यक्षमता बढी हुने हो।
3: हो, त्यसैले यन्त्रमा घर्षण घटाउन तेल वा ग्रिसको प्रयोग गरिन्छ।
4: सर, 8 बज्न आँटेछ, अब स्कुल जाने तयारी पनि गर्नु छ, हामी अब जान्छौँ है सर?
3: हुन्छ ल, अरू केही कुरा बुझ्न समस्या पर्यो भने सोध है त।
2: हुन्छ सर, बाई सर।
3: बाई।
0: हस्त श्रोताबृन्द, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: नेपालको समावेशी आवाज।
2: श्रोतावृन्द नमस्कार। नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित रेडियो शैक्षिक कार्यक्रममा हार्दिक स्वागत गर्दछौँ।
3: विद्यार्थी भाइ बहिनीहरू, आज हामी माध्यमिक तह कक्षा 9 सामाजिक अध्ययन विषयको एकाइ 3 हाम्रा सामाजिक मूल्य मान्यता अन्तर्गत पाठ 2 रहेको मानव मूल्य र यसको महत्व पाठ शीर्षकमा आधारित भएर शिक्षक र विद्यार्थीबीच गरिएको छलफल प्रस्तुत गर्दैछौँ। भाइ बहिनीहरू, तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै मुख्य मुख्य कुराहरू टिपोट गर्न तयार हुनुहोस् है त। तयार हुनुभयो?
4: पेम्बा, के भयो? तिमी त पुरै टोलाएर पो बसेकी छेउ त।
5: भोलि हुने निबन्ध प्रतियोगिताको बारेमा सोच्दै बसेको नि मनिला।
4: ए, तिमीले निबन्ध प्रतियोगितामा पनि भाग लिएकी छेउ र?
5: हो नि मनिला, मैले भोलि हुने निबन्ध प्रतियोगितामा भाग लिएको छु। अनि तिमीले नि?
4: मैले पनि त भाग लिएकी छु नि।
5: ए हो र? ल, अब त्यसकै बारेमा छलफल गरौँ न त है मनिला।
4: हुन्छ, गरौँ न त।
5: अनि निबन्ध प्रतियोगिताको शीर्षक मानव मूल्य र यसको महत्व होइन त?
4: हो पेम्बा, यस विषयमा एकपटक विक्रम सरसित सोध्न पाए हुन्थ्यो नि है।
5: हुन्थ्यो नि, उहाँ त झन् हाम्रो सामाजिक अध्ययन शिक्षक नै हुनुहुन्छ।
4: ए, घन्टी पनि लाग्यो।
5: मनिला, हेर त, सर ऊ त्यहाँ चौरमा पो हुनुहुन्छ।
4: जाउँ जाउँ, हामी पनि त्यहीँ गएर सरसँग सोधौँ। सर, नमस्कार।
6: नमस्कार, नमस्कार। अनि मनिला, पेम्बा, के भयो तपाईँहरूलाई? हतार हतार यता आउँदै हुनुहुन्छ। सबै ठिकठाक नै छ नि?
4: सबै ठिक छ सर।
5: सरलाई भेटेर केही कुरा सोधौँ भनेर छिटो छिटो आएको नि सर।
4: हो सर, अहिले फेरि घन्टी लागेपछि कक्षामा जानुपर्छ, त्यही भएर छिटो छिटो आएको नि।
6: के होला त्यस्तो? सोध्नु न, के कुरा हो?
5: सर, हामीले भोलि हुन लागेको निबन्ध प्रतियोगितामा भाग लिएका छौँ, त्यसै विषयमा सरसँग केही कुरा सोधौँ भनेर आएको नि।
6: हुन्छ हुन्छ, सोध्नु न। बरु निबन्धको शीर्षक चाहिँ के छ नि?
4: निबन्ध लेख्नु पर्ने चाहिँ मानव मूल्य र यसको महत्व भन्ने शीर्षकमा हो सर।
5: यस विषयमा सरबाट धेरै कुराको जानकारी पाइन्छ नि, त्यही भएर सर कहाँ आएका।
4: सर, यो मानव मूल्य भनेको के हो नि?
6: यो प्रश्नको उत्तर पेम्बालाई आउँछ कि?
5: म कोसिस गर्छु है त।
6: ल, पेम्बाले कोसिस गर्नु त।
5: मानव भनेको मानिस र मूल्य भनेको उसमा भएका गुण वा विशेषता हुन्, होइन त सर?
6: ठिक भन्नुभयो पेम्बा तपाईँले। मानिसलाई असल व्यक्ति बन्नका लागि आवश्यक पर्ने गुण नै मानव मूल्य हो।
4: अनि सर, मानव मूल्यको पहिचान गराउने गुणहरू के हुन् नि?
6: सही प्रश्न गर्नुभयो मनिला तपाईँले। ल, दुवैजनाले राम्रोसँग सुन्नुहोस् है त।
4: सर।
6: मानिसमा भएको प्रेम, दया, सद्भाव, सहयोगीपन, इमानदारिता, विश्वास, बौद्धिकता, सुन्दरता, सहयोगीपन, निष्पक्षता, सत्य आदि गुणले मानव मूल्यको पहिचान दिन्छन्। बुझ्नुभयो?
4: बुझ्यौ सर।
5: अनि सर, यी गुणले हामीलाई सही मार्गमा हिँड्न मद्दत गर्छन्, होइन त?
6: हो पेम्बा, ठिक हो तपाईँले भनेको। हामी सबैमा यस्ता गुण हुनु आवश्यक छ।
4: सर, हामीमा यस्ता गुणहरू भयो भने हामी असल व्यक्ति बन्छौँ है?
6: हो मनिला, तपाईँले ठिक भन्नुभयो। हामीले यी सबै गुणलाई आफ्नो व्यवहारमा लागू गर्न सक्यौँ भने मात्र हामी असल व्यक्ति बन्न सक्छौँ।
5: सर, हामी कसरी असल नागरिक बन्न सक्छौँ अनि यसका लागि के गुणहरू चाहिन्छ बताइदिनुहोस् न।
4: हाम्रो व्यवहार तथा आचरण राम्रो बनाउन सक्यौँ भने हामी असल नागरिक बन्न सक्छौँ, होइन त सर?
6: हो मनिला, यसका लागि हामीमा सकारात्मक सोच हुनुपर्छ, अरूप्रति दया, माया, करुणा र परोपकारको भावना पनि हुनुपर्छ।
5: अरूको कुबल चिताउने, रिस, डाहा गर्ने गर्नु हुँदैन है सर?
6: हो, यसै गरी हामीले बोली वचन र व्यवहारले अरूको चित्त दुखाउनु हुँदैन।
5: अनि सबैप्रति समान व्यवहार पनि गर्नुपर्छ।
6: हो पेम्बा, हामीले सधैँ सत्यको पक्षमा आवाज पनि उठाउनु पर्छ।
4: यस्ता असल व्यवहारद्वारा नै हामीमा भएको मानव मूल्यको प्रतिबिम्बन गर्न सक्छौँ है सर?
6: हो मनिला, तपाईँले ठिक भन्नुभयो। ल अब म यस सम्बन्धमा एउटा कविता भन्छु है त।
5: हुन्छ सर, भन्नु न। मलाई त कविता सुन्न साह्रै रमाइलो लाग्छ।
6: ल सुन्नुहोस् है त। जिम्मेवार बनी मान्छे सम्मान कामको गर, मर्यादा बिर्सनु हुन्न कर्तव्य पालना गर, अग्रज प्रतिको मान मान्ने जन शिरोपर, संस्कार अनमोल कर्म पालना यिनको गर।
5: आहा, कति राम्रो कविता।
4: यो कविताले भन्न खोजेको कुरा के हो नि?
6: हामी जिम्मेवार व्यक्ति बन्नुपर्छ, कामको सम्मान गर्नुपर्छ, मर्यादा बिर्सन हुन्न कर्तव्य पालना गर्नुपर्छ, अग्रजलाई सम्मान गर्नुपर्छ भनेर भन्न खोजेको मनिला।
4: ए बुझे सर।
5: सर अर्को पनि सुनाउनु न।
6: ल सुन्नुहोस् है त। सुकर्म रीति हो धर्म, आनी बानी सुभाषित, पौरखी बनी धरतीमा सेवा कर्ममा दीक्षित, बने नागरिक सच्चा बन्नेछ देश उन्नत, सुमार्ग पछि लागेर इमानदारा जो बन्नु छ।
4: आहा, कति राम्रो कविता सर। मलाई त सरले कविता भन्दा त साह्रै रमाइलो लाग्यो।
5: कविता सन्देशमूलक पनि छ नि।
4: सर यस कविताले भन्न खोजेको के हो नि?
6: यसले भन्न खोजेको के हो भने राम्रो कर्म गर्नु नै हाम्रो धर्म हो। हाम्रो आनी बानी पनि राम्रो हुनुपर्छ, पौरखी बन्नुपर्छ, सेवा कर्ममा लाग्नुपर्छ। हामी नागरिक सच्चा बने देश पनि उन्नत हुन्छ, राम्रो मार्गमा लाग्नुपर्छ र इमान्दार बन्नुपर्छ। यही भनेको बुझ्नुभयो त?
4: बुझ्यो सर।
6: तपाईँहरूले पनि मानव मूल्यको महत्त्व सम्बन्धमा गीत वा कथा वा कविता वा सम्पादकीय तयार गर्नुहोस् है।
4: हुन्छ सर।
5: अनि छ नि सर, मानव मूल्यको के कस्तो महत्त्व हुन्छ त्यसको बारेमा पनि बताइदिनुहोस् न।
6: हुन्छ, भइहाल्छ नि। ल सुन्नुहोस्, मानव मूल्यले हामीलाई के ठिक के बेठिक अथवा कुन काम गर्न हुने कुन काम गर्न नहुने भन्ने कुराको बोध गराउँछ। हाम्रो निर्णयलाई सही मार्ग निर्देश पनि गर्छ, जसबाट हामी लक्ष्यमा पुग्न सफल हुन्छौँ।
4: ए, मानव जीवनमा मानव मूल्य ज्यादै महत्त्वपूर्ण रहेछ है।
6: हो नि मनिला, मानव मूल्यको अवलम्बनलाई मानवको सफलताको आधार पनि मानिन्छ।
5: सर, मानव मूल्यको निर्धारणमा घर परिवारको वातावरणले प्रभाव पार्छ कि पार्दैन?
6: पार्छ नि, किन नपार्नु। व्यक्तिले अपनाउने मूल्य मान्यताको विकासमा घर परिवारको महत्त्वपूर्ण भूमिका हुन्छ नि पेम्बा।
4: कसरी नि सर?
6: ल सुन्नुहोस्, कुनै पनि व्यक्तिले नैतिक मूल्य मान्यता सिक्ने पहिलो पाठशाला भनेकै परिवार हो। परिवारका सदस्यले गर्ने व्यवहार, हावभाव, उनीहरूको जीवनशैली र संस्कारबाट नै व्यक्तिको आचरणको विकास हुन्छ।
5: ए, त्यही भएर पो भनिँदो रहेछ व्यक्तिको मानवीय मूल्य मान्यताको विकास गर्न परिवारको महत्त्वपूर्ण भूमिका हुन्छ भनेर।
4: यसका लागि परिवारले के कस्ता व्यवहार गर्नुपर्छ नि सर?
6: यसका लागि सबैभन्दा पहिले परिवारमा बालबालिकालाई असल व्यवहार र चरित्र निर्माण गर्ने खालको वातावरणको निर्माण गर्नुपर्छ, अनि समाजका आधारभूत मान्यता र विशेषताबारे जानकारी पनि गराउनुपर्छ।
5: समाजमा रहेका कमजोर वर्गलाई सहयोग पनि गर्नुपर्छ है सर?
4: हो पेम्बा, समाजमा रहेका कमजोर वर्गलाई सहयोग गर्ने र समाजमा विद्यमान असमानताको व्यवहारलाई गलत हो भन्ने धारणाको विकास पनि गराउनुपर्छ, होइन त सर?
6: हो मनिला, सबैलाई समान व्यवहारको प्रदर्शन गर्ने संस्कार सिकाउने कार्यमा पनि परिवारको महत्त्वपूर्ण भूमिका हुन्छ। बुझ्नुभयो?
4: बुझ्यौ सर। पेम्बा, तिमीलाई समाजको वातावरणले मानव मूल्यको विकासमा कस्तो प्रभाव पार्छ भन्ने कुरा थाहा छ?
5: अँ, समाजको पनि परिवारको जस्तै महत्त्वपूर्ण भूमिका हुन्छ नि। समाज पनि त परिवार परिवार मिलेर बन्ने त हो।
4: सर, मानव मूल्यको विकासमा समाजको भूमिका विषयमा केही बताइदिनुहोस् न।
6: हुन्छ, भइहाल्छ नि। ल सुन्नुहोस् है त। समाजमा बस्ने मानिसको आनी बानी, रहन सहन, आहार विहार, शिक्षाको अवस्था, विगतका चालचलन आदिद्वारा त्यस समाजमा बस्ने मानिसको जीवनशैली प्रभावित भएको हुन्छ।
5: ए, अनि मानिसको सामाजिक संस्कारको विकासमा पनि समाजको प्रभाव परेको हुन्छ है सर?
6: हो पेम्बा, तपाईँले ठिक भन्नुभयो।
4: मानिसमा सामाजिक संस्कारको विकास त्यस समाजमा बस्ने मानिसको नैतिक एवं सामाजिक मूल्य मान्यता अनुसार नै हुन्छ है सर?
6: मनिलाले भनेको कुरा पनि एकदम सही छ। समाजका मानिसहरू नैतिकवान र कर्तव्यनिष्ठ भएमा त्यहाँ बस्ने व्यक्तिहरूको आचरण पनि राम्रो हुन्छ।
5: सर, शिक्षाले मानव मूल्यमा कस्तो प्रभाव पार्छ?
4: मानव मूल्य विकासमा शिक्षाको भूमिका पनि त महत्त्वपूर्ण हुन्छ होला नि, हैन त सर?
6: हो, मेरा प्यारा विद्यार्थी भाइ बहिनीहरू, आज मलाई तपाईँहरूको जिज्ञासा सुनेर तपाईँहरूको सिकाइ प्रतिको उत्सुकता देखेर साह्रै खुसी लागेको छ।
5: सर भन्नु न, घन्टी बज्ने बेला हुन लागिसक्यो के?
4: हो सर, भन्नु न, मानव मूल्यको विकासमा शिक्षाको कस्तो भूमिका हुन्छ?
6: ल सुन्नुहोस् है त, औपचारिक र अनौपचारिक दुवै किसिमको शिक्षाबाट मानव मूल्य शिक्षा प्रदान गर्न सकिन्छ। अनि विद्यालयमा सिकाइने शिक्षाबाट नै व्यक्तिको मूल्य मान्यता तथा कार्यशैली निर्धारण हुन्छ।
5: शिक्षाले व्यक्तिलाई व्यवहारिक, सिपमूलक तथा संस्कारयुक्त बनाउँछ भनेर भन्न खोज्नु भएको हो सर तपाईँले?
6: हो पेम्बा, मैले त्यही कुरालाई जोड दिन खोजेको।
4: शिक्षाले मानव मूल्य मान्यतालाई पनि प्रवर्धन गर्छ, होइन र सर?
6: हो मनिला, तपाईँले ठिक भन्नुभयो। शिक्षाले हाम्रो परम्परा, मूल्य मान्यता, रीतिरिवाज र संस्कृतिको संरक्षण र सम्वर्धनमा सहयोग पनि पुर्याउँछ।
5: सर घन्टी पनि लाग्यो, हामी त कक्षामा जाने बेला पो भयो।
4: हो सर, अब हामी जाने बेला भयो।
6: पेम्बा मनिला दुवैजनाले सुन्नुहोस् त,
4: के कुरा सर?
6: हामी सबैले अरूको विचार र भावनाको सम्मान गर्नुपर्छ, सत्यको पक्षमा आवाज पनि उठाउनु पर्छ।
4: गुरु र अग्रजको आज्ञा पालना पनि गर्नुपर्छ है सर?
6: हो मनिला, सामाजिक कार्यमा सक्रिय सहभागिता पनि जनाउनु पर्छ है।
5: हुन्छ सर, मैले त आफूभन्दा ठुलालाई सम्मान र सानालाई माया पनि गर्ने गरेको छु नि।
4: मैले त झन् घरमा आएका पाहुनाहरूलाई आदर र सत्कार गर्ने गरेकी छु।
6: अनि ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अशक्त र असहायलाई सेवा र सहयोग पनि गर्नुपर्छ है।
4: मैले गर्ने गरेको छु सर।
6: ए धेरै राम्रो नि, तपाईँहरूको यस्तो व्यवहार त एकदमै राम्रो।
4: हस् सर, आजको छलफलबाट हामीलाई मानव मूल्य र यसको महत्त्वका बारेमा धेरै महत्त्वपूर्ण जानकारी प्राप्त भयो।
6: ल, यो जानकारीले तपाईँहरूलाई निबन्ध प्रतियोगितामा सहयोग पुग्नेछ भन्ने आशा लिएको छु मैले।
4: हो नि सर, यसले हामीलाई निबन्ध प्रतियोगिताका लागि धेरै नै मदत मिलेको छ।
6: ल ल, प्रतियोगितामा सफलता मिलोस् मेरो शुभकामना छ है तपाईँहरूलाई।
4: धन्यवाद सर।
5: सर अब हामी जान्छौँ ल, ढिला भइसक्यो।
6: हुन्छ हुन्छ, जाउँ, म पनि जान्छु।

0: हस्त श्रोताबृन्द, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्ते।
1: सुन्दै हुनुहुन्थ्यो शैक्षिक रेडियो कार्यक्रम। अहिले सुन्दै हुनुहुन्छ रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण। अब सुन्नुहुनेछ उर्दू भाषामा समाचार।

हस्त यसका साथै आजलाई रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट प्रसारित सम्पूर्ण कार्यक्रमहरू यहीँ सकिन्छ। अब यसपछि रेडियो नेपाल केन्द्रीय प्रसारणका कार्यक्रमहरू सुन्न सक्नुहुनेछ। बागमती प्रादेशिक प्रसारणबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार। हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। साँझको छ बज्ने लागेको छ। अब पहिले मैथिली भाषामा समाचार, त्यसपछि प्रदेश समाचार प्रसारण हुनेछ।

यो रेडियो नेपाल हो। अब अशोक मिश्रबाट प्रदेश समाचार सुन्नुहोस्। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले प्रदेश सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रमले युवा वर्गलाई प्राथमिकतामा राखेको बताउनु भएको छ। लुम्बिनी प्रदेश स्तरीय युवा सम्मेलन 2083 राप्ती उपत्यका देउखरीमा आज उद्घाटन गर्नुहुँदै उहाँले नीति तथा कार्यक्रमका आधारमा आगामी बजेट तथा कार्यक्रम तर्जुमा गर्ने र युवा मैत्री योजना तथा कार्यक्रमलाई थप प्रभावकारी बनाइने जानकारी दिनुभयो। मुख्यमन्त्री आचार्यले अधिकारको माग मात्र पर्याप्त नहुने भन्नुहुँदै कर्तव्य प्रति सचेत हुन युवाहरूलाई आग्रह पनि गर्नुभयो। मध्य प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले सबैसँग सहकारी गरी विपद प्रतिरोधी समाज निर्माण गर्न प्रदेश सरकार कटिबद्ध रहेको बताउनु भएको छ। आज सर्लाहीको बागमती नगरपालिका 11 कमैया स्थित बागमती नदी किनारमा आयोजित अभ्यास हातेमालो कार्यक्रममा मधेसले विगतमा भोगेका प्राकृतिक विपत्ति र त्यसबाट जनधनमा पुगेको क्षतिको विश्लेषण गरी आगामी कार्ययोजना तयार गर्ने बताउनुभयो। कार्यक्रममा प्रदेशका गृह सञ्चार तथा कानुन मन्त्री फकिरा महतोले नागरिकको जनधनको सुरक्षाका लागि सरकार चनाखो रहेको बताउनुभयो। यसै गरी आज जनकपुरधाममा आयोजित कार्यक्रममा मध्य प्रदेशका मुख्यमन्त्री यादवले जनकपुरधामलाई प्रदेशको मात्र होइन देशको प्रमुख धार्मिक गन्तव्यका रूपमा विकास गर्नका लागि प्रयास भइरहेको बताउनु भएको छ। मुख्यमन्त्री यादवले जनकपुरधाम अयोध्या, अयोध्या जनकपुरधाम सिधा हवाई सेवा उडान सुरु भएपछि भारतीय पर्यटकको संख्यामा उल्लेख रूपमा वृद्धि हुने बताउनुभयो। मध्य प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री मनोज कुमार सिंहले चार तारे होटल पौवाले यस क्षेत्रको पर्यटन प्रवर्धनमा ठूलो मदत पुग्ने विश्वास व्यक्त गर्नुभयो। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कणेलले प्रदेशको राजधानी वीरेन्द्रनगरमा सुविधा सम्पन्न र स्थायी प्रकृतिको क्रिकेट मैदान बनाउने बताउनु भएको छ। अन्डर 19 राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको आज वीरेन्द्रनगरमा उद्घाटन गर्दै उहाँले क्रिकेट खेलप्रति आकर्षण बढ्नु सबैका लागि सुखद भएको बताउनुभयो। मुख्यमन्त्री कणेलले कर्णालीलाई खेल क्षेत्रको हब बनाउनका लागि सीमित स्रोत र साधन बीच पनि प्रदेश सरकारले खेल पूर्वाधारहरू निर्माण गरिरहेको बताउनु हुँदै 10 राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाका लागि कर्णाली प्रदेश सरकार तत्पर रहेको बताउनुभयो। बाराको जितपुर सिमरा उपमहानगरपालिका वार्ड नम्बर 9 छाता पिपरा स्थित त्रिवेणी स्पेनिङ मिल्स उद्योगको कपास गोदाममा आज भएको आग लागिबाट 180 टन कपास सहित करोडौँ रुपियाँ बराबरको धनमाल जलेर नष्ट भएको छ। उद्योग परिसरभित्र रहेको कपास गोदाममा आज बिहान 10 बजेतिर विद्युत सर्ट भई आग लागि सुरु भएको र करिब 2 घन्टाको प्रयासपछि आगो नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ। आग लागिबाट कपास मेसिनेरी उपकरण तथा गोदाम भवन पूर्ण रूपमा जलेर नष्ट भएको उद्योगका व्यवस्थापक नन्दकिशोर सिंहले जानकारी दिनुभयो। विश्व वातावरण दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ। विश्व वातावरण दिवस मूल समारोह समितिद्वारा आज आयोजित कार्यक्रममा वक्ताहरूले जलवायु परिवर्तनमा नेपालको योगदान न्यून रहे पनि हिमालदेखि तराईसम्म यसको असर प्रष्ट देख्न थालेकाले जलवायु परिवर्तन न्यूनीकरण तथा अनुकूलनलाई राष्ट्रिय विकास योजनाको अभिन्न अङ्गका रूपमा अगाडि बढाउनु पर्नेमा जोड दिनुभयो। यसै गरी दिवसका अवसरमा काठमाडौँ महानगरपालिका उद्यान तथा हरियाली प्रवर्धन आयोजनको आयोजनामा विष्णुमती लख तीर्थ मार्ग करिडोरमा जनकपुर धामको वार्ड नम्बर 23 तनहुँको ब्यास नगरपालिका 4 स्थित बाघ भन्ज्याङ सामुदायिक वन र अछामको मङ्गलसे नगरपालिका वार्ड नम्बर 3 वृक्षारोपण गरिएको छ। यसै गरी झापाको मेची सब डिभिजन वन कार्यालयको आयोजना र मेची 1 दुहागढी स्थित बाल सुबोधनी माध्यमिक विद्यालयको व्यवस्थापनमा वृक्षारोपण र सन्देशमूलक र्याली सहित विश्व वातावरण दिवस मनाइएको छ। विद्युत भार कटौतीका कारण राति अन्धकार हुने दार्चुलाका सडक सौर्य बत्तीले झलमल बनेका छन्। महाकाली नगरपालिका 9 बेतदेखि सदरमुकाम खलङ्गा हुँदै वार्ड नम्बर 1 श्री बगडासम्मको मुख्य राजमार्गमा सौर्य बत्ती जडान गरेपछि रातिको आवत जावत सहज बनेको छ। सुदूरपश्चिम प्रदेश सरकारले 2,64,00,000 सम्पूरक अनुदान उपलब्ध गराएकोमा नगरपालिकाले बोलपत्र आह्वान गरी 1,41,91,000 रुपियाँको लागतमा सबै क्षेत्रका सडकमा सौर्य बत्ती जडानको काम सम्पन्न गरेको महानगर
महाकाली नगरपालिकाका सूचना अधिकारी युवराज जोशीले जानकारी दिनुभयो। पछिल्लो समय दार्चुलामा विद्युत सेवा अनियमित बन्द गएपछि रातिको समयमा सडक सुनसान हुने अवस्थालाई मध्यनजर गर्दै नगरपालिकाले सडकमा सौर्य बत्ती जडानलाई प्राथमिकतामा राखेको महाकाली नगर प्रमुख नरसिंह चौधरीले बताउनुभयो। बैतडीको पाटन नगरपालिकाले शैक्षिक गुणस्तर सुधारलाई केन्द्रमा राख्दै एक वडा एक नमुना विद्यालय कार्यक्रम लागू गरेको छ। कार्यक्रमको लागि नगरपालिकाले 20 लाख रुपैयाँ बजेट विनियोजन गरेको शिक्षा शाखा प्रमुख ललित कुमार पाण्डेले जानकारी दिनुभयो। शैक्षिक गुणस्तर अभिवृद्धिका लागि पञ्चवर्षीय योजना निर्माण प्रक्रिया अघि बढेसँगै नमुना विद्यालयले अनिवार्य पालना गर्नुपर्ने मापदण्ड समेत निर्धारण गरेको छ। विद्यालयले अघिल्लो शैक्षिक सत्रको स्वमूल्याङ्कन र समीक्षा गरी नतिजा सार्वजनिक गर्नुपर्ने मापदण्डमा उल्लेख गरेको छ। म्याग्दीको बेनी जोमसुम कोर्ला सडकको म्याग्दी खण्डमा पर्ने खाम भित्तामा पहिरो रोकथाम आयोजना सञ्चालन गरिएको छ। बेनी जोमसुम कोर्ला सडक आयोजना कार्यालयले खाम भित्ता क्षेत्रको 300 मिटरमा पहिरो र कटान रोकथाम आयोजना सञ्चालन गरेको हो। बेनी जोमसुम कोर्ला 76 किलोमिटर सडक अन्तर्गत 25 करोड रुपैयाँको लागतमा खाम भित्ताका साथै रघुगङ्गा गाउँपालिका 2 तल्लो र माथिल्लो बैसरी नागढुङ्गा गुइठेभिर खाम भित्ता लाटो खोला रूप्से सेतो खोला र लार्जुङ खण्डमा पहिरो तथा कटान रोकथाम आयोजना सञ्चालन गरिएको हो। यसका साथै प्रदेश समाचार सक्यो। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्कार।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। अब हामी राख्दैछौँ आज राति 11 बजेसम्म केन्द्रीय प्रसारणबाट सुन्न सकिने कार्यक्रमहरूबारे जानकारी। केही समयमा नै बाल बाटिका कार्यक्रम सुन्न सक्नुहुनेछ। 6:40 भने सदाझै कृषि कार्यक्रम प्रसारण गर्नेछौँ। 7:00 समाचार, 7:25 घटना र विचार कार्यक्रम सुन्न सक्नुहुनेछ। त्यसपछि 7:45 काठमाडौँ उपत्यकामा खानेपानी कार्यक्रम प्रसारण हुनेछ। बेलुकी 8:00 अङ्ग्रेजीमा समाचार, 8:10 आदर्श जीवन कार्यक्रम सुन्न सक्नुहुनेछ। त्यसपछि भने विषयगत सिकाइको शैक्षिक रेडियो कार्यक्रम प्रसारण हुनेछ करिब 9:00। राति 9:00 समाचार, 9:15 हाम्रो स्वास्थ्य कार्यक्रमको पुनः प्रसारण सुन्न सक्नुहुनेछ। 10:00 हिन्दीमा समाचार, 10:10 रोधी कार्यक्रम प्रसारण हुनेछ। 11:00 समाचार, अनि समाचारको समाप्तिसँगै आजका नियमित प्रसारणका कार्यक्रमहरू यहीँ सम्पन्न हुन्छ। हाम्रो प्रसारण भने 11:00 समाचारपछि पनि निरन्तर सुन्न सक्नुहुन्छ नै। रात्रिकालीन प्रसारणमा सुमधुर गीत सङ्गीत र विभिन्न कार्यक्रमको पुनः प्रसारण सुन्न सक्नुहुनेछ।
1: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: गोबरलाई गुइठाना बनाऊ, खेती गरिएको जमिनमा प्रयोग गरेर माटोलाई उर्वर र उत्पादनशील बनाऊ।
1: नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्र, हरियर भवन।
2: कृषक माझ बियो बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
3: जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशका अधिकांश भूभागमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण गरेको सन्दर्भमा धान खेती गर्ने कृषकहरूमा बियो बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
2: नेपालमा सूचित वा पञ्जीकृत भएका धानका जातहरू छनौट गर्नुहुन अनुरोध सहित
3: छोटो अवधिमा पाक्ने धानका जातहरू छनौट गर्नुहुन समेत आग्रह गर्दछौ।
2: सम्भव भएसम्म सुक्खा सहने जातहरू जस्तै सुक्खा श्रृङ्खलाका जातहरू तथा घैया 1, 2 र 3 र सुक्खा तथा डुबान दुवै सहने बहुगुणी 1, बहुगुणी 2 जातहरू प्रयोग गर्न हुन अनुरोध छ।
3: यसका साथै सुक्खाको प्रभाव कम गर्न धानको ब्याड राख्दा एकै पटक नराखी निश्चित दिनको अन्तरालमा राख्नु हुन, त्यस्तै बर्सातको पानी संकलन प्रविधि, छरुवा धान प्रविधिको अवलम्बन गर्नुहुन समेत अनुरोध छ।
2: बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवन तथा राष्ट्रिय बिउ बिजन समितिको सचिवालय ललितपुर।
3: फोन नम्बर 542-13-59।
4: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
5: नेपालको समावेशी आवाज।

नमस्कार मेरा प्यारा प्यारा भाइ बहिनीहरू, कार्यक्रम बाल बाटिका लिएर सधैँको शुक्रबार जस्तै आजको शुक्रबार पनि प्रविधि संयोजन तर्फका दाजु पुष्परत्न बज्राचार्य सँगै म तपाईँहरूकी दिदी विष्णु देवी पौडेल उपस्थित भइसकेकी छु। आजको कार्यक्रममा रेडियो नेपालको स्टुडियोसम्म हामीसँग कुराकानी गर्नका लागि सुडिम बाटिका सेकेन्डरी स्कुल सुकेधारा काठमाडौँमा कक्षा 9 अध्ययनरत सम्पदा घिमिरे आउनु भएको छ। भाइ बहिनीहरू, तपाईँहरू पनि रेडियो नजिकै आउनु ल। पहिला एउटा मिठो बाल गीत सुन्नेछौ, आराध्या श्रेष्ठको स्वरमा प्रेम कृष्ण बजगाईको रचना र संगीतमा।

0: स्वागत छ तपाईँलाई कार्यक्रम बालबाटिकामा।
1: धन्यवाद दिदी।
0: तपाईँको घर चाहिँ कहाँ हो नि?
1: म हाल चाबेनमा बसोबास गर्दै आइरहेकी छु र मेरो वास्तविक ठेगाना ओखलढुङ्गा लामी डाँडा भन्ने ठाउँमा पर्दछ।
0: अनि ओखलढुङ्गाबाट कति भयो तपाईँ काठमाडौँ आउनु भएको?
1: म भन्ने पर्दा यहीँ जन्मेको हो। म कहिले कहिले अब छुट्टीको बेला जाने गर्दछु। त्यस्तै
0: ओखलढुङ्गा चाहिँ बिदाको समयमा जानुहुन्छ। काठमाडौँबाट कति घन्टा लाग्छ ओखलढुङ्गा जानलाई?
1: एक दिन
0: पुरै लाग्छ हो।
1: अब बिहान 5 बजे गयौँ भने बेलुकाको 5-6 बजेतिर पुगिन्छ।
0: सम्पदालाई रेडियो नेपालको स्टुडियोसम्म कसले लिएर आउनुभयो आज?
1: हाम्रो डाइरेक्टर सर प्रदीप कुमार भट्टराईले लिएर आउनु भएको हो।
0: अनि पहिलोचोटि आउनु भएको रेडियो नेपालमा?
1: हो।
0: कस्तो लाग्यो त?
1: राम्रो लागिरह
0: राम्रो लागिरहेछ है। सबै घुम्नु भएको छैन, भर्खर आउँदै
1: भर हो,
0: त्यही भएर लामो सास ताने हो कि क्या
1: हो?
0: कुद्दै आउनु भएको जस्तो छ सम्पदा। हामी त्यस्तै लागिरहेछ, लामो सास फेर्दै बोल्दै गर्नु भएको
1: छैन
0: है। सम्पदालाई गीत गाउन पनि आउँछ? सुनाइदिनुहोस् न त।
1: फुल भन्छ फुलिरहँ जुन

नति भन्छ बगिरहो, सृष्टि भन्छ चलिरहो, नदी भन्छ बगिरहो, सृष्टि भन्छ चलि

0: तपाईँलाई धन्यवाद.
1: कस्तो राम्रो गीत गाइदिनु भयो सम्पदाले.
0: धन्यवाद मिस.
1: है सम्पदालाई सबैभन्दा मनपर्ने विषय चाहिँ?
0: मलाई भन्ने पर्दा नेपाली विषय मनपर्छ. कविता कथा निबन्धहरू हुने भएका कारण पनि मलाई एकदमै मनपर्छ.
1: तपाईँलाई कविता पनि भन्न आउँछ? ल भनिदिनुहोस् न त एउटा.
0: र म भए कविता गाउन गइरहेको छु. यसको शीर्षक चाहिँ प्यारो प्रकृति रहेको छ. र यो यो कविता चाहिँ प्रह्लाद पोखरेलले गाउनु भएको हो. प्रातः काल हिमाल हास्छ जस

0: छ किन्तु सन्तुलनमा हाम्रो नयाँ दृष्टिको। धन्यवाद।
1: सम्पदालाई चाहिँ नेपाली विषय सजिलो लाग्छ भन्नुभयो, सबैभन्दा गाह्रो विषय चाहिँ कुन लाग्छ त?
0: म्याथ।
1: म्याथ गाह्रो लाग्छ हो, अलिकति प्र्याक्टिस कम गर्नुहुन्छ कि?
0: होइन, मलाई सानदेखि गाह्रो लाग्ने म्याथ, मलाई केही अब दिमागमा पसे जस्तै नहुने क्या म्याथ चाहिँ,
1: है?
0: सबै सजिलो लाग्छ, यो म्याथ चाहिँ अलिक गाह्रै लाग्छ कि, अब गाह्रै कुराहरू हुन्छ नि त।
1: मलाई पनि गाह्रो लाग्छ नि सम्पदा।
0: सबैलाई त्यही कमजोर, अब आउने मान्छेलाई चाहिँ फेरि सबभन्दा सजिलो म्याथ हुन्छ, नआउनेलाई सबभन्दा गाह्रो।
1: सम्पदालाई फुर्सदको समयमा के गर्न मन लाग्छ?
0: फुर्सदको समयमा मलाई ब्याडमिन्टनहरू खेल्न मनपर्छ।
1: खेल्नुहुन्छ?
0: खेल्थेँ, अहिले चाहिँ खेल्दिनँ।
1: अनि घरमा चाहिँ को को हुनुहुन्छ तपाईँ?
0: मेरो घरमा बाबा, मम्मी, हजुरआमा, अनि मेरो एउटा ट्विन्स भाइ पनि छ।
1: ए हो?
0: अनि म छु।
1: भनेपछि भाइहरूसँग मजाले खेल्नुहुन्छ होला?
0: अलि झगडै पर्छ।
1: झगडा पर्छ
0: कहिले कहिले
1: हो? अनि कुट्नु पनि हुन्छ कि क्या भाइलाई?
0: त्यस्तो चाहिँ हुँदैन।
1: अनि घरमा चाहिँ बाबा मम्मीलाई कतिको काम सघाइदिनुहुन्छ?
0: अब भ्याएको अनुसार फरक पर्छ, अब कहिले कहिले मम्मी बाबाले नभ्याउनु भएको बेला भाँडाहरू माझ्ने गर्दछु, अब कोठाहरू सफा गर्ने गर्दछु, लुगा धुने, त्यस्तै त्यस्तै।
1: कतिको तयारी गर्नु भएको छ त? नौ कक्षा त अब आइसकेपछि त अब अर्को वर्ष त यसरी त दिनुपर्ने बेला आइसक्यो।
0: ठिक ठिकै राम्रो चलिरहेको प्रिपरेसनहरू,
1: राम्रोसँग पढ्नु भएको छ। सम्पदालाई चाहिँ सबैभन्दा मनपर्ने ठाउँ चाहिँ कहाँ हो?
0: मलाई अब नेपालको भन्नुपर्दा मनाङ मुस्टाङहरू जान मन लागिरहेछ, अब कहिले हुन्छ हेर्नु पर्छ।
1: नेपाल बाहिर चाहिँ जाने विचारमा हुनुहुन्न?
0: मलाई अब नेपालमै बसेर केही गरौँ भन्ने छ नि त, त्यही भएर मलाई कहीँ पनि जान मन छैन।
1: अनि भविष्यमा चाहिँ के भन्ने विचारमा हुनुहुन्छ?
0: अब विभिन्न रहरहरू छन्, अब त्यहाँबाट अब आफैले कुन बाटोमा जान्छु भन्ने कुरा हुन्छ।
1: भनेपछि कन्फ्युजै कन्फ्युज हुन्छ है। तपाईँको लिस्ट चाहिँ सुनाऊ न त, के के भन्ने मन छ भविष्यमा अहिलेदेखि नै?
0: विभिन्न, पहिला अब समाचार वाचक भन्ने थियो, अब पछि अब नाटककार बन्ने थियो, अब विभिन्न अरू कलाकारहरूसँग अब काम गर्न मन थियो, अब अधिकृतहरू त्यस्तो बन्न मन लागिरहेछ। त्यति
1: अहिले चाहिँ अधिकृत बन्न मन लागिरहेछ। तपाईँ चाहिँ घुम्नको लागि कहाँ कहाँ जानु भएको छ काठमाडौँ बाहेक?
0: म कहीँ पनि गएको छैन, त्यही गाउँ मात्रै हो, अनि मेरो मामा घर अब रामेछापको सयपु भन्ने ठाउँमा हो, त्यहीँ मात्रै गएको छ, अरू कहीँ पनि गएको छैन।
1: तपाईँ बाटोमा हिँड्दाखेरि कसैले तपाईँलाई दुर्व्यवहार गर्न खोज्यो भने चाहिँ तपाईँले कसलाई भन्न उचित मान्नुहुन्छ?
0: त्यस्तो घरमा म सर्वप्रथम त प्रहरी, होइन अब महिला प्रहरीलाई सूचना दिन चाहन्छु, अब जसको कारण हामीले सजिलैसँग अपराधी भनौँ न अब लाई समात्न सक्छौँ।
1: अनि सम्पदालाई चाहिँ कस्तो राम्रो गीतहरू गाउँदो रहेछ, परिवारमा अरूले पनि गीत गाउनुहुन्छ बाबा मम्मीले?
0: गाउनु हुँदैन, मम्मी अब कविताहरू चाहिँ वाचन गर्नुहुन्थ्यो, अब कहिले कहिले अब फोनहरूमा हाल्ने गर्नुहुन्थ्यो लकडाउनको समयमा, अब त्यसबाटै बानी भयो भनौँ न अब गाउने।
1: बाबा मम्मीले चाहिँ के काम गर्नुहुन्छ?
0: मेरो बाबा ट्राफिक पुलिस हुनु छ, अनि मम्मी स्कुलमै काम गर्नुहुन्छ।
1: अनि बाबा यही काठमाडौँमै हुनुहुन्छ कि?
0: काठमाडौँको भक्तपुर भन्ने ठाउँमा अहिले काम गर्नुहुन्छ।
1: सम्पदाले अघि हामीलाई गीत पनि गाएर सुनाइदिनु भयो, कविता पनि सुनाइदिनु भयो, एउटा गीत गाइदिनुहुन्छ?
0: हुन्छ। फुल

0: धन्यवाद।
1: सम्पदा, बाल बालिकाहरूलाई अगाडि बढ्नको लागि कसरी सहन गर्नुपर्छ जस्तो लाग्छ?
0: अब सबैजनाले अब विभिन्न अब ECSCA प्रोग्रामहरूमा भाग लिनुपर्ने हुन्छ। अब उनीहरूलाई अब जेमा रुचि छ त्यस अनुसार कार्यक्रमहरू सञ्चालनहरू गर्नु पर्दछ। अब त्यस्तै
1: गीत गाउनु मन लाग्यो हो फेरि एउटा?
0: म गीत भन्दा नि एउटा कविता गाउन चाहन्छु।
1: ल, एउटा कविता सुनाइदिनुहोस् न।
0: यो कविताको शीर्षक रहेको छ मेक बिजुली विवाह।

0: धन्यवाद।
1: कस्तो राम्रो कविता सुनाइदिनु भयो सम्पदाले,
0: धन्यवाद।
1: सम्पदाको नामको अर्थ चाहिँ के हो?
0: अब सम्पदाको नामको अर्थ सम्पत्ति हो।
1: कसले राखिदिनु भएको यो नाम?
0: मेरो मम्मीले।
1: अनि यो सम्पदाको तपाईँलाई चाहिँ नाम कतिको मनपर्छ?
0: अब मलाई नाम पहिला चाहिँ कस्तो अब जहिले पनि अब एसेम्ब्लीहरूमा नि जहिले सम्पदा क्यासलगत कस्तो अब कस्तो फिल हुन्थ्यो, म त घरमा गएर रुनी पनि गर्थेँ कि जहिले सम्पदा क्यासला जहिले सम्पदा क्यासला भन्ने गर्छन् भनेर। अहिले चाहिँ राम्रो फिल लाग्छ, प्राउड फिल लाग्छ क्या। विभिन्न बुकहरूमा नि सम्पदा अब प्राकृतिक सम्पदाहरू अब विभिन्न अब सांस्कृतिक सम्पदाहरू पढ्दाखेरि पनि अब आफ्नै नाम आए जस्तो प्राउड फिल हुन्छ।
1: सम्पदासँग कुरा गर्दाखेरि चाहिँ हामीलाई कस्तो रमाइलो लागिरहेको थियो है, तर अब लगभग हामी कार्यक्रमको अन्तिममा आइसकेका छौँ। जाँदा जाँदै हामीलाई सुनेर बसिराख्नु भएको तपाईँ जस्तो सानो सानो भाइ बहिनीलाई चाहिँ के भन्न चाहनुहुन्छ?
0: अब हामीले अब तपाईँ अब हामी जस्ता बालबालिकाहरूले विभिन्न अब प्रतियोगिताहरूमा भाग लिने गर्नुपर्दछ, अब विभिन्न अब समाचारहरू सुन्नेहरू गर्नुपर्दछ, अब आफूलाई रुचि भएको खेलकुदहरूमा भाग लिने गर्नुपर्दछ, अब सानोदेखि मेहनती र अब लगनशीलता हुनुपर्दछ, अब जाँदा जाँदै सबैले धेरै मेहनत गर्नुपर्दछ भन्न चाहन्छु।
1: है, आजको कार्यक्रमबाट हामी छुट्टिन्छौँ ल।
0: हुन्छ,
1: धन्यवाद।
0: धन्यवाद।
1: भाइ बहिनी, भर्खरै सुन्नुभयो सोडिम बाटिका सेकेन्डरी स्कुल सुकेधारा काठमाडौँमा कक्षा 9 अध्ययनरत सम्पदा घिमिरेसँग गरिएको कुराकानी। तपाईँहरूलाई पनि मसँग यस्तै मिठा मिठा कुराकानी गर्न मन लागेको छ भने www.balbatika.radio.nepal@gmail.com पनि आफ्नो सम्पर्क नम्बर र मिठा मिठा रचनाहरू पनि पठाउन सक्नुहुनेछ। हस्त भाइ बहिनी, आजको कार्यक्रमबाट प्रविधि संयोजन तर्फका दाजु पुष्परत्न बज्राचार्यसँगै म तपाईँहरूकी दिदी विष्णु देवी पौडेल पनि बिदा भयो।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: नेपालको समावेशी आवाज।
2: कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम तपाईँकै जेटिए र तपाईँकै बुढियामा। तपाईँकै चिर परिचित बुढियामासँग कृषि विज्ञ एवं कृषि प्राविधिकसँगको भलाकुसारी कार्यक्रम तपाईँकै जेटिए र तपाईँकै बुढियामा।
3: कृषक दाजुभाइ तथा दिदीबहिनी, आजको कार्यक्रममा तपाईँकी बुढियामा कहाँ पुगेर कोसँग के कुराकानी गर्दै हुनुहुन्छ त आउनुहोस् कार्यक्रम सुन्नतर्फ लागौं।
4: ओहो, परिगा नानी, सन्चै छ तिमी?
5: हजुर, सन्चै छ आमा। नमस्कार।
4: नमस्कार, अनि के छ हाल खबर?
5: मेरो ठिक छ नि, हजुरको के छ हाल खबर?
4: म त बुढाबुढी सधैँ त्यस्तै त हो नानी, आइया र उया, कहिले कम हुने होइन, सदाबहार रोग लागिहाल्यो, बुढेसकाल भएपछि यस्तै हो। अनि आज एउटा कुरा गरौँ भनेर आएको।
5: हजुर भन्नुहोस् न आमा।
4: यो सहरी कृषि भनेको चाहिँ के जाति हो?
5: सहरी खेतीको बारेमा सुन्नु भएको छैन र आमा?
4: सुने भए कहिले सोध्न आउँथ्यो नि।
5: ए हो र, सहरी खेती भनेको त अहिले एकदमै चलनमा आएको खेती हो नि त। सहरी खेतीलाई अब घर कृषि पनि भन्छन् होइन? खोकी हो त नि, कति खोकी, तातो पानी खाने गर्नु आमा। सहरी कृषिमा चाहिँ कौशी खेती, गमला खेती, घरबारी खेती, छाया खेती, हावा खेती, पशुपन्छी, माछा पालन, यी सबै खेतीहरू पर्छन्।
4: माछा पालन नै पर्छ?
5: माछा पालन यस्तो हुन्छ आमा, धेरै जस्तो सहरमा बसेर नै खेती गर्ने। अब त धेरैजना मान्छेहरू गाउँघर छोडेर सहरतिर पस्न थाले, गाउँघर खाली हुन थाल्यो। कृषि भन्ने बित्तिकै हामीले पहिला चाहिँ गाउँघरमा गरिने खेती भनेरै सम्झिन्थ्यौँ, तर अहिले अलिकति परिवेश परिवर्तन भइसक्यो। यसमा चाहिँ सहरमै पनि घरमै पनि खेती गर्न सकिन्छ। विभिन्न तरिकाहरू अप्नाएर आफूले आफ्नो लागि आवश्यक पर्ने तरकारीहरू, कृषि उपजहरू आफैले उत्पादन गर्ने तरिका चाहिँ सहरी कृषि हो आमा।
4: भनेपछि अब जे खेती गरे नि तरिकै चाहिन्छ। यो सहरी खेती गरिँदाखेरि के गर्ने, कसरी गरिन्छ, किन गरिने, यो भन्नु पर्यो नि त नि। अनि जाने बुझे पो अनि यसो खेती गर्नु मन लाग्छ।
5: हो आमा, अब सहरमा धेरै जस्तो मान्छेहरू चाहिँ आफ्नो काम गर्न जान्छन् होइन, तरकारीहरू बजारबाट किनेर ल्याउने गरिन्छ। तर बजारबाट ल्याउने तरकारीहरू सधैँ स्वच्छ, स्वास्थ्यको लागि उपयुक्त हुँदैनन्। त्यही हुनाले गर्दाखेरि जति सकिन्छ बिहान बेलुकाको समयलाई सदुपयोग गरेर हामीले चाहिँ आफ्नो लागि मनपर्ने तरकारीहरू बिहान बेलुका अलिअलि समय निकालेर चाहिने कुराहरू आफ्नो लागि उत्पादन गर्ने एउटा तरिका हो। यसमा चाहिँ अब विभिन्न किसिमका तरकारीहरू, जस्तै कि अब सिमी लगाउन सकिन्छ, लहरे सिमी होइन, तरकारीमा पनि अब राजमा सिमी पनि हुनसक्छ है, सिजन अनुसारको लगाउने कि, अब छतमा लगाउँदाखेरि पनि भयो, आफूसँग सानो करेसा बारी छ भने त्यसमा लगाउँदाखेरि पनि झनै राम्रो भयो। अब यसले गर्दाखेरि चाहिँ आफूले ताजा तरकारीहरू आफैले बिहान बेलुका टिपेर खान सकिने पनि भयो। अनि यसले चाहिँ घरको सुन्दरता, राम्रोसँग खेती गर्न सकियो भने घरको सुन्दरतालाई पनि यसले बढाउन सक्छ। त्यस्तै गरेर अब हामीले खाँदाखेरि त अब तरकारीहरूको धेरै फोहोर निस्किन्छ नि त आमा, हो त्यो सबैलाई चाहिँ आफैले कुहाएर मल बनाएर अनि त्यसैलाई सदुपयोग गरेर अनि फेरि आफैले खेती पनि गर्न सकिन्छ।
4: मैले भन्नै लाथे, मल पनि चाहिन्छ होला, जल पनि चाहिन्छ होला, कसरी पुर्याउने भनेर?
5: मल चाहिँ आमा मैले भनिहालेँ होइन, जस्तै कि हामीले नै खाएको तरकारीहरू हुन्छ है, त्यो तरकारीहरूलाई चाहिँ हामीले कम्पोस्ट बनाउन सकिन्छ। अनि त्यो कम्पोस्ट बनाउनको लागि भनेर चाहिँ नेपाल सरकारका पनि विभिन्न स्थानीय तहबाट पनि त्यसको अनुदान पनि दिइराखेको हुन्छ। एउटा कम्पोस्ट बिन भन्ने पनि हुन्छ, त्यसमा बनाउँदाखेरि एकदम उपयुक्त हुन्छ। त्यसमा चाहिँ हामीले खाएको जुन फोहोर निस्केको, घरबाट निस्केको फोहोरहरूलाई हामीले त्यसमा राखेर त्यसलाई कुहाएर अनि अलि समयपछि त्यसबाट निस्केको जुन मल हुन्छ त्यसलाई चाहिँ हामीले प्रयोग गर्न चाहिँ सक्छौँ। त्यसबाट पनि धेरै हुन्छ, नभएदेखि चाहिँ अब हाम्रा कुखुराका मलहरू अनि त्यस्तै गरेर गोबर मल पनि लिएर आएर सकेसम्म हामीले यो कौशी खेती अथवा सहरी खेती गर्दाखेरि चाहिँ सकेसम्म रासायनिक मल पनि एकदम कम मात्रै प्रयोग गर्ने अथवा नगर्ने र विभिन्न किसिमका विषादीहरू प्रयोग गर्दै नगर्ने गर्न सकियो भने हामीले आफ्नै घरमा एकदमै राम्रो मिठो उत्पादन लिन चाहिँ सक्छौँ।
4: भनेपछि अर्ग्यानिक तरकारी पनि खान पाइयो है?
5: अर्ग्यानिक खान पाइयो नि आमा, अब बजारमा अर्ग्यानिक भनेर आएको हुन्छ, महँगो पनि हुन्छ र अर्ग्यानिक कतिको हो भन्ने कुरा आफूलाई ठ्याक्क थाहा पनि हुँदैन होइन। यो गर्दाखेरि चाहिँ आत्मसन्तुष्टि चाहिँ एकदमै हुन्छ आमा।
4: भनेपछि फोहोर व्यवस्थापन पनि हुने रहेछ?
5: फोहोर व्यवस्थापन हुन्छ नि आमा, जस्तै कि अब हामीले बाहिर बाहिर देख्छौँ नि कति फोहोर हुन्छ, हाम्रो खोला नदी नालाहरू कति फोहोर भएका हुन्छन्, त्यसमा चाहिँ विशेष गरेर हामीले घरबाट छुट्याइने फोहोरहरू चाहिँ कुहिने नकुहिने किसिमका फोहोरहरू छुट्याएर घरबाटै निकाल्न सकियो भने एकदमै यो फोहोर व्यवस्थापन धेरै घरबाट आफ्नो घरबाट नै सुरु गर्ने हो कि, बुझ्नुभयो नि आमा? जस्तै कि आफ्नोबाट निस्केको कुहिने किसिमका फोहोरहरू त घरबाट बाहिर निस्किनै पर्दैन यति गर्न सकियो भने। प्लास्टिकहरू यिनीहरू रिसाइकल हुन्छन् आमा, यिनीहरूलाई चाहिँ रिसाइकल गर्न सकियो भने यी कुहिने फोहोरहरूलाई हामीले कम्पोस्ट बनाएर आफ्नै घरमा प्रयोग गर्न सकिन्छ।
4: भनेपछि मल पनि गमलामा अलिकति फोहोर हाल्यो माटो हाल्यो फोहोर हाल्यो माटो हाल्यो गऱ्यो भने त्यो पनि मल भइगयो नि है?
5: त्यो पनि मल भइहाल्यो नि आमा, कस्तो सजिलो सन्तुष्टि मिठो स्वच्छ धेरै कुरा फाइदा छ नि यो खेती।
4: तर एउटा कुरा है परिवार नानी,
5: हजुर,
4: अब रोग किरा भनेको जुनसुकै बाली लगाए नि लाग्छ
5: हो,
4: खेता लाए नि बारीमा लाए नि गमला लाए नि जहाँ पनि रोग किरा लाग्छ, एउटा फुल त छाड्दैन किरोले
5: हो।
4: यसमा फेरि के रोग किराको व्यवस्थापन कसरी मिलाउने?
5: रोग किरा भनेको चाहिँ लाग्छ आमा, जस्तै मैले हेर्दाखेरि चाहिँ कस्तो हुन्छ भने सकेसम्म जब किराहरू लाग्छ भने हामी त थोरै मात्रामा गर्छौँ नि त, यसमा ठुलो मात्रामा खेती गर्दैनौँ, थोरै मात्रामा मात्रै खेती गर्ने भएको हुनाले हामी बिहान बेलुका गएर आफ्ना बालीहरू के कस्ता भइरहेका छन् भनेर हामीले हेर्न सक्छौँ र त्यो हेर्ने क्रममा चाहिँ हामीले किराहरू लागेको छ भने छुट्याउन सक्छौँ होइन, र थोरै थोरै किरा लागेको छ भने त्यसलाई पनि हामीले ठिकै रूपमा हेर्न सक्छौँ, होइन भने चाहिँ गौमूत्रको पनि प्रयोग गरेर हामीले वस्तुपालन गर्न सम्भव नहुन सक्छ। सम्भव भयो भने सहरी खेतीमा धेरै जस्तो मान्छेहरू चाहिँ अब बाहिर गएर काम गर्ने भएको हुनाले वस्तुपालन गर्न नै सम्भव नहोला, सम्भव भए त त्यो त एकदमै उत्तम भइहाल्यो नि।
4: अनि एउटा कुरा नानी,
5: हजुर,
4: अब कौशी खेती गर्न गरे नि जुन खेती गरे नि पैसा चाहिन्छ, अनि यसो पैसाको व्यवस्था अनुदान भन्ने दिन्छ कि दिन्छैन, पाइन्छ कि पाइँदैन?
5: यो खेती गर्नको लागि अनुदान पनि विभिन्न स्रोतबाट चाहिँ हुने गरेको छ, जस्तै कि अब स्थानीय तहबाट पनि र हाम्रो प्रदेश सरकारको कृषि ज्ञान केन्द्र कृषि कार्यालयहरूबाट पनि यसको लागि अनुदानको व्यवस्था हुने गरेको छ। यसमा चाहिँ अब विभिन्न अब एउटा ठाउँमा चाहिँ 20-25 घरहरू भयो भने चाहिँ त्यो सबैजनाले कौशी खेती गर्ने भनेर सबैजनाले एउटा समूह जस्तो बनाउनु भयो भने चाहिँ यो सरकारी स्तर बाट अनुदान दिने त्यस्तो खाले चलन पनि छ, त्यसरी गर्दा पनि भयो आमा। होइन भने चाहिँ हामीले यसमा चाहिँ एकदम स्थानीय कुराहरू प्रयोग गरेर पनि खेती गर्न सकिन्छ, जस्तै कि यसमा खर्च नै नलाग्ने गरेर जस्तै कि चामलका बोराहरू प्रयोग गरेर होइन त्यसमा माटो भरेर खेती गर्न सकिन्छ, अनि त्यसको लागि त अनुदान नै चाहिन्छ भन्ने पनि भएन नि त।
4: अलि धेरै चामलको
5: बोराहरू हुन्छ होइन, सामान्य कुराहरूलाई मात्र गमलाहरूमा खेती गर्न सकिन्छ, यो प्लास्टिकको जारहरू फाल्न पर्ने हुन्छ नि त्यस्तालाई पनि बाटाहरू प्रयोग गरेर हामीले त्यस्तो गरेर गर्न पनि सकिन्छ। त्यही हुनाले गर्दाखेरि अनुदान चाहिँ छ, तर अनुदान नभए पनि आफ्नै खर्चले पनि मजासँगले गर्न चाहिँ सकिन्छ आमा।
4: अब रोग किरा लाग्ला अघि भनिहाले, रोकथाम गर्न पर्ला, उपाय के गर्नु कसो गर्नु, के रोग लाग्छ कस्तो किरा लाग्छ
5: अब रोग किराहरू त अब विभिन्न ढुसीजन्य रोगहरू लाग्न सक्छ, अनि किराहरू विभिन्न किसिमका लार्वाहरू लाग्न सक्छ होइन। त्यस्तोमा मैले अघि नै पनि भनिसकेँ होइन, अब हामीले झोल यो गौमूत्रहरूको झोल बनाएर त्यसमा प्रयोग गर्न सक्छौँ। विभिन्न किसिमका लुरहरू पनि पाउँछन् औँसा किराहरूको लागि, तिनीहरू पनि प्रयोग गर्न सक्छौँ। र हामीले कौशी खेती अथवा सहरी खेती अथवा बगैँचामा खेती गर्दाखेरि चाहिँ सकेसम्म चाहिँ विषादीहरू चाहिँ प्रयोग नगर्ने, विषादी नै प्रयोग गर्ने भएपछि चिल्ला तरकारीहरू जुन आउँछन् बजारमा ती त विषादीहरू हालिएका हुन्छन्, ती हाम्रो स्वास्थ्यको लागि हानिकारक हुन्छन्। त्यही हुनाले गर्दाखेरि हामीले चाहिँ सकेसम्म चाहिँ विषादी प्रयोग नगर्ने। यसमा नि आमा, यसमा त अब धेरै थरी छ नि, जस्तै कि घरैमा बसेर होइन जडीबुटीको चिया खाइन्छ नि हामीले बिहान उठ्दाखेरि चट्ट लाएर होइन, अब तुलसी होइन, तुलसी पानी, बाबरी, कागती झार, लेमन ग्रास भन्ने सुन्नुभएको छ आमा, एकदमै लामो लामो हुन्छ, एकदमै स्वास्थ्यको लागि पनि राम्रो हुन्छ। पुदिना होइन, तेजपात अनि भिक्स झार भन्ने पनि हुन्छ, एउटा भिक्स बास्ना आउँछ है,
4: त्यो पनि लामो नै हुन्छ,
5: त्यो लामो हुँदैन, त्यो चाहिँ अलिक होचो हुन्छ, तुलसीको पात जस्तै जस्तै किसिमको हुन्छ होइन। अनि अदुवा, कागती, हेर्नुहोस् त आमा कति थरीको कुराहरू लगाउन सकिन्छ हामीले होइन। त्यस्तै गरेर अब थोरै थोरै सकिन्छ भने कुखुराहरू पाल्न पनि सकियो, तर अब
4: कुखुरा त पाल्न सकिन्छ दुई चारवटा
5: होइन, त्यसबाट थोरै थोरै भए पनि अब मल पनि आउँछ होइन। अब अदुवा, बेसार, खुर्सानी त किन्नै पर्दैन आमा, अकोबरी खुर्सानी यति राम्रो फलाउन सकिन्छ। अरू खुर्सानीहरू पनि, जिरे खुर्सानी, डल्ले खुर्सानी, क्याप्सिकम भन्छ तिनीहरू पनि, भ्यान्टा, यी तरकारीहरू यो चाहिँ हामीले हिउँदमा, बर्खामा, हरेक सिजनमा चाहिँ हामीले चाहिँ मजासँगले फलाउन सकिन्छ। कर्कलो एकदमै राम्रो हुन्छ, सेपिलो ठाउँहरू छ भने पनि हामीले मजासँगले कर्कलो लगाउन सकिन्छ, तरुल लगाउन सकिन्छ, सखरखण्ड लगाउन सकिन्छ। भनेपछि हामीले अलिकति आफ्नो चाहना मात्रै हुन सक्यो भने चाहिँ हामीले धेरै कुराहरू लगाउन, खेती गर्न चाहिँ सकिन्छ।
4: अब लगाउन त अब गमला भए पनि, बोरा भए पनि माटो त तयार पार्नु पर्यो, अनि कसरी तयार पार्नु त?
5: माटो तयार पार्दाखेरि चाहिँ हामीले मलिलो माटो बनाउनु पर्ने जरुरी हुन्छ, जस्तै अघि नै मैले भनेको जस्तै गरेर हामीले यसमा सकेसम्म रासायनिक मलहरू चाहिँ प्रयोग नगर्ने, हामीले सकेसम्म आफूले घरमा खेती गर्दाखेरि चाहिँ अर्ग्यानिक तरिकाले नै गर्न सकियो भने आफूलाई स्वास्थ्यलाई पनि राम्रो हुने भएको हुनाले गर्दाखेरि उत्पादन थोरै कम होला, तर यो भनेको त हामी आफै किसान हुने हो कि, हामी आफै किसान भएर हामीले त साइन्समा एक्सपेरिमेन्ट भन्ने गरिन्छ नि, हो त्यस्तै किसिमले चाहिँ हामीले एक्सपेरिमेन्ट गर्न पनि सकिन्छ। यसमा हामीले चाहिँ के लगाउँदाखेरि कस्तो हुन्छ भनेर बिस्तारै बिस्तारै हामी आफै साइन्टिस्ट भएर ए ल यस्तो गर्दाखेरि हुने रहेछ भनेर बिउहरू पनि आफै जोगो गर्न पनि सकिन्छ, नभए बिउ त बाहिरबाट किनेर ल्याउन पनि सकियो भनेपछि यस्तो गरेर हामी खेती गर्न चाहिँ सकिन्छ आमा।
4: भनेपछि अब म रोप्ने गमला माटो तयार पार्दाखेरि त माटोमा मलसल हालेर मिसाउनु पर्यो नि है,
5: मलहरू हालेर मिसाउने, त्यसमा चाहिँ हाम्रो जुन हामीले तयार पारेको त्यो बिनमा तयार गरेको मललाई मिसाउने, अनि त्यसपछि माटो मिसाउने, त्यसलाई खुकुलो बनाउने, अनि त्यसमा चाहिँ राम्रोसँग तलपट्टि पुवाल बनाउनु पर्छ आमा, जस्तै कि अब एकदमै
4: हावा
5: पनि छिर्नु पर्यो, र पानीको मात्रा बढी भयो भने बिरुवा त मर्छ, त्यही हुनाले गर्दाखेरि तलपट्टि पुवाल पनि हुनुपर्छ होइन। त्यस्तो किसिमले चाहिँ हामीले खेती गर्न सकिन्छ। अब यो सहरी खेतीमा चाहिँ आमा, जस्तै कि मैले अघि भने होइन, अब घरैमा कस्तो भन्दाखेरि यसको समस्या भनेको चाहिँ चुहिन सक्छ जमिन, मतलब छतबाट पानी रसाउन सक्छ, त्यो कुरालाई चाहिँ विशेष ध्यान दिनुपर्छ। यसमा चाहिँ नचुइने गरेर हामीले चाहिँ एउटा कुनै बेन्च जस्तो बनाएर, फलामको बेन्च जस्तो बनाएर, त्यसमाथि अहिले त ग्रो ब्याग भन्ने पनि पाउँछ आमा, त्यसको
4: ठुल्ठुलो भाँडा पाउँछ,
5: यो प्लास्टिककै हुन्छ, त्यो चाहिँ त्यो प्रयोग गर्दाखेरि पनि हुन्छ, त्यसलाई चाहिँ अनि ठ्याक्क त्यो फलामको चाहिँ उसमाथि राख्यो भने तल छतलाई चाहिँ बचाउनुपर्छ एकदमै, किनभने बसिराख्दाखेरि पानी त्यहाँबाट रसाउँछ र त्यो छत बिग्रिन जान्छ। त्यही हुनाले गर्दाखेरि सिमेन्टको नै बेड पनि बनाउन सकिन्छ, लाइन लगाएर छतमा होइन, अब बोरामा पनि खेती गर्न सकिन्छ, अब कहिले काहीँ त्यो हावामा पनि झुन्डाएर खेती गर्न सकिन्छ। अनि त्यसपछि हाम्रो अब थोरै थोरै जग्गा छ भने त भुइँमा धेरै राम्रो हुन्छ, किनभने भुइँमा चिस्यानको मात्रा बढी हुन्छ होइन, अनि यसमा चाहिँ त्यस्तो खाले गरेर हामीले खेती गर्न सकिन्छ। सिँचाइ चाहिँ एकदम जरुरी हुन्छ आमा, यसमा बिहान बेलुका दुई टाइम चाहिँ के छ चिस्यानको अवस्था हामीले त्यो चाहिँ हेरिरहनु पर्छ।
4: सिँचाइ त गरौँला नि कत्रो कुरो भएर
5: हजुर,
4: ट्युबवेल छ, ट्युबवेलको पानी हालिदिउँला। हुन त सहरी क्षेत्रमा पानी खाने मुस्किल छ भन्ने बेला यहाँ घरेको धारा भन्छन्, अब धारा छ पानी छैन, पानी छ धारा छैन भने यस्तो भइरहेछ। कुनै कुनै ठाउँमा अब छ महिना भइसक्यो पानी थोपे आउँदैन, कहाँको पानी खान आमै भनेर चिठी लेख्छ छोरीले, के गर्नु।
5: त्यही भने पानी चाहिँ यस्तो पनि हुन्छ नि त आमा, जस्तै कि किचन त हाम्रो भान्सा घरबाट निस्केको हामीले चामल पखालेको पानी हुन्छ, तरकारी पखालेको पानी हुन्छ, होइन अब सफै पानी हात धोएको पानीहरू पनि हुनसक्छ, यस्ता पानी पनि बाल्टिनमा हामीले थापेर प्रयोग गर्न सक्छौँ, यसको लागि छुट्टै पानीको आवश्यक पनि परेन नि। त्यो भएपछि
4: हो सजिलो भयो है।
5: हजुर
4: ल, आज पर्ख्या नानी भेट भएर खुसी लाग्यो, नयाँ नयाँ कौशी बारी पनि जान्यो। कौशी खेती गर्नु थालेपछि म बोलाउला नि, आउनु है नानी।
5: कौशी खेती गर्नुपर्छ नि आमा, केही पर्यो भने मलाई बोलाउनु होला, हामी सल्लाह गरेर गरौँला नि।
4: ल ल ल, धन्यवाद। यति बेला त पुग्यो नि, अब ढुक्क भएर गर्छु खेती नानी।
5: हस् आमा
4: है,
5: हजुर
4: ल बस है साँचो। ए पर्ख्या नानी,
5: हजुर हस्
4: राम्ररी बस है छोरी।
5: हस्
4: हरि शरणम।
6: व्यावसायिक किट विकास केन्द्र हरिहर भवन ललितपुरको अनुरोध। मौरी पालन अति संवेदनशील तथा वैज्ञानिक र व्यावहारिक व्यवसाय हो। अन्य खेती जस्तो संरचित संरचनामा सबै मौसममा गर्न सकिँदैन। निश्चित मौसम वा समय मौरी गोला वृद्धि र विस्तारका लागि उपयुक्त हुन्छन्। प्रतिकूल मौसम खास गरी ग्रीष्म र वर्षा ऋतु मौरीका लागि कष्टकर हुन्छन्। त्यसैले वर्षायाम तथा प्रतिकूल मौसमको समयमा मौरी गोला सहितको मौरी घार बिक्री वितरण गर्दा स्वस्थ गुणस्तरीय रानु सहितको मजबुत गोला उत्पादन गर्न सकिँदैन। त्यसकारण कमजोर गोलाहरूको छनौट हुँदा यसले दीर्घकालीन रूपमा मौरीको गुणस्तर तथा समग्र मौरी क्षेत्रमा प्रतिकूल प्रभाव पार्ने हुन्छ। त्यसैले प्रतिकूल मौसम वा बेसिजनमा मौरी गोला सहितको मौरी घार वितरण नगर्न, नगराउन तथा यस किसिमका कार्यक्रम सञ्चालन गर्दा उपयुक्त मौसममा स्वस्थ तथा गुणस्तरीय रानु सहितका मजबुत गोला छनौट गरी वितरण गर्ने व्यवस्था मिलाउन सबै पालिका, सरकारी तथा गैर सरकारी निकायहरूमा अनुरोध छ। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, कृषि विभाग, व्यावसायिक किट विकास केन्द्र, हरिहर भवन, ललितपुर।
3: हवस् त, यसको साथै आजको लागि कृषि कार्यक्रम यति नै। कार्यक्रमबाट हामी सबै आज्ञा चाहन्छौँ। नमस्ते।

0: पैदल यात्रीले सदैव बाटो पार गर्दा जेब्रा क्रस, आकाशे पुल वा सुरक्षित स्थानबाट मात्रै बाटो पार गरौं।
1: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
2: वैदेशिक रोजगारीसँग सम्बन्धित कुनै पनि जिज्ञासा भएमा वा
3: सरकारले श्रमिकलाई दिने सेवाहरूको बारेमा बुझ्न र कुनै पनि प्रकारका समस्या परेमा समाधानका लागि पैसा नलाग्ने श्रमाधान कल सेन्टरको नम्बर 1141 सम्पर्क गरौँ।
2: वैदेशिक रोजगार बोर्डको सचिवालय।
4: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
5: नागरिक लगानी कोष।
6: कृषक माझ बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
7: जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशका अधिकांश भूभागमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण गरेको सन्दर्भमा धान खेती गर्ने कृषकहरूमा बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
6: नेपालमा सूचित वा पञ्जीकृत भएका धानका जातहरू छनौट गर्नुहुन अनुरोध सहित
7: छोटो अवधिमा पाक्ने धानका जातहरू छनौट गर्नुहुन समेत आग्रह गर्दछौ।
6: सम्भव भएसम्म सुक्खा सहने जातहरू जस्तै सुक्खा श्रृङ्खलाका जातहरू तथा घैया 1, 2 र 3 र सुक्खा तथा डुबान दुवै सहने बहुगुणी 1, बहुगुणी 2 जातहरू प्रयोग गर्नुहुन अनुरोध छ।
7: यसका साथै सुक्खाको प्रभाव कम गर्न धानको ब्याड राख्दा एकैपटक नराखी निश्चित दिनको अन्तरालमा राख्नुहुन, त्यस्तै बर्सातको पानी संकलन प्रविधि, छरुवा धान प्रविधिको अवलम्बन गर्नुहुन समेत अनुरोध छ।
6: बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवन तथा राष्ट्रिय बिउ बिजन समितिको सचिवालय ललितपुर।
7: फोन नम्बर 542-13-59।
8: सुशासन प्रवर्धनमा आम नागरिक सँगै सामाजिक स्वयंसेवी संघ संस्थाहरूको ठूलो भूमिका हुन्छ।
9: त्यसैले स्थानीय तहमा सुशासन प्रवर्धन गर्न स्वयंसेवी नागरिक संस्थाहरूको भूमिका महत्त्वपूर्ण हुनुपर्छ।
8: नागरिक संस्था आफू पनि जवाफदेही र पारदर्शी बनाऊ र अरूलाई पनि आफू जस्तै बन्न प्रेरित गरौं। खुला र पारदर्शी व्यवहारलाई जोड दिउँ। भौतिक संरचनाहरूको स्तरीयता र गुणस्तर कायम गर्न सबैले ध्यान दिउँ।
9: सामाजिक जवाफदेहिता र सदाचारका लागि सहकार्य
8: ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल।
10: राष्ट्रिय आर्थिक गणना सम्पन्न हुन अब 16 दिन बाँकी।
11: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। साँझको 7 बज्ने लागेको छ। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। सुरुमा प्रमुख समाचार। भारतको 5 दिने भारत भ्रमण पूरा गरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने स्वदेश फिर्ता। परराष्ट्र मन्त्री शिशिर खनाल भारत भ्रमणका लागि नयाँ दिल्लीमा। बाँदर तथा अन्य वन्य जन्तुबाट हुने क्षति कम गर्ने उपाय र नीतिगत सुधारका विषयमा सुझाव दिन सरकारद्वारा गठित कार्यदलको आग्रह। विदा समाप्त भएपछि पनि सम्पर्कविहीन निजामती कर्मचारीलाई 3 दिनभित्र हाजिर हुन सामान्य प्रशासन मन्त्रालयको आह्वान। हाजिर हुन नआएमा कारवाही गर्ने चेतावनी। र चीनका राष्ट्रपति सी जिनपिङले सोमबारबाट उत्तर कोरियाको भ्रमण गर्ने।
1: एसई सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
1: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
1: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब समाचार विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने 5 दिने भारत भ्रमण पूरा गरी आज स्वदेश फर्कनु भएको छ। स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सभापति लामिछानेले भारतीय जनता पार्टी भाजपाको निमन्त्रणामा भएको भ्रमणका क्रममा भएका भेटवार्तामा पारदर्शी र स्पष्ट ढंगमा कुराकानी भएको बताउनुभयो। सभापति लामिछानेले कनेक्टिभिटीदेखि धार्मिक पर्यटनसम्म हाम्रा प्राथमिकता र हाम्रो सम्बन्धबाट कस्तो लाभको अपेक्षा गरेका छौँ भन्ने सवालमा स्पष्ट खाका राखेको बताउनुभयो।
4: कनेक्टिभिटीका कुराहरूदेखि लिएर धार्मिक पर्यटनसम्मका कुराहरूमा हाम्रा प्राथमिकताहरू के हुन् र हामी हाम्रो सम्बन्धबाट कस्तो लाभको अपेक्षा गरिरहेका छौँ, हाम्रा सम्बन्धहरू कहाँ पुगुन् भन्ने हामीले चाहना राखिरहेका छौँ, त्यसको स्पष्ट खाका हामीले राखेका छौँ र त्यसैभित्र केन्द्रित रहेर बैठकहरू भएका छौँ। र हामीले एउटा के भने के ल्यायौँ के पायौँ भन्ने कुरा होइन, सँगै कहाँ पुग्यौँ भन्ने कुरा जरुरी हो। नेपालले आफ्नै क्षमताले आफ्नै क्यापासिटीले गर्ने कुराहरू कयौँ छन् भने कयौँ कुराहरू सहकार्य सद्भावका आधारमा हामीले अगाडि बढ्नुपर्ने कयौँ विषयहरू रहन्छन्। यसको एउटा नयाँ सरकार बनिसकेपछि एउटा

0: जथाभावी विषादीको प्रयोगले शत्रु किरा मात्र होइन मित्र किराहरूलाई समेत मारेर वातावरण बिगार्नुको साथै दम छालाको रोग तथा क्यान्सर सम्म गराउन सक्छ।
1: त्यसकारण प्राविधिकको सल्लाह अनुसार मात्र विषादीको प्रयोग गरौँ। विषादीको बट्टामा लेखिएको कुराको सधैँ पालना गरौँ।
2: समृद्ध कृषि समृद्ध जीवन।
3: हेलो,
4: के गर्दैछौ?
3: हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
4: ए हो र, अनि मेरो लागि के किन्दैछौ?
3: बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
4: अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
3: मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक, राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
4: अब रात तपाईँको
5: नेपाल टेलिकम राष्ट्रको संचार।
6: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
7: नेपालको समावेशी आवाज।

तपाईँको अनुमति बिना कसैले पनि तपाईँलाई कमजोर महसुस गराउन सक्दैन। यसै आदर्श भनाइसँगै आज पनि प्रस्तुति आदर्श जीवन मार्फत नवीन दाहाल आएको छु। प्रस्तुतिमा यहाँहरूलाई स्वागत गर्छु। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा हरेक शुक्रबार यसै समयको सदुपयोग गर्दै प्रेरणादायी प्रस्तुति आदर्श जीवनसँगै हामी हुन्छौँ। यहाँहरू सबैलाई आदर्श जीवनको अब करिब 15 मिनट समय अवधिभर सँगै रहिदिनु हुन पनि अनुरोध गर्छु। आज म तपाईँहरूसँग हाम्रो जीवनमा आत्मनिर्भरताको भूमिकाका सम्बन्धमा प्रेरणादायी कुराहरू गर्न लाग्दैछु। आज यो सन्दर्भमा कुरा गर्नु अघि एउटा गीत सुनौ। यो गीत हामी मधु छेत्रीको स्वरमा भीम विराकको गीत रचना र सङ्गीतमा सुन्दैछौँ।

0: गीतपछि अब कुरा गरौँ आत्मनिर्भरताको सन्दर्भमा। मानिसको जीवनमा सबैभन्दा ठुलो शक्ति के होला? धन, पैसा, पद, भौतिक शक्ति सम्पत्ति के होला? यी सबै कुराहरू महत्त्वपूर्ण त हुन्, शक्ति पनि हुन सक्छन्, तर जीवनको वास्तविक शक्ति भनेको चाहिँ आत्मनिर्भरता हो। आत्मनिर्भरता नै वास्तविक शक्ति हो। आउनुहोस् यो सन्दर्भमा कुरा गरौँ। आत्मनिर्भर व्यक्ति त्यो हो जसले आफ्नो जीवनको जिम्मेवारी आफै लिन सक्छ, आफ्नो निर्णय आफै गर्न सक्छ र कठिन परिस्थितिमा पनि अरूमाथि पूर्ण रूपमा निर्भर रहँदैन। आजको संसारमा धेरै मानिसहरू अवसर खोजिरहेका हुन्छन्, तर आत्मनिर्भर मानिसले अवसरलाई कहिल्यै पर्खिरहेको हुँदैन, उसले आफै अवसर सिर्जना गर्छ। आत्मनिर्भर व्यक्तिले केवल आफूलाई मात्र होइन समाजलाई पनि बलियो बनाइरहेको हुन्छ। जब युवाहरू आत्मनिर्भर बन्छन्, देशको अर्थतन्त्र पनि बलियो हुन्छ। आत्मनिर्भर बन्न समय लाग्छ। कुनै पनि सफलता रातारात प्राप्त भने हुँदैन, तर यदि प्रयास निरन्तर छ भने परिणाम भने अवश्य आउँछ नै। अब यसै सन्दर्भमा एउटा सान्दर्भिक कथा सुनौ। कुनै किसानको खेतबारीमा एउटा चरीको गुँड थियो। चरीले त्यो खेतमा पाक्न लागेको बालीको बीचमा गुँड बनाएर अन्डा पारेकी थिए। समय बित्दै जाँदा ती अन्डाबाट दुईवटा बच्चाहरू जन्मिए। चरी हरेक दिन दाना खोज्न जङ्गलतिर जान्थे। त्यो समयमा उसका बच्चाहरू गुँडमै एक्लै बसिरहेका हुन्थे। जब चरी फर्केर आउँथे, बच्चाहरू धेरै खुसी हुन्थे र उसले ल्याएको दाना मिठोसँग खान्थे। एक दिन चरीले देखे कि उसका बच्चाहरू निकै डराएका छन्। अनि त्यतिखेर बच्चाहरूले भने, आज खेतको मालिक यहाँ आएको थियो, उसले भनिरहेको थियो कि बाली पाकिसकेको छ, भोलि आफ्ना छोराहरूलाई बाली काट्न लगाउँछु। यदि बाली काटिदियो भने त हाम्रो गुड भत्किन्छ, अनि हामी कहाँ बस्ने? बच्चाहरूको यस्तो कुरा सुनेर चरीले शान्त हुँदै भने, चिन्ता नगर न, अहिले बाली काटिँदैन क्या, अर्को दिन साँच्चै केही भएन, बाली काटिएन, खेत जस्ताको तस्तै रह्यो। अनि बच्चाहरू ढुक्क भए। एक हप्तापछि फेरि बच्चाहरू डराए। फेरि उनीहरूले भने, आज किसान फेरि आएको थियो, उसले भनिरहेको थियो कि भोलि नोकरलाई भनेर बाली काट्न लगाउँछु। यसपटक पनि चरीले बच्चाहरूलाई भने, केही हुँदैन, नडराउ न। फेरि पनि केही भएन, बाली काटिएन। अर्को हप्ता बच्चाहरूले फेरि भने, आज किसान फेरि आएको थियो आमा, ऊ भनिरहेको थियो कि बाली काट्न धेरै ढिला भइसकेको छ, अब भने म भोलि आफै बाली काट्छु। यो सुन्ना साथ चरीले भने, अब भने भोलि बाली पक्कै काटिन्छ। त्यसपछि उसले आफ्ना बच्चाहरूलाई तुरुन्तै सुरक्षित ठाउँमा रहेको अर्को गुँडमा लगेर राखे। यस्तो देखेर छक्क परेका बच्चाहरूले सोधे, आमा, यसपटक साँच्चै नै काटिन्छ भनेर तपाईँले कसरी थाहा पाउनुभयो? चरीले मुस्कुराउँदै भने, जबसम्म मानिस कुनै कामका लागि अरूमाथि निर्भर रहन्छ, त्यो काम पुरा हुनेमा शङ्का रहिरहन्छ। तर जब उसले त्यो काम आफै गर्ने निर्णय गर्छ, तब त्यो काम अवश्य पुरा हुन्छ। किसानले जब आफै बाली काट्ने सोच बनायो, त्यही बेला निश्चित भयो कि अब खेतको बाली पक्कै काटिन्छ। यो कथाले स्पष्ट सन्देश दिएको छ कि यदि हामी कुनै कामका लागि अरूकै भर परिरहेका हुन्छौँ, अर्थात् पर निर्भर भएका हुन्छौँ भने सफलता प्राप्त गर्न सकिँदैन। अब कुरा गरौँ आत्मनिर्भरता भनेको चाहिँ के हो त, यो सन्दर्भमा चर्चा गरौँ। आत्मनिर्भरता भनेको आफ्नै क्षमतामा विश्वास गर्नु हो, आफ्नै मेहनतमा उभिन सक्नु हो, समस्या आउँदा आफैले समाधान खोज्न सक्नु र जीवनको जिम्मेवारी आफैले लिनु हो। आत्मनिर्भर मानिस परिस्थितिको गुलाम कहिले पनि हुँदैन, उसले परिस्थिति बदल्ने साहस राख्छ। यदि मानिस सधैँ अरूको सहारामा बाँच्न थाल्यो भने उसको आत्मविश्वास बिस्तारै कमजोर हुँदै जान्छ। यसै सन्दर्भमा अब्राहम लिंकनको प्रेरणादायी जीवनको कुरा गरौँ यहाँ। अब्राहम लिंकन गरिब परिवारमा जन्मिएका थिए। उनले आफै मेहनत गरेर पढे। कहिलेकाहीँ उनी खेतमा काम गर्थे, कहिलेकाहीँ किताब बोकेर धेरै माइलौँसम्म हिँडिरहेका हुन्थे। उनले अरूको सहाराको प्रतीक्षा कहिल्यै गरेनन्। आफ्नै सङ्घर्ष र मेहनतले उनी अमेरिकाका महान राष्ट्रपति बने। यसको सन्देश के हो भने, सङ्घर्षबाट नै आत्मनिर्भरता जन्मिन्छ। आत्मनिर्भर बन्ने पहिलो कदम आत्मविश्वास हो। यदि मानिसले आफैमाथि विश्वास गर्न सकेन भने ऊ कहिले आत्मनिर्भर बन्न सक्दैन। आत्मविश्वास भनेको म सक्छु भन्ने भित्री आवाज हो। हुनसक्छ सुरुवात सानो होला, तर विश्वास चाहिँ ठुलो हुनुपर्छ। आत्मनिर्भर बन्नका लागि सिपको भूमिका पनि महत्त्वपूर्ण हुन्छ। हामीले डिग्री पास गरेर मात्र पुग्दैन, मुख्य कुरा सिप आर्जन गर्न सक्नुपर्छ। व्यक्तिमा सिप आवश्यक छ। विश्व प्रसिद्ध व्यवसायी ज्याकमाको प्रेरणादायी जीवनको चर्चा गरौँ अब। ज्याकमाले धेरै असफलता भोगेका थिए। उनले धेरै ठाउँमा जागिर पाएनन्, तर पनि उनले कहिल्यै हार मानेनन्। उनले आफ्नो सिप र सोचमा विश्वास गरे। त्यही आत्मनिर्भर सोचले अलिबाबा जस्तो विशाल कम्पनी जन्मियो र अहिले उनी विश्व प्रसिद्ध व्यवसायी बनेका छन् र लाखौँ मानिसहरूका प्रेरणादायी व्यक्ति पनि बनेका छन्। आत्मनिर्भरताका लागि पैसा आवश्यक छ, आर्थिक अवस्था राम्रो हुनुपर्छ, यसको बारेमा पनि कुरा गरौँ। आर्थिक रूपमा आत्मनिर्भर हुनु अत्यन्त आवश्यक छ। जब मानिस आर्थिक रूपमा सक्षम हुन्छ, तब उसले आफ्नो जीवनका निर्णय स्वतन्त्र रूपमा गर्न सक्छ। यसका लागि पैसा बचत गर्ने बानी बढाउनुपर्छ, मेहनत गर्ने बानी बढाउनुपर्छ, सिप विकास गर्ने बानी पनि बढाउनुपर्छ। अनि आर्थिक रूपमा बलियो भएर मात्र पुग्दैन, मानसिक रूपमा पनि व्यक्ति आत्मनिर्भर हुनुपर्छ। जुनसुकै सानो कामलाई पनि सम्मान गर्ने, स्वीकार गर्ने बानी बसाल्नुपर्छ। आत्मनिर्भर मानिस असफलतासँग कहिले डराउँदैन, किनकि उसलाई थाहा हुन्छ असफलता पनि एउटा शिक्षक हो। यसर्थ आफ्नो जीवनको जिम्मेवारी आफै लिऊ। जीवनमा सबैभन्दा ठुलो परिवर्तन तब आउँछ जब हामीले आफ्नो जीवनको जिम्मेवारी आफै लिन सुरु गर्छौँ। यस क्रममा अरूको सहाराको प्रतीक्षा नगरौँ, आफ्नो क्षमता चिनौँ, मेहनत गर्न नडराउँ, किनकि आत्मनिर्भर मानिस परिस्थितिको बन्दी हुँदैन, ऊ आफ्नो भविष्यको निर्माता हुन्छ। त्यसैले सपना देखौँ, सिप सिकौँ, आत्मविश्वास बढाउँ र आफ्नै मेहनतमा उभिन सिकौँ, किनकि आत्मनिर्भरता नै सम्मान, सफलता र स्वतन्त्र जीवनको वास्तविक आधार हो। हाम्रो जीवनमा आत्मनिर्भरताको भूमिकाका सन्दर्भमा यो प्रेरणादायी कुराकानी आजलाई यति नै गरौँ। अब भने आगामी शुक्रबार बेलुका 8:15 बजेसम्मलाई बिदा लिने बेला भएको छ। फेरि पनि मधु छेत्रीको स्वरमा भीम विराकको गीत रचना र सङ्गीतमा यो गीत सुनाउँदै आज पनि अनुरोध गर्छु, यो जीवन आफ्नो लागि त छँदैछ, आफ्ना आफन्तका लागि पनि छँदैछ, त्योभन्दा अलि पर अरू कसैका लागि पनि काम लागोस्, सहयोगी बन्न सकोस्, उपयोगी हुन सकोस्। यही शुभ भावना शुभकामनाका साथ नवीन दाहाल बिदा हुन्छु। नमस्कार, शुभरात्रि।
1: सुशासन प्रवर्धनमा आम नागरिक सँगै सामाजिक स्वयंसेवी संघ संस्थाहरूको ठूलो भूमिका हुन्छ।
2: त्यसैले स्थानीय तहमा सुशासन प्रवर्धन गर्न स्वयंसेवी नागरिक संस्थाहरूको भूमिका महत्त्वपूर्ण हुनुपर्छ।
1: नागरिक संस्था आफू पनि जवाफदेही र पारदर्शी बनौ र अरूलाई पनि आफू जस्तै बन्न प्रेरित गरौं। खुला र पारदर्शी व्यवहारलाई जोड दिउँ। भौतिक संरचनाहरूको स्तरीयता र गुणस्तर कायम गर्न सबैले ध्यान दिउँ।
2: सामाजिक जवाफदेहिता र सदाचारका लागि सहकार्य
1: ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल।
3: श्रोतावृन्द नमस्कार। नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित रेडियो शैक्षिक कार्यक्रममा हार्दिक स्वागत गर्दछौँ।
1: श्रोता विद्यार्थी, आज हामी माध्यमिक तह कक्षा 10 नेपाली विषयको पाठ 4 रहेको यस्तो कहिले नहोस् मनवादको अनुच्छेद 1-3 आधारित भएर सस्वर पठन, शुद्धोच्चारण, शब्द भण्डार, बोध प्रश्नोत्तर र घटना वर्णनमा केन्द्रित भई शिक्षक र विद्यार्थीबीच गरिएको संवाद प्रस्तुत गर्दैछौँ। भाइ बहिनीहरू, तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै मुख्य कुराहरू टिपोट गर्न तयार हुनुहोस् है त। तयार हुनुभयो?

0: शान्ता, आज कस्तो रमाइलो वातावरण छ है।
1: हो नि, आकाश पनि पुरै खुलेको छ, चारैतिर छ्याङ्ग देखेको छ। हैट, बाटामा अरू केही पनि छैन, कानै खाने गरी अनावश्यक घन्टी बजाउने को रहेछ भनेको त बासु पो तिमीलाई त।
2: शान्तालाई हल्ला गरिदिएको नि, शुभ बिहानी है दुवैजनालाई।
0: शुभ बिहानी बासु,
2: आउँदै गर है, म साइकल राख्दै गर्छु।
0: यही पहिलो बेन्चमा बसौँ है शान्ता।
1: हुन्छ, यसैमा बसौँ।
0: साँच्ची शान्ता, आज राजु सरले के पढाउनुहुन्छ?
1: राजु सरले आजबाट पाठचार सुरु गर्ने भन्नुभएको थियो।
0: त्यसो भए किताब पल्टाएर हेर्दै गरौँ न त।
2: एहोइ, कक्षा कोठामा छिर्न पाएको छैन, पढाउँदासहरू त किताब पल्टाएर पुरै व्यस्त देखिन्छन् त।
0: आज सरले नेपाली विषयमा के पढाउनुहुन्छ भनेर यसो हेर्दैछौँ हौ, त्यस्तो पढाउँदास भनेर भनिहाल्नुपर्ने केही छैन।
2: सरले आज मनोवाद पढाउनुहुन्छ, हिजै भन्नुभएको थियो।
1: ऊ हेर त उता, सर आइसक्नुभयो, हल्ला नगर है साथीहरू।
3: नमस्कार सर।
4: नमस्कार है, नमस्कार, के छ हालखबर?
1: ठिकै छ सर, अनि सरलाई कस्तो छ नि?
4: मलाई पनि ठिकै छ।
2: आज पाठचारको मनोवादमा छलफल गर्ने कुरा थियो होइन त सर?
4: हो, आज हामी मनोवादमा छलफल गर्छौँ। ल, अब सबैले पाठ्य पुस्तक पल्टाउनुहोस् त।
0: सर, यो मनोवाद भनेको कथा जस्तै हो कि वक्तृता जस्तो हो?
2: मलाई पनि यस बारेमा सोध्न मन लागिरहेको थियो सर।
4: मनोवाद भनेको कथा जस्तो पनि होइन र वक्तृता जस्तो पनि होइन, यसको आफ्नै छुट्टै चिनारी छ।
1: भन्नाले कस्तो सर?
4: मनोवाद पनि रूपक विधाको एक उपविधा हो। यो अरूले नसुन्ने गरी मनमा नै सम्बन्धित मनोवादकर्तामा मात्र सीमित रहन्छ। यो कुनै विषयलाई लिएर एक्लै गरिने विचार विमर्श, तर्क वितर्क तथा कल्पना हो।
2: पात्र र परिवेश भए पनि यो संवाद चाहिँ होइन उसो भए?
4: बासुले ठिक भन्नुभयो, संवादमा दुई चारजना पात्रहरू कुराकानी गर्छन्, मनोवादमा एकजना मात्र पात्र हुन्छ। यो एकजना पात्रको सोचाइको अभिव्यक्ति हो, यसलाई एकालाप पनि भनिन्छ।
1: भनेपछि यसमा पात्रका आफ्नै अनुभव हुने रहेछन्, होइन त सर?
4: हो, शान्ताले ठिक भन्नुभयो। अब हामी मनोवाद नै पढेपछि थप प्रष्ट हुन्छौँ।
3: हुन्छ सर।
4: पात्र सुकमान, स्थान बोहराटार काठमाडौँ, समय राति 10 बजे।
2: यो कोष्टकमा राखेको चाहिँ परिवेश हो सर?
4: हो, ख्याल गर्नुहोस् है, म पढेर सुनाउँछु। सुकमान बत्ती बन्द गरेर सुतेको आधा घन्टा भइसक्यो, उनलाई पटक्कै निन्द्रा परेको छैन। साइबर अपराध बढेका कारण आफू र थुप्रै मानिसले पाउनुसम्म दुःख पाएको सम्झेर उनी खिन्न छन्। सामाजिक सञ्जालमा छाएका विकृतिले गर्दा आज उनको मन अमिलो भएको छ।
2: मन पनि अमिलो? चुप लाग्यो न एकछिन।
4: बिस्तारामा सुतेको एक घन्टा हुँदा पनि उनलाई निद्रा लागेको छैन। बेला बेला साइबर अपराधबारे आफूले पढेका, सुनेका र थाहा पाएका कुरा पनि मनमा झल्यास्स आइरहन्छन्।
0: अब खास मनोवाद सुरु हुन्छ, होइन त सर?
4: हो, भर्खरै तपाईँहरूले सुन्नुभएको मनोवादको परिवेश हो। अब म मनोवादको केही अंश पढेर सुनाउँछु, तपाईँहरू उच्चारण र अर्थ सिक्नुपर्ने शब्द चिन्ह लगाउँदै मनोवादको घटना पनि ख्याल गर्नुहोस् है त।
3: हुन्छ सर।
4: अरे, के जमाना आयो यस्तो, सामाजिक सञ्जालले गर्दा जीवन सहज र सजिलो भयो भनेको त झनै जटिल र समस्याग्रस्त पो बन्न थाल्यो। सामाजिक सञ्जालबारे थाहा भएको म जस्तो त आज फँसेँ भने अरू कति मान्छेलाई यो सञ्जालले पीडा दिएको होला। खाएको विष पो लाग्नुपर्ने, नखाएको विष पनि लाग्दो रहेछ।
1: यो कोष्टकमा राखेको कोल्टो फर्कदै भन्ने चाहिँ के हो सर?
4: यो पात्रले गरेको हाउभाउ तथा शारीरिक चेष्टा हो। अब यो अनुच्छेदको बाँकी अंश शान्ताले नै पढ्नुहोस् त। अरूले अघि भने जस्तै उच्चारण र अर्थ सिक्नुपर्ने शब्द चिन्ह लगाउँदै मनोवादको घटना पनि ख्याल गर्नुहोस् है।
1: यो मोबाइलभित्रको साइबर संसारमा पस्दा त खुबै विचार पुर्याउनु पो पर्दो रहेछ नि। हैट, मोबाइललाई पनि के दोष दिनु र खै? मैले नै होस गुमाएपछि मोबाइललाई के को दोष? यो मोबाइल भन्ने चिज पनि विचित्रकै छ।
2: सर, यो विचित्र भनेको के हो?
0: अनौठो तथा विलक्षण हो क्या? त्यही पाठको तल छ नि, हेर त।
4: हो, त्यसको अर्थ त्यही छ। हेर्नुहोस् त बासु, अगाडि पढ्दै जानुहोस् त शान्ता।
1: पोहोर साल त सामाजिक सञ्जाल प्रयोग र साइबर सचेतना सम्बन्धी कक्षामा म स्वयं सहभागी भएको थिएँ नि, तर खै के गर्नु, पढेका कुरालाई व्यवहारमा उतार्न नसकेपछि त्यो पढाइको के पो अर्थ हुँदो रहेछ र? बेलामा बुद्धिमा बिर्को लागेपछि त्यो बेला साइबर अपराधबारे गजबसँग भन्नुभएको थियो नि साइबर क्राइम शाखाका सब इन्सपेक्टरले।
0: अनि सर, सचेतना भनेको के हो नि?
4: सचेतना भनेको जागरुकता हो
2: सर। बुद्धि भन्ने कि बुद्धि भनेर उच्चारण गर्ने?
4: राम्रो प्रश्न गर्नुभयो बासुले। बुद्धि होइन, बुद्धि भनेर उच्चारण गर्नुपर्छ। सबैले उच्चारण गर्नुहोस् त,
3: बुद्धि।
2: अब बाँकी अंश म पढौँ सर?
4: हुन्छ, पढ्नुहोस्।
2: वास्तवमा यी सारा कुरा मैले त्यति बेला सुनेर उति बेलै अर्को कानले नउडाएको भए त्यस दिन आएको त्यो म्यासेजलाई मैले तुरुन्तै हटाइदिनु पर्ने रहेछ। के गर्नु, के रहेछ भनेर हेरि त हाले। अरे शिव, यस्तो नचिनेको व्यक्ति र नम्बरबाट आएको म्यासेज त शत्रुले पनि नहेरोस्।
0: सुकमानलाई के भयो त यस्तो? अब पाना पल्टाएपछि थाहा हुने भयो।
2: तपाईँलाई 25 लाख रुपियाँको पुरस्कार परेको छ बधाई भन्ने आशाको सन्देश मोबाइलमा पो पठाएको रहेछ। त्यो सन्देश देख्न साथ म त खुसीले उम्लेछु।
0: आशय र सन्देश भनेको उस्तै उस्तै होइन र सर? यी शब्दको अर्थ कसरी फरक गरेर बुझ्ने?
4: आशय भनेको उद्देश्यसँग सम्बन्धित भयो, अनि सन्देश भनेको समाचार हो।
0: ए, बल्ल बुझेँ। पढ है बासु, यो अनुच्छेद तिमी सक अनि अर्को अनुच्छेद चाहिँ म पढ्छु।
2: अब सित्तैको धन पाइने भयो भनेर म मख परे। आज मैले यो गति भोग्नु पर्यो। अझ मैले घर परिवारलाई भनेकै छैन। सबैले थाहा पाए भने कसरी मुख देखाउने होला? यो सङ्कटको भुमरीबाट कसरी उम्कने होला?
1: यहाँ त सुकमान आफैले आफैसँग गन्थन मन्थन गर्दैछन्। बल्ल मनोवादको कुरा बुझ्दैछु। आफू फसेकोमा चिन्तित भएको कुरा त आयो, तर
0: थप घटनाहरू बाँकी अनुच्छेदमा आइहाल्छ नि शान्ता, किन हतार गरे कि?
4: घटना के होला भनेर शोभालाई पनि खुल्दरी भए जस्तो छ। एउटा प्रश्नको उत्तर भन्नुहोस् है, सुकमानलाई परेको समस्या कुन विषयसँग सम्बन्धित छ?
0: सुकमानलाई परेको समस्या त मोबाइलभित्रको सामाजिक सञ्जाल अर्थात् साइबर अपराधसँग सम्बन्धित छ।
4: अनि सुकमानलाई के म्यासेज आएको थियो?
1: यसको उत्तर म भन्छु है सर।
4: हुन्छ, भन्नुहोस्।
1: सुकमानलाई तपाईँलाई 25 लाख रुपियाँको पुरस्कार परेको छ बधाई भन्ने म्यासेज आएको थियो। उत्तर मिल्यो त सर?
4: तपाईँले सही उत्तर भन्नुभयो। अब दोस्रो अनुच्छेदमा छलफल गरौँ है
1: सर। दोस्रो अनुच्छेद म पढ्न सुरु गरौँ?
4: हुन्छ, सुरु गर्नुहोस्।
1: अरे, जताततै साइबर अपराधको बाढी पो आए जस्तो छ त। सामाजिक सञ्जालमा अन्य व्यक्तिको नाम तथा तस्विर प्रयोग गरेर नकली प्रोफाइल खोल्ने र गैर कानुनी हरकत गरेर बेइज्जत गर्ने तथा दुःख दिने गर्दा रहेछन्
2: सर। हरकत भनेको के हो?
0: यो शब्द त मलाई पनि सोध्न मन लागेको थियो।
4: पाठमा दिइएको सन्दर्भ हेरेर अर्थ पहिचान गर्नुहोस् त।
2: सन्दर्भ हेर्दा त गैर कानुनी हरकत भनेपछि खराब काम हो कि?
4: तपाईँले ठिक भन्नुभयो बासु। हरकत भनेको खराब काम वा दुष्प्रयास हो।
0: यसलाई वाक्यमा प्रयोग गर्न पाए अझै प्रष्ट भइन्थ्यो कि सर।
4: ल, सुन्नुहोस् है त, संयोगले साथीसँग झगडा गरेर आफ्नो हरकत देखायो।
0: बल्ल बुझियो
4: शान्ता, अनुच्छेदको बाँकी भाग पढ्नुहोस् त।
1: धन्य, अहिलेसम्म आफू त्यस्तोमा परिएको छैन र पो। विभिन्न किसिमका तस्विरमा अरूको टाउको जोड्ने तथा आफन्तलाई पठाउने, सामाजिक सञ्जालमा राख्ने कार्य पनि गर्दा रहेछन्। के गर्नु, साइबर सचेतना कक्षा लिएकै हो क्या रे?
2: यस्तो त मैले पनि देखेको छु, नेताहरूको झन् धेरै गरेको देखेको छु।
0: एकछिन चुप लाग न बासु,
2: के बोल्ने नहुने हो र? प्रसङ्ग आउँदा आफूलाई लागेको कुरा गरेको नि।
0: लु लु, ठुलो मान्छेलाई केही भन्नै नहुने
2: सर। हेर्नु त।
4: ल ल, चुप लाग्नुहोस् है। केही छैन, प्रसङ्ग अनुसार छलफल पनि गरौँला, अनि अनुच्छेद सकेपछि पनि पुरा छलफल गरौँला नि। अनुच्छेदको बाँकी अंश पढ्नुहोस् त शान्ता।
1: शिक्षकले बिहान पढाएका र पाठ्य पुस्तकमा लेखेका कुरा मात्र पढ्ने बानी परेको म बाहिरी प्रविधिमय संसारसँग अपरिचित पो रहेछु। जीवनमा आफैलाई दुःख पर्दा पढेका र जानेका कुरा पनि व्यवहारमा प्रयोग गर्नै नसकिने रहेछ।
2: सुकमान त आफै फसेको जस्तो पो छ त।
4: सुकमान कसरी आफै फस्यो होला?
0: यसमा म अलिकति भनौँ सर।
4: हुन्छ, भन्नुहोस् त।
0: सुकमानले पाठ्य पुस्तकमा लेखेको कुरा पढेको तर बाहिरी प्रविधिमय संसारसँग अपरिचित भएका कारण फस्न पुगेको छ, होइन त सर?
4: तपाईँले ठिक भन्नुभयो। यसबारे थप प्रश्न हुन अझै मनोवादका अरू अंश पढ्नुपर्छ।
2: अब तेस्रो अनुच्छेद म पढ्छु।
0: होइन, म पढ्छु।
1: म पढिरहेकी छु, तिमीहरू सुन न।
2: हुँदैन, तिमीले भर्खरै दोस्रो अनुच्छेद पढेकी छौ।
4: ल ल, तपाईँहरू धेरै हल्ला नगर्नुहोस्। अब तेस्रो अनुच्छेद सबैजना पढ्नुहोस्। उच्चारण, अर्थ र वाक्यमा प्रयोग सिक्नुपर्ने शब्द पनि ख्याल गर्नुहोस् र मनोवादका घटना पनि पहिचान गर्दै जानुहोस् है।
3: हुन्छ सर।
4: ल, अब पढ्न सुरु गर्नुहोस्।
3: साँच्चै यो मोबाइलभित्र त सारा संसार पो अटाएको रहेछ। यसमा के छैन? नाच यही रहेछ, गाना यही रहेछ, धर्म यही रहेछ, अधर्म पनि यही नै रहेछ। स्वर्ग नर्क जे भन सबै यसैमा रहेछ। ज्ञानको भण्डार पनि यही रहेछ, सुख पनि यही रहेछ। कहिले साथीलाई सोधे, कहिले परिवारलाई सोध्ने गर्थे, के गर्नु मेरो दशा लागेको
0: दुर्दशा भन्ने कुरा आउन थालेपछि त
3: चुकुल लगाएर सुतेको कोठामा पनि लोक कथामा बाल पंखी घोडा चढेर राक्षस आएजै सुरु सुरु आउने पो रहेछ। क्यारे
4: पढिसक्नु भयो त तेस्रो अनुच्छेद?
3: सक्यो सर।
4: उच्चारण र अर्थ सिक्नु पर्ने कुनै शब्द छन् कि
0: सर? यो भडार कि भण्डार के भन्ने उच्चारण कसरी गर्ने?
4: यसलाई भण्डार भन्नुपर्छ। सबैले भन्नुहोस् त,
3: भण्डार।
4: फेरि भन्नुहोस् है, भण्डार।
3: भण्डार,
4: भण्डार,
3: भण्डार,
4: भण्डार,
3: भण्डार।
2: अनि सर, यो वायु पंखी कि यसलाई कसरी उच्चारण गर्ने सर?
1: सर, म प्रयास गरौँ।
4: हुन्छ, गर्नुहोस्।
1: वायु पंखी।
0: सर, यो वायु पंखी शब्दको अर्थ पनि सिक्न पाए हुन्थ्यो।
4: वायुपङ्खी भनेको हावा जस्तै बेग भएको हो।
1: यसलाई पाठमा भन्दा भिन्न एउटा वाक्य सुन्न पाए अझै प्रष्ट भइन्थ्यो कि सर?
4: ल, सुन्नुहोस् है त, म यस वायुपङ्खी घोडा झैँ दौडेर आए।
1: ए, बल्ल बुझे, छिटो गति रहेछ।
4: तेस्रो अनुच्छेदमा मनोवादमा के कस्ता घटनाको वर्णन गरिएको छ त?
2: म भन्छु है सर।
4: हुन्छ, भन्नुहोस्।
2: प्रविधिमा संसारको हरेक ज्ञान रहेको छ र आफै सचेत नहुँदा फस्न पुगेको कुरा छ। त्यस्तै प्रविधि कुकर्म र सुकर्म दुवैतिर लाग्ने बाटो भएकाले सचेत हुन पर्ने सोच सुकमानको मनमा आएको छ।
0: सुकमानले नचिनेको व्यक्ति र नम्बरलाई आफ्नो बैङ्क खाताको व्यक्तिगत विवरण उपलब्ध गराएको कुरा पनि सम्झिएको छ।
1: म अलिकति थपो सर।
4: हुन्छ, थप्नुहोस् न।
1: सधैँ काम गर्दा कसै न कसैलाई सोध्ने सुकमान अहिले कसैलाई नसोधी मोबाइलमा आफ्नो बैङ्क खाता दिएर फसेको छ। यसलाई उसले आफ्नो दुर्दशा सम्झेको छ।
4: एकदमै खुसी लाग्यो, तपाईँहरूले मनोवादका घटना ख्याल गरेर पढ्नु भएको रहेछ। लौ, घन्टी पनि बज्यो, आजलाई यति नै गरौँ। बाँकी छलफल अर्को दिन गरौँला। कक्षामा सक्रिय सहभागिता जनाउनु भएकामा तपाईँहरू सबैलाई धन्यवाद।
3: धन्यवाद सर, बाई बाई सर।
5: हस्त श्रोताबृन्द, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्ते।
6: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोस छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
5: श्रोतावृन्द नमस्कार। नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित रेडियो शैक्षिक कार्यक्रममा हार्दिक स्वागत गर्दछौँ।
7: Dear students, today we deal with the activities for speaking and listening skills given in Unit 5 of Grade 10 Compulsory English Textbook. Students, be ready with essential learning materials and take notes while listening to the audio lesson. Are you ready, students?
8: Hello, students. How are you?
9: We are fine, sir. And you?
8: I'm good, too. What are you doing here?
10: Sir, we are talking about our exam.
11: Yes, sir. Prakash is much worried about SEE exam.
8: Oh, why, Prakash? You are a good student. I believe you will definitely pass with good grades.
10: Yes, sir. I am also studying hard, but still I feel pressure.
8: Don't worry, Prakash. You are a hard-working student and you will get a good result.
11: I am also telling him the same thing.
8: That's fine. Now let's talk about today's lesson. Today, we will practice speaking and listening activities of Unit 5. Please turn your book on page number 73. Did you find the page?
9: Yes, sir.
8: Good. Here you can find two conversations. First, please read these conversations.
9: Okay, sir.
8: Very good, dear students. Now, let's act out the conversation. Prakash will play the role of Desika. Navina will play the role of Saloni and Pemba will be Srishti. Let's start.
10: Who do you think will win the race?
11: I think Poonam will.
12: Yes, if she runs faster, she will surpass them all.
8: That's good. Now act out the second conversation.
10: I will play the role of Manoj.
8: Okay, Navina, you play the role of Srijana and Pemba will play the role of Kritika.
11: Why do you think I have to study hard?
12: Because if you study hard, you will get better results.
10: Yes. If you get good result, you can get a scholarship.
8: Excellent. Students, did you notice the sentences that express conditions?
10: Yes, sir. If she runs faster, she will surpass them all.
12: Similarly, if you study hard, you will get better results.
8: That's good. Here, if clause tells you the condition. If you study hard. And the main clause, you will get better results, tells you the result. Now, let's practice having similar conversations using the situations given in exercise B. Pemba, use the first situation and ask question. Prakash and Navina, you have to answer his question using the similar structure as in the example.
12: Why do you think I shouldn't eat too much?
10: Because if you eat too much, you will gain weight.
11: Yes, if you gain weight, you will get lazy.
8: That's wonderful. Would you like to practice the next one?
9: Yes, sir.
10: Let me start. What will you do this evening if it rains?
11: I think I will stay at home.
12: Yes. If you stay at home, you will keep in touch with your parents.
8: Very good, dear students. In this way, you can express various possibilities in different conditions in other situations as well. Now look at exercise C. First, let's practice the conversation given in the example. There is an interesting situation. If you were a food, what food would you be?
12: Sir, I will play the role of Nima.
11: And I will be Prabha.
8: Great. Now you can start.
12: If you were a food item, what item would you be?
11: Well, if I were a food item, I would be an apple.
12: Why is that?
11: Because if one ate an apple a day, he would keep doctors away. And people in the world would be healthy.
8: Good. Students, did you notice the structure of these conditional sentences? Are they similar to the previous one or different?
9: They are different.
8: Can you tell how they are different?
11: In the previous examples, present forms are used in if clause and here past forms are used.
8: Yes. On the basis of that, the structure of main clause is also different, isn't it?
9: Yes, sir.
8: We will learn about conditional sentences in detail in grammar section. Now let's have similar conversations using the clues in exercise C. Pemba and Navina, use the first clue and have conversation.
12: Okay, sir. Navina, I'll start. What laws would you abolish if you could?
11: Well, if I could, I would abolish all unjust and outdated laws.
12: Why is that?
11: Because if we stop such laws, no innocent people would be suffered, and people would have faith in law and justice.
8: Very good. Now Prakash and Nabina use the second clue and have conversation.
11: Okay, sir. I will start. Prakash, which planet would you like to go if you were given an offer?
10: Well, if I were given an offer, I would like to go to Mars.
11: Why is that?
10: Because if I went on Mars, I would get an opportunity to explore and learn the similarities between Earth and Mars.
8: That's great.
12: Sir, shall I say next one?
8: Yes, sure. Prakash, you start the conversation.
10: Okay, sir. Pemba, why wouldn't you open the windows?
12: Well, if I opened the windows, I wouldn't feel safe.
10: Why is that?
12: Because I live on the ground floor, and if I didn't close the windows, the thief would easily get inside.
8: Wonderful. In the same way, you can have conversations in other situations as well. Students, you actively participated in speaking activities. You can talk to each other in English at other times as well, so that you can improve your speaking skill.
9: Sure, sir.
8: That's fine. Now let's move to listening activity. Please turn your book on page number 79. Students, before listening to the audio, look at the picture. What objects do you see in the picture?
12: A glass.
10: Yes, there is a glass with some liquid inside.
8: Why are there the layers of liquids in the glass?
11: It is because there is well, water and...
8: What is another liquid?
12: No idea, sir.
8: That's fine. Now you must have guessed about the listening text.
10: It must be about scientific experiments.
12: I'm sure it is about scientific experiments.
8: You might be correct. Now look at the exercise that you have to do after listening. Please read the exercises carefully. Did you read the exercises?
9: Yes, sir.
8: Good. In exercise B, there are some questions which you have to answer after listening to the audio. You can write short answers to these questions. In exercise C, there is a sentence completion exercise. Here you have to complete the sentences with the correct words that you listen in the audio. Students, you will listen to the audio 3 times. For the first time, I'll play the audio. You listen carefully. Don't do anything.
10: It means we don't write for the first time.
8: Yes, you are right. Then I'll play the audio for the second time. This time you need to do the task. When I play the audio for third time, you can complete the task and make corrections to your answers if needed. Is it clear?
9: Yes, sir.
8: Now you are going to listen to the audio for the first time. Listen carefully.
13: Today, I'm going to show you a simple science experiment that you can try at home to learn about density. Start by taking an empty glass and tip in some water and food colouring. Then add some syrup or treacle. And I'm going to add a little bit more water to make the layer a bit thicker. Then finally, fill the glass up with some oil and leave it to settle for about 15 minutes. These liquids separate out into different layers because they're different densities and they don't mix. The syrup has the highest density, so it sits on the bottom, and the oil, which has the lowest density, rises to the top. Try dropping different objects in to see what happens. If we drop this metal nut in, which is really dense, you can see it sinks right to the bottom. But if I take this grape and drop it in, it sinks through the oil and water, but sits on the syrup. This is because the syrup is denser than the grape. Pretty cool, huh? Now if I take this plastic bottle top and drop it in, it slowly sinks through the oil and sits on the water. And finally, if I take this piece of sponge and drop it in, it sits on top. The oil is denser than the sponge. You can try dropping different objects in to see which fluids are denser. I also found shining a torch beam down from above gives a really nice effect.
8: Now listen to the audio for the second time. Remember, this time you need to do the exercises.
9: Okay, sir.
13: Today, I'm going to show you a simple science experiment that you can try at home to learn about density. Start by taking an empty glass and tip in some water and food colouring. Then add some syrup or treacle. And I'm going to add a little bit more water to make the layer a bit thicker. Then finally, fill the glass up with some oil and leave it to settle for about 15 minutes. These liquids separate out into different layers because they're different densities and they don't mix. The syrup has the highest density, so it sits on the bottom, and the oil, which has the lowest density, rises to the top. Try dropping different objects in to see what happens. If we drop this metal nut in, which is really dense, you can see it sinks right to the bottom. But if I take this grape and drop it in, it sinks through the oil and water, but sits on the syrup. This is because the syrup is denser than the grape. Pretty cool, huh? Now if I take this plastic bottle top and drop it in, it slowly sinks through the oil and sits on the water. And finally, if I take this piece of sponge and drop it in, it sits on top. The oil is denser than the sponge. You can try dropping different objects in to see which fluids are denser. I also found shining a torch beam down from above gives a really nice effect.
8: Now listen to the audio for the third time. As you listen to the audio, you can complete the exercises and make corrections to your answers if necessary.
0: Okay, sir.
13: Today, I'm going to show you a simple science experiment that you can try at home to learn about density. Start by taking an empty glass and tip in some water and food colouring. Then add some syrup or treacle. And I'm going to add a little bit more water to make the layer a bit thicker. Then finally, fill the glass up with some oil and leave it to settle for about 15 minutes. These liquids separate out into different layers because they're different densities and they don't mix. The syrup has the highest density, so it sits on the bottom, and the oil, which has the lowest density, rises to the top. Try dropping different objects in to see what happens. If we drop this metal nut in, which is really dense, you can see it sinks right to the bottom. But if I take this grape and drop it in, it sinks through the oil and water, but sits on the syrup. This is because the syrup is denser than the grape. Pretty cool, huh? Now if I take this plastic bottle top and drop it in, it slowly sinks through the oil and sits on the water. And finally, if I take this piece of sponge and drop it in, it sits on top. The oil is denser than the sponge. You can try dropping different objects in to see which fluids are denser. I also found shining a torch beam down from above gives a really nice effect.
8: Did you complete the task?
12: Yes, sir.
8: Very good. Nabina, you read the first question and Pemba will answer.
0: What is the narrator experimenting about?
12: He is experimenting about density.
8: Is it correct, Prakash?
10: Yes, sir. He is experimenting about density.
8: That's good. What is the next question, Pemba?
12: Which liquids is the experimenter using?
0: The experimenter is using water, syrup and oil.
10: Yes, sir. He is using these three liquids, water, syrup and oil, to check the density.
8: Excellent. Now let's move to the third question.
0: May I read the question?
8: Yes, go ahead, please.
0: In what order do the liquids fix in the glass?
10: I know the answer. There is syrup at the bottom. Water is in the middle and oil at the top.
8: Wonderful. You are very smart. The next question is, what happens when we drop a plastic bottle top into the glass?
12: It sinks in the oil and sits on the water.
10: Yes, sir. The density of bottle top is more than that of oil, so it sinks in oil.
0: But the density of bottle top is less than that of water, so it doesn't sink in the water.
8: Wow, you are actually very attentive. You answered the questions with clear explanation. That's really wonderful. Now last question is left.
0: Prakash, I will read the question and you answer it, okay?
10: Yes, I'm ready.
0: Why do the liquids not mix?
10: It's so simple. The liquids do not mix because they have different densities.
8: Yeah, that's correct. You have answered all the questions easily. That's too good. Now let's discuss exercise C. You all have completed the exercise, haven't you?
9: Yes, sir.
8: Okay, Pemba, read the first sentence with the correct word in the blank space.
12: Sure, sir. The sponge sits on the top.
8: Is it correct, Navina?
0: Yes, sir. I have also written the same word, top.
8: You both are correct. Prakash, what about the next sentence?
10: Objects with highest density sits on the bottom.
12: Sir, I have also written highest.
8: Yes, that's correct.
0: The next sentence is, after filling the well, the mixer is left to settle for about 15 minutes.
8: Very good, Navina.
12: I will read the last sentence. The density of water is less than that of syrup and more than that of oil.
8: Well done, Pemba. We have completed both the exercises well. I hope you enjoyed listening to the audio.
9: Yes, sir.
8: Good. Now I have a question for you. Why do water and vegetable oil not mix?
10: Because they have different density.
11: Yes, sir. The density of oil is less than that of water, so it doesn't mix in water.
12: Because of low density, oil always floats in water.
8: We have observed it many times. When we put oil in water, it remains on the top. And that is because of density. You all have shared wonderful ideas. You can talk about it with your other friends as well.
9: Sure, sir.
8: Students, today we enjoyed a lot. We practiced expressing conditions and listened to the audio. Then we discussed the exercises. The class was really fruitful. Now it's time for another class, so I have to leave now. We'll meet again next day with the next lesson. Until then, goodbye, students.
5: हस्त श्रोताबृन्द, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्ते।
14: सवारी क्षमता भन्दा बढी यात्रु नचढाउँ र नचढाउँ, अन्यथा दुर्घटना हुने जोखिम बढ्दछ।
15: नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग।
16: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौँ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म अशोक मिश्र। सुरुमा प्रमुख समाचार। भारतको 5 दिने भ्रमण पूरा गरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने स्वदेश फिर्ता। परराष्ट्र मन्त्री शिशिर खनाल भारत भ्रमणका लागि नयाँ दिल्लीमा। बाँदर तथा अन्य वनजन्तुबाट हुने क्षति कम गर्ने उपाय र नीतिगत सुधारका विषयमा सुझाव दिन सरकारद्वारा गठित कार्यदलको आग्रह। विदा समाप्त भएपछि पनि सम्पर्कविहीन निजामती कर्मचारीलाई 3 दिनभित्र हाजिर हुन सामान्य प्रशासन मन्त्रालयको आह्वान। हाजिर हुन नआएमा कारवाही गर्ने चेतावनी। र चीनका राष्ट्रपति सी जिनपिङ सोमबारबाट उत्तर कोरियाको भ्रमण गर्ने। समाचार अब विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने 5 दिने भारत भ्रमण पूरा गरी आज स्वदेश फर्किनु भएको छ। स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सभापति लामिछानेले भारतीय जनता पार्टी भाजपाको निमन्त्रणामा भएको भ्रमणका क्रममा भएका भेटवार्तामा पारदर्शी र स्पष्ट ढङ्गमा कुराकानी भएको बताउनुभयो। सभापति लामिछानेले कनेक्टिभिटीदेखि धार्मिक पर्यटनसम्म हाम्रा प्राथमिकता र हाम्रो सम्बन्धबाट कस्तो लाभको अपेक्षा गरेका छौँ भन्ने सवालमा प्रष्ट खाका राखेको बताउनुभयो।
1: कनेक्टिभिटीका कुराहरूदेखि लिएर धार्मिक पर्यटनसम्मका कुराहरूमा हाम्रा प्राथमिकताहरू के हुन् र हामी हाम्रो सम्बन्धबाट कस्तो लाभको अपेक्षा गरिरहेका छौँ, हाम्रा सम्बन्धहरू कहाँ पुगुन् भन्ने हामीले चाहना राखिरहेका छौँ, त्यसको स्पष्ट खाका हामीले राखेका छौँ र त्यसैभित्र केन्द्रित रहेर बैठकहरू भएका छौँ। र हामीले एउटा के भने के ल्यायौँ के पायौँ भन्ने कुरा होइन, सँगै कहाँ पुग्यौँ भन्ने कुरा जरुरी हो। नेपालले आफ्नै क्षमताले आफ्नै क्यापासिटीले गर्ने कुराहरू कयौँ छन् भने कयौँ कुराहरू सहकार्य सद्भावका आधारमा हामीले अगाडि बढ्नुपर्ने कयौँ विषयहरू रहन्छन्। त्यसको एउटा नयाँ सरकार बनिसकेपछि एउटा मित्र राष्ट्रसँग हामीले के अपेक्षा गर्ने लगानीका कुराहरूमा, सहकार्यका कुराहरूमा र हाम्रो वर्षौँदेखि रहेको एउटा सद्भावपूर्ण सम्बन्धका आधारमा हामीले राष्ट्रका रूपमा कुन लाभलाई लिन सक्छौँ र कुन विषयलाई प्राथमिकीकरण गर्न सक्छौँ भनेर प्राथमिकताहरू छुट्याएर कुराकानी गर्ने अगाडि बढेको छ। राजनीतिक तवरमा भएको एउटा राजनीतिक दल र अर्को राजनीतिक दलको निमन्त्रणामा भएका विषयहरू भएको हुनाले मैले भने जस्तै यो चरणमा हामी प्रवेश गरेका त्यसै चरणबाट आफ्ना कुरा स्पष्ट राखिसकेपछि अस्पष्ट लुकीछिपी अपारदर्शी सम्बन्धहरू होइन, पारदर्शी स्पष्ट कहाँ जाने भन्ने कुराको गन्तव्य तय गरेर हिँड्न सुरु गरिएको यात्रा भएको हुनाले यो एक हिसाबले रिसेट जस्तो पनि हो। कयौँ विषयको यो रिसेट गर्ने काममा यो भ्रमणले मद्दत गर्छ भन्ने मैले आशा गरेँ।
0: सभापति लामिछानेले सीमा समस्यालाई कूटनीतिक माध्यमबाट सहज ढङ्गले समाधान गर्ने गरी अघि बढ्ने बताउनुभयो। कूटनीतिको विषयलाई जिम्मेवार र संवेदनशील ढङ्गबाट बुझ्न पनि सभापति लामिछानेले आग्रह गर्नुभयो। परराष्ट्र मन्त्री शिशिर खनाल भारतका विदेश मन्त्री डाक्टर एस जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा नयाँ दिल्ली पुग्नु भएको छ। आजदेखि 24 गतेसम्म भारतको औपचारिक भ्रमणका लागि उहाँ आज नयाँ दिल्ली पुग्नु भएको हो। उहाँलाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका लागि नेपालका कार्यवाहक राजदूत डाक्टर सुरेन्द्र थापा तथा भारतको परराष्ट्र मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले स्वागत गर्नुभएको थियो। भ्रमणका क्रममा परराष्ट्र मन्त्री खनालले उहाँका समकक्षी डाक्टर जयशंकरसँग औपचारिक भेटवार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ। भेटमा उहाँहरूबीच द्विपक्षीय व्यापार, लगानी, सम्पर्क सञ्जाल, कनेक्टिभिटी, ऊर्जा तथा

0: अधिकारीलाई 3 दिनभित्रमा अनिवार्य रूपमा आफ्नो अभिलेख अध्यावधिक गराउन आह्वान गरेको छ। मन्त्रालय, आयोग, सचिवालय तथा केन्द्रीय स्तरका कार्यालयलाई आफ्नो निकायबाट विभिन्न समयमा अध्ययन विदा वा असाधारण विदा स्वीकृत भएका कर्मचारीको विवरण, विदा अवधि समाप्तिपछि कर्मचारी हाजिर भए वा नभएको तथा अन्य विवरण राष्ट्रिय किताबखाना निजामतीसँग समन्वय गरी यकिन गर्न र 3 दिनभित्र अभिलेख अध्यावधि गराउन सूचनामा अनुरोध गरिएको छ। सरकारले बाँदर तथा अन्य वन्य जन्तुले बाली नालीमा पुर्याइरहेको क्षति नियन्त्रणका उपाय खोज्न सर्वसाधारणबाट सुझाव सङ्कलन सुरु गरेको छ। कृषि, वन तथा पर्यावरण मन्त्रालय अन्तर्गत गठित मानव वन जन्तु द्वन्द व्यवस्थापन प्राविधिक कार्यदलले त्यस विषयमा 15 दिनभित्र राय सुझाव उपलब्ध गराउन अनुरोध गरेको हो। बाँदर, बदेल, नीलगाई, तुम्सी लगायतका वन जन्तुबाट हुने क्षति कम गर्ने उपाय र नीतिगत सुधारका लागि कार्यदलले सर्वसाधारण तथा विज्ञहरूसँग सुझाव माग गरेको हो। मन्त्रालयका उपसचिव एवं कार्यदलका सदस्य शीला गेवालीले किसान, स्थानीयता, सरोकारवाला निकाय तथा विज्ञहरूको अनुभव र प्राविधिक सुझावका आधारमा व्यवहारिक तथा कार्यान्वयन योग्य समाधान खोज्न लागेको बताउनुभयो। कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले जलवायु परिवर्तनका चुनौती बीच आर्थिक समृद्धि र वातावरण संरक्षणलाई सँगसँगै अघि बढाउनुपर्ने बताउनु भएको छ। विश्व वातावरण दिवसका अवसरमा आयोजित कार्यक्रममा उहाँले समृद्ध भविष्यको आधार जलवायु एवं प्रकृति मैत्री विकास भन्ने नाराले नेपालको दिगो विकास यात्रालाई मार्गदर्शन गर्ने बताउनुभयो। मन्त्री चौधरीले जलवायु परिवर्तनमा नेपालको योगदान न्यून रहे पनि हिमालयदेखि तराईसम्म यसको असर प्रष्ट देख्न थालेको बताउनुभयो। प्रतिनिधि सभाका सभामुख डोल प्रसाद अर्याल सहितको टोलीले आज कञ्चनपुरको दोधारा चाँदनीमा निर्माणाधीन सुक्खा बन्दरगाहको कामको प्रगतिका विषयमा जानकारी लिएको छ। सभामुख अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले कञ्चनपुरका विभिन्न क्षेत्रको अवलोकनका क्रममा दोधारा चाँदनी सुक्खा बन्दरगाहको प्रगतिका विषयमा जानकारी लिनुभएको हो। भारत सरकारको प्राविधिक तथा आर्थिक सहयोगमा निर्माणाधीन सुक्खा बन्दरगाहमा पर्खाल निर्माण, आवास निर्माणका साथ मलेरिया नालामा पुल निर्माण लगायतका काम भइरहेका छन्। 2 अर्ब 37 करोड भारतीय रुपैयाँमा निर्माण भइरहेको सुक्खा बन्दरगाह 30 महिनाभित्र सम्पन्न गरिसक्नुपर्ने सहमति भएकोमा सुक्खा बन्दरगाहको हालसम्म 18% प्रगति भएको छ। सम्पत्ति छानबिन आयोगले तोकिएको सबै पदाधिकारी तथा व्यक्तिले यही जेठ मसान्तभित्र आफ्नो सम्पत्तिको विवरण बुझाउन सक्ने विश्वास गरेको छ। सार्वजनिक पदमा रहेका, पदबाट सेवानिवृत्त भएका वा हटिसकेका व्यक्तिले आफै वा आफ्नो प्रतिनिधि वा हुलाक वा आयोगको इमेल मार्फत विवरण तथा उजुरी बुझाउन सक्ने व्यवस्था गरिएको छ। आयोगले 2048 देखि 2083 सालसम्मको कुनै समावधिमा सार्वजनिक पद धारण गरेका व्यक्तिले पदीय दुरुपयोग गरी अस्वाभाविक कमाई गरेको देखिए उजुरी गरी छानबिन प्रक्रियामा सहयोग गर्न सम्बद्ध सबैसँग अनुरोध पनि गरेको छ। सरकारले वैदेशिक रोजगार व्यवसाय तथा सम्बन्धित निकायलाई श्रमिकहरूको नियमित अनुगमन गर्न निर्देशन दिएको छ। विदेशमा कार्यरत नेपाली श्रमिकहरूले रोजगार सम्झौता अनुसार तलब, सेवा सुविधा तथा सुरक्षित आवास नपाएको लगायतका गुनासो बढ्दै गएपछि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले युवा, श्रम तथा रोजगार मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई पत्र लेख्दै नियमित अनुगमन कार्यान्वयन गराउनका लागि निर्देशन दिएको हो। वैदेशिक रोजगारमा गएका नेपाली श्रमिकहरूको हक, हित, सुरक्षा तथा श्रम अधिकारको प्रभावकारी संरक्षणका लागि विभिन्न व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको पत्रमा उल्लेख छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
1: एसई सक्यो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
1: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
1: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।

0: अब बाँकी समाचार। सूचना तथा संचार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्थामा देखिएको भनिएको आर्थिक अनियमितता, प्रक्रियागत कमजोरी तथा वित्तीय अनुशासन उल्लङ्घन सम्बन्धी विषयमा अध्ययन एवं छानबिन गर्न समिति गठन गरेको छ। मन्त्रालयले विभिन्न निकायमा परेका उजुरी, महालेखा परीक्षकको कार्यालयको प्रतिवेदन तथा सार्वजनिक सरोकारका विषयलाई समेत आधार बनाएर स्वतन्त्र र तथ्यपरक अध्ययनका लागि समिति गठन गरेको जनाएको छ। इन्जिनियर डाक्टर आभास मास्केको संयोजकत्वमा गठित समितिमा उमेश रूपा खेती, टीकाराम कार्की र नवीन कुमार मिश्र सदस्य हुनुहुन्छ। मन्त्रालयका अनुसार सार्वजनिक सेवा प्रसारण संस्थाले आफ्ना च्यानलहरू भू उपग्रह मार्फत प्रसारण गर्न विदेशी सेटेलाइट ब्यान्ड विथ सेवा प्रदायक कम्पनीसँग सन् 2002 हालसम्म निरन्तर रूपमा भाडा सम्झौता गर्दै आएको र ती सम्झौतामा समय समयमा च्यानल थप गर्ने, स्ट्यान्डर्ड डेफिनेसनबाट हाई डेफिनेसनमा रूपान्तरण गर्ने, पूरक सम्झौता गर्ने तथा उपकरण खरिद सम्बन्धी निर्णयहरूमा प्रश्न उठ्दै आएका छन्। मन्त्रालयले यी सम्पूर्ण विषयको अध्ययन गरी 21 दिनभित्र सुझाव सहितको प्रतिवेदन पेश गर्ने कार्यदेश सहित समिति गठन गरेको हो। बेमौसमी वर्षासँगै आउने पहिरोका कारण दिनानुदिन बिपी राजमार्ग अवरुद्ध हुन थालेपछि काभ्रे प्लानचोक स्थित सडक खण्डमा रातको समयमा गराउँदै आइएको अनिश्चितकालीन बन्द आजदेखि पुनः थप गरिएको छ। जिल्ला सुरक्षा समितिको आज बसेको बैठकले वर्षा लगायत जोखिमका कारण एक महिनादेखि साँझा 5 बजेदेखि बिहान 5 बजेसम्मको बन्दलाई 2 घन्टा घटाएर पुनः अनिश्चितकालीन रूपमा राजमार्गमा आवागमन बन्द गराइएको हो। अर्को सूचना जारी नभएसम्म रातको समयमा गराइएको बन्दलाई 2 घन्टा घटाएर साँझ 6 देखि बिहान 5 बजेसम्म गराइएको समितिका संयोजक समेत रहनुभएका प्रमुख जिल्लाधिकारी गोपाल कुमार अधिकारीले जानकारी दिनुभयो। यसैबीच प्रहरीले राजमार्गको अवस्था बुझेर मात्र यात्रा गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ। अब अन्तर्राष्ट्रिय समाचार। चिनिया राष्ट्रपति सी जिनपिङले आगामी हप्ता उत्तर कोरियाको राजकीय भ्रमण गर्नुहुने भएको छ। सन् 2019 पहिलोपटक हुन लागेको यो भ्रमणलाई चीनले प्याङयङसँगको आफ्नो प्रभाव र रणनीतिक सम्बन्ध पुनः मजबुत बनाउने प्रयासका रूपमा हेरिएको छ। चीन र उत्तर कोरियाले सार्वजनिक गरेको जानकारी अनुसार सीले सोमबारदेखि मङ्गलबारसम्म उत्तर कोरियाको भ्रमण गर्नुहुनेछ। उहाँको पछिल्लो भ्रमण जुन 2019 भएको थियो। यो भ्रमण उत्तर कोरियाली नेता किम जोङ उनले पछिल्ला वर्षहरूमा रुससँग निकटता बढाइरहेका बेला हुन लागेको हो। विशेष गरी युक्रेन युद्धमा समर्थन स्वरूप उत्तर कोरियामाथि रुसलाई सैनिक र परम्परागत हतियार उपलब्ध गराएको आरोप लाग्दै आएको छ। यद्यपि चीन अझै पनि उत्तर कोरियाको सबैभन्दा ठूलो व्यापारिक साझेदार र प्रमुख सहायता प्रदायक बनेको छ। अब आर्थिक समाचार।
1: ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री विराज भक्त श्रेष्ठले ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर भएको बताउनु भएको छ। शुक्रबार विश्व वातावरण दिवसको अवसरमा वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रद्वारा आयोजित नेपालमा ग्रीन हाइड्रोजन विकासमा भएका पहलहरूको राष्ट्रिय समीक्षा कार्यशालालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले जल विद्युत तथा अन्य नवीकरणीय ऊर्जाको प्रचुर सम्भावना भएकोले नेपाल ग्रीन हाइड्रोजन उत्पादनका लागि अत्यन्त सम्भावनायुक्त मुलुक रहेको बताउनु भयो। उहाँले विश्वभर यसले ऊर्जा सुरक्षा सुदृढ गर्न, औद्योगिक प्रतिस्पर्धात्मक क्षमता बढाउन तथा जलवायु परिवर्तन सम्बन्धी राष्ट्रिय एवं अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्न महत्वपूर्ण योगदान दिने धारणा समेत राख्नुभयो। मन्त्री श्रेष्ठले स्वच्छ ऊर्जाको उपयोग मार्फत ग्रीन हाइड्रोजन उत्पादन गरी औद्योगिक विकास, ऊर्जा विविधीकरण तथा निर्यातको नयाँ सम्भावना सिर्जना गर्न तथा ऊर्जा आत्मनिर्भरता र हरित औद्योगिकीकरणलाई समेत गति दिन सकिने उल्लेख गर्नुभयो। कार्यक्रममा ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव चिरञ्जीवी चटोतले आगामी आर्थिक वर्षको बजेटमा हेटौँडामा 2.5 मेगावाट क्षमताको ग्रीन हाइड्रोजन प्लान्टलाई पाइलट परियोजनाका रूपमा अघि बढाउने व्यवस्था बजेटले गरेको जानकारी दिनुभयो। कार्यक्रममा वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले केन्द्रले ग्रीन हाइड्रोजन नीति 2080 कार्यान्वयन, सम्भावित परियोजना पहिचान तथा लगानी प्राथमिकता निर्धारण सम्बन्धी अध्ययन समेत गरिरहेको जानकारी दिनुभयो। ताप्लेजुङमा बन्ने 166 मेगावाट क्षमताको सुपर तमोर जलविद्युत आयोजनाको लागि वित्तीय व्यवस्थापनको टुङ्गो लागेको छ। ग्लोबल आईएमई ब्याङ्क लिमिटेडको अगुवाईमा 166 मेगावाट क्षमताको सुपर तमोर जलविद्युत आयोजनाको लागि वित्तीय व्यवस्थापन सम्बन्धी द्विपक्षीय सम्झौता सम्पन्न भएको छ। आयोजनाको प्रवर्धक कम्पनी क्रिस्टल पावर डेभलपमेन्ट कम्पनी प्राली र सहभागी ब्याङ्कहरू बीच वित्तीय व्यवस्थापनका लागि सम्झौता भएको हो। सम्झौतामा ग्लोबल आईएमई ब्याङ्कका सहायक प्रमुख कार्यकारी अधिकृत दीप चन्द्र रेग्मी र क्रिस्टल पावर डेभलपमेन्ट प्रालीका कार्यकारी प्रमुख कृष्ण प्रसाद आचार्य लगायत सह अगुवाई तथा सहभागी ब्याङ्कका प्रतिनिधिहरूले सम्झौतामा हस्ताक्षर गर्नु भएको छ। उक्त आयोजनामा ग्लोबल आईएमई ब्याङ्कको अगुवाईमा बनेको कन्सोर्टियमले करिब 19 अर्ब रुपियाँ लगानी गर्नेछ। ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिका स्थित तमोर नदीमा निर्माण हुने 166 मेगावाट क्षमताको जलविद्युत आयोजनाको अनुमानित लागत 25 अर्ब रुपियाँ रहेको छ। आगामी आर्थिक वर्ष 2083-84 मौद्रिक नीतिका लागि नेपाल राष्ट्र ब्याङ्कले सुझाव माग गरेको छ। नेपाल राष्ट्र ब्याङ्कले इच्छुक आम सर्वसाधारण तथा संघ संस्थाले असार 5 गते भित्र इमेल मार्फत सुझाव दिन सक्ने व्यवस्था गरेको जनाएको छ। सुझाव दिनका लागि नेपाल राष्ट्र ब्याङ्कले मोनिटरी पोलिसी @nrb.org.np बाट मौद्रिक नीतिका लागि सुझाव दिन सकिने भनेको छ। साउन 15 गते भित्र राष्ट्र ब्याङ्कले आगामी आर्थिक वर्ष 2083-84 मौद्रिक नीति सार्वजनिक गर्ने गरी तयारी अघि बढाएको हो। नेपाली शेयर बजारमा शुक्रबार कारोबार मापक नेप्से परिसूचक 2 अङ्कले घटेको छ। यस दिन नेप्से परिसूचक 11.37 अङ्कले घटेर 2755.41 सीमित भएको छ। यस दिन कुल 351 कम्पनीहरूका 1,27,32,868 किता शेयरहरू 5,62,56,12,000 मूल्यमा किनबेच भएका छन्।
0: आर्थिक समाचारका साथ हुनुहुन्थ्यो भुवन आचार्य। खेल समाचार अजय बमबाट।
2: एसियन गेम्स पुरुष क्रिकेट छनौट प्रतियोगिताको फाइनल प्रवेशका लागि नेपालले ओमनसँग खेल्ने भएको छ। शुक्रबार भएको खेलमा हङकङसँगको फराकिलो हार बिहोर्दै समूह बीको उपविजेता बनेको ओमनले आइतबार हुने पहिलो सेमी फाइनलमा नेपालको सामना गर्दैछ। ओमन र नेपाल बीचको सेमी फाइनल खेल आइतबार बिहान 7:15 सुरु हुनेछ। नेपाल आफ्नो समूहमा अपराजित रहँदै समूह विजेता भएको हो। समूहमा रहेको नेपालले चीन र मलेसियासँग फराकिलो अन्तरमा जित निकालेको थियो। नेपाल र ओमन तथा दोस्रो सेमी फाइनल खेल्न लागेका हङकङ र मलेसियाले सेप्टेम्बरमा जापानमा हुने एसियाली खेलकुदको पुरुष क्रिकेटका लागि छनौट भइसकेका छन्। एसियाली खेलकुदको पुरुष क्रिकेटमा भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का, अफगानिस्तान तथा जापान यसअघि नै छनौट भइसकेका छन्। यो 19 महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो दिन लुम्बिनी सुदूरपश्चिम तथा गण्डकी प्रदेशले विजयी सुरुवात गरेका छन्। नेपाल क्रिकेट संघ क्यानको आयोजनामा कर्णालीको सुर्खेतमा शुक्रबारबाट सुरु भएको प्रतियोगिताको पहिलो दिन घरेलु प्रदेश कोशी र बागमती पराजित भएका छन्। प्रतियोगितामा 7 प्रदेशका प्रादेशिक टिमहरूको सहभागिता रहेको छ। जापानको नायोगामा आगामी असोजमा हुने 20 एसियाली खेलकुदमा नेपालको तर्फबाट 21 खेलमा 111 खेलाडी सहित कुल 157 जनाले सहभागिता जनाउने भएका छन्। नेपाली खेलकुदको सर्वोच्च कार्यकारी सरकारी प्रतिनिधि राष्ट्रिय खेलकुद परिषदले 21 खेलमा 111 खेलाडी, 27 प्रशिक्षक र 21 व्यवस्थापक गरी कुल 157 जनालाई सहभागी गराउने निर्णय गरेको जानकारी गराएको छ। यही अनुसार देशको अन्तर्राष्ट्रिय सहभागिता गराउने जिम्मेवारीमा रहेको नेपाल ओलम्पिक कमिटी एनएसीले सम्बन्धित खेलका खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई सहभागी गराउने प्रक्रिया सुरु गर्नेछ। आगामी असोज 3 गतेदेखि जापानको नायोगमा हुने 20 एसियाली खेलकुदमा महादेशका 46 देशबाट 10,000 भन्दा बढी खेलाडीले विभिन्न 43 खेलमा 469 स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछन्। नेपालले यसपालि पहिलो पटक स्वर्ण पदक सहित कम्तीमा 10 पदक जित्ने लक्ष्य राखेको छ।
0: अब मौसम। आज राति कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरूमा तथा बाँकी सबै प्रदेशका 1-2 स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम सम्माको वर्षा, हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। भारतको 5 दिने भ्रमण पूरा गरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने स्वदेश फिर्ता। परराष्ट्र मन्त्री शिशिर खनाल भारत भ्रमणका लागि नयाँ दिल्लीमा। बाँदर तथा अन्य वन्य जन्तुबाट हुने क्षति कम गर्ने उपाय र नीतिगत सुधारका विषयमा सुझाव दिन सरकारद्वारा गठित कार्यदलको आग्रह। विदा समाप्त भएपछि पनि सम्पर्कविहीन निजामती कर्मचारीलाई 3 दिनभित्र हाजिर हुन सामान्य प्रशासन मन्त्रालयको आह्वान। हाजिर हुन नआएमा कारवाही गर्ने चेतावनी। र चीनका राष्ट्रपति सी जिनपिङ सोमबारबाट उत्तर कोरियाको भ्रमण गर्ने। यसका साथै राति 9 बजेको समाचार सक्यो। अर्को समाचार राति 10 बजे हिन्दीमा सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मध्य प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिम भन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखे गढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: नमस्कार, म पूर्ण चन्द्र घिमिरे हाम्रो स्वास्थ्य कार्यक्रममा हार्दिक स्वागत गर्छु। आज हामी हाम्रो स्वास्थ्य कार्यक्रमको अर्को नयाँ श्रृङ्खला लिएर उपस्थित भएका छौँ। आजको कार्यक्रममा हामी मुटु र मुटुमा आउन सक्ने जोखिमका विषयमा कुराकानी गर्नेछौँ। आज यस विषयमा कुराकानी गर्नका लागि हाम्रो अतिथिको रूपमा हुनुहुन्छ वरिष्ठ मुटु रोग विशेषज्ञ प्राध्यापक डाक्टर चन्द्रमणि पौडेलज्यू। उहाँ मनमोहन कार्डियो भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्ज काठमाडौँ टिचिङ अस्पतालमा कार्यरत वरिष्ठ डाक्टर हुनुहुन्छ। साथै उहाँ मुटु रोग विभागको प्रमुख समेत हुनुहुन्छ। आउनुहोस्, उहाँलाई कार्यक्रममा स्वागत गरौँ। डाक्टर साहब, कार्यक्रममा स्वागत छ।
1: धन्यवाद।
0: विशेष गरी यो मुटु शरीरको महत्त्वपूर्ण अङ्ग भनिन्छ, यो मुटुको बनोट कस्तो हुँदो रहेछ र यसको महत्त्व चाहिँ के रहेछ डाक्टर साहब?
1: मुटु भनेको एउटा अभिन्न अङ्ग हो। यो मुटुले चाहिँ हाम्रो शरीरमा ब्लड सञ्चालन गर्ने काम गर्छ। हामी सुतिरहेका हुन्छौँ, मुटु चलिरहेको हुन्छ। यो चाहिँ 300 ग्रामदेखि 350 ग्राम बराबरको अङ्ग हुन्छ। यो एउटा मात्रै हुन्छ। हामीलाई नेचरले भन्नुहोस् अथवा भगवान्ले भन्नुहोस्, आँखा दुईवटा, कान दुईवटा, नाको पाल दुईवटा, होइन होइन, दुईवटा हात दुईवटा खुट्टा भए पनि मुटु चाहिँ एउटै छ। त्यसै कारणले मुटुलाई हामीले लग्जरी भएन, हात एउटा भएन भने अर्को हातले काम गर्न मिल्छ। दुईवटा हात त लग्जरी भयो, दुईवटा आँखा पनि लग्जरी भयो, तर मुटु एउटा हुनाले, दुईवटा नभएको हुनाले लग्जरी भएन। असर गरिहाल्यो भने ठुलो क्षति बेहोर्नुपर्छ। मुटु भनेको छातीको सेन्टर र थोरै बायाँ साइडमा करङभित्र अवस्थित हुन्छ। अब यसले ब्लड सञ्चालन गर्छ, हाम्रो शरीरको हरेक अङ्गहरूमा रक्त सञ्चार गर्ने काम गर्छ। यसको महत्त्व के छ भन्दा, यसले रक्त सञ्चार गर्ने खानेकुराहरू, सुगर, त्यसपछि अक्सिजन हाम्रो हरेक अर्ग्यानहरूमा, टिस्युहरू, तन्तुहरूमा पुर्याउने यसले काम गर्छ।
0: अब यस्तो महत्त्वपूर्ण अङ्ग मुटुमा समस्या आउँछ कसरी डाक्टर साहब?
1: अब यो मुटुमा जन्मनुभन्दा अगाडिदेखि नै र जन्मेर मान्छेको मृत्यु हुनुभन्दा अगाडिसम्म चाहिँ विभिन्न रोगहरूले मुटुलाई असर गर्न सक्छ। हाम्रो शरीरकै बनावटमा भ्रूण स्टेजदेखि मुटुमा जन्मने बेलासम्ममा डिफेक्टहरू बन्न सक्छन्। भनेको कहिलेकाहीँ पुवाल नटालिने अथवा एउटा हुनुपर्ने ठाउँमा दुईवटा बन्ने, त्यस्ता खालका मुटुका जन्मजात समस्याहरू जुन चाहिँ जन्मिसकेपछि देखिने हो। अब भ्रूण भएर 9 महिनामा पेटमा हुँदासम्म धेरै कारणले गर्दा, जस्तो कहिलेकाहीँ यो रेडिएसनहरूले गर्दा, खानपिनले गर्दा, औषधि सेवनले गर्दा, अल्कोहल र कहिलेकाहीँ त्यो औषधले पनि मुटुलाई असर गर्छ। आमाको पेटमा बच्चा छ भने त्यो बच्चालाई आमाले खाएको औषधिले पनि असर गर्न सक्छ। त्यसले गर्दा नि मुटुको रोगहरू आउन सक्छन्। जस्तै लिथियम भन्ने औषधि खायो भने मुटुको, अल्कोहल, स्मोकिङ गरेको छ आमाले भने पनि जन्मजात नराम्रो समस्याहरू भएर बच्चा जन्माउन सक्छ। भनेको मुटुको रोग जन्मजात, एउटा जन्मजातै मुटुको रोग भएर जन्माउन सक्छ, थाहा नभएर कहिलेकाहीँ 40-50 वर्षमा मात्रै देखिन सक्छ, एउटा भयो। दोस्रो भनेको मुटुको चाहिँ बाथको समस्या, पहिला विकराल थियो, अहिले पनि एउटा स्टेजमा छ तर पहिलाभन्दा अलिकति कम छ मुटुको बाथको रोग। त्यसपछि आएर मुटुको मसलको रोग, त्यो चाहिँ मुटु कमजोर भएर जाने, मुटुले पम्प गर्न नसक्ने। त्यसपछि आएर मुटुको बाहिरको झिल्ली, पेरिकार्डियम भन्छौँ, जसलाई मुटुलाई अलिकति प्रोटेक्ट गरेर मुटुलाई राखेको हुन्छ, त्यो झिल्लीको रोग जसलाई हामी पेरिकार्डियम भन्छौँ, त्यो पेरिकार्डियममा सङ्क्रमण भएर अथवा पेरिकार्डियम बाक्लो भएर त्यसले अन्डाको खोल जस्तो भएर कन्स्ट्रक्टिभ पेरिकार्डाइटिससँग पनि हुन्छ। त्यस्तै गरेर ब्लड प्रेसर हाई भएको बिरामीको मुटुलाई असर गर्छ, हाइपरटेन्सिभ हार्ट डिजिज भन्छौँ हामीले। त्यसै गरेर डायबिटिज भए मान्छेको पनि मुटुमा लामो दीर्घ रोग, डायबिटिज भयो भने डायबिटिजले गर्दा मुटुलाई असर गर्छ, कार्डियोमायोपथी हुन्छ। त्यस्तै गरेर अब एकदमै ठुलो विकराल रोग भनेको हार्ट अट्याक, कोरोनरी आर्टरी हुन्छ, मुटुलाई आफूलाई रक्त सञ्चार गर्ने कोरोनरी आर्टरीको रोगले गर्दा हार्ट अट्याक भएर मान्छेको अचानक मृत्यु हुने रोग हो यो। यसलाई चाहिँ कोरोनरी आर्टरी डिजिज भनेर भन्छौँ हामी। अब यो चाहिँ रोग मध्येको एकदमै ज्यान लिने र उपचार तुरुन्त गरे भने पुरै रूपले निको पनि हुने। यो कसरी सुरु हुन्छ भने मुटुको रक्त सञ्चार गर्ने नली, जुन चाहिँ हामी कोरोनरी आर्टरी भन्छौँ, त्यो नलीमा चाहिँ हाम्रो 15-20 वर्षको उमेरदेखि नै बिस्तारै अलिअलि फ्याटको डिपोजिट हुने, बिस्तारै उमेर बढ्दै जाँदा त्यो 35-40-45 वर्षसम्म त्यो बढेर जाने। जुन मान्छेको खानपिन राम्रो छैन, चुरोट रक्सी सेवन गर्ने, ब्लड प्रेसर हाई छ भने त्यसको औषधि नखाने, कन्ट्रोल नगर्ने, डायबिटिजको सुगर कन्ट्रोल नहुने, एकदमै आलस्य भएर बस्ने, फिजिकल एक्टिभिटी नगर्ने, निन्द्रा एकदमै कम, तनाव एकदमै धेरै लिने, अब यस्तो मान्छेहरूलाई बिस्तारै बिस्तारै त्यो बोसो थुप्रिने कम चाहिँ एकदम बढेर जान्छ। यो बोसो थुप्रिने मुटुको नसामा मात्रै नभएर हाम्रो शरीरको ब्लड भेसलहरू कोही नै पनि ठाउँमा हुनसक्छ, धेरै चाहिँ मुटुको नसा हुन्छ, त्यस्तै गरेर ब्रेनलाई सप्लाई गर्ने नसाहरूमा पनि सँगसँगै बनेको हुनसक्छ। अब ब्रेनको नसामा कहिलेकाहीँ अचानक त्यो बन्दै गएर ठुलो गएर झ्यापै बन्द भयो भने हामीले ब्रेन एट्याक स्ट्रोक भन्छौँ,
0: पक्षघात भयो,
1: पक्षघात हुन्छ भने मुटुमा त्यो नसामा थुप्रदै गयो र अचानक त्यो बन्द भइदियो र अचानक दुख्ने बान्ताउने भएर मुटुको रक्त सञ्चार अचानक बन्द भयो भने त्यो चाहिँ हामी हार्ट एट्याक भन्छौँ। यो हार्ट एट्याक हुनको लागि चाहिँ त्यो बोसो थुप्रिने क्रमलाई हामीले के भन्छौँ, एथेरोस्क्लेरोसिस भन्छौँ। अब त्यो एथेरोस्क्लेरोसिस एउटा बिस्तारै बढ्दै गएर 10-15 वर्ष, कसैलाई 5-10 वर्ष, कहिलेकाहीँ 15-20 वर्षमा एउटा नसामा साँगुरो हुँदै हुँदै गएर 70%भन्दा बढी त्यो साँगुरो भयो भने हिँड्दाखेरि दुख्छ, न रक्त न सञ्चारलाई कुलोको पानी थुनेको जस्तो पानी खल्ल बगिरहेको ठाउँमा सानो बनाइदियो भने त पानी कम जान्छ। त्यस्तै गरेर ब्लड सर्कुलेसन गरिरहेको नसा सुक्दै सानो हुँदै हुँदै हुँदै गयो भने 70%मा थाहा हुँदैन, 70%भन्दा बढी सानो हुँदै गयो भने अनि मान्छेलाई हिँड्दाखेरि दुख्नु थाल्छ। त्यो 90% बन्द भयो भने अलिअलि सानोतिनो लुगा लाउँदा हिँड्दा तलमाथि हुँदा 90-95% दुख्छ भने 95%देखि 100% भयो भने अलिकति चल्दाखेरि पनि र बस्दाखेरि पनि दुख्छ। त्यो भनेको नसा जब बन्द भयो भने पुरै ब्लड सर्कुलेसन हुने भएन, मुटुमा ब्लड सर्कुलेसन भएन भने अनि दुख्ने भयो, अब यसलाई चाहिँ हामी हार्ट एट्याक भन्छौँ। अब यो भनेको तपाईँलाई थाहा हुँदैन, हामीलाई पनि थाहा हुँदैन, कति टेस्ट गर्दा कहिलेकाहीँ नदेखि नै सक्छ, अचानक त्यो जहाँ बोसो थुप्रेको ठाउँमा फुटेर त्यहाँ चाहिँ रगत र अलिअलि बोसोले त्यो ब्लड भेसल ब्लड रक्त नली बन्द गरिदिन्छ। त्यो बन्द भएपछि त रक्त सञ्चार हुन पाएन, त्यसपछि मुटुको मसलमा रक्त सञ्चार नभएपछि त रक्त सञ्चार विहीन भएपछि त दुख्न थाल्छ, पसिना खलखल आउन थाल्छ, बान्ता हुन थाल्छ र कोही कोही मान्छे त झ्यापै बेहोस भएर ढल्छन्, जसलाई हामी कार्डियक एरेस्ट भन्छौँ। त्यो कार्डियक एरेस्ट मान्छेले देख्यो थाहा छ यसलाई एरेस्ट भयो भनेर मुटु थिचेर केही चाहिँ थिचेर रिभाइभ गऱ्यो भने मान्छे बाँच्न सक्छ। अब बाहिर ठाउँमा त्यस्तै ठाउँमा छ कसैले देखेन भन्ने मान्छे त्यही बेला मृत्यु हुनसक्छ।
0: अहिले यहाँले भन्नुभएको जस्तो धमनी ब्लक हुने कुरालाई जस्तो हामी सर्वसाधारणले एउटा कोलेस्ट्रोल भनेर अहिले सबैले बुझ्छौँ नि, सायद यही नै होला होइन डाक्टर साहब?
1: यस्तो छ, कोलेस्ट्रोल भनेको हाम्रो शरीरमा नितान्त हामीलाई चाहिने चिज हो। हाम्रो शरीरको सबभन्दा सानो एउटा सेल हुन्छ, त्यो सेलको बाहिरको लेयरहरू बन्दा पनि कोलेस्ट्रोलको युज हुन्छ, कोलेस्ट्रोल चाहिन्छ, किनभने लिपिडको लेयर हुन्छ सेलको बाहिर, भित्र हाम्रो हर्मोनहरू बन्दा र हरेक चिज बन्दाखेरि चाहिँ कोलेस्ट्रोलको नितान्त आवश्यक पर्छ। तर त्यही कोलेस्ट्रोल पनि विभिन्न किसिमका हुन्छन्, एउटा सर्वसाधारणले बुझ्दा गुड कोलेस्ट्रोल जसलाई हामीले एचडिएल भन्छौँ र ब्याड कोलेस्ट्रोल जसलाई चाहिँ हामीले एलडिएल भन्छौँ। त्यो एलडिएलको मात्रा शरीरमा बढ्यो भने त्यो चाहिँ बिस्तारै थुप्रिँदै जान्छ मुटुकोमा, ब्रेनको नसाहरूमा थुप्रिँदै जान्छ र एथेरोस्क्लेरोसिस भएर त्यो नसा साँगुरो हुँदै जान्छ। हाई डेन्सिटी लाइपोप्रोटिन एचडिएलको मात्रा बढी छ भने त्यो बोसो थुप्रिनु कम हुन्छ। अब एलडिएल कोलेस्ट्रोल बढी हुने खानेकुराहरू के हो त भन्दा, अन्डाको पहेँलो, रातो मासु, तारेको चिजहरू, चिल्लो पदार्थ, यी खानेकुराहरूमा चाहिँ कोलेस्ट्रोलको मात्रा अत्याधिक हुन्छ। यस्तो अत्याधिक भएको खानेकुरा एकदम धेरै सेवन गर्यो भने पनि त्यो त्यहाँ थुप्रिने भयो र त्यो थुप्रिने प्रक्रिया एकदमै छिटो, त्यहाँ अलिअलि सुनिने इन्फ्लामेसन हुने र छिटो छिटो गरिदिने काम चाहिँ स्मोकिङ, निकोटिन हुन्छ, त्यसले रक्त नलीलाई खुम्चाइदिन्छ, त्यहाँ अलिअलि घाउ जस्तो बनाउने कोसिस गर्छ अनि त्यहाँ गएर छिटो छिटो थुप्रिने काम गर्छ। साथसाथै सुगर भएको मान्छेलाई पनि त्यो थुप्रिने प्रक्रिया एकदमै छिटो छिटो भएर जान्छ, सुगर भएको मान्छेको सुगर कन्ट्रोल छैन। अब मान्छे आलस्य भएर बसिरहेछ भने त्यो कोलेस्ट्रोल फ्याट त हाम्रो शरीरमा विभिन्न ठाउँबाट भित्र बाहिर होइन ब्लड सर्कुलेसनमा भित्र जाने, बोसो भएर बाहिर शरीरमा बस्ने, यो प्रक्रियामा हामी एक्सर्साइज गरौँ भने त्यो भित्र बाहिर हुने इनर्जिक रूपमा बाहिर निस्कने र भित्र गएर थुप्रिने पाउँदैन। हाम्रो सिडेन्ट्री लाइफस्टाइल भयो, फिजिकल एक्टिभिटी भएन भने त्यो क्रम पनि बढी हुने भयो र अत्याधिक स्ट्रेस लियो भने स्ट्रेस हर्मोन पनि रिलिज हुन्छ होइन, कर्टिसोल रिलिज हुन्छ, एड्रिनालिन, नन एड्रिनालिन, त्यो हर्मोनले पनि के गर्छ त्यो प्रक्रियालाई बढाउँछ र यो हर्मोन अचानक रिलिज हुने भयो भने कहिलेकाहीँ त्यो बोसो थुप्रिएर त्यो नसा साँगुरो भइरहेको नसामा अचानक त्यो थुप्रिएको बोसो फुट्छ होइन, त्यो फुटिसकेपछि त्यहाँ रगत जम्छ, त्यसपछि हार्ट एट्याक हुन्छ। त्यही भएर स्ट्रेस एकदमै तनाव लिएको छ अथवा चुरोट सेवन गरेको छ त्यस्तो मान्छेहरूमा त्यो बोसो भएको ठाउँमा अचानक बोसो फुटेर अनि ब्लड जमेर हार्ट एट्याक हुने चान्सेस बढी।
0: अहिले यहाँले भनेअनुसार त तनावले त्यो हर्मोन उत्पादन गर्छ र त्यो हर्मोनले पनि समस्या समस्या गर्न सक्छ भनेपछि यसलाई त्यो तनावको हर्मोनलाई रोक्ने केही उपाय हुन्छ डाक्टर साहब?
1: यस्तो हुन्छ, आफ्नो हामीहरूको निन्द्रा र हामीहरूको तनाव, यो भनेको हामीले ग्रुमिङ बच्चैदेखि तपाईँ कुन संस्कारमा हुर्किरहनु भएको छ, तपाईँलाई समाजले के कुरा सिकाइरहेछ। अब एउटा बच्चा हिँडिरहेछ बाटो देखेन भने त्यसलाई लगेर बाटोमा पुर्याइदिने संस्कारबाट हामी अहिले चाहिँ गाउँघरमा कोही मान्छे आयो भने होइन यसले त हामीलाई केही बिगार्न आएको कि भन्ने शङ्का घेरामा अहिले हामी छौँ, त्यही भनेको हाम्रै वातावरणले गर्दा सिर्जना गर्ने हो। र यो स्ट्रेस हर्मोन तपाईँले भने जस्तै अब वर्क प्लेस पनि एउटा घर हो, जस्तो 8 to 5 यहाँ काम गर्छौँ भने यो त हामी घरमा भन्दा बढी हामी यहाँ बस्छ, त्यसपछि तपाईँ घरमा जानुहुन्छ 8 घन्टा सुत्नुहुन्छ त घरमा त 4-5 घन्टा मात्रै बस्नुहुन्छ भनेपछि वर्क प्लेसमा स्ट्रेस नहुने वातावरण सिर्जना गर्ने तलदेखि माथि सबैको दायित्व हो। त्यो भएपछि स्ट्रेस कम गर्ने कोही मान्छेलाई केही छ कि भनेर सिनियर जुनियर सबै मिलेर सोध्ने अथवा कसैलाई केही छ भने त्यसलाई समस्या सल्भ गरिदिने गरे पनि यी स्ट्रेसका वातावरणहरू कम हुन्छन् र मान्छेले हाम्रो हुर्कँदै जाँदाखेरि पनि हामीले चाहिँ स्ट्रेस कम गर्नको लागि उपायहरू हामीले अप्नाउने अवलम्बन गर्नुपर्ने हुन्छ। अब जस्तो मेडिटेसन, अहिले चाहिँ मेडिटेसन थियो भने पहिला बच्चामा जब ध्यान गर्न सिक्यो राम्रै रहेछ, त्यसले गर्दा आफ्नो मानसिक शान्त हुने, मान्छेले एकाग्र भएर एकछिन बस्यो भने स्ट्रेस हर्मोन पनि रिलिज हुने रहेछ भने त्यस्तै गरेर योगाहरू गर्ने होइन अनि एक्सर्साइज गर्ने, यसले पनि कुनै हदसम्म निन्द्रा र तनावलाई कम गर्छ। यो भनेको तनाव नहुने त संसारमा केही पनि चिज छैन। तपाईँको जन्मिसकेको बच्चाले मलाई अब एकछिनमा खाना दिन्छन् कि दिँदैन भनेर रुन्छ, त्यो पनि तनावले रुने हो, तनाव त्यहाँ पनि रहेछ, तनाव नभएको दुनियाँ छैन। तर त्यसलाई कसरी कम गर्ने र त्यसलाई छिटो त्यो कट अफ गरेर अर्को वातावरणबाट इमिडिएटली कसरी लाने भन्ने चाहिँ मान्छेले सानैदेखि फेस गर्दै गयो भने मान्छे त्यो वातावरण भित्छ, त्यसले गर्दा पनि हामीले तनावलाई ट्याकल गर्न सकिन्छ।
0: कोलेस्ट्रोलकै सन्दर्भमा केही व्यक्तिहरूले मैले यहाँसँग कुराकानी गर्ने भएपछि के भन्नुभएको थियो भने म लामो समयदेखि औषधि खाइरहन्छु र मैले फेरि खानेकुराहरूमा पनि त्यस्तो पथ परेजमा म बस्दिनँ भन्नु त्यो। अब यो कोलेस्ट्रोलको औषधि खाँदा त यहाँले भने चाहिँ राम्रो खाले कोलेस्ट्रोल पनि घटाउँछ होला यसले त?
1: त्यस्तो हुन्छ, राम्रो खाले कोलेस्ट्रोललाई घटाउँदैन,
0: हजुर,
1: नराम्रो खालको कोलेस्ट्रोललाई चाहिँ घटाउँछ। अब दुईवटा कुरा यहाँ बुझ्नुपर्ने के छ भने कोलेस्ट्रोल अब हार्ट एट्याक भइसकेको मान्छेलाई हामीले कसरी अगाडि उसको लाइफलाई अगाडि लाने र हार्ट एट्याक नभएको मान्छेलाई कसरी लाने
0: अथवा मुटु रोगको बिरामीले कसरी लाने र नर्मल, किनभने अहिलेसम्म जस्तो मलाई केही भएको छैन भने मैले कस्तो गर्ने, यदि म मुटुको रोगी छु अथवा मलाई ब्लड प्रेसर सुगर कुनै किसिमका रोगहरू छन् भने हामीले कस्तो गर्ने, एकदम राम्रो पोइन्ट उठाइदिनु भयो डाक्टर साहब।
1: मलाई कुनै पनि रिस्क फ्याक्टर मसित छैन भनेको एउटा केटा मान्छे 45 वर्ष भन्ने बित्तिकै दुईवटा रिस्क फ्याक्टर हो हार्ट एट्याकको लागि, होइन, मेल सेक्स एज मोर देन 45-50 इयर्स भने दुईवटा रिस्क फ्याक्टर यसै हो, अरू धेरै पनि चाहिँदैन, होइन। अब त्यसमा चाहिँ तपाईँ स्मोकिङ टोब्याको लिनुहुन्छ, स्मोकिङ गर्नुहुन्छ, भ्याप युज गर्नुहुन्छ, त्यसपछि तपाईँलाई सुगर छ, प्रेसर हाई छ, कन्ट्रोल गर्नुहुन्न, सुगर कन्ट्रोल गर्नुहुन्न, अल्छी गर्नुहुन्छ, होइन, ध्यान प्राणायाम एक्सर्साइज गर्नुहुन्न, कहीँ जानु पऱ्यो भने साधनै युज गर्नुहुन्छ, आलस्य भएर बसी मात्रै राख्न खोज्नु, शरीरमा घर घरैसीदेखि शान्ति नै कामहरू गर्नलाई अल्छी गर्नुहुन्छ भने यी सबै भएको मान्छे र यी नभएको मान्छेमा चाहिँ धेरै फरक पर्छ। अनि यो सबै चिज छ भने भए पनि मान्छेलाई चाहिँ अब चुरो रोक्न सकिन्छ, खैनी रोक्न सकिन्छ, अल्कोहल रोक्न सकिन्छ, ब्लड प्रेसरलाई कन्ट्रोल गर्न सकिन्छ, सुगरलाई कन्ट्रोल गर्न सकिन्छ। र यो मान्छेलाई मुटुको रोग लागिसकेका छैन भने यी सबै कम गरेर चिलो बोसोयुक्त खानेकुराहरू कम गरियो भने हाम्रो रिस्क फ्याक्टर घट्यो, रिस्क घटेपछि त्यो बोसो थुप्रिने क्रम पनि घट्छ, थुप्रिने क्रम घट्दै गयो भने होला त्यो चाहिँ 70-80 वर्षमा अलि धेरै जम्ला, तर यङ एजमा 40-50 वर्षको उमेरमा जम्दैन। अब अर्को मान्छे भयो हार्ट एट्याक भइसक्यो 40-50 वर्षको उमेरमा हार्ट एट्याक भइसक्यो अथवा मुटुको रोग लागिसक्यो, अब मुटुको रोग लागेको मान्छेलाई पनि यी सबै मैले भनेको ब्लड प्रेसर हाई, सुगर, त्यसपछि स्मोकिङ, अब अल्छीपन, तनाव, होइन, निन्द्रा, यी सबै कुरा उसले ब्यालेन्स गरेर अगाडि लगेको छ, सबै कुरा कन्ट्रोलमा छ भने उसको एकचोटि अट्याक भयो भने भोलि भविष्यमा फेरि अट्याक हुने चान्सेस कम हुन्छ। रेगुलर डाक्टरको सल्लाह अनुसार, स्वास्थ्यकर्मीको सल्लाह अनुसार औषधि सेवन गरिरहेछ भने रिस्क चाहिँ घटेर जान्छ। तर अब तपाईँले औषधि खानु भएको छ तर खानपिन तपाईँले होइन, मैले औषधि खाएपछि त खानपिन किन बार्नु पर्यो, अब एकदमै चिल्लो कोलेस्ट्रोल बढी भएको खानेकुराहरू अब तथानाम खानुभयो भने त रिस्क त रहन्छ। अब त्यो रिस्कले फर्दर एकचोटि अट्याक भयो, एकचोटि मुटु रोग लगायो भने फेरि त्यसलाई इमर्जेन्सी भएर फेरि समस्या आउन सक्ने चान्सेस बढी भएर जान्छ। त्यो भएर यी सबै रिस्क फ्याक्टरहरूलाई घटाउनुपर्छ, मुटु रोगी भए पनि नभए पनि आफ्नो मुटुलाई स्वास्थ्य राख्नलाई रिस्क फ्याक्टर घटाउनु पर्यो. रोग लागिसक्यो भने भोलि दोस्रोचोटि केही अप्ठ्यारो नपरोस् भनेर त्यसको लागि पनि रिस्क फ्याक्टर घटाउनु पर्यो. साथसाथै स्वास्थ्यकर्मीको सल्लाह अनुसार आफूलाई मुटुकै रोग लागिसकेको छ, हार्ट एट्याक भइसकेको छ भने त्यसको औषधि खानु पर्यो, प्रेसर हाई छ भने प्रेसर औषधि खानु पर्यो, सुगर छ भने सुगरको औषधि खानु पर्यो, चुरोट छ भने त्यो छोड्नु पर्यो, होइन. निन्द्रा छैन भने निन्द्रालाई लगाउने उपायहरू हुन्छन्, टेक्निक हुन्छन्, अब साइकियाट्रिक डाक्टर साइकोलोजिस्टहरू हुन्छन्, सल्लाह लिनु पर्यो. यी उपायहरू गर्यो भने फरक चाहिँ पक्कै हुन्छ.
0: हजुर, हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ. यहाँहरू हाम्रो स्वास्थ्य कार्यक्रम सुनिरहनु भएको छ. हाम्रो स्वास्थ्य कार्यक्रममा आज हामी मुटु र मुटुमा आउन सक्ने जोखिमका विषयमा कुराकानी गरिरहेका छौँ. यस विषयमा कुराकानी गर्नका लागि आजको हाम्रो अतिथिको रूपमा हुनुहुन्छ वरिष्ठ मुटु रोग विशेषज्ञ प्राध्यापक डाक्टर चन्द्रमणि पौडेलज्यू. डाक्टर साहब, म फेरि संवादकै क्रमलाई जोड्न चाहन्छु, किनभने हाम्रो संवाद साह्रै महत्त्वपूर्ण भइराखेको छ. यहाँले कोलेस्ट्रोलका कुरा गरिदिनु भयो, होइन, सुगरका कुरा गरिदिनु भएको छ, तनाव व्यवस्थापनका कुरा गरिदिनु भएको छ. धेरै जानकारी हाम्रो आदरणीय श्रोताहरूले पाइरहनु भएको छ, श्रोता तथा दर्शकहरूले यसबाट लाभ लिइरहनु भएको छ. म अब अलिकति यहाँले अस्ति अहिले जस्तो राम्रो खानपिन नहुने भनेर भन्नुभएको थियो, अब म अलिकति खानपिनको विषयमा जोड्न चाहन्छु. जस्तो अब हामीले खानपिन चाहिँ हाम्रो कस्तो हुनुपर्छ, जस्तो अहिले यहाँले भने जस्तै कुनै रोग नलाग्दाको अवस्था र रोग लागिसकेका, किनभने जस्तो ब्लड प्रेसर, सुगर, कोलेस्ट्रोलमध्ये अब तिनै थरी छ कि अथवा एक थरी मात्रै छ कि, होइन, कोही बिरामी भइसकेको अवस्था अथवा औषधि खाइरहेका बिरामी र अहिलेसम्म म निरोगी नै छु, मैले कुनै किसिमको औषधि खानु परेको छैन भन्ने व्यक्तिहरूले खाने खानपिन चाहिँ कस्तो हुन्छ, कस्तो खानपिनलाई हामी राम्रो मान्न सक्छौँ?
1: अब हामीले खाने खानेकुरामा हामीलाई शरीरमा चाहिने कार्बोहाइड्रेट, फ्याट, प्रोटिन, अब मिनरल्स र भिटामिन, यही खानेकुरा हो. अब कार्बोहाइड्रेट, फ्याट, प्रोटिन भनेको शरीरलाई बनाउने काम गर्छ, भिटामिनले क्याटालिस्टको काम गर्छ, मिनरलले पनि त्यसमा सपोर्ट गर्छ. यी तत्त्वहरू हाम्रो शरीरलाई चाहिन्छ. अब कार्बोहाइड्रेट हामीले चामल, पिठो, मकै, कोदो अनि गहुँको पिठो, त्यसपछि रोटी, भात, हामी भुजा जे भन्छौँ, यसमा चिउरा, ब्रेड, बिस्किट, यो भनेको कार्बोहाइड्रेट पर्याप्त हुने खानेकुरा हो. त्यसपछि घिउ खानुहोस्, तेल खानुहोस्, बोसो भएको खानेकुरा खानुहोस्, चिज खानुहोस्, यी खानेकुराहरू चाहिँ के हुन्छन्, यसमा बोसोको मात्रा बढ्यो. र प्रोटिन भनेको माछा, मासु, अन्डा, गेडागुडी, दाल, यो प्रोटिन बढी भएको खानेकुरा हो. अनि त्यसपछि साग सब्जी र फलफुलमा भिटामिन हुन्छ र फाइबरहरू. अब हामीले खाने खानेकुराको सामान्य मान्छेले बुझ्दाखेरि कल्पना एउटा गरौँ, एउटा थालमा हाम्रो खानेकुरा साग सब्जी फलफुल एक भाग लगाउँ, भात रोटी ब्रेड चिउरा जे हुन्छ त्यसलाई एउटा भाग लगाउँ, अब अर्को भागमा चाहिँ तपाईँ प्रोटिन, गेडागुडी, दाल राखौँ,
0: होइन.
1: अब त्यसमा नर्मल मान्छे छ, कुनै रोग लागेको छैन भने तपाईँले एक चम्चा घिउ, अब त्यो तपाईँले नौने अथवा अर्को घिउ एक चम्चा, नर्मल मान्छेले राम्रोसित हिन्डुल हुने छ भने त्यो खान मिल्छ. अब एक्सर्साइजै नगरी एकदमै सिरेन्डी छ भने त्यो पनि कटअफ. अब यी खानेकुराहरू मिलाएर खायो भने हामी रोगबाट बच्न पनि सक्छौँ. त्यस्तै गरेर कुनै मान्छेलाई मुटुको हार्ट एट्याक भइ नै सकेको छ, रोग लागिसकेको छ भने यसमा हामीले प्रोटिनको मात्रालाई त्यही नै राखेर फ्याटको मात्रा बन्द गरेर त्यसपछि फ्याटमा पनि स्याचुरेटेड, सुपर स्याचुरेटेड फ्याट भनिन्छ कि, जस्तो तपाईँ हामीले खाने माछा मासुलाई घिउमा तारेर अब डिप फ्राई गरेर खाइन्छ भने त्यो द्याट इज अ पोइजन जस्तो हो, त्यो चाहिँ सुपर स्याचुरेटेड फ्याट हुन्छ. हो त्यस्तो खानेकुराहरू चाहिँ सकेसम्म हामीले खानु हुँदैन, नर्मल मान्छेले खानु हुँदैन र मुटुको रोग लागेको मान्छेले त झन् छुनै हुँदैन, त्यस्तो खानेकुरा चाहिँ नखाउँ. हो सागसब्जी फलफुल भएको खानेकुरा, त्यसपछि आएर प्रोटिन, कार्बोहाइड्रेट, त्यसपछि भेजिटेबल र फ्रुट्स, अब यी मिलाएर तपाईँ खानुभयो भने तपाईँलाई रोग लागिसकेको मान्छेलाई पनि अझ रोग बढेर जाने चान्सेस कम हुन्छ. अब हामीले डायबिटिज भएको मान्छे छ भने त्यही अनुसारको कार्बोहाइड्रेटको खानेकुरा अलिकति कम भएर क्यालोरी कम भएको खानेकुरा खाने, फ्याट चाहिँ नखाने, प्रोटिन, भेजिटेबलहरू बढी खाने, अब यस्तो खालको खानेकुरा खानुभयो भने रोग चाहिँ कम लाग्छ.
0: अब जस्तो यो हामी स्वस्थ रहनका लागि यहाँले अहिले भनिसक्नु भएको छ, एउटा हामीले हाम्रो खानपिनलाई ध्यान दिनुपर्छ, अर्को हाम्रो जीवनशैलीलाई ध्यान दिनुपर्छ र हामीले व्यायाम गर्नुपर्छ भन्नुभएको छ. हामी कस्तो जीवनशैली अपनाएर कस्तो किसिमको व्यायाम गऱ्यौँ भने हामी स्वस्थ रहन सक्छौँ? रुख छ,
1: अब तपाईँको काम कस्तो छ त्यसमा नि भन्नु छ, होइन. अब नेपाल त डाँडा पहाड
0: हो, जस्तो गाउँघरमा हुने मान्छे परिश्रम गर्नुहुन्छ, अब सहरमा बस्ने मान्छे अफिसियल समयमा बिच कुर्चीमा बसेर मेरो दैनिकी बितेको हुन्छ, अब यस्तो मान्छेहरूले कस्ता किसिमका व्यायामहरू गर्नुपर्छ?
1: अब तपाईँ हामी जो चाहिँ 9 to 5 अफिसमा बसेर काम गर्ने मान्छेले तपाईँले तपाईँको शरीरलाई कम्तीमा आधा घन्टा दिनमा छिटो छिटो हिँड्ने, ताकि अलिअलि खल्ल पसिना आओस् र मुटु ढुकढुक गरेको अनुभव होस्, होइन? त्यो हुने गरी तपाईँ दिनको आधा घन्टा परिश्रम गर्नुहोस्। तपाईँ अब अहिले सेन्टरहरू छन्, जिमहरू छन्, त्यहाँ गएर कार्डियोको यही एक्सर्साइजहरू गर्दा पनि हुन्छ। तपाईँले एकदमै ठुल्ठुलो जिमै गर्नुपर्छ, हेभी बडी बिल्डिङ गर्नुपर्छ भन्ने छैन, मुटु प्रोटेक्सनको लागि होइन। मुटु प्रोटेक्सनलाई एरोबिक एक्सर्साइज, सबभन्दा राम्रो भनेको जगिङ अथवा कुद्नुहोस् अथवा ट्रेडमिलमा कुद्नुहोस् होइन, जहाँ कुदे नि कम्तीमा आधा घन्टा पसिना आउने गरी, खलखल पसिना आउने गरी, मुटु ढुकढुक हुने गरी हिँड्नुहोस्। त्यो गर्नुभयो भने अब ब्लड प्रेसर कन्ट्रोल हुन्छ, सुगर कन्ट्रोल हुन्छ, स्ट्रेस घट्छ है, तपाईँको शरीरको यी सबै कुराहरू राम्रोसँग युटिलाइज हुन पाउँछन्। कार्बोहाइड्रेट फ्याट प्रोटिनहरूको शरीरले लिने र फाल्ने झन् स्मुथ तरिकाले गर्न सक्छ, त्यही भएर व्यायामको ठुलो रोल छ।
0: कमसेकम दैनिक दिनमा आधा घन्टा भने पनि कमसेकम हिँड्नै पर्यो, चलायमान हुनै पर्यो
1: होइन। अमेरिकन कलेज अफ कार्डियोलोजी WHO-ले दिएको भनेको कम्तीमा पनि आधा घन्टा, 6 days इन ए विक भन्छ, टोटल गर्दा 3 घन्टा, हप्ताभरिमा 3 घन्टा। अब कस्तो किन त्यो किन भन्नु खोजे, मान्छेको कामले व्यस्तताले गर्दा कहिलेकाहीँ मान्छेले हप्तामा हरेक दिन गर्न नसक्ने होइन। अब 6 दिन भन्यो भने त एक दिन त मान्छेले नगर्न पनि सक्छ, अथवा हप्ताभरि 3-4 घन्टा हिँड्ने, ट्रेकिङहरू गर्ने, अरू दिन चाहिँ 10-15 मिनट अथवा त्यसको बाहेक 1-2 दिन गर्न सक्ने भयो भने एउटा हिसाबले शरीरलाई चलायमान बनाउन
0: सकिन्छ। यहाँ चाहिँ नेपालको एउटा महत्त्वपूर्ण अस्पताल, अब मुटु रोगको लागि विशेष मानिन्छ, यस्तो महत्त्वपूर्ण अस्पतालमा बसेर त्यसमा पनि विभागीय प्रमुखको समेत जिम्मेवारी लिएर आम नागरिकलाई सेवा दिइरहनु भएको छ, आम नागरिकले यहाँ के कस्ता किसिमका सेवा सुविधाहरू पाउन सक्छन् यस अस्पतालबाट डाक्टर साहब?
1: अब हाम्रो यो हस्पिटल, अब हामी यहाँ जुन ठाउँमा काम गरिरहेछौँ, अब तपाईँले देख्दा यो हस्पिटल मात्रै हो, तर हाम्रो हिसाबले हामीले काम गर्दा चाहिँ एउटा हस्पिटल हो, सर्भिस, बिरामीलाई सर्भिस दिने छ। अर्को भनेको यो यहाँ चाहिँ म पनि यहीँ पढेर मैले MD यहीँ गरेको हो, DM यहीँ गरेको हो, र फेलोसिप गर्न 1 वर्ष बाहिर गएँ, मैले त यहाँ यहीँ पढेर यहीँ हुर्केको हो भनेपछि त यहाँ चाहिँ पढ्ने टिचिङ एन्ड लर्निङ एक्टिभिटी हुन्छ, एक्टिभिटी भनेपछि हामीले स्किल नलेज ट्रान्सफर गर्ने ठाउँ हो यो। तेस्रो भनेको रिसर्च, रोग नयाँ नयाँ आउँछ, नयाँ नयाँ कसरी के छ भनेर रिसर्च पनि हुने गर्छ हामी यहाँ 3 चिज गरेर बस्छौँ। तर अब हाम्रो यहाँ आउने बिरामीहरू, हामीले जनलाई सर्भिस दिन्छौँ, उहाँको सर्भिसको प्रकृति कस्तो छ भने हामीले ओपिडीमा हामी बिरामी हेर्छौँ, चाहिँ सामान्य अवस्थामा भएको बिरामी अथवा हस्पिटल भर्ना भएर डिस्चार्ज भएर अनि फेरि फलोअप गरेको बिरामी, र वार्डमा यसरी अलिकति गाह्रो भएर भर्ना भएको वार्डमा हुन्छ भने आइसियू CCUमा अलिकति सिरियस बिरामीहरू, क्रिटिकल स्टेजको बिरामीहरू आइसियू CCUमा हामी भर्ना राखेर बिरामी हेर्छ। अब बिरामीको रोगको प्रकृति कस्तो छ भन्न खोज्नु भएको छ भने, रोगको प्रकृति अहिले आएर 20 वर्ष अगाडि हामी स्टुडेन्ट हुँदा अथवा हामी भर्खर काम गर्दाखेरि रोगको प्रकृति र अहिलेको रोगको प्रकृति थोरै फरक छ। अहिलेको रोगको प्रकृति हामीले क्रिटिकल केयर CCUमा हेऱ्यौँ भने धेरै जसो बिरामी हार्ट एट्याक रिलेटेड, त्यसले गर्दा मुटुलाई जुन क्षति पार्छ त्यसले गर्दा हार्ट फेलियर हुन्छ, त्यस्तो बिरामीहरूको प्रकृति बढी छ। त्यसै आएर मुटुको बाथको रोग, मुटुको मसलको रोग, अन्त्यमा मान्छेलाई जे रोग लाग्यो नि मुटु फेल भएर हार्ट फेल भएर आउने हो, यस्तो प्रकृतिको मान्छेहरू बढी आउनुहुन्छ। छिटो छिटो आउनुभयो, नसा खोलिदियो, रक्त सञ्चार भयो, मुटुको मसल बच्छ, ज्यान पनि बच्छ, भोलि मुटु मसल बच्छ, त्यसपछि मुटु मसल बच्यो भने त पछिसम्मलाई सजिलो हुने भयो, कहिलेकाहीँ मुटुको क्षति हुन्छ, मसलहरू बिग्रिन्छ अनि पछि गएर हार्ट फेलियर हुने चान्स बढी हुन्छ होइन। एउटा हार्ट एट्याकको बिरामी हामीले जुन एन्जियोप्लास्टी गरेर नसा खोल्छौँ भने अर्को भनेको बेहोस भएर आउने मुटुको चालको गडबडी, चाल कम भए पनि मान्छे बेहोस हुनसक्छ, त्यस्तो चाहिँ मुटुको ब्याट्री राख्छौँ हामी, जसलाई हामी पेसमेकर भन्छौँ होइन, त्यो पेसमेकर नै हामी राख्छौँ। अर्को भनेको मुटुको धड्कन बढी भएर, बेहोस भएर आउने, मुटुको धड्कन बढी हुने, भेन्ट्रिकुलर टेकिकार्डिया हुने, फिब्रिलेसन भएको मान्छेहरू पनि आउनुहुन्छ, त्यस्तो मान्छेलाई हामी ICD, र मुटु अब कमजोर हुँदै गएर मुटु अन्तिम स्थितिमा पुगेर स्यास्या भएर आउने र हिँड्न राम्रोसित नसक्ने मान्छेलाई औषधले काम गरेन भने मुटुको पम्पिङ फङ्सन बढाउनलाई CRTP भन्छौँ, त्यस्तो पनि हामी यहाँ गर्छौँ। यो चाहिँ कार्डियोलोजीको अन्तर्गतको कुरा गर्दैछु मैले। त्यस्तै गरेर इलेक्ट्रोफिजियोलोजिकल स्टडी गर्छौँ हामीले, जुन चाहिँ मुटुको धड्कन रिलेटेड समस्या, मुटुको धड्कन एकदमै छिटो छिटो हुने अनि आफै ठिक हुने अथवा छिटो छिटो बारम्बार हुने, मान्छे बेहोस हुने, पसिना आउने, ढुकढुकी बढ्ने, त्यस्तो मान्छेलाई मुटुको चोर बाटोबाट मुटुको इलेक्ट्रिकल एक्टिभिटी हुन्छ, त्यस्तो इलेक्ट्रिकल एक्टिभिटीलाई हामीले चाहिँ लेजरको माध्यमले बर्न गरेर त्यो बाटो बन्द गरिन्छ। बाटो बन्द गरेपछि त एब्नर्मल धड्कन आउन सक्दैन, होइन, त्यो इलेक्ट्रोफिजियोलोजिकल टेस्ट पनि गर्छौँ। र अर्को भनेको जन्मजात रोग, जुन चाहिँ मुटुको पालहरू हुन्छन्, त्यो पालहरू कहिलेकाहीँ 30-40 वर्षसम्म थाहा हुँदैन, जाँचेपछि थाहा हुन्छ। त्यस्तो पालहरू पनि डिभाइसेस, अब यो काछीबाट एउटा नसा खोलेर अनि मुटुमा लगेर त्यो डिभाइस अम्ब्रेला जस्तो हुन्छ, डिभाइसले त्यो पुवालाई टाल्ने गर्छौँ। यस्ता किसिमका कार्डियोलोजीमा हामीले चाहिँ लामो समयदेखि गर्दै आइरहेका छौँ। त्यसपछि बाहेक मनमनमा यहीँ मुटुको हार्ट एट्याक भएको मान्छेलाई कहिलेकाहीँ एन्जियोप्लास्टी गरेर नहुने हुनसक्छ भने त्यस्तो मान्छेलाई हामीले अपरेसन, हाम्रो सर्जिकल सर्जनको कुरा गरेँ, अपरेसन गर्ने सर्जनहरूले त्यो नसामा हाम्रै शरीरको अरू नसा लगाएर जोड्ने, जसलाई चाहिँ हामीले सिएबिजी भन्छौँ, बाइपास सर्जरी, उहाँले सर्जरी गर्नुहुन्छ। र कहिलेकाहीँ भल्भहरू लिकेजहरू हुन्छन्, ती लिकेज भल्भहरू छन् भने ती लिकेज भल्भहरूमा अपरेसन गरेर अर्को भल्भ लगाएर राखिदिएपछि लिकेज हुँदैन, अथवा भल्भ साँगुरो छ भने त्यो भल्भलाई खुलाएर त्यहाँबाट अर्को भल्भ हालिदिएपछि बिरामीलाई निको गर्ने, यो चाहिँ सर्जनहरूले गर्नुहुन्छ। र अहिले भर्खर भर्खर आएको नयाँ प्रविधि पनि हामीले केही मान्छेहरूलाई गरेको छौँ, भल्भ साँगुरो भयो र त्यसलाई चाहिँ नचेरी क्याथेटर डिभले मुटुमा लगेर त्यसलाई खोलेर त्यहाँ भल्भ त्यहीँ राखिदिने, जुन चाहिँ अलिकति महँगो छ अहिले तर सजिलो छ।
0: जस्तो प्रेसरले चाहिँ आँखा हान्यो, किडनी हान्यो भनेर भन्ने गर्छौँ, यो चाहिँ कस्तो अवस्थामा हुन्छ?
1: ब्लड प्रेसर हाई हुने भनेको दुईटा कारण छ, एउटा चाहिँ मल्टी फ्याक्टोरियल जसको कारणै छैन भन्छौँ हामी, त्यो भनेको चाहिँ 80% मान्छेमा हुन्छ, 10-15% मान्छेमा कारण हुन्छ हाई भएको, होइन, कहिलेकाहीँ किडनीको समस्याले गर्दा हुन्छ, नसाको रोगले गर्दा हुन्छ, हर्मोनको रोगले गर्दा हुन्छ, शरीरमा कुनै ट्युमर परेर त्यसले हर्मोन रिलिज गरेर हुन्छ, त्यसले पनि ब्लड प्रेसर बढाउँछ। त्यसले ब्लड प्रेसर बढायो भने अब कुनै ट्युमर छ भने निकालेर फालिदिने, किडनीको नसा सानो साँगुरो भएको छ भने त्यो नसालाई ठुलो बनाइदिने, किडनीको रोग लागेको छ भने त्यसलाई उपचार गर्ने, र हर्मोन बढी भएको छ भने त्यो हर्मोनको औषधि खाने, यो भयो भने ब्लड प्रेसर कन्ट्रोल गर्न सकिन्छ। यसलाई हामी सेकेन्डरी हाइपरटेन्सन भन्छौँ 15%, तर प्राइमेरी इसेन्सियल हाइपरटेन्सन भनेको 85%मा मल्टिपल फ्याक्टर, अब बुवा आमालाई प्रेसर छ, छोराछोरीलाई प्रेसर भयो, एउटा जेनेटिकले गर्दा, अर्को वातावरण एकदम तनाव भएको वातावरण काम गरिराख्नुपर्छ, घरमा स्थिति तनाव छ, राति सुत्न मिल्दैन, ब्लड प्रेसर हाई हुन्छ, अथवा कहीँ दुखिरहेछ, शरीर दुखिरहेछ, त्यसले गर्दा नि ब्लड प्रेसर बढ्ने हुन्छ, स्मोकिङ गर्नुहुन्छ त्यसले पनि ब्लड प्रेसर बढाउँछ, यी कारणले गर्दा ब्लड प्रेसर बढ्ने गर्छ। र यो ब्लड प्रेसरले आँखालाई हान्ने, मुटुलाई हान्ने भनेको के भने, यो ब्लड प्रेसर भनेको हाम्रो नर्मल्ली 120-80 हुनु, 140-90 अथवा त्योभन्दा माथि भयो भने हामी हाइपरटेन्सन नै भन्छौँ, होइन, त्यो दुईवटा तिनवटा रिडिङ लगातार लिँदा, तिनवटा रिडिङ भन्दामा ब्लड प्रेसर 140 अथवा 90 अथवा त्योभन्दा बढी आयो भने ब्लड प्रेसर हाई भयो। 140-90 10-15-20 वर्षमा बिस्तारै मुटुलाई, आँखालाई, किडनीलाई, नसालाई अलिअलि असर गर्नु त सक्छ, तर त्यही ब्लड प्रेसर एकैचोटि 180-110 बढी, कहिलेकाहीँ 200-240 तलको 120-130 पुग्यो भने त्यसले चाहिँ डाइरेक्टली ब्रेनमा ह्यामरेज हुन सक्ने, आँखामा अलिअलि ब्लिडिङ हुन सक्ने, अथवा आँखाको भित्र रेटिनामा असर गर्न सक्ने, अथवा किडनीमा असर गर्न सक्ने, अथवा हार्टमा असर गर्न सक्ने हुन्छ। त्यसै कारणले त्यसलाई हामीले हाइपरटेन्सिभ इमर्जेन्सी र अर्जेन्सी भन्छौँ। त्यस्तो खालको बिरामीलाई हामीले हस्पिटलमा राखेर भर्ना गरेर छिटो ब्लड प्रेसर कन्ट्रोल गरेर 2-4 दिन राखेर ब्लड प्रेसर एउटा ठाउँ आएपछि अनि डिस्चार्ज गर्छौँ भने 120-130-140 कहिलेकाहीँ 160-170 तल 110 ब्लड प्रेसर छ, बिस्तारै बढेको छ भने हस्पिटलको ओपिडीमा आएर औषधि सेवन गर्ने, अरू फिजिकल एक्टिभिटी, नुनको थोरै कमी, फलफुल बढी, सागसब्जी बढी खाने, घरेलु उपायहरू पनि गरेर ब्लड प्रेसरलाई कन्ट्रोल गर्छौँ।
0: अब यो मुटुमा आउन सक्ने जोखिमहरू हार्ट एट्याक हुन नदिनका लागि, अब यसको लागि त पहिला एउटा व्यक्तिकै भूमिका होला, मैले नै पहिला केही गर्नुपर्ने होला, म पछि मेरो घर परिवारको भूमिका होला, समाजको भूमिका होला, है, कतिपय कुराहरू समाजका कारणले पनि, किनभने हामी नेगेटिभतिर गइराख्यौँ भने पनि त्यसले पनि हामीलाई असर गर्दै जाने भयो, अब त्यसपछि सरकारवाला सरकारवाला सबै पक्ष मिल्यो भने, किनभने यहाँहरू त अहोरात्र खटिराख्नु भएको छ, स्वास्थ्य कर्मी खट्नु भएको छ, हस्पिटलहरू महत्त्वपूर्ण मुटु रोगकै अस्पतालहरू विभिन्न ठाउँमा बनिरहेका छन्, अब त्यसै गरी नर्सहरू, अब ल्याब टेक्निसियनहरू, स्वास्थ्य कर्मीहरू सबै खटिरहनु भएको छ, तर पनि रोग त दिनानुदिन बढिरहेको अवस्था छ। त्यसबाट अब यो मुटुजन्य समस्याहरू आउन नदिनका लागि एउटा व्यक्ति, घर परिवार, समाज, सरकार, सरोकारवाला कस कसले के गर्यो भने हामी यसलाई कम गरेर, किनभने अब यो रोक्न त सकिँदैन होला होइन, अब यसलाई कम कसरी गर्न सकिन्छ होला, अनि त्यसमा केही सुझावहरू छन् कि डाक्टर साहब?
1: अब हामीले अब इन्डिभिजुअल लेभल पर्सनल लेभलमा व्यक्तिले गर्न सक्ने चिज भनेको रिस्क फ्याक्टर चाहिँ घटाउनु पऱ्यो. रिस्क फ्याक्टर के भयो त भन्दा स्मोकिङ गर्नु भएन, अल्कोहल खानु भएन, ब्लड प्रेसर हाई छ भने औषधी खाएर कन्ट्रोल गर्नु पऱ्यो, रेगुलर चेकअप गर्नु पऱ्यो, सुगर कन्ट्रोल गर्नु पऱ्यो, सुगर हाई छ भने त्यसपछि अलिकति फिजिकल एक्टिभिटी दिनमा आधा घन्टा आफूलाई दिनु पऱ्यो, आधादेखि एक घन्टा आफूलाई दिनु पऱ्यो, त्यसपछि थोरै योगा गर्न सकिन्छ, मेडिटेट गर्न सकिन्छ, अथवा आफ्नो वरिपरिको साथी कोहीसँग बसेर एकछिन स्वास्थ्यका कुराहरू गर्न सकिन्छ, अथवा समाजका कुराहरू गर्न सकिन्छ. यसले गर्दा नि तपाईँको तनाव कम हुन्छ, राति राम्रो निन्द्रा सुत्नु पऱ्यो, र तनाव व्यवस्थापन गर्ने अरू टेक्निक गऱ्यो भने पर्सनल लेभलमा यसले कम गर्छ. यही कुरा तपाईँले गर्ने कुरा तपाईँको घरको बुवा आमा दाजुभाइ दिदीबहिनी बच्चाहरूसित त कुरा गर्नुभयो, र हामीले घरको खाना यस्तो खाना खाउँ, यो चिज हामीले नखाउँ, यो मिठो हुन्छ तर खानुहुन्न, जङ्क फुडहरू नखाउँ, तारेर नखाउँ, हामी बोइल गरेर खाउँ, हाम्रो शरीर निरोगी छ भने हामीले यतिसम्म फ्याट खाउँ, एक चम्चासम्म चिलो खान सकिँदैछ, हामी धेरै एक्सर्साइज गर्न सक्छौँ, हाम्रो खानेकुरा प्रकृति अलिकति कार्बोहाइड्रेट फ्याट भएको खानेकुरा हामी बढाउन सक्छौँ भन्ने, यी तपाईँले घरमा गर्न सक्नुहुन्छ. अथवा शनिबार तपाईँ वरिपरिको छिमेकी दुई चारजना पाँच सातजना भेला हुनुहुन्छ भने त्यही लेभलमा पनि तपाईँ कुरा गर्न सक्नुहुन्छ. त्यो भनेको पर्सनल व्यक्तिले गर्न सक्ने चिज भयो. त्यसपछि आएर अब डाक्टरले बिरामी भएर आइहाल्नुभयो भने तुरुन्त इमर्जेन्सी उपचार गर्ने र जाने बेलामा यही सल्लाह हामीले दिएर पठाउने हो डाक्टरको लेभलबाट. त्यसै समाजबाट अब जस्तो सरकारले हामीलाई दिएको कुरा, अब रेडियो टेलिभिजन, अब तपाईँले यी सबै कुराहरू अहिले मसित सोधिराख्नु भएको छ, यो त हरेक मिडियामा एक दिनमा कति बाहिर आइराखेको हुन्छ होइन, मान्छे चाहिँ अवेर चाहिँ यसले गराइराख्ने होइन, एउटा समाजको एकजना सानो मान्छेदेखि ठुलो मान्छेसम्म, सानो तब्कादेखि ठुलो तब्कासम्म मान्छेलाई अवेर गराइ नै राख्ने, यसले चाहिँ जनचेतना बढ्दै गएपछि यी कुराहरू इम्प्लिमेन्ट गर्न सजिलो हुन्छ.
0: हजुर,
1: यस्तै गरेर अब मेन भनेको हाम्रो सरकार, हाम्रो स्वास्थ्य मन्त्रालय पोलिसी बनाउने ठाउँमा पनि रोग उपचार गर्ने दिनदेखि खानेकुराको लेभलसम्म, त्यसपछि प्रिभेन्सन कसरी रोग कम गर्ने हो भन्ने कुरादेखि, र हाम्रा जनता अहिले जन्मेको भर्खर जन्मेको बालक 20-30 वर्षमा उसलाई कस्तो खालको रोग लाग्न सक्छ यो वातावरणमा अबको हामीले हुर्कायौँ भने भनेर हामीले इम्पोज गर्न सक्नु पऱ्यो.
0: हजुर,
1: अब 20 वर्षमा हाम्रो समुदायलाई योसम्म रोग, यस्ता यस्ता रोग लाग्न सक्छन्, हामीले यति फिजिकल एक्टिभ गरेका छौँ, यस्तो खालको काम गरेका छन्, स्कुलमा यस्तो जान्छन्, बसमा आइन्छन् भने अब 20 वर्षमा हाम्रो प्रक्षेपण गर्नु पऱ्यो कि, यस्तो खालको मुटुको रोग यति लाग्न सक्ला, क्यान्सर यति लाग्न सक्ला, हाम्रो खानेकुरामा स्थिति यस्तो छ भने यस्तो हुनसक्छ भने अहिले प्रक्षेपण गरेर त्यसकै टार्गेटको अनुसार हामीले स्वास्थ्य कर्मीहरू निर्माण गर्नु भविष्यको लागि. अहिले हाम्रो सरकार लागिरहेको छ, सरकारले मात्रै होइन अब प्राइभेट कलेजहरूले, प्राइभेट हस्पिटलले पनि गर्नुभएको छ. त कस्तो छ भने त्यो अब एकदमै एकरूपता छैन होइन, एकरूपता नभएको हुनाले कुनै मान्छेले धेरै सर्भिस पाएको छ भने कुनै ठाउँको मान्छेले त्यति सर्भिस पाएको छैन. यो एउटा सिस्टमलाई एउटै सिस्टम बनाएर एकरूपता ल्यायो भने मान्छेको डाटाहरू हुन्छ नि, जुम्लामा गएर यसो हेर्नुभयो भने तपाईँको डिटेल स्वास्थ्य सम्बन्धी तपाईँले 10 यस्तो यस्तो छ, अहिले ब्लड प्रेसर हाई छ, औषधी खाइराख्नु भएको छ, सबै रिपोर्ट ठिक छ, जुम्ला गएर हेर्नु पनि सक्ने होइन. तपाईँ गएर भोलि कागजभित्तामा जानुभयो केही भएर, यसो तपाईँको नाम र तपाईँको आइडी नम्बर भनौँ न, नागरिकता राख्नुहोस् अथवा एनआइडी नम्बर राखेर यसो हेर्ने बित्तिकै तपाईँको रिपोर्ट सबै आउने भविष्य. त्यहाँ कोही मान्छेले डाक्टरले के छ त उहाँलाई यस्तो छाती दुखेर आउनुभएको थियो पहिले के थियो भन्दा पहिले यति मात्रै रहेछ, अहिले दुखेर आउनुभयो भने चाहिँ उसले हिस्ट्री सजिलो हुन्छ र कस्ट पनि कम भएर जान्छ.
0: हजुर,
1: होइन, कस्ट पनि कम भएर जान्छ नि त. त्यो भएको हुनाले एकरूपता ल्याउनलाई पनि हामीले एउटा सिस्टमले डाटालाई कलेक्ट गर्ने, र कालान्तरमा तपाईँले 10 वर्षसम्म यो डाटा हेर्नुभयो भने त हाम्रो पपुलेसन यस्तो खानेकुरा खाएको, यस्तो लाएको, यस्तो स्ट्रेस लिएको होइन, त्यसपछि आएर यस्तो समाजमा हुर्केको मान्छेलाई हजारौँजना छन् भने 10 यस्तो भयो, 20 यस्तो भयो, 20 यस्तो भयो, त्यहीँबाट तपाईँको रिसर्च पनि भयो, उपचार पनि राम्रो पाउने भयो. अब हामीसित खर्च पनि भएको छ, तर अलिकति म्यानेजमेन्ट चाहिँ भनौँ न एकदम चुस्त दोस्त नहुँदाखेरि कहीँ अलि बढी पोखिएको कहीँ कम.
2: कृषक माझ बिउबिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध.
3: जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशका अधिकांश भूभागमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण गरेको सन्दर्भमा धान खेती गर्ने कृषकहरूमा बिउबिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध.
2: नेपालमा सूचित वा पञ्जीकृत भएका धानका जातहरू छनौट गर्नुहुन अनुरोध सहित
3: छोटो अवधिमा पाक्ने धानका जातहरू छनौट गर्नुहुन समेत आग्रह गर्दछौ.
2: सम्भव भएसम्म सुक्खा सहने जातहरू जस्तै सुक्खा श्रृङ्खलाका जातहरू तथा घैया 1, 2 र 3 र सुक्खा तथा डुबान दुवै सहने बहुगुणी 1, बहुगुणी 2 जातहरू प्रयोग गर्न हुन अनुरोध छ।
3: यसका साथै सुक्खाको प्रभाव कम गर्न धानको ब्याड राख्दा एकैपटक नराखी निश्चित दिनको अन्तरालमा राख्नु हुन, त्यस्तै वर्षातको पानी संकलन प्रविधि, छरुवा धान प्रविधिको अवलम्बन गर्नु हुन समेत अनुरोध छ।
2: बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवन तथा राष्ट्रिय बिउ बिजन समितिको सचिवालय ललितपुर,
3: फोन नम्बर 5 42 13 5 9।
4: सुशासन प्रवर्धनमा आम नागरिक सँगै सामाजिक स्वयंसेवी संघ संस्थाहरूको ठूलो भूमिका हुन्छ।
5: त्यसैले स्थानीय तहमा सुशासन प्रवर्धन गर्न स्वयंसेवी नागरिक संस्थाहरूको भूमिका महत्त्वपूर्ण हुनुपर्छ।
4: नागरिक संस्था आफू पनि जवाफदेही र पारदर्शी बनौ र अरूलाई पनि आफू जस्तै बन्न प्रेरित गरौं। खुला र पारदर्शी व्यवहारलाई जोड दिउँ। भौतिक संरचनाहरूको स्तरीयता र गुणस्तर कायम गर्न सबैले ध्यान दिउँ।
5: सामाजिक जवाफदेहिता र सदाचारका लागि सहकार्य
4: ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल।
6: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
7: नागरिक लगानी कोष।
8: झण्डु आयुर्वेद।
9: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
8: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
9: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
8: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
9: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि, फोन नम्बर 01-4530-418।
10: नेपाल सरकार राष्ट्रिय तथ्याङ्क कार्यालयको अनुरोध। यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ।
6: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
7: नागरिक लगानी कोष।
11: सडक तथा सडक पेटीमा पसल नराखौं, निर्माण सामग्री नथुपारौं र सडक सीमा अतिक्रमण नगरौं। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
6: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
7: नागरिक लगानी कोष।
12: के तपाईँ वैदेशिक रोजगारीमा जाने सोच बनाएर पासपोर्ट बनाउँदै हुनुहुन्छ?
13: त्यसो हो भने जिल्ला प्रशासन कार्यालयभित्र रहेको आप्रवासी स्रोत केन्द्र MRC आफूलाई लागेका जिज्ञासा समाधान गर्न नबिर्सनुहोला। साथै सबै पालिकामा हुने रोजगार संयोजकबाट पनि जानकारी लिन सकिन्छ।
12: वैदेशिक रोजगार बोर्डको सचिवालय।
14: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल समाचार। पछि सुन्न सक्नुहुनेछ करिब 11 बजेसम्म रोधी कार्यक्रम। यति बेला भने रातिको 10 बज्न लाग्यो। अब सुन्नुहुनेछ हिन्दी भाषामा समाचार।

आउनुहोस्, नाच्नुहोस् अनि नचाउनुहोस्। नमस्कार प्राविधिक साथी उत्तम पाण्डे अनि म नरहरि नेउपानेको हो। आज पनि हामी तपाईँहरूको घर आँगनीमा टुप्लुक्का आइपुगिसकेका छौँ, जहाँ यहाँहरू नाच्न सक्नुहुन्छ, हाँस्न सक्नुहुन्छ अनि एक आपसमा पिरती गाँस्न सक्नुहुन्छ।

लोक साहित्यमा लोक जीवनका दुःख सुखलाई सरल भाषा शैली तथा लोकले आफ्नो जिब्रोले गाउँदा गाउँदै सृजित लयमा प्रभावित गर्ने हुनाले नै लोकगीत मानिसहरूको भित्री मनको सहज अभिव्यक्तिका रूपमा परिचित हुन पुगेको छ। यसैले तपाईँ हामी सबैको दुःख अनि सुखको साथी बनेको छ लोक सङ्गीत। हाम्रो संस्कार र संस्कृति रहन सहन अनुसार नै युवा र युवतीहरू बीच प्रत्यक्ष संवाद हुने गर्दछ वा कुराकानी गर्न लजाउनेहरूको लागि रोधी घरमा यसरी नै एकले अर्काको सौन्दर्यताको वर्णन गर्दै थिए यी कलाकार ईश्वर सिंह र खिमा रोक्का मगर। यही न त हो लोक सङ्गीतको जादु। रोधी घरमा यसरी नै आफ्नो मनभित्रका भावनाहरू रमाइलोको साथ गाउने नाच्ने गर्दछन् र त सल्लेरीमा भेट भएर मन रमाएका यी कलाकारहरू कृष्ण भक्त राई र सत्यकला राई आफ्नो मनभित्रको भावनालाई यसरी पोख्दैछन् आफ्नो सुमधुर स्वरबाट।

गीत सङ्गीतले सुन्दर प्रकृतिसँग तुलना गर्दै आफ्नो माया प्रेमलाई पनि सुन्दर नै बनाउन खोज्छन् कलाकारहरू। हुन पनि हो, मानिसको जिन्दगी करकलाको पानी जस्तै हो, तर पनि एकै छिन त होइन जीवन जिउने। मायाले फेरि पनि कतै अलपत्र पारिहाल्छ कि कसम खानेर मुखले चिप्लो घस्ने त धेरै नै भेटिन्छन्, तर चोखो मायालाई अमर राख्ने चाहिँ कमै भेटिन्छन्। बेलैमा सचेत रहनुहोला, जे भए पनि हाँस्न, बोल्न, गाउन, नाच्न, मिठो बोल्न भने कसैसँग डराउनु पर्दैन। दुई दिनको चोलामा, किनकि जीवन एउटा सङ्घर्ष हो, आरोह अवरोह हो, सुख दुःखको सङ्गम हो। यसैले जुनसुकै विधालाई पनि लोक सङ्गीतले यसरी टपक टिपेको छ, जसरी यहाँ यी कलाकार नवराज घोरासेनी र इन्दिरा गुरुङले पलानचोकी पशुपति कालीचोकलाई यसरी सम्झन्छन् कार्यक्रम रोदीमा।

प्रकृतिको सुन्दर दृश्यले कुन मानव हृदय रसाउँदैन र यिनै प्रकृतिका सुन्दर दृश्य र लोक सङ्गीतको बीच प्रगाढ सम्बन्ध हुने भएकोले गायक गायिकाहरू विभिन्न धार्मिक ऐतिहासिक र चर्चित ठाउँलाई आफ्नो माया प्रेमसँग दाँच्दै विभिन्न शैलीमा प्रस्तुत हुने गर्दछन्। आफ्नो जीवनको भोगाई र अनुभवलाई लोकगीत मार्फत पोख्ने गर्दछन्। यसैले होला यहाँ गाडी गुडाउने चालक र आफ्नो मायालुले घुम्तीर मोड काट्दा आफ्नो आफन्तीको सम्झनाले सताएर हो वा घुम्तीर मोडमा बाटो अप्ठ्यारो भएर हो, जे भए पनि दुःख सुखमा आफ्ना आफन्तीलाई सम्झनु राम्रो कुरा हो र सम्झनाले सताउँछ पनि हो। हामीले माथि नै भनिसकेका छौँ, जीवन एउटा आरोह अवरोह भने झैँ घुम्तीर मोड पनि हो। लोकगीतले समाजका सबै विषयवस्तुलाई समेट्ने गर्दछ। यसैले अब भने गङ्गाराम खनाल र गौरी भट्टको स्वर।

कार्यक्रम रोदीमा यस्तै मिठा मिठा लोकभाकाहरू यहाँहरूलाई सुनाउने इच्छा हुँदाहुँदै आजको हाम्रो निर्धारित समय सकिने लाग्यो। तपाईँहरूसँग छुट्टिनुभन्दा अगाडि यी कलाकार प्रकाश दूतराज र मेलिना राईको स्वर छाड्दै कार्यक्रम रोदीबाट प्राविधिक साथी उत्तम पाण्डे अनि म नरहरि नेउपानेलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: यो रेडियो नेपाल हो। अब मुकेश कुमार मिश्रबाट समाचार सुन्नुहोस्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने 5 दिने भारत भ्रमण पूरा गरी आज स्वदेश फर्कनु भएको छ। स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सभापति लामिछानेले भारतीय जनता पार्टी भाजपाको निमन्त्रणमा भएको भ्रमणमा भएका भेटवार्तामा पारदर्शी र स्पष्ट ढङ्गमा कुराकानी भएको बताउनुभयो। सभापति लामिछानेले कनेक्टिभिटीदेखि धार्मिक पर्यटनसम्म हाम्रा प्राथमिकता र हाम्रो सम्बन्धबाट कस्तो लाभको अपेक्षा गरेका छौँ भन्ने सवालमा स्पष्ट खाका राखेको बताउनुभयो। सभापति लामिछानेले सीमा समस्यालाई कूटनीतिक माध्यमबाट सहज ढङ्गले समाधान गर्ने गरी अघि बढ्ने बताउनुभयो। कूटनीतिको विषयलाई जिम्मेवार र संवेदनशील ढङ्गबाट बुझ्न पनि सभापति लामिछानेले आग्रह गर्नुभयो। परराष्ट्र मन्त्री शिशिर खनाल भारतका विदेश मन्त्री डाक्टर एस जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा नयाँ दिल्ली पुग्नु भएको छ। आजदेखि 24 गतेसम्म भारतको औपचारिक भ्रमणका लागि उहाँ आज नयाँ दिल्ली पुग्नु भएको हो। उहाँलाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका लागि नेपालका कार्यवाहक राजदूत डाक्टर सुरेन्द्र थापा तथा भारतको परराष्ट्र मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले स्वागत गर्नुभएको थियो। भ्रमणका क्रममा परराष्ट्र मन्त्री खनालले उहाँका समकक्षी डाक्टर जयशंकरसँग औपचारिक भेटवार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ। भेटमा उहाँहरूबीच द्विपक्षीय व्यापार, लगानी, सम्पर्क सञ्जाल, ऊर्जा तथा जनस्तरका सम्बन्ध लगायत विषयमा छलफल हुनेछ। परराष्ट्र मन्त्री खनाल भ्रमण सम्पन्न गरी यही जेठ 24 गते काठमाडौँ फर्कने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्पर्कविहीन निजामती कर्मचारीलाई 3 दिनभित्र हाजिर हुन आह्वान गर्दै हाजिर नभए कार्यवाही प्रक्रिया अघि बढाउने चेतावनी दिएको छ। मन्त्रालयले आज एक सूचना जारी गरी अध्ययन विदा तथा असाधारण विदा सम्बन्धी अभिलेख राष्ट्रिय किताबखाना निजामतीमा अध्यावधिक नभएका कर्मचारीलाई 3 दिनभित्रमा अनिवार्य रूपमा आफ्नो अभिलेख अध्यावधिक गराउन आह्वान गरेको छ। सरकारले बाँदर तथा अन्य वन्यजन्तुले बाली नालीमा पुर्याइरहेको क्षति नियन्त्रणका उपाय खोज्न सर्वसाधारणबाट सुझाव सङ्कलन सुरु गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्रालय अन्तर्गत गठित मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापन प्राविधिक कार्यदलले त्यस विषयमा 15 दिनभित्र राय सुझाव उपलब्ध गराउन अनुरोध गरेको हो। बाँदर, बदेल, निलगाई, दुम्सी लगायतका वन्यजन्तुबाट हुने क्षति कम गर्ने उपाय र नीतिगत सुधारका लागि कार्यदलले सर्वसाधारण तथा विज्ञहरूसँग सुझाव मागेको हो। मन्त्रालयका उपसचिव एवं कार्यदलका सदस्य शीला गेवालीले किसान, स्थानीय तह, सरकारवाला निकाय तथा विज्ञहरूको अनुभव र प्राविधिक सुझावका आधारमा व्यावहारिक तथा कार्यान्वयन योग्य समाधान खोज्न लागेको बताउनुभयो। उक्त विषयमा इच्छुकले आफ्नो राय सुझाव प्राविधिक कार्यदलको सचिवालय, मन्त्रालयको वेबसाइटमा सार्वजनिक गरिएको इमेल र क्युआर कोड मार्फत उपलब्ध गराउन सक्ने जनाएको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले जलवायु परिवर्तनका चुनौती बीच आर्थिक समृद्धि र वातावरण संरक्षणलाई सँगसँगै अघि बढाउनु पर्ने बताउनु भएको छ। विश्व वातावरण दिवसका अवसरमा आयोजित कार्यक्रममा उहाँले समृद्ध भविष्यको आधार जलवायु एवं प्रकृति मैत्री विकास भन्ने नाराले नेपालको दिगो विकास यात्रालाई मार्गदर्शन गर्ने बताउनुभयो। मन्त्री चौधरीले जलवायु परिवर्तनमा नेपालको योगदान न्यून रहे पनि हिमालदेखि तराईसम्म यसको असर स्पष्ट देखिन थालेको बताउनुभयो। मन्त्री चौधरीले सरकारले जलवायु परिवर्तन न्यूनीकरण तथा अनुकूलनलाई राष्ट्रिय विकास योजनाको अभिन्न अङ्गका रूपमा अघि बढाइरहेको उल्लेख गर्दै हरित अर्थतन्त्रको विकासलाई नीतिगत तहबाट व्यावहारिक कार्यान्वयनको चरणमा प्रवेश गराइएको बताउनुभयो। उहाँले जलवायु वित्तमा पहुँच विस्तार, वन, कृषि, ऊर्जा तथा जैविक विविधतामा आधारित हरित अर्थतन्त्रको प्रवर्धनमा सरकार केन्द्रित रहेको जानकारी दिनुभयो। रेडियो नेपालबाट प्रसारित राति 11 बजेको समाचार सकियो। हस्त, नमस्कार।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
3: हस्त आजलाई रेडियो नेपालको विविध कार्यक्रम सहितको प्रसारण यही पुरा हुन्छ। यसपछि पनि हाम्रो प्रसारण भने निरन्तर रूपमा रहिरहनेछ। अहिलेको यो प्रसारणबाट प्रविधि संयोजनतर्फका मित्र पुष्परत्न बज्राचार्य, रामकृष्ण शाह, सहयोगी राजु श्रेष्ठसँगै उद्घोषणमा सहकर्मी मनुका कुँवरसँगै म विष्णुदेवी पौडेल पनि विदा भएँ। नमस्कार, शुभरात्री।

2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ।

रेडियो नेपाल, नयाँ नेपालको समावेशी आवाज। राष्ट्रिय रेडियो, राष्ट्रको संचार।

आउनुहोस् नाच्नुहोस् अनि नचाउनुहोस्। नमस्कार, प्राविधिक साथी सुरेन्द्र पौड्याल अनि म नरहरि नेउपानेको हो। आज पनि हामी टुप्लुक्का आइपुगेका छौँ तपाईँहरूको घर आँगनीमा, जहाँ यहाँहरू नाच्न सक्नुहुन्छ, हाँस्न सक्नुहुन्छ अनि एक आपसमा पिरती

मेरी घर तपाईँ हामी सबैको साझा घर, जुन घरलाई लोक सङ्गीतको पाठशाला पनि भनिन्छ। यसैले त धानेको छ हाम्रो परम्परा, हाम्रो संस्कृति र संस्कारलाई। हाम्रो मौलिक ठेट भाकाहरूले, पुर्खाहरूले बचाइरहेको संस्कार र संस्कृतिको संरक्षण सम्वर्धनमा निरन्तर जुटिरहेको छ रोधी घर। हुन पनि हो, जहाँ छ वास्तविकता त्यही नै हो यथार्थ। जन्म मृत्यु सत्य हो, न त कसैले रोकेर रोक्न सक्छ। फेरि पनि बल्ल बल्ल पाएको जीवन आफ्नो समस्याले छुटिनु पर्दाको पीडा, अर्थात् रामदी पुल जस्ता हजारौँ पुलहरू तरेर जानेको कर्म र मर्मलाई समेटेको छ यो गीतले। स्वर हो नारायण रायमाझी र अमृता झेडी मगरको। बाँचे त हुम्ला भेट, मरे के गर्ने, भाग्यमा लेखन्तीले जे लेखेको छ त्यही पाइन्छ भन्छन्। त्यसैले अब भोरले बाख्रा चराउन हिँडेका कमलीकान्त भेटवाल यसरी पोख्दैछन् आफ्ना मनका कुरा कार्यक्रम रोदीमा।

कार्यक्रम रोदीमा गाउँघरका कुरा, वनपाखाका कुरा, जन्मथलोको कुरा, कसलाई रमाइलो लाग्दैन र बोर्ले बाख्रा चराउन जाँदाका कुरा मात्र होइन, माली गाई चराउँदा, गाई बाख्रा हराउँदा, सँगैका साथीभाइ हसेङ फसेङ गर्दै दौडेका क्षणहरू, अनि यस्तै गाई बाख्रा चराउँदा, हाँस्दा बोल्दा, समयको गतिले एकले अर्काको वर्णन गर्दै बसेको मायाजाल जसो गर्दा पनि राम्रै हुँदो रहेछ। घरबार बनाउने कुरा, लागेको माया प्रेमलाई सम र ब्याजमा हिसाब गर्दा त न त सम न त ब्याज होला नि, बेलैमा होस पुर्याउनु पर्छ। घरबार बनाउन त सबै कुरा मिलाउन सक्नुपर्छ र त यसपालि घरबार बनाउने कुरा यसरी गर्दैछन् सुनिता दुलाल, घमेश दुलाल र

नाकमा फुली र बुलाकी लाएर यसपालि घरबार जोड्न तन्तयार भएकाहरू घरबार हुन रहर मात्र गरेर कहाँ हुन्छ र एकरो मन पराएर वा एक पक्षले मात्र भनेर हुने भए त सबै खुसी हुन्थे नि। उमेर बढ्दै गएपछि चाहे फुलको न्यु बनाएर भमरा हुन खोजे पनि हिँड्ने बाटोमा पर्खेर गौडा कुरेर बसे पनि विभिन्न प्रलोभन पारेर घरबार जोड्न खोजे पनि दुई पक्षको कुरा मिल्ला जस्तो लागेन। आखिर गीत न हो अब भने कमल परियार र रेखा जोशीको स्वर सुनौ है त कार्यक्रम रोदीमा।

भेट भएको बेला पिरती लाम्मैन भनेर प्रस्ताव राखे पनि कहाँको हौ, कुन ठाउँमा बस्छौ, बाज पिरती लाउँदिन, राम्रो केटा खोज्दा खोज्दै जोबान ढल्को तिम्रो सुवा भने पनि जोबान ढल्के पनि मेरै ढल्को तिमलाई के को खाँचो बाज, यस्तै सवाल जवाबबाट नै गीतको सुरुवात र अन्त्य भए जस्तै हाम्रो जीवन पनि यसरी नै विभिन्न समस्या उथल पुथल दुःख सुखको बाट चलिरहन्छ। त्यसैले त कलाकारहरू पनि हाम्रो समाज अनुसारका गीतहरू बनाउँछन् नि भन्दै अब फेरि पनि यो भाका कुमार केसी र सुनिता बुढा छेत्रीको

कार्यक्रम रोदीमा यस्तै मिठा मिठा लोकभाकाहरू यहाँहरूलाई सुनाउने इच्छा हुँदाहुँदै आजको पनि हाम्रो निर्धारित समय सकिने लाग्यो। तपाईँहरूसँग छुट्टिनुभन्दा अगाडि यी कलाकार धनकुमारी थापा, राधा पुन, जमुना गर्बुजा, डम्मर पूर्जा, दुर्गा पुन र राजकुमार पुनको स्वर छाड्दै आजको कार्यक्रम रोदीबाट प्राविधिक साथी सुरेन्द्र पौड्याल अनि म नरहरि नेउपानेलाई बिदा दिनुहोस्। नमस्कार।

जय नेपाल, यो रेडियो नेपाल हो। हाम्रो प्रसारण मिडियम वेब 684 किलोहर्समा पोखरा, 792 किलोहर्समा काठमाडौँ र 1143 किलोहर्समा बर्दिवासबाट सुन्दै हुनुहुन्छ। यसका साथै एफएम 98.1 र 103 मेगाहर्स तथा www.radionepalonline.com, www.radionepal.gov.np र रेडियो नेपाल मोबाइल एपमा हाम्रो प्रसारण सुन्न सक्नुहुन्छ। आज मिति 2083 साल जेठ महिनाको 23 गते शनिबार, ज्येष्ठ कृष्ण पक्ष षष्ठी तिथि, तदनुसार जुन 6 तारिक सन् 2026, नेपाल सम्बत 1146, अनलागा षष्ठी। यस बेला बिहानको 5 बजिसकेको छ। बिहानीको प्रसारणमा हार्दिक स्वागत तथा अभिवादन प्राविधिक साथी शङ्कर भण्डारी अनि र म प्रस्तुता प्रमिला गजुरेलको। सदा झैं आजको प्रसारण आरम्भ हुन्छ आराध्य देव श्री पशुपतिनाथको आरती गायनबाट।

0: भर्खरै सुन्नुभयो आराध्य देव श्री पशुपतिनाथको आरती गायन। अब प्रस्तुत छ आज बिहान 11 बजेसम्म सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। अबको केही बेरमा नै यहाँहरूले सुन्नुहुनेछ जीवन विज्ञान कार्यक्रम, 5:25 सुनाउँछौ अध्यात्म सन्देश कार्यक्रम, 5:50 सुन्नुहुनेछ संस्कृतमा समाचार, 6 बजे नेपालीमा समाचार, नेपालीमा समाचार पछि विभिन्न पत्र पत्रिकाको सङ्गालो अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ, 6:30 समय हो कार्यक्रम अन्तरसंवादको, 7 बजे समाचार, समाचारपछि आर्थिक नेपाल कार्यक्रम सुनाउँछौ, 7:40 8 बजेको समयमा केही स्वदेश गानहरू सुन्नुहुनेछ, 8 बजे अङ्ग्रेजीमा समाचार, अङ्ग्रेजीमा समाचार पछि विपदका कुरा कार्यक्रम सुन्न सक्नुहुनेछ, 8:30 सुनाउनेछौँ कार्यक्रम सही प्रसिर्जना, 9 बजे नेपालीमा समाचार, नेपालीमा समाचार पछि सदाझैँ सुन्नुहुनेछ नेपाल भाषामा समाचार, 9:20 सुन्न सक्नुहुनेछ हाम्रो भूगोल कार्यक्रम, 9:45 to 10 बजेको समयमा केही नेपाली चलचित्रका गीतहरू सुनाउँछौँ, 10 बजे समाचार, समाचार पछि स्थलगत रेडियो बहस कार्यक्रम सुन्न सक्नुहुनेछ, 11 बजे समाचार, 11 बजेको समाचार पछि पनि हाम्रो प्रसारण निरन्तर सुन्न सक्नुहुनेछ। यो थियो आज बिहान 11 बजेसम्म सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। अब सुन्नुहुनेछ जीवन विज्ञान कार्यक्रम र यसपछिको प्रस्तुतिमा रहनेछ कार्यक्रम अध्यात्म सन्देश। रेडियो नेपाल सुन्दै रहनुहोला।
1: हरि ओम। जीवन विज्ञान केन्द्रको प्रस्तुति कार्यक्रम

शरीर कहिले पछाडि पछाडि पछाडि जान्छ, कहिले अगाडि अगाडि जान्छ, झुक्छ, कहिले दायाँ कहिले बायाँ पनि हुन्छ, स्थिर हुँदैन, एक ठाउँमा नबसेर बिस्तारै बिस्तारै झुक्छ, त्यो बेलामा फेरि सिधा हुने कि त्यत्तिकै छोड्ने। अर्को, ध्यान बस्दाखेरि हात कुन मुद्रामा हुनुपर्छ। अर्को छ त्योभन्दा अझै गहिरो प्रश्न, ध्यान बस्यो सिधै बसेको छ तर भित्रबाट खिचिएको अनुभव हुन्छ, कता तान छ भित्र, कहीँ आफू खसेको जस्तो अनुभव हुन्छ, झरेको जस्तो अनुभव हुन्छ, कहिलेकाहीँ उठेको जस्तो पनि अनुभव हुन्छ, यो के भएको? सुन्दर प्रश्न छ, पहिलोबाटै सुरु गरौँ। ध्यान बस्दा अगाडि या पछाडि झुक्ने यो आसन सिद्ध नभइसकेको अवस्था हो। एक ठाउँमा बस्यो हाम्रो कम्मर सिधा भइसकेको हुँदैन, हामी स्थिर रहन चाहन्छौँ अथवा आफ्नो तर्फबाट प्रयास गरेको हुँदैन, अनि पृथ्वीको गुरुत्वाकर्षणले हाम्रो शरीरलाई अगाडि या पछाडि झुकाइरहेको हुन्छ। यस्तो अवस्थामा श्वासलाई केन्द्र मानेर मेरो बीचबाट श्वास आइरहेको छ, गइरहेको छ, शरीरको केन्द्रबाट श्वास भित्र बाहिर गरिरहेको छ, श्वास भित्र गयो नाभिसम्म पुग्यो, श्वास बाहिर गयो नाभिबाट फेरि बाहिर गयो, श्वास बाहिर जाँदा अलिकति पेट खुम्च्यो, श्वास भित्र जाँदा थोरै पेट फुल्यो, श्वासलाई अनुभव गर्यो भने स्वतः मेरुदण्ड सिधा हुन्छ, अनि चाहिँ अगाडि पछाडि झुक्ने स्थिति हुँदैन। त्यसकारण श्वासमा ध्यान लगाउने, मेरुदण्ड सिधा राख्न चाहने व्यक्तिले बिस्तारै आसन सिद्ध हुन्छ। अर्को, हात कुन मुद्रामा राख्ने भन्ने छ। विशेष गरेर ध्यानको अवस्थामा चाहिँ बढी प्रचलनमा आएको ज्ञान मुद्रा, ज्ञान मुद्रा भनेको चोरी अम्ला र बुढी अम्लालाई जोड्ने, यो ज्ञान मुद्रामा बसेर ध्यान गर्ने बढी प्रचलन छ। किन यस्तो छ भने ज्ञान मुद्रामा, नामै ज्ञान मुद्रा, यसले ज्ञान बढाउँछ, यसलाई सरस्वती मुद्रा पनि भनिन्छ। यो मुद्रामा ध्यान बस्यो भने हाम्रो ज्ञानको क्षमता, जान्ने क्षमता वृद्धि हुन्छ, चेतनाको अभिवृद्धि हुन्छ, आफ्नो सजगता बढ्छ, होस बढ्छ। त्यसकारण होसमा रहनको लागि, सजग रहनको लागि यो मुद्रा प्रयोग गरियो, किनभने ध्यानमा सजगताको, होसको, बोधको खाँचो रहन्छ, त्यसको लागि सहयोग पुग्ने भएको हुनाले यो मुद्रामा ध्यान गर्ने प्रचलन रह्यो। ज्ञान मुद्रा नै उपयुक्त छ ध्यानको लागि। त्यस्तै अलिक गहिरो प्रश्न, भित्र खिचेको जस्तो लाग्छ, तानेको जस्तो लाग्छ, कहाँ कहाँ कहिलेकाहीँ खस्यो जस्तो, कहीँ उठ्यो जस्तो, यस्तो अनुभव हुन्छ, यो के भएको होला भन्ने प्रश्न छ। यो चाहिँ यसलाई सम्झाउनको लागि म एउटा श्रीमद् भागवत कथामा उल्लेख भएको भगवान्का अवतारहरूमध्ये, 10 अवतारहरूमध्ये वामन अवतारको चर्चा गरौँ। अब यी अवतारहरूमध्ये वामन अवतार, यसमा सानो कथा छ, छोटो कथा। यो कथाबाट हामी त्यो किन भित्र खिचिएको छ यसको जानकारी लिन सक्छौँ। वामन अवतारमा राजा बलिको कथा आउँछ। अहिले पनि हामी कुनै दानको कुरा गर्दा, ठुलो दानको कुरा गर्दा, अथवा कुनै युद्धमा कोही मर्यो भने बलिदान दियो भन्ने भनाइ छ, बलिको दानलाई सबैले सम्झन्छन्, बलिको दान सर्वाधिक महत्त्वपूर्ण छ। यो विषय मैले पहिला पनि एकपटक उल्लेख गरिसकेका छु, भनिसकेका छ, र फेरि दोहोऱ्याउँ, किनभने यो स्थितिको लागि यो अत्यन्तै प्रामाणिक हुन्छ। त्यसकारण बलि राजा एकदम दानी, सबैलाई सहयोग गर्ने, धेरै सम्पत्ति भएको, पुरै पृथ्वीका राजा थिए रे, उनीसँग प्रशस्त सम्पत्ति थियो, चक्रवर्ती राजा थिए, अत्यन्तै दानवीर थिए, म जति दानी अरू छैन भन्ने लाग्थ्यो। अनि कथाहरूमा धेरै प्रसङ्गहरू आउला, तर सिधा कुरा के हो भने वामन भगवान सानो बच्चा भएर, वामन भनेको सानो बच्चा, बलिराजासँग दान माग्न जानुभयो। बलिराजाले भन्नुभयो, ब्राह्मण बच्चा, तपाईँ के चाहनुहुन्छ, कस्तो प्रकारको दान चाहनुहुन्छ, म दिन तयार छु। उहाँले भन्नुभयो, मलाई धेरै दान चाहिँदैन, मेरो पैतालाले 3 पैताला अथवा 3 पाउ जमिन मलाई दान दिनुहोस्। बलिराजा हाँस्नुभयो, बच्चा भनेको त बच्चै रहेछ, 3 पाउ जमिन अलि धेरै माग्नु नि, बरु चक्लेट सक्लेट मागेको भए हुन्थ्यो बच्चाले, 3 पाउ जमिन लिएर के गर्ने होला, तर पनि तपाईँले मागिहाल्नुभयो, ठिक छ, म 3 पाउ जमिन दिने सङ्कल्प गर्छु भनेर उहाँले 3 पाउ जमिन दिने विधिवत सङ्कल्प गर्नुभयो बलिराजाले। अनि वामन भगवान्लाई भन्नु, ल 3 पाउ जमिन अब कहाँबाट लिनुहुन्छ, मैले दिने सङ्कल्प गरिसकेँ, अब तपाईँले पाउनु।

0: हुन्छ। अब तपाईँको पाउले नाप्ने हो कि मेरो पाउले नाप्ने हो? तपाईँको त सानो बच्चाको छोटो पाउ छ, मेरो बरु ठुलो खुट्टा छ। मेरो खुट्टामा अलि बढी चामिन होला, तपाईँको खुट्टा त्यत्रो सानो छ। बामनले भन्नुभयो ठिक छ, तपाईँको होइन मेरै खुट्टा बराबर दिनुहोस्, तर मेरो खुट्टा नै सानो कहाँ छ र म ठुलो बनाउन सक्छु भनेर आफ्नो पैतालालाई यति ठुलो बनाइदिनु भयो, पुरै पृथ्वी ढाकियो। एक पैतालाले पुरै पृथ्वी ढाकियो। बलिराजाको सम्पूर्ण सम्पत्तिहरू, पृथ्वीमा भएको सबै कुराहरू एक पाउमै सकियो। अब बलिराजा धन पर्नुभयो, त सकियो, बर्बादै हो। अनि त्यसपछि भगवान्ले भन्नुभयो एक पाउमा तिम्रो जमिन त सकियो, अब अर्को पाउ कहाँ राखौँ? तिमीले त तिन पाउ जमिन दिने भाषा गरेका थियौ, सङ्कल्प गरेका थियौ। बलिराजाले भन्नुभयो यसो गर, यो जमिन मेरो भएपछि त आकाश पनि मेरै होला, अर्को एक पाउ आकाशमा राख्नुहोस्। आकाशतिर अर्को एक पाउ फर्काउनु भयो, पुरै आकाशै ढाकियो। अब अर्को एक पाउ कहाँ राखौँ? अझै एक पाउ बाँकी छ, तिन पाउ मैले तपाईँले सङ्कल्प गर्नुभएको थियो। बलिराजाले अन्तिममा भन्नुभयो मेरो शिरमा राख्नुहोस्। र जब बलिराजाको शिरमा भगवान्ले पाउ राख्नुभयो, बलिराजा पाताल भाषिनु भयो भन्ने कथा आउँछ। यो कथाले के भन्न खोज्या होला? कसैको पनि खुट्टा ठुलो बनाएर पृथ्वी ढाक्न पनि सक्दैन, आकाश ढाकिँदैन, कसैले शिरमा खुट्टो राख्दैमा पाताल भाषिने कुरा पनि आउँदैन। यो त अप्राकृतिक हुन्छ, प्रकृतिले त्यस्तो सुविधा कसैलाई पनि दिएको छैन, त्यसकारण अप्राकृतिक कुरा हुन्छ खुट्टाले पुरै ढाक्यो भनेर। प्रकृतिले जत्रो खुट्टा दियो दियो, त्यसलाई बढाउन सक्ने सामर्थ्य कसैमा पनि हुँदैन। के भने होला यो, यसको अर्थ के हुन्छ भने आफूसँग जे छ दान दिनुपर्छ। के दान दिन योग्य के छ त? सबभन्दा पहिलो एक पाउले पृथ्वी ढाक्नुभयो, यसको अर्थ पदार्थ अथवा भौतिक सम्पत्ति। मसँग जे भौतिक सम्पत्ति छ त्यो दान गर। एक पाउ जमिनको अर्थ हुन्छ भौतिक सम्पत्ति, भौतिक सम्पत्ति मैले छोड दिएँ। दोस्रो अर्को एक पाउ आकाश, आकाश पनि ढाकिदिनु भयो अर्को पाउले। आकाश दानको अर्थ हुन्छ बौद्धिक सम्पत्ति, भौतिक सम्पत्ति देखिन्छ, बौद्धिक सम्पत्ति देखिँदैन आकाश जस्तो, त्यो आकारमा छैन। बौद्धिक सम्पत्ति सबै आकारमा छ, भौतिक सम्पत्ति निराकारमा छ। मसँग कति ज्ञान छ, कति सिकेको छु, कसलाई के थाहा? काम गरेपछि मात्रै देख्छ मान्छेले, होइन भने मान्छेको अनुहार हेरेर यो कति भित्रबाट विद्वान छ थाहा हुँदैन। म जान्ने छु भन्ने भाव, मैले सिकेको छु, मैले बुझेको छु इत्यादि अहंकार हुन्छ। एउटा भौतिक सम्पत्तिको अहंकार बोकेको हुन्छ मान्छेले, दोस्रो बौद्धिक सम्पत्तिको अहंकार बोकेको हुन्छ। मैले भगवान यो बौद्धिक सम्पत्ति पनि चढाए, मेरो ज्ञान पनि मैले चढाए, किनभने यो ज्ञान पनि मेरो कहाँ रहेछ र यो ज्ञान लिने क्षमता तिमीले दिएका रहेछौ, तिम्रो क्षमता मात्रै मैले उपयोग गरेको रहेछु। म यो बौद्धिक सम्पत्ति प्रतिको अहंकारलाई आजै त्यागे, यसप्रतिको मोहलाई त्यागिदिएँ मैले। अब मसँग बौद्धिक सम्पत्ति पनि रहेन, छोडिदिएँ मैले सबै। यो हो बौद्धिक सम्पत्ति प्रतिको एट्याचमेन्ट अथवा यसको मोहबाट मुक्त हुनु नै यो आकाश अर्को पाउ दान दिनु हो। तर पनि त्यो बन्यो बौद्धिक सम्पत्ति पनि छोड्यो, भौतिक सम्पत्ति पनि छोड्यो, सबै दान दियो अथवा सबै प्रतिको मोह मुक्त भयो, र पनि अन्तिम एउटा अहंकार बाँकी रहन्छ, म छु नि, म हुनुको अहंकार, म भएको कारणले नै यी मेरा भएका हुन् कि, जड म हो, म छु त्यसकारण मेरा छन्, म छु भन्ने अन्तिम अस्मिता, अन्तिम अहंकार बाँकी रहन्छ। त्यसलाई टाउको रूपमा, प्रतीकात्मक रूपमा टाउको लियो, मस्तिष्क माथि छ नि, त्यही भएर मैले मलाई नै चढाइदिएँ, मेरो टाउको चढाइदिएँ, म छु भन्ने अहंकारबाट पनि म छुटेँ, मेरो अन्तिम अहंकार पनि सकियो। यो तेस्रो पाव गयो सबै। यो अहंकार गइसकेपछि अनि एउटा आश्चर्यजनक घटना भित्र घटित हुन्छ, किनभने मसँग केही रहेन, म पुरै निराकारमा उपलब्ध हुन्छु, किनभने आकार भौतिक सम्पत्ति पनि मसँग रहेन, मैले छोडिदिएँ। बौद्धिक सम्पत्तिको पनि आकार हुन्छ, निराकारभित्र पनि आकार हुन्छ। हामी जब भित्र आत्मा गुफामा प्रवेश गर्छौँ ध्यानको माध्यमद्वारा, एउटा पहिलेको अनुभव बाँकी रहन्छ, जस्तो म शरीर थिएँ त, शरीर हुँदाखेरि तल माथि गर्थेँ त्यो थाहा थियो, त्यो अलिअलि बोध बचेको हुन्छ। त्यस कारणले निराकार भइसकेपछि त टेक्ने ठाउँ पनि छैन, समाउने ठाउँ पनि छैन, केही पनि छैन। त्यो बेलामा आफू खसेको अनुभव हुन्छ, तल तानिएको अनुभव हुन्छ, भित्र खिचिन थाल्छ व्यक्ति, तानिन्छ, र तल झरे जम्मै तल कहाँ कहाँ झरे जस्तो लाग्छ, तर कहाँ झर्नु र यो महाआकाशमा, कहाँ तल कहाँ माथि, यहाँ तल पनि छैन माथि पनि छैन दायाँ छैन बायाँ छैन, यो यत्रो ठुलो ब्रह्माण्डमा कहाँको तल होला कहाँको माथि होला, तर आफ्नो पहिलेको अनुभवको कारणले गर्दा तल झरेको अनुभव हुन्छ। समाउने ठाउँ केही नभएपछि तल झऱ्यो, त्यसैलाई पाताल भाष्य भनेको। भगवान्ले जब मेरो अस्मिता म पनि छु भन्ने बोध रहेन, आफ्नो अस्मिता पनि व्यक्तिले चढाइदियो, त्यो बेलामा पुरै तल गएको अनुभव हुन्छ, भाष्यको अनुभव हुन्छ। तर भाष्य नै होइन, यो त मुक्ति हो। कहिलेकाहीँ के हुन्छ, फेरि माथि उडेको अनुभव हुन्छ, एकदमै माथि माथि माथि गए, कहाँ पुगेँ म विराट भएँ एउटा अनुभव हुन्छ, अर्को तल तल तल तल कहाँ गएँ गएँ अर्को अनुभव हुन्छ। एउटा अनुभव आफू सानो सानो सानो सानो सानो हुँदै गएको र सानो भएर आफू समाप्त भएको अनुभव हुन्छ। आफ्नो जुन शिरमा पाउ राखेपछि आफू दबिएर एकदमै सानो भएको र सानोमा समाप्त भएको, ब्रह्ममा लीन भएको, यसैलाई ब्रह्मलीन भनिन्छ। हुन त हामी मान्छे मरेपछि ब्रह्मलीन भयो भन्छौँ, मरेपछि ब्रह्मलीन हुन्छ कि हुँदैन थाहा छैन, तर अहिले ध्यानको माध्यमद्वारा ब्रह्मलीन हुन सकिन्छ, ब्रह्ममा लीन हुन्छ। सानो सानो सानो सानो सानो भएर यो बलिराजा चाहिँ सानो भएर चाहिँ ब्रह्ममा लीन भए भन्ने प्रतीकात्मक रूपमा पाताल भाष्य भनिएको हो। यो अनुभूतिको उत्कर्ष, जब हामी ध्यानबाट अत्यन्तै गहिरो अनुभूतिमा प्रवेश गर्छौँ यस्तो अनुभूति हुन्छ। यसैलाई यो विराटतालाई, ब्रह्ममा लीन हुनुलाई सम्बोधि भनिन्छ। आत्मज्ञान ब्रह्म ज्ञान भनेको यही नै हो। यो अनुभूति हुन सक्छ, एक भइदिन्छ व्यक्ति। अहिले अलिकति खिचिएको अनुभव भयो, यसको अर्थ म पनि ब्रह्म लीन हुन लागेँ कि भनेर यो ब्रह्ममा चाहिँ नपरौँ, किनभने झड्का हुन्छ। हामी जुन बाटो हिँड्यौँ त्यसको झझलको सुरुमै आउँछ। अब एउटा कुरा म शुभभाव शुभकामना व्यक्त गर्न चाहन्छु कि यहाँको यात्रा पनि बलिराजाको जस्तै अगाडि बढोस् र हामी पनि त्यो बौद्धिक सम्पत्ति भौतिक सम्पत्ति र आफ्नो अस्मितालाई पनि ईश्वरमा समर्पित गरेर यो ब्रह्ममय हुन सकौँ, ईश्वरमय हुन सकौँ।
1: वहाँ हुनुहुन्थ्यो जीवन विज्ञान केन्द्रका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री रमेश नेपालज्यू। हवस् त, भोलिको शुभ बिहानीमा यही फ्रिक्वेन्सी मार्फत जीवन विज्ञानको अर्को प्रस्तुति लिएर हामी आउनेछौँ। यहाँहरूको आनन्दित जीवनको कामना गर्दै म सृजना महर्जन बिदा हुन्छु। हरि ओम।
2: झण्डो आयुर्वेद,
3: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डो नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक, पुतली सडक, काठमाडौँ।
2: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
3: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
2: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
3: झण्डु नेपाल प्राली, पुतली सडक, काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01-4530-4418।

गोविंद राधे, मार्ग सर्वश्रेष्ठ श्रेय बता दे। भक्ति योग ने कली युगीय मनुष्यहर को लागी एकमात्र सरल साधन हो। इसी बाटने जीवले श्रेय यानी कि भगवानलाई प्राप्त गर्न सक्छ। राधा गोविंद गीत को यो अनमोल दोहा सहित अभिनंदन गर्दै कार्यक्रम अध्यात्म संदेश में यहाँहरुलाई प्रेम युक्त स्वागत। भगवान एवं भगवत प्राप्त संत का हरेक कार्य केवल जीव का कल्याण का लागि नै भएका हुन्छन्। यसको मर्म केवल संत को कृपा प्राप्त साधकले मात्र बुझ्न सक्छ। अन्यथा संत को कार्यलाई साधारण मनुष्यकै जस्तो कार्य त हुने भन्ने आफ्नो अहंकार युक्त बुद्धि को निर्णयमा फसेर जीवले आफ्नो पतन गर्छ, जसको कुनै उपाय नै छैन। उपाय भनेकै संत को शरणागति।

0: कार्यक्रमको दोस्रो चरणमा प्रवेश गरौँ। प्रस्तुत छ आदरणीय स्वामी श्री हरिदासजीद्वारा दिएको प्रवचनको आजको श्रृङ्खला।
1: सनातन धर्म को विशिष्ट ज्ञान युक्त शास्त्र वेदांत दर्शन को व्याख्या करते दर्शन को सूत्र को ब्रह्म सूत्र को व्याख्या करते अहिलेसम तपाईहरुलाई बताइयो हामी संग तमाम शास्त्र छन् वेद पनि हरु छन्। वेदहरु कसरी वेदहरु मैले तपाईहरुको अगाडि स्पष्ट पारे, त्यसैगरी पुराणहरु कसरी पुराणहरू त्यो पनि बताए, दर्शनहरू त्यो पनि बताए, स्मृत ग्रन्थ इत्यादि तमाम भरमार छन्। र यो वेद शास्त्रको ज्ञान जुन छ भगवानबाट प्रारम्भ भयो, ब्रह्माजी हुँदै वेदव्यास हुँदै जगद्गुरुहरूसम्म आयो र पञ्चम मूल जगद्गुरु श्री कृपालुजी महाराजद्वारा मैले प्राप्त गरे तपाईँहरूलाई म वितरण गर्दैछु। हाम्रो इतिहासमा वेदव्यासको विशेष स्थान छ, भगवानका अवतार थिए, जीव कल्याण हेतु तमाम कार्य गरे। उनले लाखौँ मन्त्र भएको वेदको अर्थको रूपमा वेदान्त दर्शन बनाइदिए, ब्रह्म सूत्र 4 अध्याय 16 पाद 5 से 56 सूत्र वाला सूत्रात्मक रूपमा। त्यसैको सूत्रहरूको बारेमा म यहाँ व्याख्या गर्दैछु। पहिलो सूत्र हो अथातो ब्रह्म जिज्ञासा, अर्थात् ब्रह्म सम्बन्धी जिज्ञासा। त्यसमा विचार कि ब्रह्म भगवान् छ कि छैन, छ भने कस्तो छ, के काम दाम गर्छन्, के गुण छ, अवगुण के छ, यो प्रश्न। ब्रह्म सूत्रबाट मैले बताए। दोस्रो सूत्र पहिलो अध्यायको पहिलो पादको दोस्रो सूत्र बताउँछ कि ब्रह्म उसलाई भन्दछन्, त्यसलाई भन्दछन् जसबाट यो संसार उत्पन्न हुन्छ, स्थित रहन्छ र प्रलयमा पनि त्यही गएर लिन हुन्छ। जसमा हुन्छ त्यही ब्रह्म हो, परमात्मा हो, भगवान हो, अल्लाह खुदा चाहे जे भन त्यही हो। र उसमा गुण पनि हुन्छ, सच्चित आनन्द। यद्यपि भगवानमा अनेक गुण छन्, अनेक शक्ति छन्, भगवानका सब चिज अनन्त छन्। अनन्त माने कहिले अन्त नहुने, अनलिमिटेड, हामीसँग लिमिटेड, सीमित। कृष्णेर अनन्त शक्ति तारे तीन प्रधान, चित शक्ति, माया शक्ति, जीव शक्ति इत्यादि। भगवान का अवतार गौरांग महाप्रभु चैतन्य महाप्रभुले इस बारे में डिटेल्स में बताया छन्। चित अंतर्गत सत चित आनंद तीन प्रमुख शक्ति गुण मानिन्छ भगवान मा। सत्य संकल्प वाला, ज्ञानमय वाला, सदा सत्ता रहने सत्मा, ज्ञानमय वाला ज्ञानमा, आनंदमय वाला आनंदमय भगवान। यो भगवान को गुण हो, ठीक। तो यहाँ भौतिकवादी हरले प्रश्न उठाए कि जो भगवान मान देनन, ती वैज्ञानिकहरू चार्ल्स डार्विन आदि को प्रश्न मैले यहाँ राखे, उनीहरूले गजब को प्रश्न निकाले। यदि तिम्रो भगवान आनंदमय छ, ज्ञानमय छ, सदा रहने वाला छ भने फेरि उसैले बनाएको यो संसार चाहिँ किन अज्ञानमय छ, दुःखमय छ, नश्वर छ, एक दिन नाश हुन्छ। ब्रह्म सत्य जगन मिथ्या निरालम्बोपनिषद्को 35 मन्त्र किन छ त, यस प्रश्नको उत्तर मैले वेदद्वारा दिए। सूर्य चन्द्रमसौ धाता यथा पूर्वम कल्पयत, दीवं च पृथिवीं चांतरिक्षम अथ स्वः। नारायणोपनिषद को 14 मंत्र अर्थात एक तो भगवान सर्वशक्तिमान छन, सुप्रीम पावर छन, त्यसैले किन भन्ने प्रश्न भगवान में लागू हुँदैन। तैपनि बताइयो वेद द्वारा कि भगवान ले संसार बनाएनन् केवल प्रकट करी दिए, यथा पूर्व मकल्पयत, पूर्वमा जस्तो थियो फेरि त्यस्तै बनाइदिए। अर्थात सृष्टिमा जुन उत्पन्न गर्छन् प्रलयमा थन्काउँछन् फेरि सृष्टिमा त्यही खोलिदिन्छन्, बस बनाएनन्। यो माया जुन हो संसार यो नित्य छ, अजा छ, अजाम एकाम लोहित शुक्ल कृष्णाम वेदवत् छ। र अर्को एक छ पर्सनालिटी जीवात्मा ज्ञाग्यौ द्वाबजा विषनिशा बजा वेदवन् छ, यो पनि अज छ, जीवात्मा पनि कहिले मर्दैन। अजो नित्य शाश्वतेयम् पुराणो न हन्यते हन्यमाने शरीरे। वेद त्यसको अनुवाद गीतामा पनि यही श्लोक छ मन्त्रको, त जीव पनि सदा रहन्छ, भगवान त रहने नै भयो। तीन पर्सनालिटी अर्थात भगवानले न संसार बनाए न जीवलाई बनाए, न मायाले भगवानलाई बनायो न जीवलाई बनायो, न जीवले भगवानलाई बनायो न मायालाई बनायो, सब नित्य शाश्वत अनादि तीन तत्व छ। ठीक, फेरि बताइयो कि यो चेतन शरीरबाट कुनै मल जल बिना नै जड नङ पैदा हुन सक्छ, जड कपाल पैदा हुन सक्छ हाम्रो चेतन शरीरबाट, भने भगवान त सर्वसमर्थ छ। चेतन आनन्दमय भगवानबाट यो जड संसार उत्पन्न कसरी भयो यसमा बुद्धि लगाउन जरुरत छैन। पहिला त यो बताऊ कि यो चेतन शरीरबाट नङ कसरी उत्पन्न भयो, यो कपाल कसरी उत्पन्न भयो, चेतनबाट चेतनै हुनुपर्ने कम से कम। त वैज्ञानिकहरूलाई यो उत्तर दियो, त मैले बताएँ भगवान सर्वव्यापक छ, वेद शास्त्र सब यही बताउँछन्। त भगवान हामीलाई अनुभव हुँदैन किन, अनुभव गर्ने कुनै उपाय छ? मैले भने अवश्य छ, भगवानलाई हामी अनुभव गर्न सक्छौँ। तर प्रश्न यो हो किन गर्ने, के का लागि, प्रयोजन के हो? त मैले बताएँ मनुष्यमा तीन चिज हुन्छ, मनुष्यमा तीन अवस्था हुन्छ, एक जागृत अवस्था, एक स्वप्न अवस्था, एक सुषुप्ति अवस्था। जागृत अवस्था आत्मालाई भुलेर संसारमा व्यवहार गरेको अवस्था, शब्द स्पर्श रूप रस गन्ध आदि ग्रहण गरेको अवस्था। स्वप्न अवस्था सुतेको अवस्था, निदाएको तर सपना देखेको अवस्था। यद्यपि इन्द्रिय हाम्रो शिर गोडेर सुतेको छ, हात गोडा आँखा इत्यादि सब ज्ञानेन्द्रिय कर्मेन्द्रिय, तर हामी सपनामा सब जागृत अवस्थामा समेत कार्य गर्छौँ। त्यो सब सिनेमाको पर्दा समान, प्रकाश समान हो, मिथ्या हो, त्यो एक अवस्था। र अर्को अवस्था छ, तेस्रो अवस्था, हामी निदाएको तर सपना पनि नदेखेको अवस्था। त्यति बेला यो मायाको संसारबाट कट अफ हुन्छौँ हामी, काटिएको अवस्था। यो संसारको कुनै पनि दुःख हामी त्यति बेला अनुभव गर्दैनौँ, यानि कि त्यो एक आनन्दको अवस्था, परमात्मासँगको मिलनको अवस्था। तर त्यो छायासँग मिलन हो भगवानको, पूर्ण आनन्द प्राप्ति भएन। आनन्दको वास्तविक स्वरूप के हो, वेद भन्छ यो वै भूमा तत् सुखम, सुख त्यो हो, आनन्द त्यो हो जुन एक पटक प्राप्त भएपछि सदा रहोस्, कहिल्यै नखोसियोस्, प्रतिक्षण वर्धमानम। नारद भक्ति दर्शनमा एक सूत्र बनाइदिए नारदजीले, कहिले काहीँ तपाईँहरूलाई लाग्छ होला यो भगवान् प्राप्ति त ठिक छ, तर भगवान् प्राप्ति गरेपछि पनि त बोर हुन्छ होला नि। बोर जस्तै एक आमाको बच्चा हराओस्, चार दिनदेखि तडपिन्छ, बच्चा कहाँ होला कहाँ होला कहाँ होला, चार दिनपछि फेला पर्यो, यो चिप्टाउँछ, अँगालो मार्छ, आफ्नो सुखको लागि यस्तो अँगालो मार्छ कि बिचरो बच्चा छटपटाउँछ। त एकछिनपछि बोर हुन्छ, जाऊ बाबु अब बाहिर गएर खेल, म घरको काम गर्छु। छोराले भने नै म त काखमै बसिरहन्छु, हो गएर खेल्छस् कि। एकछिनमा बोर भयो, चार दिनदेखि नपाएको बच्चा चिप्टाउन तडपिरहेको थिएँ, एकछिनमा बोर भयो। त यो भगवान् पनि त त्यस्तै होला, मेहनत गरेर खोज खोज पत्ता लगाऊ हर प्रकारले, फेला परेपछि एक दिन बोर हुन्छ होला। होइन, यही त कमाल छ भगवान्मा। भगवान्लाई हेर्नु भयो, ओ कति सुन्दर, कति आनन्द, आँखा छिमेकीको फेरि हेर्दा आनन्द डबल भयो, हो अझ बढ्यो, प्रत्येक क्षणम वर्धमानम, बढ्दै जान्छ त्यो आनन्द, घट्दैन, संसारको आनन्द घट्दै जान्छ, यो विशेषता। त सुख त्यो हो, आनन्द त त्यो हो। आनन्दो ब्रह्मेति वेजानात्, त्यसैले वेद भन्छ रसो वैसह रसगम हेवायम लब्ध्वानन्दी भवति, तैत्तिरीय उपनिषद् 2:7। भगवान् आनन्दमय छ, त्यसलाई प्राप्त गरेर जीव पनि सदाको लागि आनन्दमय हुन्छ, अरू कुनै उपाय छैन। त हामी जान्न सक्छौँ, जान्ने औचित्य के हो, प्रयोजन के हो, स्पष्ट भयो, आनन्दको लागि, सदा आनन्दमय हुनको लागि भगवान्लाई प्राप्त गर्ने। ठिक, त भगवान्लाई प्राप्त गर्ने उपाय के हो? मैले बताएँ एक उपाय, कृपा, भगवान्को कृपाद्वारा, वेद शास्त्रद्वारा सिद्ध गरे। भगवान्लाई नजान्नुको कारण एक बीचमा पर्दा छ माया, त्यसको कारण, र त्यो माया भगवान्को माया शक्ति हो, अरू कसैले हटाउन सक्दैन, केवल भगवान्को कृपाद्वारै हट्छ। त यहाँ यो आयो कि भगवान्ले जहिले कृपा गर्छन् तैले हामीले भगवान्लाई प्राप्त गर्ने भयौँ, त भगवान् नै कर्ता भए हाम्रो कामधाम छैन, यो निष्कर्ष निक्ल्यो। मैले बताएँ होइन, कर्ता भगवान् हो, यो पनि सत्य हो, कर्ता हामी हौ, जीव स्वयं हौ, हाम्रै पुरुषार्थले भगवान्लाई प्राप्ति हुन्छ, यो पनि सत्य हो, दुवै सत्य हो। दुवै कुरा कसरी सत्य हुन सक्छ? मैले बताएँ वेद शास्त्र इत्यादि सबद्वारा दुवै कुरा सत्य हो। भगवान् कर्ता हो, यो पनि सत्य हो, जीव कर्ता हो, यो पनि सत्य हो। जीव जे कार्य गर्न चाहन्छ भगवान्ले त्यो कार्य पुरा गर्न शक्ति प्रदान गर्छन्, अतः शक्ति प्रदान गरेको कारण भगवान् कर्ता, यो पनि सत्य हो, जीव कर्ता हो, यो पनि सत्य हो। एक विद्यार्थी पढाइ गर्न चाहन्छ, ऊ कर्ता हो, उनले पढ्छ, तर उसका पिताजीले फिस तिर्दैनन् भने के पढ्छ? उसको पिताजी पनि कर्ता हो, ऊ पनि कर्ता हो, दुवै कर्ता हो, यही समान। त यहाँ भगवानको कृपा प्लस हाम्रो प्रयत्न दुईटा जब मिल्दछ तब काम बन्छ। जस्तै हेर्नुहोस्, जाडो महिनामा तपाईँलाई जब जाडो लाग्छ घरमा, ओहो कस्तो जाडो, अब कसैले सल्लाह दियो, अरे के कोठामा गुम्सेर बसिरहेको, बाहिर घाम लागिरहेछ, जाऊ ताप, न्यानो भइहाल्छ। अब उसले भन्नुहोस् कि बाहिर त म जान्न, सूर्यले मूल्य माग्छ होला, अरे मूल्य माग्दैन, फ्रीमा दिइरहेछ, जाऊ, अरे फ्रीमा दिइरहेछ, हो कृपा गरिरहेछ सूर्यले, ठिक छ। त फेरि त्यो सूर्यले बाहिर मात्र किन कृपा गरिरहेछ, कोठाभित्र आएर कृपा किन गर्दैन? यो भन्नु के हो मूर्खता? अरे उठ तिमी, जाऊ बाहिर, त्यति त तिमीले गर्नु पर्यो, फेरि सूर्यले बिना मूल्य तिमीलाई कृपा गरेर तातो दिन्छ। त्यसैले ध्यान दिनुहोस्, जति पनि प्रयत्न हामी गर्छौँ, साधना इत्यादि गर्छौँ, यो कुनै पनि भगवानको लागि दिएको मूल्य हुन सक्दैन, त्यो दिव्य वस्तुको मूल्य होइन, त्यो त निःशुल्कै पाइन्छ कृपा। त्यो प्राप्त गर्नलाई हामीले गर्ने प्रयत्न जुन छ तातो पाउनलाई बाहिर गए समान मात्र हो। अतः भगवान कृपालु नै हो, कृपा नै गर्दछ।
0: भर्खरै श्रवण गर्नुभयो जगद्गुरु श्री कृपालुजी महाराजका प्रचारक आदरणीय स्वामी श्री हरिदासजीले दिनुभएको समन्वयात्मक दार्शनिक प्रवचन। श्री कृष्ण निष्काम सेवा नै जीवको वास्तविक लक्ष्य हो। दिव्य प्रेम तत्त्व प्राप्त नभई सो सेवा प्राप्त हुन सक्दैन। दिव्य प्रेम तत्त्व श्रोत्रिय ब्रह्मनिष्ठ रसिक सन्तको कृपाबाट मात्र प्राप्त हुन्छ। अन्तःकरण शुद्ध नभई ब्रजरस रसिक सन्तको कृपा प्राप्त हुँदैन। गुरुद्वारा निर्देशित साधना भक्तिद्वारा नै अन्तःकरण शुद्ध हुन्छ। अतएव सर्वप्रथम वास्तविक गुरुको शरणमा गई उनको निर्देशनमा रही साधना गरी अन्तःकरण रूपी पात्र तयार बनाउनु परम आवश्यक छ। जीव कल्याणकारी यो मूल मन्त्रका साथै कार्यक्रमबाट बिदा लिने समय भइसकेको छ। जगद्गुरु श्रीद्वारा निर्देशित साधनामा सहभागी भई सत्सङ्ग प्राप्त गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोला। हाम्रो ठेगाना कार्यक्रम अध्यात्म सन्देश, श्यामाश्यामधाम ठिमी हनुमन्तेपुर भक्तपुर। सम्पर्क सूत्र 01663005। हस्त, भोलि बिहान ठिक 5:25 बजे सत्सङ्गका विविध सामग्री सहित रेडियो नेपाल मार्फत यहाँहरूसित भेट हुने नै छ। तबसम्मका लागि जय श्री राम।